यस पदका साथै आजको कार्यक्रम यही नै समाप्त हुन्छ। भोलि बिहान 5:25 बजे सत्सङ्गसहित यहाँहरू समक्ष उपस्थित हुने नै छौँ। जय श्री राधे।

0: हजुर दर्शन,
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते बाबुजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ बाबुजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार, त्यसपछि विभिन्न पत्र पत्रिकाको सँगालो अखबार कार्यक्रम सुनाउँछौँ। 36 को समय हो कार्यक्रम अन्तर्संवादको। अब सुन्नुहुनेछ संस्कृतमा समाचार।

0: रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। विपक्षी दलहरूको अवरोध हटेसँगै प्रतिनिधि सभामा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि हिजोदेखि सामान्य छलफल सुरु भएको छ। बैठकमा अर्थमन्त्री डाक्टर सोडी मुवाग्लेले वक्तव्यसहित सो सम्बन्धी छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। बैठकमा सभामुख डोलप्रसाद अर्यालले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल मात्रै हुने र मन्त्रालयगत कार्यक्रम तथा योजनाका बारेमा विनियोजन विधेयकमाथि विस्तृत छलफल गरिने छलफलका लागि 4 घण्टाको समय निर्धारण गरिएको जानकारी दिनुभयो। बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सत्ता पक्षका सांसदहरूले देशको अर्थतन्त्रका समग्र समस्यालाई समाधान गर्ने गरी बजेट आएको बताउनु भयो। सांसदहरूले विप्रेषण, आयात र बेरोजगारी जस्ता पक्षलाई उत्पादन, रोजगारी र आर्थिक विकासतर्फ लैजाने गरी बजेटले रूपान्तरणकारी लक्ष्य लिएको औल्याउनु भयो। सांसदहरूले आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्रको व्यापक पुनर्संरचना मात्र नभई शासकीय सुधारको लय समातेको भन्दै निजी क्षेत्रको मनोबललाई उकास्न महत्वपूर्ण दिशा निर्देश गरेको पनि बताउनु भयो। त्यस्तै प्रतिपक्षी दलका सांसदहरूले बजेटमा आम नागरिकका समय सापेक्ष समस्याहरू सम्बोधन हुन नसकेको बताउनु भयो। विद्युत खपतमा लगाइएको मूल्य अभिवृद्धि करले विद्युत खपत घट्ने र बजेटले लिएको लक्ष्य पूरा हुनेमा आशंका व्यक्त गर्दै सांसदहरूले यथार्थ परिस्थिति आकलन नगरी बजेट ल्याइएको टिप्पणी गर्नुभयो। त्यस्तै बैठकमा अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले नेपाल राष्ट्र ब्याङ्क तेस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभएको थियो। बैठकमा विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले नेपालको अर्थतन्त्रको दिगो विकासमा सहयोग पुर्याउने उद्देश्यले मूल्य तथा शोधनान्तर स्थिरता कायम राखी समग्र वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न कानुनी सुधार आवश्यक भएकाले विधेयक ल्याइएको बताउनुभयो। यसअघि प्रतिनिधि सभामा कार्यसूचीमाथिको प्रक्रिया अघि बढिरहँदा श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधि सभाको वेल घेराउ गरी नाराबाजी गर्नुभएको थियो। सभामुख डोलप्रसाद अर्यालले बोल्ने समय नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गरेर नाराबाजी गरी घेराउ गर्नुभएको थियो। सभामुख अर्यालले रोस्टम अगाडि उभिएर नाराबाजी सहित विरोध श्रम संस्कृति पार्टीका सांसदहरूलाई आफ्नो स्थानमा बस्न आग्रह गर्दै बोल्न समय दिनुभएको थियो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सदनलाई विधिबाट सञ्चालन गर्न आग्रह गर्दै संविधान अनुसार संसद र शासन व्यवस्था सञ्चालन गरे मात्रै देशमा सुशासन कायम हुने बताउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक जेठ 28 गते बिहान 11 बजे बस्नेछ। परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमाका विषयमा दिनुभएको अभिव्यक्तिको विषयमा प्रतिनिधि सभामा स्पष्टीकरण दिँदै प्रधानमन्त्रीको अभिव्यक्ति 10 गजा अतिक्रमण र क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सभामुखसँग समय लिएर परराष्ट्र मन्त्री खनालले सीमा समस्या समाधानका लागि नेपाल इन्डिया बााउन्ड्री वर्किङ ग्रुप र अन्य संयन्त्रले म्यापिङको काम गरिरहेको बताउनुभयो। परराष्ट्र मन्त्री खनालले लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका क्षेत्रहरू नेपालको अभिन्न भूभाग रहेको र यस विषयमा सरकारको आधिकारिक धारणा स्पष्ट रहेको पनि बताउनुभयो। हिजोको बैठकमा नेपाली कंग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री शाहले नेपाल भारत सीमाका विषयमा दिनुभएको अभिव्यक्तिको जवाब परराष्ट्र मन्त्री शिशिर खनालले दिने भएपछि आफूहरू सदन सुचारू गरेर अगाडि बढ्न तयार भएको बताउनुभयो। कांग्रेस संसदीय दलका नेता आङदेम्बेले प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जमिन मिचेको भनेझै गरी बोलेको र आफैले बोलेको अभिव्यक्तिमा प्रश्न उठे पनि संसदमा नआएका कारण संसद बन्धक बन्न पुगेको बताउनुभयो। यस्तै प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले नेपालले कुनै पनि भारतीय भूमि नमिचेको यथार्थलाई सत्ता र प्रतिपक्षले राम्रोसँग मनन गर्नुपर्नेमा जोड दिनुभयो। नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश कुमार हमालले राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र सीमा सुरक्षा जस्ता विषयमा संसद विभाजित भएर प्रस्तुत हुनु दुःखद भएको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानबहादुर साईले सिमानाको विषयमा अति संवेदनशील भएकाले यसमा सत्ता पक्ष र प्रतिपक्ष एक ठाउँमा उभिनु पर्नेमा जोड दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले भारतको सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा रहनु भएकोमा उहाँका समकक्षी नरेन्द्र मोदीलाई बधाई ज्ञापन गर्नुभएको छ। प्रधानमन्त्री शाहले हिजो साँझ सामाजिक सञ्जाल एक्स मार्फत प्रधानमन्त्री मोदीको ऐतिहासिक उपलब्धिप्रति शुभकामना व्यक्त गर्नुहुँदै सुस्वास्थ्य एवं निरन्तर प्रगतिको कामनासहित भारतीय जनताको समृद्धिको शुभकामना समेत व्यक्त गर्नुभएको छ। यस्तै प्रधानमन्त्री शाहले दुई देशबीच रहिआएको सम्बन्धको उच्च सम्मान गर्दै यसलाई थप सुदृढ गर्न आफू इच्छुक रहेको सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभएको छ। अर्थमन्त्री डाक्टर सोडिमो आग्लेले संसदमा बजेट पेश हुनु पूर्व सूचना चुहावट भई अनियमितता भएको भन्ने प्रचारमा सत्यता नभएको बताउनु भएको छ। प्रतिनिधि सभा अर्थ समितिको हिजोको बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको अनुमान बजेटका मुख्य व्यवस्थाका सम्बन्धमा जवाब दिँदै उहाँले प्रस्तावित करका दरबारे सूचना चुहावट भएर जेठ 14 गते बिवाईडी गाडी भित्रिएको भनी आफूमाथि लगाइएको आरोप निराधार भएको बताउनुभयो। मन्त्री डाक्टर वाग्लेले आफू विरुद्ध संगठित रूपमा अफवाह फैलाइएको जिकिर गर्दै बजेट वक्तव्यमा समावेश भएका एकाध बुदा आर्थिक विधेयकमा छुटेकाले संशोधन गरिएको स्पष्ट गर्नुभयो। प्रधानमन्त्री र अर्थमन्त्रीलाई विवादित बनाउने गलत मनासायले तथ्य र प्रमाण बिना अनावश्यक चर्चा गराइएको उहाँको भनाइ थियो। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ। सम्पत्ति विवरण बुझाउने दायराभित्र परेका पदाधिकारीले आफूहरूले सम्पत्ति सम्बन्धी विवरण सङ्कलनका क्रममा रहेको र समय अपुग भएको जनाएपछि अन्तिम पटकका लागि विवरण बुझाउने गरी एक महिना म्याद थप गरिएको आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीले जानकारी दिनुभयो। सर्वोच्च अदालतले ट्रेड युनियन खारेज गर्ने निर्णय विरुद्ध परेको रिट निवेदनमाथिको सुनवाई नसकिएपछि हेर्दा हेर्दैमा यही जेठ 29 गते सुनवाई हुने भएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा सुनवाई सुरु भए पनि समय नभ्याइएपछि हेर्दा हेर्दैमा यही जेठ 29 गते सुनवाई हुने तय भएको हो। यसअघि यही जेठ 20 गते सुनवाई सुरु गरी हिजका लागि हेर्दा हेर्दैमा राखिएको थियो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ समक्ष विद्युत विकास विभागबाट जारी भएका जलविद्युत आयोजना सम्बन्धी अनुमति पत्रहरूको वर्तमान अवस्था, प्रगति तथा प्रभावकारिताको समीक्षा गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन पेश गरेको छ। समितिको प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले आफ्नो जिम्मेवारी गहन ढंगले पूरा गरेकोमा समितिका सदस्यहरूलाई धन्यवाद दिँदै प्रतिवेदनमा समेटिएका सुझावहरूको कानूनी र प्राविधिक मूल्याङ्कनसहित तत्कालै कार्यान्वयनमा लैजाने बताउनुभयो। सरकारले डेंगूको संक्रमण दरलाई आगामी 5 वर्षभित्र 60% घटाउने तयारी थालेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयार पारेको डेंगू रोकथाम तथा नियन्त्रण बहुक्षेत्रीय योजनामा आगामी 5 वर्षभित्र संघीय, प्रदेश र स्थानीय सरकारका सबै निकाय क्षेत्रलाई डेंगू नियन्त्रण र रोकथाममा सहभागी गराएर लक्ष्य प्राप्ति गरिने उल्लेख छ। डेंगूबाट हुने मृत्युदर 0.01% भन्दा कम गर्ने लक्ष्य सरकारको रहेको छ। विश्वव्यापी तापक्रम बढेसँगै केही वर्ष अघिसम्म तराईमा मात्र देखिने डेंगू गत वर्ष देशका 77 जिल्लामा देखिएको थियो। नेपाली कंग्रेसका महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले क्रियाशील सदस्यता समयमै अध्यावधि गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ। महामन्त्री पौडेलले विज्ञप्ति जारी गरी पार्टीको क्रियाशील सदस्यता अध्यावधि गर्ने म्याद आज राति 12 बजे समाप्त हुन लागेको भन्दै छुटेकालाई अध्यावधि गर्न आग्रह गर्नुभएको हो। हिन्दुकुश हिमालय क्षेत्रमा यस वर्ष औसतभन्दा कम मनसुनी वर्षा हुने पूर्वानुमान गरिएको भए पनि विपदको जोखिम भने यथावत रहने एक अध्ययनले देखाएको छ। छोटो अवधिमा हुने अत्याधिक वर्षा, बढ्दो तापक्रम र जलस्रोतमा बढ्दो दबावका कारण यो मौसम झन जोखिमपूर्ण बन्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडले उक्त अध्ययन सम्बन्धी हिन्दुकुश हिमालय मनसुन आउटलुक 2026 हिजो प्रकाशित गरेको हो। र वर्षाका कारण ठाउँ ठाउँमा पहिरो गएपछि कर्णाली करिडोर अन्तर्गत कालीकोट सडक खण्ड अवरुद्ध भएको छ। कालीकोट खण्डमा पर्ने नरहरिनाथ गाउँपालिका 1 लालीघाटदेखि भौतेकुना सान्नी त्रिवेणी गाउँपालिका 1 को रेगिल खण्ड र 5 झरना गाउँपालिका 4 को घाटपारी सडक खण्ड अवरुद्ध भएको हो। हिजो बिहानैदेखि डोजरले पहिरो पन्छाउने प्रयास भइरहेको भए पनि सडकमा लेदो बगेकाले पन्छाउन कठिन भएको प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीले जानकारी दिनुभयो। 6 बजेको समाचार यहीँ सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सँगालो कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमेल सिन्हा। आज मिति 2083 साल जेठ 28 गते बिहिबार, ज्येष्ठ कृष्ण पक्ष एकादशी तिथि, तदनुसार जुन 11 सन् 2026, नेपाल सम्बत 1146। विपक्षी दलहरूको अवरोधका कारण चल्न नसकेको संसदको गतिरोध हिजोदेखि हटेको प्रसङ्ग गोर्खापत्र दैनिकले प्रकाशित गरेको छ। साथै यसै प्रसङ्गलाई आजको कान्तिपुर दैनिकले पनि प्रकाशित गरेको छ। आर्थिक विधेयकको विवादबारे अर्थमन्त्रीको प्रष्टीकरणको विषय पनि पत्र पत्रिकाहरूले प्रकाशित गरेका छन्। त्यसै गरी विश्वकप फुटबल आजदेखि सुरु हुने प्रसङ्गलाई पनि पत्र पत्रिकाहरूले प्राथमिकता दिएका छन्। त्यसै गरी प्रदेश सरकारमा देखिएको अस्थिरताका विषयमा आजको नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। त्यसै गरी देशका विभिन्न सडकहरू जोखिमपूर्ण रहेको र ती सडकहरूमा दुर्घटना हुने गरेको र दुर्घटनाबाट यात्रुहरूको मृत्यु हुने गरेको कहाली लाग्दो प्रसङ्गलाई पनि आज नेपाल समाचार पत्रले समेटेको छ। त्यसै गरी सांस्कृतिक सम्पदाहरू सङ्कटमा परेको प्रसङ्गलाई आज अन्नपूर्ण पोस्ट दैनिकले अग्रपृष्ठमा समेटेको छ। पत्रपत्रिकामा प्रकाशित यी प्रसङ्गहरूमध्ये सबैभन्दा पहिला गोर्खापत्र राष्ट्रिय दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको समाचारलाई लिँदैछौँ। प्रतिनिधि सभाको गतिरोध अन्त्य समाचार शीर्षक रहेको छ। 10 दिनदेखि जारी प्रतिनिधि सभाको गतिरोध अन्त्य भएको छ। नेपाल भारत सीमाका सम्बन्धमा प्रधानमन्त्रीको

सभापति रवि लामिछानेले पहल गर्नुभएको थियो। उहाँ समेतको पहलमा सदनको गतिरोध अन्त्य भएको हो। छलफलमा प्रतिपक्षी दलका नेताहरूको पनि उपस्थिति थियो। दलीय समझदारीपछि सभामुख डोलप्रसाद अर्यालले पनि कार्यव्यवस्था परामर्श समिति राखेर पुनः छलफल गराउनु भएको थियो। अवरोध अन्त्यपछिको सभामा परराष्ट्र मन्त्री खनालले, प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा जेठ 17 गतेको प्रश्न उत्तरमा नेपाल भारत सीमा विवादका सम्बन्धमा दिनुभएको जवाबको क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित भएको प्रष्टीकरण दिनुभयो। प्रधानमन्त्रीका अभिव्यक्ति दस गजा क्षेत्रको अतिक्रमणसँग सम्बन्धित रहेको परराष्ट्र मन्त्री खनालले बताउनु भएको थियो। उहाँले सीमा विवाद ऐतिहासिक तथ्य र सन्धि सम्झौताका आधारमा समाधान गरिने प्रतिबद्धता जनाउनु भयो। दुई देश बीचमा खुल्ला सिमाना रहेका कतिपय क्षेत्रमा दस कब्जा वरपर क्रस होल्डिङको अवस्था रहेको तथ्य स्मरण गराउनु भयो। दस कब्जा क्षेत्रमा स्थानीयवासीका तर्फबाट भएको वारिपारी खेतीपातीको अवस्थालाई नै प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिमा उल्लेख गर्नुभएको परराष्ट्र मन्त्री खनालको भनाइरहेको छ। प्रधानमन्त्रीले सीमा विवादमा बेलायतको मध्यस्थताको विषय नराखी सुगौली सन्धिमा संलग्न भएको मुलुकका हिसाबले प्रमाणका विषयमा मात्र बेलायतको नाम उल्लेख गरेको पनि खनालले प्रष्टीकरण दिनुभयो। तत्कालीन अवस्थाका सन्दर्भ सामग्री भएमा विवाद समाधानमा सहयोगी हुन सक्ने हिसाबले मात्र उक्त प्रसङ्ग ल्याइएको उहाँको प्रष्टीकरण रहेको थियो। त्यस्तै परराष्ट्र मन्त्री खनालले हालैको आफ्नो भारत भ्रमणका विषयमा पनि सदनलाई जानकारी दिनुभयो। भ्रमणका क्रममा भारतीय समकक्षीसँग भेट भएको पनि उहाँले जानकारी दिनुभयो। द्विपक्षीय हित, व्यापार तथा आर्थिक सहकार्य, सीमा सुरक्षा, ऊर्जा व्यापार, खेलकुद लगायतका क्षेत्रमा कुराकानी भएको जानकारी उहाँले दिनुभयो। दुई देशको साझेदारीमा सञ्चालित परियोजना समीक्षा समेत भएको परराष्ट्र मन्त्री खनालको भनाइरहेको थियो। प्रतिनिधि सभाको गतिरोधको अन्त्य, गोरखापत्र दैनिकमा यो प्रसङ्ग प्रकाशित छ। प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्र मन्त्रीको प्रष्टीकरण, हटो संसदको अवरोध। प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा उल्लेख गरेको विषय दस कब्जा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित रहेको परराष्ट्र मन्त्री खनालको भनाईलाई आज कान्तिपुर दैनिकले भित्री पृष्ठमा प्रकाशित गरेको छ। आर्थिक विधेयकको विवादबारे अर्थमन्त्रीको प्रष्टीकरण, कानुन अनुसार नै त्रुटि संशोधन, समाचार शीर्षक रहेको छ नयाँ पत्रिका दैनिकको भित्री पृष्ठमा। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले कानुनले दिएको अधिकार प्रयोग गरेर आर्थिक विधेयकमा संशोधन गरेको प्रष्ट पार्नु भएको छ। बुधबार बिहान अर्थ समिति बैठकमा बोल्दै उहाँले 15 जेठमा संसदमा टेबुल भएको आर्थिक विधेयकमा देखिएको भाषागत त्रुटिलाई कर्मचारी को सुझाव लिएर संसद सचिवालय मार्फत सच्याउन निवेदन दिएको जानकारी दिनुभयो। आर्थिक विधेयकको दफा 18 संशोधन गर्ने अधिकार दिएको बारे पनि उहाँले समिति बैठकलाई जानकारी गराउनु भएको थियो। आर्थिक विधेयकको विवादबारे अर्थमन्त्रीको प्रष्टीकरण, कानुन अनुसार नै त्रुटि संशोधन, आजको नयाँ पत्रिका दैनिकमा यो खबर प्रकाशित रहेको छ। सुरु हुँदै फुटबल महाकुम्भ, गोरखापत्र दैनिकको अग्रपृष्ठमा समाचार प्रकाशित छ। विश्वकै सबैभन्दा लोकप्रिय खेल फुटबलको महाकुम्भ बिहिबार मध्यराती सुरु हुँदैछ। अहिले विश्वकपको ज्वरोबाट सबै रन्किएका छन्। विश्वकप खेल्ने मात्र होइन, विश्वकपमा उपस्थित नभएका देश पनि बिना भेदभाव आफ्नो टिमको समर्थन गर्न व्यस्त छन्। नेपाल यसबाट अछुतो हुने कुरै भएन। नेपालमा
रूपमा पनि अहिले विश्वकपमय अवस्था भइसकेको छ। विश्वभरका फुटबल समर्थक अहिले नै आफूलाई मनपर्ने फुटबल टिमको टी सर्ट लगाएर अथवा खेलाडीहरूको शैली कपी गरेर विश्वकपको यस पर्वमा मस्त भइसकेका छन्। नेपालका ठुला साना सहरका पसलमा आफ्ना मनपर्ने टिमको जर्सी

खरिद गर्ने पनि पछिल्लो समय बढेका छन्। सुरु हुँदै फुटबल महाकुम्भ, आजको गोरखापत्र दैनिकले अग्र पृष्ठमा यो खबर प्रकाशित गरेको छ। साथै कान्तिपुर दैनिकले पनि विश्वकप फुटबल आजदेखि कुल 1 अर्बको पुरस्कार 80 अर्ब डलरको कारोबार शीर्षकमा खबर प्रकाशित गरेको छ। नेपाली समयअनुसार बिहिबार मध्य रात 12:45 मेक्सिको सिटीको रङ्गशालामा 2026 फिफा विश्वकपको पहिलो खेलसँगै प्रतियोगिताको औपचारिक सुरुवात हुँदैछ। यसले मैदानमा मात्र नभई आर्थिक क्षेत्रमा पनि ठुलो तरङ्ग ल्याउँदैछ। तथ्याङ्कमा विश्वकप, कान्तिपुर दैनिकले केही तथ्याङ्कहरूलाई समेत समावेश गरेको छ, जसमा 104 खेल हुनेछन्, 16 रङ्गशालामा खेल हुनेछ, कुल दर्शक विभिन्न माध्यम प्रत्यक्ष त्यसै गरी टेलिभिजन लगायत डिजिटल प्लेटफर्मबाट 6 अर्बभन्दा बढी दर्शक हुने अनुमान गरिएको छ। अनुमानित खर्च 13.9 अर्ब अमेरिकी डलर, कुल पुरस्कार राशि 1 अर्ब डलर, कुल कारोबार 80 अर्ब डलर, श्रमिकको आमदानी 20 अर्ब डलर, कुल रोजगारी 823,774 तथ्याङ्क प्रस्तुत गरिएको छ। यसको स्रोतका रूपमा फिफा विश्व व्यापार सङ्गठन र ओपन इकोनोमिक्सलाई आधार बनाएर कान्तिपुर दैनिकले समाचारमा यो तथ्याङ्क प्रस्तुत गरेको छ। लुम्बिनीमा सत्ता अस्थिरता, 3.5 वर्षमा 4 मुख्यमन्त्रीसहित 50 मन्त्री बने, अझै हेरफेरको तयारी, सोमबार मात्रै एमाले र जसपाका 5 मन्त्री फेरबदल गरिएका छन्। बजेटपछि काङ्ग्रेसका मन्त्री हेरफेर गर्ने तयारी रहेको छ। लुम्बिनी प्रदेश सभाको 3.5 वर्षको अवधिमा 4 मुख्यमन्त्रीसहित 50 जनाले मन्त्री बन्ने अवसर पाए। मुख्यमन्त्री चेतनारायण आचार्य गएको सोमबार मात्रै एमाले र जसपाका 5 मन्त्री फेरबदल गर्नुभएको छ भने 1 असारमा प्रदेशको बजेट आएपछि काङ्ग्रेसका मन्त्री पनि फेरेर अरूलाई पालो दिने तयारी रहेको छ। पटक पटक मन्त्री परिषद विस्तार र पुनर्गठन हुँदा केही सांसद 4 पटकसम्म मन्त्री बनेका छन् भने केहीले दोस्रो पटक र केहीले तेस्रो पटक समेत अवसर पाएका छन्। लुम्बिनीमा सत्ता अस्थिरता, 3.5 वर्षमा 4 मुख्यमन्त्रीसहित 50 मन्त्री बने, अझै हेरफेरको तयारी, नयाँ पत्रिका दैनिकको अग्र पृष्ठमा यो खबर प्रकाशित छ। मृत्यु मार्ग बन्दै नेपाली सडक, दैनिक 7 जनाको मृत्यु, 5 वर्षमा 1,20,000 दुर्घटना, 12,677 मृत्यु, 1,64,000 बढी घाइते, युवा पुस्ता सबैभन्दा बढी जोखिममा। नेपालमा सडक दुर्घटना अहिले केवल ट्राफिक व्यवस्थापनको विषय मात्र रहेन, यो सार्वजनिक सुरक्षा, जनस्वास्थ्य र राष्ट्रिय अर्थतन्त्रसँग जोडिएको गम्भीर सङ्कटका रूपमा देखा परेको छ। सडक विस्तार, सवारी साधनको बढ्दो सङ्ख्या र यातायात पहुँचमा सुधार भए पनि सडक सुरक्षाको अवस्था भने चिन्ताजनक बन्दै गएको पछिल्लो 5 वर्षको तथ्याङ्कले देखाएको छ। नेपाल प्रहरीको ट्राफिक व्यवस्थापन तथ्याङ्क अनुसार आर्थिक वर्ष 2077-78-81-82 देशभर 1,20,393 सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा 12,677 ज्यान गुमाएका छन् भने 1,64,693 घाइते भएका छन्। मृत्यु मार्ग बन्दै नेपाली सडक, दैनिक 7 जनाको मृत्यु, नेपाल समाचार पत्रको अग्र पृष्ठमा यो समाचार प्रकाशित छ। संकटमा सांस्कृतिक सम्पदा हराउँदै मौलिकता, अन्नपूर्ण पोष दैनिकले आफ्नो अग्र पृष्ठमा यो समाचार प्रकाशित गरेको छ। विश्वमै जीवित सांस्कृतिक संग्रहालयका रूपमा चिनिन्छ काठमाडौँ उपत्यका, जहाँ मन्दिर, चैत्य विहार, दरबार, पाटी पौवा, ऐतिहासिक बस्तीले संस्कृति र इतिहासलाई जीवन्त बनाएका छन्। तर यिनै ऐतिहासिक सम्पदा र धरोहर संरक्षणको अभाव तथा
अव्यवस्थित पुनर्निर्माणका कारण संकटमा पर्दै गएका छन्। तीनै तहका सरकार र सरकारी निकायबीच समन्वयको अभावमा कैयौं सम्पदा नासिँदै र मासिँदै गएका छन्। संकटमा सांस्कृतिक सम्पदा हराउँदै मौलिकता, आजको अन्नपूर्ण पोष दैनिकमा यो समाचार प्रकाशित रहेको छ। नेताहरू बीच अविश्वास बढ्दा काङ्ग्रेस एकता टाढिँदै, कान्तिपुर दैनिकको भित्री पृष्ठमा खबर रहेको छ। संस्थापन र इतर बीच आरोप प्रत्यारोपका कारण काङ्ग्रेसको एकता प्रयास सङ्कटतर्फ धकेलिएको छ। जेठ मसान्तभित्र एकता गराउन इतर पक्षले दिएको अल्टिमेटम सकिनै लाग्दा सभापति गगन थापा र इतर पक्षका नेता पूर्णबहादुर खड्का बीच नै अविश्वास बढेको छ। नेताहरूबीच अविश्वास बढ्दा काङ्ग्रेस एकता टाढिँदै, कान्तिपुर दैनिकमा यो समाचार भित्री पृष्ठमा प्रकाशित छ। कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन र सन्देश।

0: उपलब्ध छन्। छाने छाने लिनुहोस्। यो प्याक खरिद गर्न *1415*2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: अब पत्र पत्रिकामा भएका अन्य बाँकी प्रसङ्गहरू। बँदेलको समस्या, बसाई सरे 75% परिवार। आजको गोर्खापत्र दैनिकको भित्री पृष्ठमा खबर रहेको छ। यो खबर खोटाङ जिल्लासँग सम्बन्धित रहेको छ। खोटाङको एउटा गाउँका 75% बढी घर परिवार बसाई सराई गरेका छन्। रावा बेसी गाउँपालिका 4, डुम्रे, धारापानी, डाँडा गाउँ र कोट गाउँका 75% भन्दा बढी नागरिक बसाई सरेका हुन्। खाने पानीको चरम समस्याका कारण अधिकांश परिवारले गाउँ छाडेका छन्। अहिले जङ्गली जनावर बँदेलको समस्याले गाउँ छाड्नेको संख्या

छ। दाङमा यो वर्ष विभिन्न सामुदायिक वनबाट करिब 5 लाख क्युफिट काठ कटान हुने भएको छ। वन सम्वर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यक्रम अन्तर्गत 112 सामुदायिक वनबाट 4,90,647.18 क्युफिट काठ कटान गर्न लागिएको हो। वैज्ञानिक वन व्यवस्थापन 5 लाख क्युफिट काठ कटान आजको गोरखापत्र दैनिकको भित्री पृष्ठमा यो खबर प्रकाशित छ। छ सय दिनभित्र सुकुम्बासीलाई जग्गा, नागरिक दैनिकमा यो खबर प्रकाशित रहेको छ। सरकारले 600 दिनभित्र सुकुम्बासी भूमिहीनलाई जग्गा दिने प्रतिबद्धता गरेको छ। हालै मन्त्री परिषदबाट पारित भूमि सम्बन्धी 21 संशोधन नियमावली अनुसार सरकारले यस्तो घोषणा गरेको हो। नियमावली बुधबार भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वेबसाइटमा समेत राखेको छ। नियमावलीमा केन्द्रमा एउटा भूमि समस्या समाधान समिति र जिल्लामा जिल्ला समिति गठन गर्ने व्यवस्था गरिएको छ। मन्त्रालयका प्रवक्ता गणेश भट्टले उक्त व्यवस्था अनुसार नै गत शुक्रबार समिति गठन भइसकेको जानकारी दिनुभयो। संशोधन गरिएको नियमावलीमा जिल्ला समितिको कार्यविधि गठन भएको मितिले समितिको कार्य अवधि गठन भएको मितिले 500 दिनको हुने भनी तोकिएको छ। 600 दिनभित्र सुकुम्बासीलाई जग्गा, नागरिक दैनिकमा यो प्रसङ्ग प्रकाशित छ। $75 करोड को एमसिसी परियोजना, धमाधम प्रसारण लाइन र सब स्टेसन निर्माण आजको नागरिक दैनिकको अर्थ पृष्ठमा खबर रहेको छ। अमेरिकी अनुदान सहायता कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसिसी अन्तर्गत नेपालमा विद्युत प्रसारण लाइन र उच्च क्षमताका सब स्टेसन निर्माणको काम तीव्र रूपमा अघि बढेका छन्। नेपाल सरकार र अमेरिकाको संयुक्त लगानीमा सञ्चालित एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गत बुधबार नुवाकोटको रातमाटेमा 2 नयाँ सब स्टेसन तथा 297 किलोमिटर लामो प्रसारण निर्माणको औपचारिक शुभारम्भ गरिएको छ। $75 करोडको एमसिसी परियोजना, धमाधम प्रसारण लाइन र सब स्टेसन निर्माण आजको नागरिक दैनिकमा यो प्रसङ्ग प्रकाशित छ। त्यसै गरी आजको कारोबार दैनिकले पनि यसै प्रसङ्गलाई अग्रपृष्ठमा उल्लेख गरेको छ। एमसिए नेपाल अन्तर्गत सबै सब स्टेसन र प्रसारण लाइन प्रारम्भ शीर्षकमा खबर रहेको छ। साथै कारोबार दैनिकको यसै पृष्ठमा सेयर कर्जा निरन्तर बढ्दै शीर्षकमा अर्को समाचार पनि प्रकाशित रहेको छ। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसङ्गहरूसँगै कार्यक्रमको समय पनि सकिएको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। यसपछि अन्तर सम्वाद कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov.np र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: कुमलटार ललितपुर,

0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व
0: दुर्लुङकोट पर्वत
1: पोखरा कास्की
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा
0: बगनास काली पाल्पा
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला
1: खलङ्गा जुम्ला
0: मानमा कालीकोट
1: मुर्माटप मुगु
0: जुफाल डोल्पा
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली
1: खोडपे बैतडी
0: छापरी दार्चुला
1: हेमन्तबाडा बजाङ
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल नेपालको समावेशी आवाज।

0: ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
1: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
0: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
1: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
0: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
1: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
0: सेवा सुचारू गर्नका लागि *14## डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: नमस्कार, अन्तर सम्वादबाट म प्रवीण पोखरेल। 10 दिनदेखि जारी प्रतिनिधि सभाको गतिरोध हिजो अन्त्य भएको छ। नेपाल भारत सीमाका सम्बन्धमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले प्रतिनिधि सभामा अवरोध गर्दै आएका थिए। प्रधानमन्त्रीको अभिव्यक्तिको प्रष्टीकरण परराष्ट्र मन्त्री शिशिर खनाल मार्फत गर्ने सहमतिसँगै हिजोदेखि अवरोध हटेको हो। अवरोध अन्त्य भएसँगै सभा नियमित कार्यसूचीमा प्रवेश गरेको छ र हिजो आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल समेत सुरुवात भएको छ। सरकारले जेठ 15 गते संसदमा बजेट प्रस्तुत गरेको थियो। संवैधानिक व्यवस्था अनुसार प्रत्येक वर्ष जेठ 15 गते बजेट प्रस्तुत गर्ने व्यवस्था रहेको छ र सोही अनुरूप बजेट प्रस्तुत गरिसकेपछि बजेटमाथिको छलफल हिजोदेखि सुरु भएको छ। उता प्रदेश सरकारहरूले, 7 वटै प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम प्रदेश सभा समक्ष प्रस्तुत गरेका छन् र संवैधानिक प्रावधान अनुसार असार 1 गते आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गर्ने गरी 7 वटै प्रदेश सरकारहरू यति बेला बजेटको तयारीमा लागेका छन्। मध्य प्रदेश सरकारको कुरा गर्ने हो भने मध्य प्रदेश सरकारले कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष 2083-84 लागि गत जेठ 15 गते नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। कृषिमा आत्मनिर्भरता, उद्योग स्थापनामा सहजता, स्वास्थ्य र शिक्षा पूर्वाधारमा सुधार, भाषा संरक्षण, महिला युवा डिजिटल मार्केट प्रवर्धन, बाल विवाह र दाइजो अन्त्य तथा खेलकुदको विकासमा मध्य प्रदेश सरकारले जोड दिएको छ। विशेष गरी साक्षरता दर हेर्ने हो भने मध्य प्रदेशमा कमजोर देखिएको छ। यो यसलाई चाहिँ सुधार गर्न, यसलाई सम्बोधन गर्न प्रदेश सरकारले अपन बच्चा के स्कुल पढाओ, साक्षरता के दीप जलाओ नीति अन्तर्गत सघन साक्षरता अभियान सुरु गर्ने भएको छ भने मेड इन मधेस समृद्ध प्रदेश भन्दै प्रमुख खाद्य बालीमा आत्मनिर्भरता बनाउने घोषणा गरेको छ। आज हामी मधेस सरकारले गत जेठ 15 गते ल्याएको नीति तथा कार्यक्रम र असार 1 गते प्रस्तुत गर्ने बजेटको तयारी, सरकारले लिने प्राथमिकता, मध्य सरकारको अहिले भइरहेका काम कारवाही लगायतका सन्दर्भमा कुराकानी गर्छौँ। हामीसँग हुनुहुन्छ मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव। मुख्यमन्त्रीज्यू,
4: हजुर,
3: स्वागत छ यहाँलाई।
4: धन्यवाद।
3: अब नीति तथा कार्यक्रम यहाँहरूले प्रदेश सभा समक्ष प्रस्तुत गरिसक्नु भएको छ र पर्सि चाहिँ बजेट ल्याउँदै हुनुहुन्छ, त्यसको तयारीमा लाग्नु भएको छ। अब नीति तथा कार्यक्रममा चाहिँ यहाँहरूले मुख्य रूपमा के विषयहरूलाई प्राथमिकता दिनुभएको छ र यो बजेटलाई चाहिँ यो नीति तथा कार्यक्रमसँग कसरी तालमेल मिलाउँदै हुनुहुन्छ?
4: अब नीतिका यो 9 बजेट हो, 8 वटा बजेट माने हामी त देखिसकेका छौँ। यो बजेट र यो नीति कार्यक्रम अरू बजेटहरू र अति नीति कार्यक्रमहरूभन्दा अलिक फरक छ। हामी रियल बेसमा, रियालिटीमा, रियल बेसमा हामीले नीति तथा कार्यक्रम ल्याएको छु र त्यसलाई रिफ्लेक्सन हुने गरी हामी बजेट ल्याउँछौँ।
3: जस्तै अब मध्य प्रदेशमा समस्या थुप्रै छ, होइन? अब साक्षरताको हिसाबमा पनि सिङ्गो मधेस प्रदेश साक्षर प्रदेशको घोषणा हुन नसकिरहेको अवस्था छ। अर्कोतर्फ बेरोजगारी समस्या त्यति नै छ। मध्य प्रदेशबाट हजारौँ युवाहरू कामको खोजीमा विभिन्न देशहरू गइरहेको अवस्था छ। अब यी सबै जति पनि मध्य प्रदेशका तमाम समस्याहरू छन् अहिलेका, यी समस्याहरू समाधान गर्ने तर्फ अब बजेट चाहिँ कसरी यी विषयहरूलाई सम्बोधन गर्दै हुनुहुन्छ बजेटमा?
4: एकदम राम्रो सान्दर्भिक प्रश्न गर्नुभयो। निश्चित रूपले मधेसमा समस्याको चाङ छ। मधेस त्यसै पनि पिछडिएको उपेक्षित भएको प्रदेश हो। हामीसँग 64 लाख जनसङ्ख्या भएको यो प्रदेश हो। अब जनसङ्ख्याको ठुलो भूभाग सन्तेको यो उक्तेको यो प्रदेश हो र हामीसँग बेरोजगारी पनि व्याप्त छन्। अब साक्षरताको कुरा गर्दाखेरि यहाँ गरिबी व्याप्त भएकोले साक्षरतामा पनि हामी फर्को मार्न सकेका छैनौँ। हामीसँग प्राकृतिक स्रोत साधन पनि छैन। हामी सरकारकै अनुदानमा आधारित छौँ, निहित छौँ। अब त्यसलाई हामीले कसरी म्यानेज गर्ने हो, यो प्रदेशले नै कसरी आफ्नो आम्दानी म्यानेज गर्ने हो र आफ्नो यो साक्षरतालाई बढाउने हो, जनतालाई रोजगार के भन्छ उपलब्ध गराउने हो, जनतालाई बाहिर जानबाट कसरी रोक्ने हो, हाम्रो स्वास्थ्य समस्याहरूलाई कसरी समाधान गर्ने हो, हाम्रो स्वास्थ्य उपचारको समस्या यही हाम्रै प्रदेशमा कसरी समाधान गर्ने, त्यसमा हामीले अलिक बढी छलफल गरिरहेछौँ। तथापि हामीसँग सीमित स्रोत साधन छ, त्यसले गर्दा अलिकति समस्या भइरहेछ। तर मलाई विश्वास छ हाम्रो यो थालनी हो, सुरुवात हो, यो सुरुवात आउने दिनमा हामीले सहजता हुँदै जान्छ जस्तो मैले लागेको छु। त्यसैले प्रथम प्राथमिकता हामीले कृषिमा दिएका छौँ। कृषिलाई विगतका सरकारहरूले अलि उपेक्षितै गरे जस्तो हामीले महसुस गरेका छौँ। यसपालि हामी कृषिमा के भन्छ आधारित कृषिमा निर्भर केही प्रोजेक्टहरू, केही उद्योगहरू हामी सञ्चालन ल्याउने पक्षमा छौँ। हुन त मैले अब सङ्घ सरकारलाई पनि भनेको थिएँ, अस्ति प्रधानमन्त्रीको मिटिङमा पनि भनेको थिएँ, यो कृषिमा हाम्रो दुई धान बाली अर्को के भन्छ आँपमा आँप प्रोसेसिङ, त्यसपछि माने गोलभेडा प्रोसेसिङ, त्यसपछि केराको प्रोसेसिङ, यो प्रोसेसिङहरू हामी राखौँ, त्यो प्रोजेक्ट हामी ल्याउँ भनेर उहाँलाई हामीले दिएका थियौँ। तर दुर्भाग्य सङ्घीय बजेटमा समेटिएन। अब एउटा एक ठाउँमा आँपको प्रोसेसिङको लागि 20 लाख रुपियाँ सरकारले छुट्याएको छ, सङ्घीय सरकारले, र एक ठाउँमा तमा यो गोलभेडाको प्रोसेसिङको लागि 24 लाख छुट्याएको छ। अब यो देखेर त यो कृषि प्रधान मधेस प्रदेश हो, कृषिमै आधारित यो प्रदेश हो, त्यसले गर्दा सरकार कति हामीप्रति माने उदासीन छ, त्यसले बजेट छुट्याइएकोले हामी देख्यौँ। तर मधेस प्रदेशमा हामी सीमित स्रोत साधन हुँदाहुँदै पनि हामीले त्यसलाई समेट्ने प्रयास गर्छौँ। र एउटा कुरा हामी के माने कन्सेप्ट बनाएको छौँ र के जमर्को गरेको छौँ भने मधेस क्यान फिड द नेसन, मधेसले सम्पूर्ण देशलाई अन्न खुवाउन सक्ने हामीले जमर्को गरेका छौँ। र यो भारतबाट 10,000 मेट्रिक टन प्रत्येक वर्ष के भन्छ आयात हुन्छ, खाद्यान्न आयात हुन्छ, त्यसलाई मिनिमाइज गर्ने हो। त्यसको लागि हामीले यो कृषिमा केही प्रोजेक्टहरू ल्याउँदैछौँ। आर्जु मिल मोरङमा छ, त्यसैको कन्सेप्टमा त्यहाँ मोरङमा 4 मेट्रिक टनको आर्जु राइस मिल छ, उहाँकै ब्रान्चको रूपमा हामी यहाँ 12 मेट्रिक टनको आर्जु मिलको लागि उहाँको ओनर आदरणीय दाई वीरेन्द्र बहादुर बस्नेतसँग हामी छलफल गऱ्यौँ। उहाँ जनकपुर आएर छलफल भयो र उहाँको टिम आएर त्यहाँ सर्वेक्षण पनि गरेर गएका छन् र चाँडै उहाँहरू अगाडि हामी बढाउँछौँ भनेर कुरा गरेको छ। यदि त्यो भयो भने मधेसको लागि ठुलो एउटा वरदानको रूपमा हुनेछ भन्ने मैले विश्वास लिएको छु। र अर्को कुरो स्वास्थ्यको कुरा गर्दाखेरि यो मधेसमा सबभन्दा बढी जनसङ्ख्या भएको मधेस प्रदेश हो र यो मधेस प्रदेशमा निश्चित रूपले यहाँ बिरामीको सङ्ख्या बढी नै हुने हो। अब हामी यो गर्मी प्रदेश भएको कारणले पनि अलिक बिरामीका संख्या बढ्छन्, गर्मीमा गर्मी बढी हुन्छ, जाडोमा शीतलहर हुन्छ, जाडो बढी हुन्छ, वर्षायाममा पानी बढी पर्छन्। यो ग्लोबल वार्मिङले गर्दा पनि हामीले जोखिममा छौँ। त्यसले गर्दा हामीसँग यो हस्पिटलहरू 11 प्रादेशिक हस्पिटल र यो मधेस विज्ञान प्रतिष्ठानलाई हामीले स्ट्रेन्थन गर्ने हो। यो सम्पूर्ण हस्पिटलहरूलाई क्षमता अनुरूप हामीले प्रथम हस्पिटलहरूलाई सेनिटेसन, दोस्रो डक्टरहरू दरबन्दी अनुरूप डक्टर, तेस्रो इक्विपमेन्ट, चौथो मेडिसिन, प्रत्येक हस्पिटललाई हामीले उपलब्ध गराएर त्यसलाई सर्व सुविधा सम्पन्न बनाएर यहाँ मधेसका जनता, मधेसका नागरिक र यहाँ परेका बिरामीहरूलाई भोलि काठमाडौँ यहाँले गर्न सक्ने उपचारको लागि काठमाडौँ, चितवन, भरतपुर, यता विराटनगर, धरान जान नपरोस्। किनभने बाहिर गयो भने यहाँका नागरिक मानले 3 लाखमा कुनै उपचार गरायो भने यो उपचार हामी यहाँ 25-30 लाखमा उपलब्ध गराउन सक्ने वातावरण हामी बनाइरहेछौँ। आखिर जोगियो भने मधेसकै पैसा जोगिन्छ, त्यसले हामीलाई गरिबी नहुनमा पनि त्यसले बल पुर्याउँछ। त्यस्तै शिक्षा, हुन त शिक्षा हाम्रो मातहतमा छैन, मधेसको यो शिक्षा स्थानीय निकायमा छ, तर त्यसमा पनि हामीले अरू नभएर पनि हामी शिक्षामा अलि जोडबल किन गरेका छौँ भने हामीसँग क्वालिटीमा सुधार गर्नु छ। स्टेमको माने कन्सेप्टमा जान्छ, स्टेम भनेको साइन्स, टेक्नोलोजी, इङ्ग्लिस, म्याथ, यो 4 बढी फोकस हामी दिइरहेछौँ। त्यसको लागि हामी 500 स्वयंसेवक शिक्षक भर्ना गर्दैछौँ। त्यो शिक्षक यहाँ लोकसभाको छनौट प्रक्रियाबाट छनौट भएर प्रत्येक पालिकाको मागको आधारमा आधी आधी 50-50 यो सरकारी स्तरको स्केलमा 50-50 के भन्छ उहाँको स्केल हुने गरी हामीले एग्रिमेन्ट गरेर हामी शिक्षक उहाँहरूलाई दिने एउटा के भन्छ प्रोभिजन बनाएका छौँ। अर्को तपाईँको बच्चाहरूलाई बच्चैदेखि नै टेक्नोलोजीबाट जोडिने हामी एउटा प्रोग्राम ल्याएका छौँ, त्यो प्रोग्राम पनि हामीसँग आइरहेछ। तेस्रो यो दलित महिला सरी दलित अपाङ्ग र के भन्छ अरू पनि गरिब निमुखा र विपन्न परिवार के अरे वर्गका विद्यार्थीको लागि विशेष ग्राह्यताका साथ हामी एउटा आवासीय माने समुदायिक विद्यालयलाई नै हामीले त्यसलाई एड्याप्ट गरेर एउटा मोडेलका रूपमा आवासीय विद्यालय हामी प्रत्येक जिल्लामा बनाउने एउटा कन्सेप्ट लियाछौँ। भन्नुको मतलब प्रयास हामी सुरु गरेका छौँ, प्रयास हाम्रो त्यो अगाडि बढिरहेका छन्। त्यस्तै पर्यटनमा पनि तपाईँको अब यो हामीसँग अरू छैन, हामीसँग यो भारतका पर्यटकहरूको लागि नेपालमा ल्याउनको लागि हामीसँग प्रचुर सम्भावनाहरू छन्। त्यसको लागि सङ्घीय कानुनले सङ्घीय माने नीति नियमले गर्दा अलिकति झन्झटिलो भएको रहेछ। त्यसको लागि हामी सङ्घीय सरकारसँग पनि हामी कुरा गर्छौँ, डायलग गर्छौँ सहजीकरणको लागि, ताकि भारतबाट आएका यात्रीहरू, टुरिस्टहरू यहाँ हाम्रो नेपालमा आओस्, यहाँका रमणीय वातावरणमा रमाओस्, यहाँ 2-4 आफ्नो समय व्यतीत गरोस्, अनि उहाँहरू एकदम ह्याप्पी भएर आफ्नो देश फर्कियोस् भनेर हामी वातावरण बनाउने हामी प्रयास गर्छौँ। यहाँ हामीले यो मधेस प्रदेशलाई रामायण सर्किटबाट जोड्ने वातावरण हामी बनाउँदैछौँ। त्यसको लागि भारत सरकार, हाम्रो सङ्घीय सरकार मार्फत भारत सरकारसँग पनि हामी कुरा गर्छौँ र उहाँसँग केही कुराहरू पनि अगाडि बढिरहेको छ। अब त्यसपछि हामी सिँचाइमा पनि ध्यान दिन्छौँ। अब सिँचाइमा यो कोशी मेरिन डाइभर्सन तपाईँको अझ 4-5 लाग्छ, तपाईँको कमला कोशी डाइभर्सनको लागि पनि सङ्घीय सरकारसँग हामी पहल गरिरहेछौँ, कुरा गरिरहेछौँ। त्यस्तै अब त्यो अहिले 4-5-7-10 वर्ष पछाडि लाग्न सक्ने भएकोले हामीले कृषि विद्युतीकरणमा हामी जोड दिन्छौँ यसपालि, र त्यसलाई हामीले अगाडि बढाउँछौँ। र अर्को कुरा हामीसँग मुख्य कुरा कस्तो रहेछ भने हामीसँग आन्तरिक प्राकृतिक स्रोत साधन छैन, र सङ्घीय सरकारले पनि अब विगत वर्षमा 12 अर्ब दिइरहेको समानीकरण यसपालि 7 अर्बमा झार दिया रहेछ। हामीसँग एउटा के भन्छ यो कृषि बाहेक अरू केही छैन, कृषिमा पनि सरकारको उदासीनता छ। यसपालि मल खाद उपलब्ध गराउनै पाएन, अर्थ कृषि मन्त्रालयले हात उठाइदियो, हामी दिन सक्दैनौँ भनिदियो। अब यस्ता कुराहरू छन्, यसको लागि हामीसँग स्रोत साधन चाहिन्छ। स्रोत साधनको लागि सरकारलाई पनि हामी गुहारिरहेको छौँ। हामीसँग एउटा प्रोजेक्ट छ, प्रोजेक्ट भनेको त्यो यदि अहिले कार्यान्वयन भएको छैन भने हामीलाई हाम्रो लागि अभिशाप भएको छ। त्यो कार्यान्वयन भइसकेपछि वरदान हुन्छ। त्यो के हो भने यो 72 जति गिटी बालुवा ढुङ्गा आउँछ, त्यो लगभग मलाई लाग्छ यो माने 17-18 वर्षदेखि भारत निकासी रोकेको छ। हामीलाई प्रत्येक वर्ष तपाईँको यो हिमालय रेन्ज र महाभारत रेन्जबाट बगेर आएको गिटी बालु यहाँ यो नदीमा सब फेकेर बसिरहेको छ, सब नदीका बेडमाथि आइसक्यो। प्रत्येक वर्ष तपाईँको बाढी आउँछ, बाढी आएर माने गाउँ घर जनधन बाली नाली सब नष्ट गर्ने गर्छन्, र तपाईँको पानी यो बर्सातको पानी आयो भने वाटर सबै इन्डिया बगेर जान्छ। त्यो पानी रोक्नै सकेका छैनौँ, पानी वाटर लग हुँदै हुँदैन, र त्यसले गर्दा पानी विचार नभएको कारणले यो मौसममा वाटर लेभल घटेर खाने पानीसम्म पनि समस्या हुन्छ। यो कुरा हाम्रो लागि अभिशाप हो। हाम्रो मधेस बन्जर भइरहेछ, बन्जर हुँदै गइरहेछ। प्रत्येक वर्ष तपाईँको 2000-2200 बिघा तपाईँको बन्जर भइरहेछ बालु गिटीले गर्दा, त्यो खेती हुने योग्य पनि जग्गाहरू पनि बन्जर भइरहेछ। यो कुरा मैले हामीले सरकारलाई सरकार समक्ष पेस गरेका छौँ। यो माने प्राकृतिक सरी टेक्निकल जस्टिफिकेसनको आधारमा गिटी बालुहरू के अरे उत्खनन गरेर प्रशोधन गरेर त्यसलाई भारत निकासी गरौँ, र त्यो यदि गर्यो भने प्रत्येक वर्ष 95 अर्ब यो मध्य प्रदेशमा मात्रै रिभिन्यू आउने रहेछ। त्यो यो आयकरको आय स्रोतको ठुलो हिस्सा हाम्रो यो देशको लागि हुनेछ, र यदि हामीले त्यसमा गऱ्यौँ भने त्यसै पनि 1 अर्ब आउने रेभेन्यू आउने हिसाबले अहिलेको बाँडफाँड त हुन त त्यो वैज्ञानिक त होइन। यसलाई हामी सरकारसँग अनुरोध पनि गरिरहेछौँ कि यो बाढ कारण यो बाँडफाँडलाई पुनरावलोकन गरौँ। तैपनि 40% हामीले पायो भने तपाईँको 30-35 अर्ब त हामीले पाउने हो। त्यसले हाम्रो मध्य प्रदेशलाई ठुलो कल्याण हुन्छ, यो वरदान साबित हुन्छ। यसो मलाई लाग्छ सरकार पनि सेन्सिटिभ हुनुपर्छ। उहाँ अब हुन त हजुरको नीति कार्यक्रममा यो कुरा बोलेको हो, तर बजेटमा बोलेन। त्यसको लागि हामी पहल गर्छौँ, उहाँहरूले सुन्नु पनि हुनेछ, नत्र हाम्रो यो 10 वर्षमा मध्य प्रदेशमा हामी बस्न सक्ने अवस्था रहने छैन। अब त्यसले गर्दा हामी त्यो तर्फ पनि गइरहेछौँ। अरू प्रदेशहरूमा 6 प्रदेशमा कहीँ हाइड्रो पावर छ, कहीँ माइन्स छ, कहीँ जङ्गल छ, कहीँ पर्यटन छ, कहीँ अन्यको कुराहरू छन्, हामीसँग केही छैन। त्यसले गर्दा मध्य प्रदेशप्रति अलिकति बढी नै सङ्घीय सरकारले ध्यान दिनुपर्छ भन्ने मेरो मान्यता हो। हुन त प्रधानमन्त्री यहाँ चुनावी आफ्नो अभियान यही जनकपुरबाटै सुरु गर्नुभएको बेलामा उहाँले बोल्नु भएको रहेछ, अब तपाईँहरू अधिकारको लागि काठमाडौँ आउनु पर्दैन, तपाईँहरू काठमाडौँ आउने नै छ भने तपाईँहरू पशुपति दर्शन गर्न आउनुहोस्, यहाँ घुम्नुहोस् अनि फेरि फर्किनुहोस्, अधिकारको लागि आउनु पर्दैन, अधिकार हामी आफै पठाउँछौँ भनौँ। त्यो आशयका साथ उहाँ भन्नुभएको थियो, र अझ यो प्रदेशलाई बलगर बलियो प्रदेश बनाउँछु भने उहाँले बोल्नुभएको छ। मलाई विश्वास छ अहिले सम्मान्य प्रधानमन्त्रीज्यू उहाँले दिनुभएको बच्चा त्यसमा हुबहु त्यसलाई यहाँ अवलम्बन के अरे लागू गर्नुहुन्छ भन्ने मैले हामी विश्वास गरेका
3: छौँ। हस् मुख्यमन्त्रीज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो। मध्य प्रदेशका समस्याहरू र मध्य प्रदेशले अहिले उठाइरहेका विषयहरूका सन्दर्भमा जानकारी दिनुभयो, यहाँलाई धेरै धन्यवाद। हामी मध्य प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवसँग कुराकानी गर्दै थियौँ। विशेष गरी असार 1 गते मध्य प्रदेशले ल्याउँदै बनाउँदै गरेको प्रस्तुत गर्ने बजेट र यसअघि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख भएका विषयहरू र अहिले तत्कालका आवश्यकताहरू मध्य प्रदेशमा के छन् भन्ने सन्दर्भमा उहाँले आफ्नो विचार व्यक्त गर्नुभयो। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।
5: सवारी चालकको लापरवाहीले सडक संरचनामा क्षति पुगेमा क्षतिको भरपाई पनि तपाईँबाटै हुन्छ, तसर्थ सदैव ट्राफिक नियम पालना गरेर सवारी साधन चलाऊ।
6: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
7: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
8: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
7: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: प्रमाणित तथा स्वस्थ सुन्तलाको बिरुवा लगाऊ, सुखी जीवनको लागि आफ्नो आमदानीको स्रोत बढाऊ।
1: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
2: नागरिक लगानी कोष।
3: कृषक माज बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
4: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
3: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
4: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
3: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
4: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
3: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
4: फोन नम्बर 5423159।
5: आज बाल श्रम विरुद्धको दिवसको अवसरमा हामी सबैले बाल श्रम प्रयोग नगर्ने अठोट गरौं। बाल श्रम प्रयोग गर्नु दण्डनीय अपराध हो। 18 वर्ष मुनिका बाल बालिकाहरूलाई श्रममा नलगाऊ, बाल श्रम प्रयोग भएको देख्नु भएमा नजिकैको ओडा कार्यालय वा श्रम तथा रोजगार कार्यालयमा सूचित गरौं। श्रम तथा रोजगार कार्यालय, टेकु, काठमाडौँ।
6: सार्वजनिक सेवामा महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विपन्न वर्ग, सीमान्तकृत समूहलाई प्राथमिकता दिउँ।
7: यस्ता समुदायको पहुँच विस्तार र जनचेतना अभिवृद्धिमा सबैले सहयोग पुर्याउँ।
6: भ्रष्टाचारले यी समुदायलाई पार्ने प्रभावहरूको पहिचान गर्दै सचेतना अभिवृद्धि गरौँ।
7: नेपालमा सुशासनको पहल ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल भ्रष्टाचार विरुद्धको सहकार्य।
8: जापानिज इन्सेफ्लाइटिस रोगबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जरुरी सूचना।
6: जापानिज इन्सेफ्लाइटिस मस्तिष्कमा संक्रमण हुने गम्भीर प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
8: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
6: जापानिज इन्सेफ्लाइटिस रोगको लक्षण तथा चिन्हहरू:
8: बेसरी टाउको दुख्ने,
6: उच्च ज्वरो आउने, बेहोस हुने,
8: घाँटी अरोरो कडा हुने,
6: कम्पन हुने,
8: पक्षघात हुने
6: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
8: जापानिज इन्सेफ्लाइटिसबाट बच्ने उपायहरू:
6: लामखुट्टेको टोकाइबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
8: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर, घोडा जस्ता घरपालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौँ।
6: घर बाहिर निस्कँदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊँ।
8: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौँ।
6: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौँ।
8: सधैँ झुल टाँगेर सुत्ने गरौँ।
6: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
8: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
9: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले बिहानको 7 बज्ने लाग्यो। अब सुन्नुहोस् समाचार।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभाको गतिरोध अन्त्य, आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु। सीमा समस्याको समाधान कूटनीतिक संवाद र वार्ताको माध्यमबाट गरिने परराष्ट्र मन्त्री शिशिर खनालको भनाई। सम्पत्ति छानबिन आयोगद्वारा सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप। किसान सूचीकरण प्रणालीमा देशभरका करिब 25 लाख किसान आबद्ध। अमेरिकाद्वारा इरानमा हवाई आक्रमण, हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको घोषणा। र आजदेखि विश्वकप फुटबल प्रतियोगिता सुरु हुँदै
1: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। विपक्षी दलहरूको अवरोध हटेसँगै प्रतिनिधि सभामा आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि सामान्य छलफल सुरु भएको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वक्तव्यसहित सो सम्बन्धी छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। बैठकमा सभामुख डोलप्रसाद अर्यालले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल मात्रै हुने र मन्त्रालयगत कार्यक्रम तथा योजनाका बारेमा विनियोजन विधेयकमाथि विस्तृत छलफल गरिने, छलफलका लागि 4 घण्टाको समय निर्धारण गरिएको जानकारी दिनुभयो। बैठकमा आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सत्तापक्षका सांसदहरूले देशको अर्थतन्त्रका समग्र समस्यालाई समाधान गर्ने गरी बजेट आएको बताउनुभयो। सांसदहरूले विप्रेषण, आयात र बेरोजगारी जस्ता पक्षलाई उत्पादन, रोजगारी र आर्थिक विकासतर्फ लैजाने गरी बजेटले रूपान्तरणकारी लक्ष्य लिएको औँल्याउनुभयो। सांसदहरूले आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्रको व्यापक पुनर्संरचना मात्र नभई शासकीय सुधारको लय समातेको भन्दै निजी क्षेत्रको मनोबललाई उकास्न महत्वपूर्ण दिशा निर्देश गरेको बताउनुभयो। यस्तै प्रतिपक्षी दलका सांसदहरूले बजेटमा आम नागरिकका समय सापेक्ष समस्याहरू सम्बोधन हुन नसकेको बताउनुभयो। विद्युत खपतमा लगाइएको मूल्य अभिवृद्धि करले विद्युत खपत घट्ने र बजेटले लिएको लक्ष्य पूरा हुनेमा आशंका व्यक्त गर्दै सांसदहरूले यथार्थ परिस्थिति आकलन नगरी बजेट ल्याइएको टिप्पणी गर्नुभयो। यसै गरी बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभएको छ। बैठकमा विधेयक प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री वाग्लेले नेपालको अर्थतन्त्रको दिगो विकासमा सहयोग पुर्याउने उद्देश्यले मूल्य तथा शोधनान्तर स्थिरता कायम राखी समग्र वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न कानूनी सुधार आवश्यक भएकाले विधेयक ल्याइएको बताउनुभयो। यस्तै प्रतिनिधि सभाले राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 दफावार छलफलका लागि समितिमा पठाएको छ। सभाको हिजोको बैठकमा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले राख्नु भएको उक्त विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो। यसअघि सभामा कार्यसूचीमाथिको प्रक्रिया अघि बढ़िरहँदा श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधि सभाको वेल घेराउ गरेर नाराबाजी गरिरहनु भएको थियो। प्रतिनिधि सभाको अर्को बैठक आज बिहान 11 बजे बस्नेछ। परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमाका विषयमा दिनुभएको अभिव्यक्तिको विषयमा प्रतिनिधि सभामा स्पष्टीकरण दिँदै प्रधानमन्त्रीको अभिव्यक्ति 10 गजा अतिक्रमण र क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित रहेको बताउनु भएको छ। सभाको हिजोको बैठकमा सभामुखसँग समय लिएर परराष्ट्र मन्त्री खनालले सीमा समस्या समाधानका लागि नेपाल इण्डिया बाउन्ड्री वर्किङ ग्रुप र अन्य संयन्त्रले म्यापिङको काम गरिरहेको बताउनुभयो। परराष्ट्र मन्त्री खनालले लिपुलेख, लिम्पियाधुरा र कालापानी लगायतका क्षेत्रहरू नेपालको अभिन्न भूभाग रहेको र यस विषयमा सरकारको आधिकारिक धारणा स्पष्ट रहेको बताउनुभयो। सीमा सम्बन्धी समस्यालाई कूटनीतिक माध्यम र ऐतिहासिक तथ्य तथा नक्साका आधारमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको र यसका लागि भारतसँग निरन्तर संवाद भइरहेको जानकारी गराउनुभयो। प्रधानमन्त्री शाहले सुगौली सन्धिको सन्दर्भमा बेलायतको भूमिकाबारे दिनुभएको अभिव्यक्तिका बारेमा मन्त्री खनालले नेपालले कुनै तेस्रो पक्षको मध्यस्थता खोजेको नभई तत्कालीन समयका थप सन्दर्भ सामग्रीहरूका लागि मात्र तत्कालीन हस्ताक्षरकर्ताको नाम उल्लेख गरिएको प्रष्ट पार्नुभयो। सीमा विवाद नेपाल र भारतको द्विपक्षीय विषय भएको र यसलाई आगामी समझदारीमै टुङ्ग्याउनु पर्नेमा सरकार अडिग रहेको भन्दै परराष्ट्र मन्त्री खनालले समस्याको समाधान कूटनीतिक संवाद र वार्ताको माध्यमबाट गरिने बताउनुभयो।
4: प्रधानमन्त्रीज्यूले 2083 जेठ 17 गते संघीय संसदमा नेपालको सीमा सम्बन्धी विषयमा जवाफ दिने क्रममा राख्नु भएको भनाईको सन्दर्भ यही प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेसनसँग जोडिएको छ। नेपालको सीमाङ्कन सन् 1816 सुगौली सन्धिसँग प्रत्यक्ष रूपमा सम्बन्धित भएकोले मित्र राष्ट्र संयुक्त अधिराज्यको नाम उल्लेख गर्नुभएको हो। यसमा तेस्रो पक्षको मध्यस्थता हामीले खोजेका होइनौ, खालि तत्कालीन अवस्थाको थप सन्दर्भ सामग्री केही भए ती स्वाभाविक रूपमा समस्या समाधानमा सहयोगी हुन सक्ने हुनाले आवश्यक परेमा त्यसको उपयोग गर्ने विषयलाई सम्मानीय ज्यूले इङ्गित गर्नुभएको हो। म केही स्पष्ट पार्न चाहन्छु भने नेपाल भारत सीमा द्विपक्षीय विषय हो र नेपाल तथा भारत बीच रहेको घनिष्ठ सम्बन्धको मर्म र भावना अनुरूप ऐतिहासिक सन्धि सम्झौता तथा नक्साका आधारमा यस समस्याको समाधान कूटनीतिक संवाद र वार्ता मार्फत गर्न नेपाल प्रतिबद्ध छ।
0: परराष्ट्र मन्त्री खनालले 10 गजा क्षेत्रको अतिक्रमण र सीमा स्तम्भहरूको व्यवस्थापनका लागि प्राविधिक टोलीहरू सक्रिय रहेको र जोइन्ट फिल्ड सर्वे टिमले विभिन्न स्थानमा काम गरिरहेको बताउनुभयो। मन्त्री खनालले सीमा क्षेत्रमा रहेका समस्याहरूलाई वैज्ञानिक ढंगले समाधान गर्न र दुई देश बीचको सम्बन्धलाई थप सुदृढ बनाउन सरकारले राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गरिरहेको पनि सदनलाई विश्वास दिलाउनुभयो। परराष्ट्र मन्त्री खनालले सदनमा आफ्नो भर्खरै सम्पन्न भारत भ्रमणका विषयमा समेत जानकारी गराउनु भएको थियो। प्रतिनिधि सभाको बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले सदनमा जवाफ दिइरहँदा प्रतिपक्षी दल श्रम संस्कृति पार्टीका सांसदहरूले भने उठेर विरोध कायमै राख्नु भएको थियो। बैठकमा नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री शाहले नेपाल भारत सीमाका विषयमा दिनुभएको अभिव्यक्तिको जवाफ परराष्ट्र मन्त्री शिशिर खनालले दिने भएपछि आफूहरू सदन सुचारू गरेर अगाडि बढ्न तयार भएको बताउनुभयो। यस्तै प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले नेपालले कुनै पनि भारतीय भूमि नमिचेको यथार्थलाई सत्ता र प्रतिपक्षले राम्रोसँग मनन गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश कुमार हमालले राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र सीमा सुरक्षा जस्ता विषयमा संसद विभाजित भएर प्रस्तुत हुनु दुखद भएको बताउनुभयो। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सिमानाको विषय अति संवेदनशील भएकाले यसमा सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा उभिनुपर्ने बताउनुभयो। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रयोग गर्नुभएको शब्द अशिष्ट र अपमानजनक भएको भन्दै आपत्ति जनाएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले भारतको सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा रहनु भएकोमा उहाँका समकक्षी नरेन्द्र मोदीलाई बधाई ज्ञापन गर्नुभएको छ। प्रधानमन्त्री शाहले हिजो साँझ सामाजिक सञ्जाल एक्स मार्फत प्रधानमन्त्री मोदीको ऐतिहासिक उपलब्धिप्रति शुभकामना व्यक्त गर्नुहुँदै सुस्वास्थ्य एवं निरन्तर प्रगतिको कामनासहित भारतीय जनताको समृद्धिको शुभकामना समेत व्यक्त गर्नुभएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदमा बजेट पेश हुनुपूर्व सूचना चुहावट भई अनियमितता भएको भन्ने प्रचारमा सत्यता नभएको बताउनु भएको छ। प्रतिनिधि सभा अर्थ समितिको हिजोको बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको अनुमान बजेटका मुख्य व्यवस्थाका सम्बन्धमा जवाफ दिँदै उहाँले प्रस्तावित करका दरबारे सूचना चुहावट भएर जेठ 14 गते बीवाईडी गाडी भित्रिएको भनेर आफूमाथि लगाइएको आरोप निराधार भएको स्पष्ट गर्नुभयो। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ। सम्पत्ति विवरण बुझाउने दायराभित्र परेका पदाधिकारीले आफूहरूले सम्पत्ति सम्बन्धी विवरण संकलनका क्रममा रहेको र समय अपुग भएको जनाएपछि अन्तिम पटकका लागि विवरण बुझाउने गरी एक महिना म्याद थप गरिएको आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीले जानकारी दिनुभयो। सर्वोच्च अदालतले ट्रेड युनियन खारेज गर्ने निर्णय विरूद्ध परेको रिट निवेदनमाथिको सुनवाई नसकिएपछि हेर्दा हेर्दैमा यही जेठ 29 गते सुनवाई हुने भएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा सुनवाई सुरु भए पनि समय नभ्याएपछि हेर्दा हेर्दैमा भोलि सुनवाई हुने तय भएको हो। नेपालका अधिकांश स्थानीय तहमा बेरुजु बढ्दै गएका बेला पर्वतको महाशिला गाउँपालिकाले भने आर्थिक वर्ष 2081-82 शून्य बेरुजु कायम गर्दै वित्तीय सुशासनमा नयाँ इतिहास रचेको छ। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
5: महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको 63 वार्षिक प्रतिवेदन अनुसार पर्वतको महाशिला गाउँपालिकाले आर्थिक वर्ष 2081-82 आय व्ययतर्फको कुल 81,84,63,000 रुपियाँको लेखा परीक्षण सम्पन्न गर्दा एक रुपियाँ पनि बेरुजु नदेखिएपछि गाउँपालिकाले वित्तीय अनुशासन र सुशासनमा उल्लेखनीय सफलता हासिल गरेको हो। शून्य बेरुजु हुने गाउँपालिकाको सफलता ठूलो प्रयासले मात्र सम्भव भएको बताउनुहुन्छ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकारी देवेन्द्र पाण्डे। देशभरका स्थानीय तहहरू बेरुजु नियन्त्रणको चुनौतीसँग जुधिरहेका बेला महाशिला गाउँपालिकाले कानूनको पूर्ण पालना, प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली तथा पारदर्शी भुक्तानी प्रक्रिया मार्फत यो सफलता हासिल गर्न सफल भएको हो। सीमित स्रोत र साधन, न्यून आर्थिक आय स्रोत भएको पालिका भए पनि आफूहरूले धेरै मेहनतका साथ शून्य बेरुजु बनाउन लागि परेको बताउनुहुन्छ गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भूषाल।
6: जिल्लामा आर्थिक हिसाबले हेर्ने हो भने सबैभन्दा कम आय स्रोत भएको, राजस्व भएको हाम्रै पालिका पर्छ। आफ्नो स्रोत र साधन भित्र रहेर पूर्वाधार निर्माणका कुराहरू यसलाई संघले, प्रदेशले, स्थानीय सरकारले तिनटैको लगानीमा हामीले निरन्तर अगाडि बढाइरहेका छौँ।
5: महाशिला गाउँपालिकालाई शून्य बेरोजु कायम गराउन गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्यहरू, गाउँ सभाका सदस्यहरू तथा सम्पूर्ण कर्मचारीहरूको इमान्दारिता र प्रतिबद्धताको महत्वपूर्ण भूमिका रहेको प्रतिवेदनको परिणामले नै देखाएको छ। आगामी दिनमा पनि सुशासन र विकासलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउने बताउनुहुन्छ प्रशासकीय अधिकृत देवेन्द्र पाण्डे। प्रतिवेदन अनुसार देशभरका 721 स्थानीय तहमध्ये शून्य बेरोजु कायम गर्ने पर्वतको महाशिला बाहेक स्थानीय तहको सूचीमा काभ्रे पलाञ्चोकको महाभारत गाउँपालिका र गुल्मीको धुरकोट गाउँपालिका पनि रहेका छन्। भौगोलिक विकटता र कर्मचारी अभाव जस्ता चुनौतीका बावजुद आर्थिक अनुशासनको पूर्ण पालना गर्दै प्राप्त गरिएको महाशिलाको यो सफलताले देशभरका अन्य स्थानीय तहलाई समेत वित्तीय पारदर्शिता र उत्तरदायी प्रशासनतर्फ प्रेरित गरेको छ। राजन पौडेल, रेडियो नेपाल पर्व।
0: सरकारले डेंगूको संक्रमण दरलाई आगामी 5 वर्षभित्र 60% घटाउने तयारी थालेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयार पारेको डेंगू रोकथाम तथा नियन्त्रण बहुक्षेत्रीय योजनामा आगामी 5 वर्षभित्र संघीय, प्रदेश र स्थानीय सरकारका सबै निकाय क्षेत्रलाई डेंगू नियन्त्रण र रोकथाममा सहभागी गराएर लक्ष्य प्राप्ति गरिने उल्लेख छ। डेंगूबाट हुने मृत्यु दर 0.01% भन्दा कम गर्ने लक्ष्य सरकारको रहेको छ। विश्वव्यापी तापक्रम बढेसँगै केही वर्ष अघिसम्म तराईमा मात्र देखिने डेंगू गत वर्ष देशका 77 जिल्लामा देखिएको थियो। यस वर्ष पनि हालसम्म 68 जिल्लामा गरी 915 जनामा डेंगू देखिएको छ। यसमा एकजनाको मृत्यु भएको छ। नेपाली काँग्रेसका महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले क्रियाशील सदस्यता समयमै अध्यावधि गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ। महामन्त्री पौडेलले विज्ञप्ति जारी गरी पार्टीको क्रियाशील सदस्यता अध्यावधि गर्ने म्याद आज राति 12 बजे समाप्त हुन लागेको भन्दै छुटेकालाई अध्यावधि गर्न आग्रह गर्नुभएको हो। मकैको उचित मूल्य नपाउँदा मोरङका किसानहरू मर्कामा परेका छन्। सरकारले गहुँ तथा धान को समर्थन मूल्य निर्धारण गर्दै आएको भए पनि मकैको समर्थन मूल्य निर्धारण नगर्दा किसानहरू मर्कामा परेका हुन्। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
7: गत वर्ष स्थानीय बजारमा मकै प्रति क्विन्टल 3300 देखि 3500 रुपियाँसम्म बिक्री हुने गरेकोमा यो वर्ष व्यापारीहरूले प्रति क्विन्टल 2500 देखि 2600 रुपियाँमा खरिद गर्ने गरेको मोरङ धनपालथान गाउँपालिका 3 का किसान अनिल कुमार यादवको भनाइ छ।
8: 3300 देखि 3500 थियो, अहिले 2600 सम्मको भाव छ। बिघामा 7 बोरा लाग्छ डिप, 12 बोरा लाग्छ युरिया, जोत खर्च छ अनि डिजल छ, मोबिल छ, सबै थोक जोडेर 90,000 रुपियाँ खर्च छ। त्यो हिसाबले हामीलाई भएको छैन, जस्तो मन लाग्यो त्यस्तै भाव।
7: त्यस्तै रङ्गेली नगरपालिका 4 का किसान मरुङ बाबु बेसराले अरू बालीको तुलनामा राम्रो आमदानी हुने भएपछि विगत 10 वर्षदेखि मकै खेती गर्दै आउनु भएको छ। मल बिउ विषादी तथा काम गर्ने मजदुर सहित ठूलो खर्च गरेर मकै खेती गर्दै आए पनि यो वर्षको मकैको भावले आफूलाई निराश बनाएको उहाँको भनाइ छ।
9: धेरै भावको समस्या छ, मजदुरहरूलाई काम गर्ने जेला पनि निस्किँदैन, किसानलाई खट्ने जेला पनि आफू खटे बेग्लै हो, खाद मल दुनियाँहरूको महँगो छ, खाद मल समयमा पाइँदैन।
7: मकैको समर्थन मूल्य निर्धारण नहुँदा व्यापारीहरूले आफू खुसी मकैको भाव तोक्ने गरेको किसानको गुनासो छ। प्रति बिघा 150 देखि 200 मनसम्म मकै उत्पादन हुन थालेपछि मोरङ जिल्लामा पछिल्लो समय मकै खेती प्रति किसानको आकर्षण बढ्न थालेको छ। धान गहुँ जस्तै सरकारले मकैको पनि समर्थन मूल्य चाँडै निर्धारण गर्नुपर्ने अर्का किसान विशाल शिवाकोटीको भनाइ छ।
10: यो बेलामा चाहिँ मूल्य एकदम डाउनै भएको, हावा हुनरी आयो भने एकैचोटि लगानी जति भए पनि बर्बादै हुन्छ। त्यत्रो रिस्कमा गरेर पनि कृषकले त्यो भाव सुन्दाखेरि दुःख नै लाग्छ कि।
7: गत वर्ष मोरङ जिल्लामा 21,100 हेक्टर क्षेत्रफलमा लगाइएको मकै खेतीबाट 1,47,700 मेट्रिक टन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ। यो वर्ष मोरङ जिल्लामा 21,300 हेक्टर क्षेत्रफलमा मकै खेती लगाइएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
11: नारायणी अस्पतालको सूचना।
12: नारायणी अस्पताल परिसर बिरगन्जमा यही मिति 2083 जेठ 12 गतेदेखि 1 महिनासम्म हरेक हप्ताको सोमबारदेखि शुक्रबारसम्म बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म नसर्ने रोग पहिचान अभियान तथा निशुल्क एनसिडी स्क्रिनिङ क्याम्प सञ्चालन हुँदैछ। नसर्ने रोगका सुरुवाती चरणमा धेरैजसो अवस्थामा कुनै पनि लक्षण देखिँदैन। उच्च रक्तचाप, मधुमेह, मुटु रोग तथा मोटोपना जस्ता नसर्ने रोगहरू बढिरहेका हुन सक्छन्। समयमा नै जाँच गर्नु सबैभन्दा ठूलो सुरक्षा हो। त्यसैले नारायणी अस्पतालद्वारा आयोजित निशुल्क एनसिडी स्क्रिनिङ क्याम्पमा सहभागी बनौ। यस अवसरमा रक्तचाप, सुगर तथा तौल जाँच र स्वास्थ्य परामर्श समेत दिइन्छ।
13: समयमै जाँच गरौ, गम्भीर रोगबाट बचौ। नारायणी अस्पताल, बिरगन्ज, पर्सा।
0: अब बाँकी समाचार। हिन्दुकुश हिमालय एसकेएच क्षेत्रमा यस वर्ष औसतभन्दा कम मनसुनी वर्षा हुने पूर्वानुमान गरिएको भए पनि विपदको जोखिम भने यथावत रहने एक अध्ययनले देखाएको छ। छोटो अवधिमा हुने अत्याधिक वर्षा, बढ्दो तापक्रम र जलस्रोतमा बढ्दो दबावका कारण यो मौसम झन जोखिमपूर्ण बन्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडले उक्त अध्ययन सम्बन्धी हिन्दुकुश हिमालय एसकेएच मनसुन आउटलुक 2026 आज प्रकाशित गरेको हो। आकस्मिक बाढी, पहिरो तथा अन्य जोखिमहरूको सम्भावना उच्च रहने जनाइएको छ। वर्षाका कारण ठाउँ ठाउँमा पहिरो गएपछि कर्णाली करिडोर अन्तर्गत कालीकोट सडक खण्ड अवरुद्ध भएको छ। कालीकोट खण्डमा पर्ने नरहरिनाथ गाउँपालिका 1 लालीघाटदेखि भौते कुना सन्नी त्रिवेणी गाउँपालिका 1 रेगिल खण्ड र पचाल झरना गाउँपालिका 4 घाटपारी सडक खण्ड अवरुद्ध भएको हो। म्याग्दीको रघुगंगा गाउँपालिका 7 चिम खोलाको फेदीवन जंगलबाट इजाजत नभएका 6 थान भरुवा बन्दुक बरामद भएको छ। अस्थायी प्रहरी पोस्ट चिम खोलाबाट गएको सुरक्षाकर्मी टोलीले जंगलमा लुकाएर राखेको अवस्थामा 8 थान 1 नाले भरुवा बन्दुक बरामद गरेको हो। प्रहरी निरीक्षक सागर तिमेल सेनाले वन्यजन्तुको अवैध चोरी सिकारी र अपराध नियन्त्रणका लागि सञ्चालित ब्राबोसेरा अभियान अन्तर्गत बन्दुक बरामद गरेर बेनी ल्याइएको जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड सेन्टकमले इरानका विभिन्न स्थानलाई लक्षित गर्दै हवाई आक्रमण गरेको जनाएको छ। सेन्टकमले उक्त कार्यवाहीलाई आत्मरक्षाका लागि गरिएको भन्दै इरानको निरन्तर आक्रामक गतिविधिको जवाफ भएको बताएको छ। इरानी संचार माध्यमका अनुसार बन्दर अब्बास बन्दरगाह, केसम टापु तथा दक्षिणी सिरिक र मिनाप क्षेत्रमा विस्फोटका आवाज सुनिएका छन्। तेहरानको पश्चिमी क्षेत्रमा समेत हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारिएको जनाइएको छ। यसैबीच इरानको मेहर समाचार संस्थाले इरानी सेनाले हर्मुज जलमार्ग हुँदै हुने सबै जहाजको आवत जावत पूर्ण रूपमा बन्द गर्ने आदेश दिएको जनाएको छ। यसमा तेल बोक्ने ट्याङ्कर तथा व्यापारिक जहाज समेत समावेश छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि इरानले सम्झौताका लागि धेरै ढिलाइ गरेको आरोप लगाउँदै थप सैन्य कार्यवाहीको चेतावनी दिनुभएको थियो। उता इजरायलले लेबनानको दक्षिणी क्षेत्र तथा बेकाआ उपत्यकामा आक्रमण जारी राखेको छ। पछिल्ला आक्रमणमा थप मानवीय क्षति भएको जनाइएको छ। गत मार्च यता इजरायली बमबारीमा परि लेबनानमा मृत्यु हुनेको संख्या 3,696 पुगेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्। अब आर्थिक समाचार।
14: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
15: मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समितिले नुवाकोटको रातामाटे सब स्टेशन र नयाँ दमौली सब स्टेशन तथा 297 किलोमिटर लामो विद्युत प्रसारण लाइनको निर्माण कार्यको बुधबारदेखि औपचारिक सुरुवात गरेको छ। संयुक्त राज्य अमेरिकाबाट प्राप्त 55 करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको 19.70 करोड अमेरिकी डलर लगानीमा भइरहेको परियोजनाले अन्तर्राष्ट्रिय स्तरको विद्युत प्रसारण पूर्वाधार निर्माण र महत्वपूर्ण सड़क सञ्जालको स्तर उन्नति कार्यमा सहयोग गर्नेछ। संयुक्त राज्य अमेरिकाको संयुक्त लगानी रहेको एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रमको विद्युत प्रसारण आयोजना अन्तर्गत 3 उच्च क्षमतायुक्त 400 केभी सब स्टेशन तथा 315 किलोमिटर प्रसारण लाइन निर्माण हुँदैछ। शिलान्यास गरिएको 297 किलोमिटर लामो प्रसारण लाइन सञ्जालमा लप्सीफेदी रातामाटे न्यू हेटौडा प्रसारण लाइन खण्ड, रातामाटे न्यू दमौली प्रसारण लाइन खण्ड र न्यू दमौली न्यू बुटवल प्रसारण लाइन खण्ड रहेका छन्। कार्यक्रममा नेपाल सरकारका अर्थ सचिव तथा एमसिए नेपाल संचालक समितिका अध्यक्ष डाक्टर घनश्याम उपाध्यायले ऊर्जा सुरक्षा सुनिश्चित गर्न, लगानी र औद्योगिक विस्तार प्रवर्धन गर्न र नेपालको ऊर्जा सम्भाव्यताबाट अधिकतम लाभ प्राप्त गर्न विद्युत प्रसारण पूर्वाधारलाई सुदृढ गर्नु आवश्यक भएको बताउनुभयो। कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्व स्तरीय स्किन केयर उत्पादन शुरू भएको छ। नेपाली ब्रान्ड ओआरएसले ललितपुरको इमाडोलमा 35 करोडको लगानीमा उद्योग स्थापना गरी अन्तर्राष्ट्रिय स्तरको स्किन केयर उत्पादन बजारमा ल्याएको आएको छ। कम्पनीले कोरियन प्रविधि तथा उच्च गुणस्तरीय कच्चा पदार्थको प्रयोग गरी नेपालमै विश्व स्तरीय उत्पादन गरिरहेको जनाएको हो। ओआरए ब्रान्ड उत्पादन गरिरहेको एनके कस्मेटिक प्रालीका प्रमुख तथा गैर आवश्यक नेपाली संघ एनआरएनए का पूर्व अध्यक्ष विनोद कुँवरले नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरका गुणस्तरीय उत्पादन सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यका साथ कम्पनी स्थापना गरी सञ्चालन गरेको जानकारी दिनुभयो। देशभरका किसानहरूलाई एकै प्रणालीमा आबद्ध गर्ने सरकार अघि सारेको किसान सूचीकरण कार्यक्रम अन्तर्गत देशभरका 25 लाख किसान आबद्ध भएका छन्। किसानलाई जमिनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो। उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणाली मार्फत सूचीकृत गरिएको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिनुभयो। किसानहरू मध्ये बाँकी 16 लाख भन्दा बढी किसानलाई सूचीकरण गर्ने कार्य हाल जारी रहेको कार्यालयले जनाएको छ। केन्द्रले यस कार्यक्रममा आफ्नो नाम दर्ता गराउन देशभर का किसानहरूलाई आह्वान समेत गरेको छ। अन्तर्राष्ट्रिय उडान कम्पनी फ्लाई दुबईले पोखरा दुबई रूटमा सिधा उडान सेवा सञ्चालन गर्ने भएको छ। आगामी सेप्टेम्बर 23 दुबई पोखरा दुबई दैनिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो। फ्लाई दुबईको टोलीले केही दिन अघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उच्च स्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालन सम्बन्धी विषयमा निरीक्षण गरेको थियो।
0: आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप आजदेखि शुरू हुँदैछ। उद्घाटन खेल मेक्सिको सिटीमा स्थानीय समय अनुसार दिउँसो 1 बजे हुनेछ। उद्घाटन खेल मेक्सिको सिटी स्थित स्टाडियो एस्ट्रेका रंगशाला र फाइनल अमेरिकाको न्यूयोर्क स्थित मेट लाइफ रंगशालामा हुनेछ। अमेरिका, मेक्सिको र क्यानेडाले संयुक्त रूपमा आयोजना गरेको 23औं संस्करणको विश्वकप आजदेखि आगामी साउन 3 गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताका खेल अमेरिकाका 11 सहर, मेक्सिकोका 3 सहर र क्यानेडाका 2 सहरमा हुनेछन्। अब मौसम सम्बन्धी जानकारी। आज देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भागका केही स्थानहरू तथा मध्य प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भागका थोरै स्थानहरू साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25 27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:02 भयो भने सूर्यास्त भरे साँझ 7:06 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाको गतिरोध अन्त्य, आगामी आर्थिक वर्षको बजेटमाथि छलफल शुरू। सीमा समस्याको समाधान कूटनीतिक संवाद र वार्ताको माध्यमबाट गरिने परराष्ट्र मन्त्री शिशिर खनालको भनाई। सम्पत्ति छानबिन आयोगद्वारा सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप। किसान सूचीकरण प्रणालीमा देशभरका करिब 25 लाख किसान आबद्ध। अमेरिकाद्वारा इरानमा हवाई आक्रमण, हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको घोषणा। र आजदेखि विश्वकप फुटबल प्रतियोगिता शुरू हुँदै। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
1: वैदेशिक रोजगार बोर्ड सचिवालय र रेडियो नेपालको सहकार्यमा तयार पारिएको यो हो रेडियो कार्यक्रम वैदेशिक रोजगारी।
2: नमस्कार, रेडियो कार्यक्रम वैदेशिक रोजगारीमा यहाँलाई हार्दिक स्वागत छ। यो कार्यक्रम सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक बिहिबार बिहान 7 बजेको समाचार पछि सुन्न सकिन्छ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय र रेडियो नेपालको सहकार्यमा यो कार्यक्रम तयार पारिएको हो। कार्यक्रममा हामी बोर्ड सचिवालयले प्रदान गर्ने सेवाहरू, सो सेवा प्राप्त गर्ने श्रमिक, श्रमिकका परिवार र सरकारवाला पक्षका लागि आवश्यक जानकारी, सूचना र सन्देशहरू समेट्ने गर्दछौ। विशेष गरी यस कार्यक्रममा वैदेशिक रोजगारीमा जानु अघि, गएपछि र फर्किएपछि पनि जान्नै पर्ने विषयवस्तुहरू राख्ने गरेका छौ।
2: आजको कार्यक्रममा युवा श्रम तथा रोजगार मन्त्रालयमा सञ्चालित एक्सन कमान्ड सेन्टर ACCको बारेमा बुझाउँदैछौ। वैदेशिक रोजगारीका समस्या तत्काल समाधानका लागि सञ्चालित यो टिमले के कसरी काम गर्छ, ACC संयोजक उपेन्द्र राज पौडेलले हामीलाई जानकारी गराउँदै हुनुहुन्छ। साथमा बोर्ड सचिवालयको जानकारी अनि सूचना सन्देशहरू पनि छन्। कार्यक्रम सुन्दै रहनुहोला।
3: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौं।
4: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 98513547001 र 98513547002 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, व्हाट्सएप वा इमोमा मेसेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौँ, भविष्य सुरक्षित बनाऊ।
5: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: नेपाल सरकारले वैदेशिक रोजगार व्यवसायलाई प्रवर्धन गर्न, यसलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउँदै वैदेशिक रोजगारीमा जाने श्रमिक र वैदेशिक रोजगार व्यवसायको हकित संरक्षण गर्ने प्रायोजनका लागि वैदेशिक रोजगार बोर्डको व्यवस्था गरेको छ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालयले मुख्य गरी गन्तव्य मुलुकमा अप्ठ्यारोमा परेका श्रमिकको उद्धार तथा खोज तलास गर्ने, श्रमिकका परिवारका सदस्यलाई अल्जाइमर, मृगौला फेल, क्यान्सर, मुटु सम्बन्धी रोग जस्ता दीर्घरोग भएमा औषधि उपचारको लागि समेत सहयोग गर्दै आएको छ। यस्तै बोर्डको सचिवालयले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका श्रमिकको शव नेपाल ल्याउन आवश्यक समन्वय गर्ने, शव नेपाल ल्याउने, मृतकका परिवारलाई आर्थिक सहायता दिने र बिरामी एवं अङ्गभङ्ग भएकालाई उपचार खर्च उपलब्ध गराउने गर्दछ।
2: बोर्डको सचिवालयले प्रदान गर्ने अर्को सेवा हो छात्रवृत्ति सहायता र श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको कानुनी प्रतिरक्षा समेत गर्ने गरेको छ। त्यस्तै महिला श्रमिकका हकमा वैदेशिक रोजगारीमा जानु अघि दिइने पूर्व प्रस्थान अभिमुखीकरण तालिम PDOTको शुल्कको शोध भर्ना समेत बोर्ड सचिवालयले उपलब्ध गराउँदै आएको छ।
3: बोर्डको सचिवालयले अनलाइन सेवा मार्फत स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउन टेली मेडिसिन सेवा पनि सञ्चालन गरिरहेको छ।
1: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ, न बिमाको भर पर्न सकिन्छ।
2: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: वैदेशिक रोजगारीका क्रममा कसैले ठगी गरेमा, सम्झौता अनुसार गन्तव्य देशमा काम फरक परेमा, वा कुनै पनि किसिमको समस्या भोग्नु परेमा छिटो समाधान गर्न युवा श्रम तथा रोजगार मन्त्रालयमा अहिले एउटा टिम खटिरहेको देखिन्छ, र त्यो टिम हो एक्सन कमान्ड सेन्टर ACC। श्रमिकहरूको हितसँगै म्यानपावर व्यवसायीहरूको नैतिक व्यवसायमा सघाउन मन्त्री रामजी यादवको प्रत्यक्ष निर्देशन, निगरानी र समन्वयमा मन्त्रालयका उपसचिव उपेन्द्र राज पौडेलको संयोजकत्व हुने गरी 6 जना कर्मचारी रहेको ACCले सञ्चालनको 1 महिनामै 1,000 बढी उजुरीको समाधान गरेको छ। मन्त्रालयका उपसचिव एवं ACC संयोजक उपेन्द्र राज पौडेल।
6: वैदेशिक रोजगार व्यवसाय मर्यादित, चुस्त, दुरुस्त, प्रभावकारी, समय सापेक्ष र कामयाबी हुन सकोस् भन्ने संकल्प र सपना सरकारको छ। श्रमिकहरूको बृहत्तर हित, कल्याण र व्यवसायीहरूलाई पनि एउटा इथिकल बिजनेस गर्नुपर्छ भन्ने मूल्य, मान्यता, आदर्श र दर्शनले प्रेरित भएर सरकार लागिरहेको अवस्था छ। माननीय मन्त्रीज्यू रामजी यादव आइसकेपछि ठगिएका, दबिएका, अन्याय

0: मा परेका दुःख पाएका आम गुनासाहरूलाई एउटा प्रपर र प्रम्प्ट तरिकाले चाहिँ सम्बोधन गर्नुपर्छ भन्ने पवित्र मनसाले एक्सन कमान्ड टिम भनेर टास्क फोर्स गठन गर्नुभएको छ। त्यो टास्क फोर्समा हामी डेडिकेटेड कर्मचारी हामी 6 जति छौँ। 7/24 सातै दिन 24 घन्टा सम्भव र सकेसम्म पब्लिकका गुनासाहरू गाह्रा साह्रा अप्ठ्याराहरू सुन्ने र त्यसको समाधानका उपायहरू कानुनी उपाय हो व्यावहारिक उपाय हो तार्किक उपाय हो भनेर उनीहरूलाई समाधान सहितको निष्कर्ष हामीले दिन्छौँ। उहाँहरूले हामीले यो गरिसके पछि करिब चाहिँ हजुरको 1,000+ उजुरीहरू हामीले फर्चुट गरिसकेका छौँ र पब्लिक सेन्टिमेन्ट के छ भन्दाखेरि असाध्य पोजिटिभ छ, म्यासेज राम्रो गएको छ, नागरिकले सेवा सुविधा पाएका छन् र मन्त्रालयको छवि मन्त्रालयप्रति हेर्ने आम पर्सेप्सन पनि असाध्य पोजिटिभ र सकारात्मक र रचनात्मक आएको अवस्था छ। र माननीय मन्त्रीज्यू स्वयंमा एउटा युवा मुलुक र माटोको लागि केही गरौँ समाजको लागि केही गरौँ भन्ने विशुद्ध उहाँको असल मनसायले सिर्जना भएको टिम हो यो। टोटली एकाउन्टेबल मन्त्रीज्यू सचिवज्यू छौँ। कोअर्डिनेसन गर्ने काम पनि हामीले गरिरहेका छौँ। वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड, श्रम विभाग र अरू अथोरिटीहरू सरकारका अरू अथोरिटीहरूसँग पनि हामीले कोअर्डिनेसन गर्छौँ। र अझ त मेरो विचारमा भन्नुहुन्छ भने मन्त्रीज्यूको भिजन मिसन डेडिकेसन र कमिटमेन्ट के छ भन्दाखेरि यसलाई अझ परिमार्जित अझ व्यवस्थित अझ चुस्त प्रोफेसनल बनाउन सकियोस् भन्ने छ। हाम्रो इन्टायर टिम त्यतैतिर लागिरहेको छ र अब मन्त्रीज्यू अहिले विदेश हुनुहुन्छ। मन्त्रीज्यू आइसकेपछि मन्त्रीज्यूलाई हामीले यो काम गर्ने सिलसिलामा फेस गरेका केही सकारात्मक च्यालेन्जहरू केही नकारात्मक च्यालेन्जहरू मन्त्रीलाई जाहेर गर्छौँ। मन्त्रीबाट पनि अब त्यही अनुसार सल्लाह गरेर अझ यसलाई संस्थागत इन्स्टिट्युसनल बनाउँदै लाने हाम्रो चाहिँ संकल्प र सपना छ।
1: मन्त्री यादवकै सम्पर्क नम्बर, सोसल मिडियामा आएका गुनासा, हेलो सरकारमा आउने वैदेशिक रोजगारीका गुनासा, मन्त्रालयको सोसल मिडिया वेबसाइटमा आउने गुनासा, श्रमाधान कल सेन्टर मार्फत आउने गुनासा र सांसदहरू मार्फत आउने वैदेशिक रोजगारीसँग सम्बन्धित श्रमिकका गुनासाहरूको समाधान गर्नु नै एसिसीको उद्देश्य हो। कतिपय पीडितले भने सिधै मन्त्रालय सिंहदरबार आएर पनि आफ्ना गुनासाहरू समाधानका लागि राख्ने गर्छन्।
0: पीडितले न्याय पाएछन्, एक त फिजिकल्ली नै आउनुहुन्छ उहाँहरू, अर्को चाहिँ अनलाइन आउनुहुन्छ। अनलाइनमै वाट्सएप गर्नु र हामीलाई समस्याहरू पठाउनुहुन्छ, यो भनेर एम्बेसीले एड्रेस गर्नुपर्ने भयो भने यो तत्काल क्विक रेस्पोन्स गर भनेर चाहिँ हामीले एम्बेसीलाई फरवर्ड गरिदिन्छौँ। श्रम विभागले एड्रेस गर्नुपर्ने भए श्रम विभाग फरवर्ड गरिदिन्छौँ। फिजिकल्ली यहीँ आएका छन् भने हामीले यहीँ मिडिएसन गरेर पीडक र पीडितलाई सँगै राखेर छलफल गरेर एउटा लजिकल कन्क्लुजनमा पुग्छौँ। र अनि अरू अथोरिटीहरू नेपाल सरकारका नेपाल प्रहरी हुनसक्छ, परराष्ट्र मन्त्रालय हुनसक्छ, कन्सुलर सेवा विभाग हुनसक्छ, ती अथोरिटीहरूमा सहजीकरणको लागि पहल गर्छ।
2: अनि प्राय यो फर्सियोटमा चाहिँ के मेलमिलाप नै हुन्छ?
0: मेलमिलाप हुन्छ, पर्याप्त हुन्छ। हामीले एक प्रकारको म्युचुअल अन्डरस्ट्यान्डिङ गराइदिन्छौँ। अब यसको डेडिकेटेड अथोरिटी भनेको वैदेशिक रोजगार विभाग हो, श्रम विभाग हो, र अनि त्यहाँ पठाउँछौँ, त्यहाँ चाहिँ सम्झौता गर्छन्। पीडितले अब पाउनुपर्ने क्षतिपूर्ति पाउँछ, पीडकले पनि पीडितलाई न्याय दिएर अथवा क्षतिपूर्ति दिएर आफ्नो बाटो लाग्छ।
2: अहिले आएका प्राय जसो देखिने भनेपछि खाडी मुलुकै बढी छन्।
0: एकदम मोर देन 90% चाहिँ समस्याहरू खाडी मुलुकै छन्।
1: तत्काल समाधानका लागि यो टिमले सामाजिक सञ्जालबाट आएका गुनासाहरू सम्बन्धित निकायमा पठाउने र भौतिक रूपमा मन्त्रालयमै उपस्थित हुनेलाई भने मन्त्रालयमै समाधान गर्ने गरेको छ। प्राय बिचौलियाको भर पर्दा र सामाजिक सञ्जालमा आएका नक्कली विज्ञापनको विश्वास गरेकाले श्रमिकले दुःख पाएको एसिसीको अनुभव छ। व्यक्तिगत अझ कन्सल्टेन्सीबाट भन्दा सरकारले इजाजत दिएका इजाजत प्राप्त संस्थाबाट मात्र श्रम गरेर वैदेशिक रोजगारीमा जानेको संख्या बढाउन पनि यो प्रयास गरिएको हो। मन्त्रालयले कन्सल्टेन्सी मार्फत हुने वैदेशिक रोजगारीका गलत प्रवृत्तिलाई न्यूनीकरण गर्न शिक्षा तथा खेलकुद मन्त्रालयसँग संयोजन गरेर पहल गर्ने प्रयास पनि गर्दैछ।
0: विशेष गरी कस्तो रहेछ भन्दाखेरि हाम्रो नेपाली नागरिकका नि केही कमी कमजोरी र त्रुटिहरू छन्, मजदुरहरूका पनि के छन् भन्दाखेरि एउटा फेसबुकमा देखेको चाहिँ सूचना, कसैले भनेको सूचना, कसैले भनेको काल्पनिक चाहिने आश्वासनका भरमा परेर कतिपय मजदुरहरूले दुःख पाएछन्। किन दुःख पाएछन् भन्दाखेरि आधिकारिक निकाय छन्, रजिस्टर्ड चाहिँ मेन पावरहरू छन् भने नबुझिकन एजेन्टका भर पर्ने, दलालका भर पर्ने, बिजौलियाका भर पर्नका कारणले मजदुरहरूले दुःख पाएको अवस्था नि छ। त्यो दुःख भोलिका दिनमा नपाउन्, यो व्यवसाय अलिकति डिग्निफाइड र डिसेन्ट होस् भन्ने संकल्प अथवा मिसन नेपाल सरकारको छ, श्रम मन्त्रालयको छ, श्रम मन्त्रालय त्यही अनुसार लागेको छ।
2: अब वैदेशिक रोजगार G2G अर्को संस्थागत रूपमा र अर्को व्यक्तिगत रूपमा जान्छन्। यहाँ अब संस्थागत र G2G जाने क्रममा त प्रमाणहरू जुटाउन पनि सजिलो होला, तर व्यक्तिगत श्रम स्वीकृति लिएर गएकाहरूको चाहिँ कसरी फर्स्युट गर्छ?
0: वास्तवमा यो व्यक्तिगत श्रम स्वीकृति लिएर जाने यो एक प्रकारको विकृति पनि हो, किनकि राज्यलाई 2 करोड धरोटी राखेर रजिस्टर भएको त्यत्र 1500-1600 मेन पावर छन्, तिनैले हो मान्छे पठाउने वैधानिक रूपमा। राज्यको अथोरिटी राज्यले अथोरिटी दिएका निकायहरू दिने हुन्, तथापि कतिपय मान्छेहरू गलत इन्टेन्सन राखेर गलत मनसायले इन्डिभिजुअल श्रम गरेर पनि गएका अवस्था छन्। कोही त वैधानिकै पनि छन्, किन भन्दाखेरि उसको हाई स्किल भनौँ न एक्सपर्टिजका आधारमा जान्छ, त्यसलाई हामीले रिकग्नाइज गर्नुपर्छ, त्यसलाई हामीले अझ मोटिभेट पनि गर्नुपर्छ। तर कोही कोही के हुन्छ भन्दाखेरि संस्थागत जानै नचाहने, विशेष गरी कन्सल्टेन्सीहरूले मान्छे पठाउँदा त्यो गरेको भन्ने आम गुनासो आएको छ। त्यसका लागि हामीले शिक्षा मन्त्रालय पनि एउटा अथोरिटी हो, अब मन्त्री आएपछि शिक्षा मन्त्रालयसँग कोअर्डिनेसन गरेर त्यस्ता गलत प्रवृत्ति तत्त्व पात्रहरूलाई अलिकति न्यूनीकरण गर्नलाई लाग्नुपर्छ भन्ने हाम्रो मिसन छ, त्यही अनुसार मन्त्री आएपछि हामी पहल गर्छौँ।
2: अब अहिले चाहिँ यो ACC एक्सन कमान्ड सेन्टर भनेर जुन एउटा मन्त्रालय भित्रै खोलियो, 1000+ त फर्स्युट नै भइसक्यो उजुरी, समाधान कल सेन्टर भनेर श्रम मन्त्रालयले नै सञ्चालन गरिरहेको छ, कल सेन्टरले पनि उजुरीहरूलाई तत्त निकायमा फरवार्ड गर्ने र त्यहाँ फोकल पर्सन मार्फत समाधान गर्ने कोसिस गर्छ, त्यस्तै वैदेशिक रोजगार विभागमै पनि मेलमिलाप गराउने प्रतिनिधिहरू रहनुहुन्छ, तर समान प्रकृतिको काम मन्त्रालय भित्रकै मातहतका निकायमा भएको जस्तो देखिने।
0: त्यो हजुरले भनेको कुरामा एकदम सत्यता छ, तथापि के हुन्छ भन्दाखेरि सरकारको सपना भनेको गुड गभर्नेन्स हो, गुड डेलिभरी हो, पब्लिकलाई को चाहिँ अनुहारमा एउटा रोशनी आउन सकोस् भन्ने सरकारको सपना हो। त्यो रोशनी भर्ने कामको सिलसिलामा कहिले काहीँ एउटा म्यानेजमेन्टले ऱ्यासनल डिसिजन पनि गर्नुपर्ने रहेछ, त्यो ऱ्यासनल डिसिजन कहिले काहीँ ती निकायहरूले राम्रो गर्दा गर्दै पनि अझ मोर इफेक्टिभ केही गर्न सकिन्छ कि भनेर मन्जुले यो सेल गठन गर्नुभएको हो। यो डुप्लिकेसन पनि यसले केही ल्याएको छैन, यसले डेलिभरीको भिजिबिलिटी नि बढाइदिएछ, माइलेज पनि बढाइदिएछ।
1: श्रमिकका समस्या समाधानलाई तत्काल र अझ प्रभावकारी बनाउन मन्त्री स्तरीय निर्णयबाट सुरु गरिएको एक्सन कमान्ड सेन्टर ACCको अनुरोध छ, जाँदा बुझेर र कागजातको प्रमाण आफूसँग राखेर रा सकेसम्म संस्थागत प्रक्रियाबाट मात्रै जाउँ।
0: एजेन्टका नाममा हुने दलाली र ठग बिचौलियाहरूको सङ्गतमा नपर्नुहोस्, उनीहरूलाई बिना कारण एउटा वैदेशिक रोजगार व्यवसाय भनेर किटानी साथ नलेखिकन पैसा नदिनुहोस्, र उनीहरू आफै एउटा सिभिक सेन्स भनौँ न सिभिक नलेज राखेर रा, परिपक्व भएर बुझेर मात्रै जानुस् भन्छु, नबुझिकन विदेशको यात्रा नगर्नुहोस् भन्छु।
1: उहाँ हुनुहुन्थ्यो उपसचिव एवं ACC संयोजक उपेन्द्र राज पौडेल।
3: वैदेशिक रोजगारीमा जाने सोच बनाउनु भएको छ, याद गर्नुहोस् है, वर्किङ भिसा बाहेक अन्य भिसा, भिजिट भिसा तथा फ्यामिली भिसाबाट काम गर्न विदेश जानु हुँदैन। भिजिट भिसामा पठाएर थुप्रै नेपालीहरूलाई अलपत्र बनाएका घटनाहरू प्रशस्त रहेका छन्, विशेष गरी महिला श्रमिकहरूलाई भारतको बाटो हुँदै भिजिट भिसामा ओमान, कुवेत, UAE आदि घरेलु कामका लागि प्रतिबन्धित देशहरूमा लैजाने गरेको पाइएको छ। यसरी जाने महिलाहरूले विभिन्न प्रकारका समस्याहरू झेल्नु परेको छ, तसर्थ अनावश्यक प्रलोभनमा परि वैदेशिक रोजगारीमा जाने सोच नबनाउनुहोस्। आफ्नै चिनजानका मानिस पनि एजेन्ट भएर तपाईँलाई गलत सूचना दिएर ठगी गर्न सक्छन्। विदेश गएर फर्किएका 2-4 जनालाई मात्र जाने देशको बारेमा सोध्नु भयो भने धेरै सही जानकारी तपाईँले पाउनुहुन्छ। विदेश जाँदा सम्झौता एउटा र दिमागमा अर्को कुरा बोकेर जानु हुँदैन। वैदेशिक रोजगारीमा आउनु पूर्व आफूले गर्ने काम सम्बन्धी तालिम लिनु पर्दछ। आवश्यक सिप भएमा बढी पारिश्रमिक पाइन्छ भने जोखिम पनि कम हुन्छ।
1: युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले जेनेभामा आयोजित 114 अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सुरक्षित, व्यवस्थित र मर्यादित श्रम प्रतिको प्रतिबद्धता र अन्तर्राष्ट्रिय सहकार्यको थप सुदृढीकरण लगायतका विषयमा सम्बोधन गर्नुभएको छ। यस अवसरमा विभिन्न देशका सरकारी प्रतिनिधिहरूसँग भेटवार्ता गर्नुहुँदै श्रम आप्रवासन, नैतिक भर्ना प्रक्रिया, श्रमिक कल्याण तथा द्विपक्षीय समझदारी पत्रको प्रभावकारी कार्यान्वयन, नवीकरण लगायतका विषयमा छलफल तथा परामर्श गर्नुभएको छ। यिनै सामग्रीसँगै आजलाई कार्यक्रमबाट सहकर्मी अर्जुन श्रेष्ठ, मुकुन्द भण्डारी र म मनुका कुँवर विदा हुन्छौ। नमस्कार।
4: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: प्रमाणित तथा स्वस्थ सुन्तलाको बिरुवा लगाऊ, सुखी जीवनको लागि आफ्नो आमदानीको स्रोत बढाऊ।
1: ए रमेश दाई, अघिदेखि देख्दैछु तपाईँ आफ्नो पसलको दर्ता कागज पत्र र पुराना हिसाब किताब के पल्टाएर बस्नु भएको नि? के को लागि यत्रो तयारी हो?
2: ए लक्ष्मी बहिनी, 2083 वैशाख 2 असार 7 गतेसम्म देशभर राष्ट्रिय आर्थिक गणना हुँदैछ नि त, त्यसैको लागि विवरण तयार गरेको। यो त हाम्रो देशको लागि साह्रै महत्त्वपूर्ण काम पो हो त।
1: के हो र यो आर्थिक गणना भनेको? अनि हामी जस्तो साना व्यापारीलाई के फाइदा हुन्छ र यसले?
2: फाइदा छ नि बहिनी, यो गणना त देशैभर सञ्चालनमा रहेका उद्योग, व्यापार, व्यवसाय, स्कुल, अस्पताल, सङ्घ संस्था आदिको यथार्थ विवरण सङ्कलन गर्ने ठुलो अभियान हो बहिनी। गणनामा विवरण दिन छुटाउँदा वा डरले सही कुरा नभन्दा हामीलाई चाहिने सही नीति, योजना तथा कार्यक्रम बनाउन बाधा पुग्दछ। यसो भएमा त हामी व्यवसायीलाई नै ठुलो घाटा पुग्दछ नि।
1: ए, एउटा सानो विवरणले पनि त्यत्रो फरक पार्छ है?
2: पार्छ नि। हामी व्यवसायीले जति सही विवरण दियौ, सरकारलाई हाम्रै सेवा सुविधा, व्यवसायिक पूर्वाधार र नयाँ नीति योजनाहरू बनाउन सहयोग पुग्छ। यो त हाम्रो हक अधिकारसँग जोडिने कुरा पो हो त।
1: कुरा त ठिक रहेछ दाई, तर यो विवरण अरूले थाहा पाएर पछि झमेला त गर्दैन नि? हामी साना व्यापारीलाई त डर लाग्छ नि।
2: त्यो त सोच्दै नसोच्नुहोस् न बहिनी, यो विवरण एकदमै गोप्य रहन्छ। तथ्याङ्क ऐन 2079 नै यसलाई सुरक्षित राख्ने ग्यारेन्टी दिएको छ। हामीलाई फाइदा नै हुन्छ र यसले कुनै झमेला गर्ने कुरै छैन नि। ढुक्क भएर विवरण दिए हुन्छ, सही विवरण उपलब्ध गराउनु हाम्रो कर्तव्य पनि हो।
1: ए, त्यसो भए त म पनि ढुक्क भएँ दाई। म त अब आफ्नो सबै व्यवसाय साथीहरूलाई पनि आर्थिक गणनाको गणकाउँदा सही विवरण दिनु भन्छु।
2: हो, त्यसरी नै सबैलाई भन्नुपर्छ। हाम्रो सानो सहयोगले नै राष्ट्र निर्माणमा ठुलो मद्दत पुग्छ।
3: राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनको लागि आर्थिक गणना, नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालय।
4: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौ बासु लामा, सुनिता कटुवाल र साथीहरूको स्वरमा रहेको यो स्वदेश गान। नवराज सुब्बाको रचना अनि सङ्गीत हो बासु लामाको।

स्वदेश गान सुनाउने क्रममा अब सुनाउँछौ राजेश पायल रायको स्वर, दिनेश अधिकारीको रचना अनि संगीत हो हरिलम सालको। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 8 बजे बिहान अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउ र नचढौ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
3: त्यसो हो भने जिल्ला प्रशासन कार्यालय भित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनु होला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
5: नेपालको समावेशी आवाज।

0: This is Radio Nepal. I'm Manjil Ghimire with 8 a.m. news. The headlines first. Parliament resumes after opposition ends obstruction. Discussions on new budget gets underway. Foreign Minister clarifies Prime Minister's border remarks in Parliament, rules out third-party mediation and emphasizes diplomacy. Government websites get major accessibility upgrades for persons with disabilities and senior citizens. And West Asia tensions escalate as US launches new attacks across multiple targets in Iran. Now the news in detail. The House of Representatives resumed proceedings yesterday after opposition parties ended their obstruction over Prime Minister's remarks on Nepal-India border issues made during a parliamentary session on May 31st. The meeting, which began in the afternoon following an agreement between the government and the opposition parties, heard a clarification from Foreign Minister Shishir Khanal regarding the Prime Minister's statement. Minister Khanal said the Prime Minister's remarks referred to issues of encroachment of the no man's land and cross-border occupation along with Nepal-India border. He reiterated that Nepal remains committed to resolving all border-related issues through India with India through diplomatic channels based on historical treaties, agreements and maps. The minister also clarified that Nepal is not seeking any third-party mediation in border-related issues. During the discussion, Nepali Congress Parliamentary Party leader Bhismaraj Angdembe urged the government to intensify diplomatic efforts to secure the return of disputed territories. Likewise, from Sanskriti Party chairperson Harkaraj Rai said the Prime Minister should personally appear in the Parliament and address concerns surrounding the controversy. Likewise, in the House's urgent time yesterday, lawmakers raised concerns over human trafficking, violence against women, foreign employment-related issues and religious conversions. Meanwhile, the House began general discussion on the government's annual estimates of revenue and expenditure for the fiscal year 2083-84, Bikram Sambat. Finance Minister Dr. Swarnim Waghle tabled the proposal, while Speaker Dol Prasad Arial informed lawmakers that the current discussion would focus on budget principles, with detailed ministry-wise deliberations to take place later under the appropriation bill. The House also approved a proposal allowing the introduction of the Nepal Rashtra Bank Third Amendment Bill 2083, Bikram Sambat. Likewise, the House unanimously agreed to send the Film Bill 2082, Bikram Sambat, for a clause-wise discussion in the concerned parliamentary committee. Moreover, Speaker Arial also informed the House about recent changes in the Council of Ministers, committee memberships and the nominations to the Business Advisory Committee, all of which were endorsed by the House. Earlier in the session, Foreign Minister Shishir Khanal briefed lawmakers on his visit to India. He described discussions with his Indian counterpart as productive, covering trade, connectivity, energy cooperation, water resources management, sports and people-to-people relations. He also informed Parliament about agreements on digital technology cooperation, the launch of cross-border remittance system linking payments interface and collaboration on language technology infrastructure. The next meeting of the lower house is scheduled for 11 a.m. today. In the meantime, Finance Minister Dr. Swarnim Waghle has dismissed allegations of irregularities and information leaks related to the national budget for the upcoming fiscal year, describing the claims as baseless and unsupported by evidence. Responding to lawmakers' questions at a meeting of the House of Representatives Finance Committee yesterday, Minister Waghle denied accusations that details of proposed tax rates had been leaked before the budget was presented in Parliament, or that certain electric vehicles had been imported in anticipation of tax changes. In the same committee meeting, Finance Minister Waghle announced plans to restructure the National Health Insurance Program, saying the current system needs major reforms to ensure financial sustainability and prevent misuse. The Supreme Court has deferred further hearing on a writ petition challenging the government's decision to dissolve employees' trade unions until June 12. The case was heard yesterday by the constitutional bench led by Chief Justice Dr. Manoj Kumar Sharma. However, the hearing could not be completed and will continue on June 12. The writ petition was filed seeking the annulment of the government's decision to dissolve the trade unions of civil servants. The Ministry of Agriculture, Forest and Environment has registered around 2.5 million farmers in its farmer registration system as part of efforts to strengthen agricultural support and service delivery across the country. According to the Agriculture Information Center, farmers have been enlisted through an online system based on details of their land holdings and agricultural production. The registration program aims to ensure that farmers can more easily access government subsidies, grants, seeds, chemical fertilizers, and other agricultural services. According to the National Agriculture Census 2021, about 4.13 million people are engaged in agriculture, meaning more than 1.6 million farmers are yet to be included in the system. The Property Inquiry Commission has extended the deadline for current and former public officials to submit their property declarations until July 16, granting what it says will be a final one-month extension. Commission Chair Rajendra Kumar Bhandari said the decision was taken after individuals required to file declarations requested additional time to gather and verify property-related documents. The inquiry covers individuals who held public office between 1991 and 2026, including elected representatives, ministers, senior civil servants, constitutional office bearers, and officials of public institutions. Commission officials have urged all concerned individuals to submit their declarations within the revised deadline, stating that no further extension is expected. Foreign Minister Shishir Khanal is expected to visit China in the near future, with the Ministry of Foreign Affairs confirming that the internal preparations are underway and the official schedule will be announced soon. Speaking at a media interaction organized by the ministry yesterday, Minister Khanal stressed the need for unity among the government, political parties, state institutions and the media on matters of national interest, calling for greater sensitivity in the dissemination of information related to foreign affairs. The upcoming China visit is expected to be part of ongoing efforts to strengthen diplomatic engagement and cooperation with key neighbors. The Department of Information Technology has introduced accessibility tools across government websites to make digital services more inclusive and easier to use for all citizens. According to the department, the new features are designed to assist persons with visual impairments, low vision, color vision deficiencies, learning difficulties, senior citizens, and people with special needs in accessing government information and online services. The feature allows individuals to customize website settings according to their needs, including adjusting text size, improving color contrast, changing fonts, and modifying letter and line spacing for better readability. This news comes to you from Radio Nepal. Now on to an international news update. Tensions between the United States and Iran have intensified following a new round of U.S. military strikes and Iran's announcement that it has closed the Strait of Hormuz. Iran's Islamic Revolutionary Guard Corps said it had targeted two vessels in the strait following what it described as continued U.S. aggression. The latest development came after U.S. Central Command, known as CENTCOM, announced a second consecutive day of what it called self-defense strikes against targets in Iran. The exchange of strikes has further strained a fragile ceasefire agreement that had been in place since April. The announcement regarding the Strait of Hormuz also affected global energy markets, with oil prices rising amid concerns over possible disruptions to international shipping and energy supplies. Meanwhile, UN Secretary General Antonio Guterres expressed concern over the worsening situation, warning that the region is being pulled deeper into crisis and urging all parties to pursue a diplomatic settlement and avoid further attacks. Now, the weather forecast for the country for today. The Meteorological Forecasting Division has forecast generally cloudy weather conditions throughout the country today. There is a possibility of moderate rain or snowfall accompanied by thunder and lightning at some places in the hilly and Himalayan regions of Kosi, Bagmati, Gandaki and Lumbini provinces. At a few places in Madhya province, the Tarai regions of Kosi, Bagmati and Gandaki provinces and the hilly and Himalayan regions of Karnali and Sudurpashim provinces, and at one or two places in the Tarai regions of Lumbini and Sudurpashim provinces today. The division has also stated that there is an influence of upper-level western trough and local wind systems across the country at present. Temperatures in Kathmandu Valley are likely to range from 17 to 19 degrees Celsius, with daytime highs between 25 and 27 degrees Celsius today. In the meantime, heavy rainfall has been recorded in several parts of the country, including Kathmandu Valley, following a change in weather conditions over the past few days. According to the division, significant rainfall was reported in districts including Kathmandu, Zhapa, Morang, Tanahu, Dang and Surkhet. While the rainfall has brought relief from rising temperatures in many places, residents have been advised to remain alert in areas vulnerable to flooding and landslides. That wraps up our news bulletin for this hour. But before we go, here is a quick recap of the headlines. Parliament resumes after opposition ends obstruction. Discussions on new budget gets underway. Foreign Minister clarifies Prime Minister's border remarks in Parliament, rules out third-party mediation and emphasizes diplomacy. Government websites get major accessibility upgrades for persons with disabilities and senior citizens. And West Asia tensions escalate as US launches new attacks across multiple targets in Iran. That's all for this hour. Our next English bulletin will be at 2 p.m. You can also tune in to our on-air broadcast, and for detailed news, visit us online at radionepalonline.com or download our mobile app to listen to our bulletins anytime, anywhere. Stay tuned. Have a good day.
1: Nepal, Obopalo, Hamra Cheli Ruku. साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
2: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
3: नागरिक लगानी कोष।
4: कृषक माझ बियो बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
5: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बियो बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
4: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
5: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
4: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
5: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
4: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
5: फोन नम्बर 5423159। नमस्कार। कार्यक्रम सुशासन र समृद्धिमा प्राविधिक मित्र लक्ष्मण विष्टसँगै कार्यक्रम सञ्चालक म हरिगिरी हार्दिक स्वागत गर्दछु। सुशासन र समृद्धि कार्यक्रम प्रत्येक बिहिबार बिहान 8:15 रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रसार हुने गर्दछ। कार्यक्रमलाई हाम्रो एफएम ब्यान्ड 98.1 र 103 मेगाहर्जका अतिरिक्त हाम्रो अनलाइन www.radionepalonline.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरी संसारभर प्रत्यक्ष सुन्न सकिनेछ। आजको कार्यक्रममा हामीले महाकाली पारीको पालिका दोधारा चाँदनी नगरपालिकाको विकास स्थितिबारे चर्चा गर्दैछौ। दोधारा चाँदनी नगरपालिका नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लामा पर्दछ। अधिकांश भूभाग भारतसँग जोडिएको यो नगरपालिका नेपालको महाकाली नदी भन्दा पारी रहेका दुई मात्र साबिकका चाँदनी र दोधारा गाविस समावेश गरी दोधारा चाँदनी नाम राखी नगरपालिका स्थापना भएको हो। यो नगरपालिका भौगोलिक क्षेत्रफलको हिसाबले सानो छ। 56.84 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस नगरपालिकाको उत्तर पश्चिम र दक्षिणमा भारत रहेको छ भने पूर्वमा महेन्द्रनगरको भीमदत्त नगरपालिका र शुक्लाफाटा राष्ट्रिय निकुञ्ज रहेका छन्। यस नगरपालिकामा सामुदायिक र संस्थागत गरी 11 माध्यमिक विद्यालय र 32 आधारभूत विद्यालय गरी जम्मा 43 शिक्षण संस्थाहरू सञ्चालनमा छन्। पर्यटकीय गन्तव्यको क्षेत्रबाट होस् या कृषि उत्पादनको क्षेत्रबाट यो नगरपालिका अति नै महत्वपूर्ण मानिन्छ। कृषि र पर्यटनको विस्तारले यहाँ रोजगार बढाउन सकिने सम्भावना धेरै मात्रामा देखिन्छ। भारतसँग सीमा जोडिएको हिसाबले पनि यो नगरपालिकाले राजनीतिक अर्थमा पनि निकै महत्वपूर्ण भूमिका खेलेको छ। यस दोधारा चाँदनी नगरपालिकाको समग्र विकास स्थिति र रोजगार तथा शिक्षा स्वास्थ्यदेखि पूर्वाधार क्षेत्रमा कसरी काम हुँदै गरेको छ यो बारे अहिले हामीसँग दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बु कुराकानीमा हुनुहुन्छ। यहाँलाई हाम्रो कार्यक्रममा स्वागत गर्दछु।
6: धन्यवाद।
5: महाकाली पारीको एउटा नगरपालिका जो चाहिँ पहिला गाउँपालिकामा थियो दोधारा चाँदनी, अहिले दोधारा र चाँदनीलाई मिलाएर एउटा नगरपालिका बनाइएको छ होइन, त्यस पालिकामा सुशासनको पक्षमा के कसरी काम गरिएको छ यो बारे केही कुरा भनिदिनुहुन्थ्यो कि यहीँबाट सुरु गरौँ न।
6: धन्यवाद पठाउनको लागि। अब हामी निर्वाचन भएर आइसकेपछि सुशासनको विषयमा भन्नुपर्दाखेरि अहिले यहाँ हाम्रो नगर प्रहरी हामी आइसकेपछि 15 नगर परि भर्ना गर्यौँ।
5: हजुर, नगर प्रहरी।
6: हजुर, नगर प्रहरी 15 भर्ना गरेको। नगर प्रहरी थिएन यहाँ र यता न्यायिक समितिबाट
5: हजुर
6: पनि हामीले चाहिँ यहाँका स्थानीय वासीहरूको विभिन्न किसिमको समस्याहरू जो यहाँ आउने गर्छन् र ती समस्याहरूलाई हामीले सकभर न्यायिक समितिबाट सल्टाउने र नभएपछि प्रक्रियागत ढङ्गले चाहिँ अगाडि बढाउने काम हामीले गरिरहेका छौँ।
5: हजुर।
6: अब अरू कुरा त यतातिर हामी यो 22-23 किलोमिटर ओपन बोर्डर भएको खुला सिमाना भएको दुईवटा प्रदेशलाई छोएको पालिका हो यो भारतको उत्तराखण्ड र उत्तर प्रदेशलाई। त्यस कारणले बोर्डरमा विविध किसिमका चाहिँ घटनाहरू घट्ने गरेको र सम्भावना बढी भएको ठाउँ पनि हो।
5: हजुर।
6: त्यस कारणले हामीले यहाँ चाहिँ नेपाल सरकारको यो सशस्त्र प्रहरीहरूको माग गरेर पनि बिओपीहरू नयाँ बिओपीहरू पनि हामीले चाहिँ स्थापना गरेका छौँ र ती बिओपीहरूमा बस्नको लागि के व्यवस्थापनको लागि हामीले चाहिँ पेट्रोलिङको लागि पनि हामी चाहिँ ती सक्दो सहयोगहरू हामीले गरेर सीमामा त्यस हुने गतिविधिहरूलाई हामीले न्यूनीकरण गर्ने प्रयासहरू हामी गरिरहेछौँ।
5: हजुर, जस्तो नागरिक तहमा सेवा प्रवाह गर्दाखेरि छिटो छरितो चुस्त दुरुस्त बनाएर कतिको सेवा प्रवाह गर्नुभएको छ यो कुरा महत्वपूर्ण छ नि।
6: अब नगरभित्रको कुराहरू जानेलाई हामीले दिने सेवा प्रवाहको बारेमा भन्नुपर्दाखेरि यो नगरपालिका अहिले तपाईँको नेपाल सरकारको सूत्र अथवा प्रविधिबाट जो सेवा प्रवाह गर्नुपर्ने हुन्छ त्यो सम्बन्धमा यो तपाईँको अधिराज्यभरिकै 6-7 नगरपालिकामा पर्छ होइन।
5: हजुर।
6: सूत्र प्रयोग गरेर तपाईँको सेवा दिने कुरामा र अब अरू कुराहरू हाम्रो धेरै अनलाइन करहरू बुझाउने कुराहरूमा अनलाइनै पनि
5: प्रभावकारी बनाउनु भएको छ।
6: नगरपालिकामा सेवाग्राहीहरूले घरै बसेर त्यो छ। अर्को कुरा के छ भनेपछि हामीले यो केही कामको लागि नगरपालिकामा आउनु पर्यो भने
5: हजुर
6: के डकुमेन्ट लगेर चाहिँ नगरपालिका जानु पर्दो रहेछ एउटा सामान्य कामको लागि भन्ने कुराको लागि सबै अनलाइन उहाँले जानकारी पाउन सक्नुहुन्छ। हाम्रो यो जो चेट जिबी भन्छ नि त्यो नगरपालिकामा हामीले त्यो लागू गरेका छौँ त्यो माध्यमबाट। अर्को यहाँ आएर प्रत्यक्ष रूपमा आउनेहरूको लागि त कुनै पनि किसिमको त्यस्तो अप्ठ्याराहरू चाहिँ उहाँहरूले चाहिँ सामना गर्नुपर्ने अवस्था छैन र अहिलेसम्म गुनासो पेटिकामा एउटा गुनासो पनि परेको छैन।
5: भनेपछि काम पूरा सम्पन्न
7: गर्नुभएको सम्पादन गर्नुभएको
6: काम एकदम चुस्त दुरुस्त छिटो छरिटो ढङ्गले हामीले चाहिँ प्रवाह गरिरहेको अवस्था हो। र फेरि सबै कुराहरू यहाँका जो वडा र नगरपालिकाले सूचना प्रकाशन गर्ने कुराहरूमा खालि त्यो आधिकारिक रूपमा कार्यालयबाट मात्रै हुने नभएर म आइसकेपछि हेल्प डेस्क खोलेको छु, दुईजना कर्मचारी हामीले राखेको छौँ, त्यहाँ फ्री कल सेवा पनि छ होइन, नम्बर पनि छ,
7: हजुर हजुर,
6: त्यहाँबाट पनि हामी त्यस्ता सूचनाको कुरा गर्छौँ भने म व्यक्तिगत रूपमा मेरो फेसबुकबाट पनि मैले चाहिँ साना साना कुराहरू पनि त्यसरी
7: समाधान गर्ने गरी काम गर्नुभएको छ। अनि जस्तो सदाचार र पारदर्शिता महत्वपूर्ण विषयको पाटोको रूपमा रहन्छ होइन, कुनै पनि विकास कार्य गर्दाखेरि हामीले सदाचार र पारदर्शितालाई चाहिँ अगाडि बढाउन सकेनौँ भनेदेखि विकास पनि पछि पर्छ र हामीलाई पनि अलिकति छुट्टै किसिमको आरोप लाग्न सक्दछ, यो कुरालाई कतिको ख्याल गरिएको छ यस नगरपालिकामा?
6: मेरो तर्फबाट त मैले त म आफै अब शिक्षक पनि हो होइन,
7: हजुर,
6: प्रिन्सिपल पनि हो र मैले पढाउने पनि गरेको कुराहरू हो होइन, जति पनि जहाँ पनि जे जति हामी अहिले भ्रष्टाचारीका कुराहरू आक्षेपका कुराहरू गरिरहेका हुन्छौँ त्यो भनेको ट्रान्सपेरेन्सी नभएको कारणले गर्दाखेरि हो कि,
7: हजुर,
6: त्यस कारणले ट्रान्स हरेक कुराको के हुनु पर्यो, पारदर्शिता हुनु पर्यो,
7: हजुर हजुर,
6: अनि पारदर्शिता भइसकेपछि आएको छैन भने इमान्दारीसँग काम गरे पनि मान्छेले सङ्घ उपसङ्घ गर्ने ठाउँ रहन्छ,
7: हजुर
6: होइन, त्यस कारणले हरेक कुराको ट्रान्सपेरेन्सी हुनुपर्छ, जनताले त्यो कुराहरू थाहा पाउनुपर्छ भन्ने तरिकाले चाहिँ मेरो आफ्नो सोच भएर म त्यो ढङ्गले काम गर्नुपर्छ भनेर चाहिँ लागिरहेको मान्छे हो र यहाँ त्यो ढङ्गले काम गराउनको निम्ति मेरो प्रयास भइरहेको हुन्छ। त्यस कारणले यहाँ कुनै पनि कुराहरू त्यस्तो लुकाई छिपाइ अथवा चाहिँ त्यो कुराहरूको खुलासा नगरिकन प्रक्रियाको ढङ्गले नगइकन काम जानकारी भएछन् त्यो भएको छैन,
7: हजुर,
6: कहीँ कतै कर्मचारीहरूले त्यसो भएको छ भने त मलाई थाहा छैन, गुनासो पनि मसँग आएको छैन अहिलेसम्म,
7: हजुर हजुर। अनि यसैमा जस्तो ज्येष्ठ नागरिकहरू हुनुहुन्छ होला नगरपालिका क्षेत्रभित्र होइन,
6: एकदम
7: दोधारा चाँदनी यो नगरपालिकामा चाहिँ होइन ज्येष्ठ नागरिक हुनुहुन्छ होला, अनि अपाङ्गता भएका व्यक्तिहरू पनि हुनुहुन्छ होला, उहाँलाई सेवा प्रवाह गर्दाखेरि चाहिँ त सपाङ्ग बराबर चाहिँ एउटै लाइनबाट गर्नुहुन्न होला, अरू केही फरक डेस्कबाट चाहिँ छिटो गतिमा सेवा प्रवाह गर्ने गर्नुभएको छ कि होइन, एउटै लाइनबाट पनि हामीले सेवालाई चाहिँ सुचारू गरेका छौँ, के भन्न सकिन्छ?
6: होइन, अब उहाँहरूले पाउने सुविधा जस्तै तपाईँको चाहिँ भत्ताको कुराहरू हुन्छ होइन, सार्वजनिक सुरक्षा
7: हजुर
6: भत्ता जो हुन्छ त्यो हामी त्यस्ता अशक्तहरूलाई घरै पुर्याउँछौँ होइन, अब हामी आउनुभन्दा अगाडि यहाँ चाहिँ ज्येष्ठ नागरिक अर्थात् जो जो भत्ता पाउनुहुन्थ्यो सामाजिक सुरक्षा भत्ता
7: हजुर
6: 70 वर्ष पुगेकाहरूले उहाँहरूलाई ब्याङ्कमा लाइन लगाएर दिनुहुन्थ्यो कि उहाँहरूले पहिला,
7: हजुर हजुर,
6: तर म आइसकेपछि मैले त्यसो गर्नु हुँदैन भनेर पहिलो निर्णय मैले गरेको थियो। त्यसैले हामीले अहिले टोल टोलमा लगाएको छौँ, एउटा वडाको 4-5 वटा टोलमा लगेर
7: हजुर
6: वितरण गर्छौँ र अशक्तहरूलाई त हामी घरै पुऱ्याउँछौँ, त्यो ढङ्गले हामीले सेवा प्रयोग गराएको छौँ भनेपछि म आइसकेपछि यहाँ नगर ज्येष्ठ नागरिकको नगर समिति गठन गरिएको छ होइन,
7: हजुर,
6: यहाँ यही नगरपालिका हलमा मैले माथि एउटा कोठा दिएको छु अनि हरेक वर्ष मैले मेरै बजेटबाट 2 लाख रुपियाँ छुट्याइदिरहेको हुन्छु उहाँहरूलाई,
7: हजुर,
6: अहिले पनि छुट्टा छु होइन, उहाँहरूले कार्यक्रम यहाँ गर्नुहुन्छ, कहिले सामानहरू बाँड्नुहुन्छ आफै निर्णय गरेर आवश्यकताको आधारमा उहाँले निर्णय गर्नुहुन्छ र अरू वडाहरूमा पनि तपाईँको चाहिँ न्यानो लुगाहरू बाँड्ने काम भइरहेको हुन्छ ज्येष्ठ नागरिकहरूलाई,
7: हजुर,
6: र उहाँहरूलाई अब यसो भ्रमण श्रमणको कुरा गर्नुभयो भने त्यताखेरि पनि हामीले सहयोग गरेर आउँछौँ,
7: हजुर,
6: अहिले चाहिँ अफिसै अब यहाँ एउटा कोठा उपलब्ध गराइएछ उहाँहरूलाई र उहाँहरूको अहिले जमिन माग्दै हुनुहुन्छ, उहाँहरूले माग गर्नुभएको छ,
7: हजुर,
6: अब अपाङ्गै भनौँ भने शारीरिक रूपमा सक्छ,
7: हजुर,
6: उहाँहरूको लागि हामीले अहिले पनि तपाईँको हरेक वर्ष तपाईँको यो जसले चाहिँ कृत्रिम हात खुट्टा उपलब्ध गराउने संस्था छ नि,
7: हजुर हजुर,
6: यी संस्थाहरूसँग हाम्रो 7 लाखको 5 लाखको
7: समन्वयकारी भूमिका भएछ,
6: 8 लाखको एग्रिमेन्ट हुन्छ होइन,
7: हजुर हजुर,
6: अस्ति भर्खर पनि तपाईँको हिजो आउनुभएको थियो उहाँ कहिले वितरण गर्ने भनेर, अस्ति हामीले शिविर लगायौँ
7: उहाँसँग,
6: हाम्रो चाहिँ 5 लाखको एग्रिमेन्टमा शिविर लगाएको, अब अहिले त्यो शिविर लगाइसकेपछि 7 लाख जतिको लाग्ने भयो सामान भनेर यो 2 लाख रुपियाँ मात्रै आउँदै हुनुहुन्थ्यो,
7: हजुर,
6: अनि मैले अब ठिकै छ बैठक गर्नुपर्छ अनि थपाउँला 2 लाख रुपियाँ अनि वितरण गर्नु होला भनेर, त्यसै हरेक वर्ष तपाईँको व्हील चेयरदेखि लिएर उहाँहरूको चाहिँ त्यो कृत्रिम अङ्ग हात खुट्टाहरू जो हुन्छ
7: हजुर
6: त्यो हामीले यहाँबाट वितरण गर्छौँ प्रत्येक वर्ष हुन्छ, त्यो शिविर लगाएरै हुन्छ त्यो डाटाको आधारमा, र कतिपय अब छुटेकाहरू शिविरमा छुटेका अथवा चाहिँ कहिले काहीँ बिचमा पनि केही भयो र त्यस्तो समस्या देखाएर आउनुभयो भने हामीसँग यहाँ प्रत्यक्ष रूपमा मैसँग उहाँहरू भेट्नुहुन्छ, त्यो ढङ्गले हामीले उहाँहरूलाई त्यो कार्यक्रममा समेट्ने काम गरेका छौँ र अहिले पनि तपाईँको जिल्लाबाट बाहिर बाहिर बसिरहनु भएको छ एकजना महिला अध्यक्ष आउनु भएको छ होइन,
7: हजुर हजुर, सेवा लिनको लागि आइरहनुहुन्छ,
6: ए अँ एकदम हामी त्यो मात्रै होइन, म आइसकेपछि त मैले त तपाईँको एचआइभी पीडितलाई पनि तपाईँको कार्यक्रम बनाएर तपाईँको चाहिँ आर्थिक सहयोग दसैँ तिहारमा उहाँहरूलाई चाहिँ खर्च डाइरेक्ट तपाईँको उहाँहरूको खातामा पैसा हाल्ने काम पनि गरेको छु कि,
7: हजुर,
6: राशनको कुरै त राशनको कुरा छँदैछ।
7: अनि यसैमा फेरि जस्तो यहाँको नगरपालिका होइन महाकाली पारीको यो दोधारा चाँदनी नगरपालिका क्षेत्रफलको आधारबाट भन्ने हो भने धेरै ठुलो पनि छैन, यो जम्मा 56.84 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रहेछ होइन, यति सानो नगरपालिका छ, यो नगरपालिकाभित्र पूर्वाधार क्षेत्रको विकास गर्नका लागि चुनौती छ कि अवसर पनि छ?
6: अब जहाँ चुनौती त्यहाँ अवसर हुन्छ होइन, अवसर सँगसँगै चुनौती त हुने नै भयो, अब मैले चाहिँ फेरि त्यो चुनौतीलाई अवसरमा परिणत गरेर काम गर्नुपर्छ भन्ने मानसिकताले काम गर्ने मान्छे हो।
7: हजुर,
6: यहाँ मैले प्राइभेट स्कुल खोल्दाखेरि यहाँ स्कुलै थिएन।
7: हजुर,
6: यो 2004 नगरपालिकामा एक दुईवटा थियो, त्यो पनि बन्द भयो, भइहाल्यो मैले खोल्ने बित्तिकै।
7: त्यस
6: कारण म हरेक चुनौतीलाई अवसरमा परिणत गर्नुपर्छ र आफ्नो हात गरेर अगाडि बढ्नुपर्छ भन्ने मान्छे हो। र यहाँ चुनौतीहरू छन् अब, किनभने यो राष्ट्रिय निकुञ्ज स्कुल फाटाले गर्दाखेरि
7: हजुर
6: यहाँको सरकारी जग्गाहरू पनि अब नगरपालिकाले सिधै प्रयोग गर्न
7: नपाउने
6: गर्न अथवा भौतिक संरचना बनाउन होइन अलिकति कठिनाइ भइरहेको अवस्था छ, उहाँहरूले रोक्नुहुन्छ होइन। र यो खोलाको ठेक्का लगाउने कुरामा पनि यो नदीजन्य पदार्थ हुन्छ नि त, त्यो ठेक्का लगाउन पनि हामीलाई उहाँहरू दिनुहुन्न। अब यसको लम्बाइ भन्ने पनि तपाईँको 10 किलोमिटर होला होइन, खोलाको महाकालीको पहिला जोगडा पनि दिनुभएको थिएन 74 साथीहरूलाई। मैले आइसकेपछि मैले आइजी गराएर ठेक्का लगाइदिएको, पछि उहाँहरू आउनुभएको थियो र धेरै विवाद भयो, त्यस पछाडि उहाँहरू चुपलार भर्नुभएको छ अहिलेसम्म। अनि 3 वर्ष भयो ठेक्का लगाइरहेछौँ हामीले जोगडा नदीमा, महाकालीमा 12 किलोमिटर जति होला लम्बाइ, 10-12 किलोमिटर, तर 1 किलोमिटरमा दिनुहुन्छ क्षेत्रमा उहाँहरू दिनुहुन्न।
7: हजुर हजुर,
6: उहाँहरूले आफै तपाईँको त्यो अमानतमा बेच्नुहुन्छ, उहाँहरूले रोल्टी काटेर पर्सीमा बेच्नुहुन्छ उहाँहरूले।
7: हजुर, जस्तो तपाईँको यो नगरपालिका चाहिँ 10 वडामा विभाजित छ होइन, 10 वडामा चाहिँ एउटा वडाबाट अर्को वडासम्म सडक सञ्जाललाई पक्की सडकको रूपमा तयार गर्नुभएको छ कि खण्डास्थित अर्थात् कच्ची सडक छ?
6: ए अब यहाँ त 80% बाटा पिच भइसक्यो सबै। कुनाकन्दराको तपाईँको त्यो महाकालीका ढिका, जोगुडाको नदीको ढिकको त्यही नर्सरी सामुदायिक वनतिरका मात्रै बाँकी हुन्।
7: हजुर,
6: दुईवटा सडक, कृषि सडक र एउटा मूल सडक सिधै 1 नम्बर वडादेखि 10 नम्बर वडासम्म जोडिया छ सिधै पक्की भनेर।
7: यसबाट नागरिक र सिङ्गो नगरपालिकाले चाहिँ के लाभ लिन सकिया छ त, त्यसको के मूल्याङ्कन गर्नुभएको छ यहाँले?
6: उहाँहरूको सिधै अब अहिले बस चल्छ सिधै होइन,
7: हजुर,
6: एउटा कुनाबाट सिधै तपाईँको चाहिँ सदरमुकाम भनौँ न, महेन्द्रनगर विभिन्नतम नगरपालिकातिर होइन। अब अहिले त महाकालीमा पक्की पुल बनाएको छ, अब ड्राई पोडातिर ठुलो सडकले जोडिया छ त्यसलाई होइन, 1 नम्बर वडामा। अनि यहाँ टेम्पो चल्ने, तपाईँको चाहिँ हाइसै आउने, तपाईँको सुर्खेतसम्म त यहाँबाट नाइट, काठमाडौँसम्म नाइट चल्यो हो, सुर्खेतमा अहिले पनि दिनदिनै आउँछ हाइस चलिरहेको छ। टेम्पो त रोजगार कति सिर्जना भएको छ यहाँ।
7: हजुर,
6: अनि निर्माणका सामग्रीहरू एउटा कुनाबाट अर्को कुनासम्म, तपाईँको उत्तर प्रदेश महाकालीको उत्तर प्रदेश छुने ठाउँदेखि उत्तराखण्ड छुने उता जोगुडाको छेउछाउमा बस्नेसम्मको लागि निर्माण सामग्रीका गिटीढुङ्गा बालुवाहरू लगिरहेको अवस्था छन्। यातायातको सुविधा धेरै छ नि यहाँ राम्रो।
7: अब भारतसँग सीमा जोडिएको नगरपालिका रह्यो होइन, भारतको 3 दिशामा चाहिँ यो नगरपालिकाको सिमाना पर्दछ भने महाकाली वारी चाहिँ भीमदत्त नगरपालिका पर्यो, महाकाली पारी चाहिँ तपाईँको दोधारा चाँदनी नगरपालिका पर्यो, अनि भारतसँग जोडिएको यो नगरपालिकाले 3 भागको तर्फबाट चाहिँ भारतले घेरेको छ, यसको मतलब होइन। यसमा चाहिँ चोरी सिकारीका कुराहरू अर्थात् चोरी निकासीका कुराहरूलाई

0: भएको अवस्था थियो नि त त्यतिखेर।
1: अहिले
0: त्यो अवस्था छैन,
1: सामान किन्नको लागि भारत जान पर्यो।
0: त्यस कारणले अहिले पनि तपाईँको त्यो जाने कुराहरूमा बजारको सहज एक्सेस भयो नि त, पहुँच भयो होइन, नजिकको कारणले गर्दाखेरि पनि भयो र सीमासँग जोडिएको कारणले गर्दाखेरि पनि भयो। अब अलिक नेपालको बोर्डरमा बस्ने जो साथीहरू हुनुहुन्छ, जनताहरू स्थानीय हुनुहुन्छ, उहाँहरूलाई त यता नेपालको बजार महेन्द्र जानुभन्दा उता नजिक भयो नि त। त्यसरी सहज रूपमा उताबाट पनि फेरि यहाँ काम गर्ने कामदारहरू तपाईँको चाहिँ प्राविधिक अथवा भनेको मोटरसाइकलहरू बनाउने टेक्निसियनहरू होइन, मोटरसाइकल बनाउने अनि तपाईँको चाहिँ यो गाडी घोडा बनाउने ठुल्ठुलो ट्रेक्टरहरू बनाउने जम्मै इन्डियनहरू यहाँ आएर बसेर काम गर्छ नि त, त्यो त छँदैछ। अब लेबर गर्नेहरू पनि जम्मै बङ्गालीहरू अनि भारतीयहरू यति छन् कि, यहाँ आउँछन् कि प्रत्येक
1: काम गर्नको लागि,
0: काम गरेर फर्किने गर्छन्। अब धान रोप्ने बेलामा पुरै यहाँ कसरी धान रोप्दैन नेपालीले, जम्मै उसले गरेर ठेका लिन्छ अनि एक महिना अगाडि ल्याएर नाममा नावाली नाम तयार गर्छ अनि उसले डेट तोक्छ, त्यसरी चाहिँ काम गर्छ यहाँ बसेर। त्यस कारणले यो आवत जावत एकदम सहज भएको कारणले गर्दाखेरि अब सामान घरयासी सामानहरू त उहाँहरूले ल्याउने नै भए, त्यसमा रोकटोक पनि छैन यहाँ होइन। अब अहिले यहाँ कहाँका 100 रुपियाँको कुराहरू आइरहेछ नि त, त्यसका पनि यहाँ चाहिँ टिक्न छिर्ने कुराहरू हामी सुन्दा छौँ, तर यहाँ त्यस्तो छैन। अब हामी आफैले पनि भन्नु परिरहेको छ कि, अब यहाँको 5-5 बिएपी छ, एउटा डिएसपी बस्नुहुन्छ गुल्मोमा, सहस्त्रको हाम्रो इलाका परि कार्यालय छ, चौकी छ, अब हामीले पनि उहाँलाई भन्नुपर्ने हुन्छ यो घरेसी सामानको लागि चाहिँ रोकटोक नगर्नु होला भनेर। त्यस कारणले त्यो त भइरहेको छ र त्यसमा अलि ठुलो व्यापार गर्नेहरू साथीहरूको चाहिँ अब हामीलाई त थाहा छैन, सुन्ने कुरा मात्रै, हामी सुन्ने कुरा मात्रै हो होइन। अब यो चाहिँ अब सामानहरू यता ओसार पसार गर्ने काम चाहिँ भइरहेको हुन्छ, अब इन्डियाबाट यता ल्याउने सस्तोमा, कुखुरा पालनको लागि चारोको कुराहरू भयो, कुखुराका तपाईँको इलिगल रूपमा भएका त्यही हो तस्करीहरू त्यति नै हुन्, त्यस्तो घातक किसिमको
1: समाजलाई अप्ठ्यारो पर्ने खालको चाहिँ काम भएको छैन यसको मतलब होइन,
0: त्यस्तो चाहिँ भएको छैन। अब हाम्रो सबै होइन, कहिले काहीँ तपाईँको यो चरसको कहिले काहीँ भेटिन्छ होइन,
1: हजुर हजुर,
0: कहिले लागु खाएको, कहिले चाहिँ त्यो बोकेर हिँडेको सानो सानो मात्रामा, त्यसरी केटाहरू चाहिँ त्यसरी पक्रेका छन्, उताको पनि पढिन्छ गरी यताको पनि पढिन्छ,
1: हजुर,
0: त्यस्तो चाहिँ भइरहेको।
1: यसको मतलब भारतीय सीमामा रहेको यो नगरपालिका रहे तापनि चोरी निकासीका समस्याबाट चाहिँ नगर चाहिँ त्यति प्रताडित हुनु परेको अवस्था छैन भन्ने कुरा रह्यो,
0: छैन, त्यो पनि छैन। तपाईँको यहाँ सीमाको पनि त्यस्तो खास हुँदैन, किनभने अब भारतीयहरू पनि यहाँ नआए हुँदै हुँदैन होइन, इभन तपाईँको मदिरा खानको लागि पनि, यहाँ लोकल खानको लागि पनि बोर्डरबाट पुरै तिनीहरू नै आउने हुन्,
1: हजुर,
0: अनि नेपालीसँग एकदम बिहानै कहिले कसैले उताबाट जा गर्छन्, कहिले टाढा जा गरेर लैजान्छन् होइन, त्यस्तो सम्बन्ध छ। त्यस कारणले त्यहाँ बिचमा त्यस्तो हुँदैन उनीहरूको छिमेकमा वारेर पारेको बिचमा। अब अहिले त अब म पहिला पनि त्यो काम गर्दा थिएँ, अहिले म नगरपुर भइसकेपछि अब उताको विधायक उताको सिएमहरूसँग मेरो परिचय छ, त्यहाँको इन्सपेक्टरसँग परिचय हुन्छ होइन,
1: हजुर,
0: त्यस कारणले त्यस्तो घटनाहरूमा पनि उहाँहरूले सहयोग गर्नुहुन्छ, उहाँहरू कोर्डिनेसन गर्नुहुन्छ। उहाँहरूले
1: दोधारा चाँदनी नगरपालिकाको प्रमुख जिम्मेवारीमा तपाईँ आइसकेपछि विद्यालय सुधारका लागि चाहिँ तपाईँ आफै पनि अघि कुरा गर्दै हुनुहुन्थ्यो कि म पनि एउटा शिक्षक हुँ र मैले पनि विद्यालय सञ्चालन गरेको छु भन्ने कुरा रह्यो होइन। अब यहाँको यो नगरपालिकामा 11 माध्यमिक विद्यालय रहेछन् होइन, सामुदायिक र संस्थागत गरी, अनि 32 चाहिँ आधारभूत विद्यालय रहेछन्। यिनीहरूको स्तर उन्नति गर्नका लागि र पठन पाठनको वातावरणलाई अझ प्रविधि मैत्री बनाउनका लागि नगरपालिकाले के कस्तो कार्य गरेको छ यो सुनौ त।
0: अब ठ्याक्कै प्रविधि मैत्रीको लागि त त्यति ठुलो काम हामीले गर्न सकेका छैनौँ होइन, तर हामी आइसकेपछि मेरै आफ्नै प्रयासमा, अब यहाँ त नगर प्रमुख नै नगर शिक्षा समितिको अध्यक्ष हुन्छ नि त
1: होइन,
0: अनि म आइसकेपछि यहाँ क्वेसन पनि गरेको थिएँ मलाई धेरै पत्रकार साथीहरूले, तपाईँ त प्राइभेट सेक्टरबाट आउनुभएको छ, अब सरकारी विद्यालय हेर्छु कि प्राइभेटलाई हेर्नुहुन्छ भन्ने कुरा पनि गर्नुभएको थियो होइन, उहाँले सायद डिस्काउन्टलाई पनि गर्नुभयो होला, किनभने म सरकारी मान्छे भइसकेपछि प्राइभेटलाई हेर्ने कुरै भएन। मेरो प्राइभेट 12 चलायो, म आउने बित्तिकै 11-12 हापेर 10 सीमित छ, मेडमले चलाउनुहुन्छ अहिले होइन, अब म स्कुल पनि जान्न 4 भइसक्यो, कहिले काहीँ बेलुका बिहान बेलुका टाइम भयो भने निस्किन्छु मात्रै होइन। सरकारलाई हेर्ने कुरामा मैले पहिलो निर्णय गरेँ कि तगत थाई टिचर पर हुनुपर्छ भनेर मैले निर्णय गरेको हुँ,
1: हजुर हजुर,
0: त्यहाँ हलचल मच्छी अब यहाँ कोही राहतका कोही निजीका मेरै पार्टीका सबै शिक्षकहरू पनि पार्टीसँग जोडेको भयो नि त, त्यसरी बसेका साथीहरू हुनुहुन्थ्यो, अब धेरैलाई आपत पनि भयो, यहाँ अब त्यो 2 महिनासम्म मिलाइयो, उहाँहरूले अन्तमा छोड्नु पनि भयो, तगत थाई टिचर नै पर बनाउने निर्णय मैले पहिलो निर्णय बैठकबाट गरिसकेपछि, त्यो भइसकेपछि मैले कार्यविधि बनाएँ यहाँबाट,
1: हजुर,
0: शैक्षिक सुधारको होइन, शैक्षिक सुधारको कार्यविधि बनाएपछि यहाँ प्रलाई 500 रुपियाँ भत्ता थप नगरपालिकाबाट, अनि उहाँहरूको न्यूनतम तपाईँको 1500 त्यतिखेर श्रम शोषण नहुने पारिश्रमिक नेपाल सरकार तपाईँको 15,000 थियो, त्यहीबाट 17,200 गर्नुभयो, अहिले 19,500 छ होइन
1: हजुर।
0: अनि तपाईँको चाहिँ वर्षौँदेखि चाहिँ 15,000 पनि नपाएका शिक्षकहरू थिए, अनि 15,000 मैले चाहिँ क्रस गर्नुपर्छ भनेर त्यो तलब पनि त्यसरी निर्धारण गरियो त्यतिखेर होइन। अनि तपाईँको शिक्षक सरुवाहरू सबै विद्यालयबाट अन्तर नगरपालिका विद्यालय सरुवा गरियो के,

0: शिक्षक सुधारको लागि र शिक्षकहरूलाई उनीहरूलाई सुविधा दिनको लागि चाहिँ त यहाँले यो प्रयास गर्नुभयो। शिक्षकलाई दिए अनुसारको सुविधाबाट चाहिँ विद्यार्थीहरू कतिको लाभान्वित बन्न सके त पठन पाठनको क्षेत्रबाट, यो कुराको मूल्याङ्कन गर्नुभयो होला नि?
1: एकदम किन नगर्ने, म आफैले तपाईँको चाहिँ यहाँ कक्षा 8 को परीक्षा लिँदाखेरि, बोर्ड लिँदाखेरि, बोर्डको एक्जाम लिँदाखेरि आफ्नै विद्यालयको पेपर स्वयं त्यही विद्यालयका शिक्षकहरूले त्यही विद्यालयमा कपी चेक गर्ने, जाँच गर्ने त्यस्तो किसिमको सिस्टम थियो क्या यहाँ पहिला। मैले आएपछि त्यो नगरपालिकाबाट तपाईँको चाहिँ त्यसरी क्रस चेक गराएर नगरपालिका लिएर पेपर चेक गराउँदाखेरि 3-4 विद्यालय शून्यमा झरे कि, 8 क्लासको इक्जाम कोही पास भएन होइन। अनि त्यसरी भइसकेपछि प्रत्येक क्लासको कक्षा 1 देखि 10 को विद्यार्थीलाई 5-5 लिएर इक्जाम गराइयो, नगर स्तरीय टेस्ट लियो, फेरि 10-10 लिएर पनि फेरि टेस्ट गराइयो। अनि त्यसको सिकाइ उपलब्धि कति छ त विद्यालयमा भनेर त्यो भइसकेपछि फेरि हामीले परीक्षाको तयारीको लागि पनि ती कोचिङ कक्षाहरू थप तपाईँको सुविधा दिएर टिचरहरूलाई सञ्चालन गर्न पठायौँ होइन। म आफैले मेरो बजेटबाट विद्यार्थीसँग प्रत्यक्ष मेयरको अन्तर्क्रिया भनेर म विद्यालय विद्यालय पुग्याउँ कि,
0: हजुर हजुर।
1: अनि उहाँहरूको समग्र समस्या मैले विद्यार्थीसँग बस्ने बेलामा टिचरलाई पनि नराखेर अनि सब टिचरको बारेमा पनि मैले चाहिँ जानकारी प्राप्त गराए लिने काम गरे हो र त्यसरी योजना बनाएर
0: काम गर्नु
1: अगाडि बढेर चाहिँ भवनहरू, म आफैले तपाईँको चाहिँ भवनहरूको टोयलेटको अवस्था चाहिँ
0: जीर्ण थियो,
1: अलिकति जीर्ण अवस्था अथवा व्यवस्थित नभएको अवस्थामा विद्यालयमा 3 विद्यालयमा त मैले संस्थाबाटै पेसन संस्था तपाईँको प्लान इन्टरनेसनल सहयोग गर्ने उहाँहरूसँग कुरा गरेर तपाईँको चाहिँ 3 भवन त ठुल्ठुलो तपाईँको फर्निचर सहितको के भन्नु बिल्डर भन्छ नि उसले बनाएको भवन फर्निचर सहित 3 कोठा अनि 2 टोयलेट बाथरुम गरेर 3 स्कुलमा त्यो भवन पारेर पनि मैले चाहिँ 43-44 भवन पारेर अनि नपुगेको स्कुलबाट नगरपालिकाबाट थपेर भवनहरू समेत फर्निचर समेत पनि व्यवस्था गरेछौँ जहाँ चाहिँ त्यस्तो अवस्था थिएन। अहिले मैले फेरि तपाईँको चाहिँ अब यो 4-5 पछाडि एउटा कार्यदल गरेको थिएँ, उनको प्रतिवेदन म लिइसकेको छु, 3 विद्यालयलाई म मर्ज गर्दैछु कि,
0: 3
1: विद्यालयलाई म मर्ज गर्दैछु, जहाँ चाहिँ 5 क्लाससम्म विद्यालय छ तर विद्यार्थी तपाईँको कसैमा 12 छ, कसैमा चाहिँ 22 छ, कसैमा चाहिँ 9 विद्यार्थी छन् होइन, त्यता पनि ध्यान पुऱ्याएको छु मैले। त्यस कारणले त्यसरी समग्रमा सुधारको लागि हामी गरिरहेछौँ, सेनिटरी प्याडका कुराहरूदेखि लिएर व्यवस्थापन कुराहरूदेखि लिएर होइन जीर्ण भवनका कुराहरूदेखि लिएर सबै कुराहरू मैले टिपोट गरेर र अनि ह्यान्डपम्प पानी खाने पानीको कुराहरूदेखि लिएर सङ्घ संस्था मार्फत धेरैमा हामीले चाहिँ अहिले खाने पानीको प्लान्टहरू पनि पुऱ्याएको छ। अनि यो प्रत्येक विद्यालयमा नसकेर अब अहिले चाहिँ 5-6 विद्यालयमा 1 ₹50 थप होइन खानामा, अनि त्यसको व्यवस्थापन गर्नुलाई टिचरलाई 3,000
0: र
1: खाना पकाउनलाई 6,000 अनगर खाना पकाउने मान्छेलाई 6,000
0: त्यसरी व्यवस्थापन
1: कार्यक्रम मैले लागू गरेको छु अहिले।
0: अब म अलिकति कृषिको पक्षबाट कुरा गर्छु होइन, जस्तो दोधारा चाँदनी नगरपालिका जुन चाहिँ महाकाली पारीको नगरपालिका रह्यो, कृषि क्षेत्रलाई उन्नत बनाउनका लागि नगरपालिकाले के कस्तो कार्य गरेको छ?
1: नगरपालिकाले धेरै नगरे पनि तपाईँको गरेको छ, तपाईँको खाद्यान्न सम्बन्धी तपाईँको धान गहुँ होइन भटमासको यो बिउहरू उपलब्ध गराउने काम गर्छ
0: हजुर,
1: अनि तपाईँको तरकारीमा तपाईँको मिनी किटहरू चाहिँ वितरण गर्छ
0: हजुर,
1: अनि चाउचाउको पनि बिउ वितरण गर्छ, अनि मकैको चाहिँ तपाईँको हाइब्रिड बिउ फेरि वितरण गर्छ मकैको लागि, अनि तपाईँको सिँचाइको लागि बोर मोटर हुन्छ नि सानो
0: हजुर हजुर,
1: साना सिँचाइको बोरहरू अनि ट्युबवेलहरू चाहिँ वितरण गरेर आउँछ। हाम्रो नगरपालिकामा तपाईँको मलाई लाग्छ 90% घरमा सिँचाइको सुविधा छ, उहाँहरूको बोरको सुविधा।
0: जस्तो कृषि उत्पादनबाट उत्पादित वस्तुहरूलाई बजारीकरण गर्न सरल बाटो चाहिँ नगरपालिकाले व्यवस्थापन गरिदियो भनेदेखि चाहिँ त कृषि क्षेत्रमा लाग्ने कृषकहरूको संख्या पनि बढ्थ्यो, यसले जीवनस्तर उकास्नलाई पनि सहयोग पुर्याउँथ्यो नि। अब नगरपालिकाले यो तर्फ सोचेर काम गर्नुपर्ने हो कि?
1: एकदम सोचेको छ, भर्खर मात्रै मैले अस्ति मात्रै हाम्रो नयाँ बजेटको सिलिङ बनाउने बेलामा मैले अहिले चाहिँ यो कृषि एम्बुलेन्स खरिद अनि बजेट छुट्टै छ
0: हजुर,
1: अब यो नयाँ बजेटमा त्योभन्दा अगाडि पनि हामीसँग एउटा संस्थासँग मैले मागेर कृषि एम्बुलेन्स हामीसँग अलरेडी थियो
0: हजुर,
1: र अब तरकारी सङ्कलन केन्द्र पनि सञ्चालन गर्ने तयारीमा छु म एउटा ठाउँमा, त्यो हाम्रो बजारमा त्यो अहिले मैले चाहिँ उता सहरी विकास मन्त्रालयबाट त्यो 16 करोडको ल्याउने बेलामा त्यहाँ एउटा भवन बनाउनु पर्यो, 2 तले 10 करोड भवन बनाउँदाखेरि त्यसले गर्दाखेरि त्यहाँ डिस्टर्ब भएको छ, त्यो भवन कम्प्लिट हुनु सटर लाग्दैछ, रङ पेन्ट हुँदैछ, त्यो बजेपछि त्यो ठाउँको जम्मै मान्छे सटरभित्र गइसकेपछि त्यहाँ खाली ठाउँ हुन्छ, त्यो खाली ठाउँमा सङ्कलन केन्द्र खोल्ने भनेर अहिले चाहिँ त्यो उस पनि गरिसक्यो। अनि यतातिर हाम्रो प्रदेशले बनाइदिएको त्यो 2 अगाडि बनाइदिएको त्यो कोल्ड स्टोर चिस्यान केन्द्र त्यहाँ विद्युत लाइन जडान भएको थिएन र मैले अस्तिको बजेटबाट मात्रै आज 4-5 भयो त्यहाँ त्यो ट्रान्सफर्मर जडान गर्ने लाइन तान्ने भनेर 12 लाख रुपियाँ छुट्टाछौँ होइन, अनि त्यो तुरुन्तै कारण भइसकेपछि त्यहाँ त्यो कोल्ड स्टोर पनि सञ्चालन हुन्छ र यो हाट बजारको लागि पनि जग्गाहरू हेर्ने काम मैले गरिरहेको छु। उत्पादनमा समस्या छैन यहाँ, किनकि हाम्रो यहाँ सबैभन्दा बढी म यहाँ आइसकेपछि म प्राइभेट सेक्टरबाट आएको भइसकेपछि मैले 1 लाख रुपियाँ लिएर पनि त कोही संस्था तर आउँछ भने वेलकम छ भनेर मैले चाहिँ विभिन्न ठाउँ बोल्दाखेरि धेरै तपाईँको संस्था संस्थाहरू यहाँ आइसकेपछि महिला दिदीबहिनीहरूको कृषक समूहहरू छ के
0: तपाईँको
1: वडा वडामा छ कृषक समूहहरू, उहाँहरूलाई तपाईँको चाहिँ पोली हाउस बनाइदिने होइन अनि जमिन लिजमा लिएर उपलब्ध गराइदिने त्यो पैसा संस्थाले तिरिदिने अनि त्यो पोली हाउसहरू बनाइदिने बिउहरू बनाइदिने उत्पादन बढी भयो यहाँ। अनि अहिले म त्यो टोटलमा गयो भने उत्पादन बढी भएको छ तर हाम्रो चाहिँ
0: बजारीकरणको
1: असर समस्या छ। अनि अर्को कुरा के छ भने बजारीकरण यहाँ फेरि यो भारतीय बजारसँग प्रतिस्पर्धा गर्न सकिँदैन नि त,
0: उहाँहरूको
1: उत्पादनमा अलिकति बढी लागिसकेको हुन्छ, इन्भेस्टमेन्ट बढी भएको हुन्छ, उताबाट सस्तोमा आउँछ,
0: किनभने
1: क्वान्टिटी बढी उत्पादन गर्दाखेरि सस्तो परिहाल्ने भाउ। अनि त्यस कारणले समस्या एउटा के हुँदो रहेछ भनेपछि यो सीमा क्षेत्रमा अर्को देशको उत्पादनसँग चाहिँ प्रतिस्पर्धा गर्न नसक्दाखेरि स्थानीय जो कृषकहरू हुनुहुन्छ उहाँहरूले उत्पादन गर्दाखेरि उहाँहरूले त्यो बजारमा चाहिँ बजार भाउ प्रतिस्पर्धा गर्न नसक्दाखेरि अलिकति गाह्रो पनि हुँदो रहेछ। त्यस कारणले हामीले सोचिरहेको छौँ, खास गरेर मैले आफ्नो चाहिँ बढी मेरो चाहिँ ध्यान विशेष ठाउँहरू मात्र नभएर सबै क्षेत्रमा जाने भएको कारणले गर्दाखेरि मैले नै तपाईँको पहल गरेर जबरजस्ती अहिले चाहिँ त्यो बजारीकरणको लागि हामीलाई साधन चाहिन्छ भनेर अस्ति मेरै पहलमा तपाईँको त्यहाँ साथीहरूको सम्मति नहुँदा नहुँदै पनि मैले कृषि एम्बुलेन्स दुईवटा भएपछि हामीलाई पुग्छ, पहिला अलरेडी छँदैछ, अब त्यो छुट्टाइसपछि हुन्छ भनेर त्यसरी गरेका छौँ र बजारीकरणै समस्या हो।
0: अनि जस्तो कृषि उत्पादनबाट चाहिँ रोजगारलाई पनि प्रवर्धन गरेको देखिएको छ, नगरपालिकाले रोजगारका कार्यक्रमहरू पनि केही ल्याएको होला नि, यसको सरसर्ती भन्नुपर्दा के कार्यक्रमहरू रहेका छन्?
1: रोजगारको त त्यस्तो त छैन, अब हामीले उहाँहरूको समूहले मागेका कुराहरूमा जस्तै एउटा चाहिँ यहाँ भएको भनेको तपाईँको परदेशको कार्यक्रम हो त्यो,
0: हजुर,
1: मुख्यमन्त्री मसला उद्योग खुल्याएको थियो यहाँ होइन,
0: हजुर हजुर,
1: अब त्यो समुदायमा हस्तान्तरण भएको थियो, उहाँले चलाउन नसक्ने भएर अहिले चाहिँ हस्तान्तरण गर्ने यहाँ निर्णय बुझाउनु भएको छ, अब त्यो हामीले चलाइदिनु पर्ने भएको छ। नगरपालिकाले उद्योग चलाएर चाहिँ उहाँलाई रोजगार दिन सकेको अवस्था छैन, त्यसरी उहाँहरूको सहकारी मार्फत सहयोग गर्ने कामहरू जस्तै दुध उत्पादनमा सब्सिडी दिने कुराहरू होइन अनि त्यस्ता कुराहरू चाहिँ गरिरहेको छ। अब ठ्याक्कै किसानलाई चाहिँ रोजगार दिइहाल्ने किसिमको त्यस्तो कार्यक्रम त गर्न सकेका छैन, अब हामीले यो साढा व्यवस्थापन गर्ने बेलामा 19 जना मान्छेहरू चाहिँ राखेका छौँ,
0: हजुर,
1: त्यो गाई बस्ती हेर्नको लागि किसानहरूलाई।
0: भनेपछि नगरपालिकाको स्रोतबाट जतिजनालाई रोजगार दिएर व्यवस्थापन गर्न सकिन्छ त्यो काम चाहिँ नगरपालिकाले गरेको छ भन्ने कुरा रह्यो यहाँको होइन?
1: अब हामीले आएर रोजगार त हामी त रोजगार हामीले बढी के मात्र भनेपछि अस्पताल लाँदैछौँ, किनभने 753 पालिकामा हाम्रो पालिकामा एउटा अस्पताल चलाएको छ क्या यहाँ,
0: हजुर,
1: तपाईँको भीमदत्तर र तपाईँको त्यो धङडीमा पनि चलाएको छैन, उनको नगर अस्पताल होइन, त्यो प्रदेश अस्पताल हो,
0: हजुर,
1: हामी नगरपालिकाले नगर अस्पताल चलाउन सक्षम भएको पालिका यो पनि एउटा हो, 753 पालिकामा 60 पालिकाले पनि चलाउन सकेको छैन,
0: हजुर,
1: त्यो नगरपालिकाको अस्पतालमा भने धेरै हामीले भर्ना गरेका छौँ होइन यहाँको स्थानीयहरूलाई,
0: हजुर,
1: अब किसानको क्षेत्रमा चाहिँ त्यो गौशालामा राखेको कुराहरू 19 जना हामीले राखेका छौँ गाई गोरु हेर्नेहरू, अब रोजगारीको कुरा गर्ने भने अब अरू त अब किसानहरूलाई यही हो उत्पादनको क्षेत्रमा हामीले चाहिँ योजनाहरू दिने अब बजेटहरू दिने कुरा चाहिँ अब बिउ फलदलका कुराहरूमा सहयोग गरायो।
0: दोधारा चाँदनीले पर्यटनका गन्तव्य क्षेत्र पनि निर्धारण गरेको छ, तोकेको छ, जस्तै आधार बनाएको छ, जहाँ चाहिँ महाकाली पारीको नगरपालिका दोधारा चाँदनी भन्दा बित्तिकै एउटा आकर्षण भयो, अब त्यहाँ पुगिसकेपछि अर्को आकर्षण थप्ने खालको कुनै किसिमको त्यस्तो पर्यटनको पूर्वाधार छ?
1: म आफै पनि पढाउने भएको कारणले गर्दाखेरि पनि पर्यटन ठाउँको लागि एकदम सम्भावना बोकेको ठाउँ हो,
0: हजुर,
1: यहाँ लगानी गर्नुपर्छ भन्ने कुरामा मेरो चाहिँ पहिलेदेखि वकालत भए पनि त्यो समय हुन सकेन, तर पछिल्लो पटक धेरै पहल गरिसकेपछि कन्भिन्सन साथीहरू गरिसकेपछि 3 करोड रुपियाँ छुट्याएर हामीले 50 बिघा सेभ गरेको छौँ कि, महाकालीको जो पुल बनाएको छ हाम्रो त्यहाँको छेउमा 50 बिघा जमिन सेभ गरेर अहिले म त्यहाँ डिपिआर गराएर त्यहाँको चाहिँ एउटा डकुमेन्ट्री पनि बनाउँदैछु, जहाँ स्विमिङ पुलदेखि लिएर त्यो हाम्रो भाइरल रोड भनेर सुन्नु भयो होला होइन, अब त्यो भनेकै हाम्रो महाकालीको पुलको पारी वारीको रोड हो,
0: हजुर,
1: जो वारीपट्टि हाम्रोतिर ड्राई पोर्ट जोडेको छ सुका बन्दरगाह, जो सुका बन्दरगाह अहिले निर्माण दिने अवस्थामा छ
0: होइन,
1: भारतले बनाउँदैछ हाम्रो पालिकामा, अनि त्यहाँ तपाईँको विशेष चाडपर्वको दिनमा त्यो रोड ब्लक हुन्छ, त्यहाँ टिकटक बनाएर फोटो खिच्नेको, अहिले पनि बेलुका तपाईँ हिँड्नुभयो भने त्यस्तै भिड हुन्छ, त्यहाँ चाहिँ 4-5 जना भाइहरूले चाहिँ क्यामेरा लिएर त्यहाँ चाहिँ रोजगार फोटो खिच्नेमै रोजगार तिनीले चाहिँ पाएका छन्, त्यो भिडलाई त्यहाँ उतार्न सकिन्छ, र यहाँ भारतबाट पनि हाम्रो एसियाको दोस्रो लामो झुलुङ्गी पुलमा उहाँहरू विद्यार्थीहरू पनि आउँछन् अनि टाटाबाट मान्छेहरू घुम्न आउँछन् होइन,
0: हजुर,
1: त्यो सबै कुरालाई मैले अध्ययन गर्दाखेरि सम्भावना बोकेको ठाउँ भनेर मैले यसलाई बारम्बार भन्ने गर्दाखेरि अहिले चाहिँ सम्मत भएर 3 करोडको हामीले तटबन्ध गरेका छौँ, त्यो 50 बिघा सेभ गरेको छौँ, त्यो 50 बिघामा त्यो किसिमको संरचना स्विमिङ पुल सहितको रिसोर्ट चलाउने पार्कदेखि लिएर खेल मैदान समेतको सबै
0: सबै सुविधाहरू हुन्छ,
1: 35-30 बेम्बो कटेजहरू बनाएर त्यो तयारीमा हो। अब यहाँ नेपालको कानुन बुढापाकाल दैबल जानु भन्थे शास्त्री भने जस्तो लाग्छ, कहिले काहीँ कानुनले काम गर्न रोकिएको छ क्या। अब यहाँ हामीले यहाँ इन्डियाबाट आइरहेको छ, यहाँको स्थानीयले मागिरहेको छ, तपाईँको नेपालको ठुल्ठुलो ठाउँबाट चाहिँ यो जमिन हाम्रो लिजमा दियो भन्दा छन् होइन।
0: हजुर हजुर,
1: अब हामीले लिजमा दिने प्रक्रिया छैन, यहाँ भोगा अधिकार लिजको कुरा गर्छ नेपाल सरकारले, अनि त्यो प्रक्रियामा जाँदाखेरि फेरि उता त इआइजी गर्नुपर्ने, आइजी गर्नुपर्ने, डिपिआर गर्नु बनाउनुपर्ने, यो पहिला हामीले चाहिँ नेपाल सरकारले लिएर नेपाल सरकारले फेरि हाम्रो लिजमा दिनुपर्ने, यो धेरै कुराहरू
0: जाँदाखेरि
1: झन्झटिलो छ। हाम्रो योजना छ, हामीले योजना बनाइरहेको छौँ, अहिले पनि 1 करोड रुपियाँ भर्खर अस्ति भर्खर छुट्या छ। अब तयारी अवस्थामासम्म हामी जमिन सेफ भइसकेको छ होइन, त्यहाँ अब लगानी गर्न मात्रै मागेको छ, गर्नुपर्छ भन्दा 1 करोड फेरि छुट्याइएको छ। त्यसरी पर्यटनलाई नै हामीले चाहिँ अब
0: आधार बनाइएको छ,
1: आकर्षकको बिन्दु भन्दा पनि यहाँको स्थानीयको रोजगार सृजना गर्ने एउटा माध्यमको रूपमा पनि हामीले त्यसलाई चाहिँ
0: किनेका छौँ
1: र त्यो हुनुपर्छ भन्ने उद्देश्यसँग हामी काम गर्ने अगाडि बढिरहेको छौँ।
0: अब हामी अन्त्यतिर पनि आएका छौँ होइन, अघि यहाँले भन्दै हुनुहुन्थ्यो हामीले काम गर्न पनि जानेका छौँ, काम गर्ने सूत्र प्रणाली पनि थाहा छ, तर हामीलाई जेलेको छ आफ्नै कानुनले भन्नुभयो होइन। यस्तै जेलिएको कानुनलाई चाहिँ फुकाउँदै फुकाउँदै अहिले शासकीय सुधार अन्तर्गत सरकारले 100 कार्यसूची पनि तयार पारेको छ, यसको प्रभाव पनि अब 753 पालिकामा पक्कै पनि पुग्नेछ र यो सञ्चार पनि हुनेछ होइन। यसले गर्दा पनि अलिकति कानुनको बाटोलाई पनि फुका गरेपछि काम गर्न पनि सहज बनाइनेछ होइन, जसले गर्दाखेरि हामी छिटोभन्दा छिटो प्रगतिमा जान सक्ने आधार रहन्छ। अब जाँदा जाँदै यहाँले निर्वाचन ताका प्रतिबद्धता गरेका काम कुराका योजनाहरू अहिले गर्दै जाँदा र नयाँ योजनाहरूलाई पनि अगाडि सारेर होइन नागरिकहरूलाई त्यस अनुरूप सेवा सुविधा दिएर अगाडि बढ्नु पर्दाखेरि जस्तो 4 वर्ष भयो नि यहाँले चाहिँ काम गर्नुभएको होइन, 4 वर्षसम्म चाहिँ दोधारा चाँदनी नगरवासीहरूले देख्ने बुझ्ने र त्यसबाट लाभ लिने काम बुँदागत रूपमा 2-3-4 भनेर भन्नुपर्दा यहाँ के सम्पन्न गर्नुभयो अन्त्यमा भनिदिनुहोस् न।
1: अब हजुरले एकदमै महत्त्वपूर्ण प्रश्न राख्नु भएको छ, त्यसको लागि म धन्यवाद पनि दिन चाहन्छु। अब निर्वाचनमा उम्मिदवार गर्दाखेरिको एजेन्डा कुरा गर्नुपर्दा एजेन्डा भन्दा बढी कामहरू चाहिँ गरिएको छ होइन, तर एजेन्डाकै रूपमा राखिएको चाहिँ एउटा काम चाहिँ मैले गर्न सकेको छैन अहिले पनि, त्यो भनेको पब्लिक लाइब्रेरी।
0: हजुर,
1: म काठमाडौँमा पढ्दाखेरि मैले ठुल्ठुलो लाइब्रेरी, ब्रिटिस लाइब्रेरी, अमेरिकन लाइब्रेरी, रसियन कल्चर लाइब्रेरीमा पढाएको छु कि मैले, त्यो अनुभवले मैले त्यो कुरामा राखेको थिएँ, तर त्यो सकिएको छैन किनभने त्यसको लागि बजेट पनि ठुलो र त्यसको लागि जग्गा जमिन पनि चाहियो। अब खाली जग्गा हामीले उपभोग गर्न पाउँदैनौँ यहाँ सहजमा भनेर मैले हजुरलाई अघि पनि भनिसकेँ होइन, त्यस कारणले। तर त्योभन्दा फरक अर्को चाहिँ हाम्रो यहाँ समस्या एकदम ठुलो जल्दो बल्दो तपाईँको चाहिँ बोर्डिङ इस्यु भनेको त्यतिखेर प्रब्लम भनेको यहाँ छाडा चौपाया थियो, छाडा चौपायाले तपाईँको चाहिँ राति तपाईँको यहाँ किसानको खेती सखा पार्ने अवस्था थियो।
0: हजुर हजुर,
1: त्यो चाहिँ
0: त्यसलाई व्यवस्थापन गर्नुभयो,
1: त्यो व्यवस्थापन भएको छ, त्यो देखिने कुरा जनताले महसुस गरेको कुरा हो त्यो एउटा।
0: अनि खानेपानीको अप्ठ्यारोलाई,
1: अनि अर्को कुरा खाने पानीको कुरा त अब यहाँ मेरै पहलमा, व्यक्तिगत मेरै पहलमा खानेपानी मन्त्रालयमा गएर मैले चाहिँ पहिलोचोटि उहाँले चाहिँ 14,56,14,96,00,000 डिपिआर गरिदिनु भयो, 3 करोड रुपियाँ हालेर अहिले 3 करोड ठेक्का भएर यहाँ चाहिँ हिजो मात्र समिति गठन गर्ने कुरामा खानेपानीको सर आउनुभएको थियो, त्यहाँ बोलाएर त्यहाँ गाह आज हिजो सूचना प्रकाशन पहिला पनि गरी भएन, समिति गठन गरेर अहिले त्यो निकालेको छ, पर्सि भेला छ, अनि त्यो पाइप लाइनको विस्तार भइरहेको छ त्यहाँ हामीसँग होइन। अब यो बिचमा आउने थप बजेट आएन, यो आन्दोलन गर्दाखेरि नयाँ सरकारले गर्दाखेरि पनि रोकिया छ, अब फेरि आउनु पर्थ्यो, आएन, त्यो 3 करोड काम अहिले यहाँ हुँदैछ खानेपानीमा। अब अर्को तपाईँको यहाँ जनताले देख्ने भनेको अस्पताल हो, अस्पतालमा अब यहीँ धेरै सेवाहरू अहिले चाहिँ हामी 4-4 वटा त हामीसँग एमबिबिएस डक्टर हुन्छ होइन, एनडिजी डक्टर सहित सबै यहाँ चाहिँ अस्पताल लगभग प्रदेश अस्पताल जो सुविधा पाएको त्यो किसिमको सुविधाहरू लगभग यहीँ जनताले पाइरहेको एकदम उहाँले चाहिँ अनुभूति गर्ने किसिमले त्यो काम हामीले गरेका छौँ। अर्को युवाहरूको लागि खेलकुद, डे नाइट क्रिकेट हुने ठाउँ यही हो होइन, हामी 30 लाखको 31 लाखको कार्यक्रम यो बजेटमा पनि यहाँ कार्यक्रम भइरहेको हुन्छ। खेलकुदको रूपमा चाहिँ एक नम्बरको तपाईँको यो नगरपालिका चिन्या पनि छ, यहाँबाट चाहिँ तपाईँको राष्ट्रिय खेलाडी, तपाईँको चाहिँ प्रदेश स्तरीय खेलाडीहरू तपाईँको चाहिँ यो क्रिकेटमा ताइक्वान्डो डोजाङमा परेका छन्। अहिले हामीले राम्रो काम गरेको कारणले गर्दाखेरि 753 पालिकामा प्रथम पालिका घोषणा भएर काठमाडौँ मैले सम्मान थाप्दाखेरि 10,000 रुपियाँ नगद प्राप्त पनि मैले गरेको छु, जनताले महसुस गरेका कुराहरू हामीले यो ढङ्गले चाहिँ काम गरेका छौँ। किसानको उत्पादन कुराहरू मैले तपाईँलाई भनिहालेँ होइन, यसरी चाहिँ काम गर्दै गरिरहेको अवस्था हो अहिले।
0: हाम्रो कुराकानीमा जोडिनु भयो होइन, दोधारा चाँदनीका नगरवासीहरूलाई समुन्नत र समृद्धितर्फ अझ अगाडि बढाउनका लागि नगरपालिकाले अझ थप के कार्यक्रम ल्याउँदा उनीहरू सुदृढ बन्न सक्दछन्, रोजगारमा आबद्ध हुन सक्दछन् र समृद्ध बन्न सक्दछन्, र त्यहाँका स्थानीयवासीले पनि नगरपालिकालाई के कस्तो सहयोग गरिदिएदेखि नगर नगरपालिकाले काम गर्ने वातावरण सहज बन्दछ? अन्त्यमा भनिदिनुहोस् त।
1: सरकार भइसकेपछि सरकारको कामहरू कर्तव्य धेरै हुन्छन्, काम गर्नुपर्ने कुराहरू क्षेत्रहरू धेरै हुन्छन्। अब जनताको रोजगारको कुरा गर्ने हो भने त सरकारले पनि रोजगार दिन नसकेर परदेशी रोजगारको लागि अब युवाहरू विदेश परेको बाध्यता हामी भोगिरहेछौँ होइन?
0: हजुर,
1: त्यो बेरोजगारी समस्या समाधान गर्ने सक्ने क्षमता त स्थानीय सरकारसँग हुँदैन। तथापि यहाँका स्थानीयहरूलाई उहाँहरूको चाहिँ आर्थिक समृद्धिको लागि उहाँलाई उत्पादनमा जोडेर अथवा रोजगारसँग जोडेर केही काम गर्न सकेको भए राम्रो हुन्थ्यो भन्ने नै हो। अब त्यसमा यहाँ उत्पादन अलिकति बढी हुने भनेको देखेको दुध हो। अहिले यहाँ चाहिँ मलाई लाग्छ एक दिनमा 12-15 हजार लिटर यहाँबाट चाहिँ भारततिर र नेपालतिर जाने गर्छ यो ठाउँबाट। दुध डेरीको मैले चाहिँ
0: सम्भावना देखेको छ
1: धेरै अगाडि त्यो कुरा गर्दा गर्न सकेको अवस्था छैन पर्यटकको अभावले गर्दाखेरि। त्यो ढङ्गको चाहिँ हामीले किसानको उत्पादनमा आधारित उद्योग सञ्चालन गर्न सक्यो भने त्यो सम्भव देखिन्छ यहाँको चाहिँ आर्थिक समृद्धिको लागि हाम्रो कृषक दाजुभाइहरूको लागि। अस्पतालसम्म त्यहाँ भर्ना गरिरहेको छौँ। अब चाहिँ पर्यटनको लागि के ठुलो 1-50 रुपियाँमा हामीले चाहिँ रिसोर्ट चलाउन सक्यो भने त्यहाँ 15-20 जनाले त्यहाँ रोजगार पाउन सक्ने सम्भावना र हामी आइसकेपछि 15 जना नगर परे हाम्रो रोजगार सृजनाको दृष्टिकोणले पनि राख्या हौ होइन आवश्यकताहरू पनि भए पनि। त्यसकारण त्यसरी गरिरहेको छौँ। महाकालीको र जोगुडाको ठेका सकेपछि 4.5-5 करोड जति आन्तरिक आयस्रोत हत्तै बढ्या हो। त्यसैले हामीले चाहिँ नगर परेर यो अस्पताल अरू कुराहरू व्यवस्थापन गरिरहेछौँ। अब विद्यालयदेखि लिएर सबै समग्र कर्मचारीहरूको तलबमा वृद्धि गरेर हो। अब यहाँ चाहिँ व्यवसायीहरूले व्यवसाय दर्ता गरेर सहयोग गरिदिनु भएको भए व्यवसाय दर्ताबाट उठ्ने जो राजस्व हुन्थ्यो व्यापारी साथीहरूको लागि मैले त्यो अनुरोध हो कि व्यवसायलाई नगरपालिकामा दर्ता गरेर करको दायरामा उहाँहरू आइदिनु भयो भने हामीलाई सहयोग हुन्थ्यो भन्ने हो। पालिका अथवा स्थानीय सरकारले गर्ने कुराहरूमा हामी प्रयासरत छौँ। आउँदा दिनहरूमा हामी सानोतिनो केही यस्ता सम्भावना बोकेको सम्भव भएका त्यस्ता उद्योगहरू जस्तै दुध डेरीदेखि लिएर या चाहिँ क्रसरका कुराहरू खोलेर रोजगार दिने कुरामा हाम्रो योजना सोच अगाडि बढिरहेको कुरा म जानकारी गराउन चाहन्छु।
0: कुराकानीमा जोडिनु भयो, यहाँले प्रदान गर्नुभएको समय र गर्नुभएको कुराकानीका लागि धेरै धेरै धन्यवाद छ।
1: यहाँलाई पनि धेरै धेरै धन्यवाद। अलिप नगरपालिकाले गरेको कुरा कि जनताको सामु राख्ने जो अवसर दिनु होला त्यसको लागि पनि धेरै धेरै धन्यवाद।
0: भारतीय सीमामा रहेको कञ्चनपुर स्थित दोधारा चाँदनी नगरपालिका आफैमा एक सुन्दर अनि पर्यटकीय गन्तव्य बोकेको पालिका मानिन्छ। यो पालिका साना साना टापु मिलेर बनेको छ। टापुलाई पर्यटकीय स्थानको रूपमा विकास गरी कृषिको व्यावसायिक उत्पादनमा जोड दिई रोजगार बढाउन सक्ने गरी दोधारा चाँदनी नगरपालिकाले विकासलाई अगाडि लैजाने हो भने पक्कै पनि महाकाली पालिका दोधारा चाँदनी वासीको जीवन स्तर माथि उठाउन सकिने कुरालाई कसैले पनि नकार्न सकिँदैन। अहिले हामीले कञ्चनपुर स्थित दोधारा चाँदनी नगर पालिकाको समग्र विकास स्थिति र रोजगार तथा शिक्षा स्वास्थ्यदेखि पूर्वाधार क्षेत्रमा कसरी काम हुँदै गरेको छ यो बारे दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बूसँग कुराकानी गरेका थियौं। आजलाई सुशासन र समृद्धि कार्यक्रम यति नै। अर्को साताको बिहिबार बिहान 8:15 बजे अर्को सुशासन र समृद्धिको पक्षमा कुराकानी लिएर आउनेछौ। तबसम्मका लागि यस कार्यक्रमबाट प्राविधिक मित्र लक्ष्मण विष्ट सँगै कार्यक्रम सञ्चालक म हरिगिरी पनि बिदा हुन्छु। हवस् त, नमस्कार।

0: पारदर्शिता, जवाबदेहिता र सदाचार प्रवर्धनका लागि जवाबदेहिताका औजारहरू सार्वजनिक सुनवाई, सामाजिक परीक्षण, गुनासो व्यवस्थापन, सूचना पार्टी, बोर्डको प्रयोग तथा पालना गरौँ।
1: सार्वजनिक निकायमा नागरिकले गरेका गुनासो समयमा नै समाधानको पहल गरौँ। गुनासो व्यवस्थापनलाई जवाबदेही बनाऊ। गुनासो भएमा सम्बन्धित कार्यालय प्रमुख वा गुनासो अधिकारी कहाँ राखेर सार्वजनिक सेवा प्रवाहको सुधारमा सहयोग गरौँ।
0: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौ जागरण गीत। रोशनी अधिकारी र साथीहरूको स्वर, रचना अनि सङ्गीत हो रमन गायकको।

0: जापानिज इन्सेफ्लाइटिस रोगबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जरुरी सूचना।
1: जापानिज इन्सेफ्लाइटिस मस्तिष्कमा संक्रमण हुने गम्भीर प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
0: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफ्लाइटिस रोगको लक्षण तथा चिन्हहरू:
0: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
0: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
0: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
0: जापानिज इन्सेफ्लाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाइबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
0: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर, घोडा जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौँ।
1: घर बाहिर निस्कँदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
0: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौँ।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौँ।
0: सधैँ झुल टाँगेर सुत्ने गरौँ।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
0: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: सडक तथा सडक पेटीमा पसल नराखौं, निर्माण सामग्री नथुपारौं र सडक सीमा अतिक्रमण नगरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ, न बिमाको भर पर्न सकिन्छ।
5: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय,

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभाको गतिरोध अन्त्य, आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु। अमेरिकाद्वारा इरानमा हवाई आक्रमण, हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको घोषणा। र आजदेखि विश्वकप फुटबल प्रतियोगिता सुरु हुँदै। अब समाचार विस्तारमा। विपक्षी दलहरूको अवरोध हटेसँगै प्रतिनिधि सभामा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि सामान्य छलफल सुरु भएको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वक्तव्यसहित सो सम्बन्धी छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। बैठकमा सभामुख डोलप्रसाद अर्यालले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल मात्रै हुने र मन्त्रालय गत कार्यक्रम तथा योजनाका बारेमा विनियोजन विधेयकमाथि विस्तृत छलफल गरिने, छलफलका लागि 4 घण्टाको समय निर्धारण गरिएको जानकारी दिनुभयो। बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सत्तापक्षका सांसदहरूले देशको अर्थतन्त्रका समग्र समस्यालाई सम्बोधन गर्ने गरी बजेट आएको बताउनुभयो। सांसदहरूले विप्रेषण, आयात र बेरोजगारी जस्ता पक्षलाई उत्पादन, रोजगारी र आर्थिक विकासतर्फ लैजाने गरी बजेटले रूपान्तरणकारी लक्ष्य लिएको औल्याउनुभयो। सांसदहरूले आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्रको व्यापक पुनर्संरचना मात्र नभई शासकीय सुधारको लय समातेको भन्दै निजी क्षेत्रको मनोबललाई उकास्न महत्वपूर्ण दिशा निर्देश गरेको बताउनुभयो। यस्तै प्रतिपक्षी दलका सांसदहरूले बजेटमा आम नागरिकका समय सापेक्ष समस्याहरू सम्बोधन हुन सकेको बताउनुभयो। विद्युत खपतमा लगाइएको मूल्य अभिवृद्धि करले विद्युत खपत घट्ने र बजेटले लिएको लक्ष्य पूरा हुनेमा आशंका व्यक्त गर्दै सांसदहरूले यथार्थ परिस्थिति आकलन गरी बजेट ल्याइएको टिप्पणी गर्नुभयो। यसै गरी बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाल राष्ट्र ब्याङ्क तेस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभएको छ। बैठकमा विधेयक प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री वाग्लेले नेपालको अर्थतन्त्रको दिगो विकासमा सहयोग पुर्याउने उद्देश्यले मूल्य तथा शोधनान्तर स्थिरता कायम राखी समग्र वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न कानूनी सुधार आवश्यक भएकाले विधेयक ल्याइएको बताउनुभयो। प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्दैछ। परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमाका विषयमा दिनुभएको अभिव्यक्तिको विषयमा प्रतिनिधि सभामा स्पष्टीकरण दिनुहुँदै प्रधानमन्त्रीको अभिव्यक्ति 10 गजा अतिक्रमण र क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित रहेको बताउनु भएको छ। सभाको हिजोको बैठकमा सभामुखसँग समय लिएर परराष्ट्र मन्त्री खनालले सीमा समस्या समाधानका लागि नेपाल इन्डिया बाउन्ड्री वर्किङ ग्रुप र अन्य संयन्त्रले म्यापिङको काम गरिरहेको बताउनुभयो। परराष्ट्र मन्त्री खनालले लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका क्षेत्रहरू नेपालको अभिन्न भूभाग रहेको र यस विषयमा सरकारको आधिकारिक धारणा स्पष्ट रहेको बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले भारतको सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा रहनु भएकोमा उहाँका समकक्षी नरेन्द्र मोदीलाई बधाई ज्ञापन गर्नुभएको छ। प्रधानमन्त्री शाहले हिजो साँझ सामाजिक सञ्जाल एक्स मार्फत प्रधानमन्त्री मोदीको ऐतिहासिक उपलब्धिप्रति शुभकामना व्यक्त गर्नुहुँदै सुस्वास्थ्य एवं निरन्तर प्रगतिको कामना सहित भारतीय जनताको समृद्धिको शुभकामना समेत व्यक्त गर्नुभएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदमा बजेट पेश हुनु पूर्व सूचना चुहावट भई अनियमितता भएको भन्ने प्रचारमा सत्यता नभएको बताउनु भएको छ। प्रतिनिधि सभा अर्थ समितिको हिजोको बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको अनुमान बजेटका मुख्य व्यवस्थाका सम्बन्धमा जवाफ दिनुहुँदै उहाँले प्रस्तावित करका दरबारे चुहावट भएर जेठ 14 गते बीवाईडी गाडी भित्रिएको भनेर आफूमाथि लगाइएको आरोप निराधार भएको स्पष्ट पार्नुभयो। सर्वोच्च अदालतले ट्रेड युनियन खारेज गर्ने निर्णय विरूद्ध परेको रिट निवेदनमाथिको सुनवाई नसकिएपछि हेर्दा हेर्दैमा यही जेठ 29 गते भोलि सुनवाई हुने भएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा सुनवाई सुरु भए पनि समय नभ्याएपछि हेर्दा हेर्दैमा भोलि सुनवाई हुने तय भएको हो। सरकारले डेंगूको संक्रमण दरलाई आगामी 5 वर्षभित्र 60% घटाउने तयारी थालेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयार पारेको डेंगू रोकथाम तथा नियन्त्रण बहुक्षेत्रीय योजनामा आगामी 5 वर्षभित्र संघीय प्रदेश र स्थानीय सरकारका सबै निकाय क्षेत्रलाई डेंगू नियन्त्रण र रोकथाममा सहभागी गराएर लक्ष्य प्राप्ति गरिने उल्लेख छ। डेंगूबाट हुने मृत्युदर 0.01% भन्दा कम गर्ने लक्ष्य सरकारको रहेको छ। विश्वव्यापी तापक्रम बढेसँगै केही वर्ष अघिसम्म तराईमा मात्र देखिने डेंगू गत वर्ष देशका 77 जिल्लामा देखिएको थियो। यस वर्ष पनि हालसम्म 68 जिल्लामा गरी 915 जनामा डेंगू देखिएको छ। यसमा 1 जनाको मृत्यु भएको छ। नेपाली काङ्ग्रेसका महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले क्रियाशील सदस्यता समयमै अध्यावधिक गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ। महामन्त्री पौडेलले विज्ञप्ति जारी गरी पार्टीको क्रियाशील सदस्यता अध्यावधिक गर्ने म्याद आज राति 12 बजे समाप्त हुन लागेको भन्दै छुटेकालाई अध्यावधिक गर्न आग्रह गर्नुभएको हो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचार। अविरल वर्षापछि पहिरोका कारण अवरुद्ध भएको कर्णाली करिडोर आज बिहानदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। मंगलबार र बुधबार लगातार परेको वर्षाका कारण कर्णाली करिडोर अन्तर्गत कालीकोट सड़क खण्डको नरहरिनाथ गाउँपालिका 8 स्थित खुलालुदेखि बाजुराको सीमा लैफूसम्मका विभिन्न स्थानमा लेदो सहितको पहिरो खसेर सड़क अवरुद्ध भएको थियो। लगातार 2 दिनको प्रयासपछि सड़कमा खसेको पहिरो र लेदो हटाई एकतर्फी यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ। सड़क सञ्चालनमा आए पनि उक्त खण्डको विभिन्न स्थानमा माथिल्लो भिरालो भागबाट ढुङ्गा खस्ने जोखिम कायमै रहेको प्रशासनले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी जनक शर्माका अनुसार मौसम अनुकूल नभएकाले थप पहिरोको जोखिम रहन सक्ने भएकाले यात्रु तथा सवारी चालकलाई सतर्क रहन अनुरोध गर्नुभएको छ। हिन्दूकुश हिमालय एसकेएच क्षेत्रमा यस वर्ष औसतभन्दा कम मनसुनी वर्षा हुने पूर्वानुमान गरिएको भए पनि विपदको जोखिम भने यथावत रहने एक अध्ययनले देखाएको छ। छोटो अवधिमा हुने अत्याधिक वर्षा, बढ्दो तापक्रम र जलस्रोतमा बढ्दो दबावका कारण यो मौसम झन जोखिमपूर्ण बन्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडले उक्त अध्ययन सम्बन्धी हिन्दूको हिमालय एसकेएच मनसुन आउटलुक 2026 आज प्रकाशित गरेको हो। एसकेएच मनसुन आउटलुक 2026 विश्व तथा क्षेत्रीय स्तरका विभिन्न जलवायु मोडेलहरूको पूर्वानुमानमा आधारित छ। यसको उद्देश्य जुनदेखि सेप्टेम्बरसम्मको मनसुन मौसम अघि सरकार, विपद व्यवस्थापन निकाय र समुदायलाई योजना तथा पूर्व तयारीमा सहयोग पुर्याउनु रहेको इसिमोडले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड सेन्टकमले इरानका विभिन्न स्थानलाई लक्षित गर्दै हवाई आक्रमण गरेको जनाएको छ। सेन्टकमले उक्त कार्यवाहीलाई आत्मरक्षाका लागि गरिएको भन्दै इरानको निरन्तर आक्रामक गतिविधिको जवाफ भएको बताएको छ। इरानी सञ्चार माध्यमका अनुसार बन्दर अब्बास बन्दरगाह, केसम टापु तथा दक्षिणी सिरिक र मिनाब क्षेत्रमा विस्फोटका आवाज सुनिएका छन्। तेहरानको पश्चिमी क्षेत्रमा समेत हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारिएको जनाइएको छ। यसैबीच इरानको मेहर समाचार संस्थाले इरानी सेनाले हर्मुज जलमार्ग हुँदै हुने सबै जहाजको आवत जावत पूर्ण रूपमा बन्द गर्ने आदेश दिएको जनाएको छ। यसमा तेल बोक्ने ट्याङ्कर तथा व्यावसायिक जहाज समेत समावेश छन्। अब खेल समाचार। विश्वकै सबैभन्दा लोकप्रिय खेल विश्वकप फुटबल आजदेखि सुरु हुँदैछ। यसपटक विश्वकप अमेरिका, मेक्सिको र क्यानेडाको संयुक्त आयोजनामा हुँदैछ। प्रतियोगितामा 48 टोली सहभागी छन् र 104 खेल हुनेछन्। उद्घाटन खेल मेक्सिको सिटीमा हुनेछ भने फाइनल जुलाई 19 अमेरिकाको न्यू जर्सीमा हुनेछ। अमेरिकाका 11 सहर, मेक्सिकोका 3 सहर र क्यानेडाका 2 सहरमा खेल हुनेछन्। अब मौसम सम्बन्धी जानकारी। आज देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भागका केही स्थानहरू तथा मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भागका थोरै स्थानहरू, साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25-27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाको गतिरोध अन्त्य, आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु। अमेरिकाद्वारा इरानमा हवाई आक्रमण, हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको घोषणा र आजदेखि विश्वकप फुटबल प्रतियोगिता सुरु हुँदै। यो सँगै बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: सभ्य सुसंस्कृत सबल तथा सक्षम नागरिक मुलुकको सम्पत्ति हो। त्यसका लागि नागरिक शिक्षा महत्त्वपूर्ण हुन्छ। यही कुरालाई मध्यनजर गरी सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रस्तुत गर्दछ कार्यक्रम नागरिक शिक्षा।
1: हरेक बिहिबार बिहान नेपाल भाषाको समाचार पछि कार्यक्रम नागरिक शिक्षा
0: रेडियो नेपालका मिडियम वेभका साथै देशभर रहेका एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा एकसाथ सुन्न सकिन्छ। psbnepal.gov.np radionepal.gov.np का साथै रेडियो नेपालको फेसबुक पेजबाट समेत संसारभर सुन्न सकिन्छ।
2: अहिंसा, करुणा र मैत्री।

0: यही सन्दर्भमा भगवान गौतम बुद्ध र महात्मा गान्धीका विचार आज पनि अत्यन्त सान्दर्भिक छन्। भगवान गौतम बुद्धले करिब 2500 वर्ष अघि मानव जीवनमा शान्ति, करुणा, मैत्री र अहिंसाको मार्ग देखाउनुभयो। उहाँले भन्नुभएको थियो, घृणाले घृणाको अन्त्य हुँदैन, प्रेमले मात्र घृणाको अन्त्य हुन्छ। यो सन्देश आजको नागरिक शिक्षाको मूल आधार बन्न सक्छ। समाजमा विचार फरक हुन सक्छन्, मतभेद हुन सक्छ, तर एक अर्काप्रति सम्मान र सहिष्णुता राख्नु प्रत्येक नागरिकको कर्तव्य हो। बुद्धले मानिसलाई सत्य बोल्न, चोरी नगर्न, हिंसा नगर्न, नशालु पदार्थबाट टाढा रहन र नैतिक जीवन बिताउन प्रेरित गर्नुभयो। यदि नागरिकहरूले यी शिक्षालाई व्यवहारमा उतार्न सके भने समाजमा अपराध, हिंसा र द्वन्द्व स्वतः घट्दै जान्छन्। नागरिक शिक्षा पनि यही भन्छ, अधिकारसँगै कर्तव्यको पालना गर्नुपर्दछ। त्यसै गरी महात्मा गान्धीले सत्य, अहिंसा र नैतिक साहसलाई आफ्नो जीवनको आधार बनाउनु भएको थियो। उहाँले शक्तिशाली साम्राज्य विरुद्ध पनि हतियार होइन सत्य र अहिंसाको मार्ग अपनाउनु भयो। गान्धीजीको विचारमा कुनै पनि समस्या संवाद, सहकार्य र शान्तिपूर्ण आन्दोलनबाट समाधान गर्न सकिन्छ। नागरिक शिक्षाले पनि यही सिकाउँछ कि लोकतान्त्रिक समाजमा आफ्ना माग र विचार व्यक्त गर्ने अधिकार सबैलाई छ, तर त्यो अभिव्यक्ति हिंसा, तोडफोड वा घृणाको माध्यमबाट होइन, शान्तिपूर्ण र जिम्मेवार तरिकाले हुनुपर्दछ। गान्धीजीको अहिंसावादी आन्दोलनले विश्वलाई यही पाठ सिकाएको छ। प्रिय श्रोताहरू, आजको समाजमा सामाजिक सञ्जाल, राजनीतिक प्रतिस्पर्धा र विभिन्न विचारका कारण कहिलेकाहीँ असहिष्णुता र द्वन्द्व देखिन्छ। यस्तो अवस्थामा भगवान गौतम बुद्धको करुणा र गान्धीजीको अहिंसाले हामीलाई सही बाटोमा डोर्याउन सक्छ। असहमति हुनु स्वाभाविक हो, तर असहमतिको सम्मान गर्नु सभ्य नागरिकको पहिचान हो। नागरिक शिक्षाले हामीलाई राष्ट्रप्रति जिम्मेवार बन्न, कानुनको सम्मान गर्न, सार्वजनिक सम्पत्तिको संरक्षण गर्न, वातावरण जोगाउन र सामाजिक सद्भाव कायम राख्न प्रेरित गर्दछ। बुद्धको मैत्रीभाव र गान्धीको सत्य तथा अहिंसाको सिद्धान्तले यी सबै मूल्यलाई अझ बलियो बनाउँछ। यदि विद्यालय, परिवार र समुदायले यी आदर्शलाई व्यवहारमा उतार्न सके भने हामी असल नागरिक उत्पादन गर्न सक्षम हुनेछौँ। असल नागरिकबाट नै असल समाज र समृद्ध राष्ट्र निर्माण सम्भव हुन्छ। भगवान गौतम बुद्धले सिकाउनु भएको करुणा, सहिष्णुता र शान्तिको मार्ग तथा महात्मा गान्धीले देखाउनु भएको सत्य र अहिंसाको बाटो आजको नागरिक शिक्षाको अमूल्य आधार हुन्। यी मूल्यलाई जीवनमा अपनाऊ, एक अर्काको सम्मान गरौँ, सामाजिक सद्भाव कायम राखौँ र जिम्मेवार नागरिक बनेर राष्ट्र निर्माणमा योगदान पुर्याउँ।
1: आजको कार्यक्रममा बौद्ध दर्शन र नागरिक शिक्षाको सम्बन्धका बारेमा त्रिभुवन विश्वविद्यालय बौद्ध अध्ययन केन्द्रीय विभागका प्रमुख डाक्टर चन्द्रकला घिमिरेसँग संवाद गरेका छौँ।
2: कार्यक्रम नागरिक शिक्षामा हार्दिक स्वागत छ।
3: धन्यवाद छ, मेरो पनि नमस्कार छ सबै श्रोताहरूको लागि।
2: हजुर, यो बौद्ध दर्शन के हो र यसका मूल्य र आदर्शहरूको मानव जीवनमा के महत्व छ, यहीँबाटै कुराकानी सुरु गरौँ न।
3: धन्यवाद प्रश्नको लागि। बौद्ध दर्शन समग्रमा भन्नु पर्दाखेरि सब पापस्य अकरणम कुशलस्य उपसम्पदा सचित्त परियोदपनम एतम बुद्धानुशासनम भन्छन् होइन। सबै किसिमका पापहरू नगर्ने अनि सबै किसिमका कुशल कर्महरू गर्ने, चित्तलाई शुद्ध राख्ने, यो चाहिँ बुद्धको अनुशासन हो भनेर एक वाक्यमा भन्नु पर्दा हामी यसरी भन्ने गर्छौँ। बुद्धको शिक्षा नैतिकता, करुणा र अहिंसासँग रिलेटेड छ। यो आधारभूत तहमा चाहिँ सम्पूर्ण सत्त्वहरू अथवा भनौँ मानवहरूको चाहिँ नैतिकताको कुरा गर्छौँ र सम्पूर्ण जीव जगतप्रति करुणाको भाव राख्छौँ र सम्पूर्ण जीव जगतप्रति अहिंसाको भाव राख्छौँ र यही अनुसार काय वाक चित्त, मन वचन र कर्म, यो तिनै किसिमको हाम्रो जति पनि क्रियाकलाप हुन्छ त्यो चाहिँ नैतिकतासँग, करुणासँग र अहिंसासँग जोडेर त्यो किसिमको व्यवहार गर्नु नै बुद्ध धर्मको चाहिँ सार हो मुख्य रूपमा भन्नुपर्दा। नैतिकताको कुरा गर्दाखेरि हामी विभिन्न तहबाट व्याख्या विश्लेषण गर्नु

0: सकिन्छ। पञ्चशीलको कुरा गर्छौँ, चोरी नगर्नु, हत्या नगर्नु, व्यभिचार नगर्नु, झुटो नबोल्नु र मादक पदार्थ लागु पदार्थहरू चाहिँ सेवन नगर्नु, यी पाँचवटा चाहिँ आधारभूत नैतिकताका नीतिहरू हुन्, यिनीहरू शील हुन् अथवा विनय हुन्। र हामी जति पनि समाजमा चाहिँ समस्याहरू देख्छौँ, यो सबैले चाहिँ नैतिक आचरण पालन नगरेको कारणले चाहिँ उत्पत्ति भएको र एक अर्कोप्रति चाहिँ करुणा भाव नराखेको कारणले चाहिँ द्वन्द्वको सिर्जना भएको, एकले अर्काको जीवनलाई, एकले अर्काको चाहिँ विचारलाई आदर नगरेको कारणले चाहिँ यो हिंसा भड्किएको, यो कुरा चाहिँ हामी समाजमा देख्न पाउँछौँ। यो कुरा चाहिँ बुद्ध धर्मको नैतिकता र बुद्ध धर्मको सिद्धान्तलाई पालन गरेको खण्डमा चाहिँ समाजमा यो किसिमका चाहिँ विद्वेषहरू अथवा यो किसिमको चाहिँ समस्याहरू कम हुँदै जान्छन्।
1: दर्शनको जुन व्याख्या गर्नुभयो, जस्तो यसका यति उच्च आदर्शहरू छन् जो नैतिकता, करुणा, अहिंसा, व्यभिचार नगर्नु, जुन खालको एउटा नैतिक आचरणमा हामी बस्नुपर्छ भन्ने कुराहरू, यसको जुन सन्देश छ, जुन आदर्श छ, त यो व्यावहारिक अभ्यासमा यस्ता आदर्शका कुराहरू घनीभूत रूपमा अपनाउन नसक्नुमा के समस्या छ होला?
0: हाम्रो एक त बुद्ध जन्मेको देश भनेर बुद्धको आदर्शलाई चाहिँ एउटा कर्मकाण्डको रूपमा लिने प्रवृत्ति देखिन्छ। बुद्ध जयन्ती आउँदाखेरि हामी देख्छौँ लुम्बिनीदेखि काठमाडौँसम्मका विभिन्न विहार गुम्बाहरूमा चाहिँ यसका कार्यक्रमहरू हुन्छन् र यसलाई चाहिँ एउटा कर्मकाण्डी रूपमा चाहिँ प्रस्तुत गरेको देख्छु मैले। तर बुद्धको शिक्षालाई बुद्ध जन्मेको देशमा चाहिँ समाजमा चाहिँ त्यति लागू गर्नलाई चाहिँ सबै जिम्मेवार तहबाट प्रयास गरेको देखिँदैन, किनभने बुद्धको दर्शनले कुनै पनि धर्म, वर्ण, लिङ्ग, सम्प्रदाय विविध क्याटेगोरीमा राखेर यस्तो विभेद गर्दैन। यसले आम मान्छेहरूको चाहिँ संरक्षण, आम मान्छेहरूको विचारको संरक्षण, आम मान्छेहरूको जीवनको सुरक्षा, आम यो चराचर जगतको एवं वातावरण, वनस्पति, प्राणीहरू सम्पूर्णको चाहिँ कल्याणको कामना, सबैप्रति चाहिँ करुणा भाव राख्ने कामना गर्छ। र यो सबै जति पनि हामी पृथ्वीमा छौँ अथवा यो चाहिँ युनिभर्समा छौँ, एक अर्कामा चाहिँ सबै चाहिँ अन्योन्याश्रित छौँ, हामी एक अर्कोसँग चाहिँ सम्बन्धित छौँ। एउटै वस्तुको छुट्टै आइडेन्टिटी कहिले पनि हुन सक्दैन, हामी एक अर्कोमा निर्भर छौँ भन्ने कुरा चाहिँ जबसम्म एक अर्कालाई चाहिँ रेस्पेक्ट गरिँदैन, एक अर्काको चाहिँ अस्तित्व मानिँदैन, आधारभूत नैतिक नियमहरू चाहिँ एक अर्कोमा चाहिँ पालन गरिँदैन, तब चाहिँ समाजमा द्वन्द्व हुने हो। त्यस कारणले चाहिँ हामीले सामाजिकीकरण गर्ने तहदेखि नै खास गरी समाजमा चाहिँ जति पनि नैतिक आचरणहरू पालन गर्ने समाज विकसित हुँदै जान्छ, त्यति त्यति हामी एक अर्काप्रति चाहिँ करुणा भाव, एक अर्काप्रति प्रेम भावमा चाहिँ बाँच्न पाउँछौँ। यो चाहिँ हामीले स्कुल तहदेखि नै, यो आधारभूत तहदेखि नै बुद्धका शिक्षाहरूलाई चाहिँ कुनै न कुनै रूपमा चाहिँ उहाँहरूको टेक्स्टमा राख्न सकेको खण्डमा, उहाँहरूलाई चाहिँ औपचारिक शिक्षा दिन सकेको खण्डमा समाजलाई चाहिँ कसरी समभावमा ल्याउन सकिन्छ, कसरी समाजमा चाहिँ मिलेर बस्न सकिन्छ, द्वन्द्वको समाधान कसरी गर्न सकिन्छ, होइन, यस्तो कुराहरू चाहिँ समाजमा चाहिँ सम्बन्धित निकायहरूले चाहिँ इन्जेक्ट गर्नलाई चाहिँ अलिकति ढिलो भइसकेको अवस्था छ। त्यस कारणले चाहिँ समाज अहिले हाम्रो एकदमै उच्छृङ्खल बनिसकेको छ, एकदमै भौतिक सम्पत्ति जीवनहरूको चाहिँ क्षति गर्न पनि पछि नपर्ने अवस्था जुन अहिले हाम्रो सिर्जना भइराखेको छ। हाम्रो एउटा कारण चाहिँ नागरिकहरूलाई चाहिँ हामीले जिम्मेवार बनाउन सकिएन, होइन, सबैको चाहिँ संरक्षण गर्नपर्छ भन्ने कुरा चाहिँ हामीले बुझाउन सकिएन भन्ने चाहिँ मलाई लाग्छ।
1: हजुर, यस्ता बौद्ध दर्शन जुन सिद्धान्तहरू छन्, ती सिद्धान्तहरूको व्यावहारिक कार्यान्वयनमा यदि सबै दृढताका साथ अगाडि बढ्ने हो भनेदेखि सामाजिक द्वन्द्व तनावको जुन स्थिति छ, जुन अधैर्यता छ, जुन खालको प्रतिस्पर्धा र भागदौड छ, यसबाट हामीले केही हदसम्म राहत प्राप्त गर्न सकिने कुराहरू त यो यसको आदर्श र मर्ममा समाहित भएका कुराहरू नै भए। जस्तो अब यो दर्शनको जुन सम्यक दृष्टि र सम्यक कर्मलाई हामीले महत्त्वका साथ अङ्गीकार गर्न नसक्दाखेरि यी खालका समस्याहरू उत्पन्न भएका हुन्। यदि भनेदेखि अब हामीले सम्यक दृष्टि र सम्यक कर्मलाई चाहिँ कसरी आफ्नो जीवनमा आत्मसात गर्न सक्छौँ?
0: यो चाहिँ कस्तो छ भने बुद्ध धर्मले चाहिँ के भन्छ भने यसका चार आर्य सत्यहरू छन्। यो आर्य सत्य किन भनिएको भन्दाखेरि यिनीहरू कालान्तरसँगम पनि यो कुरा जस्ताको तस्तै रहिराख्छ। त्यो मध्ये पहिलो सत्य छ दुःख सत्य हो। दुःख सत्य भनेको यो संसारमा चाहिँ दुःख छ भन्ने हो। अब हामीले हेर्दाखेरि चाहिँ यो दुःखलाई पनि एकदम गहन तरिकाबाट विश्लेषण गरेर बुद्ध धर्ममा व्याख्या गरिएको छ। तपाईँले भने जस्तै कुनै कुरा पनि यो संसारमा हुन सक्दैन। अब तपाईँ जन्मनुपर्छ मर्नुपर्छ भनेको जस्तो हुँदैन। तपाईँको प्रिय लाग्ने चिजहरू छुट्न सक्छन्, अप्रिय लाग्ने चिजहरू चाहिँ तपाईँको सम्पर्कमा आउन सक्छन्, होइन? त्यस कारणले चाहिँ यो अवस्थालाई बुझ्न सकेको खण्डमा चाहिँ यतिकै पनि त्यो अवस्था चाहिँ अवबोध गर्न सकेको खण्डमा चाहिँ समस्याहरू यतिकै निराकरण हुन सक्छन्। र दोस्रो कुरा चाहिँ द्वन्द्वहरूको दुःखको चाहिँ कारण छ, यसलाई निवारण पनि गर्न सकिन्छ र निवारण कसरी गर्ने भन्ने हिसाबमा चाहिँ 1, 2, 3, 4 यसरी चाहिँ 8 चाहिँ आर्य अष्टाङ्गिक मार्ग भनेर यसलाई पनि नोबल एट फुल पाथ भनेर यसरी बुद्धको चाहिँ बेसिक दर्शनमा चाहिँ व्याख्या गरिएको छ। र यो आर्य अष्टाङ्गिक मार्ग मध्ये चाहिँ सबैभन्दा सम्यक दृष्टिकोण भनेको तपाईँले के बन्ने, के गर्ने, के गर्न हुने, के गर्न नहुने, कोसँग कस्तो व्यवहार गर्ने भन्ने कुरा चाहिँ असल र खराब चाहिँ छुट्याउन सक्ने एउटा ज्ञान हो यो। जबसम्म मान्छेले के असल हो र के खराब हो, मैले के गर्न हुन्छ के गर्न हुँदैन, मैले के खान हुन्छ मैले के खान हुँदैन, अनि यो समाजको लागि चाहिँ मैले के दिन सक्छु, एउटा दृष्टिकोण बनाउन सक्दैन, तब उसले गर्ने कामहरू चाहिँ सही बाटोमा नलाग्न पनि सक्छ। त्यस कारणले चाहिँ सम्यक दृष्टिकोण भनेको यो एक किसिमको ज्ञान हो, यो प्रज्ञा हो, अन्तस्करबाट निस्किने ज्ञान हो, जसले सम्पूर्ण सत्तो प्राणीहरूको कल्याणको लागि र सबैप्रति करुणा भाव राख्न सक्नुहुन्छ। त्यसपछि बल्ल काय वाक चित्त, होइन, मन वचन र कर्मले गर्ने कामहरू चाहिँ गर्न प्रेरित हुन्छ। त्यस कारणले सम्यक दृष्टिकोण राख्नु यो चाहिँ आर्य अष्टाङ्गिक मार्गको चाहिँ सबैभन्दा पहिलो चाहिँ शर्त हो। यो दृष्टिकोण सही भएपछि मात्रै तपाईँले अब सांसारिक जीवनमा जीवन निर्वाह गर्नको लागि हामीले विभिन्न कामहरू गर्न पर्यो, कमाउन पर्यो, होइन, परिवारहरू पाल्न पर्यो, देश समाज राष्ट्र अन्तर्राष्ट्र सबैको चाहिँ एउटा चेतनशील प्राणी मान्छे भएको हुनाले सबैको जिम्मेवारी चाहिँ मान्छेसँग छ। आजीविका जीवनचर्या त चलाउन पर्यो नि, जन्मेदेखि मरण उपरान्तसम्म चाहिँ हामीले केही न केही कामहरू गरिराखेका हुन्छौँ र त्यो कामहरू चाहिँ सम्यक हुन पर्यो। सम्यकको अर्थ हो शुद्ध, राम्रो, र यो सम्यक कर्मको अर्थ हो सम्पूर्ण सत्तो जगतहरूको लागि चाहिँ कल्याण हुने काम गर्न पर्यो। यसमा चाहिँ जस्तो सम्यक आजीविकामा चाहिँ हात हतियारको व्यापार नगर्नु, मध्य मांसहरूको व्यापार नगर्नु, हतियारको व्यापार त हतियार भनेको अल्टिमेटली चाहिँ मार्नको लागि बनाइन्छ, जुन बुद्ध धर्मको चाहिँ अगेन्स्टको कुरा हो। अनि मान्छेको व्यापार नगर्नु भन्ने छ यहाँनिर, होइन, कति कम्पनीहरू खोलिरहेछन् यहाँनिर, मेन पावर फलानेतिर पठाउने, हुन त यो लिगल होला तर चाहिँ आफ्नै देशभित्र लगाउन पर्थ्यो नि त्यो मान्छेहरूलाई, विद्यार्थीहरूलाई कन्सल्टेन्सी खोजेर बाहिर पठाउने, श्रमिकहरूलाई चाहिँ कन्सल्टेन्सी खोली खोलिकन बाहिर पठाउने, होइन, यस्तो चिजहरू नगर्ने भन्छ बुद्धिज्मले चाहिँ। जो मान्छेहरू बाहिर जान्छन् उसको त यतातिर फ्यामिलीहरू बर्बाद भइरहेको हुन्छ, होइन, उसको चाहिँ सोसल रेस्पोन्सिबिलिटीहरू चाहिँ यता गर्न नपाइरहेको अवस्था हुन्छ। त्यस कारणले चाहिँ यसका चाहिँ विविध आयामहरूमा चाहिँ समाजलाई चाहिँ क्षति पुगिरहेको हुन्छ। त्यस कारणले चाहिँ यस्तो मात्रै काम गर्नु पर्यो। कल्याणम, मध्य कल्याणम, पर्यावरण कल्याणम भन्छ के, अहिले पनि सबैको कल्याण होस्, पछि पनि सबैको कल्याण होस्, सम्पूर्ण जगतको कल्याण हुने मात्रै काम गर्ने भन्ने चाहिँ यो सम्यक आजीविका होस्। पूर्ण तरिकाले चाहिँ मैले के गर्दैछु भन्ने कुरा चाहिँ विचार गरेर सम्पूर्ण जगतलाई चाहिँ कल्याण हुने खालको काम गर्ने भन्ने चाहिँ सम्यक आजीविका हो।
1: हजुर, जुन दर्शन छ, जुन शिक्षा हामीले ग्रहण गर्छौँ, जुन असल मार्गतिर हामी प्रेरित हुनका लागि जे गर्नुपर्ने हो त्यो हामीले बुझेका छौँ, तर हाम्रा व्यवहारहरू उल्टोतिर गइराखेका छन् भनेदेखि त्यो व्यवहार र सिद्धान्तलाई सही गतिमा अगाडि बढाउनको निमित्त के गर्नुपर्छ? हामी आम नागरिकहरूमा त्यो चेतनाको प्रवाह कसरी गर्न सकिएला?
0: बुद्धले के भनेका छन् भने तपाईँको शील समाधि प्रज्ञा, जति धेरै कुरा गरे पनि यो तिनवटा कुरामा गएर विषयवस्तु केन्द्रित हुन्छ। जबसम्म सही आचरण हुँदैन तबसम्म चाहिँ मन शान्त हुन सक्दैन, जबसम्म मन शान्त हुँदैन तबसम्म चाहिँ ज्ञान प्राप्त हुँदैन। त्यस कारणले चाहिँ यो भड्किरहेको विषयवस्तुहरूलाई चाहिँ बुद्ध धर्मको एउटा चाहिँ श्रुतमय भनौँ न भनेर मात्रै त सुनेर मात्रै हुँदैन कि बुद्ध धर्ममा चाहिँ साधना गर्नुपर्ने कुरा चाहिँ अनिवार्य रहन्छ। अब हामी विश्वविद्यालय तहमै त्यो कुरामा चाहिँ एकदमै पछाडि छौँ। ह्युमन सिभिलाइजेसन मान्छेलाई कसरी सभ्य बनाउने भन्ने कुरामा चाहिँ खर्च गर्न चाहिँ बेकारको कुरा लाग्छ, किनकि हामी एउटा बाटो बनाउन पनि नसक्ने अवस्थामा छौँ, आधारभूत आवश्यकताहरू पनि पुरा गरेका छैनौँ। त्यस कारणले चाहिँ हामीले यसरी समाजलाई चाहिँ रूपान्तरण गर्ने हो भने बौद्ध शिक्षालाई चाहिँ फर्मल र इनफर्मल रूपमा पनि हामी समाजमा लग्न सक्छौँ। अर्को कुरा चाहिँ बुद्ध धर्ममा मैले के गरेँ मैले के गरिनँ भनेर सेल्फ रिफ्लेक्सन आफूले गरेका क्रियाकलापहरूको चाहिँ आफैले मूल्याङ्कन गर्ने जुन ध्यानको विधिबाट गर्न सकिन्छ, मैले के गरिरहेको छु भनेर चाहिँ सो मूल्याङ्कन अध्ययन गर्न सक्ने विधिहरू यहाँनिर त्यस्तो विधिहरू चाहिँ कम्तीमा सानैदेखिको समाजमा चाहिँ लागू गर्न पर्ने विभिन्न कार्यक्रमहरू मार्फत आगजनी छ होइन, कुटपिट छ, हत्या नै छ, बलात्कार छ, यस्ता चाहिँ सामाजिक विकृतिहरू जति छन्, सहिष्णुताको कुरा छ, समानताको कुरा छ, आदरको कुरा छ, हामी गुरुहरूलाई पूर्वजहरूलाई मित्रहरूलाई सन्तानहरूलाई र सम्पूर्ण सत्तो जगतका चाहिँ इभन किरा फट्याङ्ग्रा वनस्पतिहरूदेखि सम्पूर्ण चिजहरूलाई चाहिँ कसरी यिनीहरू हामी इन्टरडिपेन्डेन्ट छौँ, हामी एक्लै चाहिँ यो दुनियाँमा बाँच्न सक्दैनौँ, सबैको हामीलाई चाहिँ सर सहयोग चाहिन्छ भन्ने कुरा चाहिँ थ्योरीले मात्र पुग्दैन। थ्योरीको कुरा त मान्छेले एक दिन सुन्छ अनि अर्को दिनमा चाहिँ बिर्सिन्छ। जबसम्म मान्छेले आफै साधना गर्दैन आफै प्र्याक्टिस गर्दैन तबसम्म चाहिँ त्यो चाहिँ प्रज्ञाको रूपमा चाहिँ आउन सक्दैन। त्यस कारणले चाहिँ थ्योरी प्लस प्र्याक्टिस दुवै कुरालाई चाहिँ महत्त्वपूर्ण छ। बुद्ध धर्ममा यस्तो छ कि सम्पूर्ण मान्छेहरूलाई चाहिँ कुन तहको मान्छेलाई चाहिँ कसरी हामीले कन्भिन्स गर्न सकिन्छ भन्ने कुरा पनि तिन तहको क्याटेगोराइजेसन गरेर त्यो प्रत्येक मान्छेहरूलाई चाहिँ कस्तो खालको शिक्षा दिने भन्ने खालको चाहिँ यस्तो विधि विधानहरूको पनि व्यवस्था गरेको पाइन्छ।
1: हजुर, जस्तो अब यो हाम्रो व्यक्तिगत अनुशासनका कुराहरू, आत्मजागरणका कुराहरू र सचेत व्यवहार अवलम्बन गर्ने कुराहरूमा बौद्ध दर्शन र नागरिक शिक्षाका दृष्टिकोणहरूका बिचमा के कस्तो समानता अथवा भिन्नता छ, अथवा त्यस्ता कुराहरूलाई नागरिक शिक्षामा अझ ग्रहण योग्य र अझ प्रसार योग्य रूपमा अगाडि बढाउनको निमित्त के गर्न सकिएला, यहाँको के सुझाव छ?
0: पर्फेक्सनको कुरा हुन्छ, पारमिताको। बुद्ध धर्मको जुन सैद्धान्तिक पक्ष छ त्यसलाई चाहिँ नागरिक जगतमा चाहिँ यसलाई सामाजिक सद्भावको रूपमा क्षमाशील हुने कुरा सबैभन्दा ठुलो कुरा हो र जो मान्छेले क्षमा दिन सक्छ समाजमा चाहिँ त्यो विभेदको अवस्था आउँदैन। करुणाको कुरा छ, अहिंसाको कुरा छ होइन, र विनयको कुरा पनि छ, किनकि आम मान्छेहरूले जब पञ्चशील नै भङ्ग हुन्छ त्यसपछि त्यहाँबाट रुट नै त्यहाँबाट निस्किन्छ, त्यहाँबाट चाहिँ समाज चाहिँ सही मार्गमा जान सक्दैन भन्ने चाहिँ मलाई लाग्छ। र व्यक्तिगत अनुशासनको कुरा चाहिँ सबैभन्दा महत्त्वपूर्ण हो। बुद्ध धर्मले चाहिँ तपाईँ जति बेला पनि होसपूर्ण रहिराख्नुपर्छ भन्ने कुरामा चाहिँ फोकस गर्छ। तपाईँ होसमा भएको बेलामा चाहिँ तपाईँको बोली मन शरीरका क्रियाकलापहरू सही बाटोमा हुन्छन् भनेर बुद्ध धर्मले भन्छ होइन। त्यस कारणले चाहिँ हामीले समाजसँग यसरी नै जोड्ने खालको गतिविधिहरू बनाउनुपर्छ भन्ने मलाई लाग्छ।
1: जस्तो अब यो हाम्रो समाज नेपालको जुन स्वरूप छ, जुन चित्र छ, जो चाहिँ बहुधार्मिक बहुसांस्कृतिक तथा बहुजातीय यो खालको विविधता छ, यो विविधतालाई राष्ट्रिय एउटा शक्तिको रूपमा यसलाई स्थापित गर्नको निमित्त यसलाई चाहिँ नागरिक समाज होला अथवा प्रत्येक व्यक्ति होला, सरकार होला, सम्बन्धित विभिन्न सरकारवाला पक्षहरू होलान्, यिनीहरूले यो सम्यक दृष्टि र सम्यक कर्मका साथमा हाम्रो यो विविधतालाई एकतामा आबद्ध गर्दै अझ अगाडि प्रगति र अझ राम्रो अझ विनयशील समाजको रूपमा रूपान्तरण गर्नको निमित्त हामी कसरी एकाकार भएर अगाडि बढ्न सक्छौँ, यो विविधताको बिचमा पनि राष्ट्रिय एकताको शक्तिका रूपमा हामी अगाडि बढ्नको निमित्त?
0: बुद्ध धर्मले कुनै पनि जाति धर्म वर्ण लिङ्गको आधारमा उमेरको आधारमा विभेद गर्दैन। एउटा दृष्टान्त लिन सकिन्छ, जब शाक्यमुनि बुद्ध बनेर पहिलोचोटि कपिलवस्तु आए त्यति बेला उहाँले चाहिँ आफ्नो छोरा राहुल भन्दा पहिला एकजना चाहिँ नाई कपाल काट्नेलाई चाहिँ उहाँले पहिला प्रवज्ञा गर्नुभएको थियो र उहाँले के भन्नुभएको थियो भन्दाखेरि मेरो छोरोलाई चाहिँ पहिला प्रवज्ञा गरेँ भने यो भिक्षु सङ्घमा चाहिँ सिनियर हुन्छ, त्यस कारणले आफ्नो छोरोलाई चाहिँ सिनियर बनायो भन्ने एउटा आक्षेप मलाई आउन सक्छ। अर्को कुरा चाहिँ मैले यो नाईलाई चाहिँ किन पहिला प्रवज्ञा दिँदैछु भने जातको आधारमा चाहिँ विभेद गर्नु हुँदैन, यसलाई चाहिँ मेरो छोरोले पनि उसलाई चाहिँ आदर गर्नुपर्छ भन्ने शिक्षा दिनको लागि चाहिँ मैले यसो गरेँ भनेर उहाँले भनेको कुरा चाहिँ हामी बौद्ध साहित्यमा पढ्न पाउँछौँ। र नेपालको सन्दर्भमा कुरा गर्दाखेरि नेपाल चाहिँ बहुभाषिक बहुधार्मिक बहुजातीय समाज छ, यो आफैमा एउटा विविध फुलबारी जस्तो हो। फुलबारीमा एउटै मात्रै फुल भयो भने राम्रो देखिँदैन, त्यहाँ चाहिँ धेरै रङहरू मिसियो भने धेरै बासनाहरू मिसियो भने चाहिँ त्यो राम्रो हुन्छ। त्यस कारणले नेपालको समाज त्यो किसिमको एउटा चाहिँ रङ्गीचङ्गी फुलबारी जस्तो समाज हो। यहाँ चाहिँ यो सबैलाई चाहिँ धार्मिक सहिष्णुता अथवा चाहिँ धार्मिक सहिष्णुता भन्नै पर्दैन, मानवीय धर्म भनेको के हो भने तपाईँले मेरो आदर गर्ने, मैले तपाईँको आदर गरेँ भने सम्पूर्ण मान्छेहरूले अर्काको चाहिँ उमेर अवस्था शिक्षा होइन अब उसको चाहिँ रोजगारीको अवस्था उसको जन्मको भूगोलको अवस्था यी आदि विभिन्न विषयमा चाहिँ हामी विभेद गरौँ होइन, त्यो विभेद गर्ने चाहिँ विषयहरू नै नष्ट गरेर यो सबै सत्व प्राणी हुन्, सबै मान्छेहरू जन्मिन्छन्, सबै सत्वहरू जन्मिन्छन् अनि सबै मर्छन्, यिनीहरू चाहिँ एकछिनको लागि यो पृथ्वीमा आएको हो, त्यस कारणले हामी सबै नै यहाँको चाहिँ पाहुना जस्तो हो र हामी सबै नै एक अर्कोप्रति चाहिँ अन्योन्याश्रित छौँ भनेर जबसम्म समभावले हेर्न सकिँदैन, जबसम्म चाहिँ विभेद छैन भनेर एक अर्कालाई चाहिँ आदर गर्न सकिँदैन, एक अर्काको जीवनको आदर गर्ने हो नि, एक अर्काको चाहिँ विचारको आदर गर्ने हो, त्यस कारणले चाहिँ यो सबैलाई चाहिँ मिलाएर जाने भनेको चाहिँ मध्यमार्ग हो। तपाईँले मेरो पनि मान्नुपर्छ, मैले अर्काको पनि मान्नुपर्छ, मध्यमार्गको सिद्धान्त, सहिष्णुताको सिद्धान्त, उसको चाहिँ जीवन रक्षाको सिद्धान्त, अहिंसाको सिद्धान्त, पञ्चशीलको सिद्धान्त, यस्तो चाहिँ एकजनाले पालन गरेर भएन, यो सबैले चाहिँ त्यो गर्यो भने चोरी पनि हुँदैन, अरू विभेदहरू पनि हुँदैन र समाज चाहिँ अलिकति राम्रो रूपमा चाहिँ बिस्तारै रूपान्तरित हुँदै जान्छ।
1: कार्यक्रमको अन्त्यमा हामीले रेडियो नेपालबाट नागरिक शिक्षा भनेर कार्यक्रम साप्ताहिक रूपमा प्रसारण गरि नै राखेका छौँ र ज्ञानको प्रभाव गर्ने असल चरित्र असल व्यवहारहरू प्रत्येक व्यक्तिमा हुन सकोस्, सामाजिक सद्भावको अभिवृद्धि हुन सकोस्, सहअस्तित्व र सहिष्णुताको भावना जागृत हुन सकोस्, यी असल मान्यताहरू स्थापित हुन सकुन् प्रत्येक व्यक्तिमा समाजमा र समाजमा एक खालको द्वन्द्व जुन छ त्यो द्वन्द्वको निवारण हुन सकोस् भन्ने उद्देश्यका साथमा नागरिक शिक्षा कार्यक्रम सञ्चालन गरेका छौँ। यहाँको सुझाव लिन चाहन्छु, यो नागरिक शिक्षा रेडियो कार्यक्रमले अझ बढी ज्ञानका कुराहरू प्रसार गर्नको निमित्त कसरी अगाडि बढ्दाखेरि उपयुक्त हुन सक्ला, यहाँको सुझाव छोटकरीमा।
0: यो एकदमै राम्रो, अब रेडियो नेपाल जस्तो पवित्र सञ्चार माध्यम हाम्रो पुरानो सञ्चार माध्यम पनि हो, रेडियो नेपाल भनेपछि चाहिँ सबैको मन मनमा बसेको एउटा चाहिँ सञ्चार माध्यम हो। नागरिक शिक्षा कार्यक्रमले एक किसिमले चाहिँ राष्ट्रिय स्तरकै संस्था भएको हुनाले शिक्षा नीतिमा पनि हाम्रो चाहिँ के खोट छ, किनकि हामीले उत्पादन गरेका हाम्रा बालबालिकाहरूले किन आगो लगाउँदै हिँडे, किन चाहिँ मान्छेहरूलाई कुट्दै हिँडे, यस्तो समाज किन हुन पुग्यो भन्ने कुरा चाहिँ एउटा विज्ञहरूसहित एउटा पुनर्मूल्याङ्कन पनि यो चाहिँ गर्नुपर्ने जस्तो मैले देख्छु। सानैदेखि प्यारेन्ट्सले त उसको नङ काटेर हुर्कायो तर पे ब्याक गर्नुपर्छ भन्ने कुरा चाहिँ बच्चाहरूले चाहिँ बिर्सिए, हाम्रो चाहिँ दायित्व के हो भन्ने कुरा चाहिँ उनीहरूले बिर्सिए, आफ्नो अधिकार मात्रै खोजे, दायित्व चाहिँ बिर्सिए, त्यस कारणले चाहिँ समाजमा मान्छेहरूले चाहिँ आफ्नो अधिकार मात्रै खोजेर हुँदैन, उनले चाहिँ समाजको लागि के दायित्व दिने भन्ने कुरा चाहिँ त्यस्तो खालको कुराहरू पनि होस्। र सबैभन्दा कुरा चाहिँ कल्टिभेसन द माइन्ड अफ लभ, के प्रेम गर्न चाहिँ मान्छेहरूलाई चाहिँ सिकाउन पर्यो, यो करुणा भावहरू चाहिँ कसरी उत्पन्न हुन्छ भन्ने कुरा पनि त्यसमा मात्रै पनि तपाईँ कार्यक्रम गर्न सक्नुहुन्छ क्या, त्यसका पनि विधि प्रक्रियाहरू छन् बुद्धिज्ममा, त्यस्तो पनि देख्न पाइन्छ।
1: नागरिक शिक्षा कार्यक्रमको लागि यहाँले महत्त्वपूर्ण विचार राखिदिनु भएको छ, यहाँलाई धेरै धेरै धन्यवाद छ। त्रिभुवन विश्वविद्यालय बौद्ध अध्ययन केन्द्रीय विभागका प्रमुख डाक्टर चन्द्रकला घिमिरेज्यू,
0: धन्यवाद छ यहाँलाई पनि।
2: हवस् त, आजका लागि नागरिक शिक्षा कार्यक्रम यति नै। आउँदो साता पनि रोचक सामग्रीसँगै रेडियो तरङ्गमा भेट्ने गरी छुट्टिन्छौँ। प्राविधिक सहकर्मी सुलोचना वज्राचार्यसँगै संयोजक उद्धव सिंह च्वागडी, सञ्चालन सहकर्मी भानुभक्त खड्का र यो विमला राईलाई पनि बिदा दिनुहोस्। यहाँहरूको यो साता सुखद रहोस्। हवस् त, नमस्कार।

0: जापानिज इन्सेफ्लाइटिस रोग बारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जरुरी सूचना।
1: जापानिज इन्सेफ्लाइटिस मस्तिष्कमा संक्रमण हुने गम्भीर प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
0: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफ्लाइटिस रोगको लक्षण तथा चिन्हहरू:
0: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
0: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
0: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
0: जापानिज इन्सेफ्लाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाइबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
0: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर, घोडा जस्ता घरपालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौँ।
1: घर बाहिर निस्कँदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
0: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौँ।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौँ।
0: सधैँ झुल टाँगेर सुत्ने गरौँ।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
0: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
2: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
3: नागरिक लगानी कोष
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: प्रमाणित तथा स्वस्थ सुन्तलाको बिरुवा लगाऊ, सुखी जीवनको लागि आफ्नो आम्दानीको स्रोत बढाऊ।
1: सडक सीमा भित्र कुनै पनि निर्माण कार्य गर्दा अनिवार्य रूपमा सडक विभागको पूर्व स्वीकृति लिऊ, अन्यथा 1 वर्ष कैद वा 5,000 रुपियाँ सम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
2: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
4: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाएँ, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
3: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
5: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले बिहानको 10 बज्नै लाग्यो। अब सुन्नुहोस् समाचार।

0: यो रेडियो नेपाल हो। अब उषा लोहानीबाट समाचार सुन्नुहोस्। विपक्षी दलहरूको अवरोध हटेसँगै प्रतिनिधि सभामा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि सामान्य छलफल सुरु भएको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वक्तव्य सहित सो सम्बन्धी छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। बैठकमा सभामुख डोल प्रसाद अर्यालले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल मात्र हुने र मन्त्रालयगत कार्यक्रम तथा योजनाका बारेमा विनियोजन विधेयकमाथि विस्तृत छलफल गरिने, छलफलका लागि 4 घण्टाको समय निर्धारण गरिएको जानकारी दिनुभयो। बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सत्तापक्षका सांसदहरूले देशको अर्थतन्त्रका समग्र समस्यालाई समाधान गर्ने गरी बजेट आएको बताउनुभयो। यस्तै प्रतिपक्षी दलका सांसदहरूले बजेटमा आम नागरिकका समय सापेक्ष समस्याहरू सम्बोधन हुन नसकेको बताउनुभयो। प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्दैछ। परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमाका विषयमा दिनुभएको अभिव्यक्तिको विषयमा प्रतिनिधि सभामा स्पष्टीकरण दिँदै प्रधानमन्त्रीको अभिव्यक्ति 10 गजा अतिक्रमण र क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित रहेको बताउनु भएको छ। सभाको हिजोको बैठकमा सभामुखसँग समय लिएर परराष्ट्र मन्त्री खनालले सीमा समस्या समाधानका लागि नेपाल इन्डिया बाउन्ड्री वर्किङ ग्रुप र अन्य संयन्त्रको म्यापिङको काम गरिरहेको बताउनुभयो। परराष्ट्र मन्त्री खनालले लिपु लेक, लिम्पिया धुरा र कालापानी लगायतका क्षेत्रहरू नेपालको अभिन्न भूभाग रहेको र यस विषयमा सरकारको आधिकारिक धारणा स्पष्ट रहेको बताउनुभयो। सरकारले डेङ्गुको संक्रमण दरलाई आगामी 5 वर्षभित्र 60% घटाउने तयारी थालेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयार पारेको डेङ्गु रोकथाम तथा नियन्त्रण बहुक्षेत्रीय योजनामा आगामी 5 वर्षभित्र संघीय, प्रदेश र स्थानीय सरकारका सबै निकाय क्षेत्रलाई डेङ्गु नियन्त्रण र रोकथाममा सहभागी गराएर लक्ष्य प्राप्त गरिने उल्लेख छ। डेङ्गुबाट हुने मृत्यु दर 0.01% भन्दा कम गर्ने लक्ष्य सरकारको रहेको छ। यस वर्ष पनि हालसम्म 48 जिल्लामा गरी 915 जनामा डेङ्गु देखिएको छ। यसमा 1 जनाको मृत्यु भएको छ। नेपाली काङ्ग्रेसका महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले क्रियाशील सदस्यता समयमै अध्यावधि गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ। महामन्त्री पौडेलले हिजो एक विज्ञप्ति जारी गरी पार्टीको क्रियाशील सदस्यता अध्यावधि गर्ने म्याद आज राति 12 बजे समाप्त हुन लागेको भन्दै छुटेकालाई अध्यावधि गर्न आग्रह गर्नुभएको हो। रेडियो नेपालबाट अहिले बिहान 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15*7# डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। अविरल वर्षापछि पहिरोका कारण अवरुद्ध भएको कर्णाली करिडोर आज बिहानदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। मंगलबार र बुधबार लगातार परेको वर्षाका कारण कर्णाली करिडोर अन्तर्गत कालीकोट सडक खण्डको नरहरिनाथ गाउँपालिका 8 स्थित खोलालुदेखि बाजुराको सीमा लैफुसम्मका विभिन्न स्थानमा लेदो सहितको पहिरो खसेर सडक अवरुद्ध भएको थियो। हिन्दुकुश हिमालय एचकेएच क्षेत्रमा यस वर्ष औसतभन्दा कम मनसुनी वर्षा हुने पूर्वानुमान गरिएको भए पनि विपदको जोखिम भने यथावत रहने एक अध्ययनले देखाएको छ। छोटो अवधिमा हुने अत्यधिक वर्षा, बढ्दो तापक्रम र जल स्रोतमा बढ्दो दबावका कारण यो मौसम झन जोखिमपूर्ण बन्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोरले उक्त अध्ययन सम्बन्धी हिन्दुकुश हिमालय एचकेएच मनसुन आउटलुक सन् 2026 बिहिबार प्रकाशित गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाको सेन्टर कमान्ड सेन्ट कमको इरानका विभिन्न स्थानलाई लक्षित गर्दै हवाई आक्रमण गरेको जनाएको छ। सेन्ट कमले उक्त कार्यवाहीलाई आत्मरक्षाका लागि गरिएको भन्दै इरानको निरन्तर आक्रमक गतिविधिको जवाब भएको बताएको छ। इरानी संचार माध्यमका अनुसार बन्दर अब्बास, बन्दरगाह कैस्म टापु तथा दक्षिणी सिरिक र मिनाब क्षेत्रमा विस्फोटका आवाज सुनिएका छन्। तेहरानको पश्चिमी क्षेत्रमा समेत हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारिएको जनाइएको छ। यसैबीच इरानको मेहर समाचार संस्थाले इरानी सेनाले हर्मुज जलमार्ग हुँदै हुने सबै जहाजको आवाजावत पूर्ण रूपमा बन्द गर्ने आदेश दिएको जनाएको छ। यसमा तेल बोक्ने ट्याङ्कर तथा व्यावसायिक जहाज समेत समावेश छन्। अब खेल समाचार। फिफा विश्वकप फुटबलको 23 संस्करण आजबाट सुरु हुँदैछ। पहिलो पटक 3 राष्ट्रमा संयुक्त रूपमा आयोजना हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा सह आयोजक मेक्सिको र दक्षिणी अफ्रिका आम्ने सामने हुँदैछ। मेक्सिको सिटी स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति 12:45 सुरु हुनेछ। अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना भइरहेको यस संस्करणमा पहिलो पटक 48 टोली सहभागी छन्। यसअघि विश्वकपमा 32 टोलीले मात्र प्रतिस्पर्धा गर्दै आएका थिए। यो सँगै रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
5: नागरिक लगानी कोष।
6: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
7: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

नमस्कार, कार्यक्रम लोकलहरीबाट प्राविधिक साथी शंकर भण्डारी अनि म नरहरि नेउपानेको एक साताको विश्रामपछि आज पनि हामी विभिन्न कलाकारहरूका सुमधुर लोकभाकाहरू लिएर उपस्थित भइसकेका छौँ। श्रोता, नेपाली लोक सङ्गीतको संरक्षण, सम्वर्धन र प्रवर्धन गर्न रेडियो नेपालले आफ्नो स्थापना कालदेखि नै निरन्तर रूपमा लागि परिरहेको कुरा यहाँहरूलाई अवगत नै छ। रेडियो नेपाल र लोकगीतको सम्बन्ध निकै गहिरो र घनिष्ठ रहेको कुरामा कसैको द्विमत हुनै सक्दैन। सुरुदेखि नै रेडियो नेपालले लोकगीतलाई आफ्नो मुख्य कार्यक्रमको हिस्सा बनायो, जसले गर्दा पुराना पुस्ताका गीतहरूदेखि नयाँ पुस्ताका लोकभाकाहरू सबैले सुन्ने अवसर मिल्यो। रेडियो नेपालले नेपाली लोकगीतलाई व्यापक रूपमा परिचित गराउने, कलाकारहरूका कला र गलाको सम्मान गर्दै कलाकारहरूका पहिचान, लोकगीतको महत्त्व बुझाउने क्रममा ठूलो भूमिका खेलेको पाइन्छ। यसैले आजको कार्यक्रममा हामी पुराना लोकभाकाहरूले मनोरञ्जन गराउनेछौँ। सबैभन्दा पहिला सुन्दर श्रेष्ठ र सन्तोष बस्नेतको स्वर।

श्रोता, यस्ता गीतहरू रेकर्ड हुँदाको समय अहिलेको जस्तो आधुनिक प्रविधिहरू पनि थिएन र सञ्चार माध्यमहरू पनि थिएनन्। थियो त केवल रेडियो नेपाल, जहाँ यस्ता सदाबहार गीतहरू रेकर्ड हुन्थ्यो अनि प्रसारण गरिन्थ्यो र यो गीत हाम्रो देशमा मात्र होइन विदेशमा झनै चर्चा पायो। अहिले पनि विदेशी पर्यटकहरू यो गीत र यसको सङ्गीतमा रम्ने र रमाउने गर्दछन्। आज पनि यो गीतको महत्व र विशेषता बढ्दै गएको छ। हो, गीत संगीत कहिले पनि मर्दैनन्। सदाबहार गीतहरू सधैँ नै श्रोताहरूको मनमा बसिनै रहन्छन्। यस्तै अर्को लोकगीत कृष्ण विक्रम थापाको स्वरमा।

श्रोता, जस्तो शब्द उस्तै स्वर, यस्ता लोक भाकाहरूले कसको पो मन छुँदैन र जति सिन्धुलीगढी दरबारको र आफ्नो मायलुको घरबारको बारेमा चर्चा र चिन्ता व्यक्त गर्दै मानिसको 16 वर्षे जवानीमा हुने व्यवहारिक पाटोलाई खुलेरै प्रशंसा गरिएको छ यो गीतमा। फेरि पनि अर्को मिठो लोक भाका नवीन किशोर राई र गणेश रसिकको स्वरमा।

श्रोता, मौलिक गीतहरू वास्तविक र यथार्थ हुन्छन्। हाट बजार जाउँला, बास बसौँला, तिउन खाउँला लौकी, रामथलोमा रमाइलो पार्ने कोही माया छौ कि। हुन त कुरा माया प्रेमकै छ, तर पनि सभ्य र शालीन भाषामा घुमाउरो पारामा आफ्नो कला र गलाको माध्यमबाट आफ्नो मायालुको खोजी गर्दै भनौँ कि नयाँ ठाउँमा जाँदा आफ्नो सम्झना बिर्सनका लागि यो गीत गाएको यो कुरा उनै जानुन् भन्दै तपाईँहरूको लागि अर्को लोकभाका कमला श्रेष्ठको स्वरमा।

श्रोता, लोक भाकाले वास्तविक र यथार्थ विषयवस्तुलाई समेट्छ नै, त्यसको साथसाथै जुन समयमा गीत रेकर्ड गरिन्छ त्यसै समयको समसामयिक घटनाक्रम, आफ्नो भूगोलले पारेको प्रभावहरू, भाषा शैली, संस्कार र संस्कृतिलाई मुख्य आधार बनाइन्छ। कुनै बेला अहिलेको जस्तो जताततै बिजुलीको सुविधा थिएन, उज्यालोको लागि टुकीमा मट्टीतेल राखेर उज्यालो बाल्नुपर्ने बाध्यता थियो। सायद त्यसै बेलामा खसौलीमा मट्टीतेल लिन गएको बेला चिन्जान भएर होला आफ्नो मायालुलाई, कसरी बिर्सन सकिन्थ्यो र? सम्झना दिनै दिन आएकोले होला यस्तो गीत बनेको, सल्लाई हो जोबान कल्लाई हो भन्ने कुरा उही कलाकारलाई नै थाहा होला। त्यसैले अब भने सुनाउँदैछौ पाण्डव सुनुवार, वासुदेव मुनाल, ज्ञानु राणा र शिवा बस्नेतको स्वर।

श्रोताहरू, गङ्गा जलले भिजेको रातो पछ्यौरीलाई आफ्नो मायाको तापले सुकाउन नसकेपछि पनि मायाको भाषा प्रयोग गर्ने शब्दहरू, बोलाउँदा नबोल्ने रे अनि तिम्रो माया नौमुरी तिल जति भन्नेहरू कसरी भोलि बिहानै घामको झुल्कोसँगै बन्दीपुर पुग्न सके होला, यही नै खुल्दुलीको विषय छ। जे होस्, बन्दीपुर गएर आफ्नो नौमुरी तिलको माया भर्न लागे वा जोक्न लागे यो उनीहरूकै कुरा। उनी कलाकारलाई जिम्मा लगाउँदै अब भने उद्धव सिंह चन्द्रा र शेरबहादुर अधिकारीको स्वर।

श्रोताहरू, कलिलो वैशालाई, भरिलो जोबानलाई सुनकोशी दोबानमा आफ्नो जोबान कसलाई सुम्पिन पुगेका हुन् वा आफ्नो मायलुले धोका दिएर कलियुगका केटी चेपारे पार्ने कुरा, मुखमा राम राम खल्तीमा छुरा राख्नेसँग सङ्गत गरेपछि यसरी नै गुनासो त गर्नु नै पर्छ। तैपनि वैशाले भरिएको कलिलो जोबान एक दिन त अवश्य पनि भरिलो भइहाल्छ नि। यसैले सके आमाले भात पकाएर खुवाएकी रहेछन्, नत्र अर्कोतिर जाल हान्दा पनि के बिग्रिन्छ र। यसैले अबको पालोमा सरोज गोपालको स्वर।

श्रोताहरू, बेलाको बोली भने झैँ समयको गतिसँगै 16-17 वर्षको उमेरमा यस्तै यस्तै हुन्छ रे जो कोहीलाई। हुन त विजयपुर खोला पोखराको प्रसिद्ध खोला हो नै, र यो गीतमा पनि खोलाको सेरो फेरोमा रहेर बनेको हुनुपर्छ, किनकि यो गीतका स्रष्टा पोखराकै हुन्। तर जे भए पनि देउराली उकाली मेलापात भन्ज्याङ चौतारी गर्दा अँधेरी खोला काली खोलाको छेउमा बैर खाँदै धुलीमाटी खेल्दै परालका भारीमा लुकेको मात्र होइन, गाई बाख्रा चराउँदा हाट बजार सँगसँगै जाँदा पत्तै नपाई हुर्केकी सानी आज नबोल्दा जो कसैलाई पनि पिर त परि नै हाल्छ, तर यति चाँडै पिर मान्न भने हुँदैन, किनकि बाल्यपनका सङ्गी साथीले चटक्क बिर्सन भने कहाँ नै सक्छन्। र यो कुरा त यहीँ थाती राख्दै फेरि पनि मायाजाल छुटेको कुरा यसरी राख्दैछन् गङ्गा राणा र साथीहरू।

श्रोताहरू, आजको कार्यक्रममा हामीले रेडियो नेपालमा रेकर्ड गरिएका पुराना चर्चित लोकभाकाहरूले मनोरञ्जन गराउने कोसिस गर्यौँ। हामी यसरी नै विभिन्न कालखण्डमा रेकर्ड गरिएका लोकभाकाहरू सुनाउँदै आएका छौँ। लोकगीत र लोक संस्कृतिको संरक्षण, सम्वर्धन र प्रवर्धनको लागिमा विभिन्न शैली र बेग्ला बेग्लै कार्यक्रम मार्फत जुटिरहेका छौँ र जुट्ने पनि छौँ भन्दै यो मिठो लोकभाका राम थापाको स्वरमा।

कार्यक्रम लोकलहरीमा यस्तै मिठा मिठा लोक भाका सुनाउने इच्छा हुँदाहुँदै आजको हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग छुटिनुभन्दा अगाडि यी कलाकार युक्त गुरुङ र साथीहरूको स्वर छाड्दै आजको कार्यक्रम लोकलहरीबाट प्राविधिक साथी शङ्कर भण्डारी अनि म नरहरि नेउपानेलाई बिदा दिनुहोस्। नमस्कार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले बिहानको 11 बज्ने लाग्यो। अब सुन्नुहोस् समाचार।

0: यो रेडियो नेपाल हो। अब उषा लोहानीबाट समाचार सुन्नुहोस्। मकवानपुरको भीमभेदी गाउँपालिका 8 वैद्यमार स्थित भित्री सडकमा गए राति पिकअप जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। काठमाडौँ दक्षिणकालीबाट करिब 35 किलोमिटर दक्षिण मकवानपुरको मान्डु हाइड्रो पावरबाट इपातर्फ जाँदै गरेको सवारी दुर्घटना हुँदा निजगढ काठमाडौँ द्रुत मार्गमा कार्यरत इन्जिनियर 12 जिल्ला पचरौता नगरपालिका 7 का सूर्य यादव र सिन्धुरी जिल्ला कमला माई नगरपालिका 9 का सवारी चालक बोधराज बुढाथोकीको निधन भएको हो। जीव अनियन्त्रित भई सडकबाट करिब 100 फिट तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो। सरकारले डेङ्गुको संक्रमण दरलाई आगामी 5 वर्षभित्र 60% घटाउने तयारी थालेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयार पारेको डेङ्गु रोकथाम तथा नियन्त्रण बहुक्षेत्रीय योजनामा आगामी 5 वर्षभित्र सङ्घीय प्रदेश र स्थानीय सरकारका सबै निकाय क्षेत्रलाई डेङ्गु नियन्त्रण र रोकथाममा सहभागी गराएर लक्ष्य प्राप्ति गरिने उल्लेख छ। डेङ्गुबाट हुने मृत्यु दर 0.01% भन्दा कम गर्ने लक्ष्य सरकारको रहेको छ। विश्वव्यापी तापक्रम बढेसँगै केही वर्ष अघिसम्म तराईमा मात्र देखिने डेङ्गु गत वर्ष देशका 77 वटा जिल्लामा देखिएको थियो। यस वर्ष पनि हालसम्म 68 वटा जिल्लामा गरी 915 जनामा डेङ्गु देखिएको छ। यसमा 1 जनाको मृत्यु भएको छ। अविरल वर्षापछि पहिरोका कारण अवरुद्ध भएको कर्णाली करिडोर आज बिहानदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। मङ्गलबार र बुधबार लगातार परेको वर्षाका कारण कर्णाली करिडोर अन्तर्गत कालीकोट सडक खण्डको नरहरिनाथ गाउँपालिका 8 स्थित खुलालुदेखि बाजुराको सीमा लैफुसम्मका विभिन्न स्थानमा लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको थियो। हिन्दुकुश हिमालय एचकेएच क्षेत्रमा यस वर्ष औसतभन्दा कम मनसुनी वर्षा हुने पूर्वानुमान गरिएको भए पनि विपदको जोखिम भने यथावत रहने एक अध्ययनले देखाएको छ। छोटो अवधिमा हुने अत्यधिक वर्षा, बढ्दो तापक्रम र जलस्रोतमा बढ्दो दबावका कारण यो मौसम झन जोखिमपूर्ण बन्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ECMODले अध्ययन सम्बन्धी हिन्दुकुश हिमालय एचकेएच मनसुन आउटलुक सन् 2026 बिहिबार प्रकाशित गरेको हो। नेपाली काङ्ग्रेसका महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले क्रियाशील सदस्यता समयमै अध्यावधि गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ। महामन्त्री पौडेलले हिजो एक विज्ञप्ति जारी गरी पार्टीको क्रियाशील सदस्यता अध्यावधि गर्ने म्याद आज राति 12 बजे समाप्त हुन लागेको भन्दै छुटेकालाई अध्यावधि गर्न आग्रह गर्नुभएको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाको सेन्ट्रल कमान्ड सेन्टकमले इरानका विभिन्न स्थानलाई लक्षित गर्दै हवाई आक्रमण गरेको जनाएको छ। सेन्टकमले उक्त कारवाहीलाई आत्मरक्षाका लागि गरिएको भन्दै इरानको निरन्तर आक्रमक गतिविधिको जवाफ भएको बताएको छ। इरानी सञ्चार माध्यमका अनुसार बन्दर अब्बास, बन्दरगाह कस्म टापु तथा दक्षिणी सिरिक र मिनाव क्षेत्रमा विस्फोटका आवाज सुनिएका छन्। तेहरानको पश्चिमी क्षेत्रमा समेत हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारिएको जनाइएको छ। यसैबीच इरानको मेहर समाचार संस्थाले इरानी सेनाले हर्मुज जलमार्ग हुँदै हुने सबै जहाजको आवाजावत पूर्ण रूपमा बन्द गर्ने आदेश दिएको जनाएको छ। यसमा तेल बोक्ने ट्याङ्कर तथा व्यावसायिक जहाज समेत समावेश छन्। अब खेल समाचार। फिफा विश्वकप फुटबलको 23 संस्करण आजबाट सुरु हुँदैछ। पहिलो पटक 3 राष्ट्रमा संयुक्त रूपमा आयोजना हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा सह आयोजक मेक्सिको र दक्षिण अफ्रिका आम्ने सामने हुँदैछन्। मेक्सिको सिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति 12:45 सुरु हुनेछ। अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना भइरहेको यस संस्करणमा पहिलो पटक 48 टोली सहभागी छन्। यसअघि विश्वकपमा 32 टोलीले मात्र प्रतिस्पर्धा गर्दै आएका थिए। यो सँगै रेडियो नेपालबाट बिहान 11 समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: भर्खरै सुन्दै हुनुहुन्थ्यो बिहान 11 समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई हार्दिक स्वागत छ। दिवासेवामा हामी उपस्थित भएका छौँ प्रविधितर्फ पराग पोखरेल र लक्ष्मण विष्टसँगै, उद्घोषणतर्फ विमला राई, रुक्मणी पोखरेल र म अर्जुन श्रेष्ठ। अब प्रस्तुत छ दिउँसो 2:15 प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। केही बेरमै यहाँहरूले सुन्न सक्नुहुनेछ सुर सप्तक कार्यक्रम। सुर सप्तक कार्यक्रम पछाडि 12 समाचार। 12:05 सुन्न सक्नुहुनेछ सेरोफेरो कार्यक्रम। 1 समाचार। 1 समाचारपछि 1:05 सुन्न सक्नुहुनेछ कृषि कार्यक्रम। 1:20 सुन्नुहुनेछ आधुनिक गीतहरू। 2 अङ्ग्रेजीमा समाचार। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3, अपराह्न 4 र 5 केन्द्रीय प्रसारणबाट समाचार र 5:15 5:45 शैक्षिक कार्यक्रम विषयगत पाठपूर्ण प्रसारण सुन्नुहुनेछ। अब प्रस्तुत छ सुर सप्तक कार्यक्रम।

0: साह्रै मिठो आदरणीय सम्पूर्ण रेडियो नेपाल सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोता अनि रेडियो नेपालको युट्युब च्यानल हेर्नुभएका सम्पूर्ण दर्शकमा हामी हार्दिक स्वागत गर्न चाहन्छौँ सुसप्तक कार्यक्रमबाट। पक्कै पनि आज यो गीतबाट यहाँले अनुमान लगाइसक्नु भएको छ आजको हाम्रो विशेष अतिथिको रूपमा आज सुसप्तक कार्यक्रममा को पाल्नु भएको छ। यति मिठो गीत, यति मिठो गीत, सयथरी बाजा एउटै ताल, सयथरी गोडा एउटै चाल, मेची काली सिङ्गै ढिको साझा हाम्रो ज्यान नेपाल। पक्कै पनि ज्यान हाम्रो नेपालप्रति नै छ, हाम्रो राष्ट्रियताप्रति नै छ। यति मिठो गीत गाउने आजका हाम्रा गायिका, सम्मानित गायिका आज हामीले तारा थापाज्यूलाई यहाँ सुरसप्त कार्यक्रममा निम्ताएका छौँ। म आज हाम्रा वाद्यवादक साथीहरू पनि हुनुहुन्छ, साथीहरूको परिचय हामी पछि गरौँला, तर म आजका हाम्रा विशेष अतिथिको रूपमा आउनुभएका सम्मानित गायिका तारा थापाज्यूको म थोरै संक्षिप्त अलिकति परिचय दिन चाहन्छु। पुर्खौली घर पाल्पा भए पनि 2012 साल माघ 13 गते भारतको राँचीमा उहाँको जन्म भएको थियो। पिता अमृतलाल थापा, माता सुकुमारी थापाको कोखबाट। पिता भारतीय सैनिकमा हुनुहुन्थ्यो जसले गर्दा उहाँ भारतमा जानुभएको थियो र उहाँको जन्म पनि भारतमा भएको थियो। पितामा पनि सङ्गीतप्रतिको अगाध रुचि थियो। घरमै कहिलेकाहीँ भयोलिन ल्याउनुहुन्थ्यो र त्यो भयोलिनको तार समात्नुहुन्थ्यो सानै उमेरमा तारा थापा। आमा पनि हिन्दी गीत गाउनुहुन्थ्यो सानै, त्यो त्यो प्रभाव उहाँमा परेको थियो। देहरादुनमा कक्षा 6 पढेर उहाँ नेपाल फर्किनु भएर काठमाडौँको स्कुलमा पढ्न थाल्नुभयो। पढ्दाखेरि स्कुलमा पनि साथीभाइहरूले सङ्गतमा गीत गाउन यति मिठो स्वर रहेछ, गाउनु पऱ्यो भनेर उहाँलाई गजगचाइरहन्थे, साथीभाइहरूले उहाँलाई प्रोत्साहन गरिरहन्थे, हौसला दिइरहन्थे। र 2028 सालमा एसएलसी पुरा गरेपछि उहाँले सङ्गीत विषय लिएर पद्मकन्या कलेजमा पढ्न थाल्नुभयो। विक्रमसम्म 2028 उहाँले सरोज गोपालको रचना सिकेर शैलीको सङ्गीतमा माझी दाई ढुङ्गामा तारी देऊ पानीमा सलल बोलको गीत नै उहाँको पहिलो रेकर्ड भएको थियो। यसै गीतबाट उहाँको साङ्गीतिक यात्रा सुरु भयो। क्रमशः उहाँले सबैले दिने उस्तै हुन्छ माया, कुन बेला टेक्यो मनको शृङ्गार, हाई हाई बनकाली माई, फुल झरे पनि काँडा झर्दैन, म मरे पनि मेरो माया मर्दैन, तारी नदेऊ ए माझी दाई, सयथरी बाजा एउटै ताल, कटर कटरमा तिम्रो सौदो झैँ आयो मठमा, असङ्ख्य त मिठा गीत, लोकप्रिय गीत उहाँले गाउनुभयो। विशेष गरी सङ्गीतकार राम थापा जो गायक पनि हुनुहुन्थ्यो, उहाँको सङ्गीतमा बढी मात्रामा उहाँले गीत पनि गाउनु भएको छ। 2028 सालदेखि अनवरत रूपमा उहाँ गीत गाउँदै आउनुभएको छ। हालसम्म सङ्ख्यात्मक कुराकानी गर्दाखेरि 500 बढी गीतहरू उहाँले गाइसक्नु भएको छ। आफूलाई डरलाग्दो रोग लाग्यो भनेर डराउनु हुँदैन र आफूलाई विश्वास गर्न छाड्नुहुन्न भनेर अरूलाई सम्झाउने गायिका तारा थापाज्यूलाई क्यान्सर जस्तो गम्भीर रोगलाई पनि उहाँले जितेर पुनः सङ्गीत क्षेत्रमा आउनुभएको छ। उहाँको हौसला, उहाँको जुन किसिमको साहस, जुन किसिमको उहाँको जुन सङ्गीतप्रतिको लगाव थियो, त्यसले गर्दा आज हाम्रो साथमा उहाँ उपस्थित हुनुभएको छ। सर्वप्रथम उहाँलाई हामी तालेबाट उहाँलाई हार्दिक स्वागत गर्न चाहन्छौँ हाम्रो सुरसप्त कार्यक्रममा।
1: धन्यवाद
0: आदरणीय दिनीहरू, नमस्कार।
1: धन्यवाद भाइ, धन्यवाद, धेरै धेरै धन्यवाद।
0: हजुर, यति समयपछि फेरि पनि हाम्रो भेट भएको छ सुरसप्त कार्यक्रममा, सङ्गीतसँग सबै हामी जोडिएका छौँ होइन। त्यसले गर्दाखेरि आज हामीलाई खुसी लागेको छ यो स्टुडियोमा जुन किसिमको भव्य सभ्य स्टुडियो छ, नेपालको एउटा पहिचान बोकेको, रेडियोले पनि कलाकारलाई चिनायो, कलाकारले पनि रेडियोलाई चिनायो, यो दुईटी नगरमासुको सम्बन्धमा हामी छौँ
1: होइन।
0: र अहिलेदेखि यो रेडियो नेपालभित्र प्रवेश गर्दाखेरि कस्तो अनुभव गर्नुभएको छ?
1: मैले 54 पुरा भएर 55 लाग्यो मैले गाएको नि, अनि त्यो बेलाको समय सम्झेँ, अनि अहिले यहाँभित्र अहिले यसरी बस्दाखेरि गफसप गर्दाखेरि भाइले अहिले भनिराख्नु हुँदाखेरि मैले त्यो दिनहरू सम्झेँ कि
0: है,
1: कतो भित्रबाट मलाई कस्तो लाग्यो कि एकदम रेडियो नेपाल भनेको हाम्रो जन्मदाता नै हो होइन, कलाकारहरूको, गायक गायिकाहरूको, जसले जुन बेलामा हामीले स्वर परीक्षा गरेर गाउन थाल्यौँ नि, जो जसले यो रेडियो नेपालको स्वर परीक्षा दिएर पास गरेर कलाकार भयो, त्यो जन्मदाता रेडियो नेपाल नै हो उहाँहरू सबैको होइन। अनि त्यही त आज फेरि धेरै वर्षपछि आज स्टुडियोमा यो स्टुडियोमा फेरि होइन, यो स्टुडियोमा धेरै धेरै कति गीत रेकर्ड गऱ्यौँ, कति रेकर्ड गऱ्यौँ होइन, यो नयाँ स्टुडियो बनेपछि, त्योभन्दा पहिला त पुरानो स्टुडियोमा गर्थ्यौँ हामीले रेकर्डिङ होइन, अनि यहाँ पनि धेरै गीत रेकर्डिङ गरेको त्यो सम्झना आयो,
0: लोकप्रिय गीत गाउनु भएको छ होइन, चाहे लोकगीत होस्, चाहे भजन होस्, चाहे स्वदेश गानै होस्, चाहे आधुनिक गीत होस्, त्यति मिठो गीत यहाँले गाउनुभयो होइन। अब अहिले हेर्दाखेरि समय धेरै परिवर्तन भएको छ सङ्गीतमा, तर पनि ती सदाभहार कालजयी गीत र अहिले पनि मानसपटलमा सबैको रहिरहेको छ, हामी सुन्छौँ पनि। आज हामी बसाइ हामीसँग तपाईँसँग धेरै कुराकानी भन्दा तपाईँको धेरै मिठा मिठा गीत हामी सुन्न चाहन्छौँ
1: है।
0: अब हामी कुराकानी गर्दै जाउँला, अहिलेको परिवेशको सङ्गीतको पनि कुराकानी गरौँला। अब फेरि पनि गीत सुन्न मन लागेको छ। भर्खर हामीले सय थरी बाजा एउटै ताल, सय थरी गोडा एउटै चाल, दुर्गालाल श्रेष्ठ जो देख्नु भएको थियो,
1: न्यू बजरा चालीको संगीत हो, 45-46 हजुर सालमा
0: एउटा त्यो सिरियलमा पनि राखिएको थियो गीत है,
1: यो
0: मुहद्वारा निर्मित एउटा सिरियलमा पनि यो गीत राखिएको थियो।
1: 15 गते भन्ने, 15 गते भन्ने टेली सिरियलको लागि यो रेकर्ड भएको थियो त्यति बेला, होइन त्यो बेला मैले मात्रै गीत गाएको थिएँ त्यति बेला चाहिँ,
0: होइन
1: मेरो मात्रै स्वर थियो त्यसमा, त्यो टेली सिरियलमा चाहिँ। पछि चाहिँ धेरै वर्षपछि चाहिँ मदन कृष्ण दाईले
0: ठिक छ। आज हामी ती सबै श्रष्टालाई सम्झिन चाहन्छौँ सुर सप्त कार्यक्रमबाट। मिठो गीत चाहिँ जसले जागरण ल्याएको छ राष्ट्रियताप्रति, जुन पक्कै पनि कति मिठो गोडा हामीसँग भए पनि हाम्रो चाल एउटै हुन्छ, यति हामी बाजा देखेका छौँ, ताल त हाम्रो सबै बाजा एउटै हो, ताल एउटै हुन्छ, कति एकदम सान्दर्भिक कति मिठो गीत छ। अब फेरि पनि हामी अब दोस्रो गीत चाहिँ सुनौँ क्यारे, सुदेश कानबाट हामीले सुरुवात गऱ्यौँ सुर सप्तकलाई, होइन
1: हजुर।
0: अब दोस्रो गीत दिदी कुन गाउनुहुन्छ? दिदीको धेरै मिठा मिठा गीत छन्, त्यसमा हामीले छान्नलाई गाह्रो भयो हामीलाई है,
1: मलाई पनि गाह्रो छ, किनभनेदेखि होइन मलाई पनि मेरो गीत सबै नै राम्रो लाग्छ, सबै नै प्रिय छन् मेरा गीतहरू सबै, होइन श्रोताहरूले त्यत्तिकै मन पराइनु भएको छ। यो सैतरी बाजा एउटै ताल त विश्वभरि नै नाचेका छन् कि, विशेष जति पनि हाम्रो नेपाली समुदायहरू जहाँ जहाँ हुनुहुन्छ होइन विश्वभरि, त्यो सबैजनाले हरेक चाडबाडमा यसमा नृत्य गरिरहेको हुन्छ कि, युट्युबमा हामी देख्छौँ त्यहाँ हजारौँ
0: हजुर
1: छ यो
0: हजुर होइन। यो गीतको भावलाई भन्दाखेरि पक्कै पनि हाम्रा सङ्गीत शिखर व्यक्तित्व गोपाल योञ्जनले गर्नुभएको, पूर्व गयो भने पश्चिम गयो भने हामी नेपाली, उत्तर गयो भने दक्षिण हामी नेपाली, एउटै मालामा जुन किसिमले उनेको छ त्यही भावले उनेको हुनाले सबै जहाँ नेपाली बसेका छन् त्यहाँ प्रिय बनेको छ। अब हामी अर्को गीत

0: अति मिठो अति सुन्दर गीत मैले भर्खरै सुन्यौँ। सबैले दिने उस्तै हुन्छ माया, तर म नौलो प्रीत दिन्छु। कति मिठो गीत छ। सुरेन्द्र राणाले रचना गर्नुभएको थियो, आदरणीय राम थापाले सङ्गीत दिनुभएको गीत थियो। साह्रै मिठो गीत। मलाई सुन्न मन लाग्छ तपाईँसँग कहिले काहीँ भेट्दा पनि, आज संयोग जुड्यो पनि। राम थापा जो नेपाली सङ्गीतमा एउटा गायक पनि हुन्थ्यो, राम्रो गीत गाउने, राम्रो सङ्गीत दिने, बढी मात्रामा हजुरले रामदाईको सङ्गीतमा चाहे लोकगीत होस् चाहे आधुनिक गीत धेरै गाउनु भएको छ। यो मतलब भनौँ यसको यो भनौँ हाम्रो सहकार्य गर्ने अवसर कहाँबाट जुट्यो र दिन प्रतिदिन प्रतिदिन भनौँ क्रमशः ती गीत यति राम्रा गीतहरू आए रामदाईसँगको, यो कसरी यो सम्झना कसरी गर्नुहुन्छ यहाँले?
1: राम थापा एउटा राम्रो गायक, राम्रो सङ्गीतकार, राम्रो सङ्कलनकर्ताको साथसाथै व्यवहार पनि साह्रै राम्रो, मन पनि साह्रै राम्रो, एकदम सफा हृदय भएको होइन, अनि बोलीचाली त्यस्तै राम्रो, कसैलाई आँखामा राखे पनि नबिझाउने खालको व्यक्तित्व राम थापा। राम थापासँग चाहिँ मेरो चिनापर्छ 2031 सालमा, त्यति बेला भैरव नृत्य दल भन्ने थियो होइन, त्यहाँ चाहिँ भैरवबहादुर थापा दाईको त्यो नृत्य दल थियो, त्यहाँनिर म गीत गाउँथेँ। त्यो त्यो प्रोग्राम चाहिँ नि विदेशीहरूलाई देखाइन्थ्यो 1 घन्टाको, त्यसमा चाहिँ हाम्रो पूर्व नेपालदेखि पश्चिम नेपालको सबै नृत्यहरू देखाइन्थ्यो होइन विदेशीहरूलाई, अनि त्यहाँ चाहिँ राम थापाले त्यहाँ डान्स गर्थ्यो कि, जयनन्द लामा राम थापा सबै त्यहाँ नृत्य गर्थ्यो, मैले चाहिँ गाउँथेँ त्यहाँनिर, अनि त्यहीँ भेट। त्यति बेला त म 30-31 सालमा त गायक गायिका राम्रो गायिका भइसकेको थिएँ। 31 सालमा मेरो पहिलो गीत एकदम सुपरहिट भयो कि, 2028 सालमा जुन गीत
0: गाएँ, नाटक पनि खेल्नुभयो,
1: हो
0: चलचित्र पनि खेल्नुभयो,
1: हो नाटक पनि खेले, रेडियो नेपालमा गीती नाटकमा पनि बोले होइन, स्टेजमा नाटक पनि खेले, अनि त्यहाँ चाहिँ नि त्यसरी भेट भएपछि, त्यति बेला म मेरो पहिलो गीतै चर्चित भइसकेको थियो होइन, त्यसपछि 2031 सालमा आधुनिक गीत त्यसै चर्चित भयो, माइलुको छेउमा जाँदा ए हावा भन्ने होइन, अनि म त एकदम चर्चित गायिका भइसकेको थिएँ। रामले एक दिन, दिदी म एउटा गीत बनाउँछु गाउँ है भने हुन्छ भने, अनि त्यति बेला उसले हाई हाई बङ्गाली बाई भन्ने त्यो गीत बनायो, अनि 2031 सालमा रेकर्ड भयो त्यो गीत होइन। 31 सालदेखिको त्यसपछि रामले थुप्रै लोकगीतहरू, भनफुल माया के छ बिचारा भयो होइन, अनि कट्टर कट्टरमा भयो, अनि आधुनिक गीतहरू थुप्रै गीत गाएँ होइन, अनि त्यसरी नै उसले सङ्गीत गर्दै गयो, अनि मलाई गाउनु दिदी गीत गाउँ गाउनुहोस् है भने हुन्छ, मैले गीत गाएँ त्यसरी।
0: धेरै राम्रो कुरा गर्नुभयो। आदरणीय राम थापालाई हामी सम्झिन चाहन्छौँ, उहाँको व्यवहार साँच्चै नै हामीले पनि गरेका छौँ, उहाँसँग सङ्गत साह्रै एकदमै सिधा मान्छे, उहाँ लगन छपन्न जान्ने मान्छे, सङ्गीतमा समर्पित मान्छे, चाहे आधुनिक होस् चाहे सङ्गीतमा होस् चाहे लोकगीतमा होस्, उहाँको त्यति राम्रो प्रभावशाली उहाँको सङ्गीत थियो। अब आज हामी यहाँसँग कुराकानी गर्दै त्यो समयको पनि सम्झना गर्दैछौँ होइन। अब यहाँले नेपालमा काम गर्नुभयो, एकाडेमी पनि काम गर्नुभयो, केही समय बिताउनुभयो होइन,
1: नेपाल आयल निगममा काम
0: गर्नुभयो होइन, अब सबै कुरा भन्दा रेडियो नेपालमा बस्नुभयो, काम गर्नुभयो, अब अहिले रेडियो नेपालमा आउँदाखेरिको अवस्था, रेडियो नेपाललाई यसरी हेर्दाखेरिको, जुन तपाईँले 28 सालदेखि रेडियो नेपाललाई चिन्नुभयो होइन, यतिखेर आइपुग्दाखेरि कस्तो फिल गर्नुहुन्छ?
1: त्यो 2028 सालमा भाइ म स्कुलमै थिएँ, म पास गरेकै थिएन, म एसएससी पास गरेकै थिएन, म 27 सालमा आएँ रेडियो नेपालमा पहिला सुरु होइन, 2027 सालमा भोइस टेस्ट दिँदाखेरि स्वर परीक्षा दिँदा फेल भएँ म होइन, 27 सालमा त्यति बेला म स्कुलमै थिएँ, 28 सालमा आएँ त्यति बेला स्कुलमै थिएँ म, एसएलसी पास गरेको थिएन मैले, अनि 28 सालमा चाहिँ पास भयो होइन। अब ज्ञानबहादुर दाई मेरो गुरु, मेरो एकदम पहिलो गुरु ज्ञानबहादुर श्रेष्ठ दाई यहीँ हुनुहुन्थ्यो, अनि पहिला सुरु चाहिँ म स्कुलबाट नै एकजना तिरबाद दाईले तारा तिम्रो स्वर राम्रो छ तिमी गाउनुपर्छ रेडियोमा भनेर लिएर आउनुभएको होइन, स्कुलबाटै आएँ म, अनि त्यति बेला केही थाहा थिएन, त्यति गीत गाएँ गएँ केही पनि भयो, थाहा सङ्गीत भन्नेको थाहा थिएन नि त होइन। त्यसपछि मेरो स्वर सुनेपछि ज्ञानबहादुर दाईले चाहिँ नि तारा आऊ मेरो घरमा, म तिमीलाई सङ्गीत सिकाउँछु गीतहरू सिकाउँछु अनि भोइस टेस्ट दिने भन्नुभयो दाईले होइन। त्यसपछि म अनि जति बेला म फुर्सद हुन्थेँ, म स्कुलमा पढिरहेको थिएँ होइन, छुट्टीको दिनमा अरू बेलामा त्यति बेला बिहानै जान्थेँ दाईकोमा गएर, अनि दाईले मैले

0: हामीलाई खुसी लागेको छ। हामी पक्कै पनि आज सुसप्त कार्यक्रममा छौँ र आज हामीले सम्मानित गायिका तारा थापाज्यूलाई निम्त्याएका छौँ। लोकगीत सुन्यो कि
1: हुन्छ
0: होइन? लोकगीत सुन्दाखेरि अब ठिक छ, अब हामी त्यो कटर कटर गरौँ नि त है दिदी।
1: हुन्छ।

साह्रै मिठो गीत कटर कटरमा तिम्रो सौँदो झैँ आयो मोटरमा, तिमीलाई ज्वाइँ भन्न त्यति सुहाउँदैन। यो मिठो गीत बडो सम्वाद थियो, मिठो गीत थियो। राम थापा, आदरणीय राम थापाले सङ्कलन गर्नुभएको थियो, गाए उहाँले नै गाउनु भएको थियो। उहाँको भूमिका आज मैले निभाएको छु। यो जस्तो दिदी हेर्दाखेरि अहिले बढी मात्रामा यी गीतहरू हामी युट्युबमा देख्छौँ पनि, धेरै राम्रा गीतहरू होइन, यी गीतहरू चाहे त्यो तपाईँको लिरिकल हाले होस्, चाहे तपाईँ भिडियो नै बनाएर हालेको होस्, अहिले भ्युज पनि एकदम राम्रो देख्छौँ हामीले। धेरै अहिले यस्ता गीतहरू खोजी खोजी मान्छेले खोज्न थालेका छन्, हेर्न थालेका छन्। अहिले हेर्ने समय पनि छ र हेर्दाखेरि अहिलेको समयमा यति मिठा गीत तपाईँका छन् र तपाईँले अहिले

0: आफूलाई कुनै प्राइभेट आफ्नै च्यानल युट्युबमा कुनै आफ्ना गीतहरू राख्ने डाउनलोड गर्नुभएको
1: छ,
0: त्यस्तो प्रतिक्रिया कस्तो पाउनु भएको छ?
1: राम्रो छ सबैले, एकदम यस्तो गीत कालजय गीत, यो हामीले बच्चैमा सुनेको गीतहरू भनेर कमेन्टहरू
0: आइरहेको
1: छ,
0: अपडेट गर्नुहुन्छ त्यसलाई बेला बेलामा।
1: तिनीहरूले त्यो कमेन्ट आएकोमा मैले पनि अब रिप्लाई गरिरहेको हुन्छु
0: होइन,
1: अनि धेरै त छैन मेरो गीतहरू
0: मैले
1: भन्दा पनि अब कम्पनीहरूले राखेको छ धेरै गीत,
0: हजुर हजुर
1: होइन,
0: अहिले त यसो भन्छन् डलर झरे डलर आयो भन्छन् युट्युबमा
1: आएको त थियो होइन, तर त्यसमा फेरि अब कस्तो भयो भने अडियो चाहिँ मैले म्युजिक नेपाललाई दिएको थिएँ होइन, भिडियो चाहिँ मैले राखेको थिएँ, राख्दाखेरि चाहिँ नि त्यसमा मोनिटाइज गर भनेर आयो होइन, अनि मोनिटाइज गर्दाखेरि चाहिँ उसले म्युजिक नेपालले कपिराइट हानिदिएछ
0: होइन,
1: मैले भने अनि अडियो त तपाईँहरूलाई दिएको हो मैले म्युजिक नेपाललाई, यो भिडियो त दिएको होइन नि मैले, भिडियो त मेरो मैले राखेको
0: हो
1: बनाएको, त्यस कारण भन्दाखेरि हुन्छ हामीले त्यो गरेको होइन होइन, हामीले कपिराइट हान्दैनौँ, त्यो अटोमेटिकली हुन्छ, त्यो अडियो जुन जुन हाम्रो कम्पनीमा छ त्यो त्यो अडियोको भिडियो बन्ने बित्तिकै कपिराइट आफै अटोमेटिकली जान्छ, हामी खोलिदिन्छु भनेर भन्नुभएको थियो।
0: टेक्निकली समस्या के परेको त्यसमा होइन, भनेपछि त्यस्ता गीतहरू अलि बढी मात्रामा हेर्ने अलि बढी मात्रामा खोज्ने सर्जकहरू प्रायः स्रष्टाहरूले बढी मात्रामा आफ्नै युट्युबमा राखेदेखि त्यो आर्थिक रूपमा केही फाइदा हुन्छ भन्ने पनि धेरै सोच्नु भएको छ, अलिक गरिरहनु पनि भएको छ, त्योहरू मैले यहाँलाई सोधेँ होइन। अब अहिले हेर्दाखेरि धेरै समय भयो यहाँले गर्नुभएको, करिब करिब 5 दशकभन्दा बढी भइसक्यो
1: होइन,
0: त्यति समय भयो सङ्गीतमा बिताउनु भएको, अहिले नयाँ जेनेरेसन नयाँ आइरहेका पनि छन् गीतहरू होइन, नयाँ छन्, अहिलेको समयको यो आफूले यसो हेर्नुपर्दाखेरि केही मूल्याङ्कन गर्नुपर्दाखेरि कस्तो पाउनु भएको छ गीतहरूमा?
1: अब अहिले चाहिँ अब सुन्थ्यो भन्दा नि हेर्ने गीतहरू हो अहिले होइन, जमाना भनौँ न अहिले समय, अहिलेको सुन्ने हेर्ने गीतहरू अहिलेको त्यो समय भएको हुनाले अब गीत गऱ्यो त्यसपछि म्युजिक भिडियो बनाउने जरुरी छ अचेल होइन, पहिला जस्तो होइन, अब अहिले त धेरै गाह्रो छ नि अहिले होइन, तर गाउनुलाई चाहिँ कस्तो भन्नु होला भनेदेखि अब गाउनुलाई त धेरै सजिलो भयो, ट्र्याक सिस्टम आयो होइन, अनि त्यसले गर्दाखेरि गायकहरूलाई त सजिलो भयो, तर त्यो गीत गीत गाएर मात्रै अडियो मात्रै निकालेर हुँदैन, सँगसँगै भिडियो पनि बनाउनु एकदम जरुरी छ, त्यसले गर्दाखेरि लगानी धेरै गर्नुपर्ने अवस्था त्यस्तो छ होइन, अनि त्यस कारण अब राम्रो गायिकाहरू त आइराख्नु भएको छ, राम्रो राम्रो
0: गायिका
1: अहिले अहिलेको गीतहरू
0: यहीबाट जुन आएका छ नि अहिले,
1: हजुर
0: त्यस्ता गीतहरू के सुन्नु भएको छ? तपाईँले गीतलाई पनि बनाइरहेछ अहिले?
1: मेरो गीतहरूलाई पनि बनाइरहेको छ, मैले सुनिरहेको छु अचेलको गीतहरू, गायिकाहरूको पनि सुन्छु म नसुन्ने होइन, र उहाँहरूले अब हाम्रो बेला जस्तो होइन, अहिले त एउटा गीत हिट भयो भने अब विदेश गएर लाखौँ, मैले त सुनेको छु एउटा गीत गाए बापत करोड पनि लिन्छन् रे गायकहरूले, लिएको छ अरे मैले सुनेको होइन, 1 करोड लिएको छ उसले यो प्रोग्राम गर्नु जाँदाखेरि भनेर नि सुनेछौँ सायद, होइन त्यो थाहा छैन होइन, भनेपछि अचेलको गायक गायिकाहरूलाई विदेशमा गएर लाखौँ रुपियाँ होइन आर्जन गर्छन् तिनीहरूले, तिनीहरूलाई चाहिँ नि अब आयो अनि भिडियो बनायो गीत बनायो सजिलो छ, हामीलाई चाहिँ त्यस्तो छैन, हामीलाई धेरै गाह्रो छ।
0: अब त्यो बेलामा तपाईँहरूको एउटा त्याग थियो, सब तपस्या थियो, एउटा साधना थियो, त्यो किसिमले एउटा तपाईँहरू आउनुभयो, अहिले व्यावसायिकता बढी बढ्या छ, यो आफ्नो विभिन्न कारण पनि छ, त्यसले गर्दाखेरि ती हामीसँग कुराकानी फेरि केही थोरै रहला अब यहाँसँग बसाइमा, हाम्रो बसाइमा फेरि पनि एउटा गीत सुन्न हामी चाहन्छौँ, कुन गीत गाउँदै हुनुहुन्छ?
1: अब चाहिँ मेरो मलाई मन परेको, मेरो श्रोताहरूलाई पनि मन परेको, मेरो छोराहरूलाई पनि मन परेको कि है, अब मेरो छोरा भनेको त अहिले अहिलेको जेनेरेसनको
0: हो
1: नि होइन, मेरो छोराले पनि एकदम मन पराएको, अनि गिटार बजाएर घरमा गाइराख्छ कि छोराले पनि होइन, अनि त्यो गीत म श्रोताहरूलाई सुनाउन चाहन्छु, दर्शकहरूलाई
0: कुन गीत भन्नु?
1: दीपक जङ्गम दाईको सङ्गीत अनि
0: नारायण
1: आचार्यको शब्द
0: हजार
1: चोटी
0: जङ्गमला, त्यो गीतको सम्झना पक्कै पनि एउटा वेस्टर्न प्याटर्नमा त्यो गीत बनेको थियो होइन, त्यो बेलामा नारायण कुमार आचार्यज्यूले भन्नुभएको थियो गीत, त्यो गीत उहाँले गाइदिनु भयो मेरो लागि, पहिलो गीत थियो तार थापाले पहिलो गीत मेरो गाइदिनु भयो, त्यो गीतले गाउँदाखेरि मलाई धेरैले चिने पनि राम्रो पनि भएको थियो, त्यो बेला दीपक जङ्गम र नारायण कुमार आचार्यको पहिलो फेरि त्यो सहकार्य थियो त्यो गीत भन्ने कुरा भन्नुभएको थियो, ठिक छ, एकदम मिठो गीत छ यो, धेरै समय अगाडि हामीले सुनेका गीत अहिले हामी सुनिरहेका छौँ, ती सबै गीत लोकप्रिय पपुलर छन् ती गीतहरू, निकै चलेका निकै कालजयी गीतहरू अहिले हामीले तार थापा आदरणीय सम्मानित गायिकाबाट सुनिरहेका छौँ, अब हजार चोटी जङ्गम एकचोटि ल ओके

0: अति मिठो गीत, उत्कृष्ट गीत, साह्रै मिठो गीत हामी सुन्यौँ। यो धेरै वर्ष अगाडि रेकर्ड भएको गीत, हजार चोटि जन्मुला हजार दुःख सहुला तिमीलाई पाउन तिमीलाई रिझाउन, यो मिठो थियो शब्द पनि, यसको रचना पनि साह्रै मिठो रहेछ। सङ्गीत त्यो बेलाको दिदी भने जस्तो एउटा छुट्टै एउटा वेस्टर्न प्याटर्नमा गएको छ, आधुनिक गाउनु भयो, लोक गाउनु भयो, त्यो प्याटर्नमा नै गाउनु भयो,
1: भजन गीत गाए, चलचित्रको
0: गीत गाउनु भयो,
1: मैले नगीतको कुनै गीतै छैन, कुनै पनि सबै विधा
0: सबै गाउनु भएको छ। अब यो आज हामी एकदम रमाइलो बसाइमा छौँ, मिठा मिठा गीत सङ्गीत सुन्यौँ, हामीले पनि गायौँ, रमाइलो गऱ्यौँ। अब यो अहिले अब अस्ति भर्खर यहाँले एउटा साँझ पनि 2081 सालमा हो, क्यारे
1: हजुर, एक वर्ष अगाडि
0: एकल साँझ गर्नु हो। अब यस्ता साँझहरू कम हुँदै आइरहेको छन्
1: एकदम, होइन?
0: अहिले पुरानो कलाकार भर्खर दीपक खरेलले गाउनुभयो, एउटा साँझबाजका साथ ठुलो एउटा कार्यक्रम सम्पन्न गर्नुभयो। अहिले यो हेर्न पनि जान्छन् दर्शकहरू, रुचाउँछन् पनि। अब अहिले के छ दिदी, कुनै योजना?
1: एउटा दर्शक छ के भाइ, एउटा होइन, अब पुरानो पुरानो गीतहरू सुन्ने दर्शक पनि छ, होइन, अब लोकदोहोरी सुन्ने दर्शक पनि छ, होइन, पप गीत सुन्ने दर्शक पनि हुनुहुन्छ कि हुनुहुन्छ, सबै सबै विधालाई मन पराउने दर्शकहरू हुनुहुन्छ। दीप श्रेष्ठ दाईको आफ्नो श्रोता अहिले पनि गाइराख्नु भयो, दाईले एकल साँझ कति गइराख्नु भएको छ, होइन, दीपक खरेलजीले गइराख्नु भएको छ, अब मैले गरे पो ज्ञान राणा दिदीले गर्नुभयो अस्ति भर्खरै,
0: होइन,
1: एउटा हाम्रो पनि एउटा हाम्रो पनि एउटा छ के दर्शकहरू
0: हुनुहुन्छ। निश्चित रूपमा ती सबै कुराहरू इतिहासबाट नै वर्तमान बन्छन्, भविष्य बन्छन्, त्यसले गर्दाखेरि नेपाली गीत सङ्गीतको पनि एउटा इतिहास भन्दै आएको छ, त्यो इतिहासलाई पछ्याउँदै पुस्ताहरूले अगाडि बढिरहेका छन्, बढ्नु पनि पर्छ। अब तपाईँको धेरै मिठा गीतहरू छन्, कहिले काहीँ सम्झिन चाहन्छु, जस्तो राम थापा, आदरणीय राम थापासँग जुन सहकार्य भयो, यहाँको जुन किसिमका मिठा गीतहरू, चाहे आधुनिक होस् चाहे लोकमा होस्, होइन, यस्ता गीतहरू आए। र अहिले यहाँ बिचमा फेरि सधैँ हाम्रा सङ्गीतका शिखर व्यक्तित्व म
1: गोपालञ्जनलाई
0: मिठा गीत गाउनुभयो,
1: म आफूलाई भाग्यमानी ठान्छु भाइ, किनभनेदेखि अमर गुरुङ दाईको सङ्गीत पनि मैले गीत गाउनु पाएँ, गोपालञ्जन दाईको सङ्गीत मैले धेरै गाएको छु, नातिकाजी दाईको सङ्गीतमा गीत गाएको छु, होइन, सबै हाम्रो जति पनि दिव्य खालिङ दाईहरू भयो, सोमजित बास्कुटाजीहरू भयो, दीपक जङ्गम दाईहरू, उहाँहरूको मैले दिग्गजहरू, उहाँ जस्तोसँग पनि मैले उहाँहरूको सङ्गीत पनि मैले गाउनु पाएँ कि, मैले एकदम भाग्यमानी उठान्छु आफूलाई।
0: नयाँसँग के सहकारी भइरहेछ, नयाँ हाम्रा
1: नयाँहरूसँग मलाई एकचोटि यस्तै भेला भएको थियो, यस्तो भेलामा अनि नयाँ सङ्गीतकारहरूले हामीलाई दिदी मेरो गीत गाइदिनुहोस् भन्नुलाई डर लाग्छ अरे, नयाँ नयाँ सङ्गीतकारहरूले नि उहाँहरूलाई त्यस्तो धक मान्नु हुँदो रहेछ कि, एकचोटि मलाई त्यसो नि भन्नुभयो,
0: अफर आएको थियो, कुरा थियो,
1: त्यो कुरा चल्दाखेरि त्यसो अलिकति डराउने रहेछ कि, हजुरको नयाँ नयाँ सङ्गीतकारले चाहिँ अब मिरा राणा, तारा थापा, ज्ञान राणालाई गीत गाउनु, दिदी मेरो गीत सङ्गीत गाइदिनुहोस् भन्नुलाई उहाँहरूलाई त्यस्तो धक।
0: पक्कै पनि त्यो बेलामा हेर्दाखेरि चाहिँ अब आधुनिक सङ्गीतमा हेर्दाखेरि चाहिँ कमसेकम महिला गायकको हिसाबमा तारा देवी, मिरा राणा, ज्ञान राणा र तारा थापा, विशेष गरी नाम लिने यहाँकै नाम बढी चल्थ्यो, आउँथ्यो, होइन। अब हामी कार्यक्रमको अन्तिम आइसकेका छौँ, जहाँ जाँदा फेरि एउटा मैले अघि सर्दै जुन किसिमको कुराकानी गरेको पालिन्जन, त्यो जुन छातीमा मेरो
1: कलिलो तामालाई सोधेर एकदम
0: चर्चित, साह्रै मिठो
1: चर्चित, त्यो 2035 सालमा रेकर्ड भएको थियो गीत है,
0: रत्न रेकर्ड, कसरी उहाँको सङ्गीतमा गाउने मौका तपाईँले प्राप्त गर्नुभयो?
1: होइन, गोपाल दाईसँग चाहिँ जब म क्याम्पसमा पढेँ नि, पद्मगति क्याम्पसमा, त्यहाँ पढ्दाखेरि 2 वर्ष शास्त्रीय सिकेँ, होइन, आइएमा, आइए शास्त्रीयमा सिकेँ भने अनि लोकगीत चाहिँ नि बिए देखिन्थ्यो, अनि बिएमा पढ्दाखेरि त नि गोपाल दाईले लोकगीतहरू सिकाउनु हुन्थ्यो, अनि त्यहाँबाट उहाँ दाईसँग धेरै नजिक हुनु पाएँ, दाईबाट गीतहरू सिक्नु पाएँ, होइन, उहाँबाट धेरै कुराहरू, सङ्गीत सम्बन्धी कुराहरू सिक्नु पाएँ उहाँबाट, अनि त्यहाँदेखि नै अनि रत्न रेकर्डले डिस्क रेकर्ड निकाल्थ्यो त्यति बेला, होइन, 34-35 सालमा, अनि त्यति बेला अनि एउटा गीत दिएको थियो कि मलाई, लोकगीतको 2 क्षेत्र गुरुङ दाईलाई 2, कल्याण श्रेष्ठ दाईलाई 2, पूर्ण नेपाली दाईलाई, यसरी कि हामी 2 कोटा थियो कि, अनि हामी चाहिँ नि गोपालञ्जन दाईको हाम्रो टिमै थियो त्यति बेला, होइन, क्षेत्र गुरुङ दाई, कल्याण श्रेष्ठ दाई, पूर्ण नेपाली दाई, म, शशी राई, मिथिला शर्मा, होइन, हाम्रो यो टिम थियो एउटा, त्यो टिमबाट अनि त्यो सबैले कोटा पाएपछि अनि दाईकोमा बस्यौँ, महिनौ दिन प्र्याक्टिस गऱ्यौँ नि, 8 गीत हामीले लोकगीत गऱ्यौँ, होइन, त्यो 8 गीत एकदम चर्चित अहिलेसम्म पनि छ, होइन, त्यति त्यसरी त्यो हामी भेला
0: भएर गोपालञ्जनले बाजामा पनि त्यतिकै प्रयोग गर्नुहुन्थ्यो, स्वरमा पनि त्यतिकै प्रयोग गर्नुहुन्थ्यो,
1: दाईले आफै बाँसुरी बजाउनुहुन्थ्यो, मादल आफै बजाउनुहुन्थ्यो, मेरो गीत म दाइले बजाउनु भएको छ, बाँसुरी पनि बजाउनु भएको छ, मादल पनि बजाउनु भएको छ।
0: अब त्यो गीत अब हामी राख्न चाहन्छौँ जहाँ जाँदै, र बिदा हुन पनि हामी चाहन्छौँ जुन किसिमले, होइन आज हाम्रो कार्यक्रम जुन आइदिनु भयो यहाँले, एउटा हाम्रो भौतिक रूपमा हामीसँग भेटघाट भयो, कुराकानी भयो, र जुन किसिमको जुन स्वास्थ्यमा जुन किसिमको यहाँको सुधार भएको छ, खुसी लाग्छ। जुन अघि नै मैले
1: यहाँलाई एकदमै
0: यो ठुलो एउटा
1: क्यान्सरलाई जिते, तर मलाई फेरि के भयो भनेदेखि तिन चार पाँच महिनादेखि फेरि किडनीमा समस्या देख्यो।
0: ए हजुर हजुर,
1: किडनीमा समस्या देखेर त्यो किडनीलाई पनि मैले कस्तोसँग जित्दै जित्दै आएँ भनेदेखि मेरो प्लस थ्रीसम्म पुगेको थियो, प्लस थ्रीबाट घटा घटा प्लस वानसम्म आइसक्यो, जितिरहेको
0: छ। राम्रो जुन किसिमको स्वास्थ्यमा सुधार गर्नुभएको छ, जुन किसिमको लागेका रोगलाई जित्नु भएको छ, हामी यहाँको आगामी जीवन अझै पूर्ण स्वस्थ हुनुहोस्, अझै पनि मिठा मिठा गीत सङ्गीत हामी सुन्न पाउँ, हाम्रो श्रोतालाई दर्शकलाई देखाउन सुनाउन पाउनुहोस् तपाईँले, त्यही कामना गर्छौँ।
1: हजुर,
0: हामी धेरै आभारी पनि छौँ। र प्रिय मित्रहरू, हामी कार्यक्रम सुरसप्तको अन्त्यमा छौँ, जहाँ जाँदै म सबै कलाकारको परिचय दिँदै कलियो तामालाई, सोधा आमालाई, होइन सोधा रामालाई, राम भन्दा हाम्रो कलाकार रामा मण्डल हुनुहुन्थ्यो, म सम्झिन चाहन्छु। अब यो के भनेदेखि, अब हाम्रो अहिले भर्खर यहाँ हामी खडा गर्बुजा हुनुहुन्छ, एउटा सिनियर कलाकार, उहाँले अहिले मादल इफेक्टमा हुनुहुन्छ, त्यसै गरी अहिले तबलामा सुनिल बरदेवा, यसै गरी हाम्रो इफेक्टमा रुबिन गन्धर्व, हार्मोनियममा हरिशङ्कर चौधरी, यसै गरी म किबोर्डमा देख्दैछु अनुच्छे महर्जन, रिदम गिटारमा दीपक सुनाम, यसै गरी सारङ्गीमा खड्ग गन्धर्व, क्यामरा पर्सन हाम्रो रोम थापा भाइ, र यसै गरी हामी बाँसुरीमा डाक्टर निरञ्जन भण्डारी, र हाम्रो रेकर्डिस मोहन रायमा, यसै गरी हामीलाई हाम्रो कार्यमा केही सहयोग गर्ने सहयोगी बहिनी अमृता ढकाललाई पनि म सम्झिन चाहन्छु। यस कार्यक्रमबाट हामी बिदा हुन चाहन्छौँ, र जहाँ जहाँ यो मिठो गीत त्र गुरुङको सङ्कलन,
1: हजुर,
0: उहाँले चाहिँ
1: गोपालिन्जन दाइले एरेन्ज
0: गर्नुभयो, पक्कै पनि साह्रै मिठो गीत राख्दै हामी बिदा हुन चाहन्छौँ। यसमा साथ दिने खर्ब गरुजले पनि साथ दिन्छु भन्नुभएको छ,
1: सबैले गीत गाऊँ न, यो ग्रुपसँग सबैले
0: मिल्यो भनेदेखि आउँछ, सबैलाई गीत पाउनु पऱ्यो मेन कुरो। हस्त, नमस्कार नमस्कार नमस्कार, यो गीत यहाँहरूमा आज हामी राख्दै बिदा हुन्छौँ आज कार्यक्रम सुसप्तकबाट। यो प्रत्येक बिहिबार हामी 11 बजेको समाचारपछि प्रसारण गर्नेछौँ, सुन्न नभुल्नुहोला। हस्त, नमस्कार।

ढाका टोपी शिरमा मेरो गम्मरैमा पेटी, मान्छे हेर्दा केटा केटी कुरा गर्छौ जेठी, हामी जस्तो पाउँदा अरू हिँड्छन् मरी मेटी। भोलि कुरा गर्छु तिम्रो माइतीलाई भेटी, ए होइन।

0: नमस्ते झाँक्री दाई।
1: नमस्ते, के भएर ल्याउनु पो बाबुलाई?
0: हेर्नुहोस् न झाँक्री दाई, दुई दिनदेखि ज्वरो आइरहेको छ, घटेकै छैन, केही लागु भागु जस्तो छ। हजुरले राम्ररी हेरिदिनु पर्यो।
1: यो बाबुको मैले नारी पनि हेर्यो, आगर पनि हेर्यो, यो त हामी झाँक्रीले निको पार्ने रोग होइन त, तुरुन्तै अस्पताल लागिहाल्नुहोस्।
0: हो र डाक्टर साहब नमस्कार, लौ न मेरो बाबुलाई हन्न हनी ज्वरो आइरहेको छ, जसरी हुन्छ ठिक गरिदिनु पर्यो।
2: नहातिनुस् आमा, उपचार गर्छौँ, ढुक्क हुनुहोस्।
0: हस् डाक्टर साहब।
2: धन्न समयमै ल्याउनु भएछ। जापानिज इन्सेफलाइटिस रोग लामखुट्टेको टोकाइबाट हुन्छ, समयमै उपचार नपाएकाले यस रोगका कारण नेपालमा 3 संक्रमित मध्ये 1 मृत्यु हुने र अर्का 1 पक्षघात हुने तथ्याङ्क छ। तसर्थ समयमै अस्पताल लान सके यो रोगबाट बस्न सकिन्छ। यसका साथै आफ्ना बाल बालिकालाई 12 उमेरमा जापानिज इन्सेफलाइटिस विरुद्धको खोप लगाऊ। खोप निशुल्क छ, सुरक्षित छ र यसले जीवन रक्षा गर्छ। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले कर हेरफेर, संसदीय मर्यादा कायम, सडक विस्तार र सडकको अवस्था सुधार लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। बैठकको सुरुमा समय लिएर श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहले दिनुभएको अभिव्यक्ति संसदमा नै आएर सच्याउनु पर्ने र नियमावलीका सबै नियमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेर सदनलाई मर्यादित रूपमा सञ्चालन गर्नुपर्ने भन्दै सभाको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञान बहादुर शाहीले इभी गाडी आयात सम्बन्धमा शंका देखिएकोले संसदीय छानबिन समिति आवश्यक रहेको बताउनुभयो। सांसदहरूले सरकार कोठा खाली छ भनेर दिपा नेपाली माइती घरमा 54 दिनदेखि धरनामा बसेको विषयमा सरकारको ध्यान आकर्षण गराउँदै जातीय विभेदका कारण कोठा नपाएर सत्याग्रह बस्नुपर्ने अवस्था अन्त्य गर्ने गरी समस्या समाधान गर्न माग गर्नुभयो। सांसदहरूले कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो र बाढीका कारण यात्रुहरू समस्या खेप्न बाध्य भइरहेको र वर्षाको समय आएकोले समयमा नै समस्या समाधान गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले हप्तामा 2 दिन बिदा दिने नियमले आम सेवाग्राहीलाई प्रभाव पारेको भन्दै त्यसलाई खारेज गरी साबिकै बिदा कार्यान्वयन गर्न माग गर्नुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आफूमाथि लागेको कर हेरफेर सम्बन्धी आरोप भ्रामक तथा अपमानजनक भएको बताउनु भएको छ।

0: महोत्तरी,
1: बागमती प्रदेशमा
0: खुमलटार ललितपुर,
1: सिमभन्ज्याङ मकवानपुर
0: र चरीकोट दोलखा,
1: गण्डकी प्रदेशमा
0: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
1: दुर्लुङकोट पर्वत,
0: पोखरा कास्की,
1: जोमसोम मुस्ताङ
0: र बन्दीपुर तनहु,
1: लुम्बिनी प्रदेशमा
0: सातदो बाटो रोल्पा,
1: बगनास काली पाल्पा,
0: रेसुङ्गा गुल्मी
1: अनि हेमन्तपुर र चौपट्टा दाङ,
0: कर्णाली प्रदेशमा
1: सिमीकोट हुम्ला,
0: खलङ्गा जुम्ला,
1: मानमा कालीकोट,
0: मुर्माटप मुगु,
1: जुफाल डोल,
0: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
1: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
0: सुदूरपश्चिम प्रदेशमा
1: बुढीतोला कैलाली,
0: खोडपे बैतडी,
1: छापरी दार्चुला,
0: हेमन्तबाडा बजाङ,
1: उडीतोला डोटी
0: र काला जाग्रा पोरखेगढी बाजुरा।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

नमस्ते, रेडियो नेपालबाट विचार प्रधान कार्यक्रम सेरो फेरो सुनिरहनु भएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत अभिवादन गर्दछौ। तपाईँको साथमा छु म प्रज्ञा शरद, अनि टेक्निकल सपोर्टमा हुनुहुन्छ पराग पोखरेल। हामी करिब 1 बजेसम्म तपाईँको साथमा रहनेछौँ। आजको यात्रामा पनि स्वागत गर्दछौँ।

भोलि जुन 12 तारिक विश्व बाल श्रम विरुद्धको दिवस रहेको छ। के हो त बाल श्रम? शारीरिक वा मानसिक रूपले परिपक्व मान्छेले गर्ने काम श्रम हो भने बाल श्रम भनेको बाल बालिकाले अपरिपक्व उमेरमा गर्ने शारीरिक अथवा मानसिक श्रम हो। स्कुल जाने उमेरका साना बाल बालिकाहरू पढ्न नपाउनु, बाल बालिकाको बाल्यकालमा प्रत्यक्ष असर पुग्नु र नियमित कामहरूमा बाल बालिकाहरूलाई संलग्न गराइन्छ भने या काममा लगाइन्छ भने त्यसलाई बाल श्रम भनिन्छ। विश्व बाल श्रम विरुद्ध दिवसको मुख्य उद्देश्य विश्वव्यापी स्तरबाटै बाल श्रम हटाउनका लागि आवश्यक काम र प्रयासमा सरकारवालाहरूको ध्यान केन्द्रित गर्नु यो दिवस मनाउनुको मुख्य उद्देश्य रहेको छ। आज हामी यसै सेरोफेरमा रहेर कुराकानी गर्नेछौँ। साथसाथै आज सम्पूर्ण खेल प्रेमीहरूका लागि खुसीको कुरा पनि छ। अब आजबाट विश्वकप सुरु हुन गइरहेको छ। तपाईँहरू पक्कै पनि खेल प्रेमी हुनुहुन्छ होला। सबैले विश्वकप भनेपछि कति पर्खाइ हुन्छ सबैको, जहिले पनि कहिले विश्वकप हुन्छ र हामी हेरौँला भनेर फुटबल प्रेमीहरूका लागि। र वर्ल्ड कप 2026 आजबाट सुरु हुँदैछ। उद्घाटन खेल मेक्सिको र दक्षिण अफ्रिका बीच हुनेछ, जुन नेपाली समयअनुसार भने भोलि बिहान 6:45 बजेबाट सुरु हुनेछ। तपाईँहरूले हेर्न चाहनुहुन्छ भने भोलि बिहान 6:45 बजेबाट सुरु हुन्छ र हेर्न सक्नुहुनेछ। र यो विषयमा पनि तपाईँहरूले कुराकानी गर्न सक्नुहुन्छ। तपाईँहरूलाई मनपर्ने खेल कुन हो, फुटबलमा तपाईँहरूलाई मनपर्ने प्लेयर कुन हो, यो बारेमा पनि आफ्नो विचार राख्न सक्नुहुनेछ। साथसाथै अब बर्खा लाग्यो, बर्खा लागेसँगै डेङ्गुको सङ्क्रमण हुन्छ। अघि हामीले जापानिज इन्सेफ्लाइटिसको बारेमा पनि सुन्यौँ, एउटा सूचना एउटा सन्देश सुन्यौँ, जापानिज इन्सेफ्लाइटिसबाट को टोकाइबाट मानिसको ज्यान जान सक्छ भन्ने कुराहरू। र अहिलेको समय भनेको बर्सातको समय हो र पानी जमेका ठाउँहरूलाई सफा गर्नु हामी सबैको दायित्व पनि हो र सरकारले सफाई शुक्रबार भनेर पनि अभियान सुरु गर्दैछ र यसमा हामी सबैले आफ्ना घर समाज टोल छर छिमेक जताततै सफाई गर्न जरुरी छ। अफिस कार्यालय जहाँ जहाँ पानी जम्ने चिजहरू छन्, ताल तलैयाहरू, त्यस्ता ठाउँमा केही औषधिहरू छर्ने र सफाई गर्ने, भण्डारण गरिएका पानीका भण्डारहरूबाट पानी नपिउने बरु डाइरेक्ट धाराबाट भरेर पिउने, भण्डारण गरिएकोमा लामखुट्टेहरूले त्यहाँ अन्डा पार्ने सम्भावना पनि हुन्छ। त्यसैले गर्दाखेरि त्यो पानी दूषित हुनसक्छ। भण्डारण गरिएको पानीलाई डाइरेक्ट नपिउनुहोस् कि उमाल्नुहोस् कि भने सकेसम्म डाइरेक्ट धाराबाट भरेर सुरक्षित राख्नुहोस्, त्यसरी पनि पिउन सक्नुहुन्छ। र सरकारले डेङ्गुको सङ्क्रमण दर घटाउनका लागि सफा शुक्रबार कार्यक्रम सञ्चालन गर्ने तयारी पनि गरेको छ। यसमा हामी सबैले साथ दिन पनि जरुरी छ, किनभने यो तपाईँ हाम्रो स्वास्थ्यको कुरा पनि हो, यो हाम्रो शरीरको, हाम्रो स्वास्थ्यको, हाम्रो परिवारको कुरा पनि हो। त्यसैले गर्दाखेरि यसमा हामी सबैले एकजुट भएर सहयोग

0: गरौँ र सरसफाई अभियानमा लागौँ पनि भन्न चाहन्छु। यही विचारसँगै आज हामी यिनै विषयमा कुराकानी गर्नेछौँ। तपाईँहरूका विचार सल्लाह सुझावलाई सुन्नेछौँ, सुनाउनेछौँ। भोलि बाल श्रम विरुद्धको विश्व बाल श्रम विरुद्धको दिवस पनि हो, जुन 12 तारिक र आजबाट भनेर आजबाट भनिएको छ, तर हाम्रो भोलि बिहान हुन्छ, विश्वकप सुरु हुन गइरहेको छ। तपाईँहरूले हेर्ने खेल कुन देशको बढी तपाईँहरूलाई मतलब प्रतीक्षा छ, को खेलाडीको खेल हेर्न बढी तपाईँ प्रतीक्षारत हुनुहुन्छ, त्यो पनि हामीसँग सेयर गर्न सक्नुहुनेछ। हामीलाई फोन गर्नुहोला 4742117 21 42 11 736, हाम्रो टेलिफोन नम्बर। अहिलेका लागि भने हामी राख्दैछौँ, बाल श्रम विरुद्धको दिवस भएको हुनाले भोलिको यसै सेरोफेरोमा रहेको एउटा बाल गीत तपाईँहरूका लागि कार्यक्रम सेरोफेरोमा।
1: डिजिटल इन्जोय विथ अस।

0: यो मिठो गीतपछि फेरि पनि स्वागत छ तपाईँहरूलाई रेडियो नेपालको यो विचार प्रधान कार्यक्रम सेरोफेरोमा आज हामी कुराकानी गरिरहेका छौँ बाल श्रम विश्व बाल श्रम विरुद्धको दिवसको सन्दर्भमा. बालबालिका राष्ट्रका भविष्य हुन् उनीहरूलाई श्रममा होइन शिक्षा खेलकुद र सृजनात्मक गतिविधिमा हामीले सहभागी गराउनु हामी सबैको साझा जिम्मेवारी पनि हो. विश्व बाल श्रम विरुद्ध दिवसको अवसरमा बाल श्रम अन्त्य गर्ने प्रतिबद्धता हामी गरौँ र प्रत्येक बालबालिकाको उज्जवल भविष्य सुनिश्चित गरौँ भन्न चाहन्छौँ हामी. आज हामी विश्व बाल श्रम विरुद्धको दिवसको सन्दर्भमा कुराकानी गरिरहँदाखेरि हाम्रो समाजमा अझै पनि बाल श्रम मुक्त हुन सकेको छैन. अझै पनि हजारौँ बालबालिकाहरू श्रममा लगाइएका छन् सानो उमेरमै. बाल श्रम मुक्त समाज बनाउनका लागि तपाईँ हाम्रो भूमिका के हुनसक्छ आज हामी यसै विषयमा पनि कुराकानी गर्नेछौँ. फुटबलको पनि कुराकानी गर्नेछौँ. डेङ्गुको अन्त्यका लागि सरकारले सफाई शुक्रबार भनेर पनि अभियान चलाउँदैछ सफा शुक्रबार भनेर. यो विषयमा पनि हामी कुराकानी गर्नेछौँ. कुनै बालबालिकालाई जोखिमपूर्ण काममा लगाइएको देख्नुभयो भने तपाईँहरू के गर्नुहुन्छ के गर्न उचित हुन्छ आफ्नो विचार राख्न सक्नुहुनेछ 42117 हाम्रो टेलिफोन नम्बर. त्यसै गरी आजबाट सुरु हुँदैछ विश्वकप. अमेरिका मेक्सिको र क्यानाडामा संयुक्त रूपमा आयोजना हुन लागेको यो विश्वकप इतिहासकै सबैभन्दा ठुलो संस्करण मानिएको छ र विश्वकपमा कुल 104 खेलहरू हुनेछन् र जुन अहिलेसम्मकै सबैभन्दा धेरै खेल पनि हो र यो 23 संस्करण हो. उद्घाटन खेल मेक्सिको सिटी स्टेडियममा हुन गइरहेको छ हाम्रो नेपाली टाइमअनुसार भोलि बिहान 6:45 बजे. कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँलाई स्वागत गर्छु. कहाँबाट को हुनुहुन्छ? हेलो
1: हेलो, म रामकृपाल ठाकुर जगदेश्वर वार्ड नम्बर 12 बोल्दैछु.
0: रामकृपालजी कार्यक्रममा स्वागत छ यहाँलाई.
1: हजुर, तपाईँलाई पनि धेरै धेरै धन्यवाद र मेरो आदरणीय टेकेशन मित्रलाई पनि धन्यवाद.
0: हजुर हजुर हजुर. आज के विषयमा आफ्नो विचार राख्नलाई फोन गर्नुभयो त?
1: त्यही त बाल यो बाल भन्नुहुन्छ त्यो बाल केटा आजकलको स्कुलमा शारीरिक शिक्षा पढाउँदैन केटाहरू के चाहिँ त्यो बाल आश्रम तपाईँ केलाई भन्नुहुन्छ? यो जागिर आजकलको केटा भन्छ म 7-8 क्लास पास गरेर साइकिल. मेरो गाउँको एउटा मान्छे थियो रामचन्द्र यादवजीको नातिले हामी देहातमा भन्छु पोता, उहाँले पढ्न गयो साइकिल पनि गायब भइसक्यो. त्यो मान्छे अब जागिर गर्न गयो कि कहाँ गयो अहिलेसम्म केही पनि पत्ता लाग्दैन. आजकलको त केटाहरूलाई अब उहाँको बाबुको आमाको दोष दियो या शिक्षकहरूको दोष दियो भन्छ हाम्रो बोर्डिङ स्कुलमा आउँदैन रे. अहिले त केटाहरू बिग्रेछ, केटी बाउकी ठिक छ लेकिन केटाहरू सबै बिग्रेछ. किन अनुशासनै छैन? अनुशासन नभएपछि हामी त पनि के अरे 2026 एसएससी पास गरेछु नेपालबाट. अहिले के भन्छ यस जबसम्म अनुशासन हुँदै तबसम्म हुँदैन. खेलको लागि त धेरै राम्रो छ, आफ्नो वर्ल्डको हुन्छ, अब जसको विचार हुन्छ त्यो हेर्नु. त्यसको लागि म केही पनि भन्न सक्दिनँ. त्यो पनि राम्रो कुरा हो, व्यायाम हो. हामीहरू पनि 5 क्लासमा शारीरिक शिक्षा पढाइ हुनुहुन्थ्यो, त्यसमा पनि के अरे व्यायाम हुन्छ, कसरत हुन्छ. त्यसको लागि म केही पनि भन्न सक्दिनँ. लेकिन यो अब 18 उमेर अब मान्छेको कति 18 हामीहरूको अहिले 70 अब चढिहाल्छ यो मसिन महिनादेखि. चाहिँ त अहिले 18-20 सरकारले भन्नुहुन्छ अब त 65-60 मान्छे जिउँछ मर्छ. अहिले कुनै कुनै मान्छे अब 105 जिउँछ अरे. त्यसैको लागि बाल श्रममा जब स्कुलमा प्रशासन अनुशासन टाइट हुँदैन तबसम्म त्यो बाल सुधार कहिले पनि हुँदैन. यति भनेर म क्षमा प्रार्थी छु, गल्ती भएपछि नभएपछि सबैलाई धन्यवाद दिन्छु. धन्यवाद,
0: धेरै धेरै धन्यवाद. राम कृपाल ठाकुर हुनुहुन्थ्यो जसले सुरुबाट कार्यक्रममा उहाँ आफ्नो विचार राख्दै हुनुहुन्थ्यो. फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँको विचार पनि हामी सुन्छौँ. कहाँबाट को हुनुहुन्छ? हेलो हेलो
2: हजुर नमस्कार.
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म ललितपुर लेले महत गाउँबाट केदार महत बोल्दैछु हजुर.
0: केदारजी कार्यक्रममा स्वागत छ हजुरलाई.
2: धन्यवाद हजुर, धन्यवाद.
0: सन्चै हुनुहुन्छ?
2: म त सन्चै छु. अनि हजुरलाई नि कस्तो छ के छ?
0: हजुर हामी पनि सन्चै छौँ केदारजी.
2: हजुर
0: अब भोलि विश्व बाल श्रम विरुद्धको दिवस पनि हो. आजबाट भनौँ, आज सुरु हुने त आजबाट हो तर हाम्रो भोलि पर्छ होइन 6:45 बजे भोलि यो विश्वकप सुरु हुँदैछ. कतिको हेर्नुहुन्छ खेल, कतिको मनपर्छ?
2: खेल पनि जस रमाइलो लाग्छ मलाई, म यसो हेर्छु बेलबेला।
0: हजुर, फुटबल मनपर्छ?
2: फुटबल त मलाई खास त्यति चासो त छैन, यसो कार्यक्रम चाहिँ कहिले काहीँ झालेझुलु हेर्छु।
0: ए हजुर हजुर। अनि त्यसै गरी अब यो डेङ्गु सङ्क्रमण कम गर्नको लागि सरकारले डेङ्गुको यो दरलाई, सङ्क्रमण दरलाई कम गर्नको लागि 60% घटाउने तयारी थालेको छ। त्यो अन्तर्गत चाहिँ सफा शुक्रबार कार्यक्रम सञ्चालन पनि गर्ने तयारी गर्दैछ, होइन?
2: हजुर हजुर।
0: एकदमै यो सिजनमा, पहिला त अब 77 जिल्लामा गत वर्ष भेटिएको थियो डेङ्गु सङ्क्रमण, यो वर्ष पनि धेरै ठाउँमा भेटिसकेको छ।
2: हो नि, त्यसमा उनीहरूले अब यो डेङ्गुबाट, लामखुट्टेबाट एकदम सुरक्षित हुनु पर्यो।
0: हजुर।
2: घर वरिपरि झाँचुस राख्नु भएन, फाल्नु पर्यो, ओखालेर फाल्नु पर्यो घाँसहरू। पाइपमा चाहिँ यो टायरहरूमा चाहिँ पानी जम्न दिनु भएन, खाल्टा खुल्लीमा पानी जम्न दिनु भएन, त्यो फाल्नु पर्यो हामीले।
0: हजुर।
2: बेलुका सुत्दाखेरि झुल हाल्नु पर्यो, अनिखेरि लुकिट बत्ती, त्यो लुकिट चाहिँ नि लामखुट्टेको नियन्त्रण गर्नलाई लुकिट बाल्नु पर्यो, लामखुट्टेबाट एकदम सतर्क हुनु पर्यो भन्न चाहन्छु। हजुर
0: हजुर,
2: हामी पनि त्यसै गर्छौँ।
0: हजुर हजुर।
2: झोल हालिन्छ, लुकिट पनि बालिन्छ। अब गाई गोठमा पनि पशु पक्षीलाई पनि बचाउनु पर्यो, त्यसमा लुकिट बालिदिने गोठमा।
0: हजुर।
2: है,
0: गाउँघरतिर त गुइठा बाले पनि त्यसको धुवाले बाहिर खुल्ला ठाउँमा बाल्दाखेरि धेरै कम हुन्छ होला।
2: दाउराहरू घाँसेको बाल्दाखेरि धुवाले पनि भाग्छ।
0: घरभित्र त बाल्नु भएन, खुल्ला ठाउँमा चाहिँ बाल्न मिल्यो,
2: बाल्न पर्यो। खुल्ला ठाउँमा पनि प्लास्टिक बाल्नु भएन, मान्छेलाई प्रदूषण गराउनु भएन।
0: हो,
2: हजुर, प्लास्टिकले धुवाले पनि बुढाखाडा बच्चाहरूले असर गर्छ। प्लास्टिक जलाउनु भएन,
0: प्लास्टिकले त सबैलाई असर गर्छ, बुढाखाडालाई मात्रै होइन।
2: हो हो, दाउरा गुइँठा बाल्न पर्यो, अनि यस्तो पराल सराल घाँसेको छु बालेर यसो धुवा अलिअलि।
0: हजुर हजुर।
2: बालिएपछि लामखुट्टेलाई नियन्त्रण गर्ने हो।
0: हजुर,
2: भन्न चाहन्छु। हजुर
0: हजुर।
2: अनिखेरि लामखुट्टेदेखि सतर्क हुनु पर्यो, हामी मात्रै होइन सबैले, सबैले चाहिँ नि लामखुट्टेबाट सतर्क हुनु पर्यो, यो डेङ्गुबाट एकजना दुईजना त मरि पनि सके भन्छन् होइन।
0: हजुर हजुर।
2: अब लामखुट्टेको चाहिँ एकदम नियन्त्रण गर्नु पर्यो भन्न चाहन्छु। हजुर,
0: धेरै धेरै धन्यवाद केदारजी यहाँको विचारका लागि। केदार महत हामीसँग कार्यक्रममा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो, डेङ्गु सङ्क्रमणका बारेमा आफ्नो विचार राख्नुभयो। स्थानीय स्तरमा डेङ्गी रोकथाम तथा नियन्त्रणका लागि श्रावण महिनालाई डेङ्गु सचेतना महिनाका रूपमा मनाउने योजना अन्तर्गत लामखुट्टेको वासस्थान खोजी, लार्वा खोज तथा नष्ट अभियान, बहुक्षेत्रीय समन्वय र चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी पनि सरकारले गरिरहेको छ। हामी नेपाली भाषामा भन्दाखेरि डेङ्गु भन्छौँ, तर यसलाई इङ्ग्लिसमा भन्दाखेरि यसको स्पेलिङ अनुसार स्पेल गर्दाखेरि डेङ्गी हुन्छ। र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँलाई स्वागत गर्छु। कहाँबाट को हुनुहुन्छ? हेलो।
3: हजुर नमस्कार।
0: नमस्कार हजुर, ध्रुव प्रसाद प्रसाई।
3: हजुर, म ध्रुव प्रसाई, हरिपुर विश्वका सरलाहीबाट।
0: हजुर, सरलाहीबाट सन्चै हुनुहुन्छ?
3: सन्चै छु हजुरहरू।
0: हामी पनि सन्चै छौँ ध्रुवजी।
3: हजुर, शुभ दिन बितेस हजुर।
0: हजुर, तपाईँको पनि, यहाँलाई पनि शुभ दिन। अनि आज के विषयमा आफ्नो विचार राख्नुहुन्छ?
3: आज के यो बाल श्रमको अन्त भने
0: विश्व बाल श्रम विरुद्धको दिवस हो भोलि, अनि आजबाट त अब विश्वकप सुरु हुँदैछ। हाम्रो भोलि भनौँ न, हाम्रो भोलिबाट सुरु हुँदैछ विश्वकप।
3: विश्वकप
0: हुँदैछ, त्यसै गरी अब डेङ्गु पनि, डेङ्गुको सङ्क्रमण दर घटाउने अभियानका रूपमा सरकारले चाहिँ सफा शुक्रबार अभियान ल्याउँदैछ सरसफाइको लागि। त्यसै गरी हजुर, श्रावण महिनालाई डेङ्गु सचेतना महिनाका रूपमा मनाउने योजना पनि रहेको छ।
3: हस्, यो अब विषयको लागि धन्यवाद।
0: हजुर,
3: राम्रो विषय ल्याउनु भयो अघि। सबभन्द त बाल श्रमको अन्त्य हुनुपर्छ, बाल श्रमको अन्त्य मात्रै भनेर सरकारले हुँदैन भनेर हुँदैन, कति बाबुआमाको लापरवाहीले गर्दा, रक्सी जाँड झगडा गर्दा अनाथालय बाल बालिकाहरू पीडित भएका छन्, सडक बालिका नि भएका छन्। तिनीहरूलाई अब श्रम गर्न नदिने, तिनीहरूलाई लगेर एउटा अनाथालयको त्यो जिम्मे सरकारले हुनु पर्यो, गएर अनाथालय खोल्ने, त्यहाँ लगेर चाहिँ श्रम सिप दिने, शिक्षा पढाउने, होइन ज्ञान सिकाउने गर्नु पर्यो भनेर मात्र हुँदैन, कसैलाई पनि त्यसरी बालबालिकालाई पढ्ने समयमा सुनौलो मौका हो, त्यो बेला उनीहरूलाई चाहिँ जताभावी काम लाउनु हुँदैन, यसको अन्त्य हुनुपर्छ र सरकारले त्यसको अन्त्य गर्ने बालश्रम अन्त्य गर्ने व्यवस्था चाहिँ नगर्ने त्यो चाहिँ हुँदैन है। त्यस कारणले अब खेलको बारेमा बुझ्दाखेरि खेल नै एउटा हाम्रो नेपालको लागि नाम चम्काउने एउटा खेल खेलाडी नै हो। एउटा कि हिमालयले चम्काएको छ, कि त गौतम बुद्ध स्थलले चम्काएको छ, कि त पारेत विभिन्न धार्मिक सम्प्रदाय उसले विश्व सम्पदा सुधी हो उसले चम्काएको छ, खोला नाला पहाडले चम्काएको छ, एउटा नेपालको नाम चम्काउँ एउटा खेलाडी खेलाडी पनि देशको गहना हो। गहना हो यिनीहरूको लागि खेल्ने प्रशस्तसम्म ठाउँ छैन, ठाउँको लागि पनि सरकारले कहाँ बजेट छुट्याएको छ भन्छ। अब हाम्रो नगरपालिका भनौँ न, गोपाल पञ्जियार भन्ने पनि खेलाडी हुन् मेयर, अब वडा अध्यक्ष पनि अञ्चल खेलाडी हुन्, जहाँसुकै पहिले पहिले प्रयासो रेस्क्यु काम गरेर हिँडेका हुनु निल विक्रम थापा। अब यिनीहरूले हाम्रो गाउँ भुलाबरी उत्कृष्ट छन्, बेपत्ते फिल्ड छ, पानी नै पानी बर्खामा हुन्छ, अब हेरिरहेका चाहिँ कहिले पनि यसको उनीहरूले चाहिँ पहल गर्नु सकेका छैन। यो अलिकति फिल नभइकन विद्यार्थी त्यो यो खेलाडीहरू बन्दैनन्, खेलको लागि यसो कति कहिले पनि गर्दैन, त्यो बजेट कहाँ हुन्छ। यसै ठाउँ ठाउँमा विद्यार्थी खेलाडी खेल्ने खेल बनाइदिएदेखि युवाहरूलाई पनि एउटा प्रोत्साहन हुन्थ्यो र देशको नगरी नहुने काम चाहिँ खेलाडीको लागि हो। खेलले नै देशको नै गहना हो, यिनीहरूले नै नाम चङ्गाउँछौँ, यिनीहरूलाई बेसी खर्च होस् सबै बेसी प्राथमिकता दियोस् फिल्ड बनियोस् भन्ने लाग्छ। अब डेङ्गु भन्ने डेङ्गुले चाहिँ अब जहाँसुकै नाला बनाएको छ, जति फोहोर छ, ज सङ्लो पानीमा चाहिँ बस्दो रहे त्यो त्यो त्यसलाई चाहिँ सरकारले चाहिँ अब यो महिनालाई नै अब डेङ्गु रोगको चाहिँ यो अभियान सुरु गर्नु राम्रो, तर गाउँघरमा कहिले आउँछ कहिले आउँदैन, अब सङ्लो पानीमा बस्छ अरे प्रयासु मान्छेहरू लुगा पुरा बाहुला लगाएर झुल्लाएर सुतेदेखि हुन्छ कि सङ्लो पानीमा छोपेर राख्यो भने त्यसमा बस्दैन। अनि त्यस कारणले एजिटिभ भन्ने एउटा पोथी जात एउटा जाति हुन्छ अरे त्यसले चाहिँ रोग सार्छ अरे भन्ने सुनिन्छ। त्यसको लागि चाहिँ अभियानै चलाउनु पर्छ सरकारले, बेसी कति बजे छुट्या होला त्यसको लागि छुट्याइदियोस्, यो अभियान नचलाए देशमा डेङ्गु रोगले सङ्क्रमण भएको छ मान्छेहरूलाई, अब आउँदैछ त्यसको लागि पनि राम्रै गर्दै भन्ने लाग्छ। धन्यवाद,
0: धेरै धेरै धन्यवाद। ध्रुव प्रसाद प्रसाई हुनुहुन्थ्यो सरलाई बाह्र, हामीसँग कार्यक्रममा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो। सरसफाई अभियानमा हामी सबै जुटौँ र हाम्रो घर समाज सहर सबैतिरबाट डेङ्गुलाई चाहिँ नि हटाउँ, डेङ्गु मुक्त सहर र हाम्रो टोल सहर छिमेक बनाऊ। हामी डेङ्गुको सङ्क्रमण दिन प्रतिदिन दिन बढिरहेको छ, त्यसैले फोहोर व्यवस्थापन गर्नु जरुरी छ र आफू पनि सुरक्षित हुन जरुरी छ। यो विचार राख्दै अहिलेका लागि हामी एउटा गीत राख्छौँ, गीतपछि तपाईँहरूसँग कुराकानी गर्नेछौँ। फेरि पनि सुन्दै गर्नुहोला रेडियो नेपालमा कार्यक्रम सेरो फेरो।

0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष
2: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: पारदर्शिता, जवाबदेहिता र सदाचार प्रवर्धनका लागि जवाबदेहिताका औजारहरू सार्वजनिक सुनवाई, सामाजिक परीक्षण, गुनासो व्यवस्थापन, सूचना पार्टी बोर्डको प्रयोग तथा पालना गरौँ।
4: सार्वजनिक निकायमा नागरिकले गरेका गुनासो समयमा नै समाधानको पहल गरौँ। गुनासो व्यवस्थापनलाई जवाबदेही बनाऊ। गुनासो भएमा सम्बन्धित कार्यालय प्रमुख वा गुनासो अधिकारी कहाँ राखेर सार्वजनिक सेवा प्रवाहको सुधारमा सहयोग गरौँ।
3: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सह कार्य।
5: झण्डु आयुर्वेद,
6: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।

0: प्रेशर, सुगर, बात, डिप्रेशन, मोटोपन, यूरिक एसिड, गैस्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
2: नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुरोध। यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।
3: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
4: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
3: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
4: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
3: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
4: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बरसातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
3: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर,
4: फोन नम्बर 5-42-13-59।
5: हजुर, यी सन्देशहरूपछि फेरि पनि स्वागत छ तपाईँहरूलाई। रेडियो नेपालको यो विचार प्रधान कार्यक्रम सेरोफेरोमा तपाईँको साथमा छु म प्रज्ञा शरद। टेक्निकल सपोर्टमा हुनुहुन्छ पराग पोखरेल। हामी करिब 1 बजीसम्म तपाईँको साथमा रहनेछौँ। र भोलि हो विश्व बाल श्रम विरुद्धको दिवस, 12 जुन, र आजबाट हाम्रो त भोलि नै सुरु हुन्छ, तर विश्वकप सुरु हुने दिन चाहिँ आज हो तारिक अनुसार चाहिँ, र विश्वकप सुरु हुन गइरहेको छ र खेल प्रेमीहरूका लागि यो सबभन्दा एकदमै उत्साहको समय पनि हो। तपाईँहरू यदि रूपमा पनि जनचेतना जगाउने महिनाका रूपमा पनि मनाइँदैछ, अभियान अगाडि सारिँदैछ, यो विषयमा पनि तपाईँहरूले आफ्ना विचारहरू राख्न सक्नुहुनेछ। कतिको सतर्क हुनुहुन्छ तपाईँ डेङ्गुबाट बच्नको लागि, यिनै विषयमा आफ्ना विचार राख्न फोन गर्नुहोला 42-11-21-42-11-36। शैलीका लागि भने कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, म उहाँलाई स्वागत गर्छु। हेलो,
6: नमस्कार।
5: नमस्कार, राम पुकारजी, कार्यक्रममा स्वागत छ यहाँलाई।
6: बहुत बहुत धन्यवाद हजुरहरू, धेरै धेरै धन्यवाद। आजको प्रोग्राम धेरै राम्रो छ हजुर। बाल श्रम डेङ्गु त झन् हाम्रो तराईतिर यति लामखुट्टो बढेको छ कि कुरी गर्न गाह्रो छ, दिउँसै लामखुट्टो लाग्छ
5: है।
6: ल, खेल सम्बन्धी राख्नुभयो, खेल त हाम्रो देशको बाल बालिका सबै सम्पत्ति हो, ठुलो सम्पत्ति हो। अहिले नयाँ सरकार जानुभयो त उहाँलाई सबै कुरो थाहा छ, चुनावबाट भोट जानुभयो त घर घरको कुरो थाहा छ
5: हजुर। अनि आज के विषयमा आफ्नो विचार राख्न चाहनुहुन्छ त?
6: तिनटै विचार राख्न सक्छु हजुर। बाल श्रम धेरै भइराखेको, अहिले त कम छ, पहिला धेरै धेरै थियो, धेरै थियो। तर अहिले स्थानीय सरकार छ, स्थानीय सरकारले अलिकति जोड दियो भने बाल श्रम धेरै कम हुन्छ, तर सरकारको निगरानी हुन एकदम जरुरी छ। साथै खेल सम्बन्धी म पढ्ने बेलामा मलाई त धेरै रुचि हुन्थ्यो फुटबल र कबड्डी। म आफ्नो बारेमा भनेको अब त धेरै बुढो भइसकेँ, धेरै कुरो हो। नयाँ सरकारले पनि उहाँहरूलाई सहयोग गर्नुहुन्छ विश्वास राखेको छु। यो साउन महिनामा भन्नुभयो त डेङ्गु सम्बन्धी हामी ईश्वरको पूजा गर्छौँ, ईश्वर सफाइको पूजा गर्छन्। यति नै कराईमा लामखुट्टो बढिसकेको छ, यो छिपेको कुरो छैन। पानी पनि पर्छ, कहीँ खाल्टो खुल्टो हुन्छ, त्यहाँ पानी जमेको हुन्छ, लामखुट्टोले फुल पार्छ। यो सरकारको नजर यसमा आएर हाम्रो गाउँघर जहाँ लामखुट्टे हो अझै छर्केर समाप्त गर्यो भने धेरै जसो यो इपिडेमिक बिमारी जुन हुन्छ, फैल्छ, मलेरिया, कालाजर, टाइफाइड, यो डेङ्गु धेरै कमी आउँछ
5: हजुर। धेरै धेरै धन्यवाद यहाँको विचारका लागि। राम पुकारजी आफ्नो विचार राख्दै हुनुहुन्थ्यो।

0: पुकार राई रौतहरबाट फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँको विचार पनि हामी सुन्छौँ कहाँबाट को हुनुहुन्छ। हेलो हेलो
1: हेलो नमस्ते।
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? रोशनजी, कार्यक्रममा स्वागत छ यहाँलाई।
1: ल एकदमै धन्यवाद छ।
0: कहाँ हुनुहुन्छ तपाईँहरूले विष्णु पादुकामा?
1: अहिलेको समयमा ठ्याक्कै यो धरानको विष्णु पादुकामै छु, अनि आज अलिकति धरानतिर पानी पनि परिरहेको छ बिहानैदेखि।
0: ए हजुर, राम्रो।
1: अनि त्यही भएर
0: शीतल छ होला आजको वेदर।
1: अहिलेको समयमा
0: त्यो भए त आज शीतल छ होला धरानतिर।
1: धरानतिर एकदमै मौसम घुमिरहेछ, अनि केही पनि देख्न पाइरहेको छैन, एकदमै अँध्यारो छ। त्यही भएर पनि एकदमै सिमसिम पानी परिरहेछ, त्यही भएर पनि एकदमै शीतलै छ भनौँ न।
0: ए त्यो भए त शीतल भयो। आजको विषय सुन्नुभयो होला रोशनजीले?
1: मैले सुनिरहेको छु।
0: हजुर, के भन्नुहुन्छ, कुन विषयमा आफ्नो विचार राख्नुहुन्छ? फुटबल प्रेमी हुनुहुन्छ कि हुनुहुन्न?
1: फुटबल पनि म हेरिराख्ने नै हो है, अब फुटबल प्रेमी पनि हो। अब हुन त हजुरले अब जुन कुराहरू अब उठाउनु भएको छ त्यो कुराहरू पनि अब त्यो सान्दर्भिक नै छ होइन।
0: हजुर,
1: अब फुटबलको बारेमा भन्नुपर्दाखेरि म चाहिँ थोरै फुटबलकै बारेमा भन्छु नि ल।
0: हजुर,
1: अब हुन त पहिला पहिला हामीले हेर्दाखेरि चाहिँ अब सकेसम्म चाहिँ अब मैले चाहिँ धेरै पहिला जुन वर्ल्ड कप हुँदाखेरि चाहिँ यो पेलेको कुराहरू अनि साथसाथै पछिल्लो यो अब होइन अनि यो ब्राजिललाई चाहिँ अब बढी मात्रामा चाहिँ मैले फोकस गर्थेँ क्या।
0: हजुर,
1: अनि अब यसपालि पनि अब हेर्ने कामकारीहरू चाहिँ अब भइराख्ने नि हो होइन। अब सकेसम्म अब मलाई चाहिँ लाग्छ यसपालि अब कसले हो अब थाहा छैन।
0: तपाईँको फेभरेट फुटबल?
1: मलाई त अब लाग्ने भनेको पहिलादेखि नै अब ब्राजिल नै हो होइन। पछिल्लो समयमा फ्रान्सले पनि धेरै राम्रो अब होइन खेल अब खेलहरू खेल्नु भएको थियो होइन। तर पनि मैले यसपालि पनि मेरो चाहिँ अब अलिकति मनमा बसेको भनेको चाहिँ ब्राजिल नै हो।
0: ब्राजिलको सपोर्टमा हुनुहुन्छ तपाईँ?
1: अलिकति मनमा चाहिँ बसिराखेको।
0: हजुर, भनेपछि ब्राजिलको खेल हेर्नुहुनेछ?
1: हेरौँ, अब
0: समग्रमा अरू खेल पनि हेरिन्छ कि
1: पालोमा चाहिँ हेर्ने काम चाहिँ गरौँ भन्ने नि हो अब के हुन्छ।
0: हजुर हजुर,
1: अब मैले चाहिँ अब अहिले नै भन्छु होइन, उहाँलाई चाहिँ शुभकामना पनि प्रकट गरे।
0: धेरै धेरै धन्यवाद यहाँको विचारका लागि। रोशन फुलाहाङ राई हुनुहुन्थ्यो विष्णु पादुका धरानबाट। फुटबलको बारेमा उहाँको विचार धारणा राख्नुभएको थियो। आजबाट सुरु हुन गइरहेको, हाम्रो भोलि बिहान हुन्छ सुरु हुन गइरहेको विश्वकपमा उहाँ चाहिँ ब्राजिलको सपोर्टर हुनुहुँदो रहेछ। तपाईँहरू खेल प्रेमी हुनुहुन्छ भने तपाईँलाई मनपर्ने खेलाडी, तपाईँलाई मनपर्ने कुन देशको खेलाडी मनपर्छ, कुन देश मनपर्छ भन्ने बारेमा पनि आफ्नो विचार राख्न सक्नुहुनेछ। तर यति बेला भने हाम्रो टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ। हेलो
2: हजुर, मिस नारायण राधे राधे।
0: नमस्कार हजुर, राधे राधे, कहाँबाट को बोल्दै हुनुहुन्छ होला?
2: हजुर, म हेटोडा मकानपुरबाट सीताराम नेपाल बोल्दैछु।
0: सीतारामजी, कार्यक्रममा स्वागत छ यहाँलाई।
2: हजुर, धन्यवाद छ हजुरलाई।
0: हेटोडाबाट भन्नुभयो है?
2: हजुर।
0: कतिको गर्मी छ हेटोडामा?
2: हेटोडामा छैन आज त गर्मी, यसपालि खोइ त्यति गर्मी आएको छैन, चिसो चिसै छ यसपालि।
0: पानी परेको छ यसको मतलब?
2: हजुर, पानी पर्दै परिरहेको छ, हिजो परो आज परिया छैन, पर्ला पर्ला जस्तो चाहिँ गरिएको छ।
0: ए हजुर, धेरै राम्रो त्यसो भए। अनि आज के विषयमा आफ्नो विचार राख्न चाहनुहुन्छ सीतारामजी?
2: अब यो घर वरिपरि सबै खाल्लाखुल्ली पुरेर सरसफाइ गरेर
0: डेङ्गुको बारेमा, हजुर
2: डेङ्गुको बारेमा चाहिँ हटाउनु पर्छ भन्ने चाहना। धुप फल्काउने बाहिर फेरो यसो दाउरा सिधा मिठा बालेर चाहिँ घाम बनाइदिने, अब डेङ्गु हटाउने रुगुन गर्नुपर्छ भन्ने चाहन्छु।
0: हजुर, अनि अहिले तपाईँहरू डेङ्गुबाट बच्नको लागि सबै उपायहरू अपनाउँदै हुनुहुन्छ नि?
2: हजुर, अपनाउँदैछौँ।
0: हजुर हजुर, भनेपछि सतर्क रहनु होला आफ्नो छर छिमेकमा पनि, अरूलाई पनि। अब तपाईँको घर मात्रै सफा भएर भएन, अब त पानी जमेका ठाउँहरू त तपाईँका छिमेका छिमेकीका घरमा पनि पानी जम्नु भएन होइन। त्यसैले सबै आफ्नो टोल पनि सफा हुनु पर्यो, पानी जम्न दिनु भएन, सरसफाइ गर्नु पर्यो। सरकारले यो डेङ्गु सङ्क्रमणको दरलाई घटाउनको लागि चाहिँ नि सफा शुक्रबार भन्ने अभियान पनि सुरु गर्दैछ, र श्रावण महिनालाई चाहिँ नि डेङ्गु सचेतना अभियान महिनाका रूपमा पनि मनाउँदैछ। त्यसैले गर्दाखेरि हामी सबैले यसमा साथ दिनुपर्छ, हामी सबैले सरसफाइमा ध्यान दिनुपर्छ, किनभने यो तपाईँ हाम्रो लागि हो होइन।
2: हजुर,
0: हजुर, धेरै धेरै धन्यवाद यहाँलाई। अरू केही भन्न चाहनुहुन्छ? विश्व बाल श्रम विरुद्धको दिवस पनि हो भोलि।
2: अब भोलि छ सबै, अब विश्व बाल श्रमको दिवस पनि छ, सबैलाई स्वागत छ। अब कल गर्ने साथीहरू सबैलाई मेरो तर्फबाट धन्यवाद दिन चाहन्छु।
0: धेरै धेरै धन्यवाद। सीताराम नेपाल हुनुहुन्थ्यो हेटौडाबाट, हामीसँग कार्यक्रम सेरोफेरोमा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो। फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँको विचार पनि हामी सुन्छौँ। कहाँबाट को हुनुहुन्छ? हेलो।
3: हेलो, धरानबाट जीवा भट्टराई, नमस्कार छ।
0: जीवाजी कार्यक्रममा स्वागत छ, नमस्कार।
3: त्यही त, आज चाहिँ विश्वकप सुरु हुने रहेछ, फिफाको। फुटबल प्रेमी नै हो म पनि।
0: हजुर।
3: अब यो अब दुई तिनवटा कुरा रहेछ, बाल श्रम, बाल श्रम भन्ने कुरा, एसिया,
0: हजुर, विश्व बाल श्रम विरुद्धको दिवस भोलि।
3: हजुर, एसिया अफ्रिका मुलुकमा चाहिँ यो चाहिँ अलिअलि रहि नै रहन्छ। अब युरोपियन मुलुकहरू, अब अमेरिका जस्तो त यता हुँदैन। अब यतापट्टि गएर स्वास्थ्यतिर जाउँ भने यो तपाईँको यो इन्सेफ्लाइटिस भन्ने, हजुर, जापानिज इन्सेफ्लाइटिस, यो यो खतरनाकै हो। डेङ्गु पनि खतरनाकै हो, अब त्यसबाट जोगिनै पर्यो।
0: हजुर।
3: र फुटबलको विषयमा कुरा गरौँ भने,
0: हजुर,
3: फुटबल प्रेमी चाहिँ म असाध्य फुटबलको प्रेमी हो। चार वर्ष कुरेर बल्ल बल्ल आएको फुटबल यसपालि अमेरिकामा हुँदैछ। अब अमेरिकामा कस्तो किसिमले हुँदो रहेछ भनेदेखि तपाईँको खेलेर गएर मेक्सिको बस्नुपर्ने, त्यहाँ बस्नु नपाइने, यताबाट अफ्रिकाबाट गएका, एसियाबाट गएका खेलाडीहरूलाई 5 घन्टा, 6 घन्टा, 10 घन्टा के अरे चाहिँ गएर चाहिँ इन्क्वायरी गर्ने त्यहाँ अमेरिकामा, एम्पायर फर्काइदिने, त्यस्तो त्यस्तोसम्म भएको छ। यस्तो चाहिँ खबरमा सुन्न आइराखेको छ। अब तीन देशमा, मेक्सिको, अमेरिका, यसपछि कनाडामा हुँदो रहेछ यो गेम।
0: अब
3: हामीहरू हेरौँला त्यो उसमा। तर दुःख लाग्दो खबर चाहिँ के छ भने, शक्तिशाली राष्ट्रले खेल चाहिँ आफू शक्तिशाली भए भन्दैमा यसरी अरू देशको नागरिकहरूलाई, अरू देशको एम्पायरलाई, खेलाडीलाई त्यसरी सताउनु हुँदैन। उनीहरूले मात्रै सबै चिज जितिराख्नुपर्ने, लडाइँ पनि जित्नुपर्ने, फुटबल पनि जित्नुपर्ने, खेल पनि सबै चाहिने, अर्काको देशको राष्ट्रपति पनि मार्ने, लुट्ने। मेरो यही कुरा गर्दै मेरो कुरा छोटकरीमा।
0: हजुर हजुर, धेरै धेरै धन्यवाद। जीवा भट्टराई धरानबाट हुनुहुन्थ्यो कार्यक्रम सेरोफेरोमा, आफ्नो विचार राख्दै हुनुहुन्थ्यो कार्यक्रममा। फेरि पनि कोही साथी हुनुहुन्छ, उहाँको विचार पनि हामी सुन्छौँ। कहाँबाट को हुनुहुन्छ? हेलो।
4: हेलो,
0: नमस्कार। हजुर
4: नमस्कार।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ? तपाईँको रेडियो अलिकति टाढा, रेडियोबाट टाढा आइदिनुहोस् न, फिडब्याक आयो।
4: हजुर नमस्ते।
0: नमस्ते, शुभ नाम यहाँको?
4: म टेक बहादुर बम बोल्दैछु, डोटी जिल्ला बोगटान गाउँपालिका 2 घरबे, हाल किर्तिपुर काठमाडौँ 9 टेक बहादुर बम बोल्दैछु,
0: किर्तिपुरबाट। टेक बहादुर जी, कार्यक्रममा स्वागत छ यहाँलाई।
4: ठिक छ, धेरै धेरै धन्यवाद। म एकदमै कुशल मङ्गलै छु। रेडियो नेपाल होल युनिट र हाम्रो सञ्चालिका दिजुको हालखबर के छ?
0: हाम्रो पनि एकदमै कुशल मङ्गल, सबै राम्रो। अनि टेक बहादुर जी, आजको विषय सुन्नुभयो तपाईँले केही?
4: मैले सुने बाल श्रम दिवस भोलि,
0: बाल श्रम विरुद्धको दिवस, विश्व बाल श्रम विरुद्धको दिवस, बाल बालिकालाई बाल श्रममा लाउन पाइँदैन भन्ने दिवस।
4: हजुर, एउटा त्यो भयो, अर्को चाहिँ यो डेङ्गु नियन्त्रणको लागि नेपाल सरकारले के कस्ता उपायहरू ल्याउनु पर्ला?
0: ल्याउँदैछ।
4: हजुर, ल्याउँदैछ। हजुर हजुर यो हजुर हजुर भन्नुहोस् न दिजु,
0: के भन्न चाहनुहुन्छ त तपाईँ? डेङ्गुबाट बस्न के गर्नु पर्ला? बाल बालिकालाई, साना बाल बालिकालाई काममा लगाएको देख्नु भयो भने तपाईँले, होइन, जोखिमपूर्ण काममा लगाइएको देख्नुभयो भने के गर्नुहुन्छ, के गर्न उचित देख्नुहुन्छ तपाईँ? हाम्रो बाल श्रम मुक्त समाज बनाउनका लागि तपाईँ हाम्रो भूमिका के हुन सक्छ?
4: यो चाहिँ एक त पहिलो कुरा हामीले के बुझ्नु पर्यो भने, बाल श्रम जुन चाहिँ त्यो चाहिँ एउटा समाजको गम्भीर समस्या हो भनेर हामीले मन मस्तिष्कदेखि एनालाइसिस गर्नु एकदमै, बुझ्नु एकदमै जरुरी छ। र जुन चाहिँ बालबालिकाहरू छन् ती बालबालिकाहरूलाई चाहिँ एउटा शिक्षाको पहुँचमा ल्याउनु पर्यो र बालबालिकाहरूलाई चाहिँ बाल श्रम गर्न लगाएको खण्डमा राष्ट्रिय सरकारले पनि त्यस त्योप्रति एउटा ध्यानपूर्वक तरिकाले सचेत र सचेत सतर्क निर्माण गर्नको लागि विभिन्न चाहिँ किसिमका तालिममा चाहिँ सहभागी गराउनु पर्यो, जुन चाहिँ भनौँ न एउटा सबै ठाउँमा चाहिँ शिक्षाको पहुँच पुगेको छैन, त्यो ठाउँका ती प्रौढ एउटा आमा बुवाहरूलाई चाहिँ होइन, बाल श्रम भनेको एउटा चाहिँ सामाजिक एउटा गम्भीर समस्या हो, भोलि तपाईँहरूलाई बाल श्रम बालबालिकाहरूलाई यसरी चाहिँ श्रम गर्न लगाएको खण्डमा भोलि तपाईँहरूलाई पनि चाहिँ हामी सकेसम्म नलगाउने चाहिँ यति लगाएको खण्डमा तपाईँहरूलाई पनि कारवाही हुनेछ भनेर यस्ता यस्तै किसिमका चाहिँ चेतनामूलक कुराहरू चाहिँ उहाँहरूमा फैलाउनु पर्यो।
0: हजुर, धेरै धेरै धन्यवाद टेकबहादुर बमजी यहाँको विचारका लागि। टेकबहादुर बम हुनुहुन्थ्यो किर्तिपुरबाट। बाल श्रम अन्त्य गरौँ, उज्यालो भविष्य बनाऊ, बाल अधिकारको सम्मान, बाल श्रमको अन्त्यको अभियान, बाल बालिकालाई अवसर दिउँ र श्रमबाट मुक्त गराउँ, हामी यही भन्न चाहन्छौँ। भोलि विश्व बाल श्रम विरुद्धको दिवस पनि हो। त्यसै गरी फुटबल प्रेमीहरूका लागि खुसीको कुरा पनि छ, भोलिबाट हाम्रो देशमा चाहिँ भोलिबाट फुटबल प्रेमीहरूका लागि फुटबल खेल उहाँहरूले हेर्न सक्नुहुनेछ। उद्घाटन खेल मेक्सिको र दक्षिण अफ्रिका बिच हुनेछ, जुन नेपाली समयअनुसार भोलि बिहान 6:45 बजेबाट सुरु हुनेछ। सबैलाई हामी यही भन्न चाहन्छौँ कि हाम्रो समाजमा रहेको बाल श्रमको अन्त्य गरौँ। त्यसै गरी स्वास्थ्यका लागि डेङ्गु जुन छ सङ्क्रमण, लामखुट्टेको सङ्क्रमणबाट हुने रोग डेङ्गुको अन्त्यका लागि पनि हामी सबै सफा अभियानमा शरीक बनाउँ र हाम्रो समाज, घर र हाम्रो देशलाई डेङ्गु मुक्त बनाऊ, यही भन्न चाहन्छौँ। अहिलेका लागि भने कार्यक्रमबाट बिदा हुने सङ्केत हामीलाई स्टुडियोको घडीले गरिसकेको छ। 1 बजे सुन्नुहुनेछ समाचार, 1 बजेको समाचारपछि कृषि कार्यक्रम सुन्न सक्नुहुनेछ। अहिलेको लागि भने कार्यक्रम सेरोफेरोबाट टेक्निकल सपोर्टमा साथ दिनुहुने पराग पोखरेलसँगै म प्रज्ञा शरद बिदा हुन्छु। नमस्ते, शुभ दिन।

0: सडकको भार वहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: पारदर्शिता, जवाबदेता र सदाचार प्रवर्धनका लागि जवाबदेताका औजारहरू सार्वजनिक सुनवाई, सामाजिक परीक्षण, गुनासो व्यवस्थापन, सूचना पार्टी, बोर्डको प्रयोग तथा पालना गरौँ।
5: सार्वजनिक निकायमा नागरिकले गरेका गुनासो समयमा नै समाधानको पहल गरौँ। गुनासो व्यवस्थापनलाई जवाफदेही बनाऊ। गुनासो भएमा सम्बन्धित कार्यालय प्रमुख वा गुनासो अधिकारी कहाँ राखेर सार्वजनिक सेवा प्रवाहको सुधारमा सहयोग गरौँ।
4: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सह कार्य।
6: कृषक माझ बियो बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
7: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बियो बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
6: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
7: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
6: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
7: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नुहुन समेत अनुरोध छ।
6: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
7: फोन नम्बर 542-13-59।
8: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ, न बिमाको भर पर्न सकिन्छ।
9: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
8: वैदेशिक रोजगार बोर्डको सचिवालय।
10: नमस्ते झाँक्री दाई।
11: नमस्ते, के भएर ल्याउनु पो बाबुलाई?
10: हेर्नुहोस् न झाँक्री दाई, 2 दिनदेखि ज्वरो आइरहेको छ, घटेकै छैन, केही लागु भागु जस्तो छ। हजुरले राम्ररी हेरिदिनु पर्यो।
11: यो बाबुको मैले नारी पनि हेर्यो, आगे पनि हेर्यो, यो त हामी झाँक्रीले निको पार्ने रोग होइन त, तुरुन्तै अस्पताल लागिहाल्नुहोस्।
10: हो र डाक्टर साहब, नमस्कार। लौ न, मेरो बाबुलाई हन्नहनी ज्वरो आइरहेको छ, जसरी हुन्छ ठिक गरिदिनु पर्यो।
12: नहातिनुहोस् आमा, उपचार गर्छौँ, ढुक्क हुनुहोस्।
10: हस् डाक्टर साहब।
12: धन्न समयमै ल्याउनु भएछ। जापानिज इन्सेफलाइटिस रोग लामखुट्टेको टोकाइबाट हुन्छ। समयमै उपचार नपाएकाले यस रोगका कारण नेपालमा 3 जना संक्रमित मध्ये 1 जनाको मृत्यु हुने र अर्का 1 जनाको पक्षघात हुने तथ्याङ्क छ। तसर्थ समयमै अस्पताल लान सके यो रोगबाट बस्न सकिन्छ। यसका साथै आफ्ना बाल बालिकालाई 12 महिनाको उमेरमा जापानिज इन्सेफलाइटिस विरुद्धको खोप लगाऊ। खोप निशुल्क छ, सुरक्षित छ र यसले जीवन रक्षा गर्छ। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिका विषयमा परराष्ट्र मन्त्री शिशिर खनालले दिएको स्पष्टीकरणमा आफूहरू सन्तुष्ट नरहेको बताउनु भएको छ। प्रतिपक्षी दलका सांसदहरूले राष्ट्र र राष्ट्रियताका सवालमा सांसद र सिङ्गो देश एक ठाउँमा उभिनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री शाहले सदनमा नै आएर जवाब दिनुपर्ने र अभिव्यक्ति सच्याउनुपर्ने बताउनुभयो। सांसदहरूले झापादेखि ताप्लेजुङसम्मको मेची राजमार्ग विस्तारको सूचनाले लाखौं मानिस घरबार विहीन बन्ने अवस्था रहेको र आम मानिस त्रसित बनेको भन्दै समस्या समाधान गरेर मात्रै अगाडि बढ्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले सरकार कोठा खाली छ भनेर दिपा नेपाली माइतीघरमा 54 दिनदेखि धरनामा बसेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जातीय विभेदका कारण कोठा नपाएर सत्याग्रह बस्नुपर्ने अवस्था अन्त्य गर्ने गरी समस्या समाधान गर्न माग गर्नुभयो। सांसदहरूले कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो र बाढीका कारण यात्रुहरू समस्या खेप्न बाध्य भइरहेको र वर्षाको समय आएकाले समयमा नै समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले हप्तामा 2 दिन बिदा दिने नियमले आम सेवाग्राहीलाई प्रभाव परेको भन्दै यसलाई खारेजी गरी साबिकै बिदा कार्यान्वयन गर्न माग गर्नुभयो। सभामा राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथिको सामान्य छलफल जारी छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले आफूमाथि लागेको कर हेरफेर सम्बन्धी आरोप भ्रामक तथा अपमानजनक भएको बताउनु भएको छ। सार्वजनिक लेखा समितिको आज सिंहदरबारमा बसेको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले अर्थ विधेयकमा केही सामान्य त्रुटि रहेको र सच्याउने क्रममा कर्मचारीबाट भएको प्राविधिक भूललाई मन्त्रालयको अभिभावकका रूपमा आफूले संसदमा लिखित रूपमा स्वीकार गरिसकेको बताउनुभयो। यस्तै विद्युतीय सवारी साधनको भन्सार जाँच पासका सम्बन्धमा हालै उठेका प्रश्नहरूको जवाब दिनुहुँदै अर्थमन्त्री डाक्टर वाग्लेले विद्युतीय सवारी साधन सम्बन्धी करका दरमा गरिएको परिवर्तन सडक विकास शुल्क घटाउने तथा सस्तो बनाउने उद्देश्यले गरिएको स्पष्ट पार्नुभयो। मकवानपुरको भीमफेदी गाउँपालिका 8 बैदमार स्थित भित्री सडकमा गइराती पिकअप जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। काठमाडौँ दक्षिणकालीबाट करिब 35 किलोमिटर दक्षिण मकवानपुरको माडाडु हाइड्रो पावरबाट इपातर्फ जाँदै गरेको सवारी दुर्घटना हुँदा निजगढ काठमाडौँ द्रुत मार्गमा कार्यरत इन्जिनियर बारा जिल्ला पचरौता नगरपालिका 7 सूर्य यादव र सिन्धुली जिल्ला कमलामाई नगरपालिका 9 सवारी चालक बोधराज बुढाथोकीको निधन भएको हो। जीप अनियन्त्रित भई सडकबाट करिब 100 फिट तल खसेको प्रहरीले जनाएको छ। पहिरोका कारण अवरुद्ध रहेको कर्णाली करिडोर आज बिहानदेखि एकतर्फी खुलेको छ। मङ्गलबार र बुधबार आएको अविरल वर्षाले सडक अवरुद्ध भएको थियो। काठमाडौँको बालुवाटार स्थित मारिया अस्पताल मारिया हेल्थ सेन्टर प्राली हाललाई बन्द गरिएको छ। मेडिकल काउन्सिलले गरेको अनुगमनमा उक्त अस्पताल गैर कानुनी रूपमा सञ्चालन भएकाले सिलबन्दी गरी हाललाई बन्द गरिएको बुझिएको मेडिकल काउन्सिलका निमित्त रजिस्ट्रार डाक्टर दिपेन्द्र पाण्डेले जानकारी दिनुभयो। ऊर्जा जलस्रोत तथा सिँचाई डिभिजन कार्यालय म्याग्दी मार्फत चालु आर्थिक वर्षमा म्याग्दीका 3 नदी नियन्त्रण योजना निर्माण भएको छ। अन्नपूर्ण गाउँपालिकाको पोखरी बगर, बेनी नगरपालिकाको सिङ्गा तातोपानी र मङ्गला गाउँपालिकाको सिममा नदी कटान र बाढी रोकथामका लागि तटबन्ध गरिएको कार्यालयले जनाएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचार। शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद राखेपको उपाध्यक्षमा पूर्व राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठलाई नियुक्त गरेको छ। लामो समय नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रहेका श्रेष्ठले खेल जीवनमा उल्लेखनीय योगदान दिनुभएको छ। केही वर्ष अघि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनुभएका उहाँ अब नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपको नेतृत्व तहमा पुग्नु भएको छ। यसैबीच मन्त्रालयले विभिन्न खेल विधाको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले 4 बोर्ड सदस्य पनि नियुक्त गरेको छ। नियुक्त हुनेहरूमा टेबल टेनिस खेलाडी सिक्का सुवाल, पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी तथा प्रशिक्षक शक्ति गौचन, बुद्धिचाल खेलाडी मोनालिसा खुम्बु तथा फुटबल खेलाडी पवन शाही रहनु भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाको सेन्ट्रल कमान्ड सेन्टकमले इरानका विभिन्न स्थानलाई लक्षित गर्दै हवाई आक्रमण गरेको जनाएको छ। सेन्टकमले उक्त कारवाहीलाई आत्मरक्षाका लागि गरिएको भन्दै इरानको निरन्तर आक्रामक गतिविधिको जवाब भएको बताएको छ। इरानी सञ्चार माध्यमका अनुसार बन्दर अब्बास बन्दरगाह, केस्म टापु तथा दक्षिणी सिरिक र मिनाब क्षेत्रमा विस्फोटका आवाज सुनिएका छन्। तेहरानको पश्चिमी क्षेत्रमा समेत हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारिएको जनाइएको छ। यसैबीच इरानको मेयर समाचार संस्थाले इरानी सेनाले हर्मुज जलमार्ग हुँदै हुने सबै जहाजको आवत जावत पूर्ण रूपमा बन्द गर्ने आदेश दिएको जनाएको छ। यसमा तेल बोक्ने ट्याङ्कर तथा व्यावसायिक जहाज समेत समावेश छन्। अब खेलकुद। फिफा विश्वकप फुटबलको 23 संस्करण आजबाट सुरु हुँदैछ। पहिलो पटक 3 राष्ट्रमा संयुक्त रूपमा आयोजना हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा सह आयोजक मेक्सिको र दक्षिण अफ्रिका आम्ने सामने हुँदैछन्। मेक्सिको सिटी स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति 12:45 सुरु हुनेछ। अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना भइरहेको यस संस्करणमा पहिलो पटक 48 टोली सहभागी छन्। यसअघि विश्वकपमा 32 टोलीले मात्र प्रतिस्पर्धा गर्दै आएका थिए। रेडियो नेपालबाट दिउँसो 1 समाचार सकियो। समाचारको अर्को बुलेटिन 2 अङ्ग्रेजीमा र 3 पुनः नेपालीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
3: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम कृषि संवाद। कृषिका समसामयिक मुद्दाहरूमा सम्बन्धित विज्ञ एवं कृषक र कृषि उद्यमीहरूसँग गरिने विशेष कुराकानी कृषि संवाद।
4: नमस्कार, कृषि संवादमा स्वागत गर्दछु। म नरेश न्युपाने। आजको कृषि संवादमा हामी धान खेतीको सिजन सुरु हुने र मलको प्रयोग अत्याधिक मात्रामा हुने समयमा नेपालमा मलको उपलब्धता कस्तो छ, मलको अभाव हुनका मुख्य कारणहरू के हुन्, सरकारले मलमा अनुदान दिने नीति व्यवहारमा कतिको कार्यान्वयन भइरहेको छ र यो पटक मलको उपलब्धता कस्तो हुन्छ जस्ता प्रश्नहरूमा केन्द्रित रहेर कुराकानी गर्दैछौँ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं मन्त्रालयको कृषि विकास महाशाखाका प्रमुख डाक्टर रामकृष्ण श्रेष्ठ। यहाँलाई कृषि संवादमा स्वागत छ।
5: हस्, धन्यवाद।
4: नेपाली किसानका निम्ति आवश्यक पर्ने मलको माग आवश्यकता चाहिँ कस्तो हुन्छ, यहीँबाट सुरुवात गरौँ।
5: हाम्रो सिफारिस मात्रा छ बाली अनुसारको, होइन, नाइट्रोजन, फस्फरस र पोटास। अझ किसानहरूले बुझ्ने भाषामा युरिया, डिएपी र पोटासको प्रयोग कति हुन्छ भन्ने हिसाबले आवश्यकता निकालेका छौँ हामीले मन्त्रालयबाट। हामीले लामो समय लाएर, हामीले बिचमा अलिकति ग्याप थियो, केही वर्ष अगाडि थियो, हामीले त्यसलाई फेरि अपडेट गरेका छौँ, अध्यावधि गरेका छौँ। त्यसको आधारमा भन्दा चाहिँ नेपालमा हामीलाई करिब 17,37,000 टन मल आवश्यक देखिन्छ। त्यो भनेको प्राविधिक दृष्टिकोणबाट सिफारिसको मात्रामा खेती गरिने बालीहरू अनि तिनको क्षेत्रफल अनि तिनमा तपाईँको हाइब्रिड अनि त्यसपछि उन्नत त्यसै गरिकन सिंचित असिंचित यो सबैलाई मिलाएर सिफारिसको आधारमा निकाल्दाखेरि 17,37,000 टन आवश्यक देखिन्छ। तर त्यो सिफारिस मात्रामा सबैले मल प्रयोग गर्नुहुन्न। हिमाल पहाड तराईमा मलको प्रयोगको दर फरक फरक छ। उच्च पहाडमा त मल पुगेको पनि छैन, प्राय त्यहाँ मल प्रयोग हुँदैन। मध्य पहाडमा प्रयोग हुन्छ, बढ्दैछ। भनेदेखि नाइट्रोजन, फस्फरस र पोटास अथवा युरिया, डिएपी र पोटासको पनि प्रयोगको मात्रा अलग अलग छ। धेरै किसानहरूले सस्तो पनि पर्ने तुलनात्मक रूपमा र बाली बिरुवा छिटै बढ्ने हरियो हुने देखिने कारणले गर्दाखेरि चाहिँ धेरै चाहिँ युरिया मल प्रयोग गरिदिनुहुन्छ। त्यसको मतलब यो होइन कि युरिया मतले मल मात्रैले उत्पादन हामीले चाहेको उत्पादन हुन्छ भन्ने होइन। चाहेको उत्पादन लिनको लागि राम्रो उत्पादन लिनको लागि तिनै थरीको मल कम्तीमा 16 थरीको तत्त्व चाहिन्छ बिरुवालाई। धेरै किसानहरूलाई जानकारी पनि भइसकेको छ त्यो मध्ये नाइट्रोजन फस्फोरस र पोटास धेरै चाहिन्छ। यी तिनवटा मध्ये नै स्वाभाविक रूपमा नाइट्रोजन बढी चाहिन्छ। तर यी तिनवटा मलको सन्तुलित मात्रामा प्रयोग गर्नुपर्छ। किसानहरूले सन्तुलित मात्रामा प्रयोग गर्नुहुन्न। अघि मैले भनेको जस्तै युरिया मलको बढी प्रयोग हुन्छ त्यसकारणले फस्फोरस र पोटासको कम प्रयोग हुन्छ। हामीले हिसाब गर्दाखेरि त आवश्यकता त फस्फोरस र पोटासको पनि निकाले आउँछौँ। त्यसै गरी प्रदेश अनुसार पनि हाम्रो विभिन्न छ सिफारिस मात्र त एउटा छ तर अब कर्णालीमा एकदमै थोरै मल प्रयोग हुन्छ, गण्डकीमा पनि कम प्रयोग हुन्छ, जबकि मधेसमा एकदमै धेरै प्रयोग हुन्छ। यहाँहरूलाई बताइहालौँ मधेसमा रासायनिक मलको हामीले देशमा जति मल ल्याउँछौँ त्यो मलको 29% त जम्मा 8 जिल्लामा जान्छ,
4: मधेसमा मात्र
5: मात्रै जान्छ। अर्को तपाईँलाई तथ्याङ्क भनौँ, मधेसमा प्रयोग हुने जति त्यहाँ खेतीयोग्य जमिन छ त्यसको आधारमा भन्दाखेरि चाहिँ प्रति हेक्टर अथवा 20 रोपनी वा 30 कट्ठामा 216 किलो गएको देखेको छ गत वर्ष। यो भनेको लगभग हाम्रो छिमेकी देशहरूकै तुलना गर्न सकिने हो भने हाम्रै नेपालमा फेरि अरू प्रदेशहरूमा हेर्नुभयो खास गरी पहाडी प्रदेशहरूमा हेर्नुभयो भने 60 किलो पनि छैन। त्यो खालको भेरिएसन छ, त्यो खालको विविधता छ। त्यो कारणले गर्दाखेरि अनि कृषि गणना पनि हामीले हेऱ्यौँ, कृषि गणनामा प्रमुख खाद्यान्न बाली लगायत अन्य बालीहरूमा प्रमुख हाम्रो नेपालमा खेती हुने बालीहरूमा रासायनिक मल प्रयोग कसरी हुन्छ भनेर हेरिएको थियो। त्यसमा चाहिँ धानमा सबभन्दा बढी छ, 59% छ। यो सबैलाई 5-6 जति बालीको औसत गर्दा करिब 50% चाहिँ अब रासायनिक मल प्रयोग गर्ने देखिएको छ। यो सबैलाई मिलाउँदाखेरि हामीले चाहिँ करिब नेपालमा 8,00,000 टन चाहिँ माग छ। पछिल्लो समय चाहिँ यो एकदमै महत्त्वपूर्ण कुरा छ अब र यो हाम्रो लागि चुनौती पनि हो। एक त हाम्रो माटो बिग्रिँदै गएको छ मलको असन्तुलित प्रयोगको कारणले र त्यसमा युरिया मात्रै प्रयोग गरिदिने कारणले र हामीले प्राङ्गारिक पदार्थहरू माटोमा मिसाउन छोडेका छौँ। गोठे मल, कम्पोस्ट मल, हरियो मल, यस्ता थुप्रै गडेउले मल, यस्तो थुप्रै हामीले प्राङ्गारिक पदार्थ बढाउने खालको मल प्रयोग गर्नुपर्ने हुन्छ।
4: जीवाणु मल
5: हामीले सिफारिस त गरेका हुन्छौँ तर किसानहरूले प्रयोग गर्नु भएको छैन जसले गर्दा माटो बिग्रिएको एकदमै अवस्था टड्कारो छ। 2014 विश्वव्यापी अध्ययन गरेर निष्कर्ष के निकाल्यो भन्दाखेरि जस्तो खालको खेतीपातीको तौर तरिका हामीले गरिराखेका छौँ नि माटो बिग्रिँदै गएको कारणले गर्दाखेरि अब खेतीपातीको लागि चाहिँ हामीसँग 60 वर्षभन्दा बढी समय छैन। यो माटो बिग्रिँदै गएको हुनाले माटोलाई माया गरौँ, माटोलाई बचाउँ र त्यसको लागि चाहिँ रासायनिक मलको सन्तुलित मात्रा प्रयोग गरौँ र त्यसको साथसाथै प्राङ्गारिक र जैविक मल प्रयोग गरौँ। विभिन्न उपायहरू छन् त्यो प्रयोग गरौँ।
4: आपूर्ति चाहिँ कसरी गरिरहनु भएको छ?
5: आपूर्तिको दुईटा माध्यम भन्न मिल्छ। त्यो कसरी भनेको भन्दा एउटा चाहिँ अहिले अधिकांश किसानहरूले अहिले प्रयोग गर्ने मल भनेको चाहिँ नेपाल सरकारले लागत सहभागिताको आधारमा अनुदानमा कृषकलाई मल उपलब्ध गराउने नीति छ। त्यो नीति कार्यान्वयन गरिराखेका छौँ हामीले। एउटा चाहिँ त्यसबाट मल आपूर्ति भइराखेको छ अहिले देशभरि हुने। अर्को चाहिँ हामीले मल ल्याएर कारोबार गर्न निजी क्षेत्रलाई पनि खुला गरेको छ। उहाँहरूले अब युरिया, डिएपी, पोटासमा मात्रै हो सरकारको अनुदान, त्यो बाहेकका मलहरू ल्याएर कारोबार गरिराख्नु भएको छ। त्यो भनेको मतलब जस्तै एमोनियम सल्फेट, सिङ्गल सुपर फस्फेट, त्यस पछाडि गएर विभिन्न प्रोपोर्सनको विभिन्न दरको नाइट्रोजन, फस्फोरस र पोटास युक्त कम्प्लेक्स भनौँ न, कम्प्लेक्स फर्टिलाइजर भनिन्थ्यो पहिला, त्यो खालको मिक्स फर्टिलाइजर भनौँ न, मिश्रित फर्टिलाइजरहरू पनि प्रयोग हुन्छ। तर अधिकांश भाग अहिले मैले भनेको जस्तै अनुदानको मलले नै ओगटेको छ। किन भन्दाखेरि चाहिँ अनुदानको मलमा एकदमै ठुलो अनुदान छ।
4: यो चाहिँ यहाँहरू कसरी कार्यान्वयन गर्नुहुन्छ सरकारी जुन अनुदानको मल छ यसलाई चाहिँ?
5: छोटकारीमा तपाईँलाई भन्नुपर्दा पहिला हामीले छवटा आधार भनेको खेतीयोग्य जमिन, सिँचाइ सुविधा उपलब्धता, बाली सघनता, त्यसपछि गएर त्यहाँ मलको माग र विगत 5 वर्षको खपत, त्यस पछाडि गएर चाहिँ प्रदेश वा पालिकाको आफूले विशेष जोड दिएको बाली गरिकन 6 आधारमा चाहिँ हामीले मलको कोटा विभाजन गर्छौँ। कोटा विभाजन गरेपछि प्रदेशमा चाहिँ यो कोटा विभाजन गर्ने लगायत यो मलको व्यवस्थापनको काम गर्ने मन्त्रालयमा सचिवको अध्यक्ष एउटा कमिटी छ। त्यो कमिटीले निर्णय गरेपछि हामी चाहिँ मन्त्रालयको निर्णय गराएर हामी चाहिँ प्रदेशमा पठाउँछौँ। प्रदेशको सचिवको अध्यक्षता कमिटी छ, फेरि तिनै 6 आधारमा प्रदेश अन्तर्गतको पालिकाहरू स्थानीय तहहरूलाई फेरि कोटा तोकिन्छ। त्यही अघि 6 आधारमा कोटा तोकिन्छ। त्यो कोटा तोकेपछि अनि त्यस पछाडि चाहिँ पालिकाले चाहिँ आफ्नो मातहत रहेका सहकारी डिलर लिएका सहकारी वा सहकारी नभएको ठाउँमा निजी होइन एग्रोभेटहरूले पनि डिलरसिप दिने प्रचलन छ, उहाँहरूलाई चाहिँ क्षेत्र छुट्ट्याएर मलको कोटा दिनुहुन्छ। जस्तै 100 टन एउटा पालिकामा गयो भने त्यसपछि कुन सहकारीलाई कति, कुन ओडामा कुन सहकारी छ, अब कति ओडा तोकेर उहाँहरूले टुक्र्याएर त्यसरी दिनुहुन्छ। त्यसपछि उहाँहरूले त्यो पालिकाको सिफारिसको आधारमा अहिले साल ट्रेडिङ कर्पोरेसन र कृषि रामी कम्पनी लिमिटेड दुईटाले मात्र यो अनुदानको मलको कारोबार गर्ने अनुमति पाएको छ नेपाल सरकारबाट, अरूलाई छैन। अनि उहाँहरूको देशभरि रहेको करिब 69 70 डिपो अथवा शाखा कार्यालयहरू छन्, त्यहाँबाट यो पालिकाको सिफारिसको आधारमा उहाँहरूले मल बुझेर लानुहुन्छ र अनि जुन आफ्नो कार्यक्षेत्र तोकिएको छ त्यही कार्यक्षेत्रमा वितरण गर्नुहुन्छ। त्यसमा चाहिँ सहकारी हो भने सहकारी र गैर सरकारी भने सहकारी भने सदस्य भने भेदभाव गर्न पाइँदैन। त्यही कुरालाई व्यवस्थित गर्नको लागि हामीले चाहिँ सफ्टवेयर सिस्टम, यो हाम्रो फर्टिलाइजर म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम अथवा मल व्यवस्थापन सूचना प्रणाली विकास गरेका छौँ। यो सूचना प्रणालीमा अघि मैले भनेको जस्तै कोटा लागेपछि त्यो कोटा पनि त्यहाँ इन्ट्री हुन्छ, अनि कोटा पालिका अनुसारको कोटा पनि इन्ट्री भयो, उसले कति पायो त्यसको खबर उहाँलाई गए जान्छ र इन्ट्री पनि हुन्छ, अनि त्यो हेरेर पालिकाले चाहिँ त्यसकै आधारमा चाहिँ सहकारीलाई तोकेर सहकारीले लिन जानु पर्यो। अनि त्यसपछि सहकारीले मल लिन जाँदाखेरि उसले अघिल्लोचोटि पाएको मल कति पाएको थियो र त्यो मल कसलाई बेच्यौँ भनेर व्यक्तिको नाम, त्यसपछि उसले कति डिपी पोटास कति लगेको हो, कति मूल्यमा लगेको हो, यो विवरण चाहिँ अध्यावधि गर्नुपर्छ त्यो सफ्टवेयर सिस्टममा। त्यो गरेपछि मात्रै उसले चाहिँ अर्कोचोटि मल पाउँछ, होइन, स्टक कति छ त्यो हेर्न पाउँछ र त्यसपछि गएर उहाँहरूले पाउनुहुन्छ, त्यसपछि गएर चाहिँ कसलाई मल वितरण गर्यो त सहकारीले, मेरो सहकारीले
4: त्यो पनि हेर्न पाउँछ।
5: अब यहाँनिर एउटा कुरा मैले भन्नै पर्ने हुन्छ, अब हाम्रो सबै सहकारीहरू समान छैनन्, होइन, कहीँ बिजुलीको समस्या होला, डेस्कटप कम्प्युटर नहोला, इन्टरनेटको सुविधा नहोला, त्यस्तो ठाउँमा चाहिँ यो इन्ट्री पुरा भएको छैन, तर उहाँहरूले फेरि मल लिन जाँदाखेरि साइबरको सहयोगले वा त्यो डिपो कार्यालयमै गएर इन्ट्री नगरिकन चाहिँ मल पाउनुहुन्न। अहिले त्यसलाई हामीले कडाइको साथ लागू गरेका छौँ।
4: जब जब यो धानको सिजन सुरु हुन्छ तब तब बजारमा चाहिँ मलको अभाव भयो भन्ने खबर चाहिँ फैलिन्छ बेसरी, भित्री कुरा के हो?
5: आवश्यकता 17,37,000 देखिन्छ, तथापि अब पछिल्लो समय एकदमै संवेदनशील कुरो यो हाइब्रिड मकैको खेती यति व्यापक भएको छ, तराईमा त लगभग वर्षैभरि जस्तो हुन थालेको छ, त्यो हाइब्रिड मकैको खेतीले एकदमै धेरै मलको माग गर्छ। त्यसै गरीमा अरू व्यावसायिक बाली पनि बढिया छ, आजकल आलुको बढिया छ, तरकारीको बढेको छ, त्यसको आलु पनि एकदमै धेरै चाहिनेमा पर्छ, त्यसपछि गएर उखु खेती, चिया खेती, अरू त अरू, अब अहिले माछा पोखरीमा पनि मल हाल्नुहुन्छ, अब यहाँहरू सुन्दा पनि छक्क पर्नु होला, अब कतिपय त अब जङ्गलमा प्राकृतिक रूपमा हुने निगुरोमा पनि प्राकृतिक जङ्गल त कि त समुदायको हुन्छ कि त सरकार हुन्छ, त्यहाँ पनि तपाईँले युरिया मल हालेर आफ्नो भाग छुट्याएर गर्ने गरिन्छ, बजारमा आउनेमा त्यसो पनि गरिन्छ। भनेपछि मलको अत्यधिक रूपमा माग बढ्दै गएको छ। यो पटक चाहिँ हामीले इतिहासमै सबैभन्दा धेरै मल किसानलाई वितरण गर्नेवाला छौँ, त्यो भनेको करिब 6,00,000 टन, करिब 6,00,000 टन हामीले 4.5-5 लाखको हाराहारीमा हुन्थ्यौँ, तर यो वर्ष चाहिँ त्यति जाँदैछौँ। अब यहाँनिर समस्या के भयो भने एउटा ग्याप के भयो, 8,00,000 त हामीले आवश्यकै भन्यौँ, होइन त, अघि भनेको माग नै भन्यौँ,
4: हजुर,
5: अब 5,00,000 थियो अहिले 6,00,000 भयो मानिलिउँ भने पनि 2,00,000 चाहिँ त्यो ग्याप देखियो। अब त्यसको पूर्ति अघि मैले भनेको निजी क्षेत्रबाट भइराखेको छ, तर निजी क्षेत्रको मल त स्वाभाविक रूपमा त्यो अनुदान छैन, त्यो त महँगो हुन्छ। अस्ति एक दिन त कस्तो परेको थियो भन्दा युरिया 1 किलोको 160 रुपियाँ, डिएपी 170 रुपियाँ परेको थियो, राज्यले निकै ठुलो अनुदान दिएको छ। किसानले बुझ्नुपर्ने कुरो, किसानले जस्तै हाम्रो 120 रुपियाँमा किसानको पर्ने भनेको 15 रुपियाँ, 1 रुपियाँ सहकारी, 15 रुपियाँ चाहिँ सरकारले तोकेको मूल्य हो, 1 रुपियाँ सहकारीले लिनुहुन्छ व्यवस्थापन खर्च, बाँकी ढुवानी।
4: यति ठुलो अनुदान मलमा दिइएको छ, तर यो अनुदान वास्तविक किसानले पाउने भन्दा पनि अलिकति पहुँचवालाहरूले मात्रै पाउँछन् भन्ने एउटा जनगुनासो छ यो लामो समयदेखि, यो चाहिँ के हो?
5: एउटा त यसलाई व्यवस्थित गर्नको लागि अघि मैले भनेको सफ्टवेयर प्रणाली भयो, यहाँ त हो, यहाँ त सचेत नागरिकले त सचेत कृषकले त त्यहाँ मल कसले पायो, उसमा स्टक कति छ, फेरि अहिले त तपाईँसँग नै स्मार्टफोन छैन भने पनि तपाईँले यो सूचना पाएपछि त साइबरमा गएर आफ्नो चिनी जानेको, फेरि अहिले स्मार्टफोन हात हातमा प्रायकोमा छ, त्यहाँबाट तपाईँले मन्त्रालयको moald.gov.np तपाईँले पेज खोल्नुभयो भने त्यो फर्टिलाइजर म्यानेजमेन्ट सिस्टम भन्नेमा क्लिक गर्नुभयो भने त्यहाँ हेर्न सक्नुहुन्छ। नभए पनि कृषिका कोही साथीहरूलाई उहाँले कसरी हेर्ने हो भनेर सोध्नु भयो भने जसले पनि बताइदिन्छ, एउटा त्यो उपाय हामीले गरेका छौँ त्यसैको लागि हो। दोस्रो कुरो के हो भन्नुहुन्छ भने हामीले कार्यविधि व्यवहारमा ल्याएका छौँ। कार्यविधिको कुरा गर्दाखेरि अब यहाँ कस्तो प्रचलन बसायौँ हामीले भन्दाखेरि देशभरिकै एउटा किसानले मल पाउनु भएन भने पनि मन्त्रीलाई फोन आउने, सचिवलाई फोन आउने, हामीलाई फोन आउने, यस्तो खालको हामीले संस्कार विकास गऱ्यौँ। जबकि अहिले यदि हामीले 6,00,000 टन मात्रै मल ल्याउने हो भने कम्तीमा आजको मूल्यमा 72 अर्ब रुपियाँ हामीलाई चाहिन्छ, अहिलेकै बजार मूल्य र अहिलेकै अनुदान प्रतिशत राख्दा 72 अर्ब चाहिन्छ। कृषि मन्त्रालयको टोटल बजेटै अहिले 46 अर्ब छ, कृषि मन्त्रालयको बजेटको 70% मलमा मात्रै जान्छ। के कृषिको समस्या भनेको मल मात्रै हो? यो कारणले गर्दाखेरि अरू ठुलो हाम्रा अरू क्षेत्रहरू ओझेलमा परेका छन् र मन्त्रालयको डबल बजेट चाहिँ लगभग मललाई मात्रै अहिलेको हिसाबले चाहिने त्यो हो, त्यस कारणले त्यति राज्यको क्षमता पनि हुँदैन। त्यस कारणले हामीले विकल्पको कुरा गरे हो।
4: अहिले तत्कालका लागि चाहिँ किसानले अपनाउनु पर्ने वैकल्पिक उपायहरूका बारेमा अलिकति बताइदिनुहोस्।
5: माटो जाँचको आधारमा नाइट्रोजन, फस्फरस, पोटास, युरिया, डिपी, पोटास मात्रै होइन, त्यहाँ के पनि भनिएको हुन्छ भन्नुहुन्छ भने तपाईँले प्राङ्गारिक मल कति हाल्नुपर्छ भनेको हुन्छ, त्यो कसैले हालिदिनुहुन्न। मलमा मात्रै हामी निर्भर भयौँ र मललाई हामीले मल मात्रै हालेको हुनाले माटोलाई बन्जर बनाइरहेको छौँ। त्यस कारणले पहिलो काम उहाँहरूले यो गरिदिनु पर्यो। दोस्रो काम भनेको चाहिँ तपाईँको युरिया, डिपी, पोटासको सन्तुलित मात्रा हालिदिनु पर्यो। युरिया मात्रै बढी खुनाएर बढी फल्ने होइन, तपाईँको 4-5 वर्षसम्म चाहिँ त्यसले उत्पादन दिन्छ। सकिन्छ, तर पछि चाहिँ त्यो उत्पादन घसर पर्छ, यो दोस्रो काम गरिदिनु पर्यो। तेस्रो जुन यहाँले प्रश्न गर्नुभएको छ, अरू वैकल्पिक उपायहरू थुप्रै छ, जस्तो हाम्रो गोठे मल हाम्रो विभिन्न खालका कम्पोस्ट मलहरू होइन, बोकासी भन्छौँ हामी, अनि भर्मी कम्पोस्ट एकदमै अहिले चलेको छ, त्यसै गरिकन हरियो मल होइन, त्यसपछि गएर चाहिँ अब इजोला पनि प्रयोग गर्न सकिन्छ, बायोचारमा पनि कामहरू भइरहेको छ, तर बायोचार त्यो ठुलो लेभलमा गएको छैन, जैविक मलहरू विभिन्न प्रकारका जैविक मलहरू प्रयोग गर्न सकिन्छ, यसको विस्तृतमा अहिले चर्चा गर्न सकिन्न। त्यसै गरिकन अर्को त मैले भन्नै पर्ने गाईबस्तुको पिसाब युरिया मल सरह हो। हरियो मलको कुरा गर्दाखेरि चाहिँ 40-45 किलो प्रति हेक्टर चाहिँ यसको बिउ लाग्छ, त्यसले चाहिँ लगभग 260 किलो युरिया बराबरको काम गर्छ। अघि मैले भनेको गोठे मलले एक हेक्टरको कुरा गर्ने हो भने हाम्रो 163 किलो जति युरिया प्राप्त हुन्छ। यति ठुलो कुराहरू हामीले गुमाइराखेका छौँ। माटोमा प्राङ्गारिक पदार्थ मिलाउनु भएन भने तपाईँले रासायनिक मलबाट मात्रै खेतीपाती सम्भव छैन, त्यो कुरो बुझ्नु पर्यो सबै किसानहरूले। दोस्रो कुरो, माटो जो हामीले बुरबुराउन मात्रै बनाएर यसमा हाम्रो वनस्पतिहरू, यसमा हाम्रा पात पतिङहरू केही पनि नराख्ने गर्छौँ नि, त्यो अर्को खराब हो। त्यस कारणले माटोलाई सकेसम्म ढाक्ने गरौँ।
4: मध्य पूर्वको सङ्कट जुन छ, यसले नेपालमा ग्यासमा, तेलमा, पेट्रोलमा, डिजेलमा असर गरिरहेको छ होइन, मलमा पनि असर गरिरहेको सुनिन्छ। हाम्रो सन्दर्भमा चाहिँ नेपालमा कतिको त्यसले असर गरेको छ मलको सन्दर्भमा चाहिँ?
5: 144,000 टन रासायनिक मल हाम्रो अहिले मौजदात छ। त्यस कारणले अहिले मैले यहाँलाई 6 लाख पुग्न सक्छौँ भनेको होइन, अहिलेसम्म हामीले यो वर्ष हामीले करिब 4,65,000 टन त बिक्री गरिसक्यौँ। अनि हाम्रो चाहिँ त्यो मलले असारसम्म हामी कम्फर्टेबल पुग्छौँ, हामीलाई त्यो समस्या हुँदैन। अब जुन यो सङ्कटको असर कुरा गर्नुभयो, हामी चाहिँ त्यस पछाडि पनि साउन भदौ असोजसम्मै पुग्ने गरिकन हाम्रो टेन्डरहरू भएका थिए, सम्झौताहरू भएका छन्। यही वर्षको हाम्रो सम्झौता भएको 95,000 टन चाहिँ यो अहिलेको क्राइसिसले गर्दा आउन सकेको छैन। र त्यसको फेरि समस्या के पर्न थाल्यो, त्यो एकदमै अलिक सस्तो बजार हुँदाखेरि, ठिकै बजार हुँदाखेरि लिएको थियो, अहिले मूल्य बढेर कतिपय दोब्बर भएको अवस्था छ, त्यो एउटा चुनौती भएको छ। र नेपालमा टेन्डर खुलेको दिनदेखि नेपालमा मल भित्रिन 225 दिन लाग्छ, यो कुरा धेरैलाई थाहा छैन। त्यस कारण यति लामो भनेको 7-8 महिना लाग्छ। त्यस कारणले हामीले बेलैमा चाहिँ त्यसको जोहो गरेको हुन्छ, भनेको मतलब खरिद प्रक्रिया हामीले अगाडि नै गरेको हुन्छ। जस्तै साउनदेखि भित्रिने मलको लागि, अब साउन त बल्ल आर्थिक वर्ष त साउनदेखि सुरु हुन्छ, तर यही चालु आर्थिक वर्ष 82-83 पुसदेखि चाहिँ हामीले खरिद प्रक्रिया सुरु गरेका छौँ। हो, त्यस्तो खरिद प्रक्रिया सुरु गरेको मलको पनि तपाईँको 2,15,000 टन, हामीले गरेको चाहिँ 3,05,000 टनको हो। 5,000 टनमा मध्ये हाम्रो चाहिँ यो पछिल्लो क्राइसिस भएपछि टेन्डर फेल भयो, त्यस्तो फेल भएको चाहिँ हामीसँग 60,000 फेल भयो होइन, करिब 2,50,000 गरेकोमा चाहिँ हाम्रो चाहिँ 2,15,000 टन चाहिँ अहिले आउने क्रममा छ, यो अहिले क्राइसिसको बावजुद पनि।
4: यो पटकको धानको सिजनमा नेपाली किसानले पर्याप्त मल पाउँछन् या पाउँदैनन् भन्ने कुरा यतिकै भन्न सकिने अवस्था छैन।
5: जति मल अहिले हामीसँग स्टक छ त्यसले चाहिँ असारसम्म हामी एकदम सन्तोषजनक अवस्थामा हुन्छौँ, त्यसले साउनसम्म पनि हाम्रो पुग्न सक्छ। तर अब यो ग्यासमा तेलमा जस्तो लाइन लाएर पाएको बेलामा जम्मै लैजाउँ भन्न थाल्नुभयो भने अर्को विषय भयो, नभए पोहोर परारको मागको हिसाबले, खपतको हिसाबले हेर्दाखेरि चाहिँ असारसम्म एकदमै सहज, त्यस पछाडि पनि हामी साउनको महिनासम्म जान सक्छौँ। तर साउनमा जाँदाखेरि हाम्रो अरू जुन अघि मैले भने 2,15,000 त्यो आउनेवाला छ। यहाँनिर अर्को पनि जोड्नुपर्छ मैले, अनि यो मन्त्रालयले के गरेका छ भन्ने सवालमा, हामीले यो विकल्पमा काम गऱ्यौँ होइन, अब छिटो टेन्डर गऱ्यौँ, सप्लायरलाई बोलाएर हामीलाई मल तिमीले टाइममा दिनुपर्छ, सम्झौता अनुसारको मल दिनुपर्छ, बरु तिम्रो लागि चाहिँ सरकारले दिन सक्ने कानुन अनुसारको छुट सुविधा दिन हामी कोसिस गर्छौँ भन्यौँ। त्यसको साथसाथै हामीलाई सङ्कटको बेलामा चाहिँ अब भारतसँग हाम्रो यो G2G सम्झौता छ, MOU छ, अनि त्यसको अन्तर्गत रहेर चाहिँ कृषि सामग्री कम्पनी लिमिटेड र भारतको राष्ट्रिय केमिकल्स एन्ड फर्टिलाइजर लिमिटेडको सम्झौता छ। त्यो सम्झौता अन्तर्गत चाहिँ हामीले क्याबिनेटले हामीलाई स्वीकृति दियो 80,000 टन, 60,000 टन युरिया, 20,000 टन डिएपी किन्ने स्वीकृति दिएपछि अहिले हामीले चाहिँ त्यसको प्रक्रिया अगाडि बढायौँ। र पहिलो चरणमा स्रोतको कारणले गर्दा हामी 50,000 टन, 30,000 टन युरिया, 30,000 टन डिएपी लिएका छौँ। हो, त्यो मलको हाम्रो अब आउने, अब भनौँ न, अब हामीले सम्झौता हुने क्रममा छ। अहिलेको अवस्था हाम्रो जुन तयारी छ त्यो अवस्थामा चाहिँ हामीलाई समस्या पर्ने देखिँदैन सामान्यतः।
4: यहाँले यो मलको मात्रै होइन कि मलका वैकल्पिक उपायका बारेमा किसान आफैले सचेत हुनुपर्ने, मलको उपलब्धताको बारेमा पनि किसान आफैले सचेत हुनुपर्नेदेखि लिएर विभिन्न महत्त्वपूर्ण कुराहरू जानकारी गराउनु भयो र आफ्नो महत्त्वपूर्ण समय कृषि संवादलाई उपलब्ध गराउनु भयो। यहाँलाई धेरै धेरै धन्यवाद।
5: हस्, धन्यवाद, नमस्कार।
4: आजको कृषि संवादमा हामीसँग हुनुहुन्थ्यो कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठ। आजलाई कृषि संवाद यति नै। कार्यक्रमबाट म नरेश नेउपानी आज्ञा चाहन्छु।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अबको करिब दुई बजेसम्म सुनाउँदैछौँ केही आधुनिक गीतहरू। सुनौ यति बेला नारायण गोपालको स्वरमा, हरिभक्त कटुवालको रचना रहेको छ भने सङ्गीत रहेको छ अमर गुरुङको।

अहिले सुनायौं रमेश ताम्राकारको सुर, किरण खरेलको रचना, प्रेमध्वज प्रधानको संगीत। अब सुनाउँदैछौ यो गीत, अर्को गीत मीरा राणाको स्वरमा, कृष्ण सिटौलाको रचना रहेको छ भने सिके रसाइलीको संगीत।

अहिले सुनायौं अरविन्द मालाकारको स्वर, श्री विक्रम राणाको रचना, दीपक जङ्गमको संगीत। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यति बेला यहाँहरूले सुनिरहनु भएको छ आधुनिक गीतहरू। यसै क्रममा सुनाउँदैछौँ अब तारा देवीको स्वरमा रत्न शमशेर थापाको रचना रहेको छ भने नातिकाजीको संगीत।

अहिले सुनायौँ उदित नारायण झाको स्वर, मुकुन्द किशोर भट्टराईको रचना र सङ्गीत. अब सुनाउँदैछौँ देव श्रेष्ठको स्वरमा रहेको यो अर्को गीत, योगेन्द्र मल्लको रचना रहेको छ भने देव श्रेष्ठकै सङ्गीत.

अब सुनौ यो अर्को गीत बिजु रिमालको स्वरमा गोविन्द प्रसादको रचना रहेको छ भने कल्याण रिमालको सङ्गीत। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरू पछि ठिक 2 बजे अङ्ग्रेजीमा समाचार प्रसारण हुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल

0: नमस्ते झाँक्री दाई।
1: नमस्ते, के भएर ल्याउनु पो बाबुलाई?
0: हेर्नुहोस् न झाँक्री दाई, दुई दिनदेखि ज्वरो आइरहेको छ, घटेकै छैन, केही लागु भागु जस्तो छ। हजुरले राम्ररी हेरिदिनु पर्यो।
1: यो बाबुको मैले नारी पनि हेर्यो, आखिर पनि हेर्यो, यो त हामी झाँक्रीले निको पार्ने रोग होइन त, तुरुन्तै अस्पताल लागिहाल्नुहोस्।
0: हो र डाक्टर साहब नमस्कार, लौ न, मेरो बाबुलाई हन्न हनी ज्वरो आइरहेको छ, जसरी हुन्छ ठिक गरिदिनु पर्यो।
2: नहातिनुस् आमा, उपचार गर्छौँ, ढुक्क हुनुहोस्।
0: हस् डाक्टर साहब।
2: धन्न समयमै ल्याउनु भएछ। जापानिज इन्सेफलाइटिस रोग लामखुट्टेको टोकाइबाट हुन्छ। समयमै उपचार नपाएकाले यस रोगका कारण नेपालमा 3 संक्रमित मध्ये 1 मृत्यु हुने र अर्का 1 पक्षघात हुने तथ्याङ्क छ। तसर्थ समयमै अस्पताल लान सके यो रोगबाट बस्न सकिन्छ। यसका साथै आफ्ना बाल बालिकालाई 12 उमेरमा जापानिज इन्सेफलाइटिस विरुद्धको खोप लगाऊ। खोप निशुल्क छ, सुरक्षित छ र यसले जीवन रक्षा गर्छ। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: झन्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
2: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: प्रमाणित तथा स्वस्थ सुन्तलाको बिरुवा लगाऊ, सुखी जीवनको लागि आफ्नो आमदानीको स्रोत बढाऊ।
1: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
2: नागरिक लगानी कोष।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

हामी सार्वजनिक सेवा प्रसारण रेड नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98.1 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारायण प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनहरूबाट एफएम 98.1 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ लक्ष्मण विष्ट, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, रुक्मिणी पोखरेल अनि म विमला राई। अब प्रस्तुत गर्दैछौँ आज रेडियो नेपाल बागमती प्रादेशिक प्रसारणमा साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही छिनमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि सम्झना र सन्देश कार्यक्रम सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 राष्ट्रभाषाका गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। त्यसपछि यहाँहरूले शेर्पा भाषामै कार्यक्रम सार्वी डोलु किल्यारी सुन्न सक्नुहुनेछ करिब 5 बजेसम्म। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण हुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पुरा हुनेछ।

अब सुनौ स्वदेश गान प्रेमध्वज प्रधानको स्वरमा, केशवराज भण्डारीको रचना रहेको छ भने सङ्गीत रहेको छ सुशील विश्वकर्माको। यो गीतपछि यहाँहरूले सम्झना र सन्देश कार्यक्रम सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

हेलो, हाय, नमस्कार। कार्यक्रम सम्झना र सन्देशको पर्खाइमा बस्नुभएका सम्पूर्ण आदरणीय श्रोतालाई साङ्गीतिक अभिवादन गर्छौँ। प्रविधि संयोजनमा लक्ष्मण विष्ट अनि म रुक्मिणी पोखरेल। उकाली ओह्रालीको सम्झना, भन्ज्याङ अनि चौतारीको सम्झना, हजुर आफ्ना आफन्तको सम्झना। यो बसाइमा तपाईँ आफन्तसँग हुनुहुन्छ या आफन्तदेखि टाढा हुनुहुन्छ, आफ्नै घरमा हुनुहुन्छ या आफ्नो गाउँघरदेखि टाढा हुनुहुन्छ, जहाँ भए पनि तपाईँका मनभरि सम्झना सन्देश हुनसक्छ। त्यसको लागि आउन सक्नुहुन्छ कार्यक्रम सम्झना सन्देशमा। कार्यक्रम सम्झना सन्देश यहाँले सुन्दै हुनुहुन्छ बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट 792 किलो हर्जको साथै। तपाईँले हामीलाई रेडियो नेपाल अनलाइन .com पनि सुन्न सक्नुहुन्छ भने मोबाइल एपमा पनि सुन्दै हुनुहुन्छ र फेसबुक पेज मार्फत पनि सुन्दै हुनुहुन्छ। तपाईँलाई जे सहज हुन्छ पक्कै पनि प्रयोग गर्दै हुनुहुन्छ होला यी प्रविधिहरू। हामी कार्यक्रममा उपस्थित भइरहेका छौँ र तपाईँलाई सहभागी हुनको लागि 42 11 721 42 11 736 नम्बर, हाम्रो जुन स्टुडियोको टेलिफोन नम्बर हो, उपलब्ध गराइरहेका छौँ। सम्झना सन्देश मनभरि छ भने आउन सक्नुहुन्छ 42 11 721 42 11 736 आउन आग्रह गर्छु तपाईँका सम्झना लिएर। कार्यक्रमको सुरुवात गर्छु साङ्गीतिक कोसेलीबाट। राख्दैछु गीत रामजी खाँड, अस्मिता अधिकारीको सुरमा रहेको छ।

0: मौसमको खबर अहिले भर्खर भर्खर पानी पर्यो लगभग आधी घन्टा जति, अनि अहिले अलिक रोकिया छ, धुपमा भइरहेको छ हजुर, आरामै होला। मौसम कस्तो छ
1: भनेपछि इलामतिर पानी पर्यो है त?
0: हजुर
1: शीतल शीतल होला,
0: एकदम शीतल छ हाम्रो त्यहाँ चाहिँ।
1: इलाम इलाम यसै पनि शीतल, पानी परेपछि गर्मी दिनुभयो पनि झन् शीतल होइन? अनि एसपीजी सुन्दै हुनुहुन्छ त्यहाँनिर?
0: हजुर रेडियो अहिले बज्दैन, अहिले धनकुटा रेडियो बज्छ, यो हाम्रो
1: हजुर हजुर क्षेत्रीय प्रसारण बजिरहेको छ होइन त रेडियोमा चाहिँ। तपाईँले अन्य प्रविधि छ नि त रेडियो नेपालको है, जुन सुन्न पनि सहज छ, थुप्रै छन् प्रविधिहरू, अप्नाउनु भयो भने सहज हुनेछ। जे भए पनि नसुन्दा पनि फोन गर्नुभयो, एकतिर कार्यक्रम आउँछ भन्ने थाहा भयो, टेलिफोन गर्नुभयो लाग्यो। अब सम्झना सन्देशतिर लागौँ, कहाँ र कसलाई सम्झनुहुन्छ?
0: हुन्छ सम्झना सन्देश सम्झिनु पर्दा फर्स्टमा त हजुर लगायत प्राविधिक मित्रलाई रेडियो नेपाल होल युनिटलाई नै सम्झन चाहन्छु।
1: अनि
0: केही साथीहरूलाई सम्झिनु पर्दाखेरि बहिनी हुन्छ यतै जान्छ, दिदिना राई, दिसा राई, माया राई, अनि सुनसारीतिर मन्जु मुखिया, कला लिम्बु, धनकुटातिर गरिमा दन्त राई, अस्मिता राई, फुमा राई, रूपा राई, अनि शङ्ख सभातिर पवित्र राई, उदयपुरतिर प्रतीक्षा राई, अनि झोकपुरतिर हुनुहुन्छ उर्मिला राई, सरमिला चौखाङ, दिलीप राई, अञ्जित दन्त राई, अनि उदयपुरतिर हुनुहुन्छ सङ्गीत राईलाई पनि सम्झन चाहन्छु। सन्देश
1: हामीसँग लामबाट हाम्रो माझबाट गइसक्नु भएको छ, म फेरि पनि टेलिफोन तर्फ लाग्छु। कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
2: हजुर
1: नमस्कार नमस्कार साजनजी, साजनजी सन्चै हुनुहुन्छ?
2: एकदम सन्चै छ हजुर।
1: नवलपुरबाट हुनुहुन्छ तपाईँ होइन त?
2: हजुर हजुर नवलपुरदेखि।
1: अब हाम्रो साजनजी कहिले काहीँ वस्तुभाव चढाउँदै पनि फोन गर्नुहुन्छ, आज के गर्दै हुनुहुन्छ यति बेला?
2: यति बेला तपाईँहरूको प्रोग्राम सुन्दै र भैँसी चराउँदै हजुर।
1: ए भैँसीकै साथमा हुनुहुन्छ होइन, चराउँदै?
2: हजुर हजुर
1: हजुर। कति नजिक छ जङ्गल त्यहाँनिरबाट?
2: पारी चितवन जिल्ला, वारी नवलपुर जिल्ला है, नारायणीको साँध हो।
1: अनि वरिपरि रुखहरू छ, जङ्गल छ,
2: मजाले छ हजुर,
1: गाई बस्तु चर्नको लागि छ नि
2: हजुर हजुर
1: है। जे भए पनि वस्तुको वस्तुभावसँग चलाउँदै हुनुहुन्छ, गोठाला जाँदा पनि फोन गर्नुभयो, फोन पनि लाग्यो। अब साँझ घर जाने बेला भैँसी टन्न अगाडि जान्छ हो?
2: हजुर टन्नै हो।
1: कति आनन्द, सम्झना सन्देशतिर लागौँ है त।
2: ल सर्वप्रथम नेपाल रेडियोलाई है, त्यसपछि हाम्रो रुकुमुडी पोखरेलजीलाई, ओमुडी सबकोटा, नरेन्द्र रिमाल, राजाराम राय माझी, मन्जु थापा, रामबहादुर खड्का, अनि मलाई नचिने जमिनजनालाई हजुर है।
1: हजुर छुट्यौँ त? हस् त बाबाई। साजन महतो नवलपुरबाट हुनुहुन्थ्यो, हाम्रो माझबाट गइसक्नु भएको छ, सम्झना व्यक्त गरेर, सम्झना सन्देश मनभरि छ भने आउनु सक्नुहुन्छ। 42 11 721, 42 11 736, यी दुवै टेलिफोन नम्बर तपाईँका लागि खुल्ला गरेका छौँ। तपाईँ आउने बाटो यही नै हो, हामीले भनिरहँदा कोही आएको सङ्केत मलाई प्रविधि कन्ट्रोल रुमबाट लक्ष्मणजीले गराउँदै हुनुहुन्छ। फेरि पनि कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
3: हेलो डाक्टर नमस्ते।
1: हजुर हजुर नमस्कार नमस्कार
3: हजुर।
1: को बोल्दै हुनुहुन्छ होला?
3: म सरकारी
1: पक्कै पनि यो आवाज स्याङ्जाकै हो होइन? त्यस्तै आइरहेछ, तपाईँको टेलिफोन त्यस्तै छ जस्तो छ, एकदमै स्याङ्जाबाट हुनुहुन्छ नरेनजी।
3: हजुर
1: सन्चै हुनुहुन्छ? ठिक ठाक छ। तपाईँको टेलिफोन अलिकति नोइज छ जस्तो लाग्छ, सम्झना सन्देश लाग्यो है, कट्न सक्छ फेरि।
3: हजुर हुन्छ, हाम्रो जीवन काटी हुन्छ त्यसले गर्दा उहाँलाई पनि धेरै सम्झ भगवान् उहाँलाई पनि सम्झेँ, अनि हाम्रो नदी खसी आठ बसेस, अनि बहिनीहरू खोज्छ

0: हस् त बाबा, स्याङ्जादेखि नरेन्द्र रिमाल हामीसँग हुनुहुन्थ्यो, हाम्रो माझबाट गइसक्नु भएको छ। अलिकति उहाँको टेलिफोन नोइस आयो, हामी कामना गरौँ यसरी टेलिफोन लगाइसकेपछि क्लियर आओस्, हाम्रा आदरणीय श्रोताका टेलिफोन राम्रोसँग लागोस् भन्ने कामना गर्दै फेरि पनि को हुनुहुन्छ उहाँलाई स्वागत गर्छु। हेलो,
1: नमस्ते। हजुर
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला? शुभ नाम।
1: म यहाँ काभ्रे रोसी गाउँपालिकाबाट जीवन सहयात्री।
0: हजुर जीवनजी, के छ हालखबर?
1: हालखबर राम्रै छ, तपाईँहरूको?
0: एकदम ठिकठाक छ, काभ्रेको रोसीमा हुनुहुन्छ यहाँ।
1: हजुर
0: के छ त नि रोसीतिरको खासै? अझ काभ्रे रोसी भन्ने बित्तिकै त यात्राको कुरा जोड्न मन लाग्छ, वास्तवमा त्यो रोसी खोलाले कति दुःख दिन्छ होइन?
1: पानी आयो भने दुःख दिन्छ,
0: पानी आयो भने मजाले खोलै खोला हिँड्ने गाडीहरू चुप्प लाएर बस्नु पर्ने हुन्छ होइन त? हजुर, अहिले चाहिँ ठिक छ यति बेला?
1: अहिले चाहिँ पानी आएको चाहिँ यहीँ चाहिँ आएको छैन, यो माथि यो लेक साइडतिर चाहिँ आइरहेको भए चाहिँ नजानौ होइन?
0: हजुर,
1: म बसिराखेको ठाउँतिर चाहिँ अहिले पानी पनि आएको छैन, घाम पनि लागेको छैन।
0: फेरि ठाडा खोलाहरू त टक्क माथि सिरानमा पानी पऱ्यो भने भल भेल मजासँग आउँछ होइन, बाढी आउँछ है? हजुर, अब बर्खा बिस्तारै लाग्दैछ, लाग्छ पनि
1: बर्खाको बेलामा अलिकति होसियार हुनु होला
0: त्यो बा हो, पुलिस प्रशासनसँग बुझेर मात्रै यात्रा गर्नुपर्ने हुन्छ।
1: भनेको मान्नुहोस्, पुलिस प्रशासनलाई अलिकति हेर्ने पेल्ने थर्काउने नगर्नु होला होइन, यो गर्नु थाल्यो भने तपाईँले आफै चाहिँ विनाश निम्त्याउने हो।
0: हजुर,
1: सबैतिर भनौँ न, यो अस्ति नै यो रोल्पातिर पनि खरे खोलाले बगाएर बाल बालिकाहरू लगेछन्, हिजो अस्तिको दिन यो ताल बाराहीतिर होला, यो फेवतालमा एउटा बच्चा डुबेर डेड भएको रहेछ। अलिकति होसियार गर्नुहोस्, पौडी खेल्ने साथीहरूले होसियार गर्नुहोस्, स्कुल जाने बालबच्चाहरूलाई स्कुललाई पठाइदियो, घरमा बस्ने बाबुआमाको काम सकियो नभन्नुहोस्, स्कुललाई पढाउने शिक्षकले पनि स्कुलबाट छुट्टी भयो अब पढाउनु मेरो काम सकिहाल्यो अब छोडिदियो भनेर त्यो ढुक्क नहुनुहोस्, राम्रोसँग सम्झाउनुहोस् बच्चाहरूलाई, होमवर्क गरिनुहोस् भनेर दिनौँ हामी घरबाट, आमा बाउले पनि प्रेसर दिन्छ, स्कुलको टिचरहरूले के होमवर्क गरेर ल्याए कि ल्याइनुहोस् भनेर सोध्नुहुन्छ, त्यो सोध्दा त्यो सँगसँगै सोद्धाखेरि घरको आमा बाउ स्कुलको टिचरहरूले पनि खोलामा नजाऊ, पौडी नखेल, अनि बाटोघाटो हिँड्ने अलिकति होसियार भएर हिँड, मान्छे नचिनेको मान्छेले दिएको चिजहरू नखाऊ, अपरिचित व्यक्तिहरूले दिएको चिज केही पनि नखाऊ भनेर यो चाहिँ सिकाउनु होला भन्छु म होइन।
0: अलिकति
1: अवस्थाहरू अलिक जटिल छ अहिले बर्खाको बेलामा, खोलाबारीको जटिल त छँदैछ अहिले, मान्छेको पनि प्रत्येक ठाउँ ठाउँमा जटिल, र के भन्छु भने जनावर भन्दा पनि खतरा मान्छे भएको छ अहिले, अलिकति हामीले घरमै केही चाहिँ शिक्षा दियौँ, स्कुललाई पनि यो सचेत हुने सचेत गराउने काम चाहिँ स्कुलको टिचर प्रत्येक टिचरहरूलाई मैले यहीँबाट भन्छु, रेडियो सुनिराख्नु भएको छ भने तपाईँहरूले होमवर्क पढाउनुभन्दा अगाडि वा पछाडि त्यसमा केही जोडेर यो चाहिँ चिजहरू नचिनेको मान्छेले अपरिचित व्यक्तिहरूले दिएको चिज नखानुहोस् नखाऊ, मोटरसाइकल वा केहीमा जाउँ भन्दा नचढ्नु नजानु भनेर यो चाहिँ राम्रोसँग सम्झाउने कोसिस गर्नु होला भन्छु म।
0: हजुर हजुर, पक्कै पनि सबैले विवेक पूर्ण तरिकाले काम गर्नुपर्ने हुन्छ होइन? अब हामी सम्झना सन्देशतिर लागौँ है त।
1: तपाईँलाई, टेक्निसियन मित्रलाई, अनि मेरो साथीहरूमा कला लिम्बू, ओमडी सापकोटाजी, कोमल राईजी, सुनो राईजी, यता गरिमा राई, रूपा राईजी, सम्पूर्ण साथीहरूले जहाँ जहाँ बसेर सुन्नु भएको छ, जहाँ जहाँ बसेर चाहिँ रेडियोहरू सुन्नुहुन्छ, देश विदेशमा रगत पसिना बगाएर पनि आफ्नो व्यक्तिगत डिप डिप हुँदा पनि रेडियो सुनेर चाहिँ साथ दिनुहुन्छ, उहाँहरू सम्पूर्ण साथीभाइहरूलाई सबैको भलो होस्, सबैको जय होस्, यो महिनाभरि जन्म बर्थडे मनाउनेहरूको ह्याप्पी बर्थडे टु यु भन्दै छुट्टी, जय प्रेम, जय बुद्ध, जय पशुपतिनाथ।
0: जीवन सहयात्री काभ्रेबाट हामीसँग हाम्रो माझबाट गइसक्नु भएको छ। अब एउटा टेलिफोन पछि साङ्गीतिक कोसेल राख्नेछु, कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
2: हजुर रुक्मणीजी नमस्कार।
0: हजुर हजुर नमस्कार
2: रुक्मणीजी, म ओमणी सापकोटा आए हिँड, आज धेरै खर भनिनँ मैले,
0: अल्छी लाग्यो?
2: होइन मलाई अलिकति घाँटीमा समस्या छ क्या
0: हजुर, भनेपछि अलिकति तातो पानी नुन हालेर कुलकुल गर्ने होइन, साँझ बिहान गर्दाखेरि कम हुन सक्छ। अहिलेको आँप खाइहाल्यो भने पनि घाँटी दुख्छ है ओमरजी?
2: हजुर, यो आँपले आँपले नै हो रुक्मिणीजी, मैले आँप खाएँ त घरै थियो, त्यसो भएर बजारको त होइन घरकै हो, त्यही पनि त्यसले पनि अलिकति घन्टी मेरो छातीमा अलिकति असर गर्यो।
0: अब धेरै कुरा गरेन, सम्झना सन्देश लागौँ त।
2: सर्वप्रथम त हजुरलाई नै मिठो सम्झना गरेँ, अनि उतापट्टि फोन उठाएर सहयोग गर्नुहुने मित्रको लागि, अनि हाम्रो रेडियो नेपालमा जति पनि तपाईँहरू कार्यरत आरजीहरू हुनुहुन्छ सम्पूर्णलाई मिठो सम्झना साथी नमस्कार। अनि मेरो साथीहरू भन्नुपर्दाखेरि नरेन्द्र रिमाल, सार्दन महतो, सुमी लिम्बु, विमल एम्फू, मुना राई लिम्बु, निशालामा दोलखा चरीकोट, गगन तेरथुमे, रामबहादुर खड्का, सुखराम लामा, जीवन सहयात्री, नगेन्द्र रिजाल, गणेश श्रेष्ठ, रामबहादुर खड्का, रत्नबहादुर थापा, चन्द्र बस्नेत, मुरारी कोइराला, पश्चिम चितवन, मेगौली एयरपोर्ट भन्दैमा हजुरको यस पछाडिबाट बिदा हुन्छु। रुक्मिणीजी नमस्कार है त।
0: हस्त बाबाई। ओमबडी सापकोटा नवलपुरबाट हुनुहुन्थ्यो, हाम्रो माझबाट गइसक्नु भएको छ। अब साङ्गीतिक कोसेल राख्छु, रोशन केसी, दुर्गा खरेल र प्रवीण बेडुवालको स्वरमा, रचना सङ्गीत अर्जुन पोखरेलको छ। यो गीतपछि म तपाईँका टेलिफोन रिसिभ गर्नेछु।

0: कार्यक्रम सम्झना सन्देशमा छौँ। सम्झना सन्देशमा अब भने हामी टेलिफोनतर्फ लाग्छौँ। हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो,
1: नमस्कार रूपनज्यू, आराम हो?
0: हजुर नमस्कार, आरामै छु। को बोल्दै हुनुहुन्छ होला, यहाँको शुभ नाम?
1: म त फर्निबाट रमेश भाइ हो।
0: हजुर हजुर, पक्कै पनि रमेशजी, के छ हालखबर?
1: एकदम ठिकै, बाँचेकै छु।
0: बाँच्नु पर्यो नि, बाँच्नु नै ठुलो कुरो हो होइन, नत्र भए त सकिगयो नि संसारै।
1: पक्कै पनि हजुर
0: है, बाँच्नु पहिलो सङ्घर्ष बाँच्नको लागि, त्यसपछि रमाउनु पर्छ होइन, जीवन काट्नको लागि। दुःख सुख आउँछ जान्छ, वास्तवमा जसरी आउँछ त्यसरी जान्छ, धैर्यता पनि हामीभित्र हुनुपर्छ है। हजुर अहिले सुन्दै हुनुहुन्छ?
1: पक्कै पनि सुन्दैछु
0: हजुर।
1: फोन आउँदा आउँदा टढाइ गरेर दोस्रो भयो कि तेस्रो भयो जस्तो
0: लाग्न त लाग्यो नि त है त। अब सम्झना सन्देशतिर लाग है त।
1: तपाईँ छैन आज केही
0: छैन छैन
1: हजुर, लगायत मेरो मयम बाबा सबै सबैलाई
0: सबैको लागि हस् त छुट्यौँ हजुर। हस् भाइ, रमेशजी हुनुहुन्थ्यो हामीसँग फर्पिङबाट, हाम्रो माझबाट गइसक्नु भएको छ, छुट्टिसक्नु भएको छ। म फेरि पनि टेलिफोनतर्फ लाग्छु, कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
2: हेलो दिदी नमस्ते।
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला, शुभ नाम तपाईँको?
2: म गोर्खाबाट हो नि, बिमला लामा, धेरै दिन पछाडि।
0: बिमला लामा गोर्खाबाट? हजुर, टक्क लाएर गोर्खाको आवाज आयो
2: फोन लाग्नै गाह्रो हुन्छ,
0: कस्तो गाह्रो होला त। अनि तपाईँले फोन लाग्न गाह्रो हुन्छ भन्दाखेरि साँच्चै क्या, हाम्रो मुटु चसक्क दुख्छ क्या,
2: के होइन? प्रोग्राम त सुनिरहेकै हुन्छु, तर फोन लाउन कोही बेला चाहिँ अब सुनेर साथ दिन्छ, अब भ्याउने बेलामा चाहिँ, नभ्याउने बेलामा चाहिँ, त्यस्तो त्यस्तै हो। तर
0: वास्तवमा यहाँनिर
2: धेरै नै हुन्छ, फोन लाग्न गाह्रो गाह्रो हुन्छ कि।
0: एकदमै तपाईँहरूलाई दुःख नहोस्, सजिलै फोन लागोस् भन्ने कामना गर्छौँ हामी। अलि अलि गाह्रो भयो भन्नु भने, ओहो गाह्रो नभइदिए भए हुन्थ्यो भनेर सोध्छौँ हामी होइन, सहजताका कुरा गर्छौँ हामी। तर पनि अब प्रविधि हो, कहिले काहीँ फाट्टा लाग्छ, कहिले काहीँ फेरि अलिकति सकसै हुन्छ है।
2: आज चाहिँ फर्स्ट टाइमबाटै सुनेर हानिराखेको थियो, तर अहिले चाहिँ ट्याक्कै लाग्यो।
0: हजुर कस्तो छ मौसम गोर्खाको यति बेला?
2: हिजो अस्ति चाहिँ घाम एकदम चर्को चर्को घाम थियो, हल्का हल्का पानी बेलुका बेलुका परेको थियो, आज चाहिँ हल्का शीतल शीतल एकदम राम्रै छ भन्नुभयो।
0: हजुर हजुर, अब सम्झना सन्देशतिर लागौँ है त।
2: फर्स्ट अफ अलमा हजुरकै लागि, अनि प्राविधिकमा हुने को हुनुहुन्छ उहाँको लागि,
0: रेडियो नेपाल
2: होल टिमको लागि, र मलाई बिमला लामा भनेर जति पनि साथीहरूले चिन्नुहुन्छ, र मेरो घर फ्यामिलीको लागि, र चितवनतिर भएको साथीहरूको लागि, लम्जुङतिर भएको साथीहरू, उता के भन्छ दाङतिर भएको साथीहरूको लागि, र गोर्खावासीको लागि, सम्पूर्ण साथीहरूको लागि भन्दै छुट्टिन्छु। नमस्ते,
0: बाई बाई। बिमलाजी हुनुहुन्थ्यो गोर्खाबाट, हाम्रो माझबाट गइसक्नुभयो, छुट्टिसक्नुभयो। म आजको अन्तिम कलरको टेलिफोनतर्फ लाग्दैछु, यसपछि भने हामी छुट्टिनेछौँ। कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
3: हेलो हजुर नमस्ते।
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला, शुभ नाम तपाईँको?
3: हजुरको हजुरसँग कुरा गर्न मलाई धेरै पछि सम्झना आयो, हजुर म कुरा गर्न पाएँ, फोन लाग्यो ठ्याक्कै।
0: हजुर शुभ नाम भन्नुहोस् न एकचोटि।
3: म पुरुषोत्तम पोखरेल।
0: हजुर कुन्ठाबाट होला पुरुषोत्तमजी?
3: म चापागाउँबाट।
0: पोखरेलै पढ्नु भएछ फेरि है?
3: त्यही भनेर त हजुर कुरा गर्न, म धेरै अगाडि पनि कुरा गरेको थिएँ।
0: हजुर
3: अनि त्यहाँबाट चाहिँ आज यसो सम्झना आयो, हजुरसँग कुरा गर्नु पर्यो भनेर, अनि यसो कुरा गर्नु मन भयो, अनि त्यहाँ कुरा गर्न। हजुर सन्चै छ नि?
0: एकदम ठिकठाक छ, जे
3: पनि परिवार आरामै हो नि,
0: एकदम ठिकठाक छ। चापा गाउँबाट तपाईँ हामीसँग हुनुहुन्छ यतिखेर होइन त?
3: यतिखेर हजुर
0: हजुर, चापा गाउँको ठ्याक्कै चापा गाउँमै हुनुहुन्छ।
3: हाम्रो त्यो बहिनी रिता थियो नि,
0: रिता हो,
3: रिता बहिनी थाहा छ सबै, पुग्ने हाम्रो पुरुषोत्तमजीले फोन गर्नुभएको।
0: हस् हस् म रितालाई, रिताजीलाई भन्छु है त, आज टेलिफोन गर्नुभएको थियो, तपाईँलाई पनि सम्झिरहनु भएको थियो भनिदिन्छु। अब हामी
3: खासी हजुरसँग म बोल्न धेरै मन इच्छा थियो कि, ठ्याक्कै फोन पनि घन्टी हामी गरेको लाग्यो,
0: लाग्यो
3: लाग्छ कि लाग्दैन भनेर, हजुरले एकचोटि आएका बेलामा यसो पस्नु होला भन्नुभएको थियो, आउनु फुर्सद नभएर।
0: त्यही त आएपछि यसो मौका पारेर रेडियो नेपाल छिर्नुभयो भने हेर्न पाइन्छ कस्तो छ, रेडियोमा बोल्ने ठाउँ देख्न पाइन्छ,
3: थाहा छ
0: यसको मतलब पहिला आइसक्नु भएको छ तपाईँ ए हजुर हजुर हजुर
3: अहिले त्यो सबै हट्यो अनि मेरो अफिस छैन अहिले
0: हजुर हजुर ठिक छ अब जे छ जे छ रमाइलो मान्नुपर्छ जे छ त्यहीमा रमाउनु पर्छ होइन त घरमै बसेर पनि कति गर्न सकिन्छ हजुर पुरुषोत्तमजी अब हामी सम्झना छन् त्यस्तरी लागौँ आज अन्तिम कलर तपाईँ हो नि
3: अग्निको हुनु रहेछ होइन
0: हजुर
3: त्यही त हाम्रो सबै हाम्रो टेक्निसियन हाम्रा सबै साथीहरू रेडियो नेपालका सबै अब मलाई चिन्ने सबै मेरो घर चाहिँ खोटाङ हो
0: हजुर
3: खोटाङतिर पनि सबैलाई मेरो नमस्कार छ अनि त्यहाँबाट मलाई जो जो भनेर पुरन पोखरेल भनेर चिन्नुहुन्छ सबैलाई मेरो नमस्कार र हजुरलाई हजुरको परिवार र सबै फ्यामिलीलाई मेरो नमस्कार छ
0: हजुर हस् छुट्टी है त
3: साह्रै
0: हस् हस् भाइ पुरुषोत्तम पोखरेल चापा गाउँबाट हामीसँग हुनुहुन्थ्यो हाम्रो माझबाट गइसक्नु भएको छ छुट्टिसक्नु भएको छ आजको अन्तिम कलर उहाँ हुनुभयो अब भने छुट्टिने बेलाको सङ्केत आइसक्यो परवीन बेडुवाल र प्रतिमा केसीको स्वरमा रहेको गीत तपाईँहरूमा आज सुम्पन चाहन्छु रचना सङ्गीत सिएल शर्माको रहेको छ यो गीत सुम्पदै आज हामीलाई टेलिफोन गरेर साथ दिनुहुने रेड नेपाल सुनेर साथ दिनुहुने र मलाई प्रविधि कन्ट्रोल रुमबाट साथ दिने प्राविधिक मित्र लक्ष्मण विष्टलाई तपाईँहरू सबै सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु अर्को हप्ता कार्यक्रमको साथमा आउने बाचासहित म रुक्मिणी पोखरेल पनि छुट्टिने अनुमति चाहन्छु यो गीतपछि केही सूचना सन्देश सुन्नुहुनेछ त्यसपछि ठिक 3 बजे 3 बजेको समाचार नेपालीमा सुनिसकेपछि 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ सुन्दै गर्नुहोला रेडियो नेपाल हस्त नमस्कार।

0: सडकमा कोरिएका प्रत्येक लेन दुर्घटनाबाट बच्नका लागि कोरिएका हुन्, तसर्थ लेन अनुशासनको पूर्ण पालना गरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौँ।
4: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 9853745701 र 9853745702 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, वाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौँ, भविष्य सुरक्षित बनाऊ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: नमस्ते झाँक्री दाई।
6: नमस्ते, के भएर ल्याउनु पो बाबुलाई?
5: हेर्नुहोस् न झाँक्री दाई, 2 दिनदेखि ज्वरो आइरहेको छ, घटेकै छैन, केही लागु भागु जस्तो छ। हजुरले राम्ररी हेरिदिनु पर्यो।
6: यो बाबुको मैले नारी पनि हेर्यो, आखिर पनि हेर्यो, यो त हामी झाँक्रीले निको पार्ने रोग होइन त, तुरुन्तै अस्पताल लागिहाल्नुहोस्।
5: हो र डाक्टर साहब नमस्कार, लौ न, मेरो बाबुलाई हन्नहनी ज्वरो आइरहेको छ, जसरी हुन्छ ठिक गरिदिनु पर्यो।
7: नहातिनुस् आमा, उपचार गर्छौँ, ढुक्क हुनुहोस्।
5: हस् डाक्टर साहब।
7: धन्न समयमै ल्याउनु भएछ। जापानिज इन्सेफलाइटिस रोग लामखुट्टेको टोकाइबाट हुन्छ। समयमै उपचार नपाएकाले यस रोगका कारण नेपालमा 3 जना संक्रमित मध्ये 1 जनाको मृत्यु हुने र अर्का 1 जनाको पक्षघात हुने तथ्याङ्क छ। तसर्थ समयमै अस्पताल लान सके यो रोगबाट बस्न सकिन्छ। यसका साथै आफ्ना बाल बालिकालाई 12 महिनाको उमेरमा जापानिज इन्सेफलाइटिस विरुद्धको खोप लगाऊ। खोप निशुल्क छ, सुरक्षित छ र यसले जीवन रक्षा गर्छ। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। राष्ट्रका सवालमा सिङ्गो देश एक ठाउँमा उभिनुपर्नेमा प्रतिपक्षी दलका सांसदहरूको जोड। प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने अडान कायमै। कर हेरफेर सम्बन्धी आफूमाथि लागेको आरोप भ्रामक भएको अर्थमन्त्री डाक्टर सोडिम वाग्लेको प्रष्टोक्ति। बाँकीमा धान रोपाईको समय नजिकै जाँदा मलको अभाव, किसानहरू चिन्तित। र पश्चिम एसियामा बढ्दो सङ्कटको कूटनीतिक समाधान गर्न संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको आग्रह। समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिको विषयमा परराष्ट्र मन्त्री शिशिर खनालले दिएको स्पष्टीकरणमा आफूहरू सन्तुष्ट नरहेको बताउनु भएको छ। प्रतिपक्षी दलका सांसदहरूले राष्ट्र र राष्ट्रियताका सवालमा सांसद र सिङ्गो देश एक ठाउँमा उभिनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री शाहले सदनमा नै आएर जवाफ दिनुपर्ने र अभिव्यक्ति सच्याउनुपर्ने बताउनुभयो। बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले राष्ट्रियता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय हित र परराष्ट्र नीतिका बारेमा सत्ता पक्ष र विपक्ष हुन नहुने तथा सिङ्गो देश एक ठाउँमा उभिनुपर्ने भन्दै दुई भागमा विभाजित देखिनु विडम्बना र गम्भीर विषय भएको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सदन चलाउन प्रधानमन्त्री शाहले दिएको गैर जिम्मेवार अभिव्यक्तिलाई प्रधानमन्त्री आफैले स्पष्ट पार्नुपर्नेमा आफूहरूको अडान कायम रहेको बताउनुभयो। बैठकको सुरुको समय लिएर श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति उहाँले सदनमा नै आएर सच्याउनु पर्ने र संसदको नियमावलीका सबै नियमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेर सदनलाई मर्यादित रूपमा सञ्चालन गर्नुपर्ने विषयमा सभाको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञान बहादुर साईले इभी गाडी आयातका सम्बन्धमा शङ्का देखिएकाले संसदीय छानबिन समिति आवश्यक रहेको छानबिन समितिमा अर्थमन्त्री डाक्टर सोडिम वाग्लेलाई काम गर्न नदिन नभई स्पष्ट हुनका लागि माग गरिएको बताउनुभयो। सांसदहरूले झापादेखि ताप्लेजुङसम्मको मेची राजमार्ग विस्तारको सूचनाले लाखौं मानिस घरबारविहीन बन्ने अवस्था रहेको र आम मानिस त्रसित बनेको भन्दै समस्या समाधान गरेर मात्रै अगाडि बढ्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले सरकार कोठा खाली छ भनेर दिपा नेपाली माइती घरमा 54 दिनदेखि धरनामा बसेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जातीय विभेदका कारण कोठा नपाएर सत्यग्रह बस्नुपर्ने अवस्था अन्त्य गर्ने गरी समस्या समाधान गर्न माग गर्नुभयो। प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि छलफल भइरहेको छ। सत्तापक्षी दलका सांसदहरूले बजेट आर्थिक पुनरुत्थान, कल्याणकारी राज्य, सामाजिक न्याय र समावेशी विकासमा टेकेर आएकाले सकारात्मक रहेको बताउनुभयो। बैठकमा सरकारी कर्मचारीको तलब वृद्धि भए पनि महँगी नियन्त्रण हुन नसक्दा आम जनता मारमा परेकाले महँगी नियन्त्रणमा ध्यान जान सक्नुपर्नेमा सांसदहरूले जोड दिनु भएको छ। प्रतिनिधि सभाको बैठकमा आजै अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले बजेटमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुने कार्यसूची छ। अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै बैठकमा अर्थमन्त्री वाग्लेले नेपाल राष्ट्र बैङ्क तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। परराष्ट्र मन्त्री शिशिर खनालले भर्खरै सम्पन्न गर्नुभएको भारत भ्रमणबारे राष्ट्रिय सभालाई जानकारी गराउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा विशेष समय माग गरी परराष्ट्र मन्त्री खनालले नयाँ सरकारको औपचारिक प्रतिनिधित्व गर्दै भएको छिमेकी मित्र राष्ट्र भारत भ्रमणले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाएको बताउनुभयो। मन्त्री खनालले भ्रमणमा नेपाल भारत द्विपक्षीय सम्बन्धका आर्थिक सहकार्य, कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन, साझा सुरक्षा चासो, खेलकुद र जनस्तरीय सम्बन्ध जस्ता विषयमा उपलब्धिपूर्ण छलफल भएको बताउनुभयो।
1: सरकारको औपचारिक प्रतिनिधित्व गर्दै भएको यस भ्रमणबाट नेपाल र भारत बीचको मैत्रीपूर्ण र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुगेको मैले विश्वास लिएको छु। भ्रमणका क्रममा डाक्टर एस जयशङ्करसँग औपचारिक भेट र प्रतिनिधि मण्डल स्तरीय वार्ता सम्पन्न भएको छ। द्विपक्षीय वार्तामा व्यापार तथा आर्थिक सहकार्य, कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन, साझा सुरक्षा चासो, सीमा व्यवस्थापन, खेलकुद र जनस्तरीय सम्बन्ध अभिवृद्धि जस्ता विषयहरूमा ठोस छलफल भएको छ। दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा समेत विचार आदान प्रदान गरिएको छ।
0: नेपाल भारत बीच अन्तर्देशीय लाइन भुक्तानी, भूकम्पपछि निर्माण भएका परियोजना हस्तान्तरण लगायतका 3 संयुक्त घोषणा गरिएको पनि परराष्ट्र मन्त्री खनालले राष्ट्रिय सभाको बैठकलाई जानकारी गराउनुभयो। यसै गरी परराष्ट्र मन्त्री खनालले जेठ 17 गते प्रतिनिधि सभामा सांसदहरूसँगको प्रश्नोत्तरको क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले दिनुभएको अभिव्यक्ति नेपाल भारत बीचको क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित भएको स्पष्ट पार्नुभयो। उहाँले नेपाल र भारत बीचको सीमा विवाद समाधान को लागि सीमा क्षेत्रमा दुवै देशका प्राविधिक टोलीले काम गरिरहेको बताउनुभयो। नेपाल र भारत बीचको घनिष्ठ सम्बन्धको मर्म र भावना अनुरूप कूटनीतिक वार्ताको माध्यमबाट दुई देश बीचको सीमा विवाद समाधान गर्न सरकार प्रतिबद्ध रहेको पनि परराष्ट्र मन्त्री खनालले स्पष्ट पार्नुभयो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सीमाका सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा दिनुभएको अभिव्यक्ति राष्ट्रहित विपरीत भएको भन्दै सच्याउन माग गर्नु भएको छ। बैठकमा नेपाली काङ्ग्रेसका सांसद कमला पन्थले प्रतिपक्षी दलहरू सरकारलाई सहयोग गर्न तयार रहेको बताउँदै राष्ट्रियताका सवालमा पक्ष प्रतिपक्ष भएर कोही पनि विभाजित हुन नहुने बताउनुभयो। नेकपा एमालेका सांसद प्रेमप्रसाद दङ्गालले सिमानाका भारतले ठूला संरचनाहरू निर्माण गरेर सिमानाकामा भारतले ठूला संरचनाहरू निर्माण गरेर हेप्दै आएको सन्दर्भमा भारत स्वयंले नभनेको विषयमा प्रधानमन्त्रीले दावी गर्नु गलत भएको बताउनुभयो। राष्ट्रिय सभाको बैठक जारी छ। बाँकेमा धान रोपाईको समय नजिकै जाँदा किसानहरू मल, बिउ तथा कृषि सामग्रीको अभावसँगै महँगो इन्धनको मारमा परेका छन्। समयमै आवश्यक मल नपाउँदा र खेतीको लागत बढ्दै जाँदा किसानहरू चिन्तित बनेका छन्। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
2: धान खेतीको मुख्य सिजन सुरु भएसँगै बाँकेका किसानहरू आवश्यक रासायनिक मल सहज रूपमा उपलब्ध नहुँदा समस्यामा परेका छन्। मल अभावका कारण धेरै किसानले भारतबाट मल ल्याउन बाध्य भएका छन्। तर पछिल्लो समय सीमावर्ती क्षेत्रमा कडाई बढाइएकाले त्यहाँबाट पनि मल ल्याउन कठिन भएको किसानहरूको गुनासो छ। खजुराकी कृषक अनिता शर्मा,
3: अहिले चाहिँ बिउ राख्ने सिजन भयो, भने अनुसार बिउ पनि पाइएन, खेती लाउने बेलामा भने मल पनि पाउँदैन, समस्या हुन्छ।
2: मल अभाव सँगै खेतीको लागत पनि बढेको किसानहरूको भनाई छ। विशेष गरी डिजेलको मूल्य वृद्धिले खेत जोत्न प्रयोग हुने ट्र्याक्टरको भाडा महँगिएको छ। खेतीपातीको खर्च बढ्दै जाँदा किसानहरूले सरकारसँग राहतको माग गरेका छन्। कृषक रेशमा बेहना,
4: पानी सानी मिलन नाइ, समस्या आएगा है, और तेल सब महँगाएगा है, कस्ते करा जाए, खाद वाद मिलत नाइ है।
2: बाँकीमा करिब 53,826 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय नेपालगञ्जका अनुसार जिल्लामा वार्षिक रूपमा करिब 7,000 मेट्रिक टन युरिया, 4,000 मेट्रिक टन डिएपी र 2,000 मेट्रिक टन पोटास मल आवश्यक पर्छ। तर हालसम्म आवश्यकता भन्दा निकै कम मात्रामा मल प्राप्त भएको छ। आवश्यक मल सहज रूपमा नपाउँदा भारतबाट ल्याउनु पर्ने बाध्यता रहेको कृषक सियाराम वर्मा बताउनुहुन्छ।
5: मल भी नै मिल रहा है किसानका लिए पूरा अभी समस्या, धान के लगाव लागते माई चुका है, और भी ट्रैक्टर भी नहीं मिल रहा है, समस्या बहुत ढेर है यहाँ।
2: कृषि सामग्री कंपनी लिमिटेड शाखा कार्यालय का प्रबंधक पुष्पराज श्रेष्ठ का अनुसार केन्द्र बाट पर्याप्त परिमाण में मल आपूर्ति हुन नसक्दा वितरण में समस्या देखिएको हो।
6: ईरान में युद्ध भएको हुनाले हाम्रो टेन्डरहरु भर्नमा ठेकेदारहरुले असहज मानेर नपारेको अवस्था छ अहिले। खास गरेर यहाँ जिल्लालाई चाहिने हिसाबले मल त पर्याप्त आउँदैन, चाहिने जति सरकारसँग पुँजी पनि नहुने हुनाले खरिदको हिसाबले हामी कहाँ प्राप्त हुने मल पालिकाको सिफारिसमा स्थानीय तहलाई किसान
2: बाँकेमा धान रोपाईको मुख्य समयमा नै मल अभाव दोहोरिँदा किसानहरू निराश बनेका छन्। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
0: रिपोर्ट पछि बाँकी समाचार। अर्थमन्त्री डाक्टर सोनी मवाग्लीले आफूमाथि लागेको कर हेरफेर सम्बन्धी आरोप भ्रामक तथा अपमानजनक भएको बताउनु भएको छ। सार्वजनिक लेखा समितिको आज सिंहदरबारमा बसेको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लीले अर्थ विधेयकमा केही सामान्य त्रुटि रहेको र सच्याउने क्रममा कर्मचारीबाट भएको प्राविधिक भूललाई मन्त्रालयको अभिभावकको रूपमा आफूले संसदमा लिखित रूपमा स्वीकार गरिसकेको बताउनुभयो। यस्तै विद्युतीय सवारी साधनको भन्सार जाँच पाँचका सम्बन्धमा हालै उठेका प्रश्नहरूको जवाब दिनुहुँदै अर्थमन्त्री डाक्टर वाग्लेले विद्युतीय सवारी साधन सम्बन्धी करका दरमा गरिएको परिवर्तन सड़क विकास शुल्क घटाउने तथा सस्तो बनाउने उद्देश्यले गरिएको स्पष्ट पार्नुभयो। सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूले विद्युतीय सवारी साधनको भन्सार जाँच पास सम्बन्धी समस्याको निरूपणका लागि मन्त्रालय अन्तर्गत नभई सार्वजनिक लेखा समितिबाट नै उपसमिति गठन गरी छानबिन प्रक्रिया अघि बढाइनुपर्ने माग राख्नुभयो। अछामको कमल बजारमा सहरी आँखा केन्द्र स्थापना भएसँगै स्थानीय स्तरमै नागरिकलाई आँखा स्वास्थ्य सम्बन्धी सेवा लिन सहज भएको छ। अछामबाट संवाददाता हिक्मत बहादुर नेपालीको रिपोर्ट।
7: जिल्लाको पूर्वी क्षेत्र कमलबजारमा सहरी आँखा केन्द्र सञ्चालनका लागि नेपाल आँखा कार्यक्रम तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँ, नेपाल नेत्रज्योति संगेटा अस्पताल कैलाली र कमलबजार नगरपालिका बीच सम्झौता भएको छ। त्रिपक्षीय सम्झौता भएर 2081 साल वैशाख 1 गतेबाट सञ्चालन भएको सहरी आँखा केन्द्रबाट हालसम्म 3203 नागरिकले आँखा स्वास्थ्य सम्बन्धी सेवा लिएका छन्। कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ शाह ढकाल:
8: आँखा उपचार केन्द्रले मासिक 70-80 हजार चस्माबाट
7: सहरी आँखा केन्द्र कमल बजारमा सञ्चालन आएपछि यस क्षेत्रका नागरिकले आँखा स्वास्थ्य सम्बन्धी उपचार लिन बाहिर जानुपर्ने बाध्यता हटेको बताउनुहुन्छ। सहरी आँखा केन्द्र कमल बजारमा कार्यरत नेत्र सहायक लक्ष्मी पौडेल:
9: सेवा ग्राहीहरू कमल बजारदेखि मात्रै नभएर डकारी, तुर्मखा, विनायकबाट पनि आउने गर्नुहुन्छ। यहाँका नागरिकलाई चाहिँ बाहिर मङ्गलसेन, साफे, धनगढी त्यहाँ चाहिँ जानु पर्दैन। बिरामीहरू चाहिँ एकदमै खुसी हुनुहुन्छ।
7: केन्द्रबाट आँखा स्वास्थ्य सम्बन्धी के कस्ता सेवा प्रदान हुन्छन् त? सहरी आँखा केन्द्र कमल बजारका फिल्ड सहायक खगेन्द्र प्रसाद उपाध्याय:
10: यहीँबाट आँखा सम्बन्धी प्राथमिक उपचारको सेवाहरू हुन्छ, नयाँ चस्माहरू बनाउने र पुरानो चस्माहरू मर्मत गर्ने, चेन्ज गर्ने सेवा पाउनु भएको छ।
7: केन्द्रमा आँखा चेकजाँच गर्न आउनुभएका ढकारी गाउँपालिका वडा नम्बर 8 घोडासैनका आइटी जैसी र तुर्महाट गाउँपालिका वडा नम्बर 8 धमालीका इन्द्र बहादुर विष्ट कमल बजारमै आँखा स्वास्थ्य सम्बन्धी सेवा लिन पाउँदा खुसी लागेको बताउनुहुन्छ।
11: एकदमै ठिक लागेको छ हामीलाई, तर यो सदासम्म चलोस्।
12: हामीहरूको विभिन्न आँखामा भएको समस्याहरूको समाधान अहिले कमल बजार नगरपालिकाले जुन गरिरहेको छ नि, यो सेवा दिइरहेको छ, यसबाट धेरै जनताहरू प्रभावित छन्।
7: सरकारको राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिले ग्रामीण क्षेत्रमा आँखा उपचारको पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ। भौगोलिक विकटता र यातायातको कठिनाइका कारण ग्रामीण बासिन्दाहरू समयमै आँखा अस्पतालसम्म पुग्न सक्दैनन्। सो समस्यालाई मध्यनजर गरी अछामको पूर्वी क्षेत्र कमल बजार नगरपालिकामा स्थापना भएको सहरी आँखा केन्द्रबाट कमल बजार नगरपालिकासँगै ढकारी गाउँपालिका र तुर्महाट गाउँपालिकाका नागरिक समेत लाभान्वित भएका छन्। हिक्मत बहादुर नेपाली, रेडियो नेपाल, अछाम।
13: एसई सकियो, अब रमाइलो सुरु भयो।
14: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
13: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
14: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
13: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
15: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बारम्बारको आक्रमणले युद्ध विरामलाई खतरामा पारेको भन्दै मध्य पूर्व क्षेत्रमा स्थायी शान्ति कायम गर्नको लागि कूटनीतिक उपाय अपनाउन सम्बन्धित पक्षलाई आह्वान गर्नुभएको छ। सामाजिक सञ्जाल एक्समा महासचिव गुटरेसले मध्य पूर्व लामो युद्धको कारण गहिरो संकटमा तानिएको उल्लेख गर्दै यसको प्रभाव उक्त क्षेत्रभन्दा बाहिरसम्म पनि पुगिसकेको बताउनु भएको छ। सबै पक्षले कूटनीतिक समाधानको लागि भूमिका खेल्नुपर्ने बताउँदै उहाँले अब कुनै पनि बहानामा आक्रमण गर्न नहुने बताउनु भएको छ। मध्य पूर्व र खाडी क्षेत्रमा द्रुत गतिमा विकसित भइरहेको द्वन्द्वरत अवस्थाको बीचमा कुवेत, जोर्डन र बहराइनका हवाई रक्षा प्रणालीले हवाई लक्ष्य रोक्ने चेतावनी जारी राखेका छन्। अब खेलकुद। फिफा विश्वकप फुटबलको 23 संस्करण आजबाट सुरु हुँदैछ। पहिलो पटक 3 राष्ट्रमा संयुक्त रूपमा आयोजना हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा सहआयोजक मेक्सिको र दक्षिण अफ्रिका आमन्ने सामन्ने हुँदैछन्। मेक्सिको सिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति 12:45 बजे सुरु हुनेछ। अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना भइरहेको यस संस्करणमा पहिलो पटक 48 टोली सहभागी छन्। यसअघि विश्वकपमा 32 टोलीले मात्र प्रतिस्पर्धा गर्दै आएका थिए। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। राष्ट्रका सवालमा सिङ्गो देश एक ठाउँमा उभिनुपर्नेमा प्रतिपक्षी दलका सांसदहरूको जोड, प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने अडान कायमै, कर हेरफेर सम्बन्धी आफूमाथि लागेको आरोप भ्रामक भएको अर्थमन्त्री डाक्टर सोडिम वाग्लेको प्रस्तुति, बाँकेमा धान रोपाईको समय नजिकिँदै जाँदा मलको अभाव, किसानहरू चिन्तित र पश्चिम एसियामा बढ्दो संकटको कूटनीतिक समाधान गर्न संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको आग्रह। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाटै दनवारी भाषा समाचार सुन। प्रतिनिधि सभा आजको बैठकमा प्रतिपक्षी दलक सांसद लखे, प्रधानमन्त्री बालेन्द्र शाहे संसदमा दिल अभिव्यक्ति विषयमा परराष्ट्र मन्त्री शिशिर खनाले दिल स्पष्टीकरणमा आफ्नै असन्तुष्ट हखल बाजिरहेला। प्रतिपक्षी दलक सांसद लखे राष्ट्र तसु राष्ट्रियता सवालमा संसद तसु सिङ्गे देश एकता ठाउँमा थर्या पर्लामा जोड दिति, प्रधानमन्त्री शाहे सदनमा नै आइकु उत्तर दिए पर्ला तसु उसे कुरो सच्या पर्लार बाजलर छन्। बैठकमा सांसद लखे राष्ट्रियता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय हित तसु परराष्ट्र नीति बारेमा सत्ता पक्ष तसु विपक्ष हखै नै अख्लार तसु सिङ्गे देश एकता ठाउँमा थर्या पर्लार बास्ती दुईटा पक्षमा छुट्टाला देखै गहिरो विषय अख्ल बाजिरहेला। यसै आगु प्रतिनिधि सभा आजको बैठकमा सांसद लखे करक दर हेरफेर गर्ल, संसदीय मर्यादा धरै, बाट बढालार तसु बाटक अवस्था सुधार सहित विषयमा सरकारक ध्यान तान्दिलर छ। सांसद लखे झापासोको ताप्लेजुङसम्म मेची राजमार्ग बढालार, सूचना लाखौं मानुस घरबार विहीन बन्लार अवस्था रहल, कर्णाली राजमार्ग भिन्न भिन्न ठाउँमा पैरा तसु बाढी कारण यात्रुलक समस्या खेपै बाध्य भइदर्ल, तसु बर्खाक समय आएको समयमा नै समस्या समाधान गरेलै सरकारक ध्यान कारा दिलर छ। यसनिके सांसद लखे हप्तामा दुई दिन बिदा दिला नियमे आम सेवा लिलारलाई प्रभाव पर्ल बास्ती एकले खारेज गरेको पहिलाग्ने ठिकै बिदा दिलै माग गर्ल रहछ। परराष्ट्र मन्त्री शिशिर खनाले भर्खरै भारत घुम्नबारे राष्ट्रिय सभालाई जानकारी कारालर छ। राष्ट्रिय सभा आजको बैठकमा विशेष समय माग गरेको सराती परराष्ट्र मन्त्री खनाले नयाँ सरकारक औपचारिक प्रतिनिधित्व गर्दी हक्ल छिमेकी साथी राष्ट्र भारत घुमेको दुईटा देश बीचक धेरै आयामक नातालाई थप बलियो बनाल बाजिरहेलक। मन्त्री खनाले घुम्नमा नेपाल भारत दुईटा पक्षक बारेमा आर्थिक रूपमा मिलेको करलार काम, सम्पर्क, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन, साझा सुरक्षा चासो, खेलकुद तसु जनता स्तरक नाता ठिकेक विषयमा फल मिल्लारको छलफल अख्ल पनि बाजिरहेलक। उही इए जेठ 17 गतेक बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहे बाजलक कुरोमा नेपाल भारत बीचक सीमा भनाभनक समस्या समाधानक लागि सीमाक दुईटा देशक प्राविधिक टोली काम गरिदरलाई स्पष्ट पार्ती, अन्तर्देशीय अनलाइन भुक्तानी, भुइँचाल पाछे बानाल परियोजना, सुम्पलार सहित तिनटा संयुक्त घोषणा गर्ल पनि राष्ट्रिय सभाग बैठकले जानकारी दिलर छ। सार्वजनिक सेवा समिति आजको बैठकमा बत्तिकबाटै चल्लार मोटरगाडी इभिक्स भन्सार जाँच पास प्रक्रियाबारे, कर प्रणालीको स्पष्ट नीतिगत स्थिरता तसु भन्सार व्यवस्थापन सुधारक विषय मुख्य रूपमा छलफल भइरहेलिक। बैठकमा अर्थमन्त्री डाक्टर सोनिम वागले इभिक कर टोकलारमा सूचना यतैउतै गर्ल पुष्टि गरेले चुनौती दिल रहेस। मन्त्री डाक्टर वागले आफ्नै विरुद्ध जानी जानी भ्रम फैलालार तसु बदनाम करलार प्रयास भइरहल बाजिरहेलक। समिति सदस्य लखे उसे इभिक भन्सार जाँच पास तसु करक दर हेरफेर सो भन्सार मूल्याङ्कन प्रक्रिया समग विषय हेरफेर फेरि सम्झै पर्ला तसु भन्सार व्यवस्थापन अंश सुधारक लागि थरी थरी सुझाव दिल र छ। सांसदलग आर्यन राई, बुद्ध रत्न महर्जन, महेन्द्र बहादुर शाही तसु गोविन्द पन्थी भन्सार छलीको रोकेलै लगातार दिथालार तसु बलियो संरचना चैल उल्लेख गर्ल र छ। सूचना तसु संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्है फिल्ममा काम गर्लार भावना समेटलारको ऐन बानालाई सरकार कट्टर रहल बाजिरहेलक। काठमाडौँमा आयोजना गर्ल एकता कार्यक्रममा साराती उहीँ एनक बाजल हो। उहीँ फिल्मक विकास तसु बढ्यालै चलचित्र विधेयक 2082 दफावार छलफलक लागि उही संयुक्त संसदीय समितिमा पाठाला जानकारी दिल र छ। प्रतिनिधि सभागबाटै विधेयक समितिमा पाठाला उल्लेख गर्दै मन्त्री तिमल सिन्है फिल्ममा काम गर्लार लखक भावना समेटलारको ऐन बानालाई सरकार कट्टर रहल स्पष्ट पार्ल रहेस। उहीँ देशक आवाज सारालार स्तरीय फिल्म बानालारमा सहयोग पुर्याले सरकारले आइलार आर्थिक वर्षक लागि 3.5 करोड रुपियाँ छुट्टाल बाजिरहेलग। उपराष्ट्रपति रामसहाय प्रसाद यादवक सँगै कोशी प्रदेश मुख्य परशुराम खापुङे आज उपराष्ट्रपति कार्यालय लैन चौरमा शिष्टाचार भेटवार्ता गरिरहेलक। भेटवार्तामा उपराष्ट्रपति यादव तसु प्रदेश मुख्य खापुङ बीच नेपालक संविधानले निर्दिष्ट गर्ल जिम्मेवारी, संघीयता सुधार, प्रदेश संघीय समन्वय तसु आफ्नै आफ्नै मिलेको काम गर्लार विषयमा छलफल भइरहेलिक। उही अवसरमा उपराष्ट्रपति यादवले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सफल काम गरेले प्रदेश तसु सङ्घ बीचक मिलेको कर्लार कामलाई बलियो बान्या पर्लार कुरो औलारेलग। भक्तपुर अस्पतालले बिरामी तसु विशेषज्ञ डाक्टर बीच नाबो दूरीमा बसेको मुटुसहित गाह्रो अपरेसन सफल रूपमा कर्लार अत्याधुनिक रोबोटिक सर्जरी चाल्याले आन्लार भैरेलिक भारत सहित देशमा रोबोटिक सर्जरी वा रोबोटकबाटे कर्लार गाह्रो अपरेसन सफल पाछे नेपालक सरकारी अस्पतालमा पहिलापल्ट रोबोटिक सर्जरी सुरु गरे लाग्लो हो। विश्व जुनसुकै देशक एकटा कोठामा बसेको डाक्टरले अर्को देशक अस्पतालक बिरामीक अपरेसनकबाटे स्वास्थ्य जाँच कर्लार प्रविधि रोबोटिक सर्जरी हो। उतै काठमाडौँ बालुवाटारमा रहल मारिया अस्पताल मारिया हेल्थ सेन्टर प्राली अख्निले बन्द गर्ल रछिक मेडिकल काउन्सिलले दिठालमा उसे अस्पताल गैर कानुनी रूपमा चालाल सिलबन्दी गरेको अख्निलाई बन्द गर्ल बुझ्ल मेडिकल काउन्सिलक निमित्त रजिस्ट्रार डाक्टर दिपेन्द्र पाण्डे जानकारी दिल रछाट उही बिना अनुमति चालाल उसे अस्पतालक सञ्चालक उप कारवाही गरेले जिल्ला प्रशासन कार्यालय तसु जिल्ला परिसर काठमाडौँमा पत्राचार गर्न र लेख काउन्सिलले चैलार अनुमति तसु क्लिनिक मापदण्ड पुरा नै गरेको डाक्टरी अभ्यासमा मिल्ल तीनजना चिनिया मानुषक डाक्टरी अभ्यास अस्थायी दर्ता अख्निक लागि रोक्ल र छिक। शिक्षा तसु खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषदक उपाध्यक्षमा पहिला राष्ट्रिय फुटबल टोली गोलकिपर विशाल श्रेष्ठलाई नियुक्त गरिरहेक नाभो समय नेपाली राष्ट्रिय फुटबल टोलीक सदस्य रहल श्रेष्ठै खेल जीवनमा उल्लेखनीय योगदान दिल रहेस। किछु वर्ष आगु अन्तर्राष्ट्रिय फुटबलकबाटे सन्यास लिल उसे अब नेपाली खेलकुदक उप्रग निकाय राखे बग नेतृत्व तहमा पुगिरहेलक। यीबीच मन्त्रालय भिन्न भिन्न खेल विधायक प्रतिनिधित्व पक्का कर्लार उद्देश्य टेबल टेनिस खेलाडी सिक्का सुवाल पहिला अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी टसु तालिम सिकालार शक्ति गौचन बुद्धिचाल खेलाडी मोनालिसा खुम्बु तसु फुटबल खेलाडी पवन शाही करिकु चारजना बोर्ड सदस्य पनि नियुक्त गरिरहेले। पुलिसले भन्सार छल्ल 14 थान 7 लाख रुपियाँ तटका आइफोन मोबाइल समातेको त्रिभुवन एयरपोर्ट भन्सार कार्यालयमा बुझाएर लिक काठमाडौँ चन्द्रगिरी नगरपालिका दुई नागढुङ्गामा रहल चेक पोइन्टमा बुटवलकबाटे काठमाडौँपट्टि आइटी कर्ल बसलाई चेक जाँच गर्दै पुलिसले प्रभाग नागढुङ्गाबाटे खट्ल पुलिसक टोली कार्दोझोलामा आन्ल बिल नयखल उसे आइफोन मोबाइल समात्ल एसपी पवन कुमार भट्टराई जानकारी दिल र छाट। रोल्पामा आज बिहानी मिनी ट्रक दुर्घटना आफ्टे एकजना घटनाख्ल ठाउँमै ज्यान जैरेलिक बल्ले खोलासुको आलुलिकु पोखरापट्टि जैटिकर्ल मिनी ट्रक माडी गाउँपालिका एक पाटलेक बल्ले झिनुवाक बाटमा गुडी धर्ल बेलामा 81 उसे बाट भाँसीको दुर्घटना आख्ल हो। दुर्घटनामा परेको सल्यानक बागचौ नगरपालिका 4 दुडिला बोट बस्लार 47 वर्ष चन्द्रबहादुर बस्नेतक ज्यान जैल तसु टरक ड्राइभर घाइते अख्ल जिल्ला पुलिस कार्यालय रोल्पा इन्सपेक्टर सुनिल थापै जानकारी यसनिकै मकवानपुरक भीमफेदी गाउँपालिका 8 वैद्यमारक भित्रक बाटमा जैलराती जीप दुर्घटना आख्दै एकजना इन्जिनियर सहित जीप चालालारक ज्यान जैरेलिक काठमाडौँ दक्षिण कालिकबाटे दक्षिण मकवानपुरक मान्डु हाइड्रो पावरकबाटे इपापट्टि जैटिकर्ल जीप नियन्त्रणमा आने नै पारेको दुर्घटना आख्ल हो। दुर्घटनामा परेको बारा जिल्लाको पचरौता नगरपालिका 7 करखला निजगढ काठमाडौँ द्रुत मार्गमा काम कर्लार इन्जिनियर सूर्य यादव तसु सिन्धुली जिल्ला कमलामाई नगरपालिका 9 गाडी चालालार बोधराज बुढा ठोकी ज्यान जैल जिल्ला पुलिस कार्यालय मकवानपुरक प्रवक्ता तसु डिएसपी माधव प्रसाद काफले जानकारी दिल र छार। यमाज नवलपरासी बर्दघाट सुस्तापूर्वक गैडाकोट नगरपालिका 4 रानीटालमा रहल कालीगण्डकी करिडोरबाट खण्डमा एकता क्रेन ओह्रालोमा ब्रेक फेल अखीको दुर्घटना आख्दै 6 घाइते अख्ल जिल्ला पुलिस कार्यालय नवलपरासिक एसपी युवराज खड्कै जानकारी दिल र छात। आजलाई दनवारी भाषाक समाचार सिद्धिलिक हस्त शिवा ढोकरिनु।
1: सेवा प्रसारण रेडियो नेपाल
2: राष्ट्रिय रेडियो राष्ट्रको संचार।

अहिले सुन्नुभयो गीत नेपाल भाषामा ज्ञानेश्वर निभाको स्वरमा द्वारिकालाल जोशीको सङ्कलन रहेको थियो। अब सुनाउँदैछौँ यो अर्को गीत चामलिङ राई भाषामा चुडामणि चामलिङ राईको स्वर तथा सङ्कलन रहेको छ यस गीतमा।

0: a que eu desse.
1: अहिले सुन्नुभयो थारू भाषामा आयो अर्को गीत सूर्यनारायण चौधरीको स्वर तथा सङ्कलनमा. अब सुनाउँदैछौँ माझी भाषामा हरिशरण भट्टराईको स्वर तथा सङ्कलन रहेको छ यस गीतमा.

अहिले सुनायौँ मा मेचे भाषामा यो अर्को गीत सरोज लामाको स्वरमा मन्जु मेचेको सङ्कलन. अब सुनाउँदैछौँ कुमाल भाषामा दलबहादुर कुमालको स्वर तथा सङ्कलन रहेको छ यस गीतमा.

अहिले सुनायौँ प्रेम वनेम फागुकको स्वरमा रहेको यो अर्को गीत नन्द वनेमको सङ्कलन लिम्बू भाषामा. अब सुनाउँदैछौँ घले भाषामा माया निरासीको स्वर रहेको छ भने सङ्कलन हो निमा दोर्जे लामाको.

अहिले सुनायौँ बेलबहादुर गुरुङको स्वर तथा सङ्कलनमा यो अर्को गीत गुरुङ भाषामा। अहिलेलाई सुनाउँदैछौँ चेपाङ भाषामा रामेश्वर कर्णेलको स्वर रहेको छ भने सङ्कलन हो रामकृष्ण प्रधानको। यो गीतपछि हामीले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। नेपाली भाषामा समाचार सुनिसकेपछि शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। त्यसपछि यहाँहरूले शेर्पा भाषामै कार्यक्रम सर्वी डोलुकी ल्यारिम सुन्न सक्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: सडकमा राखिएका ट्राफिक चिन्हको सदैव पालना गर्नुहोस्, यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँछ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौ।
5: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय।

यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। गृहमन्त्री सुदन गुरुङले विपद व्यवस्थापनमा केही कानुन बाधकका रूपमा देखिएको बताउनु भएको छ। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा गृहमन्त्री गुरुङले विपद व्यवस्थापनसँग आवश्यक उपकरण खरिदमा ऐन नै बाधक भएको बताउनुभयो। अप्ठ्यारोमा परेका नागरिकको उद्धारका लागि अहिले विश्व बजारमा सुविधा सम्पन्न उपकरणको उपलब्धता भए पनि सार्वजनिक खरिद ऐनका कारण मनसुनको समयमा ती सामग्री प्रयोग गर्न नसकिने अवस्था देखिएको उहाँले बताउनुभयो। आफू एक दशकदेखि विपदका समयमा नागरिकको सेवामा खटिँदै आएको स्मरण गर्दै मन्त्री गुरुङले सिन्धुपाल्चोकमा र काभ्रे प्लान्चोकमा पहिलोपटक उच्च भारवान क्षमताको ड्रोन मार्फत राहत वितरण गरिएको

0: जैविक तथा प्रारङ्गारिक मलको प्रचार प्रसार र रासायनिक मल वितरण कार्य पारदर्शी बनाउन तिनै तहको सरकारका संयन्त्रहरूसँग पत्रचार गरिसकेको जानकारी दिँदै मन्त्री चौधरीले रासायनिक मल आयात भण्डार र वितरणको अवस्था सर्वसाधारणले हेर्न मिल्ने गरी मल व्यवस्थापन सूचना प्रणाली प्रयोगमा ल्याइएको पनि सभाको बैठकलाई जानकारी गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक जेठ 29 गते शुक्रबार दिउँसो 1:00 बजे बस्नेछ। अर्थमन्त्री डाक्टर सोनिम बाग्लेले आफूमाथि लागेको कर हेरफेर सम्बन्धी आरोप भ्रामक तथा अपमानजनक भएको बताउनु भएको छ। सार्वजनिक लेखा समितिको आज सिंहदरबारमा बसेको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले अर्थ विधेयकमा केही सामान्य त्रुटि रहेको र सच्याउने क्रममा कर्मचारीबाट भएको प्राविधिक भूललाई मन्त्रालयको अभिभावकका रूपमा आफूले संसदमा लिखित रूपमा स्वीकार गरिसकेको बताउनुभयो। यस्तै विद्युतीय सवारी साधनको भन्सार जाँचपासका सम्बन्धमा हालै उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर वाग्लेले विद्युतीय सवारी साधन सम्बन्धी करका दरमा गरिएको परिवर्तन सडक विकास शुल्क घटाउने तथा सस्तो बनाउने उद्देश्यले गरिएको स्पष्ट पार्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले भर्खरै सम्पन्न गर्नुभएको भारत भ्रमणबारे राष्ट्रिय सभालाई जानकारी गराउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा विशेष समय माग गरी बोल्दै परराष्ट्र मन्त्री खनालले नयाँ सरकारको औपचारिक प्रतिनिधित्व गर्दै भएको छिमेकी राष्ट्र मित्र राष्ट्र भारत भ्रमणले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाएको बताउनुभयो। मन्त्री खनालले भ्रमणमा नेपाल भारत द्विपक्षीय सम्बन्धका आर्थिक सहकार्य कनेक्टिभिटी ऊर्जा साझेदारी जलस्रोत व्यवस्थापन साझा सुरक्षा चासो खेलकुद र जनस्तरीय सम्बन्ध जस्ता विषयमा उपलब्धिपूर्ण छलफल भएको पनि बताउनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ प्रान 4 बजेको समाचार अवेकेशन विज्ञापन।
1: सुरेश, के छ खबर? कहाँ छौ?
2: मेरो सब ठिक छ यार, अफिसमा छु। अनि घर तयार भयो तिम्रो?
1: घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
2: ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
1: ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
2: थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब एउटा अन्तर्राष्ट्रिय खेल प्रसङ्ग। फिफा विश्वकप फुटबलको 23 संस्करण आजबाट सुरु हुँदैछ। पहिलो पटक 3 राष्ट्रमा संयुक्त रूपमा आयोजना हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा सह आयोजक मेक्सिको र दक्षिण अफ्रिका आम्ने सामान्य हुँदैछन्। मेक्सिको सिटी स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति 12:45 बजे सुरु हुनेछ। अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना भइरहेको यस संस्करणमा पहिलो पटक 48 टोली सहभागी रहेका छन्। यसअघि विश्वकपमा 32 टोलीले मात्र प्रतिस्पर्धा गर्दै आएका थिए। रेडियो नेपालबाट अपरान 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

दि रेडियो नेपालीन आङसिरिङ लामा शेर्पा ने सेरिकेकी साङ्गुर सेन्रोनाङ प्रतिनिधि सभाकी आरिङ सक्दुला प्रतिपक्षी सोकी सकमितुई सिलोन बालेन्द्र साकी टसोकला ज्याकनाङुप सुङलपकी कोर्ला सिसित लोनपो सिसिर खनालकी सलु जौला खोङतुई इसे किमोथोपु सुङवाय प्रतिपक्षी सोकी सकमितुई गेलखप तेजिन ग्यालयोङताङ क्यान थिन ओतुप कोर्ला टसोकताङ गेलखप खाचिक्की गौ सुङिन सिलोन साहाकी टसोकला रङ फेम्ने लेनग्या गौ सुङसुङ सकदुला प्रतिपक्षी सोकी सकमितुई गेठालकी थोला गिरुवाजौ टसकी ठिम लाम गेछा जप ताङ लामकी न्याताङकी कोर्ला सुङला सुनाङसुङ तुग्राङ क्याने सोकमितुई ताप्लेजुङ सेक मेची गेलम गेछा जप कप्ला मिबङ्गीकी खाङबा ताङ सिङला क्योन फोकु कर्णाली गेलमकी दासा नासोकला टोकपा ताङ सोतोकी जोसरेन्सी मितुई मितिवा कलेला खेलिनुवाउ ताङ दुन्ठाकला निमाङी कुङसाङ तेरुप लुक्सो मेता जोगु सुहजाक नाङसुङ राष्ट्रिय सभाकी आरिङ सक्दुला कृषि नाथुङ तेजिन पर्यावरण लोन

0: पो गीता चौधरी की स्वादेपु तुसोचिप लाउङ्गी नोतुप्तप की ससिङ लाका कितुप मितिवाला तुसोलारङ सुङकी असार लाकी गते तिङसोक स्याक्ला रासायनिक छा बुम टुक मेट्रिक टन गोने तिरुप ख्यान्तोक नाङसुङ आरिङकी सङ्गुला सोकमितुई ट्यु ट्युआकी कोर्ला लेनगेकिन लोनपो चौधरी कि तन्दा सेक्ला सुङकी बुमजी तोङ टुकचुरे ग्या तङ चुरुक मेट्रिक टन छा ससिङ लाका कितुप मितिवाला गोने बिन्दुप ख्यान्तोक नाङ्गिन तरुङ बुमचिक तोङ सुङचि सुवागे सही ग्या तङ नि मेट्रिक टन छा गोतुला लुनोतुप ख्यान्तोक नाङसुङ सोकदुला राष्ट्रिय सभाकी छोकसो नारायण प्रसाद दाहालकी प्रतिनिधि सभा छोकमी ओदेम थेङताङबोकी संशोधन विधेयक गितोङ गेचुग्या सुमताङ मतदाता नामावली थेङताङबोकी संशोधन विधेयक गितोङ गेचुग्या सुमला सिङजिन रामचन्द्र पौडेलकी न्यामसिप क्याने तङ्गुप लेन ताङ सिलोन बालेन्द्र शाहकी गोठितला जौ तन्दी लोन छोकला गिरुवा जौ यिगी रा नङ्गुप हिन् सोकदुला नोरलोनपो डाक्टर स्वर्णी मुवाकलेकी पल्जोर लोङितोङ गेचुग्या सुमताङ गेचुग्याजीकी गेठल ताङ डोसुङकी लोखोर न्यामयुङ कोर्ला टोङ्गुकी वकी श्री प्रस्ताव सोकदुला जाकनाङसुङ राष्ट्रिय सभाकी याम्बा सोकदु सलाङिर मसुजो ताङबोला देदुप गल्वाए सिसित लोनपो सिसिर खनालकी दाङमलो क्यानङ्गुप ग्याकर जिकोर कोर्ला राष्ट्रिय सभालाई ख्यान्तोक नाङ्वाए राष्ट्रिय सभाकी आरिङ सोकदुला सिसित लोनपो सिसिर खनालकी एमबी सुङकी गोठित नङ्गिन क्यानङ्गुप टोङरा गेलखप ग्याकर जिकोर कि गेलखपनि पर्की तम्जिमाङ रम्बुजौ सुङसुङ लोनपो खनालकी जिकोरला एम्बु ताङ ग्याकर पर्की पल्जोर सिगडिल लोक सिगडिल छुटी कनेक्टिभिटी ताङ याम्बा कोर नासोकला टोङ्गु सुङ्गुप सेनवाए तुग्राङ क्याने एम्बु ताङ ग्याकर पर्ला अनलाइन त्यामाराङ डोसुङ तोङथोपु ताङ सही तिङला जौ परियोजना सिगेकु ताङ क्यान पिर्मी घोषणा सुम क्याउसङ सिसित लोनपो खनालकी राष्ट्रिय सभाकी छोग्नुला ख्यान्तोक नाङसुङ तुरङ ख्याने सिसित लोनपो खनालकी जेठलाकी गते चुपदिन छेर्मु प्रतिनिधि सभाकी छोग्नुला सिलोन बालेन्द्र साकी जाकनगुप तमिए यम्बु ताङ ग्याकर पर्की क्रस बोर्डर अकुपेसन ताङ क्यान डेलोतु सलुजो नाङसुङ तिरिम्बाला लोनपो खनालकी यम्बु ताङ ग्याकर पर्की सन्सम कले मेता जोपला सन्सम सखुल्ला ग्यालखपनिकी लक्सेपी छोकपातुई लाकाकी ओतु ख्यान्तोक नाङसुङ यम्बु ताङ ग्याकर पर्की कले कुटनीतिक टोङ्गुकी सितेमा मेता जोपला सुङकी ख्यालेन ओतु सिसित लोनपो खनालकी सलुजो नाङसुङ ससिङ टरिक सहकारी सङ्घीय मामिला तेदिन सामान्य प्रशासन लोनखाङकी सानेदेशन तह दुई ठिमकी तेन्तेन क्याउ तुसो नाङला लोखोर सिचु ल्यारिम तेदिन बजेट टरिक स्वीकृति तङ लक्लेन तेन्तेन कितुपला सानेदेशन तह तेवला जोलमु जोपला मिक्सल ल्यारिम जिङक्यङ कितुप गन्वाए लोनखाङकी टरिक क्याउ अवधारणा नङसिन गलु पल्जोर लोला सानेदेशन तङ सही चिक ताङ अप्चुङा गुकी तेन्तेन क्याउ तुसो नाङला बजेट ताङ ल्यारिमकी थो अपडेट माक्यो न्यौ ताङ गलुप साउन लाकी गते चिङी स्याकसङ सानिटेसन तह सिप्चु स्या गुकी बजेट थाकचोत माक्यो न्यौ तपकी दुकै ल्यारिम जिङक्यङ क्याउ हिन् ती ल्यारिम त्यामा सानिटेसन तहला लु नोतु बजेट तिय तुसो लाराङ थाकचोत कि थोपु खोरिक जोप ताङ वित्तीय सुशासन यर्गे जोपला फेन्सन पो छर्सी टरी किथुप रोग्रा मुङ्गु सेन वाए सार्वजनिक लेखा छोकपी हारिङ सोकदुला लोक तेमा जिङक्यङ कितुप इबी गाडीकी बन्सार जाँचपास कितु रिम्बाला ग्याठलकी थो ट्याङ्बु जोगौ तेजिन फुथाकपु सिचु तङ बन्सार टडिक यर्गे जोगौ कोर्ला टोङ्गु चुङ्वाए सोकदुला नोरलोनपो डाक्टर स्वर्णिम वाग्लेकी इबी गाडी कोर्की ग्याठल कोर्ला थेन्दुप लेन त्यो तेन्तेन कि गोलासङ सुनाङ्वाए लोनपो डाक्टर वाग्लेकी खोङकी खप्तेला मितुई लेन फिलोक्पा खेपेल कितुप लाकाकी ओतुप सुङसुङ सोकपी सोकमितुई ती इबीकी बन्सार जाँचपास तङ कर गिरुवा तोङ्गुप्ने जुन बन्सार सिचु कोर्ला लोपजुङकीको खाक्छेन पोतुप तङ बन्सार टडिक तेजिन यार्गेजोप कोर्ला टोङ्गु क्यानाङ्वाए सोकमित्यो आर्यन राई बुद्धरत्न महर्जन महेन्द्रबहादुर साई तङ गोविन्द पन्थीकी बन्सार क्योपुलोकपुङ्युङमो जोप तोन्दोक्ला निमिट्याङमा अनुगमन किगो खाक्छेन पोतुप कोर्ला सुङलप नाङ्वाए मेनखाङला उङ्गुप मितुई सेवा फेन्सेन्पो माचुङ्गु सिक्यासीमा भरतपुरकी बिपी कोइराला मेमोरियल क्यान्सर मेनखाङ प्रशासनकी मेनखाङकी नेताङ यर्गे जोप खेलेन क्यानुवाए खर्नु मितुई मेनखाङ प्रशासन ताङ क्यान टोङ्गु क्याने निरपुतिवाला फेन्सेन्पो उङ्गुप चिङे सेवा मायौ लाका फिमु चुङ्गुप ल्याचेतपा तुई किताङ नाताङ ल्यामु मेतुप तेजिन ठोतेन बिमा ताङ मिङ्यामजुङ्गा तेवाला खाक्सेन्पो सिने झोलामु लाका माक्यौ क्योन वासीमा मेनखाङकी नेताङ गिरुवा टोङ्गु खेलेन क्याउ मेनखाङकी निमित्त कार्यकारी निर्देशक उमेश नेपालकी ख्यान्तोक नाङ्गुबिन अमेरिका तोङ्गी सिंह ट्याङ्गा बुम सुङचु स्वाग्याताङ तोङपचु लाउक्योनला अम्पुमचिगला जिमुवाय काठमाडौँ उपत्यका अपराध अनुसन्धान ल्याखुङकी छोक्पी अमेरिका तोङ्गी सिंह ट्याङ्गा लाउक्योनला रोल्पाकी लो ङपचुङा झिकी निर्मला कुमारी श्रेष्ठ जिम्बु एसपी रामेश्वर कार्केकी ख्यान्तोक नगुबिन श्रेष्ठकी ट्याङ्गा लाने टोन गलुप न्याउ ताङ खोङला न्यामसिप कितुब्ला ताङ ठिम तङ्गुप्ला वैदेशिक रोजगार विभाग थाहा चल तङ्गुप एसपी कार्केकी ख्यान्तोक नाङसुङ भरतपुर म्यानखाङकी म्यानपातुई नेरपुतुई चिप्ला मादे क्यानसङ निङकी अपरेसन किथोपु रोबोटिक सर्जरी जिङक्याङ किथुप गनवाए ग्याकर्ताङ ग्याकर्ताङ याम्बा ग्यालखप्तिओला रोबोटिक अपरेसन याङना रोबोट तेमा किथुप अपरेसन लम्सु गल्सेमा यम्बुला थेङताङबोला रोबोटिक अपरेसन किथुपलाका गोजुइन जम्बुलिङकी चुकै दासला देनसङ म्यानपातुई याम्बा दासाकी नेरपुतुई अपरेसन तेमा मेन्जु किथुप लुक्सोला रोबोटिक अपरेसन सिरुप सेन वाए काठमाडौँकी बालोटारला उतुप मारिए म्यानखाङ तन्दा बन्द क्यान वाए मेडिकल काउन्सिलकी क्याउ न्यामसिपला ती म्यानखाङ ठिम्की खप्तेला जिङक्याङ क्याउङे उत्तपकी तन्दा सिलबन्दी क्याउ मेडिकल काउन्सिलकी निमित्त रजिस्ट्रार डाक्टर दिपेन्द्र पाण्डेकी ख्यान्तोक नाङसुङ अनुमति माला क्याने म्यानखाङ जिङक्याङ क्याउङे उत्तपकी जिङक्याङ पातेवाला ठिम तङ्गुप्लाका गोसु जोङकी प्रशासन ल्याखुङ तङ जोङकी कोर्सुङ मक्मी परिसर काठमाडौँकी सेन वाए एमबी कोर्सुङ मक्मिकी बाने खुर्ने औ आइफोन चुप्जी जिम्ने त्रिभुवन जम्बुलिङ नम्रुथाङ बन्सर ल्याखुङला चिगेमोए ग्याल्सा काठमाडौँकी चन्द्रगिरी टोङ्केर वडा आङ्गीकी नागडुङ्गाला होतुप चेक पोइन्टला भुटोल्ने काठमाडौँ छोकला उङ्गिन होतुप बस जाँच कि तुरिम्बाला कोर्सुङ मक्मिकी ती आइफोन तिवा जिम्बु एसपी पवन कुमार भट्टराईकी ख्यान्तोक नाङगुबिन मकवानपुरकी भीमफेदी युल्सोकपा वडा आङ्गे बैदमारला दाङ्गो मुजिब दप्टोकलाई स्योर्ने मिराङ्गी नासागल वाए गेल्सा काठमाडौँने मकवानपुरकी मानाडु हाइड्रो पावरने इपा छोकला डोइ ओतुप गाडी दप्टोकलाई स्योर्ने निजगढ काठमाडौँ फास्ट ट्र्याकला लाकाकी ओतुप इन्जिनियर सूर्य यादव ताङ गाडी तोङ्गुपमी बोधराज बुढाथोकी नासागलुभिन जीप लाम्तेमा फिट सैचिक ओक्ला लुम्बु जोङकी कोर्सुङ मक्मी ल्याखुङ मकवानपुरकी सुङसेपा तेजिन डिएसपी माधव प्रसाद काफ्लेकी ख्यान्तोक नगुभिन तुगलङ ज्ञाने नवलपरासी बर्दाघाट सुस्ता पूर्वाकी गैडाकोट टोङ्केर वडा आङजी रानी ताल्ला उतुप गाली काली गण्डकी करिडोर लामलाई क्रेन दप्चोकलाई स्योर्ने मिरा टुक्ला क्योनफङवाए दाङगमु डोडेरिने गैडाकोट छोकला डोइ उतुप क्रेन ब्रेक फेल गर्ने दप्चोकलाई सुरु झोङ्की कोर्सुङ मक्मी ल्याखुङकी एसपी युवराज खड्काकी ख्यान्तोक नगुभिन रोलपाला आरिङटोपला मिनी ट्रक दप्चोकलाई स्योर्ने मिराजिक नासागनवाए बल्ले खोलाने पोखरा डोइ ओतुप ट्रक लामला दप्चोकलाई स्योर्ने सल्यानकी बाघ सौरु टोङ्केर वडा आङजी दुदिला बोटकी लो सिप्चुसिया दिनकी चन्द्रबहादुर बस्नेत नासागलुप जोङकी कोर्सुङ मक्मी ल्याखुङ रोल्पाकी इन्सपेक्टर सुनिल थापाकी ख्यान्तोक नगुबिन रेडियो नेपालले आरिङकी सेरिकेकी साङ्गिर डुब्सुङ लसे तल्याङ्गे तुई सेनाङथोपकी सेरिकेकी ल्यारिम सेरी डोलुकी ल्यारिम
1: लुङबा छिक्याल युल ठोङ्केर मिमाङ तेरिसा लेपु रिम्बाला लोग्यादम्बा गुन्मा छै लाका ख्याउ थाङरिङ ग्याङसिङ्गी यार्केला आकाशवाणी ल्यान्डलाइन सिडिएमए जुग्ला मोबाइल सुविधा गी लोग्युकी लेगेन डुबा ख्यानुवा टेलिकम ग्याङसिङ सब्जी कि थुचो सम्पाकी लाक्षे ओदो ग्याङसिङ सब्जी निरि खेलेन चिक्राहीन थाङरिङ ग्याङसिङ सब्जी कि तेमा लुङबा यार्के तुङ्गु निरि तम्चा निरि खेलेनिन
2: नेपाल टेलिकम
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
4: राष्ट्रिय रेडियो राष्ट्रको संचार

लसी त सेरी चिछोक कोर्की सेरी चिछोक नगे तन्दी नेताङ नेताङ कल्या तिवाताङ ती नेताङ तिवा सुङ्ख्यप कितुब्ला खाङखाङ किगो कि सिरुप कोला ख्यान्तोक तेरुप टरी क्यान भए सेरी चिछोक यम्बुकी स्यार छोकी सखुल्ला देतो मिरिक चो यिन शेरवा तिवा माङसो क्यानी देतोप जुङ्खा तिवा स्यार खम्बो सोल खम्बो ओखलजुङ्गा रामेछाप सिन्धुपाल्चोक नुवाकोट रसुवा सङ्खुवा शोभा भोजपुर ताप्लेजुङ पास सरताङ इलाम तेजेन याम्बा चोङखा नासोक तिवाला सङ सेरवा तिवा फेल्ने देनी जुङ्गा तुछु नङसिन सेवा तिवा रङ्गे युल क्युनजाङनि यम्बुकी चोङखा नासोकला देती हुनगुवा माङसोक यम्बुतङ याम्बा लुङबा गेरपोला सेरवी चिथोक फरी गलुप थोङ्गे न दिकि जोसा लिन्सि गोमने जुन सेरवा तिवा देतोप युल्ला सेरवी थो माङ न्युङमदै वतो थोङ्गे न सेरवा तिवे लाका खाक सेन्पो सिरुप्ति छुङमा सप तङ ससिङ लाका हिन्सिनाङ चिलो गुप्या सुम मेलाकी तारिख निसु गुला तेन्जिङ नर्गे शेर्पाकी सर एटमन हिलारी तङ क्यान थेङ ताङ बोला जमुलुङमा खाङ्रे ज्यानाङ सिमा सेरवा तिवा टोछम सखुल्ला सङ लाका फेन्सेन्पो कि वान वेल दि लाकी जोसा लिन्सि सेरवा तिवा रङ्युल्ला तिराङ मिन्दा क्यान तँदा जम्बोलिङ लारङ खाङ्रे जेको मिकी शिला मोसी वतुप तपकी चम्बोलिङला टोछम सखुल्ला शेरवाती वे लागेन छासे फेन्सेन पोवाए शेरवाती वा च्याङबो सेम जाङबो वतुप मिसाङ हिन तिङसोकी नेताङला शेरवी चिचोक नम्सी युवा पजोर नेताङ तङ रङ्गी दासा क्युनजाङने याम्बा दासाल ना सोक्ला पोतुई रोप नेताङ कलेकी शिला फरे गलगुवा दिक्कले मेता सप नम्सी गिरुवा कि तन्दोक्ला सर्सी जोनी पल्जोर यार्गे तोङ्गु तङ्ग चिचोकी रिक्सुङ मोसी सुङ्क्योप कितुब्ला चिचोकी चिक्डिल छसे खाक सेन्पो वतोप थोङ्गिन विक्रमलो ङितोङ सिजुस्या ठुकी मिमाङ ङोकल जुग्ला छप्सी सोखा तिवा डिग्ने याङलुङ गोजु सिमा यम्बी मितिवा छिगेल डप तङ सिरवा तिवा सङ छिगेल डप नेताङ फरोफिन तन्दा छिगेलकी गेलखप्तिवा अमेरिका क्यानाडा तङ युरोपकी गेलखप्ला सेरवा तिवा डप मितिवी थो निमे ठेङमा फरी गलुप्तङ दि नेताङकी जोसा लिन्सि सेरवी चिचोक नङ्ला कले तिवा मङ फरी गलुप थोङ्गेन ती कले तिवा दुकै वा के लक्चल तङ रिक्सुङ तोरी डप नेताङ तन्दी दि तुछोला जोन्दा तिवा लाकी कोकप छोली छिगेल तङ लाका

lasi tandi tuchula lhengetiwa dagdapi lakala chakla nangin jun gojung laki tuchula sang lakatiwa kyanangin dilarem senangobla ingthakpane tuchichi shopyen tayangnung sherwi chichokki chichok nangge sap sami kola tucho nangsin sami na sokola khyantok terup tadi kyanwa senonang yambuki khangri sokula deto sherwi chichoktiwa range rikshung tejin sap sama na sokki josalensi jambuling larang ngosi wotop merekin sherwati witi kutuk kutuk rang rangi ngosi rikshung lukso tejin manja wotop tapki sang sherwi chichok fencin powe sherwatiwi dasa cho sherkhumbutang khangri sakhul na sukla ti dasaki namsi silarang khongtiwi miji kyungu chingai silarang saf samatiwa teri rikshung tang kyane thine wotopkin rikshung ki kola mimang tiwi lobjung mangbu kyasinang sherwi chichok nangi saf sami kola kigo choi lobjung ma kyo choi thongeno khangri sakhul khordyuk kale dasa tenge tang miji kale ki jo salensi sherwatiwi mangshok thotenla fenchen po hongo chingai saf samati wala khakchen po chino sherwi saf tiwa sherwi samati wa chenge shimbo tang yula nyu saf sami shila wotup tap ki sherwin sami na choti wa rikshung tang kyane thini wotup thongino sherwi chi chuk nangla riki thau lichi gyar yak tanga jomsha sane de sen la gyo men marti wa mangbo thoki dinam pa shila rang sherwi sami na so joi disami khokpa kyunguti rang minda kyan tenge te ma sukyop kitup ju rombo job tanga thoten la sang chase fencen pogi sherwi chi chukla samati wa fuki tenge yarma drop rimbala jula hungthopu kaleki shila tanga thotenla khakse wotup shila joi nyaki de khangri sukhula tetup sherwi chi chuk mitiwi sap sami kola khyantok terup tarikyan we tinangla kangkang khelgi sising sian tongne junno sherwati wi sap sami na cho chu sirupti sian chang yen sian mangshok thofi gyarfi tefe tanga lichi fe tiwa rene tarikyani joi tefe tema jo senla tesen gyarfe tema jo senla gyar sen dang lichi fe tema jo senla cha dik tang tho senla tho sen si si si senla shimbu tang jombo jobla tho phe sang reki sian jula chase khakse wotop tang jula fenchen bo hungup samayin sian topla girmo gomi tusula sei sian tang kyan mangshok shepa shoshim shu tang pa na chuk sei sherwi chi chokla sian ki pala myu chi ngai joni tinangla ma lungni sap lukso sangwai tiki jo salen chi sian mang shimbu gi turang kyane kakshir kakshir sherwi chi chok nangi sama sap sami chu yin mangshuk di lichi tema joi lichila gomshokla kamni lakula tejina chutakla tani joi sisi tasam mila sang taino ti tau phela yangnung namla tamni tang chamanangla chiani phepe ni kakshir joni shur samaching ai kana chulungne chuki sherwati wi kakshir mangshok tari sundur chermang shotang kyan sai chermang cha marchi gokpa tang yarmanglungne joi sisi tari sundur cha marchi tang gokpa lungne tara lungne joi di samaj hase shimbodang jula fenchen pu hungu sami nangla khelge tugrang kene rildok rildok chourikila chom nangla duni sap sherwi samayin di sherwi samayin sinang tanda tingsho ki tuchola yamba chi chuk nangge mitiwi sang joni sap thongino rildokla di jobla gomala riki choni chosima tenga tangni riki fishok shuni chom nangla duni joi sisi chom metu tiwi chukhala tani sang de rildok joi rildok tikpe rang chai job yin sinang gok chup nangla sang dune sap thongge no tukyani joni sinsima du rikela tikpe joni tikpe tyane mangshok shoshim sup tang kyan na sai sisi cha marchi gok patang yar manglung ne jo sup tang kyan sang sai rildok mangshok kyan gomi samatang nirmi jarala sai rildok sherwi ngoshi tang kyan thitup tap ki sang diwarang chi chuki chase fenchen bo samina choyen tukrang kyane falgi
फल्गी शेरविचिसोक नङ्ला तोङने जुन जोनी सही वाउ समी चोयन दिसमा टोप्ला गमो चोपालासङ सथपकी फल्गी जब्ला लिचिङर मुला चोनी तिला निल्ने निमाला तङ मिलिङखाला ल्यामो क्यान कम्ने जोइ खम्सीमा ति लिचिला छोमकी नङ्ला दुनी तङ लाकुला तानी फिक्की क्वासोक तङ नङ्गे लिची डुमा पेने जोइ तुक्याने पेने सिन्सीमा फल्गीला रिकी पेर्ची लौ स्या तेजेन राङ्ला खम्ला डपसम्मा नासुक लुङ्ने जोइ जब लिम्बाला सिम्बु जबला मार छा मर्ची यर्माङ तङ नमा नासुख्रेनी जोइ फल्गी खाला सिम्बुतिरङ मेदी ठोतेनला सङ छसे फेन्सेन बोगी फल्गी शेरवी चिचोकताङ क्यान थिनी वतुप ताङ माङसोक फल्गी युला लिची मङ्बु ताम्नी वतुप मितिवितिरङ जब तपकी ससिङ लाकाला खाक्सेन बो चिने फल्गी जब लाकाला दाकु तेरिकी सुङ्क्यो कि गोकी ति फल्गी ती माङसोक क्यानी टेङ्गेकी तुछोला दाकु शेरवातिवी सै तुग्रङ क्याने शक्पा शक्पा वरङ शिरवी चिचोकी समी नासो चोइन दिरा शिरवी चिचोक मिदिवी एरिसङ सि शक्पा मैदा जम्बिफे छुला नुम्नी ती टम्दोग्ला ठिल्दोङमा चुक्केला ताङ लेप्चरोक चुकै हिन्सेनाङ रङ्ला चुकै कि चुक्याने सैदालङे तुगिरङ जोने ती नङ्ला रिकी लौ स्या तेजिन नमा नाछुक लुङ्ने गोक्पा प्याज सिङै नमा तिवा लुङ्ने जोइ जप्रिम्बाला नुम छाताङ मर्ची तिवासङ लुके दिला एरी सङ सिसिसी माङसुक शेरवातिवी होमी एरी सङ जप लुक्सो वे होमी एरी जम्बी टम्दोक रुनी ती टम्दोकला टिक्पे टिक्पे जोनी होमी नाङला लुङ्ने चोनी ती चोतोग्रिम्बाला छाताङ मारतिरङ लुङ्नी जप लुक्सो दाक्पे शेरवी चिसोक नाङला वे तुग्राङ केने थ्वा सङताङ थ्वा खुम्दोक थ्वा सङ नाथुङ दिङला नेतो थ्वा यन सिसि थ्वा खुम्दोक सिरुप्ति दाक्पे सिङखाला देपो थ्वा यन थ्वा खुम्दोक थेङमाइ तेप्सिमा तेमा माधव क्यान खुरुङराङ लो टेङमा क्याप थोयन दि थ्वा तिवा निकर रम्जी गेम चोनी छोमला दुनी तङ छिउला तानी लक्पी रिल्नी थुक्पा चिङै क्यान जोनी सुन्दुर नङ्ला लुङ्नी साफ समायन थ्व जुला फेन्चेन बो हुङ्गो तङ खक्पी नङ्गी नजाकी म्यानसङ यिन्दोप हिछेकी तुङ्रङ क्याने रिकी कुर शेरवी चिसोक नङ्गी सरी सिनाङ फेन्सेन बो समी नासु सिरुप्ति रिकी कुरसङ यन दिकुर रिजनबी फिसोक सुनी दर्नी ती नङ्ला चेमेदोक ठेफे याङना मैदा लुङ्नी तङ मार तेजिन नुम्ला चोनी साफ समायन रिकी कुर तङ क्यान मार सेरकाम तेजिन ह्रिम ह्रिउ गोक्चुर तङ क्यान साफ लुक्सो वे दिकुर शेरवी चिचोक नङ्ला गोमी समा तङ निर्मिस जराकी शिलासङ साफ समा चोयन राङला चोपला सैदालङे थिपला सोसिनङ्गी तुग्रङ केने गुथुक गुथुक नाङपा सङ्गेपी लोसम्बा लोसार तुसेन हुङ्गु निमा नि गमला गमु लोसम्बा कि टस्तेलेक्सी लो निङबाला फेपियल सप कपला साफ समायन गुथुक था स्वर मोटे ताङ लिची चिङै रङ्गी खङबा खाङबा गोतोप समी नासो गु ह्रेने जोइ जप्रिम्बाला दिनाङला लौ स्या गोक्पा तिवा लुङ्ने जोइ सिसी खाक्से वतुप शिला लानी छाताङ मर्ची लुङ्ने जोइ दिसमा लोसार कप्ला तङ तितुसोला टेङ्गेसङ हुगुप तप्की ठोतेन्डासङ ससे फेन्सेन पोगी तुग्राङ क्याने फेमार शेरवी चिचोक नङ्ला माङसोक तुछेन तिवा च्याप्रिम्बाला थोको समा चो सिरुति फेमार सङ्गिन फेमारला दक्वी चिचोकला केक सङ्सी दक्वी शेरवी चिचोकी केक सिरुति फेमार हिन दि माङसोक नाताङ लिची फे नङ्ला मार नरिवाल काजु बदम चिनी छुर्सी फ्रेनी नुम्ने तोर्माङ चिङे जोने थोको लुक्सो वे फेमार समी शिला तिरङ मिन्दा क्यान ठोतेन्दास तङ रिक्सुङ कोला सङ खाक्सेन बो वे दि शेरवी जेन्दी खिरुप्रिम्बाला नमा लोङ डप पाला मक्पी थकाने नमी खाङबा खुन्नी डप छला थोको तङ क्याकी शिला फार्चो डप रिम्बाला सङ थोकी हन गए फेमार शेरवी रिक्सुङ छोरी ताङ क्यान थितुप तप्की दि छसे फेन्सेन पतङ खाक्सेन बो वे तुग्रङ केने खप्सा खप्सा शेरवी चिचोक नङ्ला तुछेन्ताङ छाक्छोपा कितुप रिम्बाला छोरिक तुछोला लाक्पा थोकी टेफे तङ मैदा फे नङ्ला मार चिनी होमा तेजिन चुरेने नमा नासोक जोनी खप्सा जोइ खप्सा तुछेन दिवा च्याप्रिम्बाला छाक्छोपा नासोक कितुपला थोकी सिसी दाक्पी छोतङ रिक्सुङ शिला गोतुप खप्सा शेरवी चिचोकी ङोसीसङ

अरे किसमिस तेजिन नमा ना छोक नाक तोरसी दि लिचिफे नाफे मोटे तंग ग्यारफे नंगला मार छाल लुंगनी स्यांचिंग ए जब समायिन अंगतिवला खांगथेपचे समाबिन्सी जुला काले हुंगु जुला फेनसेनपो मेंगु तपकी जुला ल्यामो हुंगु नजातेमा सुंग्योप कितोप तंदोंगला संग अंगतिवला समीशिला नाकतुर तेरूप तकबी शेरविचि छोक नंगला लुक्सोवाय तुग्रांग केने क्यू शेरवातीवा मांगसो खांगडी तांग फुला देतुप तपकी शेरवातीवे थोतेनला फेनसेनपो हुंगथोपु समातीवा सही टेंगे देमा सुंग्योप कितोपला शेरवातीवे क्यू थोंगे क्यू ग्यारफे तांग छेफे नांगला मार छालुंगनी जुई तुग्रांग केने कक्षेर नांगला तारालुंगनी रिकी आल्दोक थो छेरमांग तो छेरमांग लुंगनी संग क्यू जोनी थोंगे क्यू थोतेनला खक्से वतुप समी नासोयेन तुग्रांग केने पक पक शेरवी चिछोप नंगी छसे फेंचेन पो समी नासोयेन पक शेरवातीवी ना लिचितंग थार ngoni fe joni martang kyanumni rildongma joni sei pak mangshok farso drop rimbala shinkhala laka kitob rimbala tang jari shila sap samina soin tongni jun joni sei wau dipak tandi tusola ala mothoku thungino pak ki sherbi rikshung tang kyan thini wotop samina cho yindop tap ki ti tu chu tu chula joni so sing orang samina ma sungyop tirang mindi thotenla sang chase fenchen bogi turang kyane chamba चम्बा निमिटेङमा जरिसिला साफ समायिन जोलुमु हुङ्गु ताङ थोतेनला सङ फेन्चेनबो हुङ्गु तपकी चिचोक नङ्ला चम्बा मङ्बो थोकी चम्बा ना लिची मोटेङोनी फेजोनी छिनङ्ला मार चिनी छाताङ क्यान नुम्नी सैसिसी सुचा ताङ क्यान सङ सै चम्बा सोसिङ टिम्बुल ह मलङ्गु जुला ल्याम्बो हुङ्गु तपकी शेरवातीबी तेरिकी खाङबा चम्बा गि तुरङ क्याने सुचा छा मार चम्बा तङ होमा लुङनी जब सुचा शेर्वी चिचोक नङ्गी फेन्चेन पोचाइन् सुचा टोप्ला निर्मो ताङ गमो चुकै तुचोला सङ थुङ्गी जुला छेन्डे हुङ्गुप ताङ ल्यामो हुङ्गुप तापकी सङ सुचा मङ्बो थोकी शेर्वी रिक्सुङ सिला खाङबा डेन्पो वासिङ गमचोकला कै नङ्ला सुचा लुङनी प्लेट यम्ने टासेरिक सप लुक्सो अरङ शेर्वी चिचोक नङ्ला वाइ डेन्पो छ्या वासिङ मुल्की टाके नङ्ला सुच्या लुङनी तेरोप लुक्सो तन्दा सेक्ची छोक्ला वाइ सुच्या थुङ्चे तिराङ मिन्दा क्यान वरङ रिसुङ्गी मुसी सङ्गेन तुरङ केने छाङ आरक छाङ सिर्वी चिचोक नङ्ला मेतिवी तोङने जुन थुङ्गु लुक्सो वाइ छाङ आरक सिर्वी तुछेन्ती वा च्याब्रिम्बाला थोकी छाङ लिची था ना ठौ ग्यार तेजिन नमा ना शक्तिवाला टुनी चोनी फाप्लुङनी निमा निसुम चोइ जङ्नि चोइ छाङ तुसेन रिक्सुङ ताङ छो च्याप्रिम्बाला थोकी शेर्वी चिचोक नङ्ला खाङ लाका किसेनाङ थोकु छसे फेन्चेन्पो समी नासु सिरेप्ती छाङ साङ यिन तुग्राङ केने आरक छोरी ताङ तुसेन तिवला शेर्वी आरक मङ्बो थोकी शेर्वी चिचोक नङ्ला नमा लोङ डप लिम्बाला पोङ नङ्ला आरक खुर्नी डप लुक्सो आरिङ साङ गए तुग्राङ केने छोरी लाकाला लाम्ला दिन छैन तेरुप्ला ताङ मितिवला जेन्दिला के तङ्गु रिम्बाला खाङबा खाङबा खाङबाला खुर्नी च्यानी रेडे तेरुप लुक्सो दक्पी चिछोक नङ्ला वे तुग्राङ केने छोङ तिवा किरुप रिम्बाला सङ छोङ छाङ सिनी आरक न्योनी थोङ्गु लुक्सो वे शेरवे जेन्दिला आरक थोङराङ गौतपकी ती दक्पी चिछोकला तम्जी चिकोर मोसी तङ क्यान थिनी वतुप तपकी आरक शेर्वी चिचोकला ससे फेन्चेन पोगी तुग्राङ क्याने तोङबा ग्यारतेमा जब तोङबा दक्पी चिचोक नङला गमने जुन मेतिवी थोङ्गु थुङ्जेयन दि ग्यारला ल्यामो क्यान टुनी चोनी फाप्लुङनी छ्याङचिङै क्यान रङ जोइ तोङबा स्टिल तङ सिङतेमा जो न्योक्यक नङला फिपसिङ लुङनी तोङबा थोङ्गुप लुक्सोगै दि माङसोक टेङ्गी तुसोला मेतिवी थोङ्गे लसी तन्दा लेङ्गेतिवी सेनाङ्गेन वाइ रेडियो नेपालनि तुङ्गेन वाउ शेर्वी डोलुकी ल्यारिम दि ल्यारिम नरिकी जफुबी छेर्मो शेर्वी केकी साङ्गेर सिसीमा चुजो जिताङ कमा चेङ्गा तेमा ग्यालखप्तङ जम्बुलिङकी चुकुई दासला जुन वसिनाङ रेडियो नेपालकी एफएम ब्यान्डतिवा 98.1 मेगाहर्स तेमा सेनाङ थुप्की सिसी रेडियो नेपालकी फेसबुक पेज रेडियो नेपालकी वेबसाइट www.radionepal.gov.np तेजिन रेडियो नेपालकी अनलाइन पोर्टल www.radionepalonline.com तङ दि ल्यारिमकी फेसबुक पेज शेर्वी के शेरवातीवी घोषी सिरूप पेज तेमासङ दि ल्यारिम सेनाङ थोके
आरिङ्के दे।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: वैदेशिक रोजगारीमा जानु अघि आफू जाँदै गरेको देशको जानकारी लिनु अत्यन्त जरुरी हुन्छ।
2: त्यहाँको भाषा, संस्कृति, नियम कानुन सिक्नै पर्छ।
1: यात्रा प्रक्रिया, सुरक्षा उपाय र आपतमा के गर्ने भन्ने कुरा सिकाउने पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनु पर्छ।
2: पूर्व प्रस्थान अभिमुखीकरण तालिम तोकिएको संस्थाबाट लिएपछि प्रमाण पत्र अनिवार्य रूपमा लिनु पर्छ।
1: तालिम कुनै औपचारिकता होइन, आफ्नै सुरक्षा र अधिकार संरक्षणका लागि हो।
2: महिला श्रमिकहरूले पूर्व प्रस्थान अभिमुखीकरण तालिम शुल्क भने फिर्ता पाइन्छ।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।
3: सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला प्रविधि संयोजनमा सुधीर मिश्रसँगै उद्घोषणतर्फ मनुका कुँवर साथमा छौँ। साँझको 5 बज्ने लागेको छ। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरूले छलफल गर्नुभएको छ। छलफलमा भाग लिँदै सत्तापक्षका सांसदहरूले बजेटका सकारात्मक पक्षबारे चर्चा गर्नुभयो भने विपक्षी दलका सांसदहरूले बजेटमा जनताका अपेक्षा अनुसारका कार्यक्रम नसमेटिएको धारणा राख्नुभयो। सांसद मदन कुमार भण्डारीले बजेटमा रहेको बिमाको प्रावधानले आम नागरिकको स्वास्थ्यमा ठूलो योगदान पुग्ने बताउनुभयो। साथै उहाँले बजेटमा आयकर छोटो दोब्बर गरिएको, शिक्षामा बजेट वृद्धि भएको, टेलिकमको सेयर जनतामा प्रभाव गर्ने र लगानी गर्ने लगायतका सकारात्मक पक्ष रहेको बारे चर्चा गर्नुभयो। सांसद पद्मकुमारी अर्यालले आम नागरिकले अपेक्षा गरे अनुरूपको बजेट नआएको उल्लेख गर्दै बजेटमा केही राम्रा विषय पनि रहेको बताउनुभयो। सांसद सुजाता तामाङले रासायनिक मलका लागि अत्यधिक बजेट विनियोजन गरिएको उल्लेख गर्दै माटोको अवस्था सुधार गर्नुपर्ने र प्रारम्भिक मलको प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो। गृहमन्त्री सुदन गुरुङले विपद व्यवस्थापनमा केही कानुन बाधकका रूपमा देखिएको बताउनु भएको छ। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा गृहमन्त्री गुरुङले विपद व्यवस्थापनसँग आवश्यक उपकरण खरिदमा ऐन नै बाधक भएको बताउनुभयो। अप्ठ्यारोमा परेका नागरिकको उद्धारका लागि अहिले विश्व बजारमा सुविधा सम्पन्न उपकरणको उपलब्धता भए पनि सार्वजनिक खरिद ऐनका कारण मनसुनको समयमा ती सामग्री प्रयोग गर्न नसकिने अवस्था देखिएको उहाँले बताउनुभयो। आफू एक दशकदेखि विपदका समयमा नागरिकको सेवामा खटिँदै आएको स्मरण गर्दै मन्त्री गुरुङले सिन्धुपाल्चोकमा र काभ्रे प्लाञ्चोकमा पहिलोपटक उच्च भार वहन क्षमताको ड्रोन मार्फत राहत वितरण गरिएको बताउनुभयो। उहाँले उपत्यकाका नदी किनारमा जोखिमयुक्त अवस्थामा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताउनुभयो। नदी किनारबाट होल्डिङ सेन्टरमा राखिएका नागरिकको अवस्था बुझ्न स्थलगत अनुगमन गर्ने तयारीमा रहेको गृहमन्त्री गुरुङले जानकारी दिनुभयो। अर्थमन्त्री डाक्टर सोलिम वाग्लेले कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको दावी गर्नुभएको छ। आज प्रतिनिधि सभा अन्तर्गत सार्वजनिक लेखा समितिको बैठकमा आयकर अन्तशुल्क तथा भन्सार प्रणालीमा गरिएका सुधार विगत केही वर्ष यताकै महत्त्वपूर्ण संरचनागत सुधार रहेको बताउनुभयो। बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले आर्थिक विधेयकमा संशोधन गरी करका दर परिवर्तन गरिएको भन्ने आरोप अस्वीकार गर्नुभयो। अर्थमन्त्री वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठाइएका कर हेरफेर तथा अनियमितता सम्बन्धी आरोप निराधार रहेको बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले धान रोपाईँको समय नजिक आइसकेको सम्बन्धमा किसानहरूलाई मल अभाव नरहोस् भनेर सरकारले असार मसान्तसम्ममा 600,000 मेट्रिक टन रासायनिक मल वितरण गरिने जानकारी दिनुभयो। राज्यसभाको आजको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरमा भाग लिँदै मन्त्री चौधरीले हालसम्म सरकारले 4,68,016 मेट्रिक टन मल वितरण गरिसकेको जानकारी दिँदै 1,38,802 मेट्रिक टन मल मौजदात रहेको बताउनुभयो। सरकारले जैविक तथा प्राङ्गारिक मलको प्रचार प्रसार र रासायनिक मल वितरण कार्य पारदर्शी बनाउन तिनै तहको सरकार को संयन्त्रहरूमा प्रचार पत्राचार गरिसकेको जानकारी दिँदै मन्त्री चौधरीले रासायनिक मल आयात भण्डार र वितरणको अवस्था सर्वसाधारणले हेर्न मिल्ने गरी मल व्यवस्थापन सूचना प्रणाली प्रयोगमा ल्याइएको पनि सभाको बैठकलाई जानकारी गराउनुभयो। राज्यसभाको अर्को बैठक 29 जेठ शुक्रबार दिउँसो 1 बजे बस्नेछ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब एकैछिन विज्ञापन।

0: फोन गर्नुहोस् डेटा चलाउनु सजिलो छ एकै साथ
1: फाइबर इन्टरनेट तीव्र गतिको संसार टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ
2: नेपाल टेलिकम राष्ट्रको संचार
3: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग इराक स्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा रहेका अमेरिकी नागरिकलाई पूर्ण तयारीका साथ क्षेत्रीय घटनाक्रमको सङ्कटकालीन अवस्थामा सतर्क रहन सुझाव दिएको छ विज्ञप्ति जारी गर्दै दूतावासले वर्तमान क्षेत्रीय अवस्थाका कारण यात्रा अवरोध र हवाई क्षेत्र बन्द हुन सक्ने चेतावनी दिएको छ दूतावासले अमेरिकी नागरिकहरूलाई वर्तमान अवस्थामा यात्रा नगर्न चेतावनी जारी गर्दै अमेरिकी विदेश विभागले जारी गरेको विभिन्न स्तरको यात्रा चेतावनीको पालना गर्न सल्लाह दिएको छ कुनै पनि कारणले इराकको यात्रा नगर्न सुझाव दिँदै दूतावासले इराकमा रहेका आफ्ना नागरिकहरूलाई छिट्टै बाहिरिन आग्रह गरेको छ रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो हवस् त नमस्कार
4: अहिले सुन्दै हुनुहुन्छ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केही बेरमा विषयगत सिकाइको शैक्षिक रेडियो कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार

0: लसो फ्याफुल्ला तिनी मजुश्री सम्म त 2862 तालो डाफ्रेलाला छेपा निचुई से ढु विक्रम सम्म 2083 साल जेठलाला निचुई से भ्रे नारे बिहिबार चु रेडियो नेपाल हिन्ना तामाङ साङ्गुरी राख्द जेन्मुला ना सूर्य मोक्तान प्रतिनिधि सभालाई तिनी टिपेपछि साङ्गी प्रतिपक्षी दललाई सांसद गदेसै काइब्लोन बालेन्द्र शाहसे संसदरी पाङमा तामला फेरि रोङसाब्लोन शिशिर खनाल सेपिनमा स्पष्टीकरण सेम्निबा आरएबिसी संक्षेप बोला प्रतिपक्षी दललाई सांसद गदेसै ह्युलथेन ह्युलबाला ताम्री संसद थेन क्योङनुन ह्युल ग्लागिग्री रापरी खाम्तोबा काइब्लोन शाहसे सदनली खासी जवाफ पिन्दोबा थेन राङला ताम्दा क्योनबारी खाम्दोला विषय सुन्दा बोला चिसाङ्री सांसद गदेसे राष्ट्रियता राष्ट्रिय सुरक्षा राष्ट्रिय हित थिएन रङसा ठिब्ल फेरि सत्ता पक्ष थिएन विपक्ष विवाह तापरिन आतबा थिएन क्योङनुन ह्युल ग्लागिग्री रापरी खाम्दोबा दुरी गोर्गी ह्युल पक्षरी फेबा विवाह ज्याबा तामा आइन बिसिनुन सुन्दा बोला चोपे माछा प्रतिनिधि सभाला तिनी लचिसाङ्री सांसद गदेसे करला दर तोरबार लाबा संसदीय मर्यादा आतेनमा छार सडक ग्याम सोधोबा थिएन मुभा सडक ग्याम द ज्याबा सुबारी खाम्दोबा ताम्रे सरकारलाई ध्यान छेङ्नलाबोला सांसद गदेसे झापा हेन्से तापले जुङ धोना मेची राजमार्ग सुबारी बिसी छिबा सूचनासे लामन हिल्बासे दिमनाम खलादोबा दुरी खबरी खाम्बा कर्णाली राजमार्ग र लामन गाडी भाल्थेन दुई से थिक्याम भ्रातोबा मिसे लामन खाल्ला समस्या नादोबा थिन दारेम बार्खा खासी जिन्मासे दुई ऋण लोलो लोलो समस्या गदेता छाङ्न लसै पिनमरी सरकारलाई ध्यान छेङ्नेलाई बोला चुरानुन लसै सांसद गदेसे सातारी घिरे बिदा पिम्बा ठिम्से दान्दे बिरन खाल्ला सेवा किनमारी गाह्रो तापसे चुदा खारेज लबरी गाछला खारेज लसै गाछला रङमन बिदा पिनबारी माग्लाबा मुला प्रतिनिधि सभाला चिसाङ दान्देरुन टिबन मुला सानम रिथेन पर्यावरण ब्लोन गीता चौधरी से सुनसुब दुई गामगाम रेखा सिटेबा दुरी सानम बोन गदेदा सारला अभाव आताकै विषय सरकार से असार मसान्त दुनामा लाख ढु मेट्रिक टन रासायनिक सार बोला सेलम्बला विषय संक्षेप बोला राष्ट्रिय सभालाई तिनी लक्षी साङ्री सांसद गदे सिंह प्रश्नलाई जवाब दुन शिवान ब्लोन चौधरी से तान्दे दुनामा सरकार से लाख ब्ली तोङ भ्रेचुई से ढु से गोरचुई से ढु मेट्रिक टन सार बोला से जिम्मा बोला विषय सुङ्सुबान दारेम लाख गिक तोङसोमचुई से भ्रे ग्यार्जा भ्रे से नि मेट्रिक टन सार बाँकी मुला विषय सुङ्सुब मुला चिसाङ्री राष्ट्रिय सभालाई चोहो नारायण प्रसाद दाहाल चाहिँ प्रतिनिधि सभालाई निर्वाचन गिक्सा संशोधन 2083 थिएन मतदाता नियमावली गिक्सा संशोधन विधेयक 2083 दा युलचोहो रामचन्द्र पौडेल चाहिँ प्रमाणीकरण लसी पुइखापा पत्र थिएन काइब्लोन बालेन्द्र शाह गोबाङला ब्लोन सेङजाङ से जिम्मेवारी पोबा पत्र डोसी थिएनला बबा चिसाङ्री नोर्ब्लोन डाक्टर सोडी मुवागले चाहिँ नोर्दिङ 2083-84 राजस्व थिएन ब्यायला दिङ्गिकला अनुमान फेरि काठुइला दोजी विषय प्रस्ताव थान्छु बम्बोला चुबे बाङ्गाछा रोङसाब्लोन शिशिर खनाल से केलोलो भारत कोर्सी खाबा तामला जानकारी राष्ट्रिय सभा दोन्छु बम्बोला राष्ट्रिय सभालाई तिनी लचिसाङ्री विशेष दुई किन्सी राङ्गालिङमा थान्छिबान रोङसाब्लोन खनाल से छार सरकारलाई औपचारिक गोबाङला बालिछा खिम्सा ह्युल भारत कोर्से गोर्गी ह्युल डिक्सी लामन गेलाबारी खाम्बा थिन गोर्गिनुन ह्युल्ला ब्रेलबादा ज्याबा थिन कोङमा सुबारी बाङ डिक बम्बोला विषय सुङ्छु बम्बोला ब्लोन खनाल से चु कोर्से नेपाल थिन भारत गोर्गिनुन ह्युल्ला कनेक्टिभ ऊर्जा साझेदारी क्वी नोर व्यवस्थापन साझा सुरक्षालाई चासो क्लाङबा थेन ह्युलबाला ब्रेलबादा ज्याबसोबा ताम्री काठुइला बम्बोला विषय सुङ्सु बम्बोला नेपाल थेन भारत रे अनलाइन भुक्तानी लाबारी खाम्दोबा साङ्गुल लिच्छा खाबा परियोजना दा पिन्दोबा राङबा गोर्सोम ताम्ला बम्बोला विषय रोङसाब्लोन खनाल से राष्ट्रिय सभालाई चिसाङ्दा जानकारी दोन्छु बम्बोला चुनानुलासी रोङसाब्लोन खनाल से चुनुन जेठलालाई चुइसे निस्कुनु प्रतिनिधि सभा रे सांसद गदेसी प्रश्नलाई जवाफ पिनमा ताङ्ग्रे काइब्लोन बालेन्द्र शाहसे पाङ्बा ताम नेपाल भारत गुङ्ला क्रस बोर्डर अकुपेसन थेन सम्बन्धित हिन्न विषय सुङ्सुब मोला नेपाल भारत गुङ्री ताबा ब्रेलबाला ताम्री ब्लोन खनाल से नेपाल थिन भारतलाई मुर विवाद द छाइनला बारी मुर थुम्री बुबा गोर्गिनुन ह्युल्ला प्राविधिक टोली से गेला बनी मुला विषय नुन सुङ्सुब मोला सार्वजनिक लेखा समितिले तिन डिपचे साङ्ग्री विद्युतीय सवारी साधन इभीला भन्सार जाँच पास ठिम द पारदर्शी सोधोबा बिनादन गुर्किगुन ठिम सोधोबा थिन भन्सार व्यवस्थापन द ज्याब सुबारी खाम्दोबा ताम्रे काठैला बम्बोला जे साङ्ग्री लेङ्ब थान्छिवान नोर्ब्लोन डाक्टर सोनिम वागले चाहिँ विद्युतीय सवारी साधन र कर्तोक लावाला सूचना नाछन पिन्जी विवा तामला पुष्टि लसे पिनमारी मोहिजेन लासु बम्बोला ब्लोन डाक्टर वागले चाहिँ राङ्दा विरोध लाबारी नियोजित भ्रम लेन लाबा थिन बदनाम लाबारी भाइबन मुला विशेष शुभ हिन्ना समितिलाई मूल विगत चाहिँ थिए इभीला भन्सार जाँच पास थिएन कर दर पोब हिंसे भन्सार मूल्याङ्कन लबा प्रक्रिया देपेन ती धोबा भन्सार व्यवस्थापन थिएन सुधार लदोबा रङमा लामन खाल्ला सुझाव दोन्छिपमला सांसद गते आरएन राई बुद्धरत्न बज्र महर्जन महेन्द्र बहादुर साइथेन गोविन्द पन्तिसे भन्सार छली लाबा द कारबाई नियमित अनुगमन लाबारी खाम्दोबा थिएन कोङमा संरचना सोबारी खाम्दोबा म्राङबम्बला बेसे सुङ्गमला दिम्लोन सुदन गुरुङसे विपद व्यवस्थापन लाबारी ह्याङला हिल्ठिम्ला ठिम्से रो आलाबमला बेसे सुङ्गसेपमला प्रतिनिधि सभा राज्य व्यवस्था थिएन सुशासन समितिलाई तिनटीपछि साङ्ग्रे लिङ्बु थान्सिपान दिम्लोन गुरुङसे विपद व्यवस्थापन लाबारी तोब उपकरण ग्लोबारी नोन ह्याङला हिल्ला ठिम्से काबन खाबमला बेसे सुङ्गसेप हिन्ना दिम्लोन गुरुङसे अप्ठ्यारोरी परप्तामा हिल्बादा उद्धार लाबारी मुख्युल बजारी लामन सुविधा पिनमारी खाम्बा उपकरण गदी ग्लोबारी म्याङ साइनोन सार्वजनिक खरिद ऐनसे मनसुनला दुईरी थेरङमा से प्रयोगला बारे आम्याङमा मुला विषय सुङ्बा मुला भक्तपुर अस्पताल से बिरामी थिएन ग्रेन्ड विशेषज्ञ डाक्टर गादे थारेङ नुन टिसी तिङ राङबा ग्रेन्डेन सेला अपरेसन लाबारे खाम्बा लामन आधुनिक रोबोटिक सर्जरी सङ्ख्याला तापमुला भारतला छ्याम्रे लामन हिल्डी रोबोटिक सर्जरी अर्थात् रोबोट छ लाबा ग्रेन्डेन अपरेसन गर्दै सफलता बली छ नेपालला सरकारी अस्पताल छ घिक्सारेम रोबोटिक सर्जरी सेवा सिंहमारी छ हिन्न मोक्युल्ला खापदमान ग्लाली कोठाडाङ्गी टिबा डाक्टर से स्यान हिल्ला अस्पताल नि मुबा बिरामीला अपरेसन लाबारी खाम्बा प्रविधि दा रोबोटिक सर्जरी विषय पाङबा मला मकवानपुर जोङला भीमफेती गाउँपालिका ब्रे बैदमार विभागलारी पिकअप जीप दुर्घटनातामा मेन्दुङी मिसिपमला याम्बुला दक्षिणकाली ग्याम्से छुवाछ्यो सोम्चिसे घाँ किलोमिटर मकवानपुरला मान्डु हाइड्रो पावर ग्याम इपा विभागलारी निबल्लामा पिकअप जीप दुर्घटनातामा निजगढ याम्बु द्रुत मार्गरी गेला बनबुबा इन्जिनियर सूर्य यादव थिएन सिन्धुरी जोङ कमलामाई नगरपालिका कोला ड्राइभर बोधराज बुढाथोकी शिवमुला विषय जोङ प्रहरी गेदेम मकवानपुर से पाङबा हिन्ना सानम व्यवस्था सहकारी सङ्घीय मामिला थिएन सामान्य प्रशासन रोनखाङसै स्थानीय तहका देशे ठिम्से तोकलाबा दुई नाङ्रेन ठिम गेखोर थिएन बजेट सवारी स्वीकृति थिएन कार्यान्वयन सुनिश्चित लाबारी स्थानीय तहका देता विशेष रोलाबा गेखोर सङ्ख्याला तापमला रोनखाङसे सोभा अवधारणा पत्र अनुसार निबा नोरदिङ्रे गार्जगिक्से गोरगाँचुई कु स्थानीय तहसे तोकलाबा दुईरी बजेट थिएन गेखोरला विवरण अपडेट अलावा थिएन निबा साउन्नला चुइसे निकुनु दोनायनन् गोर ब्लिचुइसे कु स्थानीय तहसे बजेट पारित आलाप विमान चुके खोर्साङबारी छेप हिन्ना गेखोर्से स्थानीय तहसे तोकलाबा दुई ऋण बजेट पारित लाबारी खाम्बा वातावरण छोबारी बेनन ग्लारी वितरणमुखी थिएन खुद्रे योजनालाई प्रभाव च्याङ्न लाबारी वित्तीय सुशासन लिनलासे परिणाम खाबारी खाम्बा योजना सङ्ख्याला तापमुला उसे मुख्युल खापैबीमा लामा सेम्निबाई खेल फिफा विश्वकप फुटबल तिनी मुनाइन्छे ती सेला तापमुला ब्लिब्ली दिङ्गी सेङ्गमेन खापा विश्वकप चुपाल छ अमेरिका मेक्सिको थिएन क्यानाडा डिक्से सेङ्सेला ताप हिन्ना विश्वकप फुटबल गोर्सोम हिलग्याम्से सेङ्गमारी छे बचु गिक्चरेम हिन्ना चुपाल छ मुकुल लिम्बुमा जनसङ्ख्यालाई घाँचुइ से भ्रे प्रतिशत छ विश्वकप च्याबारी खाम्बा अनुमान लापमुला चुनुन साङ्ग्युर गदेला छ्याम्रे तिनी द तामाङ साङ्ग्युर जेन्जी रेडियो नेपाल ज्ञानमा लसुगो लसो फ्याफुल्ला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
2: नेपालको समावेशी आवाज
3: श्रोतावृन्द नमस्कार नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ
4: श्रोता विद्यार्थी आज हामी माध्यमिक तह कक्षा 10 नेपाली विषयको पाठ 4 रहेको यस्तो कहिले नहोस् मनोवादको अनुच्छेद 4 अन्तिमसम्म आधारित भई पठन प्रवाह शुद्धोच्चारण शब्दभण्डार र बोध प्रश्नोत्तरमा केन्द्रित छलफल प्रस्तुत गर्दैछौँ भाइ बहिनीहरू तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य बुधाहरू टिपोट गर्न तयार हुनुहोस् है त तयार हुनुभयो
5: यो यो पार्कमा आनन्दसँग बस्नेको रहेछ भनेको त उत्तम पो रहेछन्। दायाँ बायाँ कतै नहेरी एकरो के गर्दैछौ हँ?
6: ए कृतिका, तिमी पो, म त ख्यालै नगरेको नि।
5: पार्कमा आउँदा किताब बोकेर आउने पढन्दासको अन्त्यै ध्यान पनि कसरी जाओस् र?
6: उफ उफ, आफूलाई चाहिँ कसले भनिदियोस् नि, किताब बोकी बोकी आफू पनि आउने अनि गफ दिने, बाफ्रे।
5: अनि के पढ्दैछौ नि एक्लै बसेर?
6: त्यत्तिकै बसेर पाठचारको मनोवाद यसो हेर्दै थिएँ नि।
5: मनोवाद हेर्दै हो कि आफ्नै मनोवादमा रमाउँदै हो नि? ऊ परबाट तिमीलाई नै देखेर आउँदैछु म पनि।
6: कहिलेकाहीँ त आफ्नै मनमा पनि त कुराहरू खेल्छन् नि। हिजो आमोद सरले कक्षामा भन्नुभएको बिर्स्यौ?
5: सरले भन्नुभएको सम्झनु मात्र होइन, आमोद सर नै यतै आउँदै हुनुहुन्छ। ऊ हेर त।
6: ए हो त।
5: नमस्कार सर।
7: नमस्कार है, नमस्कार। होइन, के गफगाफ चल्दैछ यहाँ उत्तम र कृतिकाको?
6: खासै त्यस्तो केही नै होइन सर, त्यहाँ मनोवादकै बारेमा भर्खर कुरा गर्दै थियौँ।
5: जहाँ इच्छा त्यहाँ उपाय भने चाहिँ आज हाम्रो मनोवाद पढ्ने इच्छा पनि हुनु, सरलाई पनि टुप्लुक्कै यहीँ भेट्नु, यो त हाम्रो भाग्य नै भयो नि। सरलाई पो कतिको फुर्सद छ कुन्नी?
7: फुर्सदै छ नि, साँझमा यसो टहलिन निस्केको थिएँ, तपाईँहरूलाई देखेँ। यो सुन्दर पार्कमा बसेर आनन्दले मनोवाद पढ्नुको मजा नै छुट्टै हुन्छ नि।
6: जे होस्, आज पार्कमा पनि सरसँगै बसेर सिक्न पाइने भयो, निकै खुसी लाग्यो।
7: तपाईँहरूसँग छलफल गर्न पाउँदा म पनि धेरै खुसी हुन्छु। बरु कता के छलफल गर्दै हुनुहुन्थ्यो कुन्नी?
5: भर्खरै उत्तमलाई देखेर म पनि यतै आएँ। उत्तम पनि भर्खरै आएका रहेछन्। हिजो कक्षामा मनोवादको तीनवटा अनुच्छेदमा छलफल गरिएको थियो।
6: मनोवादमा सुकमानले आफू सामाजिक सञ्जालको सचेत बनेर प्रयोग गर्न नजान्दा फसेको घटना थियो। अब चाहिँ चौथो अनुच्छेदबाट छलफल गर्नुपर्नेछ सर।
7: हो त, खै किताब यता दिनुहोस् त उत्तम, दुई चार वाक्य म पढ्छु है। तपाईँहरू उच्चारण, अर्थ र वाक्य निर्माण गर्न सिक्नुपर्ने शब्द ख्याल गर्नुहोस् है।
5: हुन्छ सर।
7: तपाईँलाई चिट्ठा परेको छ, यो चिट्ठा तपाईँले लिनु भएन भने अर्कैलाई दिन्छौँ भनेर फोन आएको थियो। थुक्क तेरो बुद्धि, पर्सिपल्ट बैङ्कको खातामा पैसा चेक गर्न जान्छु भन्दा त मेरी आम्मै नि, त्यस दुष्टले त उल्टै मेरो खाताको 5 लाख पो गायब पारेछ। सित्तैमा धनको खोलो फर्काउँछु भन्दा पसिना बगाएर सँगालेको धन पो बगेर गयो भरै।
6: सर, यो गायब शब्दको अर्थ चाहिँ के हो?
5: त्यसको अर्थ त यही किताबको तल छ त उत्तम। गायब भनेको बेपत्ता अर्थात् हराउने काम त हो नि। बरु यो शब्दको पाठको भन्दा अलि भिन्न वाक्य चाहिँ सुन्न पाए हुन्थ्यो सर।
6: ए ए बुझे, यसको एउटा वाक्य म भनौँ सर?
7: भइहाल्छ नि, ल भन्नुहोस् त।
6: पवन बजारमा घुम्दा घुम्दै गायब भयो, मिल्यो त सर?
7: मिलिहाल्यो नि
5: सर। वाक्य अनुच्छेद म पढौँ?
7: हुन्छ, पढ्नुहोस्।
5: लोभले लाभ, लाभले बिलाप भन्छन्। मेरो त लोभले लाभ नहुँदै एकैचोटि बिलापै बिलाप मात्र भयो। बुद्धि नपुर्याउँदा मोबाइलभित्रको साइबर संसारबाट दुनियाँले कति दुःख पाएका होलान्। पोहोर साल पनि एउटा अपरिचित व्यक्तिले फेक आइडी हो कि क्या हो त्यसबाट पठाएको मेसेज मेरा काकाकी छोरी पानमतीले एक्सेप्ट गरिछन्।
6: ए, यहाँ त अङ्ग्रेजी शब्द पनि पो रहेछन् त।
5: पख है उत्तम, म पढ्दैछु। त्यसपछि त त्यसले उनीसँग तारन्तार मेसेज गर्न थालेछ। आफूलाई हङकङको लाउरे हुँ, काठमाडौँमा बिए गर्न आएको भनी गुड्डी आँकेछ। पढेर के गर्छौ नानी? पढे पनि पैसा चाहिन्छ क्यारे, आखिर पैसा कमाउने नै हो, देश विदेश घुम्न पनि पाइन्छ भनेर फकाएछ। त्यसको केही दिनपछि त्यसैसँग बिए गरिछ।
6: सर, यो तारन्तार शब्दको अर्थ लगातार होइन त?
7: हो उत्तम, तपाईँले ठिक भन्नुभयो।
6: यहाँ त सुकमानको आफ्नो मात्रै नभएर अर्को व्यक्तिको पनि कहानी जोडियो।
7: यो पनि मनमनै सुकमानले सम्झेको घटना हो उत्तम।
6: ए ए, अब म पढ्छु नि सर।
7: हुन्छ हुन्छ, पढ्नुहोस्।
6: दिल्ली हुँदै हङकङ लान्छु भनेर सुनौली पुर्याएछ। कति छिटै उसको कुरामा विश्वास गरेकी होली, अलिकति त विचार गर्नुपर्छ नि। उसको ठाउँ ठेगाना त बुझ्नुपर्छ, त्यो पनि कुनै कागजात र पासवर्ड बिना नै हङकङ लान्छु भन्दा कसरी पत्याए कि? झुक्क्याउनुसम्म झुक्क्याएछ बदमासले, धन्न संयोगले बची छ।
5: सर, यो बदमास कि के भनेर कसरी उच्चारण गर्ने? यसलाई सरले एकपटक उच्चारण गरिदिनु भए हुन्थ्यो।
7: ल, तपाईँहरू पनि म सँगसँगै उच्चारण गर्नुहोस् है त।
5: हुन्छ सर।
7: बदमास,
5: बदमास।
7: फेरि एकपटक भन्नुहोस् है, बदमास।
5: बदमास।
7: बदमास।
5: बदमास। सर, संयोग भनेको अचानकसित मिलेको कुनै अवसर भन्ने होइन त?
7: हो हो, तपाईँले ठिक भन्नुभयो कृतिका। अगाडि पढ्दै जानुहोस् त उत्तम।
6: उसले सुनौलीको नाका पास गराउन खोजेको बेला एक सामाजिक संस्थाका कर्मचारीले देखेछन् र तिमी कहाँबाट आएकी हौ र कहाँ जान लागे कि भनेर सोधपुछ गर्न थालेछन्। अब समातिने भइयो र पोल खुल्ने भयो भनेर त्यो हङकङको लाउरे हुँ भन्नेको त सातोपुतो उडेछ। यसरी जेलमा जाकिने भएँ भनेर सबैको आँखा छली त्यहाँबाट सुई कुचा ठोकेछ। धन्न सामाजिक संस्थाका दिदी बहिनीले बचाएर घर फर्काएछन् र पो नत्र।
5: सर, यो सुई कुचा के यसलाई एकपटक उच्चारण सिक्न पाए हुन्थ्यो।
7: ल, तपाईँहरू पनि म सँगसँगै उच्चारण गर्नुहोस् है त।
6: हुन्छ सर।
7: सुई कुचा,
5: सुई कुचा,
7: सुई कुचा,
5: सुई कुचा,
7: सुई कुचा,
5: सुई कुचा,
7: सुई कुचा,
5: सुई कुचा। सर, सुई कुच्चा ठोक्नु भनेको भाग्नु होइन त?
7: हो, ठिक भन्नुभयो तपाईँले।
6: सर, म यो शब्दको प्रयोग गरेर एउटा वाक्य बनाऊ।
7: हुन्छ, बनाउनुहोस्।
6: कृतिकाले मेरो कलम चोरेर सुई कुच्चा ठोकिन्।
5: मैले तिम्रो कलम कहिले चोरेकी छु? हँ, जे पाएँ त्यही नभन है उत्तम।
6: मैले त वाक्य पो बनाएको त, अचम्म छ बा।
5: हेर्नुहोस् त सर, खुबै। त्यसो भए उत्तमले मेरो पैसा चोरेर सुई कुच्चा ठोक्यो, वाक्य बनाएँ मैले पनि। लु
7: भइगयो भइगयो, नरिसाउनुहोस् है तपाईँहरू।
6: सुकमानको त आफ्नै काकाकी छोरी पनि साइबर अपराधको शिकार भएकी रहेछन्। यस्तो थाहा हुँदाहुँदै पनि सुकमान के फसेको होला नै?
5: यस्तो थाहा हुँदाहुँदै फसेको, विचार पुर्याउन नसकेको कुराले गर्दा नै सुकमानलाई खुल्दुली भएर उसका मनमा अनेकौँ कुरा खेलेर सुत्न सकेका छैनन्।
7: ठिक भन्नुभयो कृतिकाले। अब भन्नुहोस् त, सुकमानको कति पैसा गायब भएछ?
5: 5 लाख सर।
7: ठिक भन्नुभयो कृतिकाले। अनि सुकमानकी काकाकी छोरीलाई कसले बचाएछन्?
6: म भन्छु है सर, सामाजिक संस्थाका कर्मचारीले, होइन त सर?
7: हो, तपाईँले ठिक भन्नुभयो उत्तम। यस अनुच्छेदमा सुकमानको 5 लाख गायब भएको र काकाकी छोरी फस्नबाट बचेको कुरा सुकमानका मनमा खेलेका छन्।
5: सर, मनोवादको 5 अनुच्छेद म पढ्छु ल।
6: पढिहाल त कृतिका, मलाई सुकमानका मनोवादका घटना सुन्न खुब हतार भइसक्यो।
7: कृतिकाले अनुच्छेद पढ्नुहोस् अनि उत्तमले उच्चारण र अर्थ सिक्नुपर्ने शब्द ख्याल गर्नुहोस् है।
5: लौ हेर त, 12 बजिसकेछ, अब त निदाउनु पर्यो। हुने हार दैव नटार भन्छन्, 5 लाख डुब्यो भनेर अब मैले त्यसैमा चिन्ता लिएर मेरो ज्यान सुकाउन भन्दा आत्मविश्वासका ऊर्जाले ज्यान बचाउनतिर लाग्नुपर्छ।
6: सर, यो आत्मविश्वास यो शब्दलाई उच्चारण गर्न सिक्न पाए हुन्थ्यो।
7: ल, म सँगसँगै भन्नुहोस् है त, आत्मविश्वास,
5: आत्मविश्वास,
7: आत्मविश्वास,
5: आत्मविश्वास,
7: आत्मविश्वास,
5: आत्मविश्वास,
7: आत्मविश्वास,
5: आत्मविश्वास।
7: ल, अब अगाडि पढ्नुहोस् त कृतिका।
5: 2 अरबको खाडीमा बसेर कमाएको धन गोलखाडीमा गयो त के गर्ने? आफ्नै बुद्धिले गयो।
6: सर, गोलखाडीमा गयो भनेको सकियो भनेको होइन त?
7: हो, तपाईँले ठिक भन्नुभयो उत्तम।
5: मरुभूमिमा पसिना बगाएर कमाएको त्यो मेरो धन झुक्क्याएर लाने त्यस्ता दुष्टलाई भगवान्ले पनि सजाय त देलान् नि। हे भगवान्, खै भगवान्ले पनि के गर्नु र, आफ्नै बुद्धि बिग्रेपछि।
6: अब म पढ्छु। अस्ति एउटा समाचार पढेको थिएँ, साइबर अपराधका बारेमा लेखेको थियो। कोही जानी नजानी यस्तो संसारमा पसेका छन्, फसेका छन्, त्यसबाट उम्किने उपाय खोज्छन् र त्यस्तामा अरू पनि कोही नफसोस् भन्ने चाहन्छन् भने नेपाल प्रहरीको साइबर अपराध शाखामा तुरुन्त सम्पर्क गर्नु भनी त्यसमा पनि लेखेको थियो।
5: सर, आश्वस्त भनेको के हो?
7: आश्वस्त भनेको चिन्तामुक्त हुनु हो।
6: म त फसेँ फसेँ, मेरो पैसा त डुब्यो डुब्यो, अब अरू कोही पनि नफसुन् र नडुबुन् भन्नका लागि अब साइबर अपराध शाखामा जान्छु।
7: म अब तपाईँहरूलाई एउटा प्रश्न सोध्छु, उत्तर भन्नुहोस् है त।
5: हुन्छ सर।
7: सुकमानले साइबर अपराधको अनुसन्धान नेपाल प्रहरीले गर्ने कुरा कसरी थाहा पायो?
5: समाचार पढेर। मलाई त अर्को अनुच्छेद पढ्न हतार लागिसक्यो।
6: यो अनुच्छेद म पढ्छु, कृतिका तिमी सुन।
5: होइन, म पढ्छु, तिमी सुन।
7: तपाईँहरू दुवैजना मनमनै यो अनुच्छेद पढ्नुहोस् अनि उच्चारण र अर्थ सिक्नुपर्ने शब्द ख्याल गरी घटना पनि विचार गर्नुहोस् है त।
5: हुन्छ सर।
7: सक्नुभयो पढेर?
5: सक्यो सर।
7: उच्चारण र अर्थ सिक्नुपर्ने कुनै शब्द छन् कि?
6: यो अनुच्छेदमा त्यस्तो सोध्नै पर्ने कुनै शब्द छैन सर। एउटा प्रदायक शब्द छ, त्यसको अर्थ यही पाठको तल प्रदान गर्ने भनेर दिएको छ।
7: यो अनुच्छेदमा मनोवादको पात्रका के घटना छन् त?
5: सामाजिक सञ्जालको प्रयोग गर्दा सचेत बन्नुपर्ने र सामाजिक सञ्जालको पासवर्ड कसैलाई दिन नहुने कुरा सुकमानको मनमा खेलेका छन् सर।
6: अनि इमेल र म्यासेजमा शङ्का लागे पुलिसलाई खबर गर्ने र मोबाइल हराए दूरसञ्चारमा खबर गरी सिम ब्लक गर्नुपर्छ भन्ने सचेतना सम्बन्धी कुराहरू सुकमानका मनमा खेलेका छन्। मनोवादको अन्तिम अनुच्छेद म पढ्छु है सर।
5: म पढ्छु, तिमी सुन न उत्तम।
6: होइन होइन, म पढ्छु, तिमी सुन।
7: तपाईँहरू दुवैजना पढ्नुहोस्। पढ्दा उच्चारण र अर्थ सिक्नुपर्ने शब्द पनि ख्याल गरेर पढ्नुहोस्।
5: कस्तुरीले आफ्नो नाभिमा भएको गन्ध खोज्दै जाँदा सिकारीका फेला पर्छ रे, म पनि फेला परे, 5 लाख लुट्ने सिकारीका फेला, अब धेरै सुर्ता लिएर के गर्नु, आ जेसुके होस् साइबर अपराध शाखामा जान्छु।
6: समाजमा यस्तो तनाव कसैले पनि बेहोर्न नपरोस् र कोही यसरी अनाहकमा फस्न नपरोस्। अब साइबर अपराधीको तिनलाई पक्राउनु पर्छ, किनकि अब कसैको जीवनमा कहिले यस्ता घटना नघटुन्,
5: कसैलाई पनि कहिले यस्तो नहोस्।
7: सक्नुभयो पढेर?
5: सक्यो सर।
7: उच्चारण र अर्थ सिक्नुपर्ने शब्द कुनै छन् कि?
5: सर, सुर्ता र गुपचुप शब्दको अर्थ पनि भनिदिनु न।
7: सुर्ता भनेको मनको ताप तथा पीर हो।
6: गुपचुप भनेको चाहिँ भित्रभित्रै काम कुरो दबाउने चाल होला, होइन त सर?
7: तपाईँले ठिक भन्नुभयो उत्तम। अरू केही छ कि?
5: मेरो त त्यस्तो केही छैन, उत्तमको छ कि?
6: मेरो पनि छैन सर।
7: मनोवादमा आज हामीले छलफल गरेका मुख्य मुख्य घटनाहरू भन्नुहोस् त।
6: काकाकी छोरी पानमतीलाई पनि सामाजिक सञ्जालले बर्बाद पार्न लागेको सम्झनु। साइबर सचेतना सम्बन्धी कक्षा लिएर पनि सुकमान सचेत हुन नसकेकोमा चिन्तित हुनु।
5: सामाजिक सञ्जालको प्रयोग गर्दा पासवर्ड कसैलाई नदिने र लगआउट गर्ने जस्ता प्रयोग गर्ने तरिका सम्झनु र गैर कानुनी रूपमा सामाजिक सञ्जालको प्रयोग गर्न नहुने कुरा सम्झनु।
7: मनोवाद कसरी टुङ्गिएको छ त?
6: सुकमानमा सामाजिक चेतना जगाउने काममा लाग्ने सोच आएको घटना वर्णन गरेर मनोवाद टुङ्गिएको छ।
7: त्यसो भए भन्नुहोस् त, साइबर अपराधबाट बस्न के गर्नुपर्छ?
5: साइबर अपराधबाट बस्न सामाजिक सञ्जालका पासवर्ड कसैलाई नदिने, काम सकिएपछि लगआउट गर्ने, अपरिचित व्यक्तिका इमेल खोल्नु हुँदैन,
6: अनि इमेल तथा म्यासेजमाथि शङ्का लागेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्छ।
7: तपाईँहरूले राम्ररी पढ्नुभएछ, निकै खुसी लाग्यो। यो पार्कको आनन्दमा रमाउँदा र तपाईँहरूसँग छलफल गर्दा गर्दै साँझ परेको पत्तै भएन।
5: सरको कति काम थियो होला, हामीले पो अल्मलायौँ।
7: त्यस्तो केही काम थिएन, तपाईँहरूसँग छलफल गर्न पाएकामा निकै खुसी लाग्यो। अब चाहिँ निस्किनुपर्छ, साँझ पनि पर्न लाग्यो।
6: हामी पनि जाने सर। अब आकृति जाउँ सरसँगै।
5: हुन्छ हुन्छ, जाउँ।
8: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्।

0: यसका साथै आजलाई रेडियो नेपाल बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यहीँ सकिन्छ। अब यसपछि केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौँ। नमस्कार।
1: हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। साँझको 6 बज्ने लागेको छ। अब पहिले मैथिली भाषामा समाचार, त्यसपछि प्रदेश समाचार प्रसारण हुनेछ।

यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म रमेश टमाटा। मध्य प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सर्वसम्मतिले पारित भएको छ। प्रदेश सभा बैठकमा मध्य प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि ज्येष्ठ 15 गते मध्य प्रदेशका प्रदेश प्रमुख डाक्टर सुरेन्द्र लाभ कर्णले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथिको छलफल सकेपछि निर्णयार्थ मध्य प्रदेशका सभामुख राम आशिष यादवले प्रस्तुत गर्नुहुँदा सर्वसम्मतिले पारित गरेको हो। नीति तथा कार्यक्रम ध्वनि मतले पारित गर्नका लागि सभामुख यादवले निर्णयार्थ प्रस्तुत गरेपछि पारित भएको हो। नीति तथा कार्यक्रममा प्रतिपक्षी दलहरू जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले लोकसेवा आयोग तथा जनलोकपाल आयोगका सदस्य नियुक्तिको विषयलाई लिएर अवरोध गर्दै आएका थिए। मोरङको विराटनगरमा मनसुन जन्य विपद व्यवस्थापन सम्बन्धी प्रदेश स्तरीय सुरक्षा समन्वय समितिको बैठक सम्पन्न भएको छ। जेठ 28 गते कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय इन्द्रमणि पराजुलीको अध्यक्षता तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा मनसुन जन्य घटना र विपद व्यवस्थापन सम्बन्धी विस्तृत छलफल भएको थियो। सेवाग्राहीले असन्तुष्टि जनाएपछि भरतपुर स्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल प्रशासनले सुधारात्मक कदम चाल्ने प्रतिबद्धता जनाएको छ। सेवाग्राहीले अस्पताल प्रशासनसँग छलफल गर्दै बिरामी मैत्री सेवा प्रवाहमा ढिलाइ, कर्मचारीको व्यवहार तथा स्वास्थ्य बिमा र विपन्न नागरिक लक्षित सेवामा सहजता नभएको गुनासो गरेका थिए। कर्मचारी र सेवाग्राही बीचको सम्बन्धलाई थप सौहार्दपूर्ण र मर्यादित बनाइने, फार्मेसी सेवालाई सुदृढ गरिने तथा बेड व्यवस्थापन र क्षमता विस्तारमा ध्यान दिने सम्बन्धमा अस्पताल प्रशासन र सेवाग्राही बीच सहमति भएको छ। हिजो हुरीसँगैको मुसलधारे वर्षाले कैलालीमा 2 बिघामा गरिएको केरा खेती झन्डै 60% नष्ट भएको छ। टिकापुर 2 कोठारपुरका जनक चौधरीको खेतमा लगाइएका केरा 2 महिनापछि बजार लैजानका लागि तयारी अवस्थामा थिए। एकै दिनको विपदले करिब 14 लाख क्षति पुगेको चौधरीले बताउनुभयो। टिकापुरमा केरा किसानको बालीमा हुरीले क्षति गरेको गुनासो धेरै आएकाले वडा स्तरमा तथ्याङ्क सङ्कलन कार्य सुरु गरिएको टिकापुर नगरपालिका कृषि शाखा प्रमुख मोतीसिंह विकले जानकारी दिनुभयो। रोल्पामा आज बिहान मिनी ट्रक दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। बल्ले खोलादेखि आलु लिएर पोखरातर्फ जाँदै गरेको मिनी ट्रक गुडिरहेकै अवस्थामा अचानक सडक भाँसिएर दुर्घटना हुँदा सल्यानको बागचोर नगरपालिका 4 दुदिला बोट निवासी 47 वर्षीय चन्द्रबहादुर बस्नेतको निधन भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुनिल थापाले बताउनुभयो। मकवानपुरको 2 पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ। जिल्लाको इन्द्र सरोवर र भीमफेदी गाउँपालिकालाई एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो। आर्थिक वर्ष 2082-83 लागि गाउँपालिकाभित्रका 16 महिनादेखि 23 महिनासम्मका सबै बालबालिकाले सरकारले तोकेको पूर्ण खोप प्राप्त गरेको पुष्टि भएपछि घोषणा गरिएको जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य निरीक्षक वासुदेव रिमालले जानकारी दिनुभयो। हवस् त, प्रदेश समाचार सकियो। नमस्कार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारण स्टुडियो सिंहदरबारबाट बोलिरहेका छौँ। अब भने राख्दैछौँ, आज राति 11 बजीसम्म केन्द्रीय प्रसारणबाट सुन्न सकिने कार्यक्रमहरूबारे जानकारी।

0: केही समयमा नै बालबाटिका कार्यक्रम प्रसारण हुनेछ। 46 भने कृषि कार्यक्रम सुन्न सक्नुहुनेछ। साँझ 7 बजे समाचार, 7:25 घटना र विचार कार्यक्रम प्रसारण हुनेछ। 7:45 भने प्रहरी कार्यक्रम सुन्न सक्नुहुनेछ। बेलुकी 8 बजे अङ्ग्रेजीमा समाचार, 8:10 समानता कार्यक्रम प्रसारण हुनेछ। त्यसपछि विषयगत सिकाइको शैक्षिक रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ। राति 9 बजे समाचार, समाचारपछि पौरखीको कथा कार्यक्रम सुन्न सक्नुहुनेछ अनि केही लोकगीत सुनाउनेछौँ करिब 10 बजेसम्म। 10 बजे हिन्दीमा समाचार, समाचारपछि भने मधुरीमा कार्यक्रम सुन्न सक्नुहुनेछ। राति 11 बजे समाचार अनि समाचारको समाप्तिसँगै आजका नियमित प्रसारणका कार्यक्रमहरू सम्पन्न हुन्छन्। हाम्रो प्रसारण भने 11 बजेको समाचारपछि पनि निरन्तर सुन्न सक्नुहुन्छ नै। रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीत र विभिन्न कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिस होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिस होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिस होम एप।

0: जथाभावी विषादीको प्रयोगले शत्रु किरा मात्र होइन मित्रु किराहरूलाई समेत मारेर वातावरण बिगार्नुको साथै दम छालाको रोग तथा क्यान्सर सम्म गराउन सक्छ।
1: त्यसकारण प्राविधिकको सल्लाह अनुसार मात्र विषादीको प्रयोग गरौँ। विषादीको बट्टामा लेखिएको कुराको सधैँ पालना गरौँ।
2: समृद्ध कृषि समृद्ध जीवन।
3: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
4: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
3: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
4: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
3: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
4: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बरसातको पानी संकलन प्रविधि छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
3: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
4: फोन नम्बर 5423159।
5: नमस्कार स्वयंसेविका दिदी।
6: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
6: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: अब सुन्नुहोस् पुरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
9: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
9: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
9: मद्यपान र धुम्रपान सेवन नगरौँ।
6: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

नमस्कार भाइ बहिनी, कार्यक्रम बाल बाटिकामा यहाँहरूलाई स्वागत छ। अनि यो तपाईँहरूको दिदी विमला राईको धेरै धेरै माया छ ल। के छ खबर भाइ बहिनीहरूको? आशा छ सबैजना आराम कुशल हुनुहुन्छ। भाइ बहिनी, आज त बिहिबार हो नि। बिहिबारको कार्यक्रम बाल बाटिकामा तपाईँहरू तथा तपाईँहरूका अभिभावकहरूसँग गरिएको कुराकानी, तपाईँहरूकै सिर्जनाहरू, दाजु दिदीका सिर्जनाहरू, रोचक जानकारी, कथा, गीत लगायत उपयोगीमूलक विविध सामग्रीहरू समावेश हुने गर्दछ। यसै क्रममा आज पुस्तकको महत्त्व शीर्षकमा तपाईँहरूकै साथीको लेख, मानव आँखा सम्बन्धी रोचक तथ्य र मिठो नमिठो शीर्षकको कथा सँगसँगै गीत सुन्नेछौँ। आइत भाइ बहिनी, आजको कार्यक्रम बाल बाटिकामा तपाईँहरूकै सिर्जनाहरूलाई प्राथमिकता दिने क्रममा यति बेला भाइ वीर शाहको लेख रहेको छ। भाइ वीर शाह गेटवे अकाडेमी पेप्सी कोला काठमाडौँमा कक्षा 8 अध्ययनरत हुनुहुन्छ। भाइ बहिनी, भाइ वीर शाह आफ्नो लेख यसरी सुरु गर्नुहुन्छ। मानव जातिको इतिहासमा पुस्तक ज्ञान, विज्ञान र चेतनाका सबैभन्दा शक्तिशाली माध्यम हो। सभ्यताको विकासक्रमलाई हेर्ने हो भने मानिसले जबदेखि आफ्नो अनुभव र विचारलाई लिपिबद्ध गर्न थाल्यो तबदेखि नै प्रगतिको गति तीव्र भएको पाइन्छ। पुस्तक कागजका पाना र मसीको संग्रह मात्र होइन, यो त लेखकको मस्तिष्क, भावना र वर्षौंको अनुसन्धानको निचोड हो। यसले हामीलाई समय र भूगोलको सीमा भन्दा माथि उठाएर संसारलाई चिन्ने एउटा विशेष झ्याल प्रदान गर्छ। भाइ अगाडि लेख्नुहुन्छ, बौद्धिक विकासको सन्दर्भमा पुस्तकको भूमिका अपरिहार्य छ। जसरी शरीरलाई तन्दुरुस्त राख्न पौष्टिक आहार र कसरतको आवश्यकता पर्छ, त्यसै गरी मस्तिष्कलाई जीवन्त र सक्रिय राख्न पुस्तकको अध्ययन आवश्यक हुन्छ। नियमित अध्ययनले हाम्रो सोच्ने, बुझ्ने र विश्लेषण गर्ने क्षमतालाई परिष्कृत गर्छ। विभिन्न विषयका पुस्तक पढ्दा हाम्रो मस्तिष्कले नयाँ जानकारीलाई ग्रहण गर्दै पुराना धारणासँग तुलना गर्छ, जसले गर्दा हाम्रो तर्क गर्ने शक्ति र निर्णय लिने क्षमतामा वृद्धि हुन्छ। भाषा र सञ्चारको क्षेत्रमा पुस्तक गुरु समान हुन्छ। कुनै पनि भाषामा दक्ष बन्न र आफ्नो अभिव्यक्तिलाई प्रभावशाली बनाउन त्यस भाषाका उत्कृष्ट कृति पढ्नु अनिवार्य हुन्छ। भाइ वीर शाह अगाडि लेख्नुहुन्छ, पुस्तकले हामीलाई नयाँ शब्द मात्र सिकाउँदैन, बरु ती शब्दलाई कुन सन्दर्भमा कसरी प्रयोग गर्ने भन्ने शैली पनि सिकाउँछ। एउटा राम्रो पाठकको शब्द भण्डार सधैँ धनी हुन्छ, जसले गर्दा उसले समाजमा आफ्नो विचार स्पष्ट र आत्मविश्वासका साथ राख्न सक्छ। त्यसैले व्यक्तिगत व्यक्तित्व विकासका लागि पुस्तक अध्ययन गर्नु महत्त्वपूर्ण हुन्छ। संसारका ठुल्ठुला क्रान्ति, आविष्कार र परिवर्तनका पछाडि कुनै न कुनै पुस्तक वा विचारको हात रहेको हुन्छ। हाम्रा पुर्खाका भोगाई, उनीहरूले आर्जन गरेको ज्ञान, हाम्रा मौलिक परम्परालाई पुस्तकले नै संरक्षण गरेर राखेका हुन्छन्। प्रविधिको विकाससँगै आज ई बुक र अडियो बुक आएका छन्, तर भौतिक पुस्तकका पाना पल्टाउँदा पाइने छुट्टै आनन्द र सम्वेग अझै पनि अतुलनीय छ। पुस्तकले हामीलाई कहिल्यै एक्लो हुन दिँदैन र हरेक मोडमा एउटा असल शिक्षकले जस्तै सही र गलतको पहिचान गराउँछ। त्यसैले समृद्ध समाज र चेतनशील नागरिक निर्माणका लागि घर घरमा पुस्तकालय र व्यक्ति व्यक्तिमा अध्ययनको रुचि हुनु अत्यन्तै आवश्यक छ भनेर भाइ वीर शाहले आफ्नो लेख यसरी टुङ्ग्याउनु भएको छ। भाइ वीर शाहले लेख्नुभएको पुस्तकको महत्त्व शीर्षकको लेखपछि अब कार्यक्रममा गीत सुनौ। गीतपछि अन्य सामग्रीहरू पनि सुन्नेछौँ।

भाइ बहिनी, अहिले तपाईँहरूले सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम बालबाटिका सुनिरहनु भएको छ। अब कार्यक्रममा प्रस्तुत गर्दैछौ मानव आँखा सम्बन्धी केही रोचक तथ्यहरू। भाइ बहिनी, हामी वास्तवमा तीनवटा रङ मात्र हेर्न सक्छौँ, निलो, रातो र हरियो। बाँकी सबै रङ यसकै मिश्रणबाट बन्दछ। यिनै तीन रङको मद्दतले हामी करोडौँ रङ देख्न सक्छौँ। यसै गरी हाम्रो आधा भन्दा बढी दिमागलाई आँखाले नै नियन्त्रणमा राख्छ। भाइ बहिनी, मानवको आँखा 576 मेगापिक्सलको हुन्छ। कुनै वस्तुलाई फोकस गर्न केवल 2 मिलिसेकेन्डको समय लाग्दछ। यसै गरी आँखामा हरेक 5 महिनामा हाम्रो नयाँ परेला पलाउने गर्छ। जब हामीलाई कुनै हैरान अथवा अचम्ममा पार्ने वस्तु देख्छौँ, तब हाम्रो आँखाको साइज 45% ठुलो हुने गर्छ। यसै गरी जब हामी कोहीसँग कुरा गर्छौँ, तब हाम्रो आँखा धेरै पटक झिम्किने गर्छ। हामी कम्प्युटरमा बस्दा होस् या किताब पढ्दा हाम्रो आँखा निकै थाक्ने गर्छ, किनभने एकहोरो हेरिरहने कारणले गर्दा यस्तो हुन्छ। मानव आँखा सम्बन्धी रोचक तथ्यपछि अब कथा सुन्ने पालो। आज सुन्ने कथाको शीर्षक रहेको छ मिठो नमिठो। कथा यस्तो छ। भाइ बहिनी, आमाले मनिषालाई खानेकुरा पस्किदिन्। मनिषाले छड्के आँखाले हेरेर भनी, मिठो छैन, म त खान्न। उसलाई होटलमा मोमो चाउमिन खान मन पर्दथ्यो। मनिषा खाना छोडेर तल गई अनि साइकल लिएर बाहिर निस्की। मनिषा दो बाटोमा पुगिन्। बिल्लु दाईको मोमो पसल आज बन्द थियो। बाटोमा गाडीको चहल पहल पनि थिएन। 1-2 साइकल तथा मोटरसाइकल मात्र गुडेका देखिन्थे। मनिषा श्याम काकाको होटल पुगिन्। श्याम काकाको होटल पनि बन्द थियो। ला, आज त सबै पसल बन्द छन्, के भयो हँ भनेर मनिषाले सोचिन्। साइकलमा हावा पनि कम भइसकेको थियो। भाइ बहिनी, मनिषाले साइकलमा हावा हाल्ने पसल पनि खुलेको देखिनन्। हावा कम भएको साइकल लिएरै ऊ अर्को पसलतिर गइन्। अर्को पसल करिब 3 किलोमिटर टाढा थियो। त्यो पनि कच्ची बाटो। बल्ल बल्ल मनिषा करिम काकाको पसलमा पुगिन्। करिम काकाको पसल पनि बन्द रहेछ। ल, आज पक्कै हडताल हुनुपर्छ, कसैले बन्द गराए जस्तो छ। मनिषा साइकल अडाएर बाटोको पेटीमा टुक्रुक्क बसिन्।

0: लागिरहेको थियो। ऊ साइकल दोहोऱ्याउँदै बाटो लागिन्। मनिषा बल्ल बल्ल घर आइपुगिन्। साइकल छाडेर ऊ हत्तपत्त गर्दै भान्सामा पुगिन्। उसलाई पस्किएको खाना भान्सामा त्यत्तिकै रहेछ। उसले चिसै खाना धमाधम खान थालिन्। खाना असाध्यै मिठो लाग्यो। भोक मिठो कि भोजन भनेर आमाले भन्नुभयो। आज बन्दको दिन के खायौ त बजारमा? मनिषा मुसु मुसु हाँसिन्। उसको आँखाको भाका आमाले बुझिहाल्नुभयो। अब म खानामा कहिल्यै गुनासो गर्दिन भनेर मनिषाले भनिन्। त्यसैले भाइ बहिनी, घरमा अभिभावकले पकाएर दिनुभएको खाना नखाने भनेर घुर्क्याउनु हुँदैन। घरमा पाकेको खाना एकदम ताजा पनि हुन्छ, स्वस्थकर पनि हुन्छ। बाहिर पाइने खानेकुराहरू दूषित पनि हुन सक्छ र हाम्रो स्वास्थ्यलाई असर पनि गर्न सक्छ। यस्तो कुरा ख्याल गर्नुपर्छ है। आजको कार्यक्रम बालबाटिकामा भाइ वीर शाहले लेख्नुभएको पुस्तकको महत्त्व शीर्षकको लेख, मानव आँखा सम्बन्धी रोचक तथ्य, मिठो नमिठो शीर्षकको कथा र गीत सुन्यौँ। लौ त भाइ बहिनी, यिनै सामग्री सँगसँगै आजको कार्यक्रमबाट बिदा लिने समय पनि भइसक्यो। कार्यक्रम सुन्नुभयो, धन्यवाद। अनि प्रविधि संयोजनमा साथ दिनुभएकोमा दिदी सुलोचना वज्राचार्यलाई पनि धन्यवाद। अर्को हप्ताको कार्यक्रममा फेरि पनि भेटौँ। त्यतिन्जेलसम्मका लागि म तपाईँहरूको दिदी विमला राई पनि बिदा हुन्छु। हवस् त, नमस्कार।
1: जय नेपाल।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम किसान प्रश्न मञ्च। किसानका समस्या, जिज्ञासा, प्रश्नहरूको समाधान खोज्ने तपाईँको आफ्नै कार्यक्रम किसान प्रश्न मञ्च।
3: नमस्कार, किसान प्रश्न मञ्चमा यहाँहरूलाई स्वागत छ। कार्यक्रममा हामी किसान कल सेन्टर, एसएमएस, सामाजिक सञ्जाल र किसानको घर खेतबाट समेटिएका किसानका समस्याहरूलाई सम्बन्धित विज्ञ मार्फत सम्बोधन गरी यहाँहरू समक्ष प्रस्तुत गर्दछौँ। आजको कार्यक्रममा किसानहरूले राख्नु भएको फलफुल बालीसँग सम्बन्धित समस्याहरूलाई सम्बोधन गर्छौँ। कार्यक्रममा विज्ञको रूपमा हुनुहुन्छ पहाडी क्षेत्र काष्ठफल तथा फलफुल विकास आयोजनाका वरिष्ठ बागवानी विकास अधिकृत सूर्य प्रसाद बराल। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
4: धन्यवाद छ हजुर।
3: पाक्न लागेको लिची सबै एकै पटक झर्न लाग्यो र फलको फेद कुहिएको छ, किन होला भनी बराहा क्षेत्र सुनसरीबाट मणि कुमार दाहालले जिज्ञासा राख्नु भएको छ।
4: लिचीमा चाहिँ हामीले के भने, तपाईँको फुल फुल्नुभन्दा अगाडि देखि अलिकति हामीले सिँचाइको प्रावधान, मतलब सम्भव भएसम्म चाहिँ हामीले 10-15 दिनको फरकमा सिँचाइ गर्ने गर्नुपर्छ, होइन? त्यो गरिएन भने तपाईँको फल लाग्छ, फल

0: लागिसकेपछि एकदम ड्राई हुँदै जाँदा फल बढ्दै जाँदाखेरि अनि फल पाक्ने सिजनमा आकाशबाट अलिक बढी पानी परिदियो भने अनि त्यो फिजियोलोजिकल इम्ब्यालेन्स भन्छ कि त्यो फलको जुन एउटा वृद्धि हुने अवस्थामा अल अफ सडन एउटा पानीको मात्रा बढी आउँछ, बढी आउने बित्तिकै अनि त्यसपछि त्यो रप्चर भएर फुटेर त्यस्तो खालको समस्याहरू देखिन्छ। त्यसले गर्दाखेरि उहाँको एउटा त्यो फल फुटेर झरेको कुरा, अर्को चाहिँ किराको समस्या। अनि मैले उहाँलाई के सजेस्ट गरेको छु भने निमजन्य विषादीहरू 2-3 ml प्रति लिटर पानीमा तपाईँले फुल फुल्नुभन्दा अगाडिदेखि फल लागेको 25-30 दिनभित्रमा 8-10 दिनको फरकमा 2-3 ml प्रति लिटर पानीमा किरा मार्ने विषादीहरू, निमजन्य विषादीहरू तपाईँले स्प्रे गर्नुहोस्। र त्यो विषादीहरू स्प्रे गर्दाखेरि टाँसिने अर्को स्टिकर भन्ने, टाँसिने पनि अर्को एक खालको चाहिँ केमिकल नै हो, त्यो पनि मिक्स गरेर छर्नुहोस्, ताकि तपाईँले विषादी छर्ने बित्तिकै पानी पऱ्यो भने त्यसले चाहिँ त्यो पानीले वाइप आउट गर्ने अथवा बढार्ने बगाउने समस्या अलिकति कम हुन्छ होइन, त्यसो गर्नुहोस्। र माइक्रोन्युट्रिएन्ट भनेपछि हामी सूक्ष्म खाद्य तत्त्वहरू, अब हामीले किसानहरूले सामान्य हिसाबमा बोलचालको भाषामा बुझ्ने भाषामा चाहिँ मल्टिप्लेक्स होइन, मल्टिप्लेक्समा 5-6 थरीको चाहिँ सूक्ष्म खाद्य तत्त्वहरूको एउटा मिश्रण भएको चाहिँ त्यो मतलब बजारमा किन्न पाउँछ होइन, 500 ग्रामको 200 ग्रामको त्यो मात्रामा पाउँछ, तिनीहरूलाई चाहिँ हामीले पानीमा घोलेर त्यसलाई पनि त्यो विषादीहरूकै त्यही हिसाबले 8-10 दिनको फरकमा फुल फुल्नुभन्दा अगाडि 1-2 पटक र फल लागिसकेपछि केराउ दाना जत्रो भइसकेपछि अनि त्यसपछि फेरि 2 पटक जति गरेर टोटल 4 पटक जति हामीले त्यसरी सूक्ष्म खाद्य तत्त्वहरू र सूक्ष्म खाद्य तत्त्वको त्यो मात्रा र अनि त्यसपछि विषादीहरू प्रयोग गरौँ एउटा कुरा। दोस्रो कुरा, लिचीमा चाहिँ हामीले गोठे मलहरू अथवा कम्पोस्ट मलहरू वर्षको 2 पटक चाहिँ प्रयोग गर्नु हाम्रो सल्लाह रहन्छ। एउटा चाहिँ अब यति बेला लिची हामीले बगैँचा हार्भेस्ट गरेर अहिले बजारमा पठाइरहेछौँ, किसानहरूले पठाइरहनु भएको छ होइन, त्यो गरिसकेपछि हामीले असारको पहिलो हप्तातिर चाहिँ सिफारिस गरिएको गोबर मल र कम्पोस्ट मलको आधा भाग त्यति बेला राखिदिने र आधा भाग चाहिँ फुल फुल्नुभन्दा अगाडि पुसमा होइन, पुसमा चाहिँ गोडमेल गरेर काँडसाँड गरेर बोडो पेस्टहरू मल दिने, रिङ बनाएर अनि त्यसपछि बोडो पेस्टहरू लगाउने र अनि त्यसपछि पहिलो विषादीहरू र माइक्रो त्यो सूक्ष्म खाद्य तत्त्वहरू स्प्रे गर्ने। त्यति गरियो भने चाहिँ त्यो फलमा किरा लाग्ने जुन एउटा छ लार्वा किरा, पहाडको लिचीमा त एकदमै धेरै समस्या छ यो, र तराईको लिचीमा पनि यो समस्या छ। त्यसले गर्दाखेरि हामीले फुल फुल्नुभन्दा अगाडिदेखि नै यसलाई एउटा मतलब रोकथामको हिसाबले, प्रिकसनको हिसाबले चाहिँ अपनाइयो भने एउटा झर्ने समस्या कम हुने कुराहरू र अनि अर्को चाहिँ किराहरूको समस्या कम हुने कुराहरू हुन्छ। र त्यो झर्ने फेरि एउटा अर्को कारण चाहिँ त्यो किराको कारणले पनि हो। फेरि जब तपाईँको त्यो लार्वा वयस्क हुन्छ, वयस्क भएपछि त्यो भेट्नु र जुन फलको जुन लेयर हुन्छ नि होइन, त्यो लेयरमा चाहिँ त्यसले अलिकति बढेपछि अनि त्यो बाहिर निस्कनलाई होइन उसको मुभमेन्ट अलिकति चलखेल भित्रै गर्न थाल्छ उसले, अनि त्यो भएपछि चाहिँ अनि फल चाहिँ अलिकति सानो हावा लाग्ने बित्तिकै पनि झर्ने हुन्छ। त्यसले गर्दाखेरि नियमित सिँचाइको कुरा, गोठे मल, कम्पोस्ट मल र रासायनिक मल प्रयोगको कुरा र विषादीको कुरा, यो 3-4 कुरालाई हामीले सँगसँगै एउटा प्याकेजको हिसाबले अगाडि बढाउन सकियो भने उहाँ हाम्रो मणिजी र मणिजी जस्ता सम्पूर्ण हाम्रो व्यवसायी लिची बालीमा व्यावसायिक हिसाबले अगाडि बढिरहनु भएको व्यावसायिक साथीहरूलाई चाहिँ केही हदसम्म चाहिँ यसले चाहिँ सहयोग पुग्छ भन्ने मलाई आशा लाग्छ।
1: रमेश धामीले बैतडीबाट बैतडीमा एभोकाडो हुन्छ कि हुँदैन भनी जिज्ञासा राख्नु भएको छ।
0: हामीले एभोकाडोको कुरा गर्दाखेरि हाम्रो नेपालको परिप्रेक्ष्यमा हामीले अब समुद्र सतहदेखि नै भनौँ न होइन, तल्लो बेल्टदेखि हामीले 1500-1800 मिटरसम्म एभोकाडो सफलतापूर्वक खेती गर्दै आइरहेका छौँ। तर अब हामीले खेती गर्दै आइरहेका छौँ भन्दा पनि उहाँले कति बोट लगाउनु खोज्नु भएको हो होइन, व्यवसायिक हिसाबले हो कि सामान्य 2-4 बोट एउटा करेसाबारीको हिसाबले हो कि होइन, ती कुराहरू पनि ध्यान दिनु पऱ्यो। अर्को कुरा चाहिँ नि अब यो यसमा 2-3 वंश भन्छ कि, मेक्सिकन वंश, ग्वाटेमालियन वंश, वेस्ट इन्डिज मतलब पर्सियन वंश त्यो भनेर भन्छ होइन, अब यो पर्सियन ग्रुपको मतलब जातहरू चाहिँ अलिकति तल्लो बेल्टमा पनि राम्रै हुन्छ, राम्रो भइरहेछ। अनि फेरि तपाईँ केही जातहरू चाहिँ मेक्सिकन र ग्वाटेमालानको क्रस गरेर निकालेको जातहरू पनि छ होइन, अनि अब हामीले अलिकति उहाँले ठुलो स्केलमा लगाउनु खोज्नुभयो भने टाइप ए र टाइप बी भनेर यो एभोकाडो चाहिँ परसिचित फलफुल बाली भएको हुनाले हामीले चाहिँ त्यो बिरुवाहरू रोपण गर्दाखेरि नै टाइप ए र टाइप बीका जातहरू चाहिँ मिलाएर खेती गऱ्यौँ भने भोलि हामीलाई चाहिँ ल मेरोमा फल लागेन अथवा फुल फुल्यो फल लागेन अथवा कम लाग्यो भन्ने त्यो खालको समस्याहरू आउँदैन होइन। होइन, ती कुरा धेरै कुराहरू चाहिँ ध्यान दिनुपर्छ। अझ तपाईँलाई अलिकति डिटेलमा आवश्यक पर्यो भने तपाईँले नजिकको मतलब पालिकाको कृषि शाखा अथवा जिल्लाको चाहिँ कृषि कार्यालय अथवा चाहिँ हाम्रा राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रमका कार्यालयहरू छ जिल्लाहरूमा, होइन, त्यहाँ पनि सम्पर्क गर्न सक्नुहुन्छ।
1: सुन्तलाको चिचिलामा ढुसी देखियो, के गर्ने होला भने कटारी उदयपुरबाट बासु घिमिरेले जिज्ञासा राख्नु भएको छ।
0: यसको चाहिँ के हुन्छ भने 20-25 डिग्री भन्दा बढी तापक्रम भयो, तापक्रम बढी भएर आर्द्रता, सापेक्षिक आर्द्रता चाहिँ अलिकति कम भयो भने यो ढुसीको चाहिँ समस्या चाहिँ देखिन्छ। र अनि फेरि हामीहरूको मतलब सुन्तला खेती गर्ने किसान दाजुभाइहरूको के छ अवस्था भन्नुहुन्छ भने, हामीले त्यो हावा खेल्ने गरेर सुन्तला जात बालीलाई काट्नै हुँदैन, मतलब एकदमै जति छ त्यसलाई इन्ट्याक्ट राख्नुपर्छ भन्ने सोचाइ छ। तर हामी चाहिँ के भन्छौँ भने, फल टिपिसकेपछि, जस्तो हामीले मङ्सिर पुसमा सुन्तला फल टिपिसकेपछि रोगी आँगाहरू, होइन, सुकेका आँगाहरू, होइन, अनि त्यसपछि आएर त्यही बोटमा पनि तपाईँको अलिकति क्रस भएको आँगाहरू, चोर आँगाहरू चाहिँ हटाएर भित्रभित्रसम्म हावाका र प्रकाश, सूर्यको प्रकाश चाहिँ को आवागमन सहज होस् भन्ने हिसाबले त्यसरी गर्नुपर्छ भन्छौँ। तर त्यो गर्नुभएको हुँदैन, त्यो गर्नु हुँदैन। अनि अब अहिले आएर के हुन्छ, तपाईँको तापक्रम बढ्छ, सापेक्षिक आर्द्रता कम हुन्छ, अनि यो ढुसीजन्य रोगहरूको चाहिँ प्रकोप चाहिँ बढ्छ। सुरुवात कहाँबाट गर्नु पर्यो भन्दाखेरि, अब व्यवस्थापनकै कुरा हो कि, फेरि यसमा पनि हामीले फल टिपिसकेपछि रिङ बनाएर मल दिनु पर्यो। मल दिँदाखेरि गोठे मल अथवा कम्पोस्ट मल र रासायनिक मलको सिफारिस मात्र हामीले रिङ बनाएर दिनु पर्यो। दिएपछि बोटलाई मल्चिङ अथवा छापो दिनु पर्यो। छापो दिइसकेपछि सिँचाइको व्यवस्थापन गर्नु पर्यो। र हाम्रो सुन्तला जति पनि फलफुल बालीहरू छन् हाम्रो, धेरै जसो चाहिँ हाम्रो अब हाम्रो फलफुल लगाउने भन्ने बित्तिकै एकदमै सिँचाइ भएको, एकदमै 12 महिना सिँचाइ भइरहेको ठाउँमा कम लगाउने प्रचलन छ। अनि फलफुल लगाउने भने अलिकति रुखुमा अथवा पानी समस्या भएकै ठाउँमा लगाइन्छ, अनि पानीको समस्या हुन्छ, होइन, अनि पानीको समस्या हुने बित्तिकै अनि विभिन्न खालका समस्याहरू सिर्जना हुन्छ। त्यसपछि हामीले त्यो काँडछाँड गरिसकेर बोडो पेस्ट फेदमा लगाउने र बोटमा चाहिँ बोडो मिक्सचर छर्ने, 1% बोडो मिक्सचर छर्ने। बोडो मिक्सचर छर्ने कुरा चाहिँ हामीले के भन्छौँ भने, कृषक दाजुभाइहरूलाई, व्यवसायिक साथीहरूलाई, तपाईँ वर्षमा कमसे कम 4-5 पटक चाहिँ बोडो मिक्सचर छर्दिनुहोस् सुन्तला बालीमा चाहिँ विशेष गरेर, होइन, एउटा तपाईँले काँडछाँड गरेर मल दिएर अनि काण्डमा चाहिँ बोडो पेस्ट लगाउनुहोस् र पातहरूमा हाँगाहरूमा चाहिँ बोडो मिक्सचर छर्नुहोस्, अनि त्यसपछि तपाईँको फुल फुल्ने क्रिया सुरु हुन्छ। र फुल फुलेर फल लागिसकेर सानो एकदमै त्यो केराउ गेडे दाना जत्रो भइसकेपछि अनि फेरि अर्को 1% बोडो मिक्सचरको स्प्रे गर्नुहोस्, होइन, अनि त्यसपछि अब अहिले त फेरि सुन्तला अलिकति ठुलो भइसकेको छ, गुच्छाभन्दा ठुलो भइसकेको छ सुन्तलाहरू, होइन, ठुलो भइसकेको छ, अब यति बेला फेरि एकचोटि स्प्रे गरिदिने, होइन, र अनि त्यसपछि अब यति बेला स्प्रे गर्दाखेरि अघि हामी लिची बालीमा भने जस्तै त्यो स्टिकर भन्छ बजारमा पाउँछ त्यो बोडो मिक्सचरमा, त्यो पनि गरेर छरिदियो भने त्यसले चाहिँ अलिकति त्यो पानी आइहाल्यो भने अथवा मतलब त्यसलाई बगाएर लैजाने, पखालेर लैजाने समस्या कम हुन्छ। र अनि त्यसपछि हामीले अब सकभर विषादीतिर नजाउँ भन्ने हो, बोडो मिक्सचर प्लस अब अलिक बढी समस्याको रूपमा आयो भने चाहिँ हामीले यो निमजन्य विषादीहरू अथवा सल्फरयुक्त विषादीहरू, सल्फरजन्य ढुसीनाशक विषादीहरू हो तिनीहरू, त्यो चाहिँ 2-3 ml प्रति लिटर पानीमा घोलेर बोडो मिक्सचर छरे जस्तै गरेर हामीले स्प्रे गर्न सक्छौँ। त्यसो गर्दाखेरि सुन्तला जात बालीमा हामीले 3-4 कुराहरू समराइज गर्दाखेरि चाहिँ, फल टिपिसकेपछि मल दिने, होइन, मलमा चाहिँ हामीले रासायनिक मल र कम्पोस्ट मल मिक्स गरेर मिसाएर दिने, त्यसपछि काण्ड वरिपरि मतलब गोडमेल गरेर छापो दिने, सिँचाइ दिने, काण्डमा बोडो पेस्ट लगाउने, हाँगा र पातहरूमा चाहिँ बोडो मिसेर छर्ने, त्यहाँबाट सुरु गर्नु पर्यो। त्यसको त्यो क्रियालाई चाहिँ हामीले 10-15 दिनको फरकमा चाहिँ थप 4-5 चाहिँ पटक त्यसलाई चाहिँ रिपिटेडली गऱ्यौँ भने सम्भवतः यो समस्या कम हुन्छ।
1: गौरी गङ्गा कैलालीबाट कृष्ण बहादुर विष्टले लिचीको फल फुट्ने समस्या छ, के गर्ने होला भने जिज्ञासा राख्नु भएको छ।
0: लिचीलाई हामीले प्याकेजको रूपमा फुल फुलभन्दा अगाडिदेखि नै हामीले सिँचाइको कुरा, गोठे मल, कम्पोस्ट मल र रासायनिक मल सिफारिस गरिएको मात्रामा प्रयोग गर्ने कुरा, वर्षमा 2 पटक र अनि त्यसपछि सूक्ष्म खाद्य तत्त्व र विषादी, सकभर अब निमजन्य विषादी अलिकति महँगो चाहिँ हुन्छ अरू विषादी भन्दा, तर निमजन्य विषादीको एउटा चाहिँ अलिकति यो यसले चाहिँ हामीलाई भोलिभोलिका दिनमा हामी मान्छेहरूलाई प्रत्यक्ष असर चाहिँ कम गर्ने एउटा, अब अर्ग्यानिकै त नभनौँ तर अर्को केमिकल नै रासायनिक विषादी भन्दा यो विषादी समाउ अलिकति सुरक्षित छ पनि भनिन्छ, होइन, त्यो हिसाबले प्रयोग गर्ने कुरा रह्यो। र केही जातहरू चाहिँ तपाईँको हामीले लिटरेचरहरूमा के पाउँछौँ भन्दा, यो अब हामी सबैले बोलचालमा सबैले सुनेको बोल्ने गरेको मुजफ्फर भरपुर भन्ने एउटा जात छ, त्यो जात चाहिँ फुट्ने समस्या अलिकति त्यसमा कम छ, त्यो अवरोधक जात हो भनेर भनिन्छ होइन। अब फेरि अर्को एउटा जात छ देहरादुन भन्ने जात छ, त्यो इन्डियाबाटै आयातित जातहरू हुने दुवै होइन, तर देहरादुन जात चाहिँ अलिक बढी फेरि समस्या छ यो मतलब। अनि कलकत्तियामा पनि अलिकति त्यस्तो खालको समस्याहरू छ होइन। त्यसले गर्दाखेरि हामीले लिची मतलब व्यावसायिक हिसाबले गर्ने हो भने रोपण गर्ने बेला नै जातहरूको पनि छनौट गर्न पनि सकिन्छ होइन, त्यसरी हामी जानुपर्छ होला। र अब अहिले यति बेला उहाँहरूको जुन एउटा लिचीमा केन्द्रित भएर समस्या उठान गर्नुभएको छ, यो चाहिँ फेरि एकदमै स्वाभाविक छ। समस्या चाहिँ देशव्यापी रूपमा मेची महाकाली हाम्रो लिची हुने तराईको बेल्ट भित्री मधेस र अनि पहाडी भेगको तल्लो भेगमा चाहिँ यो एकदमै समस्याको रूपमा छ। र समग्रमा चाहिँ उहाँहरूलाई तिनवटा चाडो कुराहरू रह्यो हाम्रो होइन। एउटा चाहिँ फुल फुल्नुभन्दा अगाडि हामीले पुसमा पुसमाघमा माघमा त मुजुरा आइसकेका हुन्छ, मुजुरा आउनुभन्दा अगाडि नै लिचीमा चाहिँ हामीले रिङ बनाएर गोठे मल कम्पोस्ट मल रासायनिक मल प्रयोग गर्ने सिँचाइ दिने अनि काँटछाँट रोगी बोट हाँगाहरू र मतलब रोगग्रस्त हाँगाहरू सुकेका हाँगाहरू काटेर हटाउने अनि त्यसमा चाहिँ बोडो पेस्ट लगाउने, बाँकी बोटमा चाहिँ बोडो मिश्रण छर्ने र अनि त्यसपछि टोटल फुल फुल्नुभन्दा अगाडिदेखि फल लागेको 35-30 दिनभित्रमा चाहिँ 3-4 पटक हामीले सूक्ष्म खाद्य तत्त्वको मिश्रण र अनि त्यसपछि आएर विषादीलाई चाहिँ 3-4 पटक 8-10 दिनको फरकमा स्प्रे गर्ने, त्यो कामहरू गरियो भने सम्भवतः धेरै हामीलाई चाहिँ राहत हुन्छ भन्ने मेरो सुझाव रह्यो।
1: महोत्तरीबाट रामप्रसाद शाहले अम्बाको फलमा किरा लाग्छ के गर्ने होला भनी जिज्ञासा राख्नु भएको छ।
0: नेपालमा चाहिँ अम्बालाई विशेष गरेर यही सिजनमा नै अलिक बढी फोकस गरिएर फलाएको पाइन्छ होइन। विदेशतिर त दुई सिजनमै फलाएको पनि पाइन्छ, मतलब एउटा यति बेला अर्को चाहिँ भदौ असोजमा फुल फुलाएर अनि कार्तिक मङ्सिरमा चाहिँ हार्भेस्ट गर्ने हिसाबले होइन। र यति बेला अम्बामा किरा लाग्ने फेरि एकदम सामान्य मतलब यो मेची महाकाली सबैतिरको समस्या हो, त्यसलाई चाहिँ हामीले निराकरण गर्नलाई अलिकति दिगो रूपले हामीले विषादी कम प्रयोग गरौँ भन्दाखेरि प्रति कट्ठा 2-3 फेरोमेन ट्र्यापहरू मिथाइलोजिनल राखेको फेरोमेन ट्र्यापहरू प्रयोग गर्न सकिन्छ र अनि निम्जन्य विषादीहरू पनि प्रयोग गर्न सकिन्छ। निम्जन्य विषादीहरू 2-3 ml प्रति लिटर पानीमा चाहिँ प्रयोग गरेर हामीले प्रयोग गर्न सक्छौँ। अम्बामा पनि यो काँटछाँटका कुराहरू, मलखाँटका कुराहरू, सिँचाइका कुराहरू, यी कुराहरूलाई चाहिँ मतलब नभने पनि यसलाई चाहिँ यो यसै गर्नुपर्छ भन्ने हिसाबले व्यवसाय साथीहरूले कृषक साथीहरूले चाहिँ बुझिदिनुभयो गरिदिनुभयो भने यस्ता खालका कुराहरू चाहिँ कम आउँछन्।
1: किसानहरूको समस्या तथा जिज्ञासाको समाधान खोजिदिनु भएकोमा यहाँलाई धेरै धन्यवाद।
0: धन्यवाद छ हाम्रो कृषि सूचना तथा प्रशिक्षण केन्द्र परिवार, म व्यक्तिगत हिसाबले र आयोजनाको तर्फबाट आभारी छु।
2: व्यावसायिक कीट विकास केन्द्र हरिहर भवन ललितपुरको अनुरोध। मौरी पालन अति संवेदनशील तथा वैज्ञानिक र व्यावहारिक व्यवसाय हो। अन्य खेती जस्तो संरचित संरचनामा सबै मौसममा गर्न सकिँदैन। निश्चित मौसम वा समय मौरी गोला वृद्धि र विस्तारका लागि उपयुक्त हुन्छन्। प्रतिकूल मौसम खास गरी ग्रीष्म र वर्षा ऋतु मौरीका लागि कष्टकर हुन्छन्। त्यसैले वर्षायाम तथा प्रतिकूल मौसमको समयमा मौरी गोला सहितको मौरी घार बिक्री वितरण गर्दा स्वस्थ गुणस्तरीय रानु सहितको मजबुत गोला उत्पादन गर्न सकिँदैन। त्यसकारण कमजोर गोलाहरूको छनौट हुँदा यसले दीर्घकालीन रूपमा मौरीको गुणस्तर तथा समग्र मौरी क्षेत्रमा प्रतिकूल प्रभाव पार्ने हुन्छ। त्यसैले प्रतिकूल मौसम वा बेसिजनमा मौरी गोला सहितको मौरी घार वितरण नगर्न नगराउन तथा यस किसिमका कार्यक्रम सञ्चालन गर्दा उपयुक्त मौसममा स्वस्थ तथा गुणस्तरीय रानु सहितका मजबुत गोला छनौट गरी वितरण गर्ने व्यवस्था मिलाउन सबै पालिका सरकारी तथा गैर सरकारी निकायहरूमा अनुरोध छ। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, कृषि विभाग, व्यावसायिक कीट विकास केन्द्र हरिहर भवन ललितपुर।
3: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
4: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
3: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
4: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
3: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
4: सूचीकरण त गर्नै पर्ने हो,
3: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, सल्लाह गरेर दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
5: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
1: हस्त, आजको लागि किसान प्रश्न मञ्च यति नै। अर्को साता पनि किसानहरूको समस्याको समाधान लिई पुनः उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि म लगायत सम्पूर्ण टिम बिदा हुन्छौँ। नमस्कार।

0: मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्छ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौं, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
3: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौं, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
5: नागरिक लगानी कोष।
6: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
7: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
6: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
7: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
6: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
7: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नुहुन समेत अनुरोध छ।
6: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
7: फोन नम्बर 542-13-59।
8: आज बाल श्रम विरुद्धको दिवसको अवसरमा हामी सबैले बाल श्रम प्रयोग नगर्ने अठोट गरौं। बाल श्रम प्रयोग गर्नु दण्डनीय अपराध हो। 18 वर्ष मुनिका बाल बालिकाहरूलाई श्रममा नलगाऊ। बाल श्रम प्रयोग भएको देख्नु भएमा नजिकैको ओडा कार्यालय वा श्रम तथा रोजगार कार्यालयमा सूचित गरौं। श्रम तथा रोजगार कार्यालय, टेकु, काठमाडौँ।
9: जापानिज इन्सेफ्लाइटिस रोगबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जरुरी सूचना।
10: जापानिज इन्सेफ्लाइटिस मस्तिष्कमा संक्रमण हुने गम्भीर प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
9: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चराचुरुङ्गी र सुँगुर, बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
10: जापानिज इन्सेफ्लाइटिस रोगको लक्षण तथा चिन्हहरू:
9: बेसरी टाउको दुख्ने,
10: उच्च ज्वरो आउने, बेहोस हुने,
9: घाँटी अरोरो कडा हुने,
10: कम्पन हुने,
9: पक्षघात हुने
10: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
9: जापानिज इन्सेफ्लाइटिसबाट बच्ने उपायहरू:
10: लामखुट्टेको टोकाइबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
9: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर, घोडा जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौँ।
10: घर बाहिर निस्कँदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
9: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौँ।
10: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौँ।
9: सधैँ झुल टाँगेर सुत्ने गरौँ।
10: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
9: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
1: पारदर्शिता, जवाबदेहिता र सदाचार प्रवर्धनका लागि जवाबदेहिताका औजारहरू सार्वजनिक सुनवाई, सामाजिक परीक्षण, गुनासो व्यवस्थापन, सूचना पार्टी, बोर्डको प्रयोग तथा पालना गरौँ।
10: सार्वजनिक निकायमा नागरिकले गरेका गुनासो समयमा नै समाधानको पहल गरौँ। गुनासो व्यवस्थापनलाई जवाबदेही बनाऊ। गुनासो भएमा सम्बन्धित कार्यालय प्रमुख वा गुनासो अधिकारी कहाँ राखेर सार्वजनिक सेवा प्रवाहको सुधारमा सहयोग गरौँ।
1: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य। राष्ट्रिय आर्थिक गणना सम्पन्न हुन अब 10 दिन बाँकी।
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। साँझको 7 बज्ने लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब च्युतरियालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। आर्थिक वृद्धि र समानताको सन्तुलनलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याइएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्व प्रधानमन्त्रीहरूसँग छलफल। सार्वजनिक खरिद ऐनका कारण मनसुन अघि विपद व्यवस्थापनका लागि आवश्यक उपकरण खरिदमा कठिनाई रहेको गृहमन्त्री सुधन गुरुङद्वारा संसदीय समितिलाई जानकारी। इरानमाथिको आक्रमण अझै कडा बनाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी। र फिफा विश्वकप फुटबलको 23 संस्करण आजबाट सुरु हुँदै उद्घाटन खेलमा आयोजक मेक्सिको र दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गर्ने।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: समाचार अब विस्तारमा। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारले सामाजिक न्यायलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याएको बताउनु भएको छ। प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथिको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले समता र सामाजिक न्यायलाई बजेटको केन्द्रबिन्दु बनाएको दावी गर्नुभयो। संविधानको मर्म विपरीत बजेट आएको भन्ने प्रतिपक्षको आरोपलाई खण्डन गर्दै उहाँले बजेटमा आर्थिक वृद्धि र समानताको सन्तुलनलाई प्राथमिकता दिएको बताउनुभयो।
4: अर्जुन दृष्टि भनेको हामीले नै गरेको बाचा र जनताले अनुमोदन गरेको एजेन्डालाई नै हो भनेर त्यसप्रति असाध्यै वफादार रहेर हामीले कार्यक्रमहरू अगाडि बढाएका छौँ। त्यसैले 100 वटा शासकीय सुधार नीति कार्यक्रम, बजेटका सिद्धान्त तथा प्राथमिकता र बजेट, यो सबै चाहिँ एउटा अभूतपूर्व कन्सिस्टेन्सी छ, एउटा संगति छ यसमा। र संविधान खिलाफ भयो कि भन्ने कुराहरू त्यो बिल्कुल गलत छ। समता इक्विटीलाई हामीले केन्द्रबिन्दुमा राखेका छौँ। ग्रोथको कुरा गर्दै गर्दा पनि ग्रोथ विथ इक्विटीका कुराहरू छन्। समन्यायिक समुन्नति समृद्धिका कुराहरू गरेका छौँ। इक्विटीको एजेन्डालाई वर्ग लिङ्ग क्षेत्र हरेक कोणबाट न्याय गर्ने गरेर अगाडि बढेका छौँ। कतै गरिबहरू यहाँ अटेनन् कि मध्यम वर्ग भनेको यसको बुझाइ पनि अलि इन्कम्प्लिट भयो कि भन्ने कुरा, कृषिका कुराहरूमा यहाँहरूले यथेष्ट ध्यान दिनुभएको छ, मेरो ध्यान आकर्षण गर्नुभएको छ। र श्रमको बारेमा पनि असाध्यै गम्भीरतापूर्वक यहाँहरूको टिप्पणीलाई लिएर र मूलत विपक्षी सांसदहरू यी विषयहरूमा राख्नुभएको चासोलाई मैले न्याय गर्नुपर्छ भनेर लेखेरै लिएर आएको छु।
0: अर्थमन्त्री डाक्टर वाग्लेले सुशासनको एजेन्डा लिएर सरकार अगाडि बढेको बताउँदै जनताले अनुमोदन गरेको आफूहरूको कठोर कटिबद्धतालाई धोका दिन नसक्ने बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले आफूमाथि लागेको करको दर हेरफेर गरेको आरोपमा जवाफ दिँदै 2 अर्ब रुपियाँको होइन 2 रुपियाँको बदमासी पनि आफूबाट भएको छ भने मन्त्रीपद र सार्वजनिक जीवन नै त्याग दिन आफू तयार रहेको बताउनुभयो। यसअघि बजेटमाथिको छलफलमा सत्तापक्षीय दलका सांसदहरूले बजेट आर्थिक पुनरुत्थान, कल्याणकारी राज्य, सामाजिक न्याय र समावेशी विकासमा टेकेर आएकाले सकारात्मक रहेको बताउनुभयो। सार्वजनिक खर्च विस्तार, रोजगारी सृजना, आयकर छुटको सीमा वृद्धि, सामाजिक सुरक्षा कार्यक्रम विस्तार, स्वास्थ्य शिक्षामा लगानी वृद्धि तथा पूर्वाधार विकासमा ठूला रकम विनियोजनले विकासको खाका तय गरेको सांसदहरूले बताउनुभयो। सांसदहरूले ठूलो लक्ष्य र उद्देश्यसहित आएको बजेट कार्यान्वयन गर्ने कुरामा सरकारको ध्यान पुग्नुपर्नेमा जोड दिनुभयो। यस्तै प्रतिपक्षी दलका सांसदहरूले बुद्धिजीवी र मध्यम वर्गको विस्तारका नाममा आएको बजेट नेपालको संविधानको प्रस्तावनाले निर्दिष्ट गरेको समाजवादको गन्तव्यभन्दा फरक रहेको बताउनुभयो। सांसदहरूले अहिलेको आवश्यकता अनुसार रोजगारी सृजना गर्ने गरी बजेट आउन नसकेको, साना किसान र भूमिहीन कृषि श्रमिकप्रति बजेट उदासीन रहेको, उत्पादकत्व र कृषि उत्पादनको आत्मनिर्भरतामा सहयोग पुर्याउने गरी बजेट आउन नसकेको बताउनुभयो। सांसदहरूले स्वास्थ्य र शिक्षालाई मौलिक हक मानेको अवस्थामा बिरामीलाई समेत कर लगाउने, बजेट आएको औषधि उद्योग सङ्कटमा पर्ने गरी कर लगाइएको तथा औषधिको स्वदेशी उद्योग कमजोर बनाउने गरी बजेट आएको बताउनुभयो। प्रदेश र स्थानीय तहको वित्तीय स्वायत्तता बलियो बनाउने स्पष्ट योजना बजेटमा आउन नसकेको पनि सांसदहरूले बताउनुभयो। प्रतिनिधि सभाको बैठकले नेपाल राष्ट्र बैङ्क तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको विधेयकमाथि सामान्य छलफलपछि प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो। अर्थमन्त्री डाक्टर वाग्लेले विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै आर्थिक क्षेत्र र यसका गतिविधि थप गतिशील बनाउन समसामयिक सुधार आवश्यक भएकाले विधेयक ल्याइएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले छलफलबाट आएका सुझावलाई संशोधनमा राख्न सकिने भन्दै सुरक्षित विद्युतीय कारोबारका साथै देशको वित्तीय नीतिलाई सहयोग पुग्ने गरी विधेयक ल्याइनु आवश्यक रहेको बताउनुभयो। विधेयकमाथिको छलफलमा सहभागी सांसदहरूले राष्ट्र बैङ्कको नियामक भूमिकालाई थप व्यापक बनाउँदै डिजिटल भुक्तानी, साइबर जोखिम लगायतका विषय विधेयकमा स्पष्ट व्यवस्था गरिनुपर्ने बताउनुभयो। यसअघि बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा सम्बन्धमा दिनुभएको अभिव्यक्तिका विषयमा परराष्ट्र मन्त्री शिशिर खनालले दिनुभएको स्पष्टीकरणमा आफूहरू सन्तुष्ट नरहेको बताउनु भएको थियो। प्रतिपक्षी दलका सांसदहरूले राष्ट्र र राष्ट्रियताका सवालमा सांसद र सिङ्गो देश एक ठाउँमा उभिनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री शाहले सदनमा नै आएर जवाब दिनुपर्ने र अभिव्यक्ति सच्याउनुपर्ने बताउनुभयो। बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले राष्ट्रियता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय हित र परराष्ट्र नीतिका बारेमा सत्तापक्ष र विपक्ष हुन नहुने तथा सिङ्गो देश एक ठाउँमा उभिनुपर्ने भन्दै दुई भागमा विभाजित देखिनु विडम्बना र गम्भीर विषय भएको बताउनुभयो। नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री शाहले संसदमा दिनुभएको अभिव्यक्तिलाई आफैले स्पष्ट पार्नुपर्नेमा आफूहरूको अडान कायमै रहेको बताउनुभयो। यस्तै बैठकको सुरुमा समय लिएर श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री शाहले दिनुभएको अभिव्यक्ति उहाँले संसदमा नै आएर सच्याउनु पर्ने र संसदको नियमावलीका सबै नियमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेर सदनलाई मर्यादित रूपमा सञ्चालन गर्नुपर्ने विषयमा सभाको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञान बहादुर शाहीले इभी गाडी आयात सम्बन्धमा शङ्का देखिएकाले संसदीय छानबिन समिति आवश्यक रहेको र छानबिन समिति अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई काम गर्न नदिन नभई स्पष्ट हुनका लागि माग गरेको बताउनुभयो। यसै गरी सांसदहरूले झापादेखि ताप्लेजुङसम्मको मेची राजमार्ग विस्तारको सूचनाले लाखौँ मानिस घरबार विहीन बन्ने अवस्था रहेको र आम मानिस त्रसित बनेको भन्दै समस्या समाधान गरेर मात्रै अगाडि बढ्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले सरकार कोठा खाली छ भनेर दिपा नेपाली माइतीघरमा 54 दिनदेखि धरनामा बसेको विषयमा सरकारको ध्यान आकर्षण गराउँदै जातीय विभेदका कारण कोठा नपाएर सत्याग्रह बस्नुपर्ने अवस्था अन्त्य गर्ने गरी समस्या समाधान गर्न माग गर्नुभयो। सांसदहरूले हप्तामा 2 दिन बिदा दिने नियमले आम सेवाग्राहीलाई प्रभाव परेको भन्दै यसलाई खारेजी गरी साबिकै बिदा कार्यान्वयन गर्न माग गर्नुभयो। सांसदहरूले शून्य समयमा बोलिएका कुराहरू कार्यान्वयन नहुने परिपाटी र संसदमा जनपक्षीय मुद्दाहरू उठाए पनि सरकारले त्यसलाई व्यवस्था गरिरहेको टिप्पणी गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। परराष्ट्र मन्त्री शिशिर खनालले भर्खरै सम्पन्न भारत भ्रमणबारे राष्ट्रिय सभालाई जानकारी गराउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा विशेष समय माग गरी परराष्ट्र मन्त्री खनालले नयाँ सरकारको औपचारिक प्रतिनिधित्व गर्दै भएको भारत भ्रमणले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाएको बताउनुभयो। मन्त्री खनालले भ्रमणमा नेपाल भारत द्विपक्षीय सम्बन्धका आर्थिक सहकार्य, कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन, साझा सुरक्षा चासो, खेलकुद र जनस्तरीय सम्बन्ध जस्ता विषयमा उपलब्धिपूर्ण छलफल भएको बताउनुभयो।
5: सरकारको औपचारिक प्रतिनिधित्व गर्दै भएको यस भ्रमणबाट नेपाल र भारत बीचको मैत्रीपूर्ण र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुगेको मैले विश्वास लिएको छु। भ्रमणका क्रममा डाक्टर एस जयशंकरसँग औपचारिक भेट र प्रतिनिधि मण्डल स्तरीय वार्ता सम्पन्न भएको छ। द्विपक्षीय वार्तामा व्यापार तथा आर्थिक सहकार्य, कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन, साझा सुरक्षा चासो, सीमा व्यवस्थापन, खेलकुद र जनस्तरीय सम्बन्ध अभिवृद्धि जस्ता विषयहरूमा ठोस छलफल भएको छ। दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा समेत विचार आदान प्रदान गरिएको छ।
0: परराष्ट्र मन्त्री खनालले नेपाल भारत बीच अन्तर्देशीय अनलाइन भुक्तानी, भूकम्पपछि निर्माण भएका परियोजना हस्तान्तरण लगायतका तीनवटा संयुक्त घोषणा गरिएको पनि बैठकलाई जानकारी गराउनुभयो। त्यसै गरी परराष्ट्र मन्त्री खनालले जेठ 17 गते प्रतिनिधि सभामा सांसदहरूसँगको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले दिनुभएको अभिव्यक्ति नेपाल भारत बीचको क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित रहेको स्पष्ट गर्नुभयो। त्यसै गरी राष्ट्रिय सभा बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानहरूलाई मल अभाव नहोस् भनेर सरकारले असार मसान्तसम्ममा 6,00,000 मेट्रिक टन रासायनिक मल वितरण गर्ने जानकारी दिनुभयो। मन्त्री चौधरीले हालसम्म सरकारले 4,68,016 मेट्रिक टन मल वितरण गरिसकेको जानकारी दिँदै 1,38,802 मेट्रिक टन मल मौजदात रहेको बताउनुभयो। बैठकमा अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। यसअघि बैठकमा सांसदहरूले सीमा सम्बन्धमा प्रधानमन्त्रीले प्रतिनिधि सभाको बैठकमा दिनुभएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्नुभएको थियो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो 1:15 बस्नेछ। संविधान संशोधन बहसपत्र तयारी कार्यदलले आज पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदल सुझाव सङ्कलनका लागि ललितपुरको मानभवनस्थित प्रचण्डको निवास पुगेको थियो। सोही क्रममा पूर्व प्रधानमन्त्री प्रचण्ड, नेपाल र खनालको उपस्थितिमा कार्यदलले सामूहिक छलफल गरेको हो। गृहमन्त्री सुधन गुरुङले विपद व्यवस्थापनसँग आवश्यक उपकरण खरिदमा केही कानुन बाधक रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा गृहमन्त्री गुरुङले अप्ठ्यारोमा परेका नागरिकको उद्धारका लागि अहिले विश्व बजारमा सुविधा सम्पन्न उपकरण उपलब्ध भए पनि सार्वजनिक खरिद ऐनका कारण मनसुनको समयमा ती सामग्री प्रयोग गर्न सकिने अवस्था नरहेको बताउनुभयो। मन्त्री गुरुङले सिन्धुपाल्चोकमा र काभ्रे पलाञ्चोकमा पहिलो पटक उच्च भार वहन क्षमताको ड्रोन मार्फत राहत वितरण गरिएको बताउनुभयो। यस्तै बैठकले लागू औषध नियन्त्रण सम्बन्धमा विद्यमान व्यवस्था एवं प्रयास सम्बन्धमा अध्ययन प्रतिवेदन तयार गरी आगामी साउन 15 गते भित्रमा पेश गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। अर्थमन्त्री डाक्टर सोनी मुवाग्लेले आफूमाथि लागेको कर हेरफेर सम्बन्धी आरोप भ्रामक तथा अपमानजनक भएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आज बसेको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले अर्थ विधेयकमा केही सामान्य त्रुटि रहेको र सच्याउने क्रममा कर्मचारीबाट भएको प्राविधिक भूललाई मन्त्रालयको अभिभावकका रूपमा आफूले संसदमा लिखित रूपमा स्वीकार गरिसकेको बताउनुभयो। यस्तै विद्युतीय सवारी साधनको भन्सार जाँच पासका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर वाग्लेले विद्युतीय सवारी साधन सम्बन्धी करका दरमा गरिएको परिवर्तन, सडक विकास शुल्क घटाउने तथा सस्तो बनाउने उद्देश्यले गरिएको स्पष्ट गर्नुभयो। बैठकमा सांसदहरूले विद्युतीय सवारी साधनको भन्सार जाँच पास सम्बन्धी समस्याको निरूपणका लागि मन्त्रालय अन्तर्गत नभई सार्वजनिक लेखा समितिबाट नै उपसमिति गठन गरी छानबिन प्रक्रिया अगाडि बढाउनु पर्ने माग गर्नुभयो। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले सामाजिक परिचालिका व्यवस्थापन सम्बन्धी बनेको प्रतिवेदनलाई प्राथमिकताका साथ पूर्ण रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। समितिको आज बसेको बैठकमा सामाजिक परिचालिकालाई प्राथमिकताका साथ लिई सम्बन्धित सबै मन्त्रालयले उहाँहरूको भावना सम्बोधन गर्न निर्देशन दिएको हो। बाँकीमा धान रोपाईको समय नजिकिँदै जाँदा किसानहरू मल बिउ तथा कृषि सामग्रीको अभावसँगै महँगो इन्धनको मारमा परेका छन्। समयमै आवश्यक मल नपाउँदा र खेतीको लागत बढ्दै जाँदा किसानहरू चिन्तित बनेका छन्। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
6: धान खेतीको मुख्य सिजन सुरु भएसँगै बाँकीका किसानहरू आवश्यक रासायनिक मल सहज रूपमा उपलब्ध नहुँदा समस्यामा परेका छन्। मल अभावका कारण धेरै किसानले भारतबाट मल ल्याउन बाध्य भएका छन्। तर पछिल्लो समय सीमावर्ती क्षेत्रमा कडाई बढाएकाले त्यहाँबाट पनि मल ल्याउन कठिन भएको किसानहरूको गुनासो छ। खजुराकी कृषक अनिता शर्मा।
7: अहिले चाहिँ बिउ राख्ने सिजन भयो, भने अनुसार बिउ पनि पाइएन, खेती लाउने बेलामा भने अनुसार मल पनि पाउँदैन, समस्या हुन्छ।
6: मल अभाव सँगै खेतीको लागत पनि बढेको किसानहरूको भनाइ छ। विशेष गरी डिजेलको मूल्य वृद्धिले खेत जोत्न प्रयोग हुने ट्र्याक्टरको भाडा महँगिएको छ। खेतीपातीको खर्च बढ्दै जाँदा किसानहरूले सरकारसँग राहतको माग गरेका छन्। कृषक रेशमा बेहना।
8: पानी सानी मिलन नै समस्या आएगा है, और तेल सब महँगाएगा है, कस्ते करा जाए, खाद वाद मिलत नै है।
6: बाँकीमा करिब 53,826 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय नेपालगञ्जका अनुसार जिल्लामा वार्षिक रूपमा करिब 7,000 मेट्रिक टन युरिया, 4,000 मेट्रिक टन डिएपी र 2,000 मेट्रिक टन पोटास मल आवश्यक पर्छ। तर हालसम्म आवश्यकता भन्दा निकै कम मात्रामा मल प्राप्त भएको छ। आवश्यक मल सहज रूपमा नपाउँदा भारतबाट ल्याउनु पर्ने बाध्यता रहेको कृषक सियाराम वर्मा बताउनुहुन्छ।
9: मल भी नै मिल रहा है किसानका लिए पूरा अभी समस्या, धान के लगाव लाग के माई चुका है, और भी ट्रैक्टर भी नै मिल रहा है, समस्या बहुत धेरै छ यहाँ।
6: कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयका प्रबन्धक पुष्पराज श्रेष्ठका अनुसार केन्द्रबाट पर्याप्त परिमाणमा मल आपूर्ति हुन नसक्दा वितरणमा समस्या देखिएको हो।
10: इरानमा युद्ध भएको हुनाले हाम्रो टेन्डरहरू भर्नमा ठेकेदारहरूले असहज मानेर नपारेको अवस्था छ अहिले। खास गरेर यहाँ जिल्लालाई चाहिने हिसाबले मल त पर्याप्त आउँदैन, चाहिने जति सरकारसँग पुँजी पनि नहुने हुनाले खरिदको हिसाबले हामी कहाँ प्राप्त हुने मल पालिकाको सिफारिसमा स्थानीय तहलाई किसान स्तरमा सहकारी मार्फत वितरण गर्छौँ।
6: बाँकेमा धान रोपाईको मुख्य समयमा नै मल अभाव दोहोरिँदा किसानहरू निराश बनेका छन्। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
0: अछामको कमला बजारमा सहरी आँखा केन्द्र स्थापना भएसँगै स्थानीय स्तरमै नागरिकलाई आँखा सम्बन्धी सेवा लिन सहज भएको छ। अछामबाट संवाददाता हिक्मत बहादुर नेपालीको रिपोर्ट।
11: जिल्लाको पूर्वी क्षेत्र कमल बजारमा सहरी आँखा केन्द्र सञ्चालनका लागि नेपाल आँखा कार्यक्रम तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँ, नेपाल नेत्र ज्योति संघीयता अस्पताल कैलाली र कमल बजार नगरपालिका बीच सम्झौता भएको छ। त्रिपक्षीय सम्झौता भएर 2081 साल वैशाख 1 गतेबाट सञ्चालन भएको सहरी आँखा केन्द्रबाट हालसम्म 3,203 नागरिकले आँखा स्वास्थ्य सम्बन्धी सेवा लिएका छन्। कमल बजार नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकाल। सहरी आँखा केन्द्र कमल बजारमा सञ्चालन आएपछि यस क्षेत्रका नागरिकले आँखा स्वास्थ्य सम्बन्धी उपचार लिन बाहिर जानुपर्ने बाध्यता हटेको बताउनुहुन्छ। सहरी आँखा केन्द्र कमल बजारमा कार्यरत नेत्र सहायक लक्ष्मी पौडेल।
12: सेवा गराईहरू कमल बजारदेखि मात्र नभएर डकारी, तुर्मखा, विनायकबाट पनि आउने गर्नुहुन्छ। यहाँको नागरिकलाई चाहिँ बाहिर मङ्गलसेन, साफे, धनगढी त्यहाँ चाहिँ जानु पर्दैन। बिरामीहरू चाहिँ एकदमै खुसी हुनुहुन्छ।
11: केन्द्रबाट आँखा स्वास्थ्य सम्बन्धी के कस्ता सेवा प्रदान हुन्छन् त? सहरी आँखा केन्द्र कमल बजारका फिल्ड सहायक खगेन्द्र प्रसाद उपाध्याय।
13: यहीँबाट आँखा सम्बन्धी प्राथमिक उपचारको सेवाहरू हुन्छ, नयाँ चस्माहरू बनाउने र पुरानो चस्माहरू मर्मत गर्ने, चेन्ज गर्ने सेवा पाउनु भएको छ।
11: केन्द्रमा आँखा चेकजाँच गर्न आउनुभएका ढकारी गाउँपालिका वडा नम्बर 8 घोडासैनका आइटी जैसी र तुर्महाट गाउँपालिका वडा नम्बर 8 धमालीका इन्द्र बहादुर विष्ट कमल बजारमै आँखा स्वास्थ्य सम्बन्धी सेवा लिन पाउँदा खुसी लागेको बताउनुहुन्छ।
14: एकदमै ठिक लाग्यो आँखा हामीलाई, तर यो सदासम्म चलोस्। पशुको विभिन्न आँखामा भएको समस्याहरूको समाधान अहिले मालबजार नगरपालिकाले जुन गरिरहेको छ नि, यो सेवा दिइरहेको छ, यसबाट धेरै जनताहरू प्रभावित छन्।
11: सरकारको राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिले ग्रामीण क्षेत्रमा आँखा उपचारको पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ। भौगोलिक विकटता र यातायातको कठिनाइका कारण ग्रामीण बासिन्दाहरू समयमै आँखा अस्पतालसम्म पुग्न सक्दैनन्। सो समस्यालाई मध्यनजर गरी अछामको पूर्वी क्षेत्र कमल बजार नगरपालिकामा स्थापना भएको सहरी आँखा केन्द्रबाट कमल बजार नगरपालिका सँगै ढकारी गाउँपालिका र तुरमाहात गाउँपालिकाका नागरिक समेत लाभान्वित भएका छन्। हिक्मत बहादुर नेपाली, रेडियो नेपाल, अछाम।
0: समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि कडा आक्रमण गर्ने बताउनु भएको छ। इरानको तेल र ग्यासको बजारलाई पूर्ण रूपले नियन्त्रणमा लिने अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। यसैबीच अमेरिका र इरानबीच जारी सैन्य तनावबीच पाकिस्तानले द्वन्द्व समाधानका लागि मध्यस्थता प्रयासमा सक्रिय भूमिका निर्वाह गरिरहेको जनाएको छ। इस्लामाबादले परिस्थितिलाई नियन्त्रणमा ल्याउन वार्ताको माध्यमबाट समाधान अपरिहार्य भएको भन्दै दुवै पक्षलाई कूटनैतिक संवादमा फर्कन आग्रह गरेको छ। यमनको दक्षिणी बन्दरगाह सहर एडेनको सैन्य शिविरमा आज भएको शक्तिशाली विस्फोटका कारण 12 सैनिकको मृत्यु हुनाको साथै अन्य धेरै घाइते भएका जनाइएको छ। अब आर्थिक समाचार।
15: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
16: दैनिक उपभोग्य वस्तुका साथै यातायात क्षेत्र महँगो हुँदा मध्यम तथा न्यून आयस्रोत भएका घर परिवार बढी मारमा परेका छन्। नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको 10 महिनाको आर्थिक तथा वित्तीय रिपोर्ट अनुसार देशमा महँगी अर्थात् मुद्रास्फीति निरन्तर बढ्दो क्रममा देखिएको छ। यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति 4.63% पुगेको छ। सबैभन्दा बढी मूल्य वृद्धि फलफूल उपसमूहमा देखिएको छ। फलफूलको मूल्य सूचकाङ्क 18.60% बढेको छ। यस्तै भान्सामा दैनिक आवश्यक पर्ने घिउ र तेलको मूल्य 13.99% बढेको छ भने हरियो तरकारीको मूल्य 5.40% र माछा तथा मासुको मूल्य 4.16% बढेको छ। उता इन्धन र सवारी साधन मरम्मत खर्च बढेसँगै यातायात क्षेत्रको महँगी 15.30% बढेको देखिएको छ। यसले गर्दा मध्यम तथा न्यून आय भएका परिवारलाई आफ्नो पारिवारिक बजेट मिलाउन कठिन भएको उपभोक्ता अधिकार कर्मीहरूले बताएका छन्। सरकारले महँगी नियन्त्रण र न्यून आय भएका घर परिवारलाई राहत उपलब्ध गराउनु पर्ने विभिन्न क्षेत्रबाट अहिले आवाज पनि उठ्न थालेको छ। प्रख्यात पर्यटकीय नगरी पोखरा र आसपासका क्षेत्रमा अहिले पर्यटकहरूको आगमन निकै बढेपछि त्यस क्षेत्रका व्यवसायी निकै उत्साहित देखिएका छन्। पोखरामा यति बेला नेपालका विभिन्न भागबाट घुम्न जानेको उल्लेख्य संख्या बढेको छ भने भारतबाट समेत धेरै संख्यामा पर्यटकको आगमनले पर्यटन व्यवसायलाई चलायमान बनाएको छ। त्यहाँ पुग्ने पर्यटक पोखराका विभिन्न स्थान घुम्नुसँगै आसपासका क्षेत्र र मुस्ताङ मुक्तिनाथ क्षेत्रको समेत भ्रमण गर्ने भएकाले पर्यटन व्यवसाय उत्साहित भएका हाम्रा संवाददाताहरूले जनाएका छन्।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेलकुद समाचार।
17: 4 प्रतीक्षापछि फिफा विश्वकप फुटबलको 23 संस्करण आजबाट सुरु हुँदैछ। पहिलो पटक 3 राष्ट्रमा संयुक्त रूपमा आयोजना हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा सह आयोजक मेक्सिको र दक्षिण अफ्रिका आम्ने सामने हुँदैछन्। मेक्सिको सिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति 12:45 सुरु हुनेछ। अमेरिका, क्यानाडा र मेक्सिको संयुक्त रूपमा आयोजना भइरहेको यस संस्करणमा पहिलो पटक 48 टोली सहभागी छन्। यसअघि विश्वकपमा 32 टोलीले मात्र प्रतिस्पर्धा गर्दै आएका थिए। समूह एमा रहेका मेक्सिको र दक्षिण अफ्रिका दुवै विजयी सुरुवात गर्ने लक्ष्यमा छन्। यसअघि सन् 2010 विश्वकपको उद्घाटन खेलमा पनि दुई टोली भिडेका थिए। उक्त खेल 1-1 गोलको बराबरीमा सकिएको थियो। मेक्सिको सन् 1994 यता विश्वकपको पहिलो खेलमा पराजित भएको छैन। यो उसको 18 विश्वकप सहभागिता हो। विश्वकपको उपाधि जित्न नसके पनि मेक्सिकोले सर्वाधिक 60 खेल खेलेको छ। मेक्सिकोको उत्कृष्ट प्रदर्शन सन् 1970 र 1986 घरेलु मैदानमा भएको विश्वकपमा क्वार्टर फाइनलसम्म पुग्नु हो। दक्षिण अफ्रिकाले भने 4 पटक विश्वकपमा सहभागिता जनाउँदैछ। हालसम्म विश्वकपमा 9 खेल खेलेको दक्षिण अफ्रिकाले 2 खेल जितेको छ। सन् 2010 पहिलो पटक विश्वकपमा फर्किएको दक्षिण अफ्रिका उद्घाटन खेलबाट सुखद शुरूआत गर्ने लक्ष्यमा छ। शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद राखेपको उपाध्यक्षमा पूर्व राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठलाई नियुक्त गरेको छ। लामो समय नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रहेका श्रेष्ठले खेल जीवनमा उल्लेखनीय योगदान दिनुभएको छ।
0: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमाटा। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी मधेस र बागमती प्रदेश लगायत सुदूरपश्चिम लुम्बिनी र गण्डकी प्रदेशका पहाडी र तराई भूभाग तथा कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा साथै गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी मधेस बागमती र लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आर्थिक वृद्धि र समानताको सन्तुलनलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याइएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। संविधान संशोधन बहस पत्र तयारी कार्यदलद्वारा पूर्व प्रधानमन्त्रीहरूसँग छलफल। सार्वजनिक खरिद ऐनका कारण मनसुन अघि विपद व्यवस्थापनका लागि आवश्यक उपकरण खरिदमा कठिनाई रहेको गृहमन्त्री सुधन गुरुङद्वारा संसदीय समितिलाई जानकारी। इरानमाथिको आक्रमण अझै कडा बनाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी र फिफा विश्वकप फुटबलको 23 संस्करण आजबाट सुरु हुँदै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य विषयहरू।
1: सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप, वैध आमदानी देखाउन हिचकिचाउनु नपर्ने आयोगको भनाई।
2: विपद व्यवस्थापनका खरिद प्रक्रिया झन्झटिलो भएको गृह मन्त्री सुदन गुरुङको भनाई। कलाकारको हितका लागि कानून निर्माण गर्न सरकार प्रतिबद्ध। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको पहिलो दिनमै नयाँ ऐन र विधेयक निर्माणको प्रक्रिया सुरु।
1: र विश्वकप विशेषमा, फिफा विश्वकप 2026 आज मध्यरातदेखि औपचारिक सुरुवात। विश्वभर खेल र अर्थतन्त्रको नयाँ तरङ्ग, नेपाली प्रशंसकहरूमा पनि छायो अभूतपूर्व उत्साह।
0: कार्यक्रम सुरु गरौँ। वैध आमदानी देखाउन हिचकिचाउनु नपर्ने सम्पत्ति छानबिन आयोगको भनाई सम्बन्धी प्रसङ्गबाट। मुलुकमा सुशासन स्थापना गर्ने र सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्तिको वैधता परीक्षण गर्ने उद्देश्यका साथ गठित सम्पत्ति छानबिन आयोग अहिले तीव्र रूपमा आफ्नो कार्यमा जुटेको छ। 2048 सालदेखि 2083 सालसम्मको अवधिमा सार्वजनिक पदमा रहेका, सेवानिवृत्त भएका वा हटिसकेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने कार्यदेश पाएको यो 5 सदस्यीय आयोगले अहिले सम्पत्ति विवरण संकलन र उजुरी लिने कामलाई द्रुत गतिमा अघि बढाएको छ। विगतमा भएका राजनीतिक आन्दोलन र घटनाक्रमका कारण कतिपय सरकारी कार्यालयमा आगजनी भई प्रमाण संकलनमा कठिनाई भएको जनगुनासो आएपछि आयोगले सम्पत्ति विवरण बुझाउने म्याद आगामी असार मसान्तसम्मका लागि थप गरेको छ। यो म्याद अन्तिम पटकका लागि थप गरिएको भन्दै आयोगले अब म्याद थप नहुने स्पष्ट पारेको छ। थप सामग्री सहित सहकर्मी दिनेश लुटेल।
1: सम्पत्ति विवरण बुझाउने दायरा भित्र बहालवाला तथा पूर्व प्रधानमन्त्री, मन्त्री, राज्य मन्त्री, उनीहरूका सल्लाहकार, स्वकीय सचिव, सांसद, स्थानीय तहका प्रमुख, उप प्रमुख, पूर्व प्रधान न्यायाधीश र पूर्व न्यायाधीशहरू पर्दछन्। यसका साथै विशिष्ट श्रेणीका निजामती कर्मचारी, बैङ्क तथा सार्वजनिक संस्थानका पदाधिकारी र अनुदान प्राप्त विश्वविद्यालयका पदाधिकारीहरूलाई समेत सम्पत्ति विवरण बुझाउन अनिवार्य गरिएको छ। आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीले वैध रूपमा आर्जन गरिएको सम्पत्तिको विवरण देखाउन कोही पनि डराउनु नपर्ने प्रष्ट पार्नु भएको छ। कर्मचारीको तलब भत्ता, सञ्चय कोष, बिमा, उपचार खर्च तथा पैतृक सम्पत्तिका रूपमा प्राप्त घर जग्गा पूर्ण रूपमा वैध हुने भएकाले त्यस्तो विवरण हिचकिचाहट बिना दाखिला गर्न उहाँले आग्रह गर्नु भएको छ। आयोगका अनुसार गैर कानुनी काम वा कर छली गरेर आर्जन गरिएको सम्पत्ति मात्रै दण्डनीय हुने भएकाले स्वच्छ आचरण भएका व्यक्तिहरूले यस प्रक्रियालाई आफ्नो जवाबदेहिता पुष्टि गर्ने अवसरका रूपमा लिनुपर्ने देखिन्छ। केशर महलमा कार्यालय स्थापना भएको छोटो अवधिमै आयोगले झन्डै 3,500 सम्पत्ति विवरणका फारम संकलन गरिसकेको छ भने 60 भन्दा बढी उजुरी दर्ता भइसकेका छन्। इमेल मार्फत अकुत सम्पत्ति र बेनामी सम्पत्तिका बारेमा उजुरी आउने क्रम जारी छ। आयोगले विक्रमसम्म 2048 62-63 र 62-63 82-83 अवधिलाई 2 चरणमा विभाजन गरेर फाइल तथा उजुरीमाथि विस्तृत छानबिन गर्ने योजना बनाएको छ। कानुनी मान्यता अनुसार कुनै व्यक्तिको मृत्यु भइसकेको खण्डमा उसको तर्फबाट परिवारले फारम भर्नु नपर्ने भए पनि मृतक व्यक्तिका विरुद्धमा अकुत सम्पत्तिको उजुरी परेको खण्डमा भने आयोगले छानबिन प्रक्रिया अगाडि बढाउने नीति लिएको छ। स्रोत र साधनको केही अभाव रहे पनि आयोगले आफ्ना प्राविधिक र प्रशासनिक चुनौतीहरूलाई व्यवस्थापन गर्दै फाइल परीक्षणको काम सुरु गर्न लागेको छ। राज्य प्रदत्त दायित्व पूरा गर्न र मुलुकमा आर्थिक पारदर्शिता कायम गर्न तोकिएको असार मसान्तको समय सीमा भित्रै सम्पत्तिको स्रोत खुल्ने आवश्यक प्रमाण जुटाई विवरण दर्ता गराउनु सम्बद्ध सबै पक्षको जिम्मेवारी र कर्तव्य दुवै देखिन्छ।
0: मुलुकको गृह प्रशासन, विपद व्यवस्थापन, कला संस्कृति र प्रविधिको क्षेत्रमा आज महत्त्वपूर्ण गतिविधिहरू भएका छन्। एकातिर वर्षायामको पूर्व सन्ध्यामा विपद व्यवस्थापनका लागि प्रविधिको खरिद प्रक्रिया सुस्त भएकोमा चिन्ता व्यक्त गरिएको छ भने अर्कोतिर नेपाली चलचित्रले अन्तर्राष्ट्रिय मञ्चमा पाएको सफलता र नयाँ मन्त्रालयको नीतिगत सुरुवातले उत्साह थपेको छ। थप सामग्री सहित सहकर्मी सुनिता पोखरेल।
2: मनसुनको समय नजिकै गर्दा विपद व्यवस्थापन र उद्धारका लागि आधुनिक प्रविधिको प्रयोगमा कानुनी अडचन मुख्य बाधक बनेको देखिएको छ। आज सिंहदरबारमा बसेको संसदीय समितिको बैठकमा गृहमन्त्री सुदन गुरुङले 200 केजीसम्म बोक्ने आधुनिक हेभी लिफ्टिङ ड्रोन उपलब्ध भए पनि सार्वजनिक खरिद ऐनका कारण समयमै किन्न नसकिने बाध्यता सुनाउनु भयो।
3: 200 केजी लिफ्टिङको हेभी लिफ्टिङ ड्रोनहरू आएको छन्। अब यो खरिद गर्नलाई पब्लिक प्रोक्योरमेन्ट एक्ट 45 दिन चाहियो। अब यो त्यो ड्रोन आउँदाखेरि मन चाहिँ छिटिसक्छ। हेर्नुहोस् कस्तो खालको एन बनेको।
2: नीतिगत उल्झनका बीच नेपाली कला र चलचित्र क्षेत्रले भने अन्तर्राष्ट्रिय स्तरमा देशको शिर उचो बनाएको छ। कान्स फिल्म फेस्टिभलमा पुरस्कृत नेपाली चलचित्र एलिफेन्ट्स इन द फग र अविनाश विक्रम शाहको लघु चलचित्र लोरीको सम्मानमा आज काठमाडौँमा आयोजित विशेष कार्यक्रममा सरकारले चलचित्र क्षेत्रको विकासका लागि प्रतिबद्धता जनाएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले चलचित्र कर्मीको हितका लागि संसदमा विचाराधीन विधेयकलाई समय सापेक्ष बनाइने बताउनुभयो। सोही कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले नेपाललाई चिनाउन अब सगरमाथा र बुद्धको नाम मात्र नभएर कलाकारहरूको सिर्जना पनि कोसे ढुङ्गा साबित भएको उल्लेख गर्नुभयो। कला र प्रविधिको विकासका लागि नीतिगत जग बसाल्ने क्रममा नवनियुक्त विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले कार्यभार सम्हालेकै पहिलो दिन ऐन निर्माणको प्रक्रिया सुरु गर्नु भएको छ। मन्त्रालय पूर्ण रूपमा नयाँ र शून्य अवस्थामा रहेकाले आधारभूत संरचना खडा गर्न विज्ञान प्रविधि तथा नवप्रवर्तन ऐनको विधेयक तयार पार्ने निर्णय गरिएको मन्त्री पुनले जानकारी दिनुभयो।
0: कार्यक्रममा अब विश्वकप सम्बन्धी प्रसङ्ग। विश्व खेलकुदकै सबैभन्दा ठुलो र महाकुम्भ मेला फिफा विश्वकप फुटबल 2026 आजबाट औपचारिक रूपमा सुरुवात हुँदैछ। नेपाली समय अनुसार आज मध्यरात 12:45 मेक्सिको सिटीको ऐतिहासिक रङ्गशालामा आयोजक मेक्सिको र दक्षिण अफ्रिका बीचको पहिलो खेलसँगै यो महोत्सवको बिगुल फुकिनेछ। थप विवरण सहित पुनः दिनेश लिटेल।
1: हो, फुटबल प्रेमीहरूको लामो प्रतीक्षाको घडी अब समाप्त भएको छ। उत्तर अमेरिकी महादेशका 3 देशहरू अमेरिका, क्यानाडा र मेक्सिको संयुक्त आयोजनामा आजदेखि 6-7 लामो फुटबलको महासङ्ग्राम सुरु हुँदैछ। इतिहासमै पहिलो पटक 32 बढाएर 48 टोलीहरू सहभागी गराइएको यो संस्करणलाई विश्वकप इतिहासकै सबैभन्दा ठुलो र खर्चिलो प्रतियोगिता मानिएको छ। विश्वकपको मूल उद्घाटन समारोह नेपाली समय अनुसार आज राति ठिक 11:15 सुरु हुनेछ, जहाँ विश्व प्रसिद्ध गायिका साकिरा र बर्न बोयले यो वर्षको आधिकारिक विश्वकप गीत दाई दाईमा प्रत्यक्ष प्रस्तुति दिँदैछन्। विश्वकपको यो रौनकले नेपाललाई पनि अछुतो राखेको छैन। काठमाडौँ उपत्यका लगायत देशका प्रमुख सहरहरूमा फुटबलको ज्वरो ह्वात्तै बढेको छ। नेपाली समय अनुसार खेलहरू मध्यरातमा हुने भए तापनि नेपालका चोक, गल्ली र होटलहरूमा पूर्व तयारी तीव्र पारिएको छ। काठमाडौँ, पोखरा, नारायणगढ र विराटनगर जस्ता सहरका धेरै होटल, रेस्टुरेन्ट र क्याफेहरूले ठुला स्क्रिन राखेर प्रत्यक्ष खेल देखाउने विशेष व्यवस्था गरेका छन्। विभिन्न टोलहरूमा युवाहरू सामूहिक रूपमा फुटबल हेर्नका लागि प्रोजेक्टर जडान गर्न व्यस्त देखिन्छन्। बजारमा आफूले

0: विश्वकप प्रविधिको हिसाबले पनि इतिहासकै अत्याधुनिक बन्दैछ। मैदानमा एआई र सेन्सर जडित ट्रियोन्डा बलको प्रयोग, खेलाडीहरूको 3D अवतार र अत्याधिक गर्मीबाट जोगाउन खेलाडीका लागि फ्रोजन जेलयुक्त विशेष कुलिङ भेस्टको व्यवस्था यस पटकको मुख्य आकर्षण बनेको छ। खेलको प्राविधिक र आर्थिक पक्षसँगै आम समर्थकका लागि यो विश्वकप भावनात्मक रूपमा पनि निकै विशेष छ। यो शताब्दीकै दुई महान खेलाडीहरू 38 वर्षीय लियोनल मेसी र 41 वर्षीय क्रिस्टियानो रोनाल्डोको सम्भवतः यो अन्तिम विश्वकप फुटबल हुनेछ, जहाँ कुनै समय फुटबलको महारथी भनेर चिनिने र फ्रान्सिस्को टोटी जस्ता लेजेन्ड खेलाडीहरू भएको इटाली यो वर्ष धेरैले मिस गर्नेछन्, किनकि इटाली यो पटक विश्वकपमा छनौट हुन सकेको छैन। यता 18 वर्षीय स्पेनिस वन्डर किड यमिन लेमनले जादुमय ड्रिब्लिङ गर्दा समर्थकको हुटिङले विश्वभरका फुटबल समर्थकमा बेग्लै ऊर्जा थप्ने निश्चित छ। छैठौँ पटक विश्वकप खेल्न लागेका क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीको सुखद विदाई कस्तो होला भन्ने कौतूहलता विश्वभरका दर्शक र समर्थकको निम्ति कौतूहलताको विषय छ। यद्यपि विश्व राजनीतिमा चलिरहेको तनाव, डोनाल्ड ट्रम्पको विश्व नीति, इरान अमेरिका सम्बन्धको छाया र सर्वसाधारणका लागि महँगो बनेको टिकटको मूल्यलाई लिएर केही विवाद र प्रश्नहरू पनि उठेका छन्, तर जब आज मध्यरातमा एजेडका रङ्गशालाको मैदानमा रेफ्रीको पहिलो सिटी बज्नेछ, तब विश्व राजनीतिको बहस पाखा लाग्नेछ र संसारभरिका अरबौँ मानिसहरूको नजर केवल कुदिरहेको फुटबल र खेलाडीको कलामा केन्द्रित हुनेछ।
1: कार्यक्रमको अन्त्यमा फुटबल सम्बन्धी नै अर्को प्रसङ्ग। प्रतीक्षाको घडी अब समाप्त भएको छ। आज मध्यरातिबाट विश्व फुटबलको सबैभन्दा ठुलो उत्सव फिफा विश्वकप 2026 औपचारिक सुरुवात हुँदैछ। मैदानमा बल गुन्नु अघि नै संसारभरका फुटबल प्रेमीहरूमा यस्तो उन्माद देखिएको छ जुन यसअघिका कुनै पनि संस्करणमा विरलै देखिन्थ्यो। आफ्नो देशका प्यारा खेलाडीहरूलाई विश्वकपका लागि विदा गर्ने शैली र उनीहरूको स्वागतमा देखिएको क्रेजले अहिले सामाजिक सञ्जालदेखि सडकसम्म तताएको छ। थप सामग्री सहित पुनः सुनिता पोखरेल।
2: फुटबल एउटा खेल मात्र होइन, यो राष्ट्रिय गौरव र भावनाको विषय पनि हो भन्ने कुरा यस पटकका सेट अफ दृश्यहरूले प्रष्ट पारेका छन्। ब्राजिलका खेलाडीहरू चढेको विमान जब धावन मार्गमा खुड्यो, त्यसलाई वाटर क्यानन मार्फत पानीको फोहराले नुहाएर भव्य स्वागत गरियो। यो एउटा औपचारिकता मात्र थिएन, बरु ब्राजिलियन टोलीको सफल र सुरक्षित यात्राको कामना गर्ने एउटा सांकेतिक सम्मान थियो। यता टर्कीमा देखिएको दृश्य त झन् कल्पना भन्दा बाहिरको थियो। खेलाडीहरूको बसलाई विमानस्थलसम्म पुर्याउन हजारौं समर्थकहरूको विशाल लश्कर सडकमा उत्रियो। त्यो लड्को यति ठुलो थियो कि सहरका ठुला ठुला पुलहरू समर्थकहरूले भरिएका थिए। आफ्ना नायकहरूलाई विदा गर्न हजारौं मानिसहरू बसको पछि पछि विमानस्थलसम्म पुगेका थिए। युरोपेली राष्ट्रहरूको तयारी पनि कम रोचक थिएन। नर्वेका खेलाडीहरूले आफ्नो ऐतिहासिक भाइकिङ पहिरनमा तस्विर खिचाउँदै नर्वे आउँदैछ भन्ने सन्देश विश्वलाई थिए भने नेदरल्यान्ड्सका खेलाडीहरूले पनि एकै नासको कालो र सेतो टी सर्टमा सजिएर निकै आकर्षक शैलीमा आफ्नो प्रस्थानको संकेत गरे। क्रोएसियाली खेलाडीहरूले भने आफ्ना समर्थकहरूसँगै सडकमा मार्चमा सहभागी भएर एकताको सन्देश दिए। अफ्रिकी राष्ट्र सेनेगलमा त झन अनौठो माहौल देखियो। त्यहाँका राष्ट्रपतिले एउटा विशाल तर खाली रङ्गशालाको बीचमा खेलाडीहरूका लागि विशेष प्रेसिडेन्सियल डिनरको आयोजना गरे। रङ्गशालाको त्यो सुनसान तर ओजपूर्ण वातावरणमा खेलाडीहरूलाई दिएको सम्मान निकै प्रभावशाली थियो। स्पेन र पोर्चुगलले आफ्नै खेलाडीहरू बोक्ने विमानलाई नै विशेष रङ्गीसँगै कस्टम डिजाइनमा ढालेर कलात्मक बनाए। तर यी सबैमा अर्जेन्टिनाले भने सबैको मन जित्ने गरी एउटा भावनात्मक कदम चाल्यो। अर्जेन्टिनाले आफ्नो विमानको आधिकारिक नम्बर नै परिवर्तन गरेर 1978 राख्यो, जुन वर्ष उसले पहिलो पटक विश्वकप जितेको थियो। यति मात्र होइन, विमानको पोच्छरमा आधुनिक फुटबलका जादुगर लियोनल मेस्सीको सम्मानमा उनको जर्सी नम्बर 10 अङ्कित गरियो। मेस्सीको यो सम्भवतः अन्तिम विश्वकप भएकाले पनि अर्जेन्टिनाले यसलाई विशेष बनाउन कुनै कसर बाँकी राखेन। यसबीच दक्षिण अफ्रिकी टोलीका लागि भने केही तनावपूर्ण स्थिति सृजना भयो। भिसा समस्याका कारण उनीहरूले लगभग आफ्नो उडान नै गुमाउन लागेका थिए, तर अन्तिम समयमा सबै प्रक्रिया पूरा गरी उनीहरू सुरक्षित रूपमा आयोजक मुलुक पुगे, जहाँ उनीहरूलाई मेक्सिकन मेरियाचे ब्रान्डले आफ्नो परम्परागत संगीतका साथ न्यानो स्वागत गर्यो। यी दृश्यहरूले के पुष्टि गर्छन् भने फुटबल मैदानभित्रको 90 मिनटको खेल मात्र होइन, यो त एउटा सिङ्गो

0: विधा र संस्कृतिको उत्सव हो। आज जब मेक्सिको मैदानमा उद्घाटन खेलको सिट्ठी बज्नेछ, तब यी सबै विदाई र स्वागतका भावनाहरू एउटै लक्ष्यमा समाहित हुनेछन्, त्यो सुनौलो ट्रफी उचाल्ने सपना। जे होस्, विश्वकपको यो महाकुम्भले अबको एक महिना संसारलाई एउटै लयमा नचाउने निश्चित छ।
1: हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।

0: जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न एफएम स्टेशनहरूबाट समेत सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा पनि सुन्न सक्नुहुन्छ। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारको साथमा नाटक कुविचार प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनु होला। कार्यक्रमको सुरुमा भने प्रहरी समाचार।
1: अपराध समाचार।
2: भारतीय नागरिक 24 वर्षीय साहिल खानलाई कटुवा पिस्तोल एक थान, चाँदीका गहना, डिजिटल काँटा, फलामको रड र खुकुरी एक थान सहित कैलाली जिल्ला धनगढी उपमहानगरपालिका 5 जेठ 26 गते प्रहरीले पक्राउ गरेको छ।
0: अवैध लागु औषध अफिम जस्तो देखिने पदार्थ 1 किलो 20 ग्राम सहित बाँके जिल्ला बैजनाथ गाउँपालिका 3 29 वर्षीय विशाल थापा मगर र कोहलपुर नगरपालिका 1 48 वर्षीय जगत बहादुर परियारलाई कोहलपुर नगरपालिका 2 जेठ 26 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागु औषध ट्रामाडोल 650 ट्याब्लेट सहित सुनसरी जिल्ला धरान उपमहानगरपालिका 17 31 वर्षीय करण खड्कालाई उनकै घरबाट जेठ 25 गते प्रहरीले पक्राउ गरेको छ। यस्तै नियन्त्रित लागु औषध ट्रामाडोल 120 ट्याब्लेट सहित ललितपुर जिल्ला गोदावरी नगरपालिका 14 22 वर्षीय राजीव भुजेललाई गोदावरी नगरपालिका 14 जेठ 26 गते प्रहरीले पक्राउ गरेको छ। त्यस्तै नियन्त्रित लागु औषध ट्रामाडोल 860 ट्याब्लेट र डाइक्लोमाइन 810 ट्याब्लेट सहित सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका 10 19 वर्षीय प्रभात सरदार र 19 वर्षीय जितेन्द्र ऋषिदेवलाई सोही ठाउँबाट जेठ 27 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागु औषध ट्रामाडोल 200 ट्याब्लेट र स्पासपेन 400 ट्याब्लेट सहित उदयपुर जिल्ला चौदण्डीगढी नगरपालिका 6 19 वर्षीय काले भन्ने नितेश बिक समेत 2 सोही ठाउँबाट जेठ 26 गते प्रहरीले पक्राउ गरेको छ।
2: वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 6 प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा स्याङ्जाका 63 वर्षीय होम बहादुर कुँवर, सोलुखुम्बुका 31 वर्षीय लोकेन्द्र बस्नेत, सुनसरीका 49 वर्षीय तोरण कुमार कार्की, रामेछापका 37 वर्षीय रविन्द्र खत्री, गोर्खाका 42 वर्षीय निरज गुरुङ र पर्साका 47 वर्षीय रिङ्कु कुमारी रौनियार रहेका छन्। पक्राउ परेका मध्ये होम बहादुरले युके पठाइदिन्छु भन्दै 2 पीडितहरूबाट 88,70,000 रुपियाँ, लोकेन्द्रले हङकङ पठाइदिन्छु भन्दै 1 पीडितबाट 3,30,000 रुपियाँ, तोरण कुमारले सर्बिया पठाइदिन्छु भन्दै 1 पीडितबाट 6,00,000 रुपियाँ, रविन्द्रले बुल्गेरिया पठाइदिन्छु भन्दै 1 पीडितबाट 3,00,000 रुपियाँ, निरजले आइसल्यान्ड पठाइदिन्छु भन्दै 4 पीडितहरूबाट 11,56,000 रुपियाँ र रिङ्कु कुमारीले सर्बिया पठाइदिन्छु भन्दै 4 पीडितहरूबाट 6,00,000 रुपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले उपत्यकाको विभिन्न स्थानबाट जेठ 22, 23 र 25 गते पक्राउ गरेको हो। यसै गरी वैदेशिक रोजगारीमा अमेरिका पठाइदिन्छु भन्दै 1 पीडितबाट 38,50,000 रुपियाँ रकम ठगी गरेको अभियोगमा रोल्पाकी 54 वर्षीय निर्मला कुमारी श्रेष्ठलाई काठमाडौँ महानगरपालिका 12 जेठ 27 गते प्रहरीले पक्राउ गरेको छ। त्यसै गरी वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 4 प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक जिल्ला 5 गाउँपालिका 6 29 वर्षीय सुमन शाही, रामेछाप जिल्ला उमाकुण्डा गाउँपालिका 7 47 वर्षीय वेद बहादुर सुनवार, झापा जिल्ला भद्रपुर नगरपालिका 2 45 वर्षीय अनिल अग्रवाल र तनहुँ जिल्ला भानु गाउँपालिका 12 37 वर्षीय विवेक अधिकारी रहेका छन्। पक्राउ परेका मध्ये सुमनले क्रोएसिया पठाइदिन्छु भन्दै 3 पीडितहरू बाट 19,00,000 रुपियाँ, वेद बहादुरले स्विजरल्यान्ड पठाइदिन्छु भन्दै 1 पीडितबाट 1,40,000 रुपियाँ, अनिलले अस्ट्रिया पठाइदिन्छु भन्दै 1 पीडितबाट 2,00,000 रुपियाँ र विवेकले फ्रान्स पठाइदिन्छु भन्दै 1 पीडितबाट 8,00,000 रुपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट जेठ 25 र 26 गते पक्राउ गरेको हो।
0: सामाजिक सञ्जाल मार्फत ग्राहक खोजी, होटलहरूमा यौनजन्य अनैतिक गतिविधि सञ्चालन गर्ने कार्यमा संलग्न मकवानपुर जिल्ला मनहरी गाउँपालिका 2 33 वर्षीय विकास भुलन लगायत 16 जेठ 26 गते प्रहरीले पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले फेसबुक, व्हाट्सएप लगायतका माध्यमबाट युवतीहरूको फोटो तथा भिडियो देखाई ग्राहकसँग मोलमोलाई गर्ने, सेटिङ मिलाउने तथा ट्याक्सी र निजी सवारी साधन प्रयोग गरी काठमाडौँ गौशाला क्षेत्रको शम्भु मार्ग र 32 पुतली क्षेत्रका विभिन्न होटल अस्पतालमा पुर्याई यौनजन्य गतिविधि गराएको खुल्न आएको छ।
2: अदालतको लेटर प्याड र आधिकारिक दस्तखत कृत्य गरेको अभियोगमा गोर्खा जिल्ला आरूघाट गाउँपालिका सातका 26 वर्षीय विवश अधिकारीलाई काठमाडौँ चन्द्रगिरी नगरपालिका 11 जेठ 25 प्रहरीले पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानको क्रममा जिल्ला अदालत काठमाडौँको लेटर प्याड कृत्य बनाई विवश अधिकारी भन्ने नामबाट 2082 चैत 15 मुद्दा खोल्ने तथा पुनः प्रमाणीकरण सम्बन्धी सूचना भन्ने पत्र कृत्य बनाई मुद्दाको अन्तिम निर्णय भएपछि विवशको बैंकमा 2,13,00,000 रुपियाँ रकमान्तरण हुने र 2082 चैत 24 सेवा शुल्क भुक्तानी सम्बन्धी जुट्ठा लिखत तयार गरी विवशलाई अदालतबाट 1,06,500 रुपियाँ सेवा शुल्क बुझाउन आदेश दिएको भनी अदालतबाट नगरिने अस्वाभाविक बेहोरा उल्लेख गरी जिल्ला अदालत काठमाडौँको लेटर प्याड कृत्य बनाई न्यायाधीश श्रेष्ठदार शाखा अधिकृतको दस्तखत र अदालतको छाप कृत्य गरी प्रचलनमा ल्याएको खुल्न आएको छ।
0: डाका कसुरमा संलग्न रहेको अभियोगमा झापा जिल्ला मेचीनगर नगरपालिका 6 बस्ने 33 वर्षीय प्रहलाद कार्की र सोही नगरपालिका 7 बस्ने 22 वर्षीय विशाल बास्कोटालाई जेठ 25 प्रहरीले पक्राउ गरेको छ। मेचीनगर नगरपालिका 6 स्थित 2 अपरिचित व्यक्तिहरूले सादा पोसाकको प्रहरी कर्मचारी हौ भन्दै पीडितको सुनको फुली 1 थान, मोबाइल 1 थान, नगद समेत लुटपाट गरी फरार भएको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। साथै प्रहरीले प्रहलादको घर तलासी गर्दा अवैध औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ 1 ग्राम 910 मिलिग्राम र सुनको फुली 1 थान समेत बरामद गरेको छ।
2: स्रोत नखुलेको नगद 8,61,500 रुपियाँ सहित सिन्धुपाल्चोकका 26 वर्षीय सबिन तिमिल सिन्हालाई काठमाडौँ महानगरपालिका 22 न्यू रोडबाट जेठ 27 प्रहरीले पक्राउ गरेको छ।
0: कर्तव्य ज्यान तथा डाका मुद्दाका फरार अभियुक्त काभ्रे जिल्ला 5 खाल नगरपालिका 4 बस्ने 39 वर्षीय कृष्ण मगरलाई जेठ 26 प्रहरीले पक्राउ गरेको छ। 2078 असोज 6 सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका 10 स्थित नेत्रप्रसाद दाहाललाई कोदालोको पासो प्रहार गरी हत्या गरेको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सिन्धुपाल्चोकबाट 2079 पुस 18 जन्मकैद सजाय फैसला भएका तथा डाका मुद्दामा 7 वर्ष कैद र 70,000 रुपियाँ जरिवाना फैसला भई केन्द्रीय सुन्धारा काठमाडौँमा कैद भुक्तान गरिरहेकोमा 2082 भदौ 24 आन्दोलनमा भागी फरार भएका उनलाई काभ्रे जिल्ला 5 खाल नगरपालिका 4 प्रहरीले पक्राउ गरेको हो। यसै गरी बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी रौतहटका 41 वर्षीय ईश्वर कुमार घिमिरेलाई जेठ 26 प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत ललितपुरबाट उक्त मुद्दामा 2081 पुस 1 फैसलाले बिगो 46,00,000 रुपियाँ बापत 2 कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौँ महानगरपालिका 32 प्रहरीले पक्राउ गरेको हो। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार पूरा भयो।
2: तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा प्रस्तुत गर्छौ नाटक कुविचार।

0: जय नेपाल प्रहरी कार्यालय फुलबारी।
1: म्याम म्याम म त बर्बाद भएँ हजुर।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ, के भयो तपाईँलाई भन्नुहोस् त राम्रोसँग।
1: म गोपाल बोल्दैछु हजुर, म पेसाले ड्राइभर हुँ। यहाँ सिमलटाडी बिच जङ्गलमा 4-5 जना केटाहरूले साथमा भएको 5 लाख पैसा लुटेर भागे हजुर।
0: ए हो र, ल हामी घटनास्थलमा तुरन्त आइहाल्छौँ है।

0: म्याम नमस्कार।
1: हजुर नमस्कार, भन्नुहोस् न के समस्या पर्यो होला?
0: म्याम खासमा त्यो हिजो राति सामान ओसार्ने गाडीबाट लुटपाट भएको 5,00,000 मेरो थियो क्या, अहिले सुनेर यहाँ आएको म्याम।
1: ए हो र?
0: हो म्याम, मैले एउटा कन्सल्टेन्सीबाट स्टुडेन्ट भिसामा विदेश एप्लाई गरेको थिएँ।
1: ए अनि अनि?
0: त्यही कन्सल्टेन्सीलाई बुझाउन भनेर घरबाट 5,00,000 लिएर आएको थिएँ, तर तत्काल पैसा बुझाउन नपर्ने भएपछि घरै फिर्ता पठाउने कुरा भएको थियो।

0: हजुर बाबु भन्छ बाबु।
1: बुबा, मैले पैसा त बोकेर आएको थिएँ, तर यहाँ कन्सल्टेन्सीले अहिले नै चाहिँदैन भन्यो, एक दुई महिना पछि बुझाउनु पर्ने भो बुवा।
0: ए हो र बाबु।
1: हजुर बुवा, अब के गर्ने त यो पैसा?
0: अब अरूसँग ज्यादा निकाले पैसा हो, अब एक दुई महिना नै लाग्छ भनेदेखि त यतै पठाइदियो, किन ब्याज तिर्नु, फिर्ता गरिदिन्छु नि, त्यहाँ बुझाउने बेला फेरि पठाइदिउँला।
1: के कस्तो झन्झट मात्रै भयो भने
0: के भयो त नि बाबु, त्यो गोपालको हात पठाइदिएन ल्याइदिइहाल्छ।
1: को ड्राइभर गोपाल दाई? यत्रो पैसा पठाउनु छ बुवा?
0: आफ्नै मान्छे हो, सुरक्षित ल्याइदिइहाल्छ नि, एकपल्ट भन ल, सधैँ ल्याइदिएकै हो कि सामानहरू पैसाहरू पठाउँदाखेरि।
1: ल ल बुवा, गोपाल दाईको गाडी आज यता आउँछ क्यारे, सल्लाह गरेर पठाइदिन्छु नि त।
0: ल ल हुन्छ हुन्छ, पठाइदिएर मलाई खबर आओस्।

0: ए गोपाल दाई, आउनुहोस् न दाई भित्रै।
1: होइन होइन, गाडी गल्लीमा पार्किङ गरेको छु, गइहाल्छु। बुवाले के सामान भन्नुभएको थियो त्यही भएर। खै दिइहाल त सामान, के हो?
0: भित्रै आउनुहोस् न। अस्ति घर गएको बेला यहाँ कन्सल्टेन्सीलाई बुझाउन भनेर 5 लाख पैसा लिएर आएको थिएँ, अहिले नचाहिने भयो के दाई?
1: ए अनि
0: यो पैसा गाउँ पुर्याइदिनु पर्यो क्या, जहाँबाट ल्याएको थियो त्यही पुर्याइदिनु पर्यो।
1: ओहो, त्यत्रो 5 लाख पैसा लग्नु र भने मैले?
0: अहिलेसम्म सामान पैसा पुर्याउने नै तपाईँको हातबाट हो, लगिदिनु हुन्छ होला नि त यो पैसा त।
1: त्यही पनि पैसा जस्तो कुरा, यत्रो 5 लाख, फेरि सम्पत्तिले बाटो खोज्छ भन्छन्। चिन्ता नगर, म यही ज्याकेटको गोजीमै राखेर लगिदिन्छु नि त। खैले यो पैसा कहाँ छ? कति विधि बेरेको हो के भाइ पैसा यसरी हे तेरिका।
0: ए दाई, पैसा जस्तो कुरा अनि सुरक्षित त पार्नै पर्यो नि।
1: ल ल भाइ ल, बेलुकी चाहिँ अलि राति नै हुन्छ होला घर पुग्न है, बुवालाई त्यही अनुसार भनिदिनु नि।
0: जति बेला हुन्छ बुबालाई दिनुहोस् है दाई। बुबालाई कल गरेर गोपाल दाईको हातमा पठाइदिएको छु पैसा, म भन्छु। म ढुक्क भएँ है दाई।
1: ल भाइ ल, म गएँ है त, ढुक्क भन तिमी।
0: त्यसरी पैसा पठाएको थिएँ म्याम, यहीँको जङ्गलमा आइपुग्ने बित्तिकै यस्तो घटना भएछ। ती लुटेर पत्ता लागेनन् भने हामी त बर्बाद हुन्छौँ म्याम।
2: ठिक छ, तपाईँ नआतिनुहोस्, हामीले अनुसन्धान गरिरहेका छौँ। ती लुटेराहरू ढिलो चाँडो अवश्य पत्ता लाग्छन्।

0: भनेपछि 5 लाख पैसा पचाउनकै लागि यो सब योजना तयार गरियो होइन त गोपालजी?
1: होइन, के भन्दै हुनुहुन्छ म्याम तपाईँ? यसरी मलाई नै कुटपिट गरेर लुटेराहरू भागेका छन्, उनीहरूलाई पक्राउ गर्नुको साटो मलाई नै पैसा खान नाटक गरेको भनेर प्रमाणित गर्दै हुनुहुन्छ तपाईँहरू?
0: हेर्नुहोस्, यो हामीले बोलेको कुरा होइन, यो सबै अनुसन्धानले प्रमाणित गरेको कुरा हो। हलदार साहब, ती पक्राउ गरेका अरू भाइहरूलाई पनि यता बाहिर ल्याउनुहोस् त।
2: हस् म्याम।
0: आफैले खडा गरेका यी लुटेराहरूलाई देखेपछि त तपाईँको बहाना सकियो होला नि अब त, होइन? हामीले लुटिएको रकम सहित 3 जना व्यक्तिलाई पक्राउ गर्यौँ र वास्तविकता के हो भन्ने कुरा सबै थाहा पाइसक्यौँ।
1: म्याम, मलाई माफ गरिदिनुहोस्। मनिष भाइले मलाई पैसा दिने बेलासम्म त त्यस्तो केही सोचेको थिइनँ। पैसा साथमा बोकेर हिँडेपछि जसरी पनि यो पैसा आफ्नो बनाउने कुविचार पैदा भयो म्याम, र थोरै पैसा दिने लोभ देखाएर यी भाइहरूलाई बोलाएर लुटेको नाटक गर्न लगाएँ, तर अपराध नलुग्ने रहेछ म्याम। मलाई माफ गरिदेऊ मनिष भाइ, मबाट ठुलो गल्ती भयो।
3: हामी गाउँका सबैले विश्वास गरेको मान्छे तपाईँ, यति पैसाको लागि यो सब नाटक रच्नु पर्थ्यो त? समस्या परेको भए भइहाल्थ्यो नि भनेको भए हामीलाई। हुन त पैसा देखेपछि महादेवको नि खै के भन्छन् के भन्छन्, यस्ता विश्वासघातीलाई त हदैसम्मको कारवाही गर्नु होला म्याम।
0: उहाँहरूलाई त कारवाही हुन्छ नै, तर तपाईँ हामी पनि त्यत्रो पैसा त्यसरी ड्राइभरको हातमा जिम्मा लगाएर पठाउनु हुँदैन। हेर्नुहोस्, आजभोलि त ब्याङ्क छन्, IME मार्फत भरपर्दो कारोबार गर्न सकिन्छ नि सुरक्षित तरिकाले।
3: तपाईँले भनेको कुरा पनि ठिकै हो म्याम, हाम्रो गाउँबाट बजार आउन पनि अलिकति समय लाग्ने भएकोले फेरि हामीले यी ड्राइभरहरूलाई सधैँ सानोतिनो पैसा र सामानहरू ल्याउन पुर्याउन लगाइरहेका हुन्थ्यौँ म्याम। अहिले यस्तो नाटक रचला भन्ने त सोच नै भएन नि म्याम, त्यही विश्वासको फाइदा उठाउन खोज्यो म्याम यसले। अब मेरो पैसा के हुन्छ म्याम?
0: पैसा त कानुनी प्रक्रिया पछि थाहा हुन्छ, तर अबको दिनमा भने चाहिँ यस्तो कुरामा सतर्क हुनु होला। अनि यसरी आर्थिक कारोबार गर्दाखेरि चाहिँ सकभर ब्याङ्कबाटै गर्दा राम्रो हुन्छ है।
3: आफ्नो मान्छे भनेर पुर्याइदेला नि भनेर विश्वास गरिहाल्यो म्याम, धोका भएपछि बल्ल बुझियो। अब त म गाउँका अरू मान्छेलाई पनि यो विषयमा सचेत बनाउने छु म्याम।
0: यतिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटक कुविचार। यस नाटकका लेखक दीपक राज विश्वकर्मा, नाटकमा भाग लिने कलाकारहरू राजन कार्की, अम्बिका केसी र दीपक राज विश्वकर्मा।
4: हवस्त, यिनै सामग्री सँगसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिहरनाथ योगी, प्राविधिक मित्र सुलोचना बज्राचार्य, सहकर्मी अम्बिका केसी र म दीपक राज विश्वकर्मा पनि बिदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउ र नचढौ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
7: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
8: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
9: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
8: वैदेशिक रोजगार बोर्डको सचिवालय।
10: होइन, के पोको पारा त्यस्तो? सुन भेट्यौ कि क्या?
11: हो, सुनै हो, हेर त,
10: माटो पो रहेछ त।
11: ल, यही माटोमा राम्रो फलाएर बेचेर घाँटीमा कानमा लाउने सुन किन्न पाएपछि भयो नि त यो सुन।
10: बाठी पो रहेछ त। अनि यो माटो चाहिँ किन पोको पार्यो नि?
11: माटोलाई सुधार गर्नु परेन? माटोमा के तत्त्वको कमी छ जान्न जचाउन जान्ला।
10: ए अनि यो माटो जचाउन चाहिँ कहाँ जानि?
11: पालिकाको कृषि शाखा वा प्रदेशको माटो परीक्षण प्रयोगशाला त हो नि। तर आफ्नो ठाउँमा भएको माटोको अवस्था इन्टरनेट सुविधा भएको मोबाइल वा कम्प्युटरमा डिजिटल सोइल म्याप हेरेर पनि थाहा पाउन सकिन्छ।
2: हो, इन्टरनेट भएको ठाउँमा soil.narc.gov.np लग इन गरेर कम्प्युटर वा मोबाइलबाट आफ्नो ठाउँको माटोको अवस्थाको बारेमा जानकारी लिऊ र माटोको गुणस्तर बढाऊ।
0: कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरियर भवन।

0: नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14# ह्यास डायल गर्नुहोस्।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: Welcome back. Now the remaining news. Foreign Minister Shishir Khanal has clarified that Prime Minister Balendra Shah's remarks on the Nepal-India border in the 31st of May 35, in the 31st of May's House of Representatives meeting referred to cross-border occupation. Addressing the National Assembly today, Minister Khanal said the government remains committed to resolving border issues through diplomatic dialogue based on historical treaties and maps while maintaining close Nepal-India relations. You're listening to Radio Nepal's 8 p.m. English News Bulletin. Now on to some international news update. U.S. President Donald Trump says the U.S. will hit Iran very hard tonight. The BBC cited President Trump's post on Truth Social as saying he also vows to assume total control of Iran's oil and gas markets and to take Kharg Island, a major oil terminal off the coast of Iran, in the not too distant future. Earlier, three Indian sailors were killed in a U.S. strike on a ship, the Setebelo, near Oman on Wednesday, while Mary Vex was hit on Monday. The U.S. also confirmed it carried out a strike on a third ship, the Guinea-Bissau-flagged vessel Jalvir, as it violated the blockade by attempting to transport Iranian oil through the Gulf of Oman. At least 15 people have been killed in clashes between protesters and security forces in Pakistan-administered Kashmir, local authorities say. According to the BBC, the Joint Awami Action Committee, JAAC, a collective of activist groups, have called on people to protest against the reservation of a large number of legislative seats for refugees who do not live in the territory ahead of an upcoming election. The dead include 11 civilians and 4 security officers. Now a sports update. The FIFA World Cup 2026 begins tonight, jointly hosted by the United States, Mexico and Canada, with an expanded 48-team format across 16 cities. The tournament will feature 104 matches, making it the largest World Cup in history. Host Mexico will face South Africa in the opening match at Estadio Azteca at 12:45 a.m. Nepali time. The month-long tournament will run until the 19th of July, with teams competing across all three host nations. Now the general weather forecast for the country tonight. The Meteorological Forecasting Division has forecast the weather to be generally cloudy throughout the country. There is a possibility of moderate rainfall and snowfall accompanied by thunder and lightning at some places in the Koshi, Madhes and Bagmati provinces, in the hilly and tarai regions of Sudhir Pashchim, Lumbini and Gandaki provinces, and in the hilly region of Karnali province. There is also a possibility of such weather at a few places in the Himalayan regions of Gandaki, Lumbini, Karnali and Sudhir Pashchim provinces. Heavy rainfall is also likely at one or two places in Koshi, Madhes, Bagmati and Lumbini provinces. With this, we have almost come to the end of this news bulletin, but before wrapping it up, let's have a reminder of the headlines once more. Finance Minister Dr. Swarnim Wagle says budget for the upcoming fiscal year has been formulated with priority on balancing economic growth and equality. Constitution Amendment Discussion Paper Preparation Task Force holds consultations with former Prime Ministers. Home Minister Sudhan Gurung says Public Procurement Act delays disaster management equipment purchase before monsoon. Trump says US will hit Iran very hard tonight and threatens to take Kharg Island. And FIFA World Cup 2026 set to kick off tonight. Well, that's the end of the news bulletin from Radio Nepal for this hour. Please also visit our website www.radionepalonline.com for more news and online programs. Our next news in English is at 8 a.m. tomorrow. Stay tuned and have a good night.
3: Hello.
4: के गर्दै
3: छौ? हाम्रो बिहेको शपिङको लागि आको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
4: अहिले फ्री वाइफाई छ के अफिसमा, बुझ न, भरे कसरी गर्नु?
3: मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
4: अब रात तपाईँको
1: नेपाल टेलिकम राष्ट्रको संचार।
0: समृद्ध राष्ट्र, विभेद रहित समाज, समान पहुँच र अधिकारका लागि रेडियो कार्यक्रम समानता।
5: नमस्कार, सामाजिक न्याय, परिवर्तन र जातीय विभेद विरुद्धको एउटा सशक्त आवाज रेडियो कार्यक्रम समानताको यो अर्को श्रृङ्खलामा हार्दिक स्वागत तथा अभिवादन छ। म भीम घिमिरे
0: अनि म मनुका कुँवर।
5: सार्वजनिक सेवा प्रसारण अन्तर्गत रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक बिहिबार बेलुका 8 बजेको अङ्ग्रेजी समाचार पछि एफएम ब्यान्ड 98.1 MHz र मिडियम वेभको फ्रिक्वेन्सीका साथै अनलाइन मार्फत www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एप्सबाट समेत प्रत्यक्ष रूपमा वा आफूलाई अनुकूल भएको जुन सुकै समयमा पनि यो कार्यक्रम सुन्न सक्नुहुनेछ।
0: हाम्रो देशमा विद्यमान जातमा आधारित सामाजिक विभेदले समाजमा गहिरो वैमनस्यता सिर्जना गरिरहेको छ। मानव सभ्यता ज्ञान विज्ञानको शिखरमा पुगेको यो युगमा पनि जन्मका आधारमा गरिने छुवाछुत र भेदभाव सामाजिक रूपमा निन्दनीय र कानुनी रूपमा दण्डनीय अपराध हो। तसर्थ प्रगतिशील सोचको विकास गरी अघि बढ्न हामी प्रत्येकले छुवाछुतका विरुद्ध अभियान चलाउन जरुरी छ भन्दै आजको श्रृङ्खलामा समाचारमूलक सामग्रीका साथै देशलाई छुवाछुत मुक्त राष्ट्र घोषणा भएको 2 दशक पुग्न लाग्दासम्म पनि व्यवहारमा ठोस परिवर्तन आउन नसक्नु र दलित समुदायमाथि विभेदका घटना जारी रहनुले उठाएका गम्भीर सवालहरूका बारेमा नागरिक समाज, राजनीतिक दल र सरकारवाला निकायहरूले खेल्नुपर्ने भूमिकाका विषयमा केन्द्रित भई मानव अधिकार कर्मी, दलित अभियन्ता केशर आउजीसँग गरिएको कुराकानी सहित उपस्थित भएका छौँ। कार्यक्रम सुनी साथ
5: कार्यक्रमको सुरुवात गरौँ समाचारमूलक सामग्रीबाट।
0: सिराहाको दक्षिणी सीमावर्ती नवराजपुर गाउँपालिकामा भूमिहीन दलित परिवारलाई खेतीपातीमा आत्मनिर्भर बनाउन 12 हाते ट्र्याक्टर वितरण गरिएको छ। एकीकृत जीविकोपार्जन तथा कृषि सुधार परियोजना अन्तर्गत त्यहाँका 5 ओडामा रहेका 38 कृषक समूह मध्ये 12 समूहलाई ट्र्याक्टरहरू हस्तान्तरण गरिएको हो। स्थानीय गाउँपालिका, दलित जनकल्याण युवा क्लब र मेनोनाइट सेन्ट्रल कमिटीले मिलेर 8,42,953 रुपियाँ बराबरको यो सहयोग गरिएको हो। यसबाट त्यस क्षेत्रका 304 भूमिहीन दलितहरू लाभान्वित भएका छन्। किसानहरूलाई वितरित ट्र्याक्टरमा प्रयोग हुने मोबिल डिजेलका साथै त्यसलाई सुरक्षित रूपमा चलाउने र मर्मत गर्ने तालिम समेत संस्थाले उपलब्ध गराएको छ। ट्र्याक्टरको सही सदुपयोग होस् भन्नका लागि हरेक समूहमा 1-1 चालक समेत तोकिएको छ। यस परियोजनाले जग्गा नभएका दलित परिवारहरूलाई गाउँमै जग्गा भाडामा लिएर अन्न तथा तरकारी खेती गर्न सहयोग गरिरहेको छ। स्थानीय कृषक सुलिना सदायका अनुसार वार्षिक 41,100 रुपियाँ भाडा तिर्ने गरी 2 बिघा 5 कट्ठा भन्दा बढी जग्गा लिएर 10 भूमिहीन परिवारले मिलेर खेती गरिरहेका छन्। आधुनिक प्रविधिको प्रयोगले खेती गर्न सजिलो भएपछि उनीहरूको परिवारमा खानेकुराको समस्या टरेको छ भने आमदानी बढेर बचत समेत हुन थालेको छ। यसै गरी छिमेकी बरियारपट्टी गाउँपालिकाका 4 ओडाका 8 समूहलाई पनि 5,61,968 रुपियाँ बराबरका हाते ट्र्याक्टरहरू उपलब्ध गराएको छ। यसरी भाडामा लिएको जग्गा र आधुनिक औजारको मद्दतले भूमिहीन दलित परिवार आफ्नो आर्थिक अवस्था सुधार्न थालेका छन्। यसका साथै स्थानीय जनप्रतिनिधिहरूले पनि भूमिहीन दलित परिवारको सुरक्षित बसोबास, बालबालिकाको शिक्षा, सरसफाई र सामाजिक सुधारका लागि वडा स्तरबाटै बजेट र योजना बनाएर लाग्ने प्रतिबद्धता जनाएका छन्। काठमाडौँको माइती घर मण्डलामा सरकार कोठा खाली छ भन्ने नाराका साथ विगत
4: 54 दिनदेखि सत्याग्रह आन्दोलन अझै जारी रहेको छ। दलित समुदायमाथि आवास खोज्ने क्रममा हुने गरेको जातीय विभेदको विरोधमा अधिकार कर्मी दीपा नेपालीले यो सत्याग्रह धरना दिइरहनु भएको हो। यसै विषयलाई लिएर संसदमा समेत सरकारको ध्यान आकर्षण गराइएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी एमालेका सचेतक नीता घतानीले यो आन्दोलन सामान्य कोठा भाडामा लिने विषय मात्र नभई कुल जनसङ्ख्याको 14% हिस्सा ओगटेका दलित समुदायमाथि वर्षौंदेखि हुँदै आएको विभेद बहिष्कार र निषेधको रूप भएको बताउनु भएको छ। सचेतक घतानीले देशका विभिन्न सहरहरूमा उज्जवल भविष्यको सपना बोकेर आउने दलित समुदायका युवाहरूले जात सोधेर कोठा दिने वा नदिने घरबेटीहरूको प्रवृत्तिबाट ठूलो समस्या भोग्नु परेको उल्लेख गर्दै आफ्नो जात खुलाएरै कोठा पाउनु पर्ने अवस्थाको सिर्जना गर्न तथा जातीय विभेद विरुद्धको विद्यमान कानूनलाई कडाइका साथ कार्यान्वयन गर्न उहाँले सरकारसँग माग गर्नु भएको छ। यो विषय पुनः संसदमा उठाउन नपर्ने गरी ठोस कदम चाल्न समेत सचेतक घतानीले सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ।
6: समुन्नत समाजको परिकल्पना, छुवाछुत विहीन समाजको चाहना, सामाजिक सद्भाव र एकताको भावना अभिवृद्धि गर्न कार्यक्रम समानता।
4: श्रोता, विगतको पुस्ताले लामो सङ्घर्ष गरेर संविधानको धारा 24 र 40 दलित हक अधिकारको सुनिश्चित त गरेको छ, तर तिनको व्यावहारिक कार्यान्वयन फितलो हुँदा आजको युवा पुस्ताले समेत जातीय विभेदको पीडा भोग्नु परिरहेको छ। यस परिवेशमा जातीय विभेदको अन्त्य गर्ने पहिलो दायित्व राज्यकै हो। यही महसुस गरेर सायद सरकारले आफ्नो 100 दिने कार्य योजनामा दलित समुदायसँग माफी माग्ने र क्षतिपूर्ति दिने विषय समेटेको छ। तर प्रश्न उठ्छ, के यो केवल नीतिगत दस्तावेजमा सीमित रहला वा व्यवहारमा पनि लागू होला? यो नीतिगत र सामाजिक परिवेश बीच जातीय विभेदले हाम्रा युवाहरूको मन र मस्तिष्कमा पारेको गहिरो प्रभावको रूपान्तरणका लागि नागरिक समाज, राजनीतिक दल र सम्पूर्ण सरोकारवालाहरूले खेल्नुपर्ने भूमिकाका बारेमा मानवाधिकार कर्मी, दलित अभियन्ता केशर आउजीसँग सहकर्मी भीम घिमिरेले कुराकानी गर्नुभएको छ। अब सुनौ सोही कुराकानी।
5: यहाँलाई कार्यक्रम समानतामा हार्दिक स्वागत छ।
7: धन्यवाद छ।
5: संविधानले छुवाछुतलाई गम्भीर अपराध भनिसकेपछि पनि कतिपय अवस्थामा राज्यका संयन्त्रहरू पीडितलाई न्याय दिनुको सट्टा पीडकलाई संरक्षण गर्ने वा घटनालाई मेलापत्रमा टुङ्ग्याउने राज्यको यो उदासीनताले कानूनको शासनमाथि नै प्रश्न उठाएको होइन र?
7: एकदमै राम्रो विषय हजुरले उठान गर्नुभयो। यसमा सबैभन्दा बढी दोषी चाहिँ राज्य सत्ता नै हो। चन्द्र शमशेरले चाहिँ समाजको सती प्रथालाई चाहिँ अन्त्य गर्न सक्ने भने हामीले जातीय छुवाछुत जस्तो जघन्य यो सामाजिक अपराधलाई हटाउनका लागि मलाई लाग्छ अरू कुनै पनि कुराले रोकेको छैन।
5: यहाँले भने जस्तै अहिले चाहिँ राज्यले गरेन भनेर भनिरहेका छौँ, संविधानमा उल्लेख भएका कुराहरूलाई कार्यान्वयनमा ल्याउन राज्यले तदारुकता देखाउनु पर्ने हो र त्यो सँगसँगै नागरिकहरूको पनि जिम्मेवारी हुनुपर्ने हो। राज्यले ल्याएको कानुन पालना गर्नु हरेक नागरिकको कर्तव्य पनि हो। वास्तवमा यो दायित्व कसको हो?
7: हामी सबैको दायित्व चाहिँ जातीय विभेद तथा छुवाछुत जस्तो गैर सामाजिक जुन कर्म छ यो कर्मलाई चाहिँ हामीले हटाउन हामी सबैको दायित्व, मुख्य दायित्व चाहिँ सरकारकै हो, त्यसपछि नागरिक समाजको होला। त्यसमा पनि अलिक बढी जोडबल गर्नुपर्ने, आन्दोलन गर्नुपर्ने चाहिँ दलित नागरिक अगुवाहरूले होला, त्यसमा पनि दलित सांसदहरूले होला, तर त्यो हुन सकिराखेको छैन। होइन, दलितमा आपसी एकता छैन, मेलमिलाप छैन। यही बेलामा चाहिँ तपाईँहरू मिलेर आउनुहोस् भन्ने बहाना गरिदिने, तर झन् झन् मुद्दाहरू बढ्दै जाने, झन् झन् घटनाहरू थपिँदै जाने अवस्था सिर्जना हुनुको पछाडि चाहिँ कर्तव्य हामी सबैको हो। तर वास्तवमा चाहिँ दलितहरू एकता हुन नसक्नुको कारणले गर्दा चाहिँ हामीले सोचेको जस्तो परिणाम आउन सकेको अवस्था छैन।
5: अब यी यहाँले भने जस्तै जातीय विभेद अथवा नेपालको संविधानले वर्जित गरिएको, संविधान त यो दण्डनीय अपराधको रूपमा लिएको यो मुद्दालाई अन्त्य गर्नलाई अब सरकारवाला निकायहरूलाई चाहिँ यो दण्डनीय अपराध हो भनेर ती निकायहरूलाई सक्रिय बनाउनको लागि यहाँहरू जस्तो अभियन्ता, नागरिक समाज कसरी अगाडि आउनुपर्छ जस्तो लाग्छ?
7: मलाई चाहिँ यसमा 3-4 कुराहरू चाहिँ मूलभूत रूपमा गरिनुपर्छ जस्तो लाग्छ। पहिलो कुरा चाहिँ सरकार भनेको जिम्मेवार निकाय हो, आम नागरिकको हरेक कुराको ग्यारेन्टी सरकारले गर्नुपर्छ। त्यसो हुनाले सरकार चाहिँ गम्भीर हुनुपर्ने, सरकार जिम्मेवार हुनुपर्ने पहिलो कुरा चाहिँ मैले यहाँ देख्छु। दोस्रो कुरा चाहिँ फेरि यो समस्या कहाँबाट आएको हो भन्ने कुरा, समस्या त समाजबाटै सिर्जित भएको कुरा हो यो। त्यस कारणले दलितमाथि गैर दलितले छुवाछुत गरिराख्नु भएको छ भने यसको समाधान चाहिँ गैर दलितले नै दिनुपर्छ। गैर दलितले हामीले चाहिँ अपराध गर्यौँ, हामी माफी माग्छौँ। दलितको अधिकारलाई स्थापित गर्ने, छुवाछुतलाई हटाउनका लागि चाहिँ गैर दलित नै जागरूक भएर, जबसम्म गैर दलित जागरूक हुनुहुन्न अथवा दलितको पक्षमा यो चाहिँ गलत भइरहेको छ है, यो अज्ञानता हो है, यो रूढिवादी हो है, यो अन्धविश्वास हो है भन्ने कुरालाई जबसम्म आफ्नो परिवारबाट उहाँहरूले सुरु गर्नु हुँदैन, यो विभेदको अन्त्यका लागि पहल कदमी गर्नु हुँदैन, तबसम्म यो समाजमा जातीय छुवाछुत रहिरहन्छ जस्तो मलाई लाग्छ है, यो मेरो व्यक्तिगत विचार हो। त्यसको हुनाले गैर दलित नै बढी अग्रसर भएर अथवा हामीले हाम्रा कार्यक्रमहरूमा तपाईँहरूले यो चाहिँ सामाजिक दण्डनीय अपराध गरिराख्नु भएको छ है, अब तपाईँहरू पढ्नु भएको छ, लेख्नु भएको छ, समाजलाई चाहिँ नि बदल्ने तपाईँहरूको दायित्व हो, कर्तव्य हो भनेर अलिकति पढे लेखेका बुद्धिजीवी गैर दलितहरूलाई हामीले अग्रसर गर्नुपर्छ, उहाँलाई हामी सँगसँगै यो विभेद अन्त्यका लागि चाहिँ लाग्नुपर्छ भनेर अपिल गर्न सकिन्छ, अनुरोध गर्न सकिन्छ। दोस्रो भनेको चाहिँ गैर दलितबाटै यो छुवाछुतको अन्त्य गरिनुपर्छ भन्ने मेरो हो। तेस्रो भनेको चाहिँ हामीले कानुन कार्यान्वयन र कडाई रूपमा चाहिँ त्यसलाई कार्यान्वयन गर्ने कुरा नै गर्छु। कतिपय अवस्थामा त कानुन प्रष्ट रूपमा बनेकै छैन, धारा 40 कुरा 24 कुराहरू त छन्, तर त्यसमा अझै संशोधन गरेर एउटा प्रष्ट दलित माथि कहीँ कतै घटना घट्यो अथवा विभेद भयो, छुवाछुत भयो भने चाहिँ तुरुन्तै प्रहरीले निवेदन एफआईआर दर्ता गर्ने अवस्था सिर्जना हुनु पर्यो। यदि दर्ता नगर्ने प्रहरी चौकी अथवा प्रहरी त्यो अधिकारीलाई हामीले के गर्न सकिन्छ त, होइन, किन दर्ता गरिएन त भन्ने कुराको स्पष्टीकरण माग्नु पर्ला, अथवा यो कानुनी रूपमा चाहिँ सहजै छुवाछुतका घटनाहरू सजिलै चाहिँ नै दर्ता हुने वातावरण सिर्जना गर्ने भनेको कानुनले नै हो। त्यसको हुनाले कानुनको कडाई रूपमा कार्यान्वयन गर्नुपर्छ भन्ने मेरो तेस्रो कुरा हो। अर्को चौथो कुरा चाहिँ मलाई के लागेको छ भने हामी दलितहरू पनि सशक्त भएर एकजुट भएर हाम्रो जस्तै 13.8% हाम्रो चाहिँ नि समुदाय छ भन्ने भनिएको छ, लगभग 50-60 लाख छौँ भनेर हामी चाहिँ सामाजिक अभियन्ता सामाजिक दलित क्षेत्रमा काम गर्ने चाहिँ नि सङ्घ संस्थाहरूले भनिरहेको अवस्था छ, 60 लाख हाराहारी हाम्रो सङ्ख्या छ। हामी बिचमा चाहिँ आपसी एकता र एउटै आवाज हुनु पर्यो के, भनेपछि यो दलित अगुवा, दलित नेता, दलित अभियन्ता, दलित सङ्घ संस्थाहरू बिच मा पनि आपसी चाहिँ नि छलफल हुनु पर्यो, आपसी मेलमिलाप हुनु पर्यो र एउटै आवाज हुनु पर्यो, अनि मात्रै मलाई लाग्दछ कि हजुरले भने जस्तै जातीय छुवाछुत अन्त्यका लागि काम गर्न सकिन्छ। त्यसको हुनाले यी चारवटा कुरा चाहिँ मूलभूत रूपमा हामीले गर्न सक्यौँ भने कम्तीमा पनि जातीय छुवाछुत अन्त्यका लागि एउटा काम चाहिँ अगाडि बढ्न सक्छ जस्तो मलाई लाग्छ।
8: अब कार्यक्रमको अन्त्यमा आम समुदाय जो हाम्रो रेडियो सुनेर बसिरहनु भएको छ उहाँहरूलाई अनि सरकारवाला निकायहरूलाई के सुझाव दिन चाहनुहुन्छ?
7: रेडियो सुनेर बसिरहनु भएका आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई के अनुरोध गर्दछु भने घरमा अहिले फ्यामिलीमा एकजना शिक्षित व्यक्ति हुनुहुन्छ, उहाँले यो जातीय छुवाछुत गरिनु हुँदैन भन्ने कुरा राम्ररी बुझ्नु भएको छ भने उहाँले नै आफ्नो परिवारलाई बुझाउनु पर्यो, सुरु त्यहाँबाट गर्नु पर्यो। यो जातीय छुवाछुत जुन हामीले गरिरहेका छौँ सदियौँदेखि हाम्रो पुस्ताहरूले गर्दै आउनुभयो, यो चाहिँ हामीले पाप गरिरहेका छौँ है, एउटा मानिसलाई हामीले अपराध गरिरहेका छौँ है, एउटा समुदायमाथि हामीले अन्याय गरिरहेका छौँ है भन्ने कुरा कसरी हुन्छ बुझ्ने भाषामा आफ्नो परिवारलाई सम्झाउनु पर्यो उहाँहरूले, कम्तीमा हामीले यहाँबाट सुरुवात गर्न सक्छौँ, एउटा कुरा। दोस्रो कुरा चाहिँ जातीय छुवाछुतका मुद्दामा चाहिँ सरकारले गम्भीरतापूर्वक कडाईका साथ छुवाछुत भएको छ भने, यदि सरकारले नै बनाएको कानुन अथवा संविधान विपरीत भएको छ भने त्यहाँ चाहिँ पीडकलाई कानुनी दायरामा ल्याउनु पर्यो, पीडितलाई न्याय दिनु पर्यो। सरकार चाहिँ आफैले बनाएको डकुमेन्ट, आफैले बनाएको कानुन प्रति पूर्ण जिम्मेवार हुनु पर्यो। तेस्रो भनेको चाहिँ हामी जो सामाजिक क्षेत्रमा काम गर्ने सङ्घ संस्थाहरू छौँ जसले जातीय विभेद हटाउनका लागि निरन्तर रूपमा अभियानहरू कार्यक्रमहरू चलाइरहेका छौँ, उहाँहरूले के बुझ्नु पर्यो भने यो समस्या जहाँबाट सुरु भएको छ त्यहीबाट चाहिँ यसको समाधान हुन्छ भनेर गैर दलित साथीहरूसँग सहकार्य गर्ने कामको प्रारम्भ गर्नु पर्यो। हुन त समाजमा सहभोजका कार्यक्रमहरू गए, अन्तर्घुलनका कार्यक्रमहरू पनि भए, त्यसले कहीँ न कहीँ केही न केही प्रभाव त पार्यो, सकारात्मक परिणाम पनि केही न केही रूपमा आयो आएको छ। तर अब गैर दलित साथीहरूबाटै यसको समाधान खोज्नका लागि उहाँहरू पनि गैर दलित साथीहरूसँग सहकार्यका लागि तयार हुनु पर्यो भन्ने विशेष अनुरोध चाहिँ मैले रेडियो सुनिरहनु भएका आदरणीय आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई गर्न चाहन्छु। र दलित दाजुभाइहरूलाई पनि कन्फिडेन्स बढाउनु पर्यो है, कहीँ कतै अन्याय भइरहेको छ, छुवाछुत भइराखेको छ भने तपाईँले खुलेर बोल्न सक्नु पर्यो। कानुन छ, तपाईँहरू डराएर बस्ने अवस्थाले गर्दा पनि त्यो घटनाहरू बाहिर आउँदैन, तपाईँहरू झन्झन कमजोर हुँदै जानुपर्ने अवस्था आएको छ। तपाईँले बोल्नु पर्यो, कन्फिडेन्स बढाउनु पर्यो, आत्मबल बढाउनु पर्यो, आत्मविश्वासका साथ म पनि यो समाजको मानव हुँ, बाँच्न पाउने अधिकार मेरो पनि छ, कसैले ममाथि विभेद गर्न पाउँदैन, कानुनी रूपमा चाहिँ यो दण्डनीय छ भन्ने कुरा विश्वासका साथ उठाउनु पर्यो। आवाज उठाउनु भयो भने मात्रै तपाईँको आवाज सुनिन्छ, तपाईँहरू अगाडि बढ्नुहोस्, नडराउनुहोस्।
8: हस्त, यहाँले आफ्नो महत्वपूर्ण समय रेडियो नेपालको कार्यक्रम समानतालाई दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
7: हजुरले पनि मेरो विचारलाई अभिव्यक्ति गर्ने एकदमै ठुलो अवसर प्रदान गर्नुभयो रेडियो नेपाललाई, र यहाँलाई पनि म विशेष आभार र धन्यवाद प्रकट गर्न चाहन्छु।
4: यसका साथै कार्यक्रममा आज प्रसारित सामग्रीहरू तपाईँलाई कस्तो लाग्यो? आफ्ना सल्लाह, सुझाव एवं प्रतिक्रिया छन् भने हामीलाई पत्राचार गर्न सक्नुहुनेछ। यसका लागि हाम्रो ठेगाना हो कार्यक्रम समानता, रेडियो नेपाल सिंहदरबार काठमाडौँ। साथै इमेल ठेगाना samanata2074@gmail.com।
5: कार्यक्रमको आजको श्रृङ्खला यति नै, अर्को हप्ता नयाँ विषय र सामग्रीका साथ हाम्रो भेट हुने नै छ। तबसम्मका लागि कार्यक्रम उत्पादक टिम सहित हामीलाई पनि बिदा दिनुहोस्। हवस् त, नमस्कार।
9: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
10: श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 विज्ञान तथा प्रविधि विषयको एकाइ 2 जीवहरूको वर्गीकरण अन्तर्गत सजीवहरूको वर्गीकरण र क्रम विकासको सम्बन्ध पाठ शीर्षकमा केन्द्रित भई शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै आवश्यक मुद्दाहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
11: ए मिथिलेश, छिटो आऊ न।
12: किन किन हतार गरेको तिमीले?
11: छिटो जाउँ क्या, मिस कक्षामा आइसक्नु भयो।
12: ल ल, हिँड जाउँ।
11: मिस त कक्षामा हुनुहुन्न त, मैले त मिसलाई यतै आएको देखेको थिएँ।
12: तिमीले कसलाई देखेर मिस जस्तै लागेको होला?
11: तर मैले मिसलाई नै देखेको थिएँ क्या।
12: ल ल, देख्यो होला, देखेको भए आइहाल्नुहुन्छ नि।
11: उता हेर त, मिस प्रयोगशालामा जानुभएको रहेछ, त्यतैबाट आउँदै हुनुहुन्छ।
12: मिस नमस्कार।
13: नमस्कार
12: मिस, हजुरले प्रयोगशालाबाट के ल्याउनु भएको?
13: यो सजीवहरूको वर्गीकरण चार्ट हो।
11: आज फेरि वर्गीकरणको बारेमा छलफल गर्ने हो र?
12: वर्गीकरण त हामीले छलफल गरिसक्यौँ, आज त सजीवहरूको वर्गीकरण र क्रम विकासको सम्बन्धको बारेमा छलफल गर्ने हो, है मिस?
13: हो, मिथिलेशले सही भन्नुभयो। तपाईँहरूले सजीवहरूको वर्गीकरणको बारेमा धेरै कुरा सिकिसक्नुभयो। कक्षा 9 क्रम विकासको बारेमा अध्ययन गरिसक्नु भएको छ। आज हामीहरू यिनीहरूका सम्बन्धका बारेमा छलफल गर्छौँ।
11: क्रम विकास त वर्गीकरणको एउटा आधार होइन र मिस?
13: हो एलेक्स, याद रहेछ त कक्षा 9 अध्ययन गरेको कुराहरू।
11: 5 जगत वर्गीकरण प्रणालीको बारेमा अध्ययन गर्दा हजुरले फाइलोजेनिक वृक्ष देखाएर छलफल गरेका थियौँ नि, त्यो याद छ?
12: मिसले फाइलोजेनिक वृक्ष पनि ल्याउनु भएको छ है?
13: हो, वर्गीकरण चार्ट र फाइलोजेनिक वृक्ष अवलोकन गर्नुहोस् है।
11: हुन्छ मिस।
13: एलेक्स, तपाईँले वर्गीकरणलाई कसरी बुझ्नु भएको छ?
11: सजीवहरूका समान र असमान गुणका आधारमा तिनीहरूलाई विभिन्न समूहमा विभाजन गर्नु नै वर्गीकरण हो, होइन र मिस?
13: हो, स्याबास, राम्रोसँग भन्नुभयो। क्रम विकासलाई कसरी बुझ्नु भएको छ त?
11: पृथ्वीमा सजीवहरूको विकास हुने क्रममा सरल जीवहरूबाट जटिल जीवहरूको विकास हुने प्रक्रिया भनेर बुझेको छु मिस मैले त।
12: म पनि भनौँ मिस।
14: हुन्छ भन्नुहोस् न।
12: क्रम विकासमा एकदमै अविकसित जीवहरूबाट विकसित जीवहरूको विकास हुने प्रक्रियाको अध्ययन गरिन्छ।
14: स्याबास, दुवैजनाले कस्तो राम्रोसँग बुझ्नु भएको रहेछ क्रम विकासको बारेमा।
12: मिस, वर्गीकरण र क्रम विकासको सम्बन्ध कसरी देखाउने?
11: मिथिलेस, तिमीलाई याद छ कक्षा 9 पाँच जगतीय प्रणाली अनुसार वर्गीकरण गर्दा मोनेरालाई सबैभन्दा सुरुमा राखिएको थियो नि।
12: याद छ, सबैभन्दा कम विकसित सजीवहरू प्रोकार्योटिक कोष भएका ब्याक्टेरियाहरूलाई मोनेरा अन्तर्गत राखिएको छ।
14: मोनेरा र प्रोटिस्टामा कुन पहिला विकास भए जस्तो लाग्छ तपाईँहरूलाई?
12: मोनेरा नै पहिले विकास भएको होला नि, होइन र मिस?
14: हो, तपाईँले सही भन्नुभयो। मोनेरामा पर्ने जीवहरू प्रोक्यारियोटिक हुन्छन् भने प्रोटिस्टामा पर्ने सजीवहरू युक्यारियोटिक एककोषीय हुन्छन्। त्यसैले प्रोटिस्टामा पर्ने जीवहरू मोनेरामा पर्ने भन्दा विकसित हुन्छन्।
12: फरक फरक जगतमा पर्ने जीवहरूको पनि धेरै विशेषताहरू एकअर्कासँग मिल्छन् नि मिस।
14: हो मिथिलेश, कुनै जगतहरू बीच धेरै साझा विशेषताहरू हुन्छन् भने कुनै जगतहरू बीच कम साझा विशेषताहरू हुन्छन्। यसले पनि सबै जीवहरूको विकास साझा पूर्वजबाट भएको हो भन्ने देखाउँछ।
12: सबै सजीवहरूको साझा विशेषता के हो मिस?
14: सबै जीवहरूको साझा विशेषता भनेको सबै सजीवहरूको जीवन एउटा कोषबाट सुरु हुन्छ, चाहे त्यो एक कोषीय प्रोटिस्टा होस् या अति विकसित बहुकोषीय जीव किन नहोस्।
11: हजुरले यहाँ देखाएको फाइलोजेनिक वृक्ष अनुसार विभिन्न जगतमा पर्ने जीवहरूको विकास क्रम कसरी भएको छ मिस?
14: जीवहरूको वर्गीकरणको आधारले के देखाउँछ भने पृथ्वीमा सबैभन्दा पहिले प्रोक्यारियोटिक जीवहरूको उत्पत्ति भयो जुन मोनेरामा पर्छन्। त्यसकै विकास भएर युक्यारियोटिक एककोषीय जीवहरू उत्पत्ति भए जुन प्रोटिस्टा जगतमा पर्छन्।
12: के अरू बहुकोषीय जीवहरू पनि तिनै एककोषीय जीवबाट भएका हुन् त?
14: हो नि, ती एककोषीय जीवहरूमा कोष विभाजन भए कर्मिक विकास हुँदै जाँदा बहुकोषीय जीवहरूको विकास भएको हो। यिनीहरूका साझा विशेषताका आधारमा फन्जाई, वनस्पति र जन्तु जगतमा राखिएको छ।
11: एउटै जगतमा पर्ने सजीवहरूमा पनि त फरक फरक विशेषताहरू हुन्छन् नि मिस, त्यसमा क्रम विकासको के सम्बन्ध छ त?
14: एलेक्सले एकदम राम्रो जिज्ञासा राख्नुभयो। एकपटक जन्तु जगतको वर्गीकरण चार्ट हेर्नुहोस् त।
12: जन्तु जगतलाई त 9 फाइलममा विभाजन गरिएको छ।
14: के को आधारमा यसलाई विभाजन गरिएको छ अवलोकन गर्नुहोस् त।
12: यिनीहरूको शारीरिक बनावटको आधारमा जस्तो लाग्यो मिस।
14: हो, शारीरिक बनावट एउटा आधार हो, साथसाथै यिनीहरूमा भएको प्रणालीहरूको विकासलाई पनि आधार मानिएको छ।
12: यो अलिक स्पष्ट तरिकाले भनिदिनुहोस् न मिस।
14: जन्तु जगतको वर्गीकरण गर्दा सबैभन्दा पहिलो फाइलम कुन हो?
12: पोरिफेरा।
14: यसमा कस्ता जीवहरू पर्छन्?
12: बहुकोषीय तर तन्तुको विकास नभएका जीवहरू पर्छन्।
14: त्यसपछि कुन फाइलम पर्छ?
12: सिलेन्टरेटा।
14: यसमा पर्ने जीवको शारीरिक बनावट कस्तो हुन्छ?
12: यसमा पर्ने जीवहरूमा तन्तुको विकास भएको हुन्छ तर अङ्गहरू विकास भएका हुँदैनन्।
14: सिलेन्टरेटा पछि कुन फाइलम आउँछ?
11: प्लेटी हेल्मिन्थिस।
14: यसको मुख्य विशेषता के हो?
11: चेप्टो शरीर, पाचन प्रणालीका केही अङ्ग विकास भएको हुन्छ तर पूर्ण प्रणालीको विकास भएको हुँदैन।
14: प्लेटी हेल्मिन्थिस पछि कुन फाइलम आउँछ?
12: निमाथेल्मिन्थिस।
14: अब यसको विशेषता भन्नुहोस् त।
12: यसको पाचन प्रणाली पूर्ण रूपमा विकास भएको हुन्छ तर अन्य प्रणालीहरूको विकास भएको हुँदैन।
14: यसबाट तपाईँहरूले के बुझ्नुभयो त? के वर्गीकरण र क्रम विकास बीच सम्बन्ध पाउनुभयो त?
12: सरल जीवहरूबाट विकसित जीवहरूको विकास भएको रहेछ, वर्गीकरण गर्दा पनि तिनीहरूको विकास क्रम अनुसार सरलदेखि विकसिततिरको आधार लिएको पाइयो।
14: मिथिलेश, एकदम सही भन्नुभयो। जीवहरूको विकास क्रमलाई आधार मानेर जन्तु जगतका फाइलमहरूलाई कर्मिक रूपमा राखिएको छ।
11: भर्टिब्रेटामा पर्ने जनावरहरूलाई पनि त त्यसरी नै राखिएको छ, होइन त मिस?
14: हो नि, तिनीहरूको शारीरिक बनावट, मुटुको बनावट, सबै विशेषताहरू तपाईँहरूले छलफल गरिसक्नु भएको छ त।
12: हो मिस, तिनीहरूलाई पनि सरलदेखि जटिल विशेषताका आधारमा राखिएको छ।
11: अब यिनीहरूको बारेमा नि छलफल गरौँ न मिस।
14: भर्टिब्रेटका पाँचवटा वर्गहरू मध्ये मत्स्य वर्गमा पर्ने जनावरहरू कहाँ बस्छन्?
12: पानीमा मात्रै बस्छन् मिस।
11: अनि उभयचरहरू पानी र जमिन दुवैमा बस्छन्।
14: त्यस्तै अरू वर्गहरू नि?
11: सरीसृपहरू जमिनमा घस्रेर हिँड्छन्।
14: यहाँ पनि हेर्नुहोस् त, जनावरहरूलाई तिनीहरूको विकास क्रममा नै वर्गीकरण गरिएको छ।
11: मुटुको विकास पनि त्यस्तै छ नि है मिस।
14: तपाईँले सही भन्नुभयो। मत्स्य वर्गमा पर्ने जनावरहरूको मुटुमा दुईवटा कोठाहरू हुन्छन्। उभयचर र सरीसृपमा पर्ने

0: मा पर्ने जनावरहरूको केही साझा विशेषताहरू पनि हुन्छन्।
1: मिसले भनेको कुरा स्पष्ट भएन नि।
0: जस्तो मत्स्य वर्ग र स्तनपायी वर्गको बीच तुलना गर्यो भने तिनीहरूका धेरै थोरै साझा विशेषताहरू हुन्छन्, तर पन्छी वर्ग र स्तनपायी वर्गको बीच तुलना गर्यो भने धेरै साझा विशेषताहरू हुन्छन्।
2: यसले के जनाउँछ मिस?
0: यसले यी सबै जनावरहरूको पूर्वज एउटै भएको जनाउँछ।
1: यसले त पाइसिस वर्ग भन्दा पंक्षी वर्ग स्तनपायी वर्गको धेरै नजिक रहेको पनि जनाउँछ है मिस?
0: हो, एलेक्सले सही भन्नुभयो।
2: मलाई त अचम्म लाग्यो मिस, एउटा वर्गको जनावरहरूबाट अर्को वर्गका जनावरहरूको विकास कसरी भयो होला भनेर।
0: पृथ्वीको हावापानी तथा गतिविधिमा परिवर्तन हुँदै जाँदा जीवहरूको विकासको क्रममा जीवहरूको अनुकूलनका लागि नयाँ नयाँ गुणहरूको विकास हुँदै गयो। यसरी विकास हुँदै जाँदा प्रजातिकरण हुँदै गयो र नयाँ नयाँ जीवहरूको उत्पत्ति हुँदै गयो।
1: यसलाई अझ सरल तरिकाले भनिदिनुहोस् न मिस।
0: मत्स्य वर्गबाट क्रमिक परिमार्जन र विकास भएर उभयचर, उभयचरहरूबाट सरीसृप, सरीसृपबाट पन्छी र पन्छीबाट स्तनपायीको विकास भएको देखिन्छ।
2: वनस्पतिहरूको वर्गीकरण पनि क्रम विकासको आधारमा गरिएको छ त मिस?
0: छ नि, एकपटक वनस्पति जगतको वर्गीकरण चार्ट हेर्नुहोस् त।
2: मिस, मैले वनस्पति जगतको चार्ट झुन्ड्याएँ।
0: वनस्पति जगतमा पर्ने सबै बिरुवाहरूको साझा विशेषता के हो?
1: यिनीहरूको कोषमा क्लोरोफिल र कोष भित्ता हुन्छ।
0: वनस्पति जगतलाई कतिवटा डिभिजनमा विभाजन गरिएको छ?
2: तीनवटा डिभिजनमा विभाजन गरिएको छ मिस।
0: सबैभन्दा पहिलो डिभिजन कुन हो?
1: पहिलो डिभिजन अल्गी हो।
0: यसका विशेषताहरू के छन्?
1: यस डिभिजनमा पर्ने बिरुवाहरूको थ्यालस हुन्छ, यिनीहरू पानीमा पाइन्छन्।
0: यसपछिको डिभिजन कुन हो?
1: ब्रायोफाइटा।
0: यसका विशेषता भन्न सक्नुहुन्छ?
2: यिनीहरूमा पात र राइजोइडको विकास भएको हुन्छ, यिनीहरू एम्फिबियन बिरुवा हुन्।
0: अर्को डिभिजन कुन हो?
1: ट्राकियोफाइटा।
0: यसका विशेषता के हुन्?
1: यी बिरुवाहरूको शरीर जरा काण्ड र पातमा विभाजन गरिएको हुन्छ।
2: यिनीहरूमा त भास्कुलर तन्तु, जाइलम र फ्लोइम पनि हुन्छ।
0: यी तीन डिभिजनलाई कसरी विभाजन गरिएको रहेछ त?
1: कम विकसितबाट विकसितको क्रममा।
0: हो, एलेक्सले सही भन्नुभयो। यी तीन डिभिजनमा अल्गी सबैभन्दा कम विकसित छ, जुन पानीमा मात्र पाइन्छ। ब्रायोफाइट पानी र जमिनमा हुर्किए पनि प्रजननका लागि पानी चाहिन्छ। यसले पनि ब्रायोफाइटा अल्गीबाट विकास भएको जनाउँछ।
2: ट्राकियोफाइटाका तीनवटा सब डिभिजनमा पनि त केही समान गुणहरू हुन्छन् भने केही असमान गुण हुन्छन्।
0: हो मिथिलेश, तीनवटा सब डिभिजनका केही विशेषताहरू समान हुन्छन्। जस्तै सबैमा भ्यास्कुलर तन्तु विकास भएको हुन्छ, जसले तिनीहरू एउटै पूर्वजबाट विकास भएको जनाउँछ।
1: तर तिनीहरूको असमान विशेषताहरूले के जनाउँछ मिस?
0: तपाईँहरूलाई थाहा छ नि, टेरिडोफाइटामा पर्ने बिरुवाहरूमा फुल फुल्दैन, बिउ उत्पादन हुँदैन। जिम्नोस्पममा पर्ने बिरुवाहरूमा फुलको सट्टा कोन हुन्छ, नाङ्गो बिउ हुन्छ तर फल हुँदैन। एन्जियोस्पममा फुल फुल्छ, फलभित्र बिउ हुन्छ।
2: यसले के जनाउँछ मिस?
0: यसबाट टेरिडोफाइटाबाट जिम्नोस्पम, जिम्नोस्पमबाट एन्जियोस्पमको विकास भएको जनाउँछ, जसले बिरुवाहरूमा पनि क्रमिक विकास भएको जनाउँछ।
1: यसले पनि त वनस्पति जगतको वर्गीकरण र क्रम विकास बीचको सम्बन्ध स्पष्ट हुन्छ नि है मिस?
0: तपाईँले भनेको सही हो।
2: पाँचवटा जगतहरूको अध्ययन गर्दा पनि अविकसित जगतका जीवहरू क्रमिक रूपमा विकास भएर विकसित जगतका जीवहरूको विकास भएको पाइयो नि है मिस?
0: हो मिथलेश, यसबाट पनि हामीले के बुझ्नु पर्यो भन्दा विकासको क्रममा जीवहरूको अनुकूलनका लागि नयाँ नयाँ गुणहरूको विकास हुँदै गयो, प्रजातिकरण हुँदै गयो, त्यसबाट नयाँ नयाँ जीवहरूको उत्पत्ति हुँदै गयो।
1: त्यसैले त क्रम विकासलाई वर्गीकरणको आधार मानिएको होला।
0: हो एलेक्स, पाँच जगत वर्गीकरण प्रणालीमा क्रम विकासलाई पनि आधार मानिएको छ, त्यसैले त यो वैज्ञानिक पनि छ।
2: आजको यो छलफलले त क्रम विकास पनि स्पष्ट भयो।
0: अब वर्गीकरण र क्रम विकासको सम्बन्ध पनि बताउन सक्नुहुन्छ नि?
1: राम्रोसँग बताउन सकिन्छ मिस।
0: ल, धेरै राम्रो। त तपाईँहरूको जिज्ञासु बानीले गर्दा

0: तपाईँहरूसँग छलफल गर्दा मैले पनि धेरै कुरा सिक्ने मौका पाउँछु।
1: अब त हामीले वर्गीकरण र क्रम विकासको सम्बन्ध राम्रोसँग बताउन सक्छौँ।
0: स्याबास, अब तपाईँहरूले फेरि एक आपसमा मिलेर कक्षामा पनि छलफल गर्नुहोस् है।
2: हस् मिस,
1: आज त पिरियड सकिएको पनि थाहै भएन, कति छिटो घन्टी बज्यो।
2: आज त हामीले धेरै कुरा सिक्यौँ।
0: घन्टी पनि लागिसक्यो, अब घरमा गएर आज हामीले छलफल गरेका विषयवस्तुको कापीमा राम्रोसँग लेखेर भोलि मलाई देखाउनुहोस् है।
1: हुन्छ मिस, बाई बाई मिस।
0: बाई बाई।
3: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: श्रोतावृन्द नमस्कार, नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
5: श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 सामाजिक अध्ययन विषयको एकाइ 4 सामाजिक समस्या र समाधान अन्तर्गत पाठ 2 रहेको यौन विकृति र विसङ्गति भन्ने पाठ शीर्षकमा केन्द्रित भई शिक्षक र विद्यार्थीबीच गरिएको संवाद प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य मुद्दाहरू टिपोट गर्न तयार हुनुहोस् है। त तयार हुनुभयो?
6: मुना, तिमी के गरेर बसेकी थियौ? तिम्रो झोला कक्षामा देखेँ, तर मान्छे नदेखेर तिमीलाई खोज्दै पो आएको त। घर जानु पर्दैन?
7: मलाई त त्यसै कक्षामा बसेर पढ्न मन लागेन, त्यसैले यहाँ आएर एक्लै बसे कि।
6: विद्यालय आइसकेपछि पनि पढ्न मन लागेन भनेर बाहिर आएर बस्ने हो त? अहिले सर र म्यामले थाहा पाउनु भयो भने के हुन्छ?
7: म एकदम तनावमा छु मानबहादुर, फेरि तिमीलाई यस्तो कुरा कसरी सुनाउ?
6: किन, म तिम्रो मिल्ने साथी होइन र, मसँग पनि कुरा लुकाउँछौ? भन न मलाई, भन्यो भने त तिम्रो मन हलुका हुन्छ।
7: हेर न, मेरो एकजना साथीको घरमा जाँदा उनको दाईसँग चिन्जान भएको थियो। साथीको दाई भनेर फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाउँदा मैले पनि एक्सेप्ट गरेँ।
6: अनि के भयो नि?
7: फेसबुक म्यासेन्जरमा कुराकानी हुँदा हुँदै हामी दुई बिचमा प्रेम सम्बन्ध भयो। उसले भिडियो कलमा नाङ्गो शरीर देखाउन अनुरोध गर्न थाल्यो।
6: ओहो, अनि के भयो?
7: मैले पनि माया गरेको मान्छे भनेर विश्वास गरेर उनले भनेका हरेक कुराहरू मान्दै गए। उसले त मेरो नाङ्गो शरीरको फोटो खिचेर राखेको रहेछ।
6: अनि के गर्यो त्यसले?
7: उसले मेरो नाङ्गो शरीरको भिडियो नराम्रो साइटमा राखिदिएछ। मेरो घरमा आमा बुबाले थाहा पाएर मलाई गाली गर्नुभयो।
6: तिमीसँग मायाको नाटक गरेर तिम्रो सोझोपनको फाइदा उठाएछ त्यसले?
5: यत्तिकैमा उनीहरूको सामाजिक पढाउने शिक्षक रजनी म्याम उनीहरू भएको ठाउँमा आइपुग्नुहुन्छ।
8: मुना र मानबहादुर, तपाईँहरू किन कक्षामा नगएर यहाँ बस्नुभएको? घर जाने होइन?
6: ओहो, म त झसङ्ग पो भयो त। अँ म्याम, यो मुनालाई अलि सन्चो नभएर यहाँ बसेको।
8: के भयो मुना, अनुहार पनि रोएर बसे जस्तो निन्याउरो देख्छु त।
7: केही भएको छैन म्याम।
8: तपाईँ केही कुरा लुकाउँदै हुनुहुन्छ है? हिजो अस्तिदेखि नै मैले तपाईँको व्यवहार अवलोकन गरिरहेको छु।
6: म भन्छु है म्याम हजुरलाई, सायद उसलाई हजुरसँग भन्न अप्ठ्यारो लाग्यो होला।
8: ल भन्नुहोस् त मानबहादुर।
5: मानबहादुरले मुनालाई परेको सबै समस्याहरू विस्तारमा रजनी म्यामसँग भन्छ। रजनी म्याम आश्चर्यमा पर्नुहुन्छ। रजनी म्याम मनोसामाजिक परामर्शदाता पनि हुनुहुन्छ।
8: ओहो, कुरा यस्तो पो रहेछ। नआत्तिनुहोस् मुना, म तपाईँलाई सहयोग गर्छु। यसलाई अनलाइनबाट हुने यौन दुर्व्यवहार भनिन्छ। यो एक किसिमको यौन विकृति र विसङ्गति पनि हो।
6: म्याम, यो यौन विकृति र विसङ्गति पाठ त हाम्रो सामाजिकमा पनि छ नि। यो पाठ पढाउँदा आएको थिइनँ, त्यसैले मलाई यस विषयमा खासै थाहा छैन।
8: यौन विकृति र विसङ्गति अन्तर्गत धेरै किसिमका विकृतिहरू पर्छन्। सुन्नुहोस् है त, जस्तै यौनजन्य क्रियाकलापमा संलग्न हुने र अरूलाई पनि संलग्न गराउने, त्यस्तै यौन भावनाले कसैप्रति गरिने नराम्रा व्यवहारहरू सबै यौन विकृति र विसङ्गति हुन्।
7: यौन भावनाले कसैप्रति गरिने नराम्रो व्यवहार पनि यौन विकृति र विसङ्गति रहेछ है म्याम? मलाई गरिएको व्यवहार पनि त यस्तै त हो नि।
8: हो नि नानु, अरू पनि छन्। सुन्नुहोस् है त,
6: हस् म्याम,
8: सानै उमेरमा यौन क्रियाकलापमा संलग्न हुनु, घरमा श्रीमान वा श्रीमती हुँदाहुँदै बाहिर यौन क्रियाकलापमा संलग्न हुनु, आय आर्जनका लागि शरीर बेच्नु वा अनैतिक कार्यमा लाग्नु वा वेश्यावृत्तिमा लाग्नु, यी सबै यौन विकृति र विसङ्गतिका उदाहरण हुन्।
6: ओहो, यी सबै क्रियाकलापहरू त यौन विकृति र विसङ्गति पो रहेछन् त है?
8: हो नि। अझ सुन्नुहोस् है, अश्लील भिडियो तथा फिल्म हेर्नु र अनैतिक कार्यमा संलग्न हुनु, सार्वजनिक स्थल वा सवारी साधन वा अनलाइनबाट हुने यौन दुर्व्यवहार सबै यौन विकृति र विसङ्गति नै हुन्।
7: म्याम, म त कस्तो तनावमा छु, मैले त्यो मानिसलाई विश्वास गरेर त्यस्तो गर्नु मेरै गल्ती हो है?
8: गल्ती त तपाईँको पनि हो। त्यसरी अपरिचित व्यक्तिलाई सामाजिक सञ्जालमा साथी बनाउनु हुँदैन थियो नि त।
7: हो नि म्याम, गल्ती त मेरै हो।
8: ल, तपाईँहरू दुवैजनाले ध्यान दिएर सुन्नुहोस् है त, कसैले कर गरे पनि वा लोभ देखाए पनि नग्न फोटो र भिडियो खिच्नु र कसैलाई पठाउनु हुँदैन।
6: त्यो चाहिँ हो के? बिचरा यो मुना सोझी लाटी माया प्रेममा परेर फसिछे।
8: हो, त्यसै भएर त हामी सचेत हुनुपर्छ भनेको हो नि। अनलाइन यौन शोषण भएमा नेपाल प्रहरीको साइबर ब्युरोमा रिपोर्ट गर्नुपर्छ, अनि स्क्रिनसट र सबै प्रमाण सुरक्षित राख्नुपर्छ, तर अरूलाई पठाउनु र देखाउनु हुँदैन।
7: मसँग पनि छ, मेरो आमा बुबाले पनि प्रहरीमा उजुरी दिने भन्नुभएको छ।
8: ए ल, राम्रो भयो, पिर नगर्नुहोस् मुना, म पनि तपाईँलाई सहयोग गर्छु।
6: म्याम, सबैजना गइसक्नुभयो, हजुरलाई फुर्सद छ भने एकछिन यही सम्बन्धमा छलफल गरौँ न। मुना, तिमीलाई मिल्छ कि नै?
7: मिल्छ, बरु म्यामलाई हतार छ कि?
8: छैन, ठिक छ, छलफल गरौँला नि। तपाईँहरूको पाठमा पनि त यस्तै किसिमका घटनाहरू दिएका छन् होइन त?
6: हो नि म्याम, सबै घटनाहरू मैले पढिसकेको छु। घटना एकमा भयो जस्तो त हाम्रै साथीहरूलाई पनि पढ्न सक्छ जस्तो लाग्यो।
8: हो नि, तपाईँहरूको उमेर भनेको पढ्ने उमेर हो। यस्तो समयमा साथी सङ्गतिमा लागेर यौनजन्य क्रियाकलापमा संलग्न हुनु गलत कार्य हो।
7: हो नि म्याम, अहिले बल्ल आफैलाई समस्या परेपछि मैले यी सबै कुराहरू बुझ्दैछु।
8: अनि त्यो घटना एक पढेर के सन्देश पाउनुभयो त?
6: विवाह अघि नै शारीरिक सम्बन्ध राख्नु यौन विकृति र विसङ्गति हो।
8: हो, यसरी उमेर नपुगी यौन सम्बन्ध राख्दा विभिन्न किसिमका जटिलताहरू आउन सक्छन्। कम उमेरमा आमा बन्दा महिलाको स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ।
7: हो नि म्याम, मेरो घर नजिकै एउटा साथीले सानैमा विवाह गरिन्, बच्चा जन्माइन् र पढाइ पनि छुट्यो। अहिले त आर्थिक अभावका कारणले श्रीमान श्रीमतीको बीचमा झगडा परिरहन्छ।
8: हो नि, महिलामा शारीरिक तथा मानसिक समस्या आइपर्न सक्छ, आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पनि पर्न सक्छ। त्यस्तै उमेरै नपुगी पारिवारिक बोझ पनि बोक्नुपर्ने हुनसक्छ।
6: हो नि म्याम, यो घटनाले त साँच्चै हाम्रो उमेर समूहलाई सन्देश दिन खोजेको जस्तो देखिन्छ।
8: अब घटना दुई चाहिँ केसँग सम्बन्धित छ त, पढ्नु भएको छ?
7: घटना दुईमा श्रीमान वा श्रीमती वैदेशिक रोजगारीमा जाँदा आउने समस्याको कुरा गरिएको छ म्याम।
8: हो, ठिक भन्नुभयो, श्रीमान वा श्रीमती वैदेशिक रोजगारीमा जाँदा यहाँ पाठ्य पुस्तकको घटनामा भने जस्तै अवस्था आइरहेका छन्। यहाँ रजनी आफै सचेत पनि भएकी छिन् नि, होइन त?
6: हो म्याम, निशाको घरबार बिग्रेको सम्झेर रजनी आफै सचेत भएकी छन्।
8: हो, यस घटनाले मानिस धेरै फुर्सदी भयो भने पनि यौन विकृति तथा विसङ्गतिमा फस्न सक्छ भन्ने सन्देश दिन खोजेको छ, होइन त?
7: हो म्याम, रजनी फुर्सद हुँदा हरिलाई साथी बनाई हिँडेकी थिइन्, पछि उनी सिलाइ बुनाई सिकेर आफै पसल खोलेपछि उनलाई नराम्रा काममा लाग्नु हुँदैन भन्ने विचार आएको छ।
8: अब तेस्रो घटनाको सम्बन्धमा पनि छलफल गरौँ है। तेस्रो घटना चाहिँ केसँग सम्बन्धित छ त?
6: यो घटना पनि हाम्रै उमेर समूहमा घट्न सक्ने खालको छ।
8: किन? तपाईँहरूको उमेर समूहमा घट्ने भन्नुभयो, त्यस्तो लाग्यो र? यस्ता घटनाहरू तपाईँहरूको साथीहरूमा पनि घटेको छ कि क्या?
7: कतिले हेर्छन् नि म्याम यस्ता अश्लील भिडियोहरू।
8: अनि यो घटना पढिसकेपछि के सन्देश पाउनुभयो त?
6: खराब साथीको सङ्गत नगर्ने, मोबाइल फोनको प्रयोग जानकारीमूलक ज्ञानवर्धक कुराहरू खोज्नका लागि र साथीहरूसँग ग्रुप बनाएर पढाइको छलफलका लागि मात्र गर्नुपर्छ भन्ने सन्देश पायौँ।
8: स्याबास, राम्रो सन्देश पाउनुभएछ। अनि अरू?
7: मोबाइलबाट नराम्रा साइटहरू खोल्ने, अश्लील भिडियोहरू हेर्ने जस्ता क्रियाकलापहरू नगर्ने, अपरिचित मानिसहरूबाट आएका लिङ्कहरू नखोल्ने।
8: हो, मैले सिकाउनै नपर्ने गरी आफै कति राम्रा सन्देशहरू पाउनुभएछ।
6: अर्को पनि छ म्याम, आफूलाई कसैबाट नराम्रो व्यवहार वा अश्लील गतिविधि भइरहेको छ भने बुबा आमा र शिक्षकलाई तुरन्त जानकारी गराउने।
8: तपाईँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद। ल, अब चाहिँ मुनाको जीवनमा घटेको घटना र पाठ्य पुस्तकमा भएको घटनाबाट तपाईँहरू आफै सचेत हुनुभएछ, होइन त?
7: म्याम, यौन विकृति र विसङ्गतिका असरहरूको सम्बन्धमा पनि छलफल गरौँ न।
8: भइहाल्छ नि, मुख्य त तपाईँहरूले विचार गर्नुभएको छ कि छैन, यौन विकृति र विसङ्गतिका कारण सानै उमेरमा विवाह गर्ने बालबालिकाहरूको सङ्ख्या बढेको देखिन्छ।
6: सानै उमेरमा विवाह भएकै कारणले बिचमै पढाइ टुट्ने, छोराछोरी जन्माउँदा शारीरिक रूपमा असर पर्ने जस्ता समस्याहरू देखिएका छन्।
8: सही भन्नुभयो, आत्महत्या जस्ता गतिविधिहरू बढ्नुका साथै कतिको जीवन त बर्बाद समेत भएको छ।
7: महिला तथा बालिकाहरू हिंसाको शिकार पनि भएका छन्, होइन त म्याम?
8: हो, तपाईँले ठिक भन्नुभयो। महिला तथा बालिकाहरूलाई रातको समयमा वा एकान्तमा कतै एक्लै हिँड्नु पर्दा असुरक्षित हुनुपर्ने अवस्था पनि आएको छ।
6: जे होस् म्याम, आज हाम्रै जीवनमा घट्न सक्ने र हामी सचेत हुनुपर्ने महत्त्वपूर्ण जानकारी हासिल गर्ने मौका पायौँ।
8: ल, म तपाईँहरूलाई एउटा प्रश्न गर्छु है त। यदि साँच्ची नै तपाईँहरूमाथि यौन दुर्व्यवहार हुन खोज्यो भने तपाईँ के गर्नुहुन्छ?
7: अब बल्ल म सचेत हुँदैछु, आफूलाई परेपछि थाहा पाए हामी कसैले पनि यौन दुर्व्यवहार सहेर बस्नु हुँदैन। यदि यौन दुर्व्यवहार हुन खोज्यो भने सर्वप्रथम सचेत गराउने।
8: हो, ठिक छ, सुरुमा त सचेत नै गराउने हो, त्यसपछि चाहिँ के गर्ने भन्नुहोस् त?
6: त्यसपछि चाहिँ यौन दुर्व्यवहार विसङ्गति हो भनेर सम्झाउने, सचेत गराउँदा र सम्झाउँदा पनि नभएमा सम्बन्धित निकायमा उजुरी दिने।
8: दुवैजनाले एकदम सही भन्नुभयो, आफ्ना छोराछोरीलाई यौन विकृति र विसङ्गतिबाट बचाउने दायित्व त अभिभावकको पनि हुन्छ नि, होइन त?
7: हो नि म्याम, यदि अभिभावकले आफ्ना छोराछोरीहरूको हरेक गतिविधिमा राम्रो ध्यान पुर्याउन सक्ने हो भने यौन विकृति र विसङ्गतिका घटनाहरू अवश्य कम हुन्छन् होला।
8: ल, त्यसो भए तपाईँहरूको विचारमा यौन विकृति र विसङ्गतिबाट बालबालिकालाई बचाउनका लागि अभिभावकको भूमिका के हुन सक्छन् होला त?
6: आफ्ना बालबालिकाहरूलाई सही संस्कार र गतिविधिमा संलग्न गराउनुपर्छ कि जस्तो लाग्यो त म्याम मलाई त।
8: तपाईँले भन्नुभएको ठिक छ, हो, यौन विकृति र विसङ्गतिका बारेमा बालबालिकासँग खुलेर कुरा गर्ने र यौन विकृति र विसङ्गतिका नकारात्मक पक्षका बारेमा जानकारी गराउने गर्नुपर्छ।
7: आफ्ना बालबालिकाका दैनिक गतिविधि सूक्ष्म किसिमले नियालिरहने अथवा के गर्दैछन्, कहाँ जाँदैछन् भनेर ख्याल पनि गर्नुपर्छ कि जस्तो लाग्छ।
8: साह्रै राम्रो कुरा गर्नुभयो, उनीहरूको व्यवहारमा परिवर्तन आएको महसुस भएमा साथी जस्तो व्यवहार गरी नजिक बनेर सम्झाउने बुझाउने पनि गर्नुपर्छ।
6: बालबालिकालाई गुटस र ब्याटसको सम्बन्धमा सचेत गराउनु पनि पर्छ जस्तो लाग्छ म्याम।
8: हो हो, यसबाट पनि अरूले आफूलाई कस्तो नजरले हेरिरहेका छन् भन्ने थाहा पाउन मद्दत गर्छ। त्यस्तै अभिभावक स्वयंले पनि आफ्ना बालबालिकाको अगाडि आदर्श र नैतिक व्यवहार प्रदर्शन गर्नुपर्छ।
6: सुरक्षा व्यवस्था पनि कडा बनाउनुपर्छ, होइन म्याम?
8: हो नि, विद्यालय तहको पाठ्यक्रममा यौन विकृति र विसङ्गति सम्बन्धी विषयवस्तु समावेश गरी बालबालिकाहरूलाई खुलेर कुरा गर्न सक्ने बनाउनुपर्छ।
7: विद्यालयमा त पढाइ हुने नै गरेको छ नि, होइन त म्याम?
8: हो, यौन विकृति र विसङ्गति विरुद्ध काम गरिरहेका सङ्घ संस्थाहरूलाई अझ सशक्त र सक्रिय गराएर पनि यस्ता घटनाहरू कम गराउन सकिन्छ।
7: म्याम, यौन विकृति र विसङ्गति विरुद्ध काम गरिरहेका सङ्घ संस्थाहरू के छन्?
8: नेपाल प्रहरी, माइती नेपाल, शक्ति समूह, दिदीबहिनी समूह, आमा समूह, महिला समूह जस्ता स्थानीय सङ्घ संस्थाहरू लगायत थुप्रै सङ्घ संस्थाहरू छन्।
6: नेपाल प्रहरीले त यौन धन्दामा लाग्नेलाई खोजी गर्ने र पक्रिने काम गर्छ होला है म्याम?
8: हो नि, नेपाल प्रहरीले शङ्कास्पद ठाउँहरूमा र उजुरी परेका आधारमा छापा मार्ने र शङ्का
6: नेपालले चाहिँ के गर्छ नि म्याम?
8: माइती नेपाल, शक्ति समूह, दिदीबहिनी जस्ता सङ्घ संस्थाहरूको काम मिल्दाजुल्दा नै छन्।
7: ए, के काम गर्छन् नि म्याम?
8: बेचबिखनमा परेका, बेचबिखनका लागि लैजान लागेका र नेपालमै यौन धन्दामा संलग्न गराइएका महिलाहरूलाई उद्धार गर्ने काम गरिरहेका छन्। परामर्श प्रदान गर्ने, पुनर्स्थापनाका लागि आय आर्जन गर्न सक्ने सिपमूलक तालिम दिएर सक्षम बनाउने र संरक्षण प्रदान गर्ने जस्ता काम पनि गरिरहेका छन्।
7: धेरै राम्रा कामहरू पो गर्ने रहेछन् त।
8: हो नि, यी बाहेक आमा समूह, महिला समूह जस्ता स्थानीय सङ्घ संस्थाहरूले पनि महिलाहरूलाई सचेत गराउने, पीडितहरूलाई उद्धार गर्नका लागि नेपाल प्रहरीलाई सहयोग गर्ने जस्ता काम गरिरहेका छन्। मुख्य कुरा व्यक्ति आफै सचेत बन्नु पर्यो र त्यसपछि अरूलाई पनि सचेत बनाउनु पर्छ।
7: म्याम, म कस्तो तनावमा परेको मान्छे पनि हजुरसँगको छलफलले त आत्मबल बढाए जस्तो भएको छ।
8: त्यसैले त म तपाईँहरूलाई समय दिएर बसेको हो त। ल, भोलि तपाईँको घटनाको उजुरी दिन नेपाल प्रहरीको साइबर ब्युरोमा जानुपर्छ है त।
7: हुन्छ म्याम, ल मानबहादुर घर जाउँ, आमा बुबा आतिनुहुन्छ फेरि।
8: ल ल, घर जानुस्, म पनि जान्छु।
7: बाई म्याम।
8: बाई।
3: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
9: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौँ।
10: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
11: नमस्ते झाँक्री दाई।
12: नमस्ते, के भएर ल्याउनु पो बाबुलाई?
11: हेर्नुहोस् न झाँक्री दाई, दुई दिनदेखि ज्वरो आइरहेको छ, घटेकै छैन, केही लागु भागु जस्तो छ। हजुरले राम्ररी हेरिदिनु पर्यो।
12: यो बाबुको मैले नारी पनि हेर्यो, आखिर पनि हेर्यो, यो त हामी झाँक्रीले निको पार्ने रोग होइन त। तुरुन्तै अस्पताल लागिहाल्नुहोस्।
11: हो र डाक्टर साहब, नमस्कार। लौ न, मेरो बाबुलाई हन्नहनी ज्वरो आइरहेको छ, जसरी हुन्छ ठिक गरिदिनु पर्यो।
13: नहातिनुहोस् आमा, उपचार गर्छौ, ढुक्क हुनुहोस्।
11: हस् डाक्टर साहब।
13: धन्न समयमै ल्याउनु भएछ। जापानिज इन्सेफ्लाइटिस रोग लामखुट्टेको टोकाइबाट हुन्छ। समयमै उपचार नपाएकाले यस रोगका कारण नेपालमा 3 संक्रमित मध्ये 1 मृत्यु हुने र अर्का 1 पक्षघात हुने तथ्याङ्क छ। तसर्थ समयमै अस्पताल लान सके यो रोगबाट बस्न सकिन्छ। यसका साथै आफ्ना बाल बालिकालाई 12 उमेरमा जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाऊ। खोप निशुल्क छ, सुरक्षित छ र यसले जीवन रक्षा गर्छ। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
14: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 9 समाचारपछि पौरखीको कथा कार्यक्रम सुन्न सक्नुहुनेछ। यस बेला रातिको 9 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। आर्थिक वृद्धि र समानताको सन्तुलनलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याइएको अर्थमन्त्री डाक्टर सोडिम वाग्लेको भनाई। संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्व प्रधानमन्त्रीहरूसँग छलफल। सार्वजनिक खरिद ऐनका कारण मनसुन अघि विपद व्यवस्थापनका लागि आवश्यक उपकरण खरिदमा कठिनाई रहेको गृहमन्त्री सुधन गुरुङद्वारा संसदीय समितिलाई जानकारी। इरानमाथिको आक्रमण अझै कडा बनाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी र फिफा विश्वकप फुटबलको 23

0: संस्करण आजबाट सुरु हुँदै उद्घाटन खेलमा आयोजक मेक्सिको र दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गर्ने। अब समाचार विस्तारमा। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले सरकारले सामाजिक न्यायलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याइएको बताउनु भएको छ। प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथिको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाब दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले समता र सामाजिक न्यायलाई बजेटको केन्द्रबिन्दु बनाइएको दावी गर्नुभयो। संविधानको मर्म विपरीत बजेट आएको भन्ने प्रतिपक्षको आरोपलाई खण्डन गर्दै उहाँले बजेटमा आर्थिक वृद्धि र समानताको सन्तुलनलाई प्राथमिकता दिएको बताउनुभयो।
1: अर्जुन दृष्टि भनेको हामीले नै गरेको बाचा र जनताले अनुमोदन गरेको एजेन्डालाई नै हो भनेर त्यसप्रति असाध्यै वफादार रहेर हामीले कार्यक्रमहरू अगाडि बढाएका छौँ। त्यसैले 100 शासकीय सुधार नीति कार्यक्रम बजेटका सिद्धान्त तथा प्राथमिकता र बजेट यो सबै चाहिँ एउटा अभूतपूर्व कन्सिस्टेन्सी छ, एउटा संगति छ यसमा। र संविधान खिलाफ भयो कि भन्ने कुराहरू त्यो बिल्कुल गलत छ। समता इक्विटीलाई हामीले केन्द्रबिन्दुमा राखेका छौँ। ग्रोथको कुरा गर्दै गर्दा पनि ग्रोथ विथ इक्विटीका कुराहरू छन्। समन्यायिक समुन्नति समृद्धिका कुराहरू गरेका छौँ। इक्विटीको एजेन्डालाई वर्ग लिङ्ग क्षेत्र हरेक कोणबाट न्याय गर्ने गरेर अगाडि बढेका छौँ। कतै गरिबहरू यहाँ अटेनन् कि मध्यम वर्ग भनेको यसको बुझाइ पनि अलि इन्कम्प्लिट भयो कि भन्ने कुरा, कृषिका कुराहरूमा यहाँहरूले यथेष्ट ध्यान दिनुभएको छ, मेरो ध्यान आकर्षण गर्नुभएको छ, र श्रमको बारेमा पनि असाध्यै गम्भीरतापूर्वक यहाँहरूको टिप्पणीलाई लिएर र मूलत विपक्षी सांसदहरू यी विषयहरूमा राख्नु भएको चासोलाई मैले न्याय गर्नुपर्छ भनेर लेखेरै लिएर आएको छु।
0: अर्थमन्त्री डाक्टर वाग्लेले सुशासनको एजेन्डा लिएर सरकार अगाडि बढेको बताउँदै जनताले अनुमोदन गरेको आफूहरूको कठोर कटिबद्धतालाई धोका दिन नसक्ने बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले आफूमाथि लागेको करको दर हेरफेर गरेको आरोपमा जवाब दिँदै 2 अर्ब रुपियाँको होइन 2 रुपियाँको बदमासी पनि आफूबाट भएको छ भने मन्त्री पद र सार्वजनिक जीवन नै त्यागिदिन आफू तयार रहेको बताउनुभयो। यसअघि बजेटमाथिको छलफलमा सत्तापक्षीय दलका सांसदहरूले बजेट आर्थिक पुनरुत्थान, कल्याणकारी राज्य, सामाजिक न्याय र समावेशी विकासमा टेकेर आएकाले सकारात्मक रहेको बताउनुभयो। सार्वजनिक खर्च विस्तार, रोजगारी सृजना, आयकर छुटको सीमा वृद्धि, सामाजिक सुरक्षा कार्यक्रम विस्तार, स्वास्थ्य शिक्षामा लगानी वृद्धि तथा पूर्वाधार विकासमा ठूलो रकम विनियोजनले विकासको खाका तय गरेको सांसदहरूले बताउनुभयो। सांसदहरूले ठूलो लक्ष्य र उद्देश्यसहित आएको बजेट कार्यान्वयन गर्ने कुरामा सरकारको ध्यान पुग्नुपर्नेमा जोड दिनुभयो। यस्तै प्रतिपक्षी दलका सांसदहरूले बुद्धिजीवी र मध्यम वर्गको विस्तारका नाममा आएको बजेट नेपालको संविधानको प्रस्तावनाले निर्दिष्ट गरेको समाजवादको गन्तव्यभन्दा फरक रहेको बताउनुभयो। सांसदहरूले अहिलेको आवश्यकता अनुसार रोजगारी सृजना गर्ने गरी बजेट आउन नसकेको, साना किसान र भूमिहीन कृषि श्रमिक प्रति बजेट उदासीन रहेको, उत्पादकत्व र कृषि उत्पादनको आत्मनिर्भरतामा सहयोग पुर्याउने गरी आउन नसकेको बताउनुभयो। सांसदहरूले स्वास्थ्य र शिक्षालाई मौलिक हक मानेको अवस्थामा बिरामीलाई समेत कर लगाउने बजेट आएको, औषधि उद्योग संकटमा पर्ने गरी कर लगाइएको तथा औषधिको स्वदेशी उद्योग कमजोर बनाउने गरी बजेट आएको बताउनुभयो। प्रदेश र स्थानीय तहको वित्तीय स्वायत्तता बलियो बनाउने स्पष्ट योजना बजेटमा आउन नसकेको पनि सांसदहरूले बताउनुभयो। प्रतिनिधि सभाको बैठकले नेपाल राष्ट्र बैङ्क तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले प्रस्तुत गर्नुभएको विधेयकमाथि सामान्य छलफलपछि प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो। अर्थमन्त्री डाक्टर वाग्लेले विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै आर्थिक क्षेत्र र यसका गतिविधि थप गतिशील बनाउन समसामयिक सुधार आवश्यक भएकाले विधेयक ल्याइएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले छलफलबाट आएका सुझावलाई संशोधनमा राख्न सकिने भन्दै सुरक्षित विद्युतीय कारोबारका साथै देशको वित्तीय नीतिलाई सहयोग पुग्ने गरी विधेयक ल्याउनु आवश्यक रहेको बताउनुभयो। विधेयकमाथिको छलफलमा सहभागी सांसदहरूले राष्ट्र बैङ्कको नियामक भूमिकालाई थप व्यापक बनाउँदै डिजिटल भुक्तानी, साइबर जोखिम लगायतका विषय विधेयकमा स्पष्ट व्यवस्था गरिनुपर्ने बताउनुभयो। आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल र जवाब पश्चात अर्थमन्त्री डाक्टर वाग्लेले विनियोजन विधेयक 2083 र नेपाल राष्ट्र ऋण उठाउने विधेयक 2083 प्रस्तुत गर्नुभएको छ। यसअघि बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा सम्बन्धमा दिनुभएको अभिव्यक्तिका विषयमा परराष्ट्र मन्त्री शिशिर खनालले दिनुभएको स्पष्टीकरणमा आफूहरू सन्तुष्ट नरहेको बताउनु भएको थियो। प्रतिपक्षी दलका सांसदहरूले राष्ट्र र राष्ट्रियताका सवालमा सांसद संसद र सिङ्गो देश एक ठाउँमा उभिनु पर्नेमा जोड दिँदै प्रधानमन्त्री शाहले सदनमा नै आएर जवाब दिनुपर्ने र अभिव्यक्ति सच्याउनु पर्ने बताउनुभयो। बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले राष्ट्रियता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय हित र परराष्ट्र नीतिका बारेमा सत्ता पक्ष र विपक्ष हुन नहुने तथा सिङ्गो देश एक ठाउँमा उभिनु पर्ने भन्दै दुई भागमा विभाजित देखिनु विडम्बना र गम्भीर विषय भएको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री शाहले संसदमा दिनुभएको अभिव्यक्तिलाई आफैले स्पष्ट पार्नुपर्नेमा आफूहरूको अडान कायम रहेको बताउनुभयो। यस्तै बैठकको सुरुमा समय लिएर श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री शाहले दिनुभएको अभिव्यक्ति उहाँले संसदमा नै आएर सच्याउनु पर्ने र संसदको नियमावलीका सबै नियमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेर सदनलाई मर्यादित रूपमा सञ्चालन गर्नुपर्ने विषयमा सभाको ध्यान आकर्षण गराउनुभयो। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञान बहादुर शाहीले इभी गाडी आयात सम्बन्धमा शंका देखिएकाले संसदीय छानबिन समिति आवश्यक रहेको र छानबिन समिति अर्थमन्त्री डाक्टर स्वर्णिम अघिल्लाई काम गर्न नदिन नभई स्पष्ट हुनका लागि माग गरेको बताउनुभयो। यसै गरी सांसदहरूले झापादेखि ताप्लेजुङसम्मको मेची राजमार्ग विस्तारको सूचनाले लाखौं मानिस घरबार विहीन बन्ने अवस्था रहेको र आम मानिस त्रसित बनेको भन्दै समस्या समाधान गरेर मात्र अगाडि बढ्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले सरकार कोठा खाली छ भनेर दिपा नेपाली माइती घरमा 54 दिनदेखि धरनामा बसेको विषयमा सरकारको ध्यान आकर्षण गराउँदै जातीय विभेदका कारण कोठा नपाएर सत्याग्रह बस्नुपर्ने अवस्था अन्त्य गर्ने गरी समस्या समाधान गर्नुपर्ने माग गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। परराष्ट्र मन्त्री शिशिर खनालले भर्खरै सम्पन्न भारत भ्रमणबारे राष्ट्रिय सभालाई जानकारी गराउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा विशेष समय माग गरी परराष्ट्र मन्त्री खनालले नयाँ सरकारको औपचारिक प्रतिनिधित्व गर्दै भएको भारत भ्रमणले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाएको बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। संविधान संशोधन बहसपत्र तयारी कार्यदलले आज पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदल सुझाव संकलनका लागि ललितपुरको मान भवनस्थित प्रचण्डको निवास पुगेको थियो। सोही क्रममा पूर्व प्रधानमन्त्री प्रचण्ड, नेपाल र खनालको उपस्थितिमा कार्यदलले सामूहिक छलफल गरेको हो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
2: एसई सकियो, अब रमाइलो सुरु भयो।
3: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
3: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। गृहमन्त्री सुधन गुरुङले विपद व्यवस्थापनसँग आवश्यक उपकरण खरिदमा केही कानून बाधक रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा गृहमन्त्री गुरुङले अप्ठ्यारोमा परेका नागरिकको उद्धारका लागि अहिले विश्व बजारमा सुविधा सम्पन्न उपकरण उपलब्ध भए पनि सार्वजनिक खरिद ऐनका कारण मनसुनको समयमा ती सामग्री खरिद गर्न सकिने अवस्था नरहेको बताउनुभयो। मन्त्री गुरुङले सिन्धुपाल्चोकमा र काभ्री प्लान्चोकमा पहिलोपटक उच्च भार वहन क्षमताको ड्रोन मार्फत राहत वितरण गरिएको बताउनुभयो। यस्तै बैठकले लागु औषध नियन्त्रण सम्बन्धमा विद्यमान व्यवस्था एवं प्रयास सम्बन्धमा अध्ययन प्रतिवेदन तयार गरी आगामी साउन 15 गते भित्रमा पेश गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले सामाजिक परिचालनका व्यवस्थापन सम्बन्धी बनेको प्रतिवेदनलाई प्राथमिकताका साथ पूर्ण रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। समितिको आज बसेको बैठकमा सामाजिक परिचालिकालाई प्राथमिकताका साथ लिई सम्बन्धित सबै मन्त्रालयले उहाँहरूको भावना सम्बोधन गर्न निर्देशन दिएको हो। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले आफूमाथि लागेको कर हेरफेर सम्बन्धी आरोप भ्रामक र अपमानजनक भएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आज बसेको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले अर्थ विधेयकमा केही सामान्य त्रुटि रहेको र सच्याउने क्रममा कर्मचारीबाट भएको प्राविधिक भूललाई मन्त्रालयको अभिभावकका रूपमा आफूले संसदमा लिखित रूपमा स्वीकार गरिसकेको बताउनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि कडा आक्रमण गर्ने बताउनु भएको छ। इरानको तेल र ग्यासको बजारलाई पूर्ण रूपले नियन्त्रणमा लिने अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। यसैबीच अमेरिका र इरान बीच जारी सैन्य तनावबीच पाकिस्तानले द्वन्द समाधानका लागि मध्यस्थता प्रयासमा सक्रिय भूमिका निर्वाह गरिरहेको जनाएको छ। इस्लामाबादले परिस्थितिलाई नियन्त्रणमा ल्याउन वार्ताको माध्यमबाट समाधान अपरिहार्य भएको भन्दै दुवै पक्षलाई कूटनीतिक संवादमा फर्किन आग्रह गरेको छ। अब आर्थिक समाचार।
5: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: दैनिक उपभोग्य वस्तुका साथै यातायात क्षेत्र महँगो हुँदा मध्यम तथा न्यून आय स्रोत भएका घर परिवार बढी मारमा परेका छन्। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको 10 महिनाको आर्थिक तथा वित्तीय रिपोर्ट अनुसार देशमा महँगी अर्थात् मुद्रास्फीति निरन्तर बढ्दो क्रममा देखिएको छ। यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति 4.63% पुगेको छ। सबैभन्दा बढी मूल्य वृद्धि फलफूल उपसमूहमा देखिएको छ। फलफूलको मूल्य सूचकाङ्क 18.60% बढेको छ। यस्तै भान्सामा दैनिक आवश्यक पर्ने घिउ र तेलको मूल्य 13.99% बढेको छ भने हरियो तरकारीको मूल्य 5.40% र माछा तथा मासुको मूल्य 4.16% बढेको छ। उता इन्धन र सवारी साधन मरम्मत खर्च बढेसँगै यातायात क्षेत्रको महँगी 15.30% बढेको देखिएको छ। यसले गर्दा मध्यम तथा न्यून आय भएका परिवारलाई आफ्नो पारिवारिक बजेट मिलाउन कठिन भएको उपभोक्ता अधिकार कर्मीहरूले बताएका छन्। सरकारले महँगी नियन्त्रण र न्यून आय भएका घर परिवारलाई राहत उपलब्ध गराउनु पर्ने विभिन्न क्षेत्रबाट अहिले आवाज पनि उठ्न थालेको छ। प्रख्यात पर्यटकीय नगरी पोखरा र आसपासका क्षेत्रमा अहिले पर्यटकहरूको आगमन निकै बढेपछि त्यस क्षेत्रका व्यवसायी निकै उत्साहित देखिएका छन्। पोखरामा यति बेला नेपालका विभिन्न भागबाट घुम्न जानेको उल्लेख्य संख्या बढेको छ भने भारतबाट समेत धेरै संख्यामा पर्यटकको आगमनले पर्यटन व्यवसायलाई चलायमान बनाएको छ।
0: वहाँ हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठी। अब खेल समाचार रमेश टमटाबाट।
7: चार वर्षको प्रतीक्षापछि फिफा विश्वकप फुटबलको 23 संस्करण आजबाट सुरु हुँदैछ। पहिलो पटक 3 राष्ट्रमा संयुक्त रूपमा आयोजना हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा सह आयोजक मेक्सिको र दक्षिण अफ्रिका आम्ने सामने हुँदैछन्। मेक्सिको सिटी स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति 12:45 सुरु हुनेछ। अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना भइरहेको यस संस्करणमा पहिलो पटक 48 टोली सहभागी छन्। यसअघि विश्वकपमा 32 टोलीले मात्र प्रतिस्पर्धा गर्दै आएका थिए। समूह एमा रहेका मेक्सिको र दक्षिण अफ्रिका दुवै विजयी सुरुवात गर्ने लक्ष्यमा छन्। यसअघि सन् 2010 विश्वकपको उद्घाटन खेलमा पनि दुई टोली भिडेका थिए। उक्त खेल 1-1 गोलको बराबरीमा सकिएको थियो। मेक्सिको सन् 1994 यता विश्वकपको पहिलो खेलमा पराजित भएको छैन। यो उसको 18 विश्वकप सहभागिता हो। विश्वकपको उपाधि जित्न नसके पनि मेक्सिकोले सर्वाधिक 60 खेल खेलेको छ। मेक्सिकोको उत्कृष्ट प्रदर्शन सन् 1970 र 1986 घरेलु मैदानमा भएको विश्वकपमा क्वार्टर फाइनलसम्म पुग्नु हो। दक्षिण अफ्रिकाले भने चौथो पटक विश्वकपमा सहभागिता जनाउँदैछ। हालसम्म विश्वकपमा 9 खेल खेलेको दक्षिण अफ्रिकाले 2 खेल जितेको छ। सन् 2010 पहिलो पटक विश्वकपमा फर्किएको दक्षिण अफ्रिका उद्घाटन खेलबाट सुखद सुरुवात गर्ने लक्ष्यमा छ। शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद राखेपको उपाध्यक्षमा पूर्व राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठलाई नियुक्त गरेको छ। लामो समय नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रहेका श्रेष्ठले खेल जीवनमा उल्लेखनीय योगदान दिनुभएको छ। उहाँले केही वर्ष अघि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनुभएको थियो। बेगनासताल डुङ्गा व्यवसायी समितिको आयोजनामा भएको 6 संस्करणको खुला डुङ्गा दौड प्रतियोगिताको उपाधि फेवा डुङ्गा व्यवसायी संगठनले जितेको छ। प्रतियोगिताको महिला र पुरुष तर्फको दुवै प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थानमा जित हासिल गर्दै फेवाले उपाधि जितेको हो। महिलातर्फ 1000 मिटरको दूरीमा भएको प्रतिस्पर्धामा 20 मिनट 16 सेकेन्डमा निर्धारित दूरी पार गर्दै फेवा डुङ्गा व्यवसायी समितिको सन्त माया जलारीको टिमले प्रथम स्थान हासिल गरेको छ।
0: अब मौसम। आगामी 24 घण्टामा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहनुका साथै केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आर्थिक वृद्धि र समानताको सन्तुलनलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याइएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्व प्रधानमन्त्रीहरूसँग छलफल। सार्वजनिक खरिद ऐनका कारण मनसुन अघि विपद व्यवस्थापनका लागि आवश्यक उपकरण खरिदमा कठिनाई रहेको गृहमन्त्री सुधन गुरुङद्वारा संसदीय समितिलाई जानकारी। इरानमाथिको आक्रमण अझै कडा बनाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी र फिफा विश्वकप फुटबलको 23 संस्करण आजबाट सुरु हुँदै उद्घाटन खेलमा आयोजक मेक्सिको र दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गर्ने। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
9: पारदर्शिता, जवाबदेहिता र सदाचार प्रवर्धनका लागि जवाबदेहिताका औजारहरू सार्वजनिक सुनवाई, सामाजिक परीक्षण, गुनासो व्यवस्थापन, सूचना पार्टी बोर्डको प्रयोग तथा पालना गरौँ।
10: सार्वजनिक निकायमा नागरिकले गरेका गुनासो समयमा नै समाधानको पहल गरौँ। गुनासो व्यवस्थापनलाई जवाबदेही बनाऊ। गुनासो भएमा सम्बन्धित कार्यालय प्रमुख वा गुनासो अधिकारी कहाँ राखेर सार्वजनिक सेवा प्रवाहको सुधारमा सहयोग गरौँ।
9: नेपालमा सुशासनको पहल ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल भ्रष्टाचार विरुद्धको सहकार्य।
11: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
12: नेपालको समावेशी आवाज।
13: जहाँ मेहनत र परिश्रम छ त्यहाँ सफलता र सम्मान पनि छ भनिन्छ। काम गरे दाम मिल्छ अनि सम्मान, यो हो पौरखीको कथा। नमस्कार, म अर्जुन श्रेष्ठ। कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रम पौरखीको कथा रेडियो नेपालको मिडियम वेभ तथा एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा हरेक साता यसै समयमा सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा रेडियो नेपाल online.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। पौरखीको कथामा हामी देशभित्रै केही गर्न सकिन्छ भनेर आशा बोकेका व्यक्तित्वसँग कुराकानी गर्छौ। सङ्घर्षका बीच उहाँले देखेका सम्भावनाका कुराहरू पनि सुनाउनेछौ। कार्यक्रम पौरखीको कथामा आज मैले सिन्धुपाल्चोक स्थित एसटी मोडर्न लप्सी क्यान्डी उद्योगका सञ्चालक एवं उद्यमी सावित्री दङ्गालसँग कुराकानी गरेको छु। छ वर्ष अघिदेखि सुरु गर्नुभएको लप्सीबाट विभिन्न वस्तुहरू उत्पादन गर्दै आएको सावित्रीको स्थानीय उद्योगले 6 जनालाई रोजगारी दिनुका साथै स्थानीय स्तरमा खेर गइरहेको वस्तुलाई बजारीकरण गर्दै आइरहेको छ। यसले स्थानीय स्तरमा आय आर्जनलाई बढावा दिनुका साथै अरूलाई समेत उद्यममा जोडिन उत्प्रेरित गरिरहेको छ। कार्यक्रम पौरखीको कथाको आजको श्रृङ्खलामा तिनै पौरखी व्यक्ति लप्सीको क्यान्डी बनाउँदै आएको एक उद्योगका सञ्चालक एवं उद्यमी सावित्री दङ्गालसँग कुराकानी गरेको छु। कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ।
14: धन्यवाद।
13: यहाँले चाहिँ यो सिन्धु पाल्चोकमा एसडी मोडर्न लप्सी क्यान्डी उद्योग भनेर सञ्चालन गरिराख्नु भएको छ। खासमा चाहिँ यहाँको उद्योगबाट चाहिँ के कस्ता वस्तुहरू उत्पादन हुन्छ, कुराकानीको सुरुवात चाहिँ यसैबाट गरौँ कि?
14: हुन्छ। हाम्रो चाहिँ यो एसडी मोडर्न लप्सी क्यान्डी उद्योग भनेर चाहिँ सिन्धु पाल्चोक जिल्ला सदरमुकाम चौतारा नजिकै छ। यसबाट चाहिँ हामीले लप्सीबाट बन्ने लप्सीको धुलोहरू भयो, लप्सी क्यान्डी, तितौरा, माडादेखि लिएर अहिलेसम्म 17-18 आइटमहरू चाहिँ लप्सीबाट उत्पादन गरिरहेका छौँ।
13: यहाँले 17-18 प्रकारका लप्सीबाट बन्ने वस्तुहरू उत्पादन गर्नुहुन्छ। हजुर, यो उत्पादन चाहिँ यहाँले कहिलेबाट सुरु गर्नुभयो?
14: मैले यो उत्पादन चाहिँ यो काम गर्न सुरु गरेको चाहिँ मैले 2076 सालदेखिबाट सुरु गरेको हो। त्यतिखेर चाहिँ मैले पुरै त्यो लप्सीको गुदीहरू निकालेर गुदी अनि त्यस पछाडि माडा मात्रै बिक्री वितरण गरिरहेको थिएँ। अनि त्यस पछाडि पछि गएर यो एक गुदीहरू मात्रै बेचेर अलिक कमै नाफा हुने, अब रोजगारी पनि सीमित, यो अफ सिजन जस्तै भनौँ न, अब यो 12 महिना नहुने, यो चाहिँ 4-5 महिना मात्रै काम हुने भएको हुनाले मैले अब यसलाई चाहिँ कन्टिन्यू गर्नुपर्छ भनेर यो आइटमहरू 3-4 वर्ष जति भयो यो अहिले मैले आइटमहरू निकालेको चाहिँ।
13: भनेपछि यहाँले सुरुमा चाहिँ लप्सीको भित्रको पदार्थ मात्रै निकालेर त्यसलाई तयार गरेर प्रशोधन गरेर बजारमा लैजा
14: त्यतिखेर त्यति आफूलाई ज्ञान पनि थिएन, यो आइटमहरू बनाउने मसँग सिप त्यति थिएन। अनि त्यसपछि आफूले पनि सिप लिएर सिप सिकेर अनि त्यस पछाडि मैले सबै आइटमहरू चाहिँ तयार गर्छु।
13: यसरी लप्सीका सबै आइटमहरू तयार गर्न थाल्नु भएको चाहिँ 3-4 वर्ष भयो नि त?
14: हजुर हजुर।
13: यहाँले जुन लप्सीको विभिन्न प्रकारहरू उत्पादन गर्दै आउनु भएको छ, माडादेखि लिएर यसका विभिन्न उत्पादनहरू, यो उत्पादनहरूमा चाहिँ के उत्पादन गर्नुहुन्छ, अनि यसलाई बजारसम्म लैजानको लागि प्याकेजिङका कुराहरू होला होइन, त्यो मूल्यको कुराहरू होला, यसलाई चाहिँ कसरी बजारमा बजारीकरण गर्दै आउनु भएको छ नि?
14: अहिले मैले यसलाई बजारीकरण गर्दाखेरि चाहिँ माडाहरू त अब यो थोरै थोरै, यो माडा चाहिँ अलिक बढी नै यति भन्ने हुँदैन, यसको वेट यतिमा भनेर हुँदैन, सानसानो चाहिँ 50 ग्रामदेखि लिएर अनि 25 ग्राम यो सानसानो प्याकेटहरू बनाउँदाखेरि चाहिँ त्यसरी मेरो अहिले अलि माथि बजारमा जाने ठाउँमा चाहिँ आधी केजीको, टोटली आधी केजीको चाहिँ प्याकिङ हुन्छ।
13: तौल चाहिँ यहाँले सानोमा पनि छ अनि आधी केजीसम्मको पनि तयार गर्नुहुन्छ, माडा चाहिँ त्यसरी तयार गर्नुहुन्छ
14: र दिनलाई सानसानो प्याकेट हुन्छ भने अलि बाहिरै पठाउन चाहिँ आधी केजीको।
13: ए हजुर, यो माडा मात्रै होइन होला नि त, यहाँले अरू लप्सीको त विभिन्न अरू प्रकारहरू पनि उत्पादन गर्नुहुन्छ होला, अरू वस्तु पनि उत्पादन गर्नुहुन्छ होला होइन, त्यसलाई कसरी प्याकेजिङ गर्नुहुन्छ, कसरी बजारमा पठाउनुहुन्छ?
14: हजुर हजुर, क्यान्डी हुन्छ, खड्डु बनाइन्छ, तितौरा, यो धेरै प्रकारको हुन्छ, यो रङ्गिला पाउँ।
13: हजुर, अहिले चाहिँ कति प्रकारको भन्नुभएको थियो?
14: अहिले 17-18 आइटमको छ।
13: ए हजुर, यी सबै यहाँले उत्पादन गर्ने यो क्यान्डी लगायतका यी वस्तुहरू छन्, यो वस्तुहरू चाहिँ अब यहाँले सिन्धु पाल्चोकमा, यहाँको उद्योग छ, सिन्धु पाल्चोकमा मात्रै बिक्री वितरण गर्नुहुन्छ कि बाहिर पनि जान्छ कि, अथवा सिन्धु पाल्चोक भित्र पनि कता कता यसको चाहिँ बजार छ, कसरी बजारीकरण गर्नुभएको छ, अथवा बजारमा कसरी पठाउनुहुन्छ, बिक्री वितरण कसरी गर्दै आउनु भएको छ, यो बारेमा पनि थोरै जोड्न पाए हुन्थ्यो?
14: अहिले यो बिक्री वितरणलाई चाहिँ यता हाम्रै यही आसपासतिर, विद्यालय नजिकतिर, अनि त्यस्तै त्यस्तोमा पठाउँछु मैले, सानसानो प्याकेट खुद्रा गरेर पठाउँछु त्यतापट्टि पठाउने बेलामा। अनि त्यस पछाडि मैले यो अब पठाउने भनेको धेरै जस्तो काठमाडौँ असमतिर, अनि त्यस पछाडि विशेष गरी यो चितवन पठाउँछु मैले, बढी नै क्वान्टिटीमा चाहिँ चितवन पठाउँछु।
13: लप्सीको त एउटा सिजन हुन्छ, एउटा सिजनमा उत्पादन हुन्छ लप्सी, त्यसपछि सधैँ वर्षैभरि त उत्पादन हुँदैन, यो कच्चा पदार्थ भनौँ न लप्सी नै, यो कच्चा पदार्थको जोहो अथवा यसको स्टोर गर्ने कुराहरू पनि होला, अथवा चाहिँ एक सिजनमा मात्र यहाँले उत्पादन गर्ने त होइन होला, कसरी त्यो व्यवस्थापन गर्नुहुन्छ?
14: अब यो हामीले कसरी गर्छौँ भने, यो लप्सी भनेको सिजनल मात्रै हो, यो सधैँभरि हुँदैन, सिजनमा मात्रै उत्पादन हुने हो। त्यसलाई चाहिँ हामीले अब यहाँ हाम्रो विशेष गरी धेरै जस्तो लप्सी पाइ भनेको सिन्धुपाल्चोक जिल्लामै हो। सिन्धुपाल्चोकको यो वरिपरिको लप्सीहरू चाहिँ हामीले अब लिने क्रममा गाडीको ठेकेदारहरूसँग कन्ट्याक्ट गरेर गाडी पनि लिने गरेको छ। र अनि त्यसपछि यही हाम्रो यता वरिपरि चाहिँ सबै हामीले बोइना गरिराख्ने हो पहिला, अनि त्यस पछाडि हामीले यो लगभग माघ फागुनसम्म चाहिँ यो लप्सी सङ्कलन गरेर अनि त्यस पछाडि त्यसलाई ल्याउने, धुने, सफा गर्ने, पकाउने, अनि त्यस पछाडि त्यसलाई पुरा गुदी निकालेर गुदी बोक्रा छुट्याएर राख्ने हो। अनि त्यस पछाडि त्यसलाई हामीले पुरा स्टोर गरेर राखिसकेपछि हामीले त्यसलाई काम वर्षैभरि काम गरिरहन हुन्छ, त्यो बिग्रिएर जाँदैन। त्यसलाई स्टोर भनेर छुट्टै त्यसको खासै विशेष स्टोर पाइँदैन त्यसलाई। त्यसलाई हामीले ढिक्क गुदी निकालेर अनि त्यस पछाडि हल्का त्यसलाई प्रोसेस गरेर राखेपछि त्यो बस्छ।
13: यसरी यहाँले जुन लप्सीलाई चाहिँ एउटा सिजनमा फल्ने लप्सी त्यसलाई चाहिँ सङ्कलन गर्ने अनि त्यसलाई चाहिँ स्टोर गरेर वर्षैभरि लप्सीका विभिन्न प्रकारका वस्तुहरू उत्पादन गरेर बजारमा पुर्याउँदै आउनु भएको छ, पठाउँदै आउनु भएको छ, यो एउटा आय आर्जनसँग जोडिनु भएको छ, अनि त्यसपछि आफ्नै ठाउँमा घरेलु उद्योग सञ्चालन गरेर रोजगारी सिर्जना पनि भएको होला। रोजगारी सिर्जनाको हिसाबले चाहिँ यहाँ आफै एक्लै त यो सबै कुरा चाहिँ सम्भव हुँदैन होला, अरू साथीहरू पनि होलान्, रोजगारीको हिसाबमा चाहिँ कस्तो सहयोग पुगेको छ नि यहाँको उद्योगबाट?
14: यो अब सङ्कलन गरेर राख्ने बेलादेखि नै हामीलाई त्यतिखेर चाहिँ जनशक्ति, अब यो सिजनको बेलामा चाहिँ अब धेरै नै चाहिन्छ जनशक्ति, अनि त्यस पछाडि त्यसलाई सबै सङ्कलन गरेर हामीले राख्ने हो। अनि त्यस पछाडि चाहिँ अनि त्यो आइटमहरू बनाएर बेच्नको लागि पनि अहिले म कहाँ 5-6 चाहिँ रेगुलरै काम गर्ने जनशक्ति हुन्छ, अनि त्यसरी चाहिँ उहाँहरूले नि सहयोग गर्नुभएको छ सबैजनाले, मेरो आफ्नो घर परिवार पनि सबैजना लाग्नु भएको छ। अनि त्यस पछाडि त्यसरी गरेर हामीले हाम्रो यो सिन्धुपाल्चोकमा भनौँ न नेपालमा भएको यो गाउँमा कुहिएर खेर जाने लप्सीहरूलाई सङ्कलन गरेर दुई पैसा आय आर्जन गर्न सक्ने चाहिँ हामी भएको छ यो उद्योगमा। अब उहाँहरूलाई पनि रोजगारी दिएर आफ्नो घरमा चुलो बाल्न सक्ने हुनुभएको छ, त्यसको लागि नि खुसी लाग्छ। अब हामीले नेपालको चाहिँ यो उत्पादनलाई चाइनामा पनि पठाइरहेको छ, खड्डु चाहिँ राम्रै जान्छ चाइनामा पनि पठाइरहेको छ, अरू अरू ठाउँमा पनि पठाउनलाई चाहिँ इच्छा भएको। अब त्यति अब प्रोसेसै छ, सबै कुरा भने जस्तो नहुँदो रहेछ, त्यस्तै छ।
13: भनेपछि यहाँले यसलाई चाहिँ विस्तार गर्दै अन्य ठाउँमा पनि पठाउने प्रक्रियामै हुनुहुन्छ होइन त?
14: हजुर, बाहिर अरू अरू ठाउँमा चाइनामा चाहिँ गइरहेछ, यता चाइनापट्टि खासापट्टि।
13: ए हजुर, अब यहाँले स्वदेशमै केही उद्यम गरौँ भनेर गरिराख्नु भएको छ, केही व्यक्तिहरूलाई रोजगारी पनि दिनुभएको छ, आफू र आफ्नो घर परिवार पनि यो क्षेत्रमा रोजगारी पाइराख्नु भएको छ होइन, सँगै आय आर्जनमा पनि यसले थप सहयोग पुगेको छ। यहाँले स्वदेशमै आफ्नै ठाउँमा यसरी उद्यम सञ्चालन गर्दै गर्दा, रोजगारी सिर्जना गर्दै गर्दाखेरि हाम्रो त अहिले स्थानीय सरकार छ, प्रदेश सरकार छ, केन्द्रीय सरकार छ, तीन तहको सरकार छ, सरकारले चाहिँ यस्ता साना उद्यमहरू, साना लगानीकर्ताहरूलाई पनि प्रोत्साहन गर्ने भनेर विभिन्न नीतिहरू पनि ल्याएको छ, अनुदान सहयोग पनि दिने गरेको छ, के छ तपाईँले त्यो राज्यका तर्फबाट, स्थानीय सरकारको तहबाट त्यस्तो केही सहयोग पनि पाउनु भएको छ कि सहजीकरण भएको छ कि छैन, कस्तो अनुभव गरिराख्नु भएको छ नि?
14: अब सहजीकरण त अब ठिकै छ, अब नगरपालिकाले गत 2-3 अगाडि चाहिँ मलाई सहयोग गर्नुभएको हो, अलिकति सहयोग गरेर मैले सुकोन ठाउँ एउटा ड्रायर हाउस जस्तो एउटा यो घाम पानी जतिखेर घाम पनि भयो पानी बढ्छ नि जोगिने एउटा चाहिँ मैले बनाएको छु कि, एउटा घर जस्तै टहरो जस्तै भनौँ न, अनि त्यसमा चाहिँ मैले त्यो भएर पनि धेरै सजिलो भएको छ काम गर्नलाई, मलाई बर्खा लाग्यो हो सुकाउने ठाउँ भएन भन्नु पर्दैन, त्यसको लागि चाहिँ त्यति सहयोग गर्नु भएको छ। अरू त अब त्यस्तै हो, अरू खासै त्यस्तो सहयोग छैन स्थानीय तहबाट, त्यति चाहिँ सहयोग गर्नुभएको छ, त्यो मेरो लागि धेरै नै ठुलो सहयोग हो। अहिले मैले 12 काम चाहिँ त्यहीँबाट गर्नलाई सजिलो भइरहेको छ।
13: हजुर, यो सँगै अब स्थानीय सरकारले बजारीकरण हुन्छ नि उत्पादन गरेका वस्तुलाई बिक्री गर्नको लागि पनि सहयोग गर्ने त्यस्तो खालको केही सहयोगहरू पनि हुँदो रहेछ?
14: स्थानीयबाट त्यस्तो सहयोग चाहिँ मैले पाएन अब, किनभने ठाउँ ठाउँमा धेरै ठाउँमा प्रोग्रामहरू हुन्छ नि त, अब महोत्सव मेलाहरूमा त्यस्तोमा जाँदाखेरि चाहिँ हामीलाई सामान बेच्नै नभए पनि त्यहाँनेरि चाहिँ गएर हामीले अलिकति आफ्नो यस्तो छ भनेर प्रचार प्रसार हुने रहेछ धेरै सजिलो हुने रहेछ। त्यस्तोमा चाहिँ अब सहयोग खासै खोइ अब यसपाला नि म यसो गए थिएँ महोत्सवतिर अलिअलि यसो भाडा भयो नि हेर्नुपर्छ भनेर स्थानीय सरकारसँग कुरा राखिरहेको छु। अब खोइ मिल्दैन भनेर आउनु भएको छ। त्यसको लागि चाहिँ म अब फेरि पनि गएर भन्नु नै छ स्थानीय सरकार पालिकातिर।
13: कार्यक्रम पौरखीको कथामा आज म सिन्धुपाल्चोक स्थित एसडी मोडर्न लप्सी क्यान्डी उद्योगका सञ्चालक सावित्री दङ्गालसँग कुराकानी गरिरहेको छु। सावित्री ज्यू, थोरै आय आर्जनको कुरा जोडौँ न। अब यो उद्यम सञ्चालन गर्दै गर्दाखेरि आय आर्जनको हिसाबले चाहिँ कतिको सहयोग पुग्दो रहेछ, कस्तो अनुभव भइरहेको छ अहिले?
14: ए, आर्थिक सहयोग एकदम भएको छ। कस्तो भने स्थानीयहरूलाई पनि अब बाहिरबाट व्यापारीहरू आउने जति भने त्यतिमा झारेर लगिदिने, अनि त्यहाँबाट जति भन्नुहुन्छ ढङ्गको हिसाब लय यति भयो भनेपछि भइहाल्ने। अनि त्यस पछाडि हामीले त केजीमा जोखेर मजासँग लिन्छौँ व्यापार। अहिले जोसँग कच्चा पदार्थ छ उहाँहरूले दुई पैसा पाउनु भइरहेको छ। अनि त्यस पछाडि पहिला अब झरेर खेर जान गइरहेको हुन्थ्यो, त्यो खेर जान पाएन उहाँहरूले जति त्यो झरेको सबै ल्याउनु भनेर भन्छु मैले, जति झर्छ त्यति ल्याउनु भनेर भनिसकेपछि बच्चाहरूले पनि सबैले टिपेर ल्याउने, उहाँहरूलाई बच्चाहरूलाई कपीहरू किन्नलाई खाजा खानलाई हुने रहेछ। अनि त्यो कच्चा पदार्थ भने कुनै खेर नजाने, अनि त्यो भएर किसानहरू पनि खुसी हुनुहुन्छ कि अब यो उद्योग राखेर हामीले दुई पैसा देख्न पायौँ भनेर खुसी हुनुहुन्छ। अनि त्यस पछाडि अब मेरो यहाँ स्टाफहरू हुनुभएको छ, अब हामीलाई कति सजिलो भएको छ काम गर्नलाई। आफ्नो घरमा यसो बिहान बेलुका आफ्नो घरको काम भ्याएर यहीँनेरि आएर रोजगार गरेर दिनभरि काम गरेर आफ्नो घर खर्च चलाउँदाखेरि उहाँहरू पनि खुसी हुनुहुन्छ र मेरो आफ्नो परिवारमा पनि खुसी हुनुहुन्छ। हामीलाई जे भयो नि अब पहिला गाह्रै हुन्थ्यो घर व्यवहार सम्हाल्नलाई, अहिले आएर अनि त्यसपछि अब अहिले आएर अनि आफूले घरमा बसेर आफ्नो परिवार बसेर दुई चार रुपियाँ आमदानी गरेर आफ्नो घर व्यवहार चलाएर आनन्दले बस्न पाउनु भने नि यो अहिलेको यो परिस्थितिमा मलाई धेरै राम्रो लाग्छ। अब सबैजना देश विदेशमा गएर कमाइरहनु पर्ने अवस्था छ, अहिले अब मान्छेहरू कोही छैनन् गाउँमा, रोजगार गर्ने मान्छे छैनन्। यस्तो बेलामा नि अब यहाँ उद्योग गरेर आफू बस्दा म आफूलाई पनि एकदम गर्व लाग्छ। अब यसो दुःख भएको आफ्नो घर व्यवहार चलाउन नसक्ने दिदी बहिनीहरूलाई पनि दुई चार पैसा आमदानी गर्ने बाटो भएको छ, म त एकदम खुसी छु। अब यस्तै कामलाई निरन्तरता दिने, यसलाई बढाउने अझ राम्रो, अब म आफैले पनि नसके सरकारी निकायहरूले पनि यसो अगाडि बढाउनु भयो भनेदेखि म धेरै नै अगाडि बढाएर रोजगार धेरै नै सिर्जना गर्ने चाहिँ इच्छा छ मेरो नि।
13: यहाँलाई चाहिँ यो उद्योग अथवा यसरी यो लप्सी क्यान्डी उद्योग नै सञ्चालन गर्ने यो सोच चाहिँ तपाईँलाई कहाँबाट आयो नि, कसरी सुरुवात गर्नुभयो?
14: अब यो सोच पनि अब यो हामीले परम्परागत खेती नै गरिराखेको, त्यसबाट अब खासै अब केही भएन, अब के गर्ने, अब एउटा काम त केही नगरी हुँदैन भन्ने अब त्यो सोच मनमा अब लागिरहेको थियो। आफूलाई जिएको अलि अभाव छ, त्यो भएपछि अब मनमा अब कुराहरू खेल्ने त कुरै भयो, अब के गर्ने, काम के गर्ने, के गर्ने भन्दा भन्दै मैले ए च्याउ खेती सुरुवात गरेको थिएँ। अनि त्यस पछाडि भूकम्प पनि गइदियो, अनि त्यस पछाडि भूकम्प गएर त्यो मेरो नतस नस भयो। मैले अब परम्परागत खेती त्यागेर चाहिँ अब म व्यावसायिक बन्छु भन्ने सोच आइसकेर व्यावसायिक बन्न लागेको थिएँ। अनि त्यस पछाडि अझै पनि रहरै मरे छैन त्यो च्याउ खेतीको, त्यतिकै भयो। अनि त्यस पछाडि हामी अलिकति बसाइ सर्ने अवस्था भयो। अनि त्यसपछि अब के गर्ने त घर व्यवहार चलाउनलाई भनेर सोच्दा अब हामी यहाँ व्यापारीहरूले एकदम लप्सीहरू लिएर गएको देखेँ थिएँ। अनि साङ्गा मन्दिरमा पूजा गर्न जाने क्रममा त्यतिखेर साउनको टाइममा जाँदा नि त्यहाँनेरि काम चाहिँ भइरहेको हुँदो रहेछ। अनि हाम्रै यही ठाउँबाट लगेर चाहिँ उहाँहरूले त्यति काम गर्नु भएको छ, हाम्रो चाहिँ यहाँ जति हेर नि खेर गइरहेछ, अब यही काम गर्ने हो अब जे होला भनेर त्यतिखेर केही त्यति आइडिया नभइकन अन्धाधुन्धमै थालेको काम हो। अनि पछि गर्दै जाँदाखेरि अब राम्रो हुँदै गयो, अब कन्ट्याक्ट पनि हुँदै गयो। अनि त्यस पछाडि अब पहिला चाहिँ हामीले सामान त्यहीँ दियौँ, अब उहाँहरूले जति भन्नुहुन्छ त्यतिमै दियौँ पहिला चाहिँ। अनि अहिले पछि बजार खोज्दै जाँदाखेरि आफ्नो मूल्य लिएर बेच्न सफल भयो। अब काम चाहिँ गर्नु नै पर्छ, तर गाउँमै बसेर गर्ने के गर्ने भन्दा भन्दै अनि त्यस पछाडि अब त्यही लप्सीको हाम्रै बारीमा यहीँ वरिपरि खेर गएकोलाई सदुपयोग गरौँ भन्ने हिसाबले गर्दै जाँदाखेरि राम्रै भयो।
13: भनेपछि यसरी सुरु गर्नुभयो, अहिले चाहिँ यहाँलाई यो उद्योग सञ्चालन गर्दै गर्दाखेरि चाहिँ कस्तो अनुभूति हुन्छ नि?
14: अहिले त मैले ठिक गरी छु काम गरेँ, अझ ढिला भएछ काम सुरु गर्न, ढिला भएछ भने जस्तो लाग्छ कि अब यत्रो समय त्यतिकै गयो, अनि त्यस पछाडि अब अलि ढिलै भएछ काम गर्नलाई, काम चाहिँ गर्नै पर्ने रहेछ, राम्रै काम गरेछु जस्तो लाग्छ आफूलाई। त्यही पनि अब अरूहरूले नि राम्रै छ भन्नुहुन्छ, सबैजनाले अब साथ सपोर्ट दिनुभएको छ कि अब यो नहुन्छ नि, काम गर्ने दिदीबहिनीहरू पनि धेरै जस्तो मेरो यतै वरिपरिकै हुनुहुन्छ।
13: स्थानीय स्तरमा खेर गइरहेका वस्तुहरूलाई यसलाई अहिले यहाँ पैसामा रूपान्तरण गर्नुभएको छ, होइन, पक्कै पनि राम्रो कार्य गरिराख्नु भएको छ। यसो गर्दै गर्दाखेरि यहाँलाई चाहिँ अझै यो व्यवसायलाई बढावा दिन, अझै बढाउनको लागि चाहिँ राज्यको तर्फबाट अथवा अझ भनौँ स्थानीय सरकारबाट चाहिँ कस्तो सहयोग भइदियो भने चाहिँ अझै तपाईँलाई थप मनोबल बढ्थ्यो होला?
14: अब हामीलाई कस्तो भने अलिकति अब यसो उसो गरे बजेटकै कुरा आउँछ, त्यसमा चाहिँ अलिकति सहुलियत कर्जा भयो भनेदेखि चाहिँ अब हामीले चलाउनलाई सहुलियत कर्जा भयो भने अनि यो चालू पुँजीमा छ नि, अब यो सिजनको बेलामा ब्याज नलिकन घुम्ती कोष जस्तो के घुम्ने कोष चाहिँ अलिकति तयार गरिदिएर अनि त्यसलाई लगानी झप्प सिजनमा लगानी गर्न पाएर अनि छ महिनापछि फिर्ता गर्ने त्यस्तो खालको बजेटहरू भयो भने चाहिँ धेरै सजिलो हुन्थ्यो भन्ने लाग्छ कि। अब हामीसँग धेरै क्वान्टिटीमा सामान थुपारेर राख्नलाई पनि हामीसँग बजेट पुग्दैन, अनि त्यस पछाडि अब राज्य कोषबाट पनि अब फ्रीमा दिनु भन्न पनि त्यस्तो हुँदैन। कस्तो भने हामीलाई बिना ब्याज अथवा थोरै पर्सेन्ट ब्याज लिएर लोन नै दिनुभयो भने चाहिँ त्यही चाहिँ सहज हुन्थ्यो जस्तो लाग्छ मलाई, मेरो मत त्यस्तो आउँछ कि।
13: यहाँले भन्न खोज्नु भएको छ

0: अनुभवको आधारमा चाहिँ महिला दिदी बहिनीहरू लगायत समग्र युवाहरूलाई चाहिँ के सल्लाह दिनुहुन्छ?
1: अब म यहाँ धेरैजना काम केही छैन, काम भएन, यहाँ नेपालमा के काम गरेर बस्ने हो र भन्ने दिदी बहिनी दाजुभाइहरूलाई म के भन्छु भने, हातमा सिप अथवा जाँगर हुनुपर्छ। एकैचोटि केही पनि फल्दैन, बिस्तारी हुँदै जाने हो, जे कुरा पनि बिस्तारी बिस्तारी प्रतीक्षा गर्नुपर्छ। बिस्तारी गरेर काम, हरेक काम छ के नेपालमा पनि गरौँ भने, अचारै अब मैले अचार पनि बनाउँछु, अनि प्रशिक्षकको काम पनि गर्छु मैले। अब त्यतिकै गर्दै जाँदाखेरि अहिले टाइम भ्याइ नभ्याइ हुन्छ मलाई, त्यो भएर काम गर्नुहोस्, यतै बसेर काम, एउटा मान्छेले काम गरेर यो एक वर्ष एउटा काम गर्यो अनि त्यस पछाडि मान्छेलाई प्रतिफल चाहिहाल्ने, नाफा चाहिहाल्ने, अनि त्यस पछाडि त्यो भएन भने अर्को फेर्यो, अनि त्यसबाट भएन भने अर्को फेर्यो, त्यसो नगर्नु। एक वर्षमै काम राम्रो भयो, कामको चाहिँ नाफा आउँछ भनेर नसोचिकन निरन्तर त्यसलाई चाहिँ निरन्तर रूपमा गरिरहनुहोस्, एक दिन अवश्य सफल पनि हुन्छ र काम राम्रो पनि हुँदै जान्छ। काम यहीँ नेपालमा जति पनि छ नहातिनु, महिला दिदी बहिनीहरू पनि हात बाँधेर नबस्नु, सानो थोरै लगानीबाट एउटा केही काम गर्नुहोस्, कसैको भर पर्नु पर्दैन, आफूले दुई पैसा कमाउन सक्ने भएपछि कसैले हेप्न सक्दैनन्, काम गर्नुपर्छ भन्न चाहन्छु म।
0: यहाँको व्यस्त समयका बावजुद पनि हामीलाई समय दिनुभयो, समय र संवाद दुवैको लागि हार्दिक आभार प्रकट गर्दछु।
1: हजुरले पनि मेरो यो गाउँमा बसेर एउटा कुनामा बसेर गरिरहेको कामलाई देश विदेशसम्म पुर्याउनलाई सहयोग गर्नुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु।
0: उहाँ हुनुहुन्थ्यो सिन्धुपाल्चोक स्थित लप्सीको क्यान्डी बनाउँदै आएको उद्योग एसटी मोडर्न लप्सी क्यान्डी उद्योगका संचालक एवं उद्यमी सावित्री दंगाल। आफ्नो व्यावसायिक अनुभवका बारेमा हामीसँग कुराकानी गर्नुहुँदै कार्यक्रम पौरखीको कथा तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना पौरखीको कथा @gmail.com पठाउन सक्नुहुनेछ। अर्को हप्ता यस्तै अर्का पौरखीको कथा लिएर आउने नै छु। तबसम्मका लागि म अर्जुन श्रेष्ठलाई बिदा दिनुहोस्। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov.np र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

अहिले हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँलाई करिब 10 बजेको हाराहारीसम्म विभिन्न लोकगीतहरू सुनाएर मनोरञ्जन गराउँदैछौँ। पहिलो लोकगीत नारायण गोपाल र ज्ञानु राणाको स्वरमा धर्मराज थापाको सङ्कलन।

0: आफन्तसँगको भेट त सधैँ हुन्छ,
1: तर मीडिया मार्फतको भेटको मजा नै अर्कै।
0: के तपाईँ आफ्ना आफन्तहरूलाई केही कुरा भन्न चाहनुहुन्छ हाम्रो आवाज मार्फत? यदि चाहनुहुन्छ भने मेल गर्न सक्नुहुनेछ कार्यक्रम फ्यान बक्समा।
1: प्रत्येक शुक्रबार दिउँसो 1:20 देखि करिब 2 बजेसम्म सुन्न सक्नुहुन्छ अनिता आचार्यको साथमा कार्यक्रम फ्यान बक्स।

अहिले सुन्नुभयो लोकगीत रत्न बेउसी र तीर्थकुमारीको स्वरमा सङ्कलन रहेको थियो तीर्थकुमारीको। अर्को लोकगीत सुनौ शम्भुजित बाँसकोटा र मीरा राणाको स्वरमा शिवशङ्करको सङ्कलन।

0: धार्मिक, जातीय, क्षेत्रीय तथा वर्गीय हिसाबले कोही कसैलाई पनि भेदभाव नगरौं।
1: परस्पर सामाजिक एकतामा रहौं र बसौं। यसले हाम्रो सामाजिक मर्यादा जोगाउँछ अनि अग्रणी विकासमा साथ सहयोग बढाउनेछ।
0: जनहितका लागि रेडियो नेपाल।

0: विभिन्न लोकगीतहरू सुनाउने क्रमको अन्त्यमा अहिले हामीले गणेश रसिक, हिरण्य भोजपुरे, उर्मिला श्रेष्ठ र कविता आले अनि साथीहरूको समूह स्वर सुनायौं। संकलन रहेको थियो प्रेमदेव गिरीको।
1: सवारी चालकको लापरवाहीले सडक संरचनामा क्षति पुगेमा क्षतिको भरपाई पनि तपाईँबाटै हुन्छ, तसर्थ सदैव ट्राफिक नियम पालना गरेर सवारी साधन चलाऊ।
2: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
4: त्यसो हो भने जिल्ला प्रशासन कार्यालय भित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनु होला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: नमस्ते झाँक्री दाई।
6: नमस्ते, के भएर ल्याउनु पो बाबुलाई?
5: हेर्नुहोस् न झाँक्री दाई, दुई दिनदेखि ज्वरो आइरहेको छ, घटेकै छैन, केही लागु भागु जस्तो छ, हजुरले राम्ररी हेरिदिनु पर्यो।
6: यो बाबुको मैले नारी पनि हेर्यो, आखिर पनि हेर्यो, यो त हामी झाँक्रीले निको पार्ने रोग होइन त, तुरुन्तै अस्पताल लागिहाल्नुहोस्।
5: हो र डाक्टर साहब नमस्कार, लौ न, मेरो बाबुलाई हन्न हनी ज्वरो आइरहेको छ, जसरी हुन्छ ठिक गरिदिनु पर्यो।
7: नहातिनु सामा, उपचार गर्छौ, ढुक्क हुनुहोस्।
5: हस् डाक्टर साहब।
7: धन्न समयमै ल्याउनु भएछ। जापानिज इन्सेफ्लाइटिस रोग लामखुट्टेको टोकाइबाट हुन्छ, समयमै उपचार नपाएकाले यस रोगका कारण नेपालमा 3 संक्रमित मध्ये 1 मृत्यु हुने र अर्का 1 पक्षघात हुने तथ्याङ्क छ। तसर्थ समयमै अस्पताल लान सके यो रोगबाट बस्न सकिन्छ। यसका साथै आफ्ना बाल बालिकालाई 12 उमेरमा जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाऊ। खोप निशुल्क छ, सुरक्षित छ र यसले जीवन रक्षा गर्छ। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
8: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
9: नेपालको समावेशी आवाज।
0: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। 10:10 हिन्दी भाषाको कार्यक्रम मधुरीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। यस बेला रातिको 10 बज्न लागेको छ। अब सुन्नुहुनेछ हिन्दीमा समाचार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: नमस्ते झाँक्री दाई।
3: नमस्ते, के भएर ल्याउनु पो बाबुलाई?
2: हेर्नुहोस् न झाँक्री दाई, दुई दिनदेखि ज्वरो आइरहेको छ, घटेकै छैन, केही लागु भागु जस्तो छ। हजुरले राम्ररी हेरिदिनु पर्यो।
3: यो बाबुको मैले नारी पनि हेर्यो, आँखा पनि हेर्यो, यो त हामी झाँक्रीले निको पार्ने रोग होइन त, तुरुन्तै अस्पताल लागिहाल्नुहोस्।
2: हो र डाक्टर साहब नमस्कार, लौ न, मेरो बाबुलाई हन्नहनी ज्वरो आइरहेको छ, जसरी हुन्छ ठिक गरिदिनु पर्यो।
4: नहातिनुस् आमा, उपचार गर्छौँ, ढुक्क हुनुहोस्।
2: हस् डाक्टर साहब।
4: धन्न समयमै ल्याउनु भएछ। जापानिज इन्सेफलाइटिस रोग लामखुट्टेको टोकाइबाट हुन्छ। समयमै उपचार नपाएकाले यस रोगका कारण नेपालमा 3 संक्रमित मध्ये 1 मृत्यु हुने र अर्का 1 पक्षघात हुने तथ्याङ्क छ। तसर्थ समयमै अस्पताल लान सके यो रोगबाट बस्न सकिन्छ। यसका साथै आफ्ना बाल बालिकालाई 12 उमेरमा जापानिज इन्सेफलाइटिस विरुद्धको खोप लगाऊ। खोप निशुल्क छ, सुरक्षित छ र यसले जीवन रक्षा गर्छ। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म सीमा शर्मा। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारले सामाजिक न्यायलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याएको बताउनु भएको छ। प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथिको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाब दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले समता र सामाजिक न्यायलाई बजेटको केन्द्रबिन्दु बनाएको दावी गर्नुभयो। संविधानको मर्म विपरीत बजेट आएको भन्ने प्रतिपक्षीको आरोपलाई खण्डन गर्दै उहाँले बजेटमा आर्थिक वृद्धि र समानताको सन्तुलनलाई प्राथमिकता दिएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले सुशासनको एजेन्डा लिएर सरकार अगाडि बढेको बताउँदै जनताले अनुमोदन गरेको आफूहरूको कठोर कटिबद्धतालाई धोका दिन नसक्ने पनि बताउनुभयो। यसअघि बजेट माथिको छलफलमा सत्तापक्षीय दलका सांसदहरूले बजेट आर्थिक पुनरुत्थान, कल्याणकारी राज्य, सामाजिक न्याय र समावेशी विकासमा टेकेर आएकोले सकारात्मक रहेको बताउनुभयो। यस्तै प्रतिपक्षी दलका सांसदहरूले बुद्धिजीवी र मध्यम वर्गको विस्तारका नाममा आएको बजेट नेपालको संविधानको प्रस्तावले निर्दिष्ट गरेको समाजवादको गन्तव्यभन्दा फरक रहेको बताउनुभयो। प्रतिनिधि सभाको बैठकले नेपाल राष्ट्र ब्याङ्क तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। अर्थमन्त्री डाक्टर वाग्लेले विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै आर्थिक क्षेत्रले यसका गतिविधि थप गतिशील बनाउन समसामयिक सुधार आवश्यक भएकाले विधेयक ल्याइएको बताउनुभयो। यसअघि बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा सम्बन्धमा दिनुभएको अभिव्यक्तिका विषयमा परराष्ट्र मन्त्री शिशिर खनालले दिनुभएको स्पष्टीकरणमा आफूहरू सन्तुष्ट नरहेको बताउनु भएको थियो। यस्तै बैठकको सुरुमा समय लिएर श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री शाहले दिनुभएको अभिव्यक्ति उहाँले संसदमा नै आएर सच्याउनु पर्ने र संसदको नियमावलीका सबै नियमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेर सदनलाई मर्यादित रूपमा सञ्चालन गर्नुपर्ने विषयमा सभाको ध्यानाकर्षण गराउनुभयो। यसै गरी सांसदहरूले झापादेखि ताप्लेजुङसम्मको मेची राजमार्ग विस्तारको सूचनाले लाखौं मानिस घरबार विहीन बन्ने अवस्था रहेको र आम मानिस त्रसित बनेको भन्दै समस्या समाधान गरेर मात्रै अगाडि बढ्न सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। परराष्ट्र मन्त्री शिशिर खनालले भर्खरै सम्पन्न भारत भ्रमणबारे राष्ट्रिय सभालाई जानकारी गराउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा विशेष समय माग गरी परराष्ट्र मन्त्री खनालले नयाँ सरकारको औपचारिक प्रतिनिधित्व गर्दै भारत भ्रमणले दुई देश बीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाएको बताउनुभयो। मन्त्री खनालले भ्रमणमा नेपाल भारत द्विपक्षीय सम्बन्धका आर्थिक सहकार्य, कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन, साझा सुरक्षाको चासो, खेलकुद र जनस्तरीय सम्बन्ध जस्ता विषयमा उपलब्धिपूर्ण छलफल भएको पनि बताउनुभयो। त्यसै गरी राष्ट्रिय सभा बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानहरूलाई मल अभाव नहोस् भनेर सरकारले असार मसान्तसम्ममा 6,00,000 मेट्रिक टन रासायनिक मल वितरण गर्ने जानकारी दिनुभयो। मन्त्री चौधरीले हालसम्म सरकारले 4,68,016 मेट्रिक टन मल वितरण गरिसकेको जानकारी दिँदै 1,38,802 मेट्रिक टन मल मजदुर रहेको बताउनुभयो। उहाँले रासायनिक मल आयात, भण्डार र वितरणको अवस्था सर्वसाधारणले हेर्न मिल्ने गरी मल व्यवस्थापन सूचना प्रणाली प्रयोगमा ल्याइएको बैठकलाई जानकारी गराउनुभयो। संविधान संशोधन बहसपत्र तयारी कार्यदलले आज पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदल सुझाव संकलनका ललितपुरको मान भवन स्थित प्रचण्डको निवास पुगेको थियो। सोही क्रममा पूर्व प्रधानमन्त्री प्रचण्ड नेपाल र खनालको उपस्थितिमा कार्यदलले सामूहिक छलफल गरेको हो। हस्त, राति 11 बजेको समाचार सकियो। सुन्दै रहनुहोला रेडियो नेपाल। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: हवस् त, राति 11 बजे प्रसारित अहिलेको यो समाचार सँगसँगै आजका हाम्रा सम्पूर्ण प्रस्तुतिहरू यहीँ सम्पन्न हुनेछन्। अब यसपछि रेडियो नेपालको रात्रिकालीन प्रसारणमा सुमधुर गीतसँगै सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। आजको यो प्रस्तुतिबाट प्रविधि संयोजनका साथी पुष्प रत्न वज्राचार्य, सहयोगी साथी केदार भट्ट अनि म उद्घोषक बलराम कोइरालालाई बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: नेपालको समावेशी आवाज।

यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, पत्थरले कसरी जोरी खोजोस् र घनसँग, मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, पत्थरले कसरी जोरी खोजोस् र घनसँग। युद्ध भूमिमा आफ्नै साथीले बन्दुक तिर्सायो, युद्ध भूमिमा आफ्नै साथीले बन्दुक तिर्सायो, र त आत्मसमर्पण गरेको हुँ दुश्मनसँग, मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग। तिमी माथि हुनेछौ म पक्कै तल हुनेछु, तिमी माथि हुनेछौ म पक्कै तल हुनेछु, तुलामा राख्ने हो भने मायाको ओजनसँग, मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग। तिमीले मलाई रगतले लेखेको प्रेम पत्र, तिमीले मलाई रगतले लेखेको प्रेम पत्र, मेरी श्रीमतीले राखेकी छन् जतनसँग, पत्थरले कसरी जोरी खोजोस् र घनसँग, मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग। कविन्द्र घिमिरेले लेख्नु भएको गजल हो यो। गजलकार कविन्द्र घिमिरेको गजललाई मैले आजको गजल गङ्गाको आरम्भमा वाचन गरेको छु। कविन्द्र घिमिरेको ठेगाना ककनी दुई नुवाकोट। एउटा सुन्दर गजललाई मैले आजको गजल गङ्गाको आरम्भमा वाचन गरेँ। यही गजल वाचनसँगै गजल गङ्गा आरम्भ भएको छ। आजको गजल गङ्गाबाट पनि प्रविधि संयोजनतर्फ देवकी भण्डारी अनि राम अविरल, तपाईँ सबै सबैलाई हार्दिक हार्दिक स्वागत गर्छौँ, आत्मीय स्वागत गर्छौँ। आदरणीय श्रोता, अब हामी करिब 45-50 मिनट तपाईँसँगको सहयात्रामा रहनेछौँ सुमधुर गजल सङ्गीतको साथमा। gazalganga@gmail.com अनि गजल सम्बन्धी पुस्तकहरू अर्थात् विभिन्न गजलकारहरूले लेख्नुभएका गजल कृतिबाट सफार गरिएका गजलहरू आजको गजल गङ्गाको सामग्री बन्नेछन्। कार्यक्रमलाई सदा जस्तै सम्झना योग्य बनाउने हाम्रो तर्फबाट कोसिस रहिरहनेछ, तपाईँको आत्मीय साथ मिल्नेछ। विश्वासको बलियो गाँठो आरम्भमा बाँध्न चाहन्छौँ अनि सुनाउँछौँ सुमधुर गजल सङ्गीत आनन्द कार्कीको सुरमा, सुदन डोटेलको गजल रचना, सरोज प्याकुरेलको सङ्गीत, चुपचाप छौ तिमी भन के यस्तो बात छ, चन्द्रमुखी मुहारमा दिउँसै किन रात छ। यो सुमधुर गजल सङ्गीत आजको गजल गङ्गाको आरम्भमा आनन्द कार्कीको सुर, सुदन टोटेलको गजल रचना, सरोज प्याकुरेलको सङ्गीतमा मात्र तपाईँका लागि।

चुपचाप छौ तिमी भन के त्यस्तो बात छ चन्द्रमुखी मुहारमा देउसै किन रात छ आनन्द कार्कीको स्वर सुदन टुटेलको रचना सरोज प्याकुरेलको सङ्गीत गजल गङ्गाको आरम्भमा प्रस्तुत गरिसकेका छौँ अब gazalganga@gmail.com यतातर्फ लाग्छौँ नवीन सङ्कल्पको गजल सुनाउँछु म तपाईँका लागि फुल जस्तो मुटु पनि पत्थर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ अमृत ठान्थे माया झनै जहर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ अमृत ठान्थे माया झनै जहर बनाएछौ बिना कसुर झुपडीमा लगाएर आगो बिना कसुर झुपडीमा लगाएर आगो मनु मानी तिम्रो बेग्लै सहर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ नयन भरि आँसु आँसु दिलाउन आज नयन भरि आँसु आँसु दिलाउन आज हिजो मनै लठ्याउने नजर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ नदी बनी बग्यौ अनि सागरलाई भेट्यौ नदी बनी बग्यौ अनि सागरलाई भेट्यौ मलाई मात्रै खै किन बगर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ यात्रा सँगै गरौँ भन्ने सङ्कल्पलाई भुली यात्रा सँगै गरौँ भन्ने सङ्कल्पलाई भुली तिमी हिँड्ने आज अर्कै सफर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ अमृत ठान्थे माया झनै जहर बनाएछौ नवीन सङ्कल्पको गजल थियो यो गजलका लागि नवीन सङ्कल्पप्रति विशेष आभार अर्को गजल छ धर्म तिवारीको भोजपुर स्थायी घर भक्तपुर अहिलेको बसोबास म धर्म तिवारीको गजल सुनाउँछु तपाईँका लागि सम्झना नै अचेल बाँच्ने आधार हुन्छ सम्झना नै अचेल बाँच्ने आधार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ सम्झना नै अचेल बाँच्ने आधार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ घरभन्दा ठुलो अर्को स्वर्ग कहाँ छ र घरभन्दा ठुलो अर्को स्वर्ग कहाँ छ र तिमी बिना त घर यो कारागार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ टिलपिल छ माया छल्किएर साथीभरि टिलपिल छ माया छल्किएर साथीभरि मनको दुई किनारामा यो वार पार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ मिरमिरेमा पनि उदास गोधुलीमा जस्तै यो मन मिरमिरेमा पनि उदास गोधुलीमा जस्तै यो मन आज भोलि अश्रुधारा फेरि लगातार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ झिलिमिली सहर होला तिम्रो आँखाभरि झिलिमिली सहर होला तिम्रो आँखाभरि मेरो मनको विश्व सधैँ अन्धकार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ सम्झना नै अचेल बाँच्ने आधार हुन्छ धर्म तिवारीको गजल थियो यो गजलका लागि धर्म तिवारीप्रति पनि विशेष आभार अर्को गजल छ सन्तोष भक्तराज लवटको इलाम उहाँको ठेगाना म सन्तोष भक्तराज लवटको गजल उठाउँछु र सुनाउँछु तपाईँका लागि जीवन जिउन लायक भाष तिमी पाएपछि जीवन जिउन लायक भाष तिमी पाएपछि खुसी छ मन देउता भाकी कसम खाएपछि जीवन जिउन लायक भाष तिमी पाएपछि खुसी छ मन देउता भाकी कसम खाएपछि
अब जीवनमा सधैँ सधैँ खुसियाली छाउँछ। अब जीवनमा सधैँ सधैँ खुसियाली छाउँछ। दुई दिलले साँच्चीकै सुखु माया लाएपछि, खुसी समान देउता भागी कसम खाएपछि, हाम्रो पाइला गन्तव्यतिर अवश्य पुग्ने भयो। हाम्रो पाइला गन्तव्यतिर अवश्य पुग्ने भयो। तिमीलाई मेरो भित्री आत्माले चाहेपछि, खुसी समान देउता भागी कसम खाएपछि, सार्थक बन्ने भू जिन्दगानी अब भने साँडै, सार्थक बन्ने भू जिन्दगानी अब भने साँडै, दिलको घरमा बेहुली पनि तिमी आएपछि, जीवन जिउन लायक भएछ तिमी पाएपछि, खुसी समान देउता भागी कसम खाएपछि। सन्तोष भक्त राज लवटले इलामबाट पठाउनु भएको गजल थियो। यो गजलका लागि सन्तोष भक्त राज लवटप्रति पनि हाम्रो विशेष आभार। रात सुनसान हुँदैछ, एकान्त हुँदैछ, आफ्नो ख्याल गर्नुहोला, आफन्तको ख्याल गर्नुहोला। दिनभरिको काम धन्दा अनि आराम गर्ने यो समयमा खानपिन सकिएको छ, पक्कै पनि आराम गरिराख्नु भएको छ होला हाम्रो विश्वास। गजल गङ्गाको यो यात्रामा अर्को एउटा सुमधुर गजल सङ्गीत निरा राणा भाटको स्वरमा सुनाउँछौँ। निश्चल पिएसको गजल रचना, गैरे सुरेशको सङ्गीत। म रुँदिन भन्छु रुनै कर लाग्छ, आँसुसँग आँसु साट्नै डर लाग्छ। अर्को सुमधुर गजल सङ्गीत गजल गङ्गाको यो साङ्गीतिक लहरमा हामी सुनाउँछौँ तपाईँको लागि।

हजुर, रुँदिन भन्छु रुनै कर लाग्छ, आँसुसँग आँसु साट्नै डर लाग्छ। निरा राणा भाटको स्वर, निश्चल पिएसको गजल रचना, गैरी सुयसको सङ्गीत यहाँनिर प्रस्तुत गरिसकेका छौँ। गजल गङ्गा रेडियो नेपालको राष्ट्रिय प्रसारण सुनिरहनु भएको छ होला भन्ने हाम्रो विश्वास। गजल गङ्गा @gmail.com यसमा प्राप्त भएका केही गजलहरू अनि गजल कृतिहरू थुप्रै थुप्रै लिएर आएका छौँ। विभिन्न गजलकारहरूका गजल कृतिबाट सम्भार गरिएका गजलहरू पनि तपाईँले आजको बसाइमा सुन्न सक्नुहुनेछ। गजल वाचनको क्रमसँगै कहीँ कतै कमी कमजोरी भएको खण्डमा आफ्नै सम्झिएर माफी दिनुहुनेछ। म लाग्छु हरिश अटलको गजलतर्फ, कैलाली सुखद उहाँको स्थायी घर, म हरिश अटलको गजल उठाउँछु यति बेला। अरे वा सीतालाई रामले चिनेनन्, अरे वा सीतालाई रामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अरे वा सीतालाई रामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। होला कि दाजु किन अन्यलमा परेछन्, होला कि दाजु किन अन्यलमा परेछन्, ओहो चिठीको ठेगाना खामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। म इमान्दार भएकै कारण त होला, म इमान्दार भएकै कारण त होला, थोरै थोरैले चिने तमामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। हिजो माटोमै खेल्थ्यौँ सँगै हामी दुई, हिजो माटोमै खेल्थ्यौँ सँगै हामी दुई, उचाइ बढेछ साथीको दामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अतीतमा प्रेम अटल हो भन्ने जोडीले, अतीतमा प्रेम अटल हो भन्ने जोडीले, आज अनुहारले चिने नामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अरे वाह सीतालाई रामले चिनेनन्। हरिश अटलको गजल थियो यो। गजलका लागि हरिश अटल प्रति पनि हाम्रो विशेष आभार छ। अब अर्को गजल छ हेम जिज्ञासु पाठकको, के आई सिंह चार बायल टोटी। म हेम जिज्ञासु पाठकको गजल सुनाउँछु तपाईँका लागि। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, तिमी यादहरू पठाइदिन्छौ झन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, तिमी यादहरू पठाइदिन्छौ झन मलाई। तिमी किन सोच्दैनौ लामो छ जिन्दगी भनेर, तिमी किन सोच्दैनौ लामो छ जिन्दगी भनेर, प्रिय अहिल्यै नपठाऊ माया रूपी मन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, जब म सारा टेन्सन मुक्त भई सक्षम भन्नेछु, जब म सारा टेन्सन मुक्त भई सक्षम भन्नेछु, तब पठाउनु तिम्रो प्रेम रूपी धड्कन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, एक्कासी प्रेममा फसाई अन्तै हिँड्नु छ भने, एक्कासी प्रेममा फसाई अन्तै हिँड्नु छ भने, प्रिय कदापि मन पर्ने छैन यस्तो चलन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, कसम प्रिय म सक्दिन तिम्रो माया जोगाउन, कसम प्रिय म सक्दिन तिम्रो माया जोगाउन, सहन्छु बरु जति दिन सक्छौ रोदन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, तिमी यादहरू पठाइदिन्छौ झन मलाई। हेम जिज्ञासु पाठकको गजल थियो यो। गजलका लागि हेम जिज्ञासु पाठक प्रति पनि हाम्रो विशेष आभार। गजल गङ्गामा अब कपिल अन्जानलाई पेश गर्छु, कोहलपुर बाँकी उहाँको ठेगाना, तस्विर हामीसँग छ कपिल अन्जानको। यसभित्रबाट थुप्रै थुप्रै गजलहरू हामीले विगतका श्रृङ्खलाहरूमा वाचन गरिसकेका छौँ। त्यसो त कपिल अन्जान आफैले पनि गजल गङ्गालाई समय उपलब्ध गराएर आफ्ना गजलहरू तस्विरभित्रबाट वाचन गर्नु भएको थियो। आज तस्विरभित्रबाट एउटा गजल सुनाउँछु तपाईँको लागि। जिन्दगीमा सब थोक गुमाएको छ,
जिन्दगीमा सबथोक गुमाएको छ र तस्विरलाई आफ्नो बनाएको छ। जिन्दगीमा सबथोक गुमाएको छ र तस्विरलाई आफ्नो बनाएको छ। वर्षौँदेखि यसरी के खोजिरहेको छ, वर्षौँदेखि यसरी के खोजिरहेको छ, लाग्छ यो सहरमा कोही हराएको छ र तस्विरलाई आफ्नो बनाएको छ। तिमी युद्ध गरेर कदापि जित्न सक्दैनौ, तिमी युद्ध गरेर कदापि जित्न सक्दैनौ, आऊ मारेर जाऊ ऊ निधाएको छ र तस्विरलाई आफ्नो बनाएको छ। अब निर्धक्क मर्नेछन् ती बुवामा, अब निर्धक्क मर्नेछन् ती बुवामा, आज हराएको छोरो घर आएको छ र तस्विरलाई आफ्नो बनाएको छ। इतिहास मेटाउँछ कि नयाँ बनाउँछ, इतिहास मेटाउँछ कि नयाँ बनाउँछ, उसले पुर्खाको महल भत्काएको छ र तस्विरलाई आफ्नो बनाएको छ। जिन्दगीमा सबथोक गुमाएको छ। तस्विर भित्रबाट साभार गरिएको कुहलपुर बाँकीका जल स्रष्टा कपिल अन्जानको गजल थियो। कपिल अन्जान प्रति विशेष आभार। गजल गङ्गामा छौँ। सुनसान रात, समय बिस्तारै बिस्तारै एकान्त बन्दैछ। यहीँनिर आग्रह गर्छौँ गजल गङ्गा @gmail.com आफ्ना गजलहरू पठाउन सक्नुहुनेछ। अहिलेका लागि अर्को सुमधुर गजल सङ्गीत, फक्रिएको फुलकुहाँगा भाँची निष्ठुरीले, त्यही फुलमा उफ्री उफ्री नाची निष्ठुरीले। सन्तोष रुचालको स्वर, गुप्त विवशको धारको गजल रचना दीपक शर्माको सङ्गीतमा मात्र

हजुर, फक्रिएको फुलको हाँगा भाँची निष्ठुरीले, त्यही फुलमा उफ्री उफ्री नाची निष्ठुरीले, निष्ठुरीसँग धोकेबाजसँग विश्वासघातीसँग कसैको पनि केही लाग्दैन। सन्तोष रुचालको सुर, गुप्त विपस कोदारको रचना, दीपक शर्माको सङ्गीत हामीले प्रस्तुत गरिसकेका छौँ। गजल गङ्गामा हामी गजल वाचनतर्फ लाग्छौँ। गजलकार शम्भु कुमार मिलनले लेख्नुभएका गजलहरूको सङ्ग्रह प्रणय राग हामीसँग छ। प्रणय रागभित्रबाट शम्भु कुमार मिलनको एउटा गजल चाहिँदैन भूमाया मलाई नगरे नि हुन्छ, चाहिँदैन भूमाया मलाई नगरे नि हुन्छ, धेरै माया गर्न अघि नसरी नि हुन्छ। चाहिँदैन भूमाया मलाई नगरे नि हुन्छ, धेरै माया गर्न अघि नसरे नि हुन्छ। माया के हो भन्ने कुरा बुझ्न नसक्नेले, माया के हो भन्ने कुरा बुझ्न नसक्नेले, माया लुगु सामु कहिल्यै नपरे नि हुन्छ, धेरै माया गर्न अघि नसरे नि हुन्छ। कहिले काहीँ यदा कदा भेट भयो भने, कहिले काहीँ यदा कदा भेट भयो भने, कुरा गर्ने न्युमा अघि नबढे नि हुन्छ, धेरै माया गर्न अघि नसरे नि हुन्छ। यो मनको सङ्घारमा नटेक्नु है कहिल्यै, यो मनको सङ्घारमा नटेक्नु है कहिल्यै, जानी झेली प्रेमको सागर नतरे नि हुन्छ, धेरै माया गर्न अघि नसरे नि हुन्छ, सहिँदैन भूमाया मलाई नगरे नि हुन्छ। शम्भु कुमार मिलनले लेख्नुभएका गजलहरूको सङ्ग्रह प्रणय रागभित्रबाट हामीले यो गजललाई साभार गरेका हौँ। अब जिउने रहर हरि चालिसे एबिसीले लेख्नुभएका गजलहरूको सङ्ग्रह जिउने रहरबाट एउटा गजल तपाईँको लागि। विरहतीमा डुब्ने अब कुनै मलाई रहर छैन, विरहतीमा डुब्ने अब कुनै मलाई रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। विरहतीमा डुब्ने अब कुनै मलाई रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। धेरै चोटि पीडाहरू मैले यहाँ खपिसकेँ, धेरै चोटि पीडाहरू मैले यहाँ खपिसकेँ, नौलो प्रीति गाँस्नलाई 16 वर्षे लहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। नजर जुद्धा नबोली तर्किएर हिँड्नेसँग, नजर जुद्धा नबोली तर्किएर हिँड्नेसँग, जिन्दगीका बात गर्ने बाँकी रहेको प्रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। जति ठक्कर खाए पनि दुःखहरू झेले पनि, जति ठक्कर खाए पनि दुःखहरू झेले पनि, हरिलाई छुन सक्ने अझैसम्म जहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। विरतीमा डुब्ने अब कुनै मलाई रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। हरि चालिसे एबिसीले लेख्नुभएका गजलहरूको सङ्ग्रह जिउने रहरबाट साभार गरिएको गजल हो यो। यस अर्थमा हरि चालिसे एबिसीप्रति पनि हाम्रो विशेष आभार। गजलकार भोजराज घिमिरेले लेख्नुभएका गजलहरूको सङ्ग्रह उन्मुक्त किनारा भित्रबाट एउटा गजल आजको गजल गङ्गाको अन्तिममा सुनाउँछु तपाईँका लागि, गजलकार भोजराज घिमिरेको यो गजल। अलिकति तिमी छोड अलिकति मनै दिउला, अलिकति तिमी छोड अलिकति मनै दिउला, फुटे फुटुस मुटुभरु अलिकति मनै सिउला। अलिकति तिमी छोड अलिकति मनै दिउला, फुटे फुटुस मुटुभरु अलिकति मनै सिउला। इच्छा थिए मनभरि नसा तिम्रा आँखाभरि, इच्छा थिए मनभरि नसा तिम्रा आँखाभरि, लाग्छ भने लागोस् नसा अलिकति मनै पिउला, फुटे फुटुस मुटुभरु अलिकति मनै सिउला। केही होस घुमेको छ केही जोस बुझेको छ, केही होस घुमेको छ केही जोस बुझेको छ,
जुनी जुनी हाँस तिमी दुख दुखीमा मनै जिउला फुटे फुटोस् मुटुहरू अलिकति मनै सुउला धेरै धेरै जित तिमी मेरो भागमा हार छोडी धेरै धेरै जित तिमी मेरो भागमा हार छोडी सम्झौता नै जिन्दगी हार पुरै मनै ल्याउला फुटे फुटोस् बरु मुटु अलिकति मनै सुउला अलिकति तिमी छोड अलिकति मनै दिउला गजलकार भोजराज घिमिरेले लेख्नुभएका गजलहरूको संग्रह गजल कृति उन्मुक्त किनाराबाट सवार गरिएको गजल थियो यो यो गजलसँगै अब आजलाई गजल गङ्गाबाट हामीले बिदाउनुपर्छ सुनसान रात समय एकान्त भोलि बिहानै उठेर कर्ममा जानु छँदैछ दिनभरिको थकान मस्तसँग निदाउनुपर्छ अर्को एउटा सुमधुर गजल सुनाउनेछौँ गजल सुनाउनुभन्दा अगाडि आग्रह गर्छौँ आफ्नो ख्याल गर्नुहोला आफन्तको ख्याल गर्नुहोला औषधि खानुपर्नेछ भने खाएर सुत्नुहोला खुवाउनुपर्नेछ भने खुवाएर सुत्नुहोला झ्याल ढोकाका चुकुरहरू पर्दाहरू राम्रोसँग लगाउनुहोला कहीँ कतै अगिनामा चुलोमा ग्यास स्टोभहरूमा आगोको झिलिङ्गो हुनसक्छ निभाएर सुत्नको लागि पनि आग्रह गरौँ सम्झिनुपर्ने र सम्झिएर पुरा गर्नुपर्ने थुप्रै कुराहरू हुनसक्छन् बिर्सिनु भएको छ भने एकपटक सम्झिएर पुरा गरेर सुत्नको लागि आग्रह गरौँ र बाँकी रहेको समयका लागि मनोज राजको सुर उमेश लम्सालको गजल रचना अभिदको सङ्गीत तपाईँका लागि छाडेर आजको गजल गङ्गाबाट प्रविधि संयोजनतर्फ राधिका ओझा अनि राम अविरल बिदा हुन्छौँ तपाईँको स्वस्थ जीवनको कामनासहित शुभरात्री।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepalonline.com www.radionepal.gov.nb र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल ज्येष्ठ महिनाको 29 गते शुक्रबार, ज्येष्ठ कृष्ण पक्ष द्वादशी तिथि, तदनुसार जुन महिनाको 12 तारिक सन् 2026, नेपाल सम्बत 1146, अनलागा द्वादशी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक सहकर्मी राजु थापा, सहकर्मी प्रमिला गजुरेल अनि म रमा ढुङ्गाना। सधाजे आज बिहानको प्रसारण आरम्भ गर्दैछौ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमा नै सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौ अध्यात्म सन्देश कार्यक्रम 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार संस्कृतमा समाचार पछि 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार नेपालीमा समाचार पछि विभिन्न पत्र पत्रिकाको सङ्गालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ 36 को समय हो कार्यक्रम अन्तरसंवादको 7 बजे समाचार समाचार पछि समावेशी आवाज कार्यक्रम सुन्न सक्नुहुनेछ 7:40 देखि 8 बजेको समयमा केही स्वदेश गानहरू सुनाउँछौ 8 बजे अङ्ग्रेजीमा समाचार अङ्ग्रेजीमा समाचार पछि हाम्रो स्वास्थ्य कार्यक्रम सुन्न सक्नुहुनेछ 8:45 देखि 9 बजेको समयमा केही जागरण गीतहरू सुनाउँछौ 9 बजे नेपालीमा समाचार पछि सदा झैं सुन्नुहुनेछ नेपाल भाषामा समाचार 9:20 सुन्न सक्नुहुनेछ कार्यक्रम समय सन्दर्भ 10 बजे समाचार समाचार पछि साहित्य संसार कार्यक्रम सुन्न सक्नुहुनेछ 10:40 देखि 11 बजेको समयमा केही आधुनिक गीतहरू सुनाउँछौ 11 बजे समाचार 11 बजेको समाचार पछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ

0: यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा रहनेछ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरिओम, जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवत गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवद् गीता अध्याय 11 विश्वरूप दर्शन योग श्लोक 19 अर्जुन भन्नुहुन्छ, अनादि मध्यान्त मनन्त वीर्य मनन्त बाहुम शशि सूर्य नेत्रम पश्यामि त्वाम दीप्त हुतास वक्त्रम सो तेजसा विश्वमिदम तपन्तम। हे भगवान, हजुर नै आदि मध्य तथा अन्त्य रहित अनन्त प्रभावशाली अनन्त हात भएका चन्द्र र सूर्य दुईटा नेत्रको रूपमा भएका प्रज्वलित अग्नि रूप मुख भएका र आफ्नो तेजले सारा संसारलाई तपाईमान गरिरहेको मैले देखिरहेको छु। ईश्वरको दर्शन जब हुन्छ आजसम्म मैले जानेका कुनै पनि कुरा काम लाग्दैनन्। शब्दले त्यो परमको व्याख्या गर्नै सक्दैन। कुनै पनि शब्दमा कुनै पनि शास्त्रको वाणीमा ईश्वरको दर्शन अट्दैन। कसैले बोले पनि त्यसको सङ्केत पनि हामीले पाउन सक्दैनौँ, किनभने त्यो चिन्मय तत्त्व सदा नयाँ छ, सदा नवीन छ। त्यो एकछिन अगाडि मैले त्यसको विषयमा केही बोलेको थिएँ, त्यो त्यतिखेरै सकियो, त्यो अब बिलायो, हावामा गयो, कहाँ गयो, गयो अनन्त आकाशमा सकियो। अहिले त्यो नयाँ बनि नै सक्यो, त्यो सनातन भइकन पनि नवीनतम छ। त्यही एउटै तत्त्व हो, तर त्यो तत्त्वको रूप, त्यसको गुण, त्यसको लीला अनन्त छ। त्यो अनन्त भएको हुनाले त्यसलाई मैले देख्ने तरिका, त्यसलाई भेट्ने मोड, ती पनि अनन्त छन्। अर्जुन आश्चर्यचकित हुन्छन् कि सोचेको के थियो, मैले के देखिरहेको छु, मैले के भेटिरहेको छु। अर्जुनले कतिपटक आफूलाई चिमोटे होला, कतिपटक आफूलाई झकझकाए होला, सपना हो कि विपना हो भन्ने लाग्यो होला अर्जुनलाई कतिपटक, किनभने त्यो अद्भुतमलाई, त्यो परम आश्चर्यको स्रोतलाई देख्दाखेरि हृदयभित्रबाट नै नयाँ झन्कार उठ्छ। र त्यसको व्याख्या गर्न हामी निस्किन्छौँ, फेरि एकपल्ट देखेपछि फेरि व्याख्या त गर्न मन लाग्छ, तर फेरि त्यो व्याख्यामा अट्दैन। हेर्नुहोस् त अर्जुन के भन्छ, मैले हजुरलाई आदि मध्य र अन्त्य रहित, यो त बार बार भनिरहेछन् अर्जुनले। तर अहिले अर्जुनले फेरि त्यही कुरा किन भनिरहेका छन् भने, अघिल्ला श्लोकहरूमा अर्जुनले अलग प्रकारको रूप देखेका थिए, अहिले अर्जुनले भगवानको उग्र रूप देख्दैछन्। त्यो उग्रता, त्यो रौद्र रूप पनि ईश्वर नै हो। ईश्वरलाई साक्षात्कार गर्न खोज्ने व्यक्तिले मृत्युलाई अङ्कमाल गर्नुपर्छ। मृत्युबाट बच्न खोज्ने व्यक्ति ईश्वरको सानिध्यमा कहिले पनि पुग्न सक्दैन। मृत्युसम्मलाई जसले साक्षात्कार गर्न जान्यो, गर्न सिक्यो, त्यो व्यक्ति मात्रै ईश्वरको समीपमा पुग्न सक्छ। किनभने त्यो ईश्वर त मृत्यु पनि हो, जन्म पनि हो, मृत्यु पनि हो। ईश्वर के होइन र? मेरो मनमा यदि मृत्युको भय छ भने ईश्वरलाई मैले देख्दाखेरि मृत्यु रूपमै देख्छु। अब मेरो भय प्रतिबिम्बित हुन्छ ईश्वरमा, त्यो सनातनको, त्यो चिन्मयको आफ्नो कुनै प्रतिबिम्ब छैन। त्यसको न कुनै मूर्ति छ, न कुनै रूप छ, न कुनै चित्र छ, न कहीँ अटाउँछ। तर दर्शन गर्न जाने व्यक्तिले आफ्नो पूर्वाग्रह बोकेर गएको हुन्छ, म मृत्युको डरबाट आतिदै कम्पित हुँदै ईश्वर कहाँ पुगेँ भने त्यो मृत्युकै रूपमा मैले उसलाई देख्दछु। मेरो भित्र जे चलिरहेको छ त्यसको विराटतम रूप हो त्यो। त्यही भएर अर्जुनले के भन्छन्, मैले हजुरलाई देख्दैछु कस्तो उग्र रूप भने, र यो उग्र रूप पनि यसको न आदि छ न प्रारम्भ छ न मध्य छ न अन्त्य छ, मैले केही देखिरहेको छ नि यो उग्र रूपको पनि। ईश्वरको उग्रताको पनि कुनै अन्त्य छैन, ईश्वरको सौम्यताको पनि कुनै अन्त्य छैन। त्यही भएर ऋषि वाल्मीकिले भगवान रामको विषयमा जुन सुने देवर्षि नारदबाट, त्यहाँ देवर्षि नारदले के भन्नुहुन्छ भने, यो ऋषि वाल्मीकिले भगवान रामको बारेमा पहिलो पटक सुनेको कुरा हो कि सागरभन्दा पनि गहिरो, आकाशभन्दा पनि विराट छ, चन्द्रमाभन्दा पनि शीतल छ त्यो, तर ऊ रिसायो भने सारा ब्रह्माण्ड एकैचोटि सन्तप्त हुन्छ, त्यस्तो महारौद्र रूप उसको क्रोध पनि छ। हामीले जानेको क्रोध ससानो क्रोध हो, हामीले जानेको रौद्र क्रोध होइन, हामी पनि रिसाउँछौँ तर त्यो रुद्रता होइन। त्यो जीवन नै जब केही कुरो समाप्त पार्नको लागि जीवन पुरै तयार हुन्छ त्यसपछि बल्ल रौद्र रूप प्रकट हुन्छ। अर्जुन ठिक त्यही देख्दैछ नि यहाँ। अनन्त प्रभावशाली प्रभाव, अनन्त प्रभाव छ रे। अहिले हामी के भन्ठान्छौँ कि यो मेरो प्रभावको कारणले भयो, यो काम मैले गरेँ, यति मैले पढेँ, यति मैले हासिल गरेको, यति मैले धन कमाएँ, यो परिवार मेरो, यो देश मेरो, यो नागरिकता मेरो, यो लालपुर्जा मेरो, यो बैङ्क मौजदातको विवरण मेरो। तर अर्जुनले के देखे भने, अनन्त प्रभाव मात्र ईश्वरको रहेछ र म पनि त्यसैको प्रभावको एउटा अंश मात्र रहेछु। प्रभाव त त्यसैको रहेछ, मूल प्रभाव, व्यक्तिको प्रभावको कुनै अर्थै रहेनछ। कसरी अर्जुनको अहंकार चकनाचुर भयो होला क्षणमा, केही तयारी नै गर्नु परेन कि अहंकार मैले विसर्जन गर्न 10 वर्षीय कार्ययोजना बनाऊ, त्यस्तो कुनै आवश्यकै भएन। देख्यो कि गयो त्यो उग्रता, उग्रता पनि अनन्त, त्यो अनन्त बल सहितको उग्रता। अब कसरी रोक्ने मैले त्यो मृत्युलाई, अर्जुन डराइरहेको थिएँ मृत्युबाट, मैले आफन्तलाई मारौँला कि भने डर थियो अर्जुनलाई, कम्पित थिए अर्जुन। त्यस्तो डरबाट उठेको चित्कार हो अर्जुनको आवाज, त्यही डरबाट बच्न भगवान्लाई गुहारिरहेका थिए। अब हेर्नुहोस् त ईश्वरले के गर्यो, महामृत्यु भनेर आइदियो। अब मेरो जुनसुकै भाव दशा छ त्यो भाव दशाको आत्यन्तिक रूप ईश्वर हो। क्रोध मलाई उठ्छ, क्रोधको अन्तिम रूप पनि ईश्वरै हो। प्रेम मलाई उठ्छ, प्रेमको अन्तिम रूप पनि ईश्वर हो। मसँग लोभ छ, लोभको अन्तिम रूप पनि ईश्वर हो। मनुष्यले लोभ कतिको गर्न सक्छ, यति त गर्न सक्छ। अलि धेरै लोभ गऱ्यो भने त कथा आउँछ नि कि इन्द्रको आसन पनि हल्लिन थाल्यो अरे भनेर, देवराजको आसन पनि हल्लिन्छ। यसको अर्थ के हो भने, मनुष्यले गर्ने लोभको सिमाना छ, त्यसले गर्ने लोभको सिमाना नै छैन। मेरो लोभको गहिराईमा पनि म गएँ भने मैले त्यसैको दर्शन पाउँछु। कुनै पनि वृत्ति, कुनै पनि गुण मनुष्यमा त्यसैबाट आउँछ, स्रोतै त्यही हो। त्यहाँबाट बाहेक कुनै आउने ठाउँ पनि त छैन। र देख्छन् कि अनन्त प्रभाव छ त्यसको, क्रोध छ, तर क्रोध कस्तो छ भने मेरो हातले समुद्रलाई रोक्न खोजे जस्तो क्रोध छ। अब के गर्ने अर्जुनले, महाक्रोध छ। त क्रोध कस्तो छ भने मृत्युको दालानल जस्तो क्रोध छ, सारा संसारलाई सखा पार्न आएको क्रोध छ, त्यस्तो क्रोध देख्छन् अर्जुनले। अब यो क्रोधलाई किनार त लगाउनु पर्यो नि, जे गर्न खोजेको त्यो गर्नु पर्यो। क्रोध छ, क्रोधको पछाडि बल त्यस्तै छ, अनन्त प्रभाव छ, त बलको कुनै हिसाबै छैन, अनन्त वीर्य, त्यो वीर्यताको कुनै सिमाना नै छैन। कस्तो होला, अलिकति कल्पना मात्र गर्दा पनि हृदय कति गदगद भएर आउँछ। आफ्नो मनमा हेरौँ है, आफ्नो हृदयमा हेरौँ, किनभने यी गुण त हामीमा पनि छन्। यी गुणको पराकाष्ठा हुँदा के होला, यी गुणको आत्यन्तिकता हुँदा के होला त। अनि देख्छन् कि त्यो क्रोध र त्यो प्रभावलाई कर्ममा परिणत गर्न सक्ने हात पनि छन्, हात पनि अनन्त छन्। अनन्त हात भनेको के हो, हात शब्दको अर्थ हुन्छ मैले जे गर्न चाहन्छु त्यो गर्ने उपकरण, कर्मको उपकरण हो हात। क्रोध मात्र छैन, क्रोधको पछाडि अनन्त बल पनि छ। अनन्त बल मात्रै छैन, त्यो बललाई तत्काल नै कार्यान्वयन गर्न सक्ने भुजाहरू पनि छन्। त्यस्तो महाबल छ। अब अर्जुन कति गले होला, अघि लय विज्ञानको पृष्ठपोषण फिडब्याकको बेलामा मित्रहरू भन्दै हुनुहुन्थ्यो कि म यति गलेँ यति गलेँ यति गलेँ, यहाँ मेरो अहङ्कार चकना चुर भयो, के भयो भयो मलाई, म त मरेँ, पुरानो म जुन थियो त्यो मर्यो, अब पुरानो म खोजेर केही पाउनुहुन्न, 10 दिन अगाडि जो मान्छे आएको थियो त्यो फर फर्केर जाँदै छैन। आज अर्जुनलाई त्यही भइरहेको छ जुन तपाईँलाई भएको छ, ठिक त्यही भइरहेको छ। त्यति धेरै हातहरू छन् र कस्तो छ अचम्म कि त्यति धेरै कुराहरू भएको त्यो ईश्वर त कुनै व्यक्तिको रूपमा आउनुपर्ने हो नि, त्यो व्यक्ति नै छैन। त्यो कस्तो छ, सारा ब्रह्माण्डलाई आफूमा समाहित गरेको छ र सूर्य र चन्द्र त्यसका आँखा छन्। हामीले त ईश्वरका आँखै बनायौँ भने पनि, ईश्वरको तस्विरै बनायौँ भने पनि के बनाउला र कति पो बनाउला र, हामीले कत्रो बनाउला, यत्रो होइन अलि ठुलो, यत्रो अलि ठुलो, यत्रो। कसैले 90 फिटको मूर्ति बनायो भने अर्कोले 108 फिटको मूर्ति बनाइदिन्छ कि मेरो ईश्वर तेरो ईश्वरभन्दा ठुलो, ल बनाउनुहोस् त्योभन्दा ठुलो ईश्वर बनाएर हेर्नुहोस्। तपाईँका सारा मूर्ति, सारा कागज, सारा चित्र, सारा शास्त्र कहाँ चकनाचुर हुन्छ नि हेर्नु होला। अब यो ईश्वरको त, यो परमात्माको त आँखा नेत्र के छ, सारा ब्रह्माण्डलाई देख्ने शशि चन्द्रमा र सूर्य नेत्र छन्। यसको अर्थ के हो, एउटा आँखाले शीतलता दिन्छ, अर्को आँखाले ताप दिन्छ, दुइटै त्यसैका हुन्। मेरो जीवनको दुःख पनि त्यसैको, मेरो जीवनको सुख पनि त्यसैको, मेरो जन्म पनि त्यसैको जन्म हो, मेरो मृत्यु पनि त्यसैको मृत्यु हो। शशि सूर्य नेत्र देख्नु भनेको दुइटै नेत्र शशि मात्रै देखेनन्, दुइटै नेत्र सूर्य मात्रै देखेनन्, एउटा शशि अर्को सूर्य, एउटा महाशीतलता आँखाले नै शीतलता छरिरहेको छ र अर्को नेत्रले ताप छरिरहेको छ। जीवनको ताप, जीवनको संताप पनि त्यही हो, जीवनको अँध्यारो कुना पनि ईश्वर हो र जीवनको उज्यालो प्रकाश, जीवनको उज्यालो आकाश पनि ईश्वर हो। अब अर्जुनले देखे कि मैले यहाँ रोज्ने लायक केही पनि रहेनछ, हेर्नुहोस् के रोज्नुहुन्छ। अब ईश्वरकोमा पुगेपछि मेरो आफ्नो व्यक्तिगत रोजाइ सकिन्छ, मेरो व्यक्तिगत प्राथमिकता नै सकिन्छ। मैले केलाई प्राथमिकता दिने, अब म प्रकाश रोजौँ, ईश्वर अन्धकार पनि हो, अन्धकार चाहिँ मैले कहाँ लगेर हालौँ त, कहाँ फाल्दिउँ मैले, मैले आरती त घुमाएँ ईश्वरको अगाडि, तर आरती त मैले घुमाउनको लागि अन्धकार नै चाहियो, त्यो अन्धकार चाहिँ कसको थियो फेरि। मैले रोजेँ सुख कि मैले रोज्ने बित्तिकै सुख रोजेँ दुःख पनि सँगै आयो, मैले दुःख रोजेँ भने के पनि आयो सँगै। अब यो घुमिरहेको छ, यी शशि सूर्य भइरहेको छ, घरि एउटा पाटो पकडमा आउँछ, घरि अर्को पाटो पकडमा आउँछ, है यसरी पकडमा आइरह।
1: उहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरिओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पाइल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 4 18।

भक्त भगवत विमुख जीवात्माहरूलाई हरि सन्मुख गराउने सरल एवं सर्वसाध्य उपाय केवल भगवन नाम संकीर्तन नै हो र यो नै सर्वश्रेष्ठ साधन पनि। जगद्गुरु श्री कृपालुजी महाराज आफ्ना अनुगत साधकहरूलाई सदैव यसैका लागि नै आफ्नै निरीक्षणमा साधना गराउनुहुन्छ। राधा गोविन्द गीतमा भनिएको छ, पाप के नाश हेतु गोविन्द राधे, हरि नाम गुण लीला कीर्तन करा दे। पापी कोटि पाप करे गोविंद राधे, हरि नाम सुमिरन निष्पाप बना दे। अर्थात भगवान नाम मा जीवात्मा को अनंतानंत जन्म का पाप नाश गर्न सक्ने अथा शक्ति हुन्छ। विगत मा यसै साधन द्वारा नै महापापी पनि पुण्यात्मा बनेर कहलिए। आउनुहोस् श्रद्धायुक्त भई श्रवण गरौँ यो सुमधुर पद गायन।

0: ब्रजभाषामा रचित यो सुमधुर पद श्रवणपछि आउनुहोस् कार्यक्रमको दोस्रो चरणमा अब श्रवण गरौँ आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचनको आजको श्रृङ्खला।
1: यहाँ उपासनाको विषयमा हामीले तमाम उपासना गर्दै आयौँ, तर हामीलाई किन लाभ भएन, अहिलेसम्म भगवान् प्रत्यक्ष किन भएनन्, यस सम्बन्धमा मैले बताएँ कि तपाईँले जे गर्नुभयो त्यो सब पाल परेको घ्याम्पोमा हालेको पानी समान भयो। किनकि तीन चिजहरू छन् जसलाई शास्त्रमा कपु या चरणको नाम दिइएको छ। यो तीन चिज तपाईँहरूमा रहेसम्म भगवत कृपा तपाईँहरूमा हुनै सक्दैन कुनै हालतमा। त्यो के हो मैले बताएँ, जिन्ह भाव, अन्धृत भाव एवं माया भाव, अर्थात् कपट इत्यादि हर प्रकारको छोड्दे अन्त्यमा बताएँ मैले माया भावमा कि हामीले केही पनि कार्य गऱ्यौँ भने देखाउनको लागि गर्छौँ, कीर्तिको लागि गर्छौँ, दान पुण्य इत्यादि भने त्यसले हामीलाई लाभ दिँदैन, उल्टो हानि दिन्छ। हेर्नुहोस्, एक इन्द्रको आयु जुन छ एक मन्वन्तर हुन्छ, भनेको 30 करोड वर्ष एक इन्द्र राजा हुन्छ स्वर्गमा। त जब राजा बने स्वर्गमा पनि काम क्रोध लोभ मोह युक्त छ, यहाँको भन्दा बढी छ त्यहाँ। त एक स्वभाव जुन हुन्छ व्यक्तिहरूको, मैले बताएँ तीन प्रकारको शरीर हुन्छ, स्थूल शरीर, सूक्ष्म शरीर, कारण शरीर। सूक्ष्म शरीरमा कम्प्युटरको चिप समान स्थित रहिरहेको हुन्छ, मरेपछि अर्को शरीरमा जाँदा पनि त्यसको स्वभाव जाँदैन। त्यही खराब स्वभावको व्यक्ति तमाम पुण्यादि कार्य गरेर कुनै प्रकारले स्वर्ग पुग्यो त त्यहाँ पनि उसले दुःख दिन थाले, सन्त महात्मा इत्यादिको विपरीत कार्य गर्न थाले, त सन्त महात्मा परेशान भए। अब के गर्ने, यसको त 30 करोड वर्ष छ, सहनु पर्यो। त सब सन्त महात्माले प्राइभेट मिटिङ गरे र गए इन्द्र कहाँ। इन्द्र अहङ्कारी बस्यो, सन्त महात्मालाई प्रणाम पनि नगर्ने, जबकि भगवान स्वयं सन्त महात्माको चरण पखाल्न बस्थे युधिष्ठिरको यसमा यज्ञमा, आदर्श स्थापना गरेका छन् भगवानले, तर इन्द्र अहङ्कारी भयो। त गए सन्त महात्माले आफै प्रणाम गरे बसे, त फेरि इन्द्रले सोधे के कति कामले आउनुभयो। महात्माहरूले भने अरू खास केही काम छैन, हजुर त महान व्यक्तित्व हुनुहुन्छ, चान्चुने पुण्यले त स्वर्गको राजा हुन पाइँदैन, तपाईँले के कार्य गर्नुभयो हामीलाई जान्ने इच्छा भयो, कति ठुल्ठुलो कार्य गर्नुभयो होला, कति महान कार्य उक्साए इन्द्रलाई। त इन्द्र पनि मौजमा आयो, मैले अश्वमेध यज्ञ गरे, यो दान गरे, यो पुण्य गरे, बताइसक्थ्यो फेरि अर्को महात्माजी सुरु हुन्थ्यो, त्यसपछि अरू के गरिबक्स्यो हजुरले। फेरि बताउँदै गयो, गर्दा गर्दै पुण्य सब क्षय भयो, कुकुर बिरालोको योनिमा झर्यो यहाँ, स्वर्गको राजा के कारणले, त्यो पुण्यलाई प्रकट गरेको कारणले, केही क्षणमा 30 करोड वर्ष बस्न पाउने स्वर्गमा क्षय भयो, पतन भयो। यो सिद्धान्त हो। त यो भाव, मान सम्मानको भाव रहेसम्म भगवत कृपा हुन सक्दैन, असम्भव। यो चिज बताए र साथमा बताए कि साधना जुन छ, हामीले अहिलेसम्म जे जति गर्दै आयौँ, पाठ पूजा इत्यादि सब हामीले इन्द्रियले गर्यौँ, इन्द्रिय। त हिजो मैले वेदद्वारा एक विज्ञान बताएँ तपाईँहरूको अगाडि कि एक यात्रु छ जुन आत्मा हो, एक रथ छ जुन शरीर हो, एक सारथी छ ड्राइभर जुन बुद्धि हो, एक लगाम छ स्टेरिङ त्यो मन हो, र इन्द्रिय के हो घोडा हो। घोडाले के खान्छ, यो संसारलाई खान्छ, घाँस खान्छ, तर त्यहाँ बस्ने यात्रीले घाँस खाँदैन, ऊ भोको छ अनादिकालदेखि, र त्यो मन बुद्धिलाई पुकार गर्छ कि मेरो घर पुर्याइदेऊ मलाई, मेरो आहारा यो होइन, भगवत विषय हो। त यहाँ मेन भूमिका कसको छ? मन बुद्धिको छ। फेरि मैले बताएँ, मनकै चार अवस्था हो, मन बुद्धि चित्त अहङ्कार। अत मन मेन हो। हामीले इन्द्रियलाई जुन अहिलेसम्म इन्द्रियबाट जति पूजा पाठ इत्यादि गर्यौँ, त्यो त घोडालाई खानदिएको घाँस समान हो। त्यसले त घोडालाई लाभ भयो, त्यहाँ बस्ने यात्रीलाई कसरी लाभ भयो? उसको आहारै होइन त्यो। त्यसैले कारक तत्त्व हो मन। मन मन सदा याद राख्नु होला। मन एव मन नै नै बन्धन र मोक्षको कारण हो। वेद आदि सबद्वारा, गीताद्वारा मैले सिद्ध गरे, तपाईँहरूको अगाडि भागवतद्वारा सिद्ध गरे। नवाजे जाहिदा कद्दो सजूत अस्त, नवाजे आसिदा तरके वजूद अस्त। इस्लाम धर्म पनि भन्छ, हे नवाज पढ्ने वाला हो, नवाज भुखले पढ्दै टाउको झुकाउँदै उठ्दै गरेर केही हुँदैन, सजूत अस्त। केवल शरीरको एक्सर्साइज हुन्छ। त के गर्नुपर्छ? तरके वजूद अस्त, हृदयलाई झुकाऊ, मनलाई झुकाऊ, मनलाई मन द्वारा गर। इस्लाम धर्म समेत यही बताउँछ, मन मन मन द्वारा। शरीरले केही नगर तर मनले गर्नुपर्छ। मन नै कर्ता हो। रामकृष्ण परमहंस उडिसा प्रान्त, भारतको उडिसा प्रान्त, चार धाम मध्येको एक जगन्नाथ जीको एक विशेष रथ यात्रा निस्किन्छ हर साल, लाखौं व्यक्ति सहभागी हुन्छन्। रामकृष्ण परमहंस त्यहाँ सहभागी हुन गए। त रथ यात्रा निक्लिसकेको थियो, कहाँ पुग्यो, कुन बाटो गयो सोध्नलाई एक पसल भित्र छिरे। दुकानमा एक चित्रकार चित्र बनाउँदै थियो, उल्ला गएर सोधे, ए बाबु यो रथ यात्रा जुन केही बेर अगाडि निक्ल्यो लाखौँ व्यक्तिहरूको साथमा कहाँ पुग्यो होला, कतातिर गयो होला? चित्रकारले भने, रथ यात्रा लाखौँ व्यक्तिका साथ बाजा गाजा साथ निस्किन्छ, त्यो त यहाँबाट त गएको छैन। यो जवाब दियो त सँगै अर्को पसलले सुनिरहेको थियो, उसले हप्का, ए यत्रो ठुलो महात्मालाई झुट बोल्छन्, अघि एकछिन अगाडि मात्र यहाँबाट गएन रथ यात्रा। यो बताए त दुईजनाको कुरा बाजियो। रामकृष्ण परमहंस त्यहीँ बसे, समाधि लगाए, बुझे कि यो चित्रकार सत्य बोल्दैछ कि पसलले सत्य बोल्दैछ। त उनले थाहा पाए त्यो अर्को पसलले पनि सत्य बोल्दैछ, चित्रकार पनि सत्य बोल्दैछ। कसरी सत्य बोल्दैछ? कि रथ यात्रा त्यही बाटो गएको निश्चित हो, तर ऊ चित्र बनाउनमा यति तन्मय थियो, उसको मन त्यहाँ केन्द्रित थियो कि यहाँबाट गएको कानले सब सुनेर पनि उसले चालै पाएन। यानि कि कर्ता के थियो? मन, जुन चित्र बनाउनमा व्यस्त थियो। त्यसैले मन मन मन। दुई व्यक्ति गौरा दहबाट पशुपति मन्दिरमा आए सत्सङ गर्नलाई, आउँदै थिए त बाटोमा जुन खोला छ रतुवा, त्यसको पुलमा आइपुगेपछि दुवैले तल हेरे, कत्तिको पानी रहेछ। त हेरे पानी केही थियो, त्यहाँ माछा पनि थियो। त दुईजनाको सात्विक भाव थियो, घरबाट हिँड्दा आज हामी सत्सङ सुन्छौँ, तर त्यहाँ त्यो माछा देखेपछि एउटाको भाव बदलियो। हामीमा तीन गुण हर समय घुमिरह हुन्छ। हेर्नुहोस्, यसको मैले तमाम प्रवचनमा व्याख्या गरेको छु। यो तीन गुण सात्विक राजस तामसको यदि भेद तपाईँहरूले जान्नुभयो भने कहिले तपाईँहरूको घरमा झगडा नहोस्। त त्यहाँ राजस भाव उत्पन्न भयो एउटा व्यक्तिमा। उसले प्रस्ताव राख्यो, यार बाबाजीको प्रवचन त अझै दुई तिन दिन बाँकी छ, सुन्दै गरौँला भोलि, आज माछा समाते हुँदैन। यो सोच बनायो। अर्कोले भने, हट, सत्सङमा हिँडेको कहाँ यस्तो काममा लाग्नुहुन्छ, म त सत्सङमा जान्छु। त एउटा सत्सङमा आयो, अर्को माछा समात्नु बस्यो। र अन्तत्वगत जुन जब फल प्राप्ति हुने बेला भयो त माछा समात्न बसेकोले चाहिँ पुण्य प्राप्त गर्यो, सत्सङ्गमा आउनेले चाहिँ पाप प्राप्त गर्यो। यो भयो परिणाम। कसरी भयो यो आश्चर्यजनक घटना? यसकारण भयो कि त्यो माछा समात्ने व्यक्ति माछा त समात्दैछ तर उसको मन सत्सङ्गमा छ। अरे म कति अधम रहेछु, पापात्मा रहेछु कि म माछा समात्न बसे। साथी त्यहाँ गयो होला, के तत्त्व ज्ञान प्राप्त गर्यो होला, यो सब चिन्तन उसको मन चाहिँ यहाँ रह्यो, शरीर उहाँ रह्यो। तर जो यहाँ सत्सङ्गमा थियो ऊ चाहिँ त्यहाँ चिन्तन गर्न थाल्यो, शरीर चाहिँ यहाँ छ तर चिन्तन चाहिँ उहाँ। अरे साथीले कति माछा समात्यो होला अहिलेसम्म, अब त्यो माछा लगेर भरे फ्राई गरेर खाला कि झोल हालेर खाला, बस यही चिन्तन गर्दै रह्यो त परिणाम त्यही अनुसारको निस्क्यो।

क्रोध आओस् तर आउँछ, हो कि होइन? तपाईँहरूको बसमा छैन यो काम, क्रोध, लोभ, मोह जुन छ, अहङ्कार जुन छ, तपाईँहरू चाहनुहुन्न, नआओस् यो चाहनुहुन्छ, तै पनि आउँछ। त यो आश्चर्यजनक विषयमाथि विचार गर्नु छ। सबजना भन्छन् तिमीहरूलाई लाभ लिनु छ भगवत क्षेत्रमा भने काम, क्रोध, लोभ, मोह छोड अनि मात्र लाभ हुन्छ। मैले हिजो बताएँ, होइन, नछोड। एक त छोड्नै सक्दैनौ, दोस्रो त्यसैबाट हाम्रो काम बन्छ, भगवत प्राप्ति हुन्छ, काम, क्रोध, लोभ, मोह अझ बढाउ थप। त पहिला यो बताउँदैछु तपाईँहरूलाई कि गीतामा भगवानले भने, यसको पुरा विज्ञान सम्झाए अर्जुनलाई कि काम, क्रोध, लोभ, मोह कति खतरनाक छ, यसलाई त्याग्नु पर्छ, यो बताए श्री कृष्णले, त्याग्नु पर्छ। त म भन्दैछु कि त्याग्नु हुँदैन। अब तपाईँहरू सोच्नु होला कि हिजो मैले भनेको थिएँ कि यो त्याग्नु पर्छ भन्ने पागल हो, त तपाईँहरू भन्नु होला कि स्वामीजीले भगवान्लाई पागल भन्नुभयो। होइन, भगवान्ले त्यो भनेर फेरि अर्को त्यागेर समाउने ठाउँ पनि दिएका छन् त्यहाँ गीतामा। यो फिलोसफी छ गीता दोस्रो अध्यायको 62 63 श्लोकमा।

0: स्मृतिभ्रंशात बुद्धिनाशो बुद्धिनाशात प्रणश्यति, पूरा विज्ञान समझाए। यानी कि कामना जुन छ त्यसको काम क्रोध लोभ मोहको जननी अझ माथि गएर गहिराईमा श्री कृष्णले सम्झाए कि व्यक्तिले कुनै पनि सामान पहिला देख्दछ। यदि कोही ताप्लेजुङतिर तेह्रथुमतिर गाउँमा छन् केही देखेकै छैनन् कि अहिले मोटरसाइकल जुन आरएक्सबाट कहाँ पुगिसक्यो, अनेक प्रकारका आइसके यामामै गाडी पनि i10 20 10 KK 10 आइसक्यो, उनीहरूलाई यसी त लेना देना छैन, जान्दैनन् बुझ्दैनन् देखेकै छैनन्, ठिक छ। अब यहाँ तपाईँहरू जुन बस्नुभएको छ तपाईँहरूले हेर्नुहुन्छ मेरो गाडी 110 छ, त्यसको त्योभन्दा एडभान्स छ। मेरो मोटरसाइकल थोत्रो छ, यसको नयाँ मोडलको छ 125 cc को। अब जब त्यो देख्नुहुन्छ त त्यसको चिन्तन सुरु हुन्छ। त यहाँ श्री कृष्ण बताउँदैछन् पहिला व्यक्तिले सामान देख्छ, देखेपछि त्यसमा त्यसको आसक्ति हुन्छ, त्यसले चिन्तन गर्न थाल्छ। आसक्ति हुन्छ त अब कामना बनाउँछ कि म त्यो चिज प्राप्त गरौँ। त प्राप्त नभए क्रोध गर्छ, प्राप्त भए मोह उत्पन्न हुन्छ, अन्तत्वगत त क्रोध नै हुन्छ। जब क्रोध आउँछ त उसको बुद्धि जुन छ ज्ञान छ मूढ बनेर जान्छ, नष्ट हुन्छ। जब ज्ञान नष्ट हुन्छ बुद्धि भ्रष्ट हुन्छ त त्यसको पतन हुन्छ। यो प्रकारले पतन हुन्छ श्री कृष्ण बताउँछन्। अझ थप बताउँछन् त्रिविधं नारकस्येदं द्वारं नाशनमात्मनः कामः क्रोधस्तथा लोभस्तस्मादेतत्रयं त्यजत्। गीता 16वां अध्याय 21वां श्लोक पढ्नुस्। नरकको द्वार हो के कामना क्रोध लोभ, नरकको द्वार। त्यसैले यो तीन तेजस त्यागिदे अर्जुन, 16:21 भगवान् भन्दैछन् त्याग्न पर्छ काम क्रोध लोभ। तपाईँहरूको के हाल्छ, प्रवचनमा किन आउनु भएन, फुर्सदै भएन। फुर्सद किन भएन, लोभको कारण। यानि कि हामीलाई नरक जानु छ बाबाजी, तिमी कहाँ किन आउनु, अरे नरक नपाइलाउने पिर छ त्यस कारण। पढ्नु 16:21 गीता सर्वत्र छ उपलब्ध। नरक नपाइएला भन्ने डरले व्यक्तिहरू यहाँ आउँदैनन्।
1: आदरणीय श्रोताहरू, स्वामीजीले दिनुहुने प्रवचन खण्डन मण्डन पद्धतिको हुने हुनाले पुरा पुरा तत्व ज्ञान प्राप्त गर्न भोलिको प्रवचन पनि अवश्य सुन्नुहोला। आदरणीय श्रोताहरू, प्रेम वेणु रूप एवं लीला माधुरीले पूर्ण भगवान श्रीकृष्णका नाम लीला रसमा जसको मन नित्य निमग्न रहन्छ,